0: हजुर दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जीवधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको स्पष्ट पार्नु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मधेस केन्द्रित राजनैतिक दलका नेताहरू र तराई मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूसँग हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु रहेको उल्लेख गर्नुभयो। शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अप्नाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सीमा नाकामा आवत जावतलाई व्यवस्थित बनाइएको बताउनुभयो। प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आआफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान गर्नुभयो। प्रधानमन्त्री शाहले अप्ठ्यारो र आपतकालीन परिस्थितिमा जनताको घर दैलोमा पुगेर नागरिकको दुःख सुखमा उभिनु नै सांसदहरूको वास्तविक दायित्व भएको स्मरण गराउनुभयो। सांसदहरूले पनि प्रधानमन्त्री शाहको अनुरोधलाई सकारात्मक रूपमा लिँदै आफूहरू तत्कालै आफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाउनुभयो। स्थानीय स्तरमा दीर्घकालीन शान्ति र भातृत्व कायम राख्नका लागि दुवै पक्षका नेतृत्व, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूसँग सघन संवादको श्रृङ्खलालाई निरन्तरता दिनुपर्ने सुझाव समेत सांसदहरूले दिनुभएको थियो। साथै तनावग्रस्त तथा आसपासका क्षेत्रहरूमा धार्मिक तथा सामाजिक सौहार्दता कायम राख्ने गरी निरन्तर सकारात्मक र ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्ने तथा सामाजिक सञ्जालका भ्रम र अफवाहबाट युवा वर्गलाई जोगाउन स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा सांसदहरूले जोड दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तिकरण र अधिकार सम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। तराई मधेसमा पछिल्लो समय उत्पन्न परिस्थितिबारे विमर्श गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो आयोजित उच्च स्तरीय बैठकमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेशहरू पूर्ण रूपमा सशक्त बन्ने यथार्थ औल्याउनुभयो। प्रधानमन्त्री शाहले प्रदेशहरूलाई केन्द्रबाट आफ्ना अधिकार सुम्पन र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गरी सक्षम बनाउन वर्तमान सरकार पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहेको प्रष्ट पार्नुभयो। बैठकमा तराई मधेसका महन्त ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, लालबाबु रावत, रामकुमार शर्मा, समीम मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, डाक्टर सीके रावत लगायत नेताहरूको सहभागिता रहेको थियो। बैठकमा उहाँहरूले तराई मधेस क्षेत्रका विविध समसामयिक समस्या, सुरक्षा चुनौती, सुशासनको प्रत्याभूति र संघीयताको मजबुतीका सम्बन्धमा आफ्ना माग, विश्लेषण तथा सुझावहरू प्रस्तुत गर्नुभएको थियो। मधेस केन्द्रित राजनैतिक दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफल सकारात्मक भएको बताउनु भएको छ। हिजो सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँहरूले यस प्रकारको पहलले समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको र उक्त समस्या समाधानमा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताउनुभयो। सुनसरीको देवानगंज तीन कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखी विभिन्न जिल्लामा क्रियाशील राजनैतिक दल तथा धार्मिक संघ संगठनहरूले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयुक्त रूपमा अपील गरेका छन्। पर्साको वीरगंजमा सामाजिक सद्भाव, भाइचारा र एकता कायम राख्न स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको
हिजो संयुक्त वृहत सद्भाव र्याली सम्पन्न भएको छ। धनुषाको शान्ति सुरक्षा मजबुत बनाउन प्रतिनिधि सभाका सदस्यहरूको सहभागितामा हिजो सर्वपक्षीय बैठक सम्पन्न भएको छ। धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेलको अगुवाईमा बसेको बैठकमा सामाजिक सद्भाव कायम राख्न सबै प्रकारका उपायहरू अवलम्बन गर्ने सहमति भएको छ। यस्तै बाँकेका प्रमुख राजनीतिक दलहरूले शान्ति सद्भाव सामाजिक एकता र कानुनी शासन कायम गर्न संयुक्त अपील गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत पार्टीका नेताहरूले हिजो संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका अफवाह, घृणा फैलाउने अभिव्यक्ति तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबै नागरिकलाई आग्रह गरेका छन्। सामाजिक सद्भाव कायम राख्न काठमाडौँको माइती घर मण्डलामा संयुक्त विद्यार्थी संगठनहरूले र्याली निकालेका छन्। यसै गरी बारामा क्रियाशील राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी तथा जिल्ला सुरक्षा समितिले जिल्लाभित्र धार्मिक सहिष्णुता, सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय संयुक्त अपील जारी गरेका छन्। सर्वपक्षीय बैठक आयोजना गरी दलहरूले बारा जिल्लालाई धार्मिक, सामाजिक तथा सांस्कृतिक एकता र सहिष्णुताको नमुना जिल्ला बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ। विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा हिजो सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले संयुक्त अपील जारी गर्दै कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान गर्नुभयो। उहाँहरूले सदियौँदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन आग्रह गर्नुभयो। नेपाली काङ्ग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग समेत संवाद गर्ने जनाएको छ। सुनसरीको कप्तानगंजको घटना र सोपश्चात तराईका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण परिस्थितिका सन्दर्भमा काङ्ग्रेस केन्द्रीय कार्य समितिको हिजो बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै सो पहल गर्ने निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज सहित तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र पूर्व उपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो भएको छलफलमा उहाँहरू बीच उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल गर्नुपर्छ ने धारणा राख्नु भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। सुनसरीको देवानगंज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामान्यीकरण हुँदै गएको छ। नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। सुनसरीमा भएको घटनापछि धनुषामा विकसित परिस्थिति र प्रदर्शनलाई ध्यानमा राख्दै बसेको सर्वपक्षीय बैठकले आज जनकपुर धाममा सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ। प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा हिजो बसेको बैठकले सामाजिक सद्भाव, शान्ति र धार्मिक सहिष्णुता कायम गर्न सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै चार बुँदे निर्णय गरेको हो। बैठकमा प्रतिनिधि सभाका चारजना सदस्य, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनैतिक दल, नागरिक समाज तथा विभिन्न धर्म समुदायका अगुवाको सहभागिता रहेको थियो। नेपाल सरकार र लघुवित्त पीडित संघर्ष समिति बीच पाँच बुँदे सहमति भएको छ। उक्त सहमति अनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि 15 दिनभित्र कार्यान्वयन योजना सहितको सिफारिस पेश गरिनेछ। सहमतिसँगै लघुवित्त पीडितहरूले आन्दोलन तथा अनसनका कार्यक्रम स्थगित गरेका छन्। संघीय संसद सचिवालयमा विभिन्न विषयसँग सम्बन्धित 9 विधेयक हिजो दर्ता भएका छन्। नेपाल सरकार मन्त्री परिषदको हालैको निर्णयका आधारमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा ती विधेयक दर्ता भएका संघीय संसद सचिवालयले जनाएको छ। र ठगी
आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ पर्नु भएको छ। जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पूर्जी लिएर केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल प्राधिकरणको नाममा आएकामा नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क र एनसेल आजियाटा लिमिटेडको मिलेमतोमा गैर कानूनी रूपमा लिलाम गराई सरकारको हक हनन गरी गैर कानूनी रूपमा लिलामी गरेको आरोपमा उहाँ पक्राउ पर्नु भएको हो। यो सँगै बिहान 6 बजेको समाचार सकियो। यसपछि कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 16 गते शनिबार, श्रावण कृष्ण पक्ष तृतीया तिथि। तदनुसार 1 अगस्त सन् 2026, नेपाल सम्बत 1146, आज दिल्लागा 3। आज राजधानीबाट प्रकाशित प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले सामाजिक सद्भाव कायम गराउन भइरहेका प्रयास सम्बन्धीका प्रसङ्गहरूलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। गोर्खापत्र दैनिकमा परिस्थिति शान्त पार्न प्रधानमन्त्री सक्रिय शीर्षकको समाचार प्रमुख समाचारको रूपमा प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्ला केही दिनमा देखिएको तनाव समाधानका सन्दर्भमा चरणबद्ध परामर्श गर्नुभएको छ। प्रधानमन्त्री शाहले मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेता र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदसँग हाल कोशी र मधेस प्रदेशमा भइरहेको प्रदर्शनबारे छलफल गर्नुभयो। रासोपा सांसदसँगको छलफलमा प्रधानमन्त्री शाहले सुनसरीसहित विभिन्न जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जीवधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागि परेको स्पष्ट पार्नुभयो। उहाँले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयम अपनाउन आग्रह गर्नुभयो। उहाँले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उहाँहरूको सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु नै रहेको प्रष्ट पार्नुभयो। उहाँले शान्ति सुरक्षालाई सुदृढ राख्न र परिस्थिति थप बिग्रिन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको बताउनुभयो। सद्भाव कायम गरौं धार्मिक अगुवा उपशीर्षकको समाचार पनि यहाँ देखिन्छ। धार्मिक अगुवाले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपील गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग हिजो छलफल गरेपछि अगुवाहरूले धार्मिक हिंसा भड्कन नदिई सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको हो। सभापति लामिछानेले धार्मिक हिंसा रोकी सामाजिक सद्भाव कायम राख्न देखाएको गम्भीरताबाट आफूहरू प्रभावित भएको पनि धार्मिक अगुवाहरूले बताउनुभयो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाटै पीडित परिवारसँग सम्झौता शीर्षकको समाचार लिँदैछौ। सुनसरीको देवानगंजमा भएको घटनापछि उत्पन्न परिस्थिति सम्हाल्न सक्रिय गृहमन्त्री सुदन गुरुङ घटना भएको मुख्य स्थान तथा मधेस प्रदेशमा केन्द्रित हुनुभएको छ। हिजो देवानगंज पुगेर उहाँले घटनाको छानबिन निष्पक्ष पारदर्शी र प्रभावकारी ढंगबाट अघि बढाइने तथा दोषीलाई कानून अनुसार कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यही घटनापछि मधेस प्रदेशमा उत्पन्न अशान्त परिस्थिति साम्य पार्न उहाँ आन्दोलन भइरहेको जिल्ला पुग्नुभएको छ। त्यहाँ उहाँले परिस्थिति सम्हालेर फर्कने बताउनु भएको छ। गृहमन्त्रीको उपस्थितिमा पीडितसँग सात बुते सम्झौता समेत भएको छ। गोर्खापत्रबाटै नबिर्सौं एकताको सूत्र शीर्षकको अर्को समाचार लिँदैछौं। सुनसरीमा स्थानीय समुदाय बीचको आपसी झडपपछि मधेसका विभिन्न जिल्लामा उत्पन्न अशान्त परिस्थितिमाझ आम नागरिक आपसी सद्भाव र धार्मिक सहिष्णुता सहित अपनत्वको मलम खोजिरहेका छन्। नेपाली हुनुको गौरव र भावनाको अभिवृद्धिसँगै नागरिकदेखि सरकारसम्मको सामूहिक पहलबाट पीडामा परेका नेपालीको घाउमा मलम लगाउँदै देशका सबै भूभागमा सौहार्दता कायम राख्न सकिने विज्ञहरूको जोड छ। धर्म तथा संस्कृतिविद डाक्टर गोविन्द टण्डन नेपाल विभिन्न जात जाति परम्परा धर्म संस्कृतिको विविधतायुक्त भएको स्मरण गर्दै जस्तो सुकै अवस्थामा पनि सद्भाव कायम राख्नुपर्ने बताउनुहुन्छ। उहाँले भन्नुभयो, जस्तो सुकै अवस्थामा पनि हामी सधैँ शान्ति सद्भाव र सहिष्णुतासहित एकबद्ध भएर रह्यौं त्यो अहिले पनि आवश्यक छ। बेला बेलामा नेपाली एकताको भावना भड्काउने तत्त्व सक्रिय भइरहने भएकाले अनेकतामा एकताको मूल सूत्र हरेक नेपालीले भुल्न नहुने टण्डनको भनाइ छ। यस्तो बेलामा सरकारका सबै तहले सुशासनयुक्त कार्य प्रदर्शन गर्दै नागरिकको सर्वाङ्गीण हितमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। सरकार पक्ष र विपक्षका राजनैतिक नेतृत्वले सद्भाव कायम गर्न सक्रियता देखाउनुपर्ने टण्डनले थप्नुभयो। यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौं।
आजको कान्तिपुर दैनिकले पनि सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै शीर्षकको समाचार प्रकाशन गरेको छ। प्रमुख समाचारका रूपमा, सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरु, संघ संस्था र जिल्ला स्थित स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसमा उच्च अधिकृतहरूलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति साम्य हुँदै गएको छ। शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएका छौं। हाल सप्तरीमा खटिएका काफ्लेले भन्नुभयो, निगरानीका लागि सादा पोसाकमा टोली खटाएका छौं, ड्रोनबाट समेत निगरानी भइरहेको छ। यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौं। बर्दिवासबाट तराई मधेसलाई शान्तिको सन्देश शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। कोही लामा ठूला दाढी पालेका थिए, कोही निधारमा चन्दन लगाएका, अनि कोही काँधमा गम्छा हालेका त कोही नेपाली टोपी शिरमा सजाएका। यस्तै भेषभूषामा महोत्तरीको बर्दिवासको एउटा मञ्चमा हिजो झण्डै 100 मान्छे जम्मा भए। एउटै किस्तीबाट एक एक गर्दै चियाको कप लिएर पिए, अनि सबै उभिए, मुटुमाथि हात हाले, अनि बाजामा गुन्जियो, सयौं थुङ्गा फुल्का हामी, एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली। सबैले एक अर्काप्रति शिर झुकाए, हात मिलाए, एकै स्वरमा उनीहरूले भने, हिन्दू मुस्लिम हामी दाजुभाइ। बर्दिवासमा धार्मिक तथा सामाजिक सद्भाव कायम गराउन शुक्रबार बिहानै बसेको सर्वपक्षीय बैठकको यो दृश्यले फेरि एकपटक नेपाल र नेपालीको विविधतामा एकताको पहिचानको झण्डालाई सर्वोच्च शिखर सगरमाथाको उचाइभन्दा माथि उठाएको छ। पछिल्ला दिनहरूमा सुनसरीबाट भड्किएको र खलबलिएको धार्मिक तथा सामाजिक सद्भाव पूर्ववत अवस्थामा फर्काउन बर्दिवासवासी एउटै मञ्चमा उभिए। व्यवसायी वकिल नदाफले सुनसरी लगायत स्थानमा भएका घटनाका दोषीलाई कारवाही हुनुपर्ने बताउनुभयो। म हिन्दूको घरमै जन्मेर हुर्किएको मान्छे हुँ कसैले हाम्रो सामाजिक र धार्मिक एकतामा विष हालेकोले बुद्धिमत्तापूर्ण रूपमा सोच्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, सबैको रगत उस्तै छ, त्यसैले हामी विभाजित हुनुहुँदैन। बर्दिवास उद्योग वाणिज्य संघले कार्यक्रमको नेतृत्व गरेको थियो, जहाँ सबैले सामाजिक तथा धार्मिक सद्भाव बढाउन विगतका अनुभूतिहरू सुनाउनु भएको थियो। बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार छेत्रीले समाजमा गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो। यो प्रसंग आजको अन्नपूर्ण पोस्टबाट लिएका हौं। शान्ति र एकताका लागि विशेष प्रार्थना शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौं। देशमा शान्ति, सद्भाव, सामाजिक एकता र राष्ट्रिय भातृत्व कायम रहोस् भन्ने कामनासहित विश्व सम्पदा सूचीमा सूचीकृत भगवान बुद्धको जन्मस्थल लुम्बिनी स्थित ऐतिहासिक मायादेवी मन्दिर परिसरमा हिजो विशेष प्रार्थना तथा पूजा आजा गरिएको छ। लुम्बिनी विकास कोषको आयोजनामा सम्पन्न विशेष प्रार्थना सभामा पछिल्लो समय देशमा देखिएका अन्यल सामाजिक विभाजन र अशान्ति अन्त्य भई आपसी सद्भाव, सहिष्णुता र मेलमिलापको वातावरण सुदृढ होस् भन्ने उद्देश्यसाथ सामूहिक प्रार्थना गरिएको हो। प्रार्थना कार्यक्रममा बौद्ध सम्प्रदायका भिक्षु भिक्षुणी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारी, लुम्बिनी होटल संघका प्रतिनिधि, लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधि, स्थानीयवासी तथा श्रद्धालु उल्लेख्य सहभागिता थियो। सहभागीले हात जोडेर राष्ट्रमा स्थायी शान्ति, सामाजिक सद्भाव र मानव कल्याणको कामना गरेका थिए। कार्यक्रमका क्रममा राजकीय बौद्ध विहारका प्रमुख सागर धम्मको नेतृत्वमा भिक्षुले विशेष परित्राण पाठ अन्तर्गत मैत्री सूत्रको स्वर वाचन गरेका थिए। शान्ति र एकताका लागि विशेष प्रार्थना भएको यो घटना सम्बन्धीको यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। सद्भाव कायम गर्न सबै एकै ठाउँमा शीर्षकको समाचार नागरिक दैनिकले पनि प्रकाशन गरेको छ।
सुनसरीको देवानगंज 3 स्थित कप्तानगंजबाट शुरू भएको विवादलाई आधार बनाएर धार्मिक र सामाजिक सद्भाव खलल पुर्याउने प्रयास वृद्ध सिंह उद्देश एकजुट हुँदैछ। गत आइतबार राति दुई समूह बीचको विवाद हिंसात्मक रूप लिँदै अराजकतामा परिणत हुन थालेपछि सत्ता पक्ष न प्रतिपक्ष सबै एकै ठाउँमा उभिएका छन्। सबै धर्म संस्कृति र जात जातिका समुदाय पनि एक ठाउँमा आएका छन्। सबैले सामाजिक एकता र सद्भावका लागि आग्रह मात्र होइन प्रयास गरिरहेका छन्। यसले गर्दा मुलुकमा सदियौंदेखि कायम सामाजिक सद्भाव एकता सह अस्तित्वमाथि गम्भीर प्रहार हुन रोकिएको छ। नेपाली समाजमा बढ्दै गएको पारस्परिक आशंका र अविश्वासलाई हटाउन राष्ट्रपति पूर्व राष्ट्रपतिहरू प्रधानमन्त्री तथा मन्त्री परिषदका सदस्यहरू सबै राजनीतिक दलका नेताहरू मात्र नभएर धार्मिक गुरूहरू समेत सामाजिक सद्भाव र एकताको पक्षमा उभिनु भएको छ। यो समाचार आजको नागरिक दैनिकबाट लिएका हौ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। मुद्दा फितलो कि पहुँचको खेल, वित्तीय अपराधमा व्यवसायी शीर्षकको समाचार नागरिक दैनिकमा प्रकाशित छ। धितोपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपमा पक्राउ गरी मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट, शेखर गोल्छा, शङ्कर ग्रुपसँग जोडिएको अग्रवाल परिवार, विभिन्न कर्पोरेट घरानाका साझेदारहरू लगायतको आदेशमा धरौटीमा थुनामुक्त भइरहेका छन्। आरोपी थुनामुक्त हुँदा मुद्दा कमजोर कि पहुँचको खेल भन्ने प्रश्न उठेको छ। अर्कोतर्फ आवश्यक प्रमाण नजुटाइकन हतारमा काम देखाउन सीआईबी, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र सरकारी वकिलको कार्यालयले व्यवसायीमाथि

को नेटवर्क यो प्रकरणमा मुछिएको छ, तर मुद्दा फितलो हो कि पहुँचको खेल भन्ने शीर्षक दिएर यो समाचार आज नागरिक दैनिकले प्रकाशन गरेको छ। ब्रान्डिङको बलले 3 महिनामै डिडिसीको व्यापारमा 35% छलाङ शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। प्रधानमन्त्री र विभागीय मन्त्रीले ब्रान्ड प्रवर्धन गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीको व्यापारले गति लिएको छ। पछिल्ला 3 महिनामै संस्थानको समग्र कारोबार 35% बढेको छ भने आमदानीमा पनि सुधार देखिएको छ। व्यापार विस्तारसँगै लामो समयदेखि भुक्तानीको प्रतीक्षामा रहेका दुग्ध किसानले पनि राहत पाउन थालेका छन्। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिएका हौं। रुस नै फर्कन चाहन्छन् युक्रेनमा बन्दी रहेका नेपाली शीर्षकको समाचार आज अन्नपूर्ण पोस्टले प्रमुख समाचारका रूपमा प्रकाशन गरेको छ। रुसी सेनामा भर्ती भएका 9 जना नेपाली युवा वर्षौंदेखि युक्रेनको नियन्त्रणमा छन्, तर उनीहरूको एउटै भनाइ छ, युद्ध सकिएपछि रुसमै फर्किने। आफूहरू स्वेच्छाले रुस पुगेको, स्वेच्छाले नै रुसको सेनामा भर्ती भएको र अहिलेको अवस्थाको जिम्मेवारी पनि रुसले नै लिनुपर्ने उनीहरूको भनाइ छ। युक्रेनका एक पत्रकारको समन्वयमा भएको भर्चुअल संवादमा उनीहरूले आफ्नो पीडा, पछुतो, परिवारको सम्झना र भविष्यप्रतिको आशा सुनाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। मोरक्कोबाट एकै दिन 60,000 आप्रवासी स्पेन प्रवेश शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। मोरक्कोसँगको सीमावर्ती स्पेनी स्वायत्त क्षेत्र सेउटा प्रवेशको प्रयास गर्दा कम्तीमा 41 आप्रवासीको मृत्यु भएको छ। बिहिबारदेखि शुक्रबारसम्म 24 घण्टामा करिब 60,000 आप्रवासी मोरक्कोबाट सीमा पार गर्दै स्पेनी भूभाग सेउटामा प्रवेश गरेपछि स्पेनले त्यहाँ अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरेको छ। केवल 85,000 आसपास जनसङ्ख्या रहेको सेउटामा आप्रवासीको यो प्रवेशसँगै अवस्था निकै अस्थिर बनेको सेउटा सरकार अध्यक्ष जुआन जेसस भिभासले बताउनुभयो। तर प्रवेश गरेका मध्ये झण्डै आधा जति स्वेच्छाले मोरक्को फर्किएको स्पेनी अधिकारीहरूले बताएका छन्। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *1415 # डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, कार्यक्रम अन्तर सम्वादबाट म बाबुराम तिमिल सिन्हा। सदियौँदेखि बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय विशेषता बोकेको नेपाल विविधतामा एकताको अनुपम उदाहरणका रूपमा रहँदै आएको छ। विभिन्न जात जाति, भाषाभाषी र समुदाय बीचको आपसी भाइचारा, सद्भाव र सामाजिक एकता नेपाली समाजको मौलिक पहिचान पनि हो। विभिन्न चाडपर्व, संस्कृति र रीतिरिवाजलाई एक अर्काले सम्मान गर्दै आएको हाम्रो समाजमा पछिल्लो समय देखिएका छिटपुट घटना र तिक्तताले भने केही गम्भीर चिन्ता र चासो भने बढाएको छ। विशेष गरी पछिल्ला दिनहरूमा पूर्वको सुनसरीदेखि तराई मधेसका विभिन्न जिल्लाहरूमा उत्पन्न परिस्थितिले सामाजिक सहिष्णुतामाथि केही प्रश्न पनि उठाएको छ। गत आइतबार सुनसरीको देवानगंज

0: मा धार्मिक तथा सामाजिक सद्भाव भड्किँदा दुईजना युवाले ज्यान गुमाउन पुगे भने अन्य 10 जना घाइते भए। घटना लगत्तै सरकार र पीडित पक्ष बीच भएको 7 बुँदे सहमतिका आधारमा अहिले सुनसरीको जनजीवन केही हदसम्म सामान्य र शान्त बन्दै गएको छ। यद्यपि सुनसरीको घटनाले मधेस थामिएको छैन, सप्तरीको राजविराज लगायतका स्थानहरू, सिराको गोल बजार र लाहान, धनुषाको सबैला, महोत्तरीको जलेश्वर र गौशाला, सर्लाहीको मङ्गलवा तथा रौतहट, बारा र पर्साको बिरगन जस्ता प्रमुख व्यापारिक तथा घना बस्ती भएका क्षेत्रहरूको अवस्था अझै सहज बन्न सकेको छैन। यद्यपि त्यहाँ राजनीतिक दल, सामाजिक अगुवाहरूले धार्मिक सद्भाव र शान्ति कायमका लागि प्रयास भने गरिरहनु भएको छ। ससाना विषय र अपवाहहरूलाई लिएर सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट फैलाइने द्वेषले समुदाय बीचको दूरी बढाउँदै लगेका गुनासाहरू पनि अहिले आइरहेका छन्। आजको अन्तरसंवादमा हामी सामाजिक एकताका सन्दर्भमा केन्द्रित भएर मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतसँग कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
1: धन्यवाद।
0: पछिल्लो समय सुनसरीको देवानगन्जबाट सुरु भएर तराई मधेसका विभिन्न जिल्लामा केही अशान्ति देखिएको छ भनौँ, अथवा तनावपूर्ण परिस्थिति पनि कतिपय ठाउँमा यसअघि सिर्जना भयो। यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ? यहाँ त्यहाँको राजनीतिक नेतृत्व पनि हुनुहुन्छ, यसअघि यहाँले मधेस प्रदेशको नेतृत्व पनि सम्हाल्नु भयो मुख्यमन्त्रीका हिसाबले। यसलाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ? जुन पछिल्ला दिनमा घटनाहरू भइरहेका छन्, अवस्था केही असहज हो कि भन्ने जस्तो पनि देखिएको छ।
1: अब खासमा भन्ने हो भने तराई मधेसका हाम्रा पर्सादेखि लिएर सुनसरीसम्मका जिल्लाहरूलाई हेर्ने हो भने पहिलेदेखि नै यो जातीय द्वन्द्वको एक भल्नरेबल ठाउँ रहेछ। अलिकता छिटै यस्ता गतिविधिहरू हुन सक्ने सम्भावना रहेछ, तर यसको लागि अब अहिले नेतृत्व गरिरहेको सरकार र उनका प्रशासनले समयमा सचेत भएको भए, समयमै ध्यान पुर्याएको भए, किन भन्दाखेरि यस्ता घटनाहरू प्राय चाहिँ यसै बेला घट्ने गर्छ। विभिन्न अब चाहे हिन्दू समुदायको कुनै धार्मिक कार्य ऊ होस् कार्यक्रम होस्, या मुस्लिम समुदायहरूको कुनै धार्मिक कार्यक्रम होस्, यसै बेला यस्ता घटनाहरू हुने गर्छ प्राय जसो। अब यो सबै स्थानीय प्रशासन या नेपाल सरकारलाई थाहा नभएको होइन, र जसरी चाहिँ अब जुनसुकै समुदायले आफ्ना धार्मिक गतिविधि गर्दा पहिलेदेखि नै प्रहरी प्रशासन त्यहाँ एलर्ट भएको भए, त्यहाँ पहिलेदेखि नै उनीहरू तयार भएर बसेको भए सायद यस्ता घटनाहरू हुँदैन थियो होला। तर यहाँ के गरिन्छ भने अब प्रशासनलाई थाहा हुँदा हुँदै पनि प्रशासनले त्यसको लागि अब आवश्यक मेजर अपनाउन सक्ने थाहा हुँदा हुँदै पनि किन त्यो ठाउँमा स्थानीय प्रशासनले त्यस किसिमका मेकानिजम तयार गर्न सकेन, त्यस किसिमका अब मेजरहरू लिन सकेन, त्यो थाहा भएन। यदि यस्ता केही अब कार्यक्रमहरू हुँदा त्यहाँ दुईवटा समुदायको यदि बसोबास रहेछ भने पक्कै पनि अवस्था असामान्य बन्न सक्ने हुन्छ। त्यसैले मलाई के लाग्छ भने यो सरकार र यिनका चाहिँ संयन्त्रहरू, स्थानीय प्रशासनले अब यो चाहिँ पहल कदमी लिएको भए यो मलाई लाग्छ कि त्यो घटना हुँदैन थियो। यसका लागि हामीले म हिजो हामी प्रधानमन्त्रीलाई भेटेका थियौँ, हाम्रो पुरै भनौँ न मधेससँग सम्बन्धित दलहरू र त्यसमा पनि एउटा हाम्रा मधेसका सुचिन्तक माननीय अमरेशजी पनि हुनुहुन्थ्यो। भेट हुँदाखेरि यही कुरा हामी राख्यौँ, हामी त यो पनि भन्यौँ कि तपाईँको यो अहिले पनि अब प्रहरी प्रशासन, संविधानले व्यवस्था गरिसकेको प्रहरी प्रशासन प्रदेश मार्फत भएको भए, प्रदेशलाई जिम्मा दिएको भए, पर त्यहाँका गृहमन्त्रीलाई थाहै हुँदैन, त्यही घटना घटिरहेको चाहिँ अब त्यहाँ चाहिँ अब प्रहरी प्रशासन त्यहाँ चाहिँ त्यो स्थानीय यो शान्ति व्यवस्था कायम गर्नको लागि निर्देशन दिन चाहिँ अब चाहँदा चाहँदै पनि उनीहरूको निर्देशन त केन्द्रबाट लिनुपर्ने हो, केन्द्रबाट अहिले काठमाडौँबाट लिनुपर्ने हो। त्यहाँका मुख्यमन्त्री र त्यहाँका गृहमन्त्री छँदाछँदै त्यहाँ भएको भए मलाई लाग्छ विराटनगरमा त्यहाँ अब भनौँ त राजधानी छ, त्यही नजिकै सुनसरी जान कति बेर लाग्थ्यो र त्यहाँ गृहमन्त्री जान्थे, त्यहाँ त्यहाँका मुख्यमन्त्री जान्थे। अब उनीहरू गएर पनि के गर्ने? अहिले पनि पहिलेदेखि सुरु भएको अहिले जुन प्रहरी प्रशासन हस्तान्तरण नगर्ने जुन नियत छ, नीति छ, त्यो अहिले पनि निरन्तरता पाइरहेको पनि हामी कुरा उठायौँ। त्यसैले मलाई के लाग्छ भने प्रहरी प्रशासनको त्यहाँ चुक भएकै हो, कमी कमजोरी भएकै हो। सायद त्यहाँ चाहिँ स्थानीय प्रशासनले जिम्मेवारीका साथ आफ्ना चाहिँ अब भूमिका निर्वाह गरेको भए सायद त्यो घटना हुँदैन थियो होला कि जस्तो मलाई लाग्छ।
0: अब नेपाल त सदियौँदेखि बहुजातीय, बहुभाषिक र बहुधार्मिक सद्भावको एउटा प्रतीक मानिँदै आएको देश पनि हो। अचानक पछिल्ला समय अब मधेसका सहर र गाउँहरूमा आपसी भाइचारा कमजोर बन्दै गएको हो कि भन्ने केही विश्लेषणहरू पनि भइरहेका छन्। यसलाई यहाँले कसरी हेर्नुहुन्छ? किनभने तपाईँ त्यही भूमिमा लामो समयदेखि राजनीति गरिरहनु भएको एउटा नेतृत्वकर्ता पनि हुनुहुन्छ, समग्र राष्ट्रिय राजनीतिमा पनि यहाँको चाहिँ चासो रहँदै आएको छ, अनुभव रहँदै आएको छ। यस हिसाबले के भन्न सकिन्छ? यसका कारणहरू के हुन सक्छन्? सामाजिक एकता खलबलिनुमा के कारण चाहिँ प्रमुख रहेका छन् जस्तो लाग्छ कारणको रूपमा?
1: अब केही राजनीतिक दल हुन सक्छ होला कि अहिले पनि अब उहाँहरूको चासो यसैमा बढी हुन्छ, उहाँहरूको ध्यान होला कि सायद यस्ता अस्थिरता उत्पन्न भइसकेपछि उहाँहरूको राजनीतिक विषय सुनिश्चित, आफ्नो राजनीतिक भविष्य सुनिश्चित हेर्ने होला। तथापि यस्ता यस्ता सोच चिन्तन भएका व्यक्ति समाजमा जुनसुकै समाजमा पनि हुन्छ यसको मान्यता भन्दिनँ, किनभने धमिलो पानीमा माछा मार्ने जहाँसुकै पनि हुन्छन्, जुनसुकै पनि समुदायमा हुन्छ, उनीहरू आफ्नो राजनीतिक भविष्य त्यसैमा हेरिराखेका हुन्छन्। जनताको अब भनौँ न एउटा कुनै पनि समाजमा त्यहाँका जनसमुदाय शान्ति खोजेका हुन्छन्, सुरक्षा खोजेका हुन्छन्, त्यहाँका विकास खोजेका हुन्छन्, त्यहाँका उनीहरू आफ्ना राम्रो शिक्षा खोजेका हुन्छन्, राम्रो स्वास्थ्यको प्रबन्ध खोजेका हुन्छन्। उनीहरू यस्तामा जेनरल पिपुलहरूको ध्यान जाँदैन, उनीहरू आफ्नो बाटोघाटो खोजेका हुन्छन्। तथापि के छ भने राजनीतिमा आफ्ना स्वार्थ सिद्ध गर्नेहरू नभएका होइन। पछिल्लो चरणमा के देखिएको छ भने अब जहाँ अब यस्ता गतिविधिहरूको पछाडि पनि अब त खास आफूसँग प्रमाण छैन, तथापि यसलाई पनि इग्नोर गर्न नसकिने अवस्था छ। किन भन्दाखेरि अब यस्ता अब घटनाहरू तथापि यो हुनु यसलाई मैले चाहिँ धेरै ठुलो मान्दिनँ। किन मान्दिनँ भने त्यस्ता जुनसुकै समाजमा पनि व्यक्ति हुन्छ जहाँ यहाँको इन्डिकेसन छ। तथापि म के भन्छु भने यो सबै हुँदा हुँदै पनि सरकारले पनि आफ्ना काम सरकारले आफ्ना काम इमान्दारी साथ निर्वाह गरेको है। अब जे होस् त्यहाँ मार्ने चाहिँ मरिने चाहिँ जयप्रकाश अब सुनसरीको यो कप्तानगञ्जमा जयप्रकाश भाइ जयप्रकाश तपाईँको महत्त्व, ओम प्रकाश महत्त्व, गणेश यादव पक्कै पनि हाम्रै बिचका हाम्रै दाजुभाइ दिदी बहिनीका छोराछोरी हुन्, पक्कै पनि हाम्रा बिचका एउटा बनहार युवा हुन् र उनीहरूको ज्यान जानु भनेको कदापि यसलाई स्वीकार गर्न सकिँदैन, यसलाई राम्रो मान्न सकिँदैन। धन कमाउन सकिन्छ, सम्पत्ति कमाउन सकिन्छ, तर यस्ता अब कसैको ज्यानै गएपछि त्यो त आउन गाह्रो छ। तर पनि मलाई के लाग्छ भने यसको जिम्मा, ठोस जिम्मा मैले पनि भन्छु, यो व्यवस्था बिग्रनुको कारण पनि के थियो भने यहाँ तपाईँ हेर्नुभयो होला कि यहाँ अब प्रधानमन्त्री र मन्त्रीले जसरी चाहिँ पछिल्लो समयमा उहाँहरू सम्बोधन गर्नुभयो, प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो राष्ट्रको नाममा, गृहमन्त्री पछिल्लो समयमा गए, उनी छिटै गए र तीन चार दिनसम्म त्यो डेड बडी त्यहाँ हुनु सक्दैन थियो। त्यहाँ त गएर चाहिँ केही कम्प्रोमाइज उहाँले गरेको भए, केही सहमति अब स्टेटको जिम्मेवारी हो नि, नागरिक आत्मा चाहिँ त्यहाँ आफ्नै सुरक्षाकर्मीबाट मारिएपछि त्यहाँ गएर एउटा सम्झौता गरेको भए त्यो उहाँहरूको पीडामा उहाँहरूलाई अलिकता राहत दिने अलि आश्वासन दिने दिएको भए उहाँहरूको त्यस्तो पीडामा सरकारको उपस्थिति त अनिवार्य थियो। हुन त पछि यसै चाहिँ बोर्डरमा सीमामा चाहिँ भौतारिने गृहमन्त्री पछिल्लो चार दिन बिताएर जाँदाखेरि पक्कै पनि मान्छेहरू त असन्तुष्ट थिए। त्यही सम्बोधन प्रधानमन्त्रीले चार दिन पछि गरे, त्यही त्यसको भोलिपल्ट नै स्थिति असामान्य हुँदैछ, किनभने उहाँलाई त धेरै अब संयन्त्रहरू छ नि, त्यहाँ चाहिँ मुलुकको स्थितिको बारेमा प्रहरी प्रशासन गुप्तचर धेरै निकायहरू छ नि जहाँबाट उनी चाहिँ इन्फर्मेसन लिन सक्छन्। त्यसैले मलाई के लाग्छ भने पछिल्लो समयमा जुन किसिमको राज्यले भूमिका निर्वाह गर्नु पर्थ्यो कि चाहे त्यो पीडितसँग भेट्नु, त्यो डेड बडी राखेको ठाउँमा गृहमन्त्री आफै जाने, हुन त गए होइन, त्यहाँका स्थानीय प्रशासनलाई अलिकता बढी मोबिलाइज गर्नु, त्यहाँका र प्रहरी प्रशासन के को लागि हुन्छ, र त्यो एउटा सानो घटनालाई लिएर अब पछिल्लो समयमा धेरै ठाउँमा अब त मैले पहिले पनि भनिहालेँ कि पुरा भरेस नै भल्नरेबल छ र त्यसको चाहिँ विभिन्न राजनीतिक हिसाबले मान्छेहरू प्रयोग गर्नु त स्वाभाविक छ त्यसलाई, तर राज्यले जुन जिम्मेवारी वहन गर्नुपर्ने हो, राज्यले जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो भूमिकामा मलाई लाग्छ कहीँ न कहीँ कमी देखिएको छ। र मलाई लाग्छ कि सायद स्टेटले, देशको गृह मन्त्रालयले, देशको प्रधानमन्त्रीले, किनभने कि अहिले पनि, अब म पहिले पनि भने कि शान्ति सुरक्षाको जिम्मा अब प्रदेश सरकार हुँदाहुँदै पनि अब केन्द्रले चाहिँ तपाईँको अब त्यहाँ चाहिँ जिम्मा, अब हामी पुरै शान्ति सुरक्षामा केन्द्रमै आश्रित हुनुपर्ने, केन्द्रकैमै निर्भर हुनुपर्ने, केन्द्रमा नै जानुपर्ने होइन, प्रदेशको गृहमन्त्री, प्रदेशको अब गृहमन्त्री, प्रदेशको सरकार त्यसकोबाट चाहिँ अनभिज्ञ हुने। त्यसैले मलाई लाग्छ कि अब यहाँ यो सबै कुराहरूको निराकरण गर्नको लागि प्रदेश सरकार बढी चाहिँ एलर्ट हुनुपर्छ, बढी चाहिँ गम्भीर हुनुपर्छ, जिम्मेवार बन्नुपर्छ। मलाई लाग्छ कि अहिले अहिले प्रधानमन्त्रीलेको मन्त्री जुन पछिल्लो समयमा एक्सन लिनुभयो, पछिल्लो समयमा जुन किसिमको गम्भीरता देखाउनुभयो, त्यो गम्भीरता मलाई लाग्छ अघि नै देखाएको भए होइन, घटना घटेको त्यसको भोलिपल्टदेखि नै अलिकता उहाँ चाहिँ एक्टिभ भएको भए मलाई लाग्छ कि स्थिति फरक हुन्थ्यो। हुन त उहाँ यो पनि भन्नुभयो कि मैले होइन, तपाईँहरूलाई लाग्छ होला कि म चाहिँ यसमा बढी यसमा म चाहिँ चिन्तित छैन, बढी सरकारले यसमा एक्सन लिइराखेको छैन, तर चाहिँ हामी सुरु पहिलो दिनदेखि नै हामी लागेका छौँ, लिएका छौँ। तर मलाई लाग्छ कि स्थानीय स्तरमा चाहिँ प्रदेशमा या चाहिँ हाम्रा यो समाजमा त्यस्तो किसिमको सरकारबाट पहलकर्मी गरेको महसुस भएको थिएन।
0: हामी कुराकानीकै क्रममा रहेका छौँ। आजको अन्तरसंवादमा हामीले सामाजिक एकताका सन्दर्भमा केन्द्रित भएर मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु रावसँग कुराकानी गरिरहेका छौँ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। अब पछिल्लो समय एउटा विश्लेषण पनि हुँदै आएको छ, सामाजिक सञ्जालको दुरुपयोग भयो, अपुष्ट सूचना र अफवाहहरू फैलाइए भन्ने कुराहरू पनि रहेका छन्। प्रविधिको नकारात्मक प्रयोगले गर्दाखेरि हाम्रो जुन सामाजिक सद्भाव, भाइचारा, सहिष्णुता छ, यस्ता विषयलाई खलल पुर्याएका कुराहरू पनि अहिले बाहिर आइरहेका छन्। भूगोलको वास्तविक वस्तुस्थिति नै नबुझिकन एउटा विश्लेषक बन्ने, सामाजिक सञ्जालमा त्यो विषयमा विश्लेषण गरिदिने, अफवाह फैलाउने, मिथ्या सूचनाहरू दिने लगायतका गतिविधिहरू पनि तीव्र बनेको देखिन्छ पछिल्लो समय। यसलाई यहाँले कसरी हेर्नुहुन्छ? प्रविधिको गलत प्रयोगले गर्दाखेरि हाम्रो समाजले एउटा भनौँ न सद्भावको बाटो बिराएको हो कि भन्नेसम्मको विश्लेषणलाई हामीले कुन तहबाट हेर्न सक्छौँ?
1: एकदमै यहाँले साँचो कुरा, एकदमै अब अहिले भइरहेको कुरा यहाँले राख्नुभयो। हाम्रो हिजो जुन प्रधानमन्त्रीसँग भेटेको अब टिम थियो, त्यसमा पनि यो कुरा उठेका थिए। अहिले जसरी अब एआईको समय भइसकेका छ, अब जसरी सोसल मिडियाले अब विभिन्न किसिमका अब सत्य तथ्य भए पनि नभए पनि घटनालाई तोडमोड गरेर, घटनालाई अतिरञ्जित हिसाबले जुन किसिमको अहिले सोसल मिडियामा राखेर मान्छेमा भ्रम सिर्जना गरिराखेको छ, र मलाई के लाग्छ कि अहिलेको अवस्था सिर्जना हुनुमा, अहिलेको परिस्थिति निर्माण गर्नुमा मलाई लाग्छ कि यस्ता मिडियाका र अब यो सोसल मिडिया र विभिन्न किसिमका यो अब सञ्जालहरूबाट जनतालाई दिग्भ्रमित हुने काम गरिरहेछ। किन भन्दाखेरि यति छिटो अब भनौँ न एउटा ऊ जस्तो एउटा पेट्रोल जस्तो एउटा कहीँ घटना घटेकै छैन त्यो घटनालाई तोड मडोड गरेर यो समुदाय यस्तो यो माथि यसरी एटाउ भयो यसरी मारियो यसरी यो गरियो, किनभने अहिले एआईको युगमा त मलाई लाग्छ कि जस्तो सुकैलाई जे पनि घटना तयार गरेर चाहिँ राख्न सकिन्छ त्यो पनि हो। अब यो त यसरी सोसल मिडियालाई नियन्त्रण गर्नु, यसरी चाहिँ गलत अफवाह फैलाउनेहरूमाथि कारवाही गर्नु, यसरी चाहिँ उनीहरूलाई ब्यान गर्नु, उनीहरूमाथि अब अहिलेको समयमा अब उनीहरूमाथि के कारवाही कानुनी कारवाही भनौँ न गर्न सकिन्छ, आर्थिक कारवाही के कारवाही गर्न सकिन्छ, उनीहरूको फेसबुकदेखि लिएर यी सबै कसरी ब्यान गर्न सकिन्छ, यो सबै जिम्मेवारी पनि त अल्टिमेट आएर सरकारमै ठोकिन्छ। त्यसैले मलाई लाग्छ कि यहाँले जुन कुरा राख्नुभयो, हिजो पनि हामी कुरा राख्यौँ, हिजो पनि हामी प्रधानमन्त्रीसँग भन्दाखेरि उहाँले पनि यो कुरालाई स्वीकार गर्नुभयो, तर पनि यो के रहेछ भने तपाईँ हामी एउटा यो मुलुक एउटा नागरिक जिम्मेवार नागरिकको नाताले पनि यस्ता गतिविधिलाई गम्भीरताका साथ लिनुपर्ने अवस्था छ, नागरिक समाजलाई गम्भीरताका साथ लिनुपर्ने हो। हाम्रा दाजुभाइ दिदीबहिनी यो मुलुकमा बस्ने जुन चाहिँ शान्ति खोजेका छन्, उनीहरू विकास खोजेका छन्, स्थिरता खोजेका छन्, उनीहरू आफ्ना छोराछोरीको राम्रो एजुकेसन खोजेका छन्, राम्रा स्वास्थ्य खोजेका छन्, पक्कै पनि यस्ता उत्तेजनात्मक जुन किसिमका अहिले संचार मिडियालाई प्रयोग गरेर जुन गतिविधिहरू गर्दैछ त्यसबाट चाहिँ सचेत हुनुपर्ने अहिलेको आवश्यकता छ। र मलाई के लाग्छ भने हामी सबै यदि यसमा गम्भीर भयौँ भने मात्र यो चाहिँ यस्ता यस्ता अब फेक न्युज अब सोसल मिडिया छ, मान्छेहरू जतिखेर पनि उसको ध्यान आफ्नो मोबाइलमा गइराखेका हुन्छन्, फेसबुकमा गइरहेका हुन्छन्, ट्विटरमा गइराखेका हुन्छन्, विभिन्न किसिमका अब सञ्चार अब त्यो चाहिँ इन्फर्मेसनहरू लिइराखेका हुन्छन्। अब त्यो सत्य हो होइन भन्ने कुरा त पछि चाहिँ त्यसको भेरिफिकेसन हुन्छ, तर हाल ए यहाँ यस्तो घटना भयो, ए जसले यस्तो भन्यो, ए यसले भयो यसले उस्तो भन्यो भनेपछि भन्दामा के जान्छ र एउटा दाजुदल फेक तयार गर्नलाई मैले नै भनिरहेछु यहाँसँग, मेरै संवादलाई अलि उल्टो गरेर मेरै स्वरमा अहिले बनाउन सक्ने त विभिन्न किसिमको छन्, एले उसले त यस्तो भन्यो त्यस्तो भन्यो, झुठो समाचार प्रकाशन गर्नु त सजिलो छ नि आजको समयमा, विभिन्न किसिमका इन्फर्मेसनका विभिन्न किसिमका अब मिडियाका सञ्जालहरू छन्। अब मलाई लाग्छ कि यसमा चाहिँ गभर्मेन्टकै तर्फबाट निगरानी गरिएन भने आज यो घटना त सामान्य छ, योभन्दा पनि ठुलो घटना हुने सम्भावना छ। विगतमा पनि त मान्छेहरू भन्छ नि जेएनजी मुभमेन्टको सूत्रधार भनेको यस्तै यही सोसल मिडियाहरू हुन्, यस्तै अब गलत कुरालाई बढी प्रचार प्रसार गरेर यस्तो घटना गराइएको हो भनेर त भन्छ नि। त्यसैले मलाई लाग्छ कि अहिले सरकार त्यसबाट जानकार छन्, हाम्रो आफै चाहिँ प्रधानमन्त्री अब सोसल मिडियाका प्रयोग अब यो सरकारले त एकदमै गरिराखेको छ, विभिन्न किसिमका सञ्चार माध्यमहरूलाई त प्रयोग त यसले गरिराखेको छ, यिनलाई थाहा छ, तर यिनलाई त्यस पाए पनि थाहा होला विभिन्न विज्ञहरूलाई राखेर कसरी एक्सपर्टहरूलाई राखेर सुरक्षाका अब वर्तमान पूर्व चाहिँ अनुभवीहरू छन् त्यसलाई एउटा टिम गठन गरेर यसमा चाहिँ विज्ञहरूलाई गठन गरेर यस्ता फटा न्युजलाई सम्प्रेषण गर्ने, यस्ता झुटो कुराहरू प्रचार प्रसार गर्ने, यस्ता समाजमा विखण्डन ल्याउने, समाजमा अब भनौँ न एउटा नेपाल सुरुदेखि नै सुरुमै यहाँले भन्नुभयो नेपाल बहुजातीय बहुधार्मिक बहुसांस्कृतिक एउटा मुलुक हो, यहाँ सदियौँदेखि मान्छेहरू एउटा एकअर्कामा एकअर्काको अब पर्व त्यौहारलाई इन्जोय गरेर एउटा सम्मान गरेर एउटा भाइचारा कायम राख्दै बस्दै आएको यो समाज छ, यसको यसको विशेषता विविधतामा एकता भनेको यही समाजमा देख्न सकिन्छ, यो समाज यस्तो आज यो बनिसकेको छ। त्यसैले मलाई के लाग्छ भने सरकार जो मात्र होइन अब हुने जुनसुकै घटनालाई पनि अब यसलाई पनि पहिलेदेखि नै प्रिकसन अप्नाएर पहिलेदेखि नै यसलाई चाहिँ वृद्धहरू टोली गठन गरेर यसलाई यसलाई नियन्त्रण गर्न सकिन्छ। यसमा अफवाहहरूलाई कसरी झुटो खबरलाई झुटो मेसेजलाई यदि चाहिँ सम्प्रेषण गर्छ मिडियामा के अरे यो विभिन्न फेसबुकहरूमा लगाउँछ लगाउँछ भने यसलाई नियमन गर्ने कारवाही गर्ने यदि मेकानिजम तरिका गर्छ भने भोलि योभन्दा पनि ठुलो दुर्घटना हुने सम्भावना रहन्छ। त्यसैले मलाई के लाग्छ भने यस सरकार सचेत
0: प्राविधिक समस्या देखिएको छ।
1: सबै राजनीतिक दलहरू पनि त्यसमा एकदमै सचेत हुनुपर्छ। अहिले के कङ्ग्रेस एमाले माओवादी जस्तो पार्टी यो मुलुकको जनताको पार्टी होइन र यिनीहरू पनि बोल्नुपर्छ। सबै राजनीति हामी सबै बोल्नुपर्ने अवस्था छ। सरकारको मात्र जिम्मेवारी भएर हुँदैन। सबै राजनीतिक दलका यो गम्भीर चासोको विषय हुनुपर्छ। सबै राजनीतिक दलहरू गम्भीरताका साथ लिनुपर्छ। आज बालेन्जी सरकारमा छन्, भोलि अब से भनौँ न भोलि अरू पोइजी हुनुहुनेछ होइन। त्यो हुँदाखेरिको अवस्थामा के यस्तै अवस्था राख्ने त? आज चाहिँ जसरी चाहिँ प्रयोग गरिरहेछ यो सोसल मिडियाको प्रयोग गरेर मान्छेमा भ्रम सिर्जना गरेर मान्छेलाई उत्तेजना मान्छेलाई यसरी चाहिँ अब प्रचार प्रसार गरेर अलिकता गलत न्युज फेक न्युज ल्याएर जसरी चाहिँ समाजमा स्थिरता कायम गरिन्छ। हामी सबै राजनीतिक दल समाजका अगुवा जसरी पनि यो समाजलाई भलो चिताउने विभिन्न सङ्घ सङ्गठनका अगुवाहरू नेताहरू यो सबै जिम्मेवारका साथ यसलाई चाहिँ अगाडि हामी राखेर यसलाई चाहिँ हामी यसलाई नियन्त्रण गर्न सकेनौँ। यसलाई यसो अफवाह फैलाउनेहरूमाथि दोषीलाई यसै कारवाही गर्नको लागि हामी पहलकर्मी गरेनौँ भने यो समाजको यो क्यान्सर बनेर जान्छ। समाजलाई अब भनौँ न एउटा अस्थिरता सिर्जना गर्ने एउटा यो सोसल मिडिया माध्यम बन्न सक्छ। त्यसैले मलाई के लाग्छ, हिजो पनि हामी प्रधानमन्त्रीलाई यो कुरा राखेका थियौँ कि सोसल मिडियाको जुन किसिमको गलत प्रयोग हुँदैछ त्यसमा पनि तपाईँले ख्याल गर्नुपर्छ। कसरी यसलाई चाहिँ जो चाहिँ गलत अफवाह फैलाउनेमाथि कसरी कानुनी कारवाहीभित्र ल्याउन सकिन्छ त्यसमा ध्यान दिनुहोस् भनेर हामी कुरा राखेका पनि हौँ।
0: सरकार र सुरक्षा निकायले मात्र चाहेर समाजमा शान्ति र सद्भाव कायम हुन सक्दैन भन्ने कुराहरू पनि गरिन्छ। अब यसमा नागरिक समाज, बुद्धिजीवी, त्यसै गरी विभिन्न सञ्चार माध्यमहरू, स्थानीय तहमा अगुवाई गर्ने व्यक्तिहरू सबैको एउटा मिले मतमा मात्र समाजमा शान्ति सद्भाव कायम हुन सक्छ। कुनै एउटा निकाय र व्यक्ति विशेषमा सामाजिक सद्भाव र शान्ति कायम हुन सक्दैन, यो सबैको एकीकृत प्रयास हो भनेर पनि भनिन्छ। हामी कार्यक्रमको पनि लगभग अन्त्यमा आइसकेका छौँ। यो विषयलाई कसरी हेर्न सकिएला? जे जस्ता घटना घटिरहेका छन् यसमा सबै कम्पोनेन्ट्सहरू तत्त्वहरू मिलेर अगाडि बढ्नका लागि के गर्दाखेरि उपयुक्त हुन्छ?
1: एकदमै हिजो त हिजो पनि हामी कुरा राखेका थियौँ। स्थानीय स्तरमा अब विभिन्न राजनीतिक दल सम्मिलित, विभिन्न धर्मगुरुहरू सम्मिलित, विभिन्न समाजको अगुवा नागरिक समाज सम्मिलित, प्रशासन समेत एउटा संयन्त्रहरू खडा गरेर मन्थली चाहिँ त्यसलाई चाहिँ अब यसलाई चाहिँ बैठक गरेर समाजमा भइरहेको केही कमी कमजोरीहरू सुधारात्मक हिसाबले लग्नु पर्ने हो। यहाँले भन्नुभयो कि अहिलेको युगमा सञ्चार माध्यमको धेरै नै महत्त्व छ। किन भन्दाखेरि अब अहिलेको समाजले केही कुरा जान्ने, केही कुरा बुझ्ने, कसैको प्रति एउटा उसको चाहिँ प्रति केही धारणा बनाउने भनेपछि यो सञ्चार माध्यमहरू नै प्रयोग गर्ने हो। र मलाई के लाग्छ भने अब यस्ता कुराहरूमाथि सञ्चार माध्यमको त एकदमै ठुलो महत्त्व छ नि। सञ्चार माध्यमबाट नै अब यो करोडौँ अब जनताहरूले कसरी थाहा पाउने कि त्यहाँ के भइरहेको छ, कस्तो त्यहाँ चाहिँ अब ऊ हुँदैछ, घटना घट्नेछ। नागरिक समाज, स्थानीय नागरिक समाज, नागरिक अगुवाहरूले जो समाजका नेतृत्व गर्दै आएका छन्, समाजमा जसको चाहिँ समाजमा भरोसा छ, विश्वास छ, उनीहरूले पहलकर्मी गरेन भने सरकारले को जुन मेकानिजम छ, सरकारको चाहिँ संयन्त्र छ स्थानीय स्तरमा, उसले चाहिँ एक्टिभली रोल प्ले गर्न सकेन भने त्यहाँका विभिन्न राजनीतिक दलका अगुवा
0: हुन्छ। हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिएको छ। यहाँको महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
1: धन्यवाद छ यहाँलाई पनि, यहाँले समय दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद।
0: आजको अन्तर संवादमा हामीले सामाजिक एकता सद्भावका सन्दर्भमा केन्द्रित भएर मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु रावसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस् त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो।
2: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
3: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा तराई मधेसका जिल्लामा उत्पन्न परिस्थितिका सम्बन्धमा मधेस केन्द्रित राजनीतिक दलका नेताहरू र मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग छुट्टा छुट्टै छलफल। नागरिकको पूर्ण सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार लागि परेको प्रधानमन्त्रीको भनाई। नेपाल सरकार र लघु वित्त पीडित संघर्ष समिति बीच 5 बुँदे सहमति। पाकिस्तानको ब्रोड पिक हिम पहिरो, एक नेपाली सहित 4 आरोहीको शव भेटियो। निर्मल पूर्जा सहित 6 जना बेपत्ता। र हिजो एकै दिन झण्डै 60,000 आप्रवासी स्पेन प्रवेश।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जीवधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पार्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मधेस केन्द्रित राजनैतिक दलका नेताहरू र तराई मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूसँग हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु रहेको उल्लेख गर्नुभयो। शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अप्नाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सीमा नाकामा आवत जावतलाई व्यवस्थित बनाइएको बताउनुभयो। प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्य बीच सद्भावको बलियो पुल बन्न आह्वान गर्नुभयो। प्रधानमन्त्री शाहले अप्ठ्यारो र आपतकालीन परिस्थितिमा जनताको घर दैलोमा पुगेर नागरिकको दुःख सुखमा उभिनु नै सांसदहरूको वास्तविक दायित्व भएको स्मरण गराउनुभयो। सांसदहरूले पनि प्रधानमन्त्री शाहको अनुरोधलाई सकारात्मक रूपमा लिँदै आफूहरू तत्कालै आफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाउनुभयो। स्थानीय स्तरमा दीर्घकालीन शान्ति र भातृत्व कायम राख्नका लागि दुवै पक्षका नेतृत्व, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूसँग सघन संवादको श्रृङ्खलालाई निरन्तरता दिनुपर्ने सुझाव समेत सांसदहरूले दिनुभएको थियो। साथै तनावग्रस्त तथा आसपासका क्षेत्रहरूमा धार्मिक तथा सामाजिक सौहार्दता कायम राख्ने गरी निरन्तर सकारात्मक र ऐक्यबद्धताको सन्देश गर्नुपर्ने तथा सामाजिक सञ्जालका भ्रम र अफवाहबाट युवा वर्गलाई जोगाउन स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा सांसदहरूले जोड दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तिकरण र अधिकार सम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। तराई मधेसमा पछिल्लो समय उत्पन्न परिस्थितिबारे विमर्श गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो आयोजित उच्च स्तरीय बैठकमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेशहरू पूर्ण रूपमा सशक्त बन्ने यथार्थ औँल्याउनुभयो। प्रधानमन्त्री शाहले प्रदेशहरूलाई केन्द्रबाट आफ्ना अधिकार सम्पन्न र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गरी सक्षम बनाउन वर्तमान सरकार पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहेको प्रष्ट पार्नुभयो। बैठकमा तराई मधेसका महन्त ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, लालबाबु रावत, राम कुमार शर्मा, समीम मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, डाक्टर सीके राउत लगायत नेताहरूको सहभागिता रहेको थियो। बैठकमा उहाँहरूले तराई मधेस क्षेत्रका विविध समसामयिक समस्या, सुरक्षा चुनौती, सुशासनको प्रत्याभूति र संघीयताको मजबुतीका सम्बन्धमा आफ्ना माग, विश्लेषण तथा सुझावहरू प्रस्तुत गर्नुभएको थियो। मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफल सकारात्मक भएको बताउनु भएको छ। हिजो सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँहरूले यस प्रकारको पहलले समस्या समाधानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको र उक्त समस्या समाधानमा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताउनुभयो। सुनसरीको दिवानगंज 3 कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखी विभिन्न जिल्लामा क्रियाशील राजनीतिक दल तथा धार्मिक संघ संगठनहरूले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयुक्त रूपमा अपील गरेका छन्। पर्साको वीरगंजमा सामाजिक सद्भाव भाइचारा र एकता कायम राख्न स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको हिजो संयुक्त वृहत सद्भाव र्याली सम्पन्न भएको छ। सबै जात जाति भाषाभाषी र समुदाय बीचको आपसी एकतालाई बलियो बनाउने उद्देश्यले निकालिएको उक्त र्यालीमा स्थानीय जनप्रतिनिधि नागरिक समाजका प्रतिनिधि उद्योगी व्यवसायी र विभिन्न धर्म तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। धनुषाको शान्ति सुरक्षा मजबुत बनाउन प्रतिनिधि सभाका सदस्यहरूको सहभागितामा हिजो सर्वपक्षीय बैठक सम्पन्न भएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अगुवाईमा बसेको बैठकमा सामाजिक सद्भाव कायम राख्न सबै प्रकारका उपायहरू अवलम्बन गर्ने सहमति भएको छ। प्रदेशका सुरक्षा प्रमुखहरू विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधि तथा धर्म गुरूहरूको सहभागितामा भएको बैठकमा सामाजिक एकता आपसी भाइचारा तथा सहिष्णुता कायम गर्ने सहमति भएको छ। सर्वपक्षीय बैठकमा हिन्दू तथा मुस्लिम धर्मका धर्मगुरू तथा अगुवाहरूले सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग अपील पनि गर्नुभएको छ। यस्तै बाँकेका प्रमुख राजनीतिक दलहरूले शान्ति सद्भाव सामाजिक एकता र कानुनी शासन कायम गर्न संयुक्त अपील गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत पार्टीका नेताहरूले हिजो संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका अफवाह, घृणा फैलाउने अभिव्यक्ति तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबै नागरिकलाई आग्रह गरेका हुन्। सामाजिक सद्भाव कायम राख्न काठमाडौँको माइतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनहरूले हिजो र्याली निकालेका छन्। यसै गरी बारामा क्रियाशील राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी तथा जिल्ला सुरक्षा समितिले जिल्लाभित्र धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय संयुक्त अपील जारी गरेका छन्। सर्वपक्षीय बैठक आयोजना गरी दलहरूले बारा जिल्लालाई धार्मिक, सामाजिक तथा सांस्कृतिक एकता र सहिष्णुताको नमुना जिल्ला बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा हिजो सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले संयुक्त अपील जारी गर्दै कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान गर्नुभयो। उहाँहरूले सदियौदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि अपील गर्नुभयो। नेपाली काङ्ग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग समेत संवाद गर्ने जनाएको छ। सुनसरीको कप्तानगंजको घटना र सो पश्चात तराईका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण परिस्थितिका सन्दर्भमा काङ्ग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै सो पहल गर्ने निर्णय गरेको हो। साथै काङ्ग्रेसले न्यायिक छानबिन समिति गठन, घाइते भएकाको निशुल्क उपचार, समुचित व्यवस्थापन, तोडफोड र आगजनी भएका धन सम्पत्तिको क्षतिपूर्ति दिलाउने कुरामा सरकारलाई निरन्तर प्रश्न र खबरदारी गर्ने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज सहित तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र पूर्व उपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो भएको छलफलमा उहाँहरूबीच उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल गर्नुपर्ने धारणा राख्नु भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामान्यीकरण हुँदै गएको छ। नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्। नेपाली सेनाको पूर्वी प्रितना पति गौरव कुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज हाई अलर्टमा रहेको बताउनुभयो। गृहमन्त्री सुधन गुरुङले घटनास्थलमा पुगेर पीडित परिवारसँग सहमति र घाइतेसँग भेटवार्ता गरेपछि अवस्था सामान्य बनाउन सहज भएको सुरक्षा अधिकारीको विश्लेषण छ। सहमति अनुसार मृतकको शव बुझ्ने र अन्त्येष्टि प्रक्रिया अघि बढिसकेको छ। गृहमन्त्री र पीडित परिवार बीच सात बुदे सहमति पनि भइसकेको छ। सुनसरीमा भएको घटनापछि धनुषामा विकसित परिस्थिति र प्रदर्शनलाई ध्यानमा राख्दै बसेको सर्वपक्षीय बैठकले जनकपुर धाममा आज सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा हिजो बसेको बैठकले सामाजिक सद्भाव, शान्ति र धार्मिक सहिष्णुता कायम गर्न सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै चार बुधे निर्णय गरेको हो। बैठकमा प्रतिनिधि सभाका चारजना सदस्य, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनैतिक दल, नागरिक समाज तथा विभिन्न धर्म समुदायका अगुवाको सहभागिता रहेको थियो। नेपाल सरकार र लघुवित्त पीडित सङ्घर्ष समिति बीच पाँच बुधे सहमति भएको छ। उक्त सहमति अनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि 15 दिनभित्र कार्यान्वयन योजनासहितको सिफारिस पेश गरिनेछ। सहमतिसँगै लघुवित्त पीडितहरूले आन्दोलन तथा अनसनका कार्यक्रम स्थगित गरेका छन्। नेपाल सरकारद्वारा गठित लघुवित्त पीडितका समस्या समाधानका लागि गठित वार्ता टोलीका पदाधिकारी र लघुवित्त तथा वित्तीय शोषण विरुद्ध सङ्घर्ष समितिका पदाधिकारी बीच हिजो अर्थ मन्त्रालयमा पाँच बुधे सम्झौता भएको हो। दुवै पक्ष बीच लघु वित्त पीडितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको 2081 साउन 22 गतेको प्रतिवेदन कार्य योजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस पेश गर्ने सहमति भएको छ। संघीय संसद सचिवालयमा विभिन्न विषयसँग सम्बन्धित 9 विधेयक हिजो दर्ता भएका छन्। नेपाल सरकार मन्त्री परिषदको हालैको निर्णयका आधारमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा ती विधेयक दर्ता भएका संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा दर्ता भएका विधेयकमा संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083, खानी तथा खनिज पदार्थ विधेयक 2083, मानव बीच बीखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083, राहदानी पहिलो संशोधन विधेयक 2083, मेलमिलाप सम्बन्धी तेस्रो संशोधन विधेयक 2083, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 र कर्मचारी सञ्चय कोष तेस्रो संशोधन विधेयक 2083 रहेका छन्। यस्तै राष्ट्रिय सभामा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 र संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दर्ता भएका छन्। प्रतिनिधि सभाको बैठक यही साउन 19 गते मंगलबार र राष्ट्रिय सभाको बैठक यही साउन 18 गते सोमबारका लागि तोकिएका छन्। सरकारले सदनको यस आर्थिक वर्षका लागि प्राथमिकताका आधारमा निजामती कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयक सहित 166 विधेयक सदनमा पेश गर्ने एकीकृत विवरण घोषणा गरेको छ। ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ पर्नु भएको छ। जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पुर्जी लिएर केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल प्राधिकरणको नाममा आएकामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनसेल आजियाटा लिमिटेडको मिलेमतोमा गैरकानूनी रूपमा लिलाम गराई सरकारको हक हनन गरी गैरकानूनी रूपमा लिलामी गरेको आरोपमा उहाँ पक्राउ पर्नु भएको हो। बाजुराको पूर्वोत्तर क्षेत्रसँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने 41 किलोमिटर लामो मार्तडी कोल्टी सडकको स्तरोन्नति लामो समयदेखि हुन नसक्दा वर्षाको समयमा त्यस भेगका बासिन्दाले निकै शास्ति खेप्दै आएका छन्। बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा निर्माण कार्य प्रभावित हुँदै आएको सरकारवालाहरूले गुनासो गरेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
3: बाजुराको पूर्वोत्तरी क्षेत्रका चार स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने 41 किलोमिटर लामो मार्तडी कोल्टी सडकको स्तरोन्नतिमा ढिलाइ हुँदा वर्षेनी स्थानीयले भोग्नु पर्ने कष्टपूर्ण यात्राको क्रम यस वर्ष पनि दोहोरिएको छ। निर्माण कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण कार्यले गति नलिँदा वर्षौंदेखि सहज यातायातको पहुँचमा पुग्ने कुन्नावासीको चाहना अधुरै रहेको हो। बुढीनन्दा नगरपालिका 10 की स्थानीय उज्जिरा बोहरा वर्षायाम सुरु भएसँगै सडक पूर्ण रूपमा अवरुद्ध नभए पनि ठाउँ ठाउँमा खसेको पहिरो तथा खरे खोलामा पुल अभावका कारण छोटो छोटो दूरीमा गाडी बदल्नु पर्दा महँगो भाडाको चेपुवासँगै जोखिमपूर्ण यात्रा यहाँका नागरिकको दैनिकी बनेको छ। बडीमालिका नगरपालिका साथ ढम्कनेका अर्का स्थानीय कीर्तिमल धामी
4: यो बर्खाको सिजनमा न बस छ न जीप छन् न बाइक चलेका छन् न केही छ। मान्छेलाई अब हट्नको यहाँ समस्या भएको छ, हट्नु पर्छ त हिलोमा डुबेर ठाउँ ठाउँ गाडी रोकिएका छन्, हट्नु बढी छ, गाडीमा चढ्नु कम छ, साह्रै नै दुःख भएको छ।
3: प्रदेश गौरवको आयोजनाका रूपमा रहेको मार्तडी कोल्टी सडक निर्माणका लागि सरकारले प्रशस्त बजेट विनियोजन गरिरहेको भए पनि ठेकेदार कम्पनीले सम्झौता अनुसार काम सम्पन्न नगरेपछि यो वर्ष मात्रै 20 करोड रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ। पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्ग थापा
5: कन्ट्र्याक्टरको लाबर भाइ बनाऊ अब काम गरेन, अहिले यस वर्ष विनियोजन बजेटमा 20 करोड रुपियाँ फ्रिज भयो, 20 करोडै विनियोजन भएको थियो, निर्माण कम्पनीको कारणले नै समस्या आएको।
3: 2056 साल फागुन 7 गते शिलान्यास गरिएको यो सडक 26 वर्ष बितिसक्दा समेत स्तरोन्नति हुन नसक्नुको कारण बारे बताउनु हुँदै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला
6: हामीले समन्वय गर्नुपर्ने माध्यमै गरिरहेका छौँ, यो भरौँ पछाडि एकदम द्रुत गतिमा काम हुन्छ भन्ने मलाई लाग्छ।
3: बाजुराको विकास र जनजीवनसँग प्रत्यक्ष जोडिएको मार्तडी कोल्टी सडक वर्षौंदेखि राजनीतिक प्रतिबद्धता र सरकारी योजनामा दोहोरिए पनि निर्माण कार्यले भने गति लिन सकेको छैन। वर्षा सुरु भएसँगै सडकको दुर्दशाले विकासका प्रतिबद्धता र कार्यान्वयन बीचको ठूलो दूरी फेरि उजागर गरेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
2: पाकिस्तान स्थित विश्वको 12 अग्लो हिमाल ब्रोड पिकमा हिम पहिरो जाँदा सम्पर्क विहीन भएका मध्ये 4 जना आरोहीको शव फेला परेको छ भने प्रख्यात नेपाली आरोही निर्मल पूर्जा सहित 6 जना आरोही बेपत्ता भएका छन्। अल्पाइन क्लब अफ पाकिस्तान एसिपीका अनुसार 10 जना आरोहीको टोली आरोहणका क्रममा हिम पहिरोमा परेका थिए। बेपत्ता आरोहीमा 6 जना नेपाली छन्। खराब मौसमका बीच उद्धार टोलीले फेला पारेका 4 वटा शव संकलन गर्ने प्रयास भइरहेको छ। गिलगित बाल्टिस्तान क्षेत्रका पर्यटन विभागका उपनिर्देशक साजिद हुसेनलाई उद्धृत गर्दै अल जजिराले लेखेको खबर अनुसार बाँकी 6 जना बेपत्ता आरोहीको खोजी दुर्गम तथा जटिल क्षेत्रमा केन्द्रित गरिएको छ। विश्वका 8,000 मिटर भन्दा अग्ला 14 वटै हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका 43 वर्षीय पूर्जाको टोलीसँग हिम पहिरो पछि सम्पर्क विच्छेद भएको हो। उद्धारका लागि हेलिकप्टर सहितका सबै उपलब्ध साधन स्रोत परिचालन भइरहेको जनाइएको छ। पाकिस्तानको डन अनलाइनका अनुसार मृत्यु हुनेमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पूर बहादुर गुरुङ छन्। अल्पाइन क्लब अफ पाकिस्तान एसिपीका अनुसार 10 जना आरोहीको टोली आरोहणका क्रममा रहेका बेला बिहिबार मध्याहतिर हिम पहिरो गएको थियो। टोलीमा कीर्तिमानी आरोही निर्मल पूर्जा सहित 6 जना नेपाली, 1 जना पाकिस्तानी, 1 जना ओमानी, 1 जना अमेरिकी र 1 जना चिनिया नागरिक रहेका छन्। बेपत्ता नेपाली आरोहीमा पूर्जाका साथै किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। हिजो एकै दिन झण्डै 60,000 आप्रवासीहरू जल र स्थलमार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग स्युटामा प्रवेश गरेका छन्। स्युटा प्रवेश गर्ने क्रममा केही दिन यता कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना स्युटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। 83,000 मानिसको बसोबास रहेको स्युटामा 60,000 आप्रवासीको आगमनले राष्ट्रिय मानवीय संकटको अवस्था उत्पन्न भएको स्युटा प्रशासनले जनाएको छ। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: उद्योग विभागले आफ्नो सेवा प्रभावलाई पूर्ण रूपमा डिजिटल र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ आगामी सातादेखि भौतिक रूपमा आवेदन लिने कार्य बन्द गर्ने भएको छ। विभागले साउन 18 गते सोमबारदेखि उद्योग दर्ता लगायतका अधिकांश सेवाका लागि कागजी निवेदन नलिने निर्णय गरेको छ। विभागका अनुसार अब उद्योग दर्ता विदेशी लगानी स्वीकृति, क्षमता विस्तार, नामसारी र विवरण अध्यावधिक जस्ता मुख्य कार्यहरूका लागि सेवाग्राही विभागको कार्यालयमै पुग्नु नपर्ने भएको छ। ती सबै कार्यहरू विभागको अनलाइन प्रणाली मार्फत सम्पन्न गर्न सकिने भएको छ। प्रशासनिक प्रक्रियालाई पारदर्शी, छिटो छरितो र सेवाग्राही मैत्री बनाउन यो कदम चालिएको विभागका सूचना अधिकारी सुरेश दाहालले जानकारी दिनुभयो। यसअघि अधिकांश सेवा अनलाइन भए तापनि कतिपय कामका लागि अझै पनि कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेको थियो। यो व्यवस्था लागू भएपछि उद्योगी व्यवसायीको समय र लागत दुवै बचत हुने भएको छ। विशेष गरी काठमाडौँ बाहिर रहेका व्यवसायीहरू सामान्य कामका लागि पनि विभाग धाउनु पर्ने झन्झट अन्त्य हुनेछ भने विदेशी लगानीकर्ताहरूलाई समेत सहज हुने विभागले जनाएको छ। नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक शुक्रबार दोहोरो अङ्कले बढेको छ। यस दिन नेप्से परिसूचक 12.96 अङ्कले बढेर 2685.54 अङ्कमा कायम भएको छ। यो साताको चार कारोबार दिन घटेको परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन भने दोहोरो अङ्कले बढेको हो। यस दिन विभिन्न कम्पनीका 88,51,216 किता सेयरहरू 3,75,97,22,000 रुपियाँमा किनबेच भएका छन्। शुक्रबार 13 उपसमूह मध्ये 11 उपसमूहको कारोबार बढेको छ भने 2 उपसमूहको कारोबार घटेको छ। झापाको मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा 1,79,28,18,000 मूल्य बराबरको छुर्पी निर्यात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात करिब 27% वृद्धि भएको छ। मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 1,41,71,00,000 रुपियाँ बराबरको छुर्पी निर्यात भएको थियो। कार्यालयका सूचना अधिकारी मांगल राईले बितेको 5 वर्षदेखि काँकड भित्ता नाका हुँदै छुर्पीको निर्यात निरन्तर वृद्धि भइरहेको छ। छुर्पी कुकुर र बिरालोको आहारका रूपमा प्रयोग गर्ने गरिन्छ। नेपाल बंगलादेश बीचको व्यापार, लगानी तथा औद्योगिक सहकारी विस्तारका लागि रूपन्देहीका उद्योगी व्यवसायहरूले जोड दिनु भएको छ। रूपन्देही उद्योग संघले नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद सफिकुर रहमानलाई स्वागत गर्न शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा त्यस क्षेत्रको औद्योगिक अवस्था, निर्यात आयातका चुनौती, लगानीका सम्भावना तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा उद्योगी व्यवसायी र राजदूत रहमान बीच छलफल भएको थियो। नेपालका लागि बंगलादेशका राजदूत रहमानले नेपाल र बंगलादेश बीच व्यापारिक सम्बन्ध विस्तारका लागि विद्यमान अवरोध हटाउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले रूपन्देही औद्योगिक उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास भइरहेको जानकारी गराउँदै नेपालबाट निर्यात भइरहेका उत्पादनलाई बंगलादेशी बजारमा सहज पहुँच दिलाइदिन आग्रह गर्नुभयो।
2: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
9: नेपाली फुटबलको समग्र विकास, विस्तार र पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरूको हकितका लागि क्रियाशील सामाजिक संस्था फुटबल्स मिसन टुगेदर FMTले आगामी कार्तिक 10 गतेदेखि भेटरान फुटबल प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ। शुक्रबार कार्य सम्पादन समितिको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णयसँगै विजेता र उपविजेताका लागि आकर्षक नगद पुरस्कार घोषणा गरेको हो। FMTका अनुसार प्रतियोगिताको विजेताले 8 लाख र उपविजेताले 5 लाख रुपियाँ प्राप्त गर्नेछन्। यसै गरी संस्थाले आगामी असोज 20 गतेदेखि ड्याफोडिल

0: अस्वीकार गरेका छन्। एसी मिलान र इटालीका पूर्व सेल्टर ब्याक फ्रान्को बरिसीको निधन भएको छ।
1: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागका केही स्थानमा र पहाड़ी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहनुका साथै तराई भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.3 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:20 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा तराई मधेसका जिल्लामा उत्पन्न परिस्थितिका सम्बन्धमा मधेस केन्द्रित राजनैतिक दलका नेताहरू र मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग छुट्टा छुट्टै छलफल। नागरिकको पूर्ण सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार लागि परेको प्रधानमन्त्रीको भनाई। नेपाल सरकार र लघु वित्त पीड़ित संघर्ष समिति बीच 5 बुँदे सहमति। पाकिस्तानको ब्रोडपिक हिम पहिरो, एक नेपाली सहित 4 आरोहीको शव भेटियो। निर्मल पूर्जा सहित 6 जना बेपत्ता। र हिजो एकै दिन झण्डै 60,000 आप्रवासी स्पेन प्रवेश। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: पटाउँदै पाउनुस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415 हैश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
4: आजको कार्यक्रममा निजी क्षेत्रको लगानी सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई, 7 भन्सार सुधार योजना कार्यान्वयनमा ल्याइएको भन्सार विभागद्वारा जानकारी, करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न नेपाल राष्ट्र बैङ्कको आग्रह र झापाको मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा 1,97,28,00,000 भन्दा बढीको छुर्पी निर्यात लगायतका आर्थिक प्रसङ्ग प्रस्तुत गर्छौ।
5: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योगीहरूले गर्नुपर्ने बताउनु भएको छ। सिंहदरबारमा मंगलबार उद्यमीहरूसँग अर्थमन्त्री विशेष छलफल कार्यक्रममा अर्थमन्त्री वाग्लेले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनस्थापना गर्नुपर्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले निजी क्षेत्रले गरेको लगानी सुरक्षित प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। निजी क्षेत्रको सफलता राष्ट्रिय अर्थतन्त्रको सफलता हो भन्नेमा सरकार स्पष्ट रहेको अर्थमन्त्रीले बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले पुँजीगत खर्चको गति बढाउने, आयोजनाको कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार तथा वित्तीय क्षेत्रको सुधार गर्ने र लगानीको वातावरण सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढेको जानकारी पनि दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले निजी क्षेत्रमा देखिएको लगानीको अवरोध हटाउँदै लगानी उत्पादन उद्योगको विस्तार, नयाँ उद्यमको स्थापना र रोजगारी सृजना मार्फत मुलुकको आर्थिक भविष्य निर्माण गर्ने साझा लक्ष्यमा केन्द्रित हुन उद्यमीहरूलाई आग्रह गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास र लगानी विस्तारका सम्भावना दूत भएको बताउनु भएको छ। अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूले आयोजना गरेको सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनको जग बसाल्न र मुलुकको आर्थिक विकासको ढोका फराकिलो बनाउन प्रवासमा रहेका नेपालीहरूको हातेमालो आवश्यक रहेको बताउनुभयो। सरकारले बजेट मार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर राजस्व बजेटको वितरणमा नयाँ सुरुवात तथा लगानीको नयाँ सम्भावना खोलेको बताउनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले

0: पासमा रहेका नेपालीहरूबाट नेपालमा लगानी भित्र्याउने अपेक्षा सरकारले गरेको बताउनुभयो।
1: भन्सार विभागले सातौं भन्सार सुधार योजना कार्यान्वयनमा ल्याएको छ। सुधार योजनाले भन्सार प्रशासनलाई प्रविधि मैत्री र सेवाग्राही मैत्री बनाउँदै चुहावट नियन्त्रणमा जोड दिएको छ। भन्सार सुधार योजना, भन्सार राजस्व लगायतका विषयमा हामीले विभागका महानिर्देशक यमलाल भुषालसँग कुराकानी गरेका छौँ।
2: यस आर्थिक वर्षमा जुन माननीय अर्थमन्त्रीजीले राजस्वको 16 खरबको जुन टार्गेट अगाडि सार्नु भएको छ, त्यस अन्तर्गत भन्सार विभागको निम्ति तोकिएको भनेको 6 खरब 28 अरबको राजस्वको लक्ष्य, भन्सार विभाग र यस अन्तर्गतको मेसिनेरीहरू मार्फत राजस्व सङ्कलन गर्ने लक्ष्य छ, र त्यो लक्ष्य प्राप्तिको निम्ति हामीले आर्थिक वर्षको सुरुदेखि नै यसलाई अब अहिले कस्तो गरिएको छ भन्दाखेरि हरेक महिनाको लक्ष्य के छ, त्यो महिना मासिक हरेक कार्यालयलाई मासिक लक्ष्य तोकिएको छ, र त्यस अनुसार चाहिँ अब सुरुदेखि नै लक्ष्य प्राप्ति गर्नको निम्ति कार्यालयहरूलाई मोटिभेट गर्ने, निर्देशन दिने र लिकेजहरूको अन्त्य गर्ने यस्तो किसिमको प्रयास हामीले गरिराखेका छौँ, र यो लक्ष्य प्राप्त गर्नको निम्ति अरू विभिन्न कुराहरू यससँग जोडिएका विभिन्न कुराहरू हुन्छन्, जस्तो करदाता सेवाका कुराहरू हुन्छन्, सर्भिस प्रोभाइडिङ गर्ने कुराहरू हुन्छन्, व्यापार सहजीकरणका कुराहरू, यी सबैलाई चाहिँ सहजीकरण गर्दै गइसकेपछि बल्ल यो राजस्वको लक्ष्य पुरा हुने हो। त्यसैले हामी सुरुदेखि नै सबै भन्सारको मेकानिजमबाट दिने सेवा सुविधालाई व्यवस्थित र वैज्ञानिक गराउँदै लैजानेर अन्तर्गत राजस्व लक्ष्य प्राप्त गर्ने त्यो किसिमले चाहिँ हामी लागिरहेका।
1: भर्खरै मात्र सम्पन्न यो समीक्षा बैठकमा माननीय अर्थमन्त्रीज्यूले राजस्व सङ्कलनको लक्ष्यलाई मिसन मोडमा अघि बढाउन निर्देशन दिनुभएको छ। यसमा चालु आर्थिक वर्षको लागि यहाँहरूको तयारी के छ?
2: एउटा चाहिँ महत्त्वपूर्ण अवसर के छ भने अहिले भन्सार सुधारको चरण अन्तर्गत अहिले 7 भन्सार सुधार योजना भर्खरै स्वीकृत भएको छ। माननीय अर्थमन्त्रीज्यूले आर्थिक वर्ष सुरु हुनुभन्दा, यो नयाँ आर्थिक वर्ष सुरु हुनुभन्दा अगाडि स्वीकृत गर्नुभएको छ, र यो 5 वर्षको निम्ति चाहिँ भन्सारलाई यो सुधार गरेर कहाँ पुर्याउने भन्ने एउटा चाहिँ योजना छ। त्यस अनुसार चाहिँ व्यापारलाई सहजीकरण गर्ने र यो चाहिँ चोरी निकासी जस्ता कुराहरूलाई एकदम नियन्त्रण गर्ने र राजस्वलाई चाहिँ उचित व्यवस्थापन गर्ने यस्ता किसिमका चाहिँ लक्ष्यका साथ यो भन्सार सुधार योजना छ, र यो योजनालाई सुरुदेखि नै कार्यान्वयनमा लैजाँदैछौँ। हामीले त्यो लानको निम्ति हामी सबै भन्सारका कार्यालयहरू, विभागमा मात्र नभएर सबै भन्सारका कार्यालयहरूमा चाहिँ यो रिफर्मका कुराहरू अगाडि बढाउनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो खास गरेर समस्या चाहिँ हामी ओपन बोर्डरमा छौँ, र हामीले चाहिँ त्यो जति पनि भन्सारका चाहिँ बिन्दुहरू छन् त्यसलाई चाहिँ साधन स्रोत सम्पन्न गर्ने र कर्मचारीहरूलाई ट्रेनिङ दिने, कर्मचारीहरूको चाहिँ यो बिहेभियरल पाटोहरूलाई पनि चेन्ज गर्ने, उहाँहरूलाई मोटिभेट गर्ने र राजस्वको चाहिँ लक्ष्य कुरालाई चाहिँ यस्तो किसिमको अभियानका साथ हामी अगाडि बढेका छौँ, र त्यसको निम्ति सबैको सहयोग चाहिन्छ। यसमा चाहिँ स्टेक होल्डरहरू जस्तो भनौँ न वाणिज्य क्षेत्र, व्यापार बिजनेस गर्ने कम्युनिटी, अनि सरकारी संयन्त्र, अरू गृह प्रशासन लगायत सबैको यसमा चाहिँ सहयोग समन्वयको आवश्यकता पर्दछ। हामी त्यसरी नै अगाडि बढेका छौँ।
1: महानिर्देशकज्यू, यो 7 भन्सार सुधार योजना कार्यान्वयनमा आइरहँदा यहाँले विगत लामो समयदेखि नै भन्सार सुधार योजना चाहिँ कार्यान्वयनमा ल्याउनु भएको छ, अब यो अवधिमा चाहिँ यो विभिन्न भन्सार नाकाहरूबाट हुने चुहावट नियन्त्रण जुन छ त्यो चाहिँ त्यति प्रभावकारी हुन सकिएको देखिँदैन नि, यसमा चाहिँ अब के प्रयास आवश्यक छ?
2: यो भन्सार जस्तो भनौँ न, यो नाकाहरूको चोरी पैठारीलाई नियन्त्रण गर्ने चाहिँ हाम्रो एउटा महत्त्वपूर्ण मिसन छ, र त्यसको निम्ति यो भन्सार प्रणालीमा सुधार गर्ने कुरा र त्यसको साथसाथै सुरक्षाका कुराहरू पनि त्यसमा सहयोग जोडिन्छन्। जस्तो गृह प्रशासन, त्यहाँ हाम्रो अब सशस्त्र प्रहरीको सेक्युरिटीबाट चाहिँ हाम्रो भन्सार नाकाहरू त्यहाँबाट चाहिँ चोरी पैठारी नियन्त्रण गर्नको निम्ति उहाँहरूको सहयोग चाहिन्छ, र त्यसको साथसाथमा यो हाम्रो जुन समग्र यो भन्सार प्रशासन छ त्यसलाई एकदम जागरुकताका साथ आफ्नो अभियानमा लाग्नको निम्ति मोटिभेट गर्नुपर्ने हुन्छ। त्यो हामी सुरुदेखि नै गरिरहेका छौँ। त्यसमा चाहिँ कस्तो छ भन्नुहुन्छ भने, जस्तो इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट गर्ने एउटा बाटो छ, तर इन्फ्रास्ट्रक्चरलाई चाहिँ उपयोग गर्ने भनेको जनशक्तिले हो। त्यसले जनशक्तिलाई चाहिँ मुख्य मिसनको रूपमा लिएर उहाँहरूलाई चाहिँ मोटिभेट गर्ने, काममा दत्तचित्त बनाउने र हाम्रो टार्गेटहरूको विषयमा त्यहाँ हरेक कुराहरू इन्डिकेटरहरू हामीले बनाएका छौँ, त्यसको चाहिँ कार्य सम्पादन हेर्ने र त्यो इन्डिकेटरको आधारमा चाहिँ कुन कार्यालय, कुन कर्मचारी अगाडि हुनुहुन्छ, को पछाडि हुन्छ, त्यो मूल्याङ्कन गर्ने, त्यस्तो किसिमको चाहिँ यो कार्य सम्पादन मूल्याङ्कन गर्ने विधि पनि हामीले बनाएका छौँ र त्यसका इन्डिकेटरहरू बनाएका छौँ। त्यो इन्डिकेटरहरू अब फर्मल हिसाबले चाहिँ एप्रुभलको प्रोसेसमा छ, त्यसको आधारमा चाहिँ मूल्याङ्कन गर्ने, त्यसरी चाहिँ अगाडि बढेका छौँ, जसले गर्दाखेरि के छ भने अब अरू सबै कुराहरूमा सुधार हुँदै जान्छ। यो व्यापार सहजीकरणमा सुधार हुन्छ, कन्ट्रोल मेकानिजममा सुधार हुन्छ, सर्भिस डेलिभरीमा सुधार हुन्छ, र यो सबै सुधारको अन्तिम चाहिने गन्तव्य भनेको राजस्वको लक्ष्य पुरा हुन्छ। हामी चाहिँ त्यसरी लागेका छौँ।
1: भन्सार प्रशासनलाई प्रविधि मैत्री र सेवाग्राही मैत्री बनाउन यो सातौँ भन्सार सुधार योजनामा के व्यवस्था गरिएको छ?
2: यसमा के छ भन्दाखेरि अब कतिपय चाहिँ हामीले इन्फ्रास्ट्रक्चरहरू पनि थप्नुपर्ने आवश्यकता छ। हाम्रा चाहिँ मेसिनहरू, हाम्रा चाहिँ एक्सरे मेसिनदेखि लिएर विभिन्न चाहिँ इन्फ्रास्ट्रक्चरहरू छन् भन्सार बिन्दुमा, त्यसलाई चाहिँ मर्मत सुधार गर्ने, केही कहीँ चाहिँ नयाँ थप गर्ने लगायतका कुराहरू गर्नुपर्ने छ एकातिर। दोस्रो चाहिँ नै अब हाम्रो यो छिमेकी भन्सार हुन्छ नि, हाम्रो भन्सार चाहिँ उता काउन्टर पार्ट, हाम्रो भन्सारको काउन्टर पार्ट अब भारत र चिनसँग जोडिएका भन्सार नाकाहरू, उहाँहरूसँग पनि समन्वय गर्ने, त्यसपछि अरू अनुसन्धानका क्रियाकलापहरू बढाउने र त्यसमा अनुसन्धानमा चाहिँ नि हाम्रो अन्तर्राष्ट्रिय विभाग र यो भन्सार विभाग र अरू अनुसन्धानकारी निकायहरूसँग पनि भनौँ न यसलाई चाहिँ समन्वय गर्ने र त्यसरी अगाडि बढ्ने। र अरू सुधारहरू भनेको जस्तो कतिपय तपाईँ के छ भने मुख्य मुख्य भन्सारहरू हुन्छ नि हाम्रो चाहिँ, जस्तो वीरगञ्ज भन्सार भयो, भैरवा भयो, विराटनगर, यस्ता चाहिँ यी भन्सार धेरै कारोबार हुने, धेरै हाम्रो चाहिँ ट्रान्जेक्सन हुने भन्सार पोइन्टहरूमा थप इन्फ्रास्ट्रक्चरहरू विकास गर्ने यस्तो किसिमको अभियान छ। त्यसले गर्दाखेरि जस्तो अहिले भैरवा भन्सारको पनि एउटा इन्फ्रास्ट्रक्चर चाहिँ बन्दै छ, आइसिपी बन्दै छ, त्यो बनिसकेपछि पनि त्यसले चाहिँ धेरै व्यापारलाई सहजीकरण गर्नुको निम्ति सहयोग हुन्छ। त्यसैले अब यसको साथसाथमा हामीले चाहिँ भर्खरै भन्सार ऐन र भन्सार नियमावली पार्लियामेन्टले भन्सार ऐन स्वीकृत गरिसकेको छ र नेपाल सरकारले भन्सार नियमावली 2083 स्वीकृत गरेको छ। अब यो ऐन र नियमावलीसँग म्याचिङ हुने गरेर हामीले थुप्रै चाहिँ निर्देशिका, विधि, कार्यविधि, मापदण्ड यो चाहिँ नयाँ बनाउनु पर्नेछ। कतिपयलाई अध्यावधि गर्नुपर्नेछ, कतिपयलाई चाहिँ अब भनौँ न त्यसलाई चाहिँ मिलाउनु पर्नेछ। त्यसमा चाहिँ हामी अब एकदम सुरुदेखि नै त्यसमा लागिरहेका छौँ र त्यसमा चाहिँ एक्सर्साइजहरू गरिरहेका छौँ। अब त्यसले पनि के गर्छ त भन्दाखेरि अब हामीलाई चाहिँ यो भन्सार प्रणालीमा आधुनिकरण गर्नको निम्ति सहयोग गर्छ र त्यसैले अब यी ऐन र नियमावलीसँग तदात्मकता कायम गर्ने गरेर अब जब हामीले चाहिँ विभिन्न कार्यविधि निर्देशिका मापदण्ड बनाउँछौँ त्यसले पनि राम्रो नतिजा दिन्छ भन्ने अपेक्षा गरिएको छ। त्यसरी अब हामी चाहिँ अब यो आर्थिक वर्षमा धेरै आशावादी छौँ, रिफर्ममा धेरै आशावादी छौँ र अहिले चाहिँ गत आर्थिक वर्षको कुरा गर्नुहुन्छ भने 588 अरब राजस्व लक्ष्य थियो, अब हामीले चाहिँ 515 अरब राजस्व भन्सार अन्तर्गतबाट उठाउन सकियो। यो चाहिँ 87.6% यसको चाहिँ के हुन्छ भने यसको यति प्राप्ति भयो। अब यस आर्थिक वर्षमा हामीले चाहिँ यसलाई बढाउँदै लगेर पुरै 688 अरब नै प्राप्त गर्ने गरेर चाहिँ कोसिस गरिरहेका छौँ।
1: उहाँ हुनुहुन्थ्यो भन्सार विभागका महानिर्देशक यमलाल भुसाल। भन्सार सुधार योजना र भन्सार राजस्वका विषयमा केन्द्रित रहेर हामीसँग कुराकानी गर्नुहुँदै
0: नेपाल राष्ट्र बैङ्कले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानी सम्बन्धी कार्य अनुमति पाएका संस्थाहरूलाई आग्रह गरेको छ। केन्द्रीय बैङ्कले सूचना जारी गरी करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 यही साउन 21 गतेदेखि सञ्चालनमा आउने बारेको जानकारी सबै ग्राहकलाई पठाउन तत्सम्बन्धी संस्थाहरूलाई आग्रह गरेको हो। कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अध्यावधिक गर्नुपर्ने भएमा त्यसबारेको सूचना ग्राहकलाई पठाउन अनुरोध समेत गरिएको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक निश्चल अधिकारीले जानकारी दिनुभयो। भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थाले मोबाइल एपमा करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 सम्बन्धी बारम्बार सोधिने प्रश्नहरूको छुट्टै खण्ड समावेश गर्न केन्द्रीय बैङ्कले अनुरोध गरेको छ। राष्ट्र बैङ्कले करदाता प्रोत्साहन सम्बन्धी सूचना आज शनिबारदेखि प्रवाह गर्न आग्रह गरेको हो। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने योजना अनुसार उक्त कार्यक्रम अघि बढाएको छ। मूल्य वृद्धि कर भ्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा 100 रुपियाँ भन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिक योजनामा सहभागी हुन पाउने अर्थ मन्त्रालयले जनाएको छ।
1: झापाको मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा 1,97,28,00,000 भन्दा बढीको छुर्पी निर्यात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात करिब 27% वृद्धि भएको हो। मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 1,41,71,00,000 छुर्पी निर्यात भएको थियो। कार्यालयका सूचना अधिकारी मांगल राईले बितेका 5 वर्षदेखि छुर्पीको निर्यात बढिरहेको जानकारी दिनुभयो।
0: गत आर्थिक वर्ष 2082-83 7,39,94,000 मूल्य बराबरको 8,98,198 किलोग्राम स्विट कर्न फ्रोजन आयात भएको भन्सार विभागले जनाएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष 2081-82 भारतबाट 8,64,02,000 मूल्य बराबरको 9,05,701 किलोग्राम स्विट कर्न फ्रोजन आयात भएको हो। सोही आर्थिक वर्षमा चीनबाट भने 8,000 मूल्य पर्ने 75 किलोग्राम स्विट कर्न फ्रोजन नेपालमा आयात भएको भन्सार विभागले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य वृद्धि कर भ्याट नलाग्ने स्पष्ट पारेको छ। आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचना अनुसार भुक्तानी भइसकेको मूल्य वृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ। त्यसै गरी शिक्षा र स्वास्थ्यमा बजेट मार्फत ल्याइएको समता कर फिर्ता भएको छ। तत्सम्बन्धी सूचना राजपत्रमा सरकारले प्रकाशन गरिसकेको छ। उक्त शीर्षकमा संकलित रकम सम्बन्धित ग्राहकलाई फिर्ता हुने गरी व्यवस्था गरिएको पनि अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले गठन गरेको समितिले लघुवित्त पीडितका समस्या समाधान गर्ने दिशामा कार्य अघि बढाएको छ। बिहिबार अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गरी समस्या समाधान गर्न समिति गठन गर्नुभएको थियो। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित समितिमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र गृह मन्त्रालयका सहसचिव नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक सदस्य रहेको तथा अर्थ मन्त्रालयका उपसचिवले त्यसको सदस्य सचिवको भूमिका निर्वाह गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ। समितिले लघुवित्त पीडितसँग वार्ता गरी समस्या समाधानका लागि प्रक्रिया अघि बढाएको छ।
1: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्कार, कार्यक्रम धितो पत्र तथा वस्तु विनिमयमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछौ। कार्यक्रम धितो पत्र तथा वस्तु विनिमय नेपाल धितो पत्र बोर्डको सहयोगमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 7:40 देखि 7:55 बजेसम्म प्रसारण हुने गर्दछ। कार्यक्रम धितो पत्र तथा वस्तु विनिमय रेडियो नेपालको राष्ट्रिय प्रसारणका अतिरिक्त देशभरका विभिन्न एफएम रिले स्टेशनहरूका साथै रेडियो नेपालको एप्स र अनलाइन पत्रिका www.onlineradionepal.gov.np मार्फत समेत प्रत्यक्ष रूपमा सुन्न सकिन्छ।
1: यो कार्यक्रममा नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित विभिन्न विषयहरू, त्यस क्षेत्रका नीतिगत निर्णयहरू तथा बजारको अनुगमनसँग सम्बन्धित विविध सामग्रीहरू प्रस्तुत गर्ने गरिन्छ। कार्यक्रममा धितोपत्रको प्राथमिक बजारको अवस्था, शेयर बजारको उतार चढाव र धितोपत्र बजारमा हुने लगानी, सुरक्षा तथा नियमन लगायतका विषयहरू पनि समावेश गर्ने गरिन्छ। यो कार्यक्रम धितोपत्र बजारको विषयमा केन्द्रित नेपालको पहिलो रेडियो कार्यक्रम हो।
0: आजको कार्यक्रममा हामीले नेपाल धितोपत्र बोर्डले मुलुकको पुँजी बजारको विकासका लागि 10 वर्षे मार्गचित्र तयार गरी यही साउन 1 गतेबाट लागू गर्यो। मार्गचित्रका प्रमुख विशेषताहरू, उद्देश्य तथा मुख्य कार्यक्रम बारेको चर्चा अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले यही साउन 11 गते नेपाल धितोपत्र बोर्डको भ्रमण गरी बोर्डबाट नियामकीय गुणस्तर अभिवृद्धि गर्दै उच्च नैतिकता सहित पुँजी बजार विकास कार्य अघि बढाउन निर्देशन, गैर आवासीय नेपालीहरूको लगानी धितोपत्रको दोस्रो बजारमा भित्र्याउने सम्बन्धमा नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपाली संघ NRNA बीच छलफल र पछिल्लो साता नेपाली शेयर को उतार चढाव लगायतका विषयहरू लिएर उपस्थित भएका छौँ। कार्यक्रम सुरु गरौँ। नेपाल धितोपत्र बोर्डले हालै पुँजी बजारको विकास सम्बन्धी 10 वर्षे मार्गचित्र जारी गरेको सम्बन्धी यो प्रसङ्गबाट
1: नेपाल धितोपत्र बोर्डले हालै पुँजी बजारको विकास सम्बन्धी 10 वर्षे मार्गचित्र जारी गरेको छ। मार्गचित्रले सन् 2036 मुलुकको GDP पुँजी बजार क्षेत्रको योगदान 15% पुर्याउने, बजारमा सूचीकृत कम्पनीहरूको संख्या 500 भन्दा बढी पुर्याउने जस्ता कार्यक्रमहरू अघि सारेको छ। विभिन्न 7 अध्यायमा विभाजित मार्गचित्र 108 पृष्ठको रहेको छ। मार्गचित्रले मुलुकको आर्थिक रूपान्तरणको प्रमुख इन्जिनको रूपमा पुँजी बजारलाई अघि सारेको छ। मार्गचित्रले पुँजी बजारको समष्टिगत सुधारको लागि कानुनी सुधार, धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण, नियामकीय क्षमतामा सुधार, संस्थागत सुशासन, सूचना प्रवाहको व्यवस्थामा सुधार, संस्थागत ऋणपत्र बजारमा सुधार, सरकारी ऋणपत्र बजारको विकास, हरित बन्डको दिगो विकास, म्युनिसिपल बन्ड जारी गर्ने बजार निर्माताको व्यवस्था, बजारको निष्कासन प्रक्रियामा आधुनिकीकरण जस्ता कार्यक्रमहरू अघि सारेको छ। मार्गचित्रले आगामी 10 वर्षमा मुलुकको कुल ग्राहस्त उत्पादनमा यस क्षेत्रको योगदान 15% पुर्याउने, बजारमा सूचीकृत कम्पनीहरूको संख्या 500 भन्दा बढी पुर्याउने, बजारको दैनिक कारोबार रकम हालको तुलनामा 10 गुणाले वृद्धि गर्ने, डिम्याट खाताको संख्या 1.2 करोड भन्दा बढी पुर्याउने, शेयर बजारमा संस्थागत लगानी कुल कारोबारको 40% भन्दा बढी पुर्याउने, कर्पोरेट बन्ड कुल पुँजी बजारको 20% पुर्याउने, शेयर बजारमा साना तथा मझौला उद्योगको सूचीकरण 200 भन्दा बढी पुर्याउने जस्ता कार्यक्रमहरू अघि सारेको छ। त्यसै गरी मार्गचित्रले ग्रीन बन्ड नियमित रूपमा निष्कासन गर्ने, स्टार्टअपका लागि नियमित सूचीकरण प्रणाली विकास गर्ने, विदेशी संस्थागत लगानीकर्ताहरूको सक्रिय सहभागिता गराउने, डिजिटल क्यापिटल मोडेल पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने तथा लगानीकर्ता शिक्षाको पहुँच देशव्यापी बनाउने तथा बजार पुँजीकरणलाई सन् 2035 GDP 150% भन्दा बढी पुर्याउने जस्ता कार्यक्रमहरू पनि अघि सारेको छ।
0: मार्गचित्रले बजारको विकासका लागि विभिन्न नीतिगत व्यवस्थाहरू गर्नुपर्ने प्रस्ताव गरेको छ। मार्गचित्रको प्रभावकारी कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्डले नेपाल सरकार अर्थ मन्त्रालयको सहयोगमा पहिलो 100 दिनभित्र धितोपत्र ऐन संशोधन प्रक्रिया प्रारम्भ गर्ने, प्राथमिक बजार निष्कासन व्यवस्थामा समसामयिक सुधार गर्ने, पुँजी बजार सुधार कार्यान्वयन इकाई स्थापना गर्ने, सेभोन नेप्से तथा CDSको संस्थागत पुनर्संरचना प्रारम्भ गर्ने, भिजन 2036 कार्यान्वयन कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएको छ। त्यसै गरी पहिलो 2 वर्षभित्र बोर्डले कर्पोरेट बन्ड मार्केट सञ्चालन गर्ने, SME एक्सचेन्जको स्थापना गर्ने, ग्रिन बन्ड फ्रेमवर्क लागू गर्ने, AIमा आधारित मार्केट सर्भिलेन्स सिस्टम सञ्चालन गर्ने, राष्ट्रिय लगानीकर्ता शिक्षा अभियान सुरु गर्ने जस्ता विषयहरू अघि सारेको छ। मार्गचित्र मार्फत धितोपत्र बोर्डले 5 वर्षभित्र प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फ्रेमवर्क पूर्ण कार्यान्वयन गर्ने, बजारमा दक्ष विदेशी संस्थागत लगानी प्रवेश गराउने, डिजिटल क्यापिटल मार्केटको प्लेटफर्म पूर्ण रूपमा सञ्चालन गर्ने, क्यापिटल मार्केट रिसर्च इन्स्टिच्युट स्थापना गर्ने लगायतका छन्। मार्गचित्रले सन् 2036 बजार पुँजीकरण जीडीपीको 150% भन्दा माथि पुर्याउने लक्ष्य लिएको छ। 500 भन्दा बढी कम्पनी सूचीकरण गर्ने, कर्पोरेट बन्ड मार्केटलाई अर्थतन्त्रको प्रमुख वित्तीय स्रोत बनाउने, दक्षिण एसियामा प्रतिस्पर्धी तथा आधुनिक पुँजी बजारका रूपमा नेपाललाई स्थापित गर्ने समेत उद्देश्य राखेको छ। नेपालको भावी पुँजी बजारको बारेमा चर्चा गर्दै मार्गचित्रले पुँजी बजार विकास दृष्टि अन्तर्गत 2026 नेपालको पुँजी बजारलाई निम्न विशेषता युक्त प्रणालीमा विकास गर्ने लक्ष्य राखेको छ। त्यस अन्तर्गत पारदर्शी र उत्तरदायी, प्रविधि मैत्री तथा डिजिटल, लगानीकर्ता मैत्री तथा सुरक्षित बहुवित्तीय साधन युक्त, संस्थागत लगानीमा आधारित अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप ESG तथा दिगो वित्तलाई प्रोत्साहन गर्ने, निजी क्षेत्रको विकासलाई समर्थन गर्ने, राष्ट्रिय आर्थिक रूपान्तरणको प्रमुख वित्तीय पूर्वाधार बन्ने जस्ता कुराहरूलाई अघि सारेको छ। मार्गचित्रले नेपालको पुँजी बजार आज विकासको महत्वपूर्ण मोडमा पुगेको उल्लेख गरेको छ। विगत 3 दशकमा बजारले उल्लेखनीय संस्थागत विकास गरेको भए पनि त्यसको आकार, गहिराई, विविधीकरण, प्रविधि, नियामकीय क्षमता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतामा अझ धेरै सुधार गर्न आवश्यक रहेको औल्याएको छ। मार्गचित्रले नेपालको पुँजी बजारलाई आगामी दशकमा समावेशी, आधुनिक, प्रतिस्पर्धी, पारदर्शी तथा दीर्घकालीन आर्थिक विकासलाई गति दिने वित्तीय प्रणालीमा रूपान्तरण गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ। प्रस्तुत मार्गचित्रमा आधुनिक कानुनी तथा नियामकीय सुधार गर्ने, संस्थागत क्षमता अभिवृद्धि गर्ने, पुँजी बजारको विविधीकरण, कर्पोरेट बन्ड तथा वैकल्पिक वित्तीय साधनहरूको विकास गर्ने जस्ता विषयहरू रहेका छन्। त्यसै गरी प्राइभेट इक्विटी, भेन्चर क्यापिटल तथा स्टार्टअप वित्त पोषक, विदेशी संस्थागत लगानी आकर्षण, कृत्रिम बुद्धिमत्ता, ब्लकचेन तथा डिजिटल रूपान्तरण, लगानीकर्ता संरक्षण तथा वित्तीय साक्षरता, हरित वित्त तथा दिगो विकास, बजारमा अघि सारिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजारको अनुगमन तथा उत्तरदायित्व प्रणालीको विकास जस्ता विषयहरूलाई मार्गचित्रले जोड दिएको छ। मार्गचित्रले अघि सारेका कार्यक्रमहरूको कार्यान्वयन सम्पन्न गर्न राजनीतिक प्रतिबद्धता, संस्थागत समन्वय तथा निजी क्षेत्रको सक्रिय सहभागिता सहितको कार्यान्वयन गर्नु आवश्यक भएकोमा जोड दिएको छ। नेपालको पुँजी बजारले राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने, औद्योगिकीकरणलाई गति दिने, पूर्वाधार विकासका लागि दीर्घकालीन पुँजी उपलब्ध गराउने, विदेशी लगानी आकर्षित गर्ने तथा वित्तीय प्रणालीलाई सन्तुलित र दिगो बनाउने प्रमुख माध्यमका रूपमा विकास हुने मार्गचित्रमा उल्लेख गरिएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाल धितोपत्र बोर्डलाई नियामकीय गुणस्तर अभिवृद्धि गर्दै उच्च नैतिकता सहित पुँजी बजार विकास कार्य अघि बढाउन निर्देशन दिनुभएको छ। यस सम्बन्धी एक प्रसंग अबको प्रस्तुतिमा
1: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले हालै नेपाल धितोपत्र बोर्डको भ्रमण गर्नुभई धितोपत्र बजारको अवस्था, नियमन लगायतका विषयमा जानकारी लिनुभएको छ। नेपाल धितोपत्र बोर्डको कार्यालय भ्रमण गर्नुभई अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले पुँजी बजार विकासका सम्बन्धमा मार्गदर्शन गर्नुभएको छ। भ्रमणका क्रममा धितोपत्र बोर्डमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले बोर्डबाट नियामकीय गुणस्तर अभिवृद्धि गर्दै उच्च नैतिकता सहित पुँजी बजार विकास कार्यमा अघि बढ्न निर्देशन दिनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले नयाँ अध्यक्षको नियुक्ति सँगै बोर्ड दीर्घकालीन रणनीतिका साथ अघि बढेको र यसले बजारमा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैङ्कको जत्तिकै सशक्त भूमिका नेपाल धितोपत्र बोर्डको पनि हुनुपर्नेमा जोड दिनुहुँदै सोही हैसियतमा पुग्ने गरी काम अघि बढाउन बोर्डलाई निर्देशन दिनुभयो। अर्थमन्त्री वाग्लेले धितोपत्र बोर्डले आफूलाई प्रभावकारी नियामकको रूपमा विकास गर्न पनि निर्देशन दिनुभयो। त्यस अवसरमा बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बोर्डका तर्फबाट अर्थमन्त्रीलाई स्वागत गर्दै पुँजी बजारको विकास तथा विस्तारका लागि बोर्डबाट अगाडि बढाइएका कार्यहरूको जानकारी गराउनु भएको थियो। त्यस अवसरमा अध्यक्ष भट्टले पुँजी बजारको समग्र दृष्टिकोणको रूपमा पुँजी बजार विकास मार्गचित्र तयार गरी लागू गर्नुका साथै आर्थिक वर्ष 2083-84 पुँजी बजार नीति र कार्ययोजना समेत कार्यान्वयन सुरु भइसकेको जानकारी गराउनु भएको थियो। पुँजी बजार विकासका लागि बोर्डले लिएका कदमका सम्बन्धमा अर्थमन्त्रीलाई जानकारी गराउनु हुँदै बोर्डबाट 2083 साउन महिनाभित्र प्राथमिक तथा दोस्रो बजारमा उपकरणहरू जस्तै प्रारम्भिक सार्वजनिक निष्कासन IPO, अन्तर दिवसीय कारोबार, इन्ट्राडे ट्रेडिङ, मार्जिन ल्यान्डिङ, सर्ट सेलिङ अघि सारिएको बताउनुभयो। कार्यक्रममा बोर्डका अध्यक्ष भट्टले पुँजी बजार विकासमा विद्यमान चुनौती र समस्या तथा पुँजी बजार नीति निर्माण र बोर्डका कर्मचारीको कार्य उत्प्रेरणा जगाउने गरी नीति तथा कार्यक्रम अघि सारेको बताउनुभयो। नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न एवं अन्य आवश्यक सहयोगका लागि मन्त्रालयबाट सहजीकरणका लागि समेत अर्थमन्त्रीसँग अनुरोध गर्नुभयो। अर्थमन्त्रीको भ्रमणका अवसरमा आयोजित कार्यक्रममा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय सहित अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरू अधिकारीहरू, बोर्डका संचालक समितिका सदस्यहरू एवं बोर्डका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।
0: नेपाल द्वितपत्र बोर्ड र गैर आवासीय नेपाली संघ एनआरएनए का प्रतिनिधिहरू बीच बुधबार गैर आवासीय नेपालीहरूलाई नेपाली द्वितपत्रको दोस्रो बजारमा सहभागी गराउने लगायतका विषयहरूमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। यस सम्बन्धी एक सामग्री अबको प्रस्तुतिमा। छलफलमा नेपाल द्वितपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले नेपाल सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा गैर आवासीय नेपालीहरूलाई द्वितपत्रको दोस्रो बजारमा सहभागी गराउन कानुनी व्यवस्था सुधार गर्ने कार्यक्रम तय गरेको जानकारी गराउनुभयो। बजेटमा गरेको व्यवस्था बमोजिम बोर्डले चालू आर्थिक वर्षमा पुँजी बजार नीतिमा कार्यक्रम समाविष्ट गरी आवश्यक कार्य अगाडि बढाउने सन्दर्भमा छलफल हुनु महत्वपूर्ण भएको विचार व्यक्त गर्नुभयो। छलफलका क्रममा गैर आवश्यक नेपाली संघका प्रतिनिधिहरूले नेपाल सरकार तथा बोर्डबाट भएको पहलले नेपालको द्वितपत्र बजारमा गैर आवश्यक नेपालीहरूले लगानी गर्न सक्ने वातावरण निर्माण हुँदै गएको धारणा राख्नु भएको थियो। त्यसक्रममा गैर आवश्यक नेपाली संघका प्रतिनिधिहरूले नेपाल सरकार र गैर आवश्यक नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीले सार्वजनिक निष्कासन मार्फत गैर आवश्यक नेपाली तथा विदेशमा रहेका नेपालीलाई साधारण सेयर जारी गरी रकम संकलन गर्ने र सो रकम नेपालको भौतिक पूर्वाधार विकासमा लगानी गर्ने योजना रहेको बताउनु भएको थियो। साथै उहाँहरूले कम्पनीले भविष्यमा परियोजना विशेषका लागि ऋण पत्र, बन्ड तथा डिभेन्चर मार्फत रकम संकलन गरी लगानी गर्ने योजना रहेको पनि त्यस अवसरमा जानकारी गराउनु भएको थियो। छलफलमा बोर्डका उच्च पदस्थ अधिकारी लगायत गैर आवश्यक नेपाली संघका उच्च पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो। पछिल्लो साता नेपाली सेयर बजारमा परिसूचकका अतिरिक्त कारोबार रकम उच्च अङ्कले घटेको छ। प्रस्तुत छ साप्ताहिक सेयर समीक्षा।
1: पछिल्लो साता नेपाली सेयर बजारको परिसूचक तथा कारोबार रकममा उल्लेख्य रूपमा कमी आएको छ। अघिल्लो साताका अन्तिम दुई दिन बढेर कारोबार भएको बजारमा यो साताको पहिलो दिनदेखि नै बजारको कारोबारमा क्रमिक रूपमा कमी आउन थालेको थियो। अघिल्लो साताको शुक्रबार 2734.3 अङ्कमा रहेको परिसूचक नेप्से यो साताको सोमबार भने घटेर 2701.32 अङ्कमा झरेको थियो। त्यस दिन परिसूचक नेप्से 33.28 अङ्कले घटेको थियो। सोमबार बजारमा 6.07 करोडको कारोबार भएको थियो। साताको मङ्गलबार पनि बजारको कारोबार रकम तथा परिसूचक दुवै घट्यो। त्यस दिन परिसूचक नेप्से 4.64 अङ्कले घटेर 2696.67 अङ्कमा सीमित भयो। मङ्गलबार बजारमा 4.42 करोड रुपियाँ बराबरको सेयरको किनबेच भएको थियो। साताको तेस्रो दिन बुधबार पनि सेयर बजारको कारोबार रकम तथा परिसूचक दुवै घट्यो। बुधबार बजारको परिसूचक नेप्से 7.79 अङ्कले घटेर 2688.88 अङ्कमा कायम भयो। बुधबार बजारको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेर 4.02 करोड रुपियाँको मात्र भयो। साताको चौथो कारोबार दिन बिहिबार पनि सेयर बजारको कारोबार घट्ने क्रम रोकिएन। बिहिबार अघिल्लो दिनको तुलनामा परिसूचक 16.29 अङ्कले घटेर 2672.58 अङ्कमा सीमित भयो। त्यस दिन बजारको कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेर 3.38 करोड रुपियाँ बराबरको मात्र भयो। साताको अन्तिम कारोबार दिन शुक्रबार भने बजार दोहोरो अङ्कले बढेको छ। शुक्रबार बजार परिसूचक 12.96 अङ्कले बढेर 2685.54 अङ्कमा रोकिएको छ। यस दिन बजारको कारोबार रकम पनि बिहिबारको तुलनामा बढेर 3.75 करोड रुपियाँ बराबर पुगेको छ।
0: अवस्थ यिनै प्रस्तुतिहरूका साथ कार्यक्रम द्वितपत्र तथा वस्तु विनिमयका लागि निर्धारित समय सकिएको छ। आगामी भदौको पहिलो शनिबार यसै समयमा तपाईँ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन शुभ रहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 मेगाहर्ज, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरेकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम, जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। बर्सातको समयमा बढ्दैछ पहिरोको जोखिम, पहिरोको जोखिमबाट बच्न के गर्ने?
1: पहिरो जानुभन्दा अगाडि विभिन्न निशानहरू पहिरो जानुभन्दा थाहा हुन्छ, जस्तो पानीको चाहिँ कता कता पानीहरू उम्रिन थाले हुन्छन्, घर अगाडि पछाडि आँगनमै पानी उम्रिन थाल्छ, पछाडिपट्टिको जगहरूमा पानी देखिन थाल्छ, उम्रिन्छ पानी, अनि भित्ताभरि कतै कतै पछा पछा सानसानो भत्किन थाल्छ, त्यो माटो गलेर सानसानो पहिरो जान थाल्छ। अनि तपाईँले राति सुतिरहनु भएको छ भने गडगडगड तपाईँले आवाज पहिरो बगेको बिस्तारै कमजोर हुन थाल्छ, त्यो हो ती आवाजहरू सुनिन्छ। राति सुतेको समयमा डाँडा पड्क्यो भन्ने आवाज सुन्यौँ, कस्तो डाँडा पड्क्यो आज रातभरि भनेर सुन्नु भएको छ भने त्यो पनि विचार गर्नु पर्यो।
0: त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
2: बाढी बारे चासो राखौ, चनाखो बनाऊ।
0: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं।
2: वर्षायाममा सधैं मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौ।
0: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं।
2: प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौ, सकिन्छ भने कण्ठ पारौ।
0: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
2: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
0: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइराखौं।
2: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
0: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
2: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
0: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
0: नेपाल विश्वमै प्राकृतिक प्रकोप, विशेष गरी भूकम्प, बाढी र पहिरोको उच्च जोखिममा रहेको देश हो। हाम्रो भौगोलिक बनावट तुलनात्मक रूपमा कमजोर छ, जसमाथि छिटो छिटो भइरहेको जलवायु परिवर्तन र अव्यवस्थित मानवीय गतिविधिले विपदको जोखिमलाई कयौं गुणा बढाइदिएको छ। हरेक वर्ष मनसुन सुरु भएसँगै पहाडी भेकमा ठुल्ठुला पहिरो जाने, लेदोसहितको बाढी आउने र जनधनको अपूरणीय क्षति हुने क्रम रोकिएको छैन। विकासका नाममा बिना इन्जिनियरिङ र बिना भूगर्भीय अध्ययन जथाभावी डोजर चलाएर खनिएका सडकहरूले हाम्रा पहाडहरूलाई थप कमजोर बनाएका छन्। विपद आइसकेपछि उद्धार र राहतमा मात्र केन्द्रित हुने हाम्रो परम्परागत परिपाटीका कारण हामीले वर्षेनी ठूलो मूल्य चुकाउनु परिरहेको छ। यस्तो अवस्थामा विपद आउनु पूर्व नै वैज्ञानिक अध्ययन गर्ने, जोखिमयुक्त बस्तीहरूको पहिचान गर्ने र रैथाने प्रविधिसँगै आधुनिक इन्जिनियरिङको प्रयोग गरी सङ्कट न्यूनीकरण गर्नु आजको मुख्य चुनौती र आवश्यकता दुवै हो। मनसुन सुरु भएसँगै देशभरका मुख्य सडक तथा राजमार्गहरू किन बारम्बार अवरुद्ध भइरहन्छन्? हिमाली तथा पहाडी भूभाग किन कमजोर छ? विकास गर्दा हामीले के गल्ती गरिरहेका छौँ र पहिरोबाट बस्न आम नागरिकले तत्काल के कस्ता तयारीहरू गर्नुपर्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग। रञ्जन सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: यसपालि मनसुनमा औसत भन्दा कम पानी पर्ने प्रक्षेपण गरिए पनि ठाउँ ठाउँमा ठूला पहिरोहरू गइरहेका छन्। थोरै समयमा एकै पटक धेरै पानी पर्ने यो नयाँ मौसमी प्रवृत्तिले पहाडको भूबनोटमा कस्तो असर गरिरहेको छ?
1: यसलाई तपाईँले भन्नुभएको कुरालाई लिने हो भने मुख्य रूपमा हामीले के बुझ्नु पर्यो भने हाम्रो हिमालयको यो क्षेत्र भनेको नयाँ बन्दै गरेको पहाडको रूपमा हामी भौगोलिक रूपमा लिन्छौँ। भनेको अरू पहाडहरू, अरू विश्वका अरू पहाडहरू चाहिँ धेरै करोडौँ वर्ष पुरानाका कुराहरू हुन्थ्यो भने नेपालमा हामी त्यसरी धेरै पुरानो धेरै पहिलेको पहाडहरू भनेर हामी यसलाई लिन सक्दैनौँ। त्यस कारणले यो नयाँ पहाड भयो, भिरालो जमिन, एकदमै चाँडो चाँडो उठेका जमिनहरू भएको हुनाले यो पहाडको भिराला जमिनहरूमा चाहिँ मनसुनको पानीले प्रशस्त रूपमा बाढी पहिरो आउने, पहिरो जाने घटनाहरू पहिले हुने गर्दथ्यो। तर अहिले पछिल्लो चरणमा आइसकेपछि के भयो भने कुनै ठाउँमा धेरै पानी पर्ने, कुनै ठाउँमा पानी धेरै कम पर्न जाने अवस्थाहरू अहिले सिर्जना भएको छ। जलवायु परिवर्तनसँग कुरा जोडेर हेर्दाखेरि यो कुरा के प्रश्न बुझिन्छ भने हाम्रो नेपालमा बाढी पहिरोको कुराहरू चाहिँ अब पहिलेको जस्तो पहाडले ठेगेर एउटा किसिमको आफ्नो तरिकाले जुन त्यसलाई बिहोरिरहेको थियो त्यो तारै हटेको छ र नयाँ नयाँ समस्याहरू अब हामीले बिहोर्नु पर्ने अवस्था सिर्जना भएको छ।
0: अचेल सामान्य पहिरो मात्र नभई ढुङ्गा माटो र काठ सहितको लेदो बग्ने क्रम बढेको देखिन्छ। यो लेदो भाव सामान्य पहिरो भन्दा कसरी फरक र बढी विनाशकारी हुन सक्छ?
1: यस्तो छ, लेदो बग्ने कुरा चाहिँ के हुन्छ भने पहाडको स्लोपमा माथिपट्टि सानो ठाउँमा पहिला पानीले माटो गलाउँछ, माटो गलाइसकेपछि त्यो माटो आफू लेदो बिस्तारै तल बग्न थाल्छ, त्यसपछि त्यसले बाटोमा भएका चट्टानहरू बगाउन थाल्छ, चट्टानका टुक्राहरू, त्यसपछि गएर अनि त्यसले चाहिँ तपाईँको रुखहरू छन् भने रुखहरूलाई पनि सुगन्ध ल्याएर बगाउँछ। अनि अहिले के देखिएको छ भने त्यो माथिल्लो भूभागमा यसो दायाँ बायाँ कोल्चीमा पहिरो खस्ने अनि त्यहाँ चाहिँ पानीको एकछिन चाहिँ पोखरी भन्ने काम हुन्छ। त्यो पोखरी भन्ने काम भने कुनै 15 मिनट हुन सक्छ, कुनै आधा घन्टा हुन सक्छ, त्यो मान्छेले थाहा पाउँदैन त्यो पोखरी भनेको। अनि त्यो एक्कासी के हुन्छ भने तपाईँको फुट्छ, फुटिसकेपछि अनि त्यो एकैचोटि त्यो खोल्चीमा 10 मिटरको बाढी आयो भन्छ, तपाईँले याद गर्नुभयो होला कति ठाउँमा गाउँमा यो त यहाँ माथिसम्म 2 घर पुग्यो भन्छ होइन। त्यो भने चाहिँ के भन्दा त्यो माथिपट्टि चाहिँ त्यो ड्रम एकैचोटि खनाएको जस्तो क्या, ड्रममा पानी हालेर तपाईँले एकैचोटि भिरमा खसालिदिनु भने कति बग्छ, त्यस्तै किसिमको त्यहाँ ड्याम फुटेर चाहिँ बाढी आएको हुन्छ। हो त्यो समस्या हामीले यसलाई ल्यान्डस्लाइड ड्याम आउटबर्स्ट फ्लड भनेर हामी भन्ने गर्छौँ। सानो सानो ड्याम फुट्ने त्यसलाई तपाईँलाई धेरै ठुलो पानी जम्मा हुनै पर्दैन त्यो माथिपट्टि भिरमा, अनि त्यो भिरमा त्यो सानो सानो पहिरो अहिले थुनेका पानीहरू चाहिँ 81 फुटेर तल आइसकेपछि चाहिँ त्यसले प्रशस्त मात्रामा ठुलो भेल पहिरो लिएर आउँछ, जुन भेल पहिरो तपाईँले भनेको माटो ढुङ्गा र काठहरू सबै मिसिएर चाहिँ तल बगेर आउँछ। अब यसको कुरो के छ भने यसले चाहिँ कति खराब पार्छ भन्नुहुन्छ भने यस्तो किसिमको भेल पहिरोले हिमालयमा अहिले धेरै ठाउँमा झन्झनको जेदी गरेको छ। नेपालमा मात्र नभएर भारतमा, भुटानमा, पाकिस्तानमा पनि यस्तै किसिमको समस्याहरू देखिएको छ। यो भेल पहिरो भनेको चाहिँ तपाईँको खोल्चीमा मात्र पनि आउँछ, साना साना खोलाहरूमा पनि आउँछ र नदीहरूमा पनि आउन सक्छ। त्यही भएर हामीले के बुझ्नु पर्यो भने कुनै पनि नदीहरूमा चाहिँ पानी लगातार बगिरहेको छ, तर अहिले पानी एकछिन रोकियो, तल नदीमा माछा मार्न मिल्ने गरी पानी रोकिएको छ, बर्खाको समय छ भनेपछि चाहिँ माथिपट्टि त्यो खोल चाहिँ थुनियो, त्यो सुसाइरहेको खोल्ची सुसाउन छोड्यो। यस्ता कुराहरूले के देखाउँछन् भन्दा तिनीहरू केही समयलाई माथि थुनिए, अब एकैचोटि यो विस्फोट हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। हो त्यसरी अध्ययन गर्न सक्यो, त्यसरी चाहिँ गाउँमा चाहिँ त्यसरी हामीले कुराहरू बुझ्यो भने चाहिँ धेरै झन्झनको क्षति चाहिँ हामीले रोक्न सक्छौँ। यसको समस्या त्यही नै हो।
0: रञ्जन सर, खास गरिकन जसरी हामीले अहिले हिमाली र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको देख्छौँ, यो पहिरोको जोखिम बढ्नुको पछाडि कतै अव्यवस्थित रूपमा गरिने विकास निर्माणले गर्दा पनि त जोखिम बढेको हो?
1: अब यस्तो छ, तपाईँले भने जस्तो पहिला सडकहरू चाहिँ खनिदिन्थ्यो त्यसरी होइन, अब अहिले चाहिँ त्यो ठुल्ठुलो डोजरहरू प्रयोग गरेर गाउँ गाउँमा स्थानीय सरकारहरूले, लोकल गभर्मेन्टहरूले सडकहरू खनेका छन्। सबैजनालाई सडक चाहिएको छ, सडक नभए पनि हुँदैन। तर हामीले के गर्यो भने सडकलाई व्यवस्थित तरिकाले बनाउन जानेनौँ। हामीले चाहिँ डोजरले सडक खनेर बनेको सडक नै सबै कुरा हो, त्यहाँ ड्रेनेज पनि चाहिँदैन, खोल्ची पनि चाहिँदैन। हामीले हिजो पनि रहेको खोल्चीलाई चाहिँ हामीले बिगार दिन्छौँ, पहिरा भइरहेको खोल्चीकोमा बग्ने पानीको बहावलाई बाटोमा पानी बग्ने बनाइदिन्छौँ, दायरा बायाँ निकास बनाउने ड्रेन बनाउँदैनौँ। त्यसले गर्दा के हुन्छ त भन्दा त्यो पानी बर्खामा पानी परिसकेपछि त्यो पानीले कतै जान नपाए भने त्यसले विनाश गर्ने भनेको त्यही बाटोमा हुन्छ, अनि त्यही बाटोमा उसले बेसरी पानी जम्मा भएर बस्छ, त्यहीबाट पहिरो लाग्छ। जुन हाम्रो प्र्याक्टिस तपाईँले त्यसलाई अव्यवस्थित भन्दा पनि इन्जिनियरिङ बिनाको भन्नु पर्छ क्या। हामीले ग्रामीण सडकहरू चाहिँ यसरी बनाउनु हुँदैन भनेर हामीले अब अहिले मैले देखेको त मिल्छ भन्दा नेपाल सरकारले यसलाई अहिले बन्दै गराइदिनुपर्छ। कसै गरी पनि ग्रामीण सडकमा पैसा लगानी गर्न पाइँदैन स्थानीय सरकारले, र ग्रामीण सडक भनेको यसरी बनाउनु हुँदैन, यसमा चाहिँ हामीले नाला बनाएकै हुनुपर्छ। र अहिले चाहिँ हामीले एउटा प्रविधि विकास गरी त्यो ग्रामीण सडकमा पनि पिच गर्ने नै गरी गर्नुपर्छ, ताकि भोलि त्यसले चाहिँ भूक्षयको समस्याहरू नल्याउन्, जनताहरूले सजिलो तरिकाले एक ठाउँबाट अर्को ठाउँमा पुग्न सकुन्, त्यो काम नकाजे त्यो बोलेरो जी जीप चलाउने गरी बनाएको बाटोलाई मेरो गाउँमा बाटो पुग्यो भनेर चाहिँ मक्क पर्नुपर्ने जुन त्यो एउटा वातावरण छ त्यसलाई बन्द गराउनु पर्यो। अहिले तपाईँले भनेको अव्यवस्थित सहरीकरण अव्यवस्थित संरचनाहरूको कुरा भनेको यही नै हो। अब चाहिँ हामीलाई कस्तो छ भने तपाईँलाई अहिले गाउँमा तिम्रो गाउँमा बाटो पुग्यो भनेर सोध्यो भने तपाईँ याद भयो होला हामी कहाँ त गाडी जान्छ भन्छ गाडी जान्छ भनेर गयो तपाईँ त्यहाँ पुग्नुहुन्छ तपाईँले त्यो इन्डियन त्यो काम न काजी त्यो सलाईको बट्टा बोलेर जिपमा हामीलाई चाहिँ लिएर जान्छन् होइन अनि त्यस्तो त्यो घन्टौँ लगाएर त्यो फोर व्हिल लगाएर त्यो बाटोमा चलाएर त्यो गाउँबाट तल एक ठाउँबाट अर्को ठाउँमा पुग्ने त्यस्ता बाटो बनाएर हामीले नेपालमा बाटो बनायौँ विकास गर्यौँ भनेर भन्नु भनेको त सबैलाई उल्लु बनाउनु काम हो क्या त्यस्तो काम गर्नु भएन यो कुरालाई रोक्नु पर्थ्यो। अब एउटै पार्टीले अहिले यति राम्रो सरकार बनाएर बनाएको छ नेपाली जनताले छानेका सरकार त्यही भएर अब अहिलेको सरकारले चाहिँ यो कुरामा चाहिँ तत्कालै मेरो विचारमा यस्ता किसिमका रुरल रोडहरू जुन नाम दिएका छौँ ग्रामीण सडक भनेर र यो जनतालाई जुन भ्रम छ नि मेरो गाउँमा सडक पुग्यो भने भ्रम त्यो भ्रमबाट बाहिर ल्याउनलाई भयो भने यो तपाईँले भने जस्तो विनाशको कामलाई कम गर्नलाई चाहिँ हामीले यस्ता खालका सडकहरूलाई चाहिँ प्रतिबन्ध गर्नु पर्यो र यो सडकलाई बनाउनु प्रतिबन्ध गरेर यसलाई चाहिँ मोडिफाई गर्नु पर्यो भने यसलाई चाहिँ नयाँ तरिकाले नयाँ डिजाइनमा मिनिमम यस्तो क्वालिटीको हुनै पर्छ दायाँ बायाँ नाला हुनै पर्छ भित्तामा जहाँ तपाईँ पहिरो जाने किसिमको नजानको लागि त्यहाँ केही उपचारहरू गरेकै हुनुपर्छ भन्ने किसिमको हामीले सडक बनाउन सक्यौँ भने तपाईँले भनेको जस्तो समस्याबाट हामी छुटकारा पाउँछौँ। अहिलेसम्म चाहिँ हामीलाई के भयो भने हामी नेपाललाई थोरै भए पनि धेरै भएको जस्तो हुन्छ होइन अनि के भयो भने बाटो पुग्यो भने मेरो त संसारै भयो जस्तो हामीलाई लाग्छ अनि त्यो बलेरो कुद्ने बाटोमा त्यो फोर व्हिल कुद्ने बाटो चाहिँ म मेरो बाटो भनेर हामी भनिराखेका छौँ भने त्यसलाई बाटो भनेर भन्नै पाइँदैन त्यो सडक हुनलाई त पिच गरेको हुनु पर्यो साना साना कार पनि पुग्ने हुनु पर्यो नि भन्ने कुरो चाहिँ हामीले जनतालाई बुझाउन जानु पर्यो त्यसपछि उहाँहरूले त्यो डिमान्डलाई त्यही अनुसारको लिएर हुनुहुन्छ हो यसरी जानुपर्छ एक साल यो सडक बनाऊ जति बजेट छ अर्को साल यो सडक बनाऊ भनेर त्यो स्थानीय पालिकाहरूले नै यो कुरालाई चाहिँ परिमार्जित गर्दै लान सक्यो भने तपाईँले भने जस्तो समस्याहरू चाहिँ पक्कै पनि कम हुँदै जान्छ।
0: रञ्जन सर पृथ्वी राजमार्ग नारायणगढ मुगलिन सडक खण्ड बिपी राजमार्ग कर्णाली राजमार्ग जस्ता मुख्य सडकहरूमा सामान्य वर्षा हुँदा पनि ठुला पहिरो खस्छन् सडक बनाउँदा भुइँ अर्थात् सडकको सतह मात्र पिच गर्ने तर भित्तो व्यवस्थापन नगर्ने हाम्रो इन्जिनियरिङ कमजोरी कहाँनिर देखिन्छ
1: यो तपाईँले मेरो कुरा भन्नुभयो कि ठ्याक्कै मैले सधैँ यही भन्ने गर्छु हामी भुइँ बनाउँछौँ भित्ता बनाउँदैनौँ अब यो कार्य सुरु भयो भने हामीले पहिला सुरु सुरुमा हाम्रा सडकहरू चाहिँ 100 दिनमा 100 नि गाडी चल्दैन त्यही भएर यसो अलिकति ढुङ्गा सुङ्गा छापेर चलायो भने एउटा सडक बनाइदियो भने एउटा गाउँबाट अर्को गाउँ जाने बाटो बन्छ भन्ने कन्सेप्टमा हामीले सडक बनायौँ त्यो हाम्रो सोच त्यसैमा आधारित भयो यहाँसम्म कि हाम्रो राजमार्गमा गाडी धेरै कुद्दैन भनेर तपाईँले याद गर्नु होला पुलसम्म 1 लेनको 1.5 लेनको पुल बन्थ्यो 2 लेनको पुल बन्दैनथ्यो हाम्रो पहिलाको हाम्रो चाहिँ जुन नीति निर्माण गर्ने तरिकाहरू थियो त्यो आफैमा हास्यास्पद थियो जस्तो मलाई लाग्छ हामीले कहिले पनि नेपाली जनताले प्रगति गर्छन् उनीहरूले 2000 पैसा कमाएर भए पनि आफ्नै गाडी किनेर हिँड्न सक्ने हैसियत राख्छन् भन्ने हामीले कहिले सोचेनौँ केही लागेन भने उनीहरूले चाहिँ मोटर बाइकै मात्र भए चलाएर हिँड्छन् भन्ने कुरा पनि हामीले सोच्छौँ अनि त्यो के भयो भने त्यसपछि हाम्रो कस्तो खालको सडकको डिजाइनहरूमा हामी गयौँ भने भुइँ बनाइदिने अनि भित्तामा चाहिँ जसरी हुन्छ यसो टालटुल गर्यो तलतिर यसो फेदी पर्खालहरू लगाइदियो अनि अर्को साल केही बढी भत्कियो काहीँ दुःख दियो भने मेजर मेजर दुःख दिएको ठाउँ बनाउने सोचै यही सोचमा मुगली नारायणघाट सडकको डिजाइन गरिएको वर्ल्ड ब्याङ्कले पैसा लगाउँदाखेरि त्यस्तरी पैसा लगाएर काम गर्यो जुन चाहिँ आफैमा एकदमै इन्जिनियरिङ प्रतिकै एउटा प्रहार थियो क्या सडक इन्जिनियरिङ प्रतिकै प्रहार हो तपाईँको भित्तामा मजाले किला ठोकेर एङ्करहरू गरेर राख्नुपर्छ तलपट्टि वालहरू बनाउनुपर्छ ठुल्ठुला लामा लामा किलाहरू ठोक्नु पर्ने तारैको किला ठोक्नुपर्छ भन्यो भने ठोक्नुपर्छ भनेर हामीले अलिकति सडकको कस्टलाई तपाईँले चाहिँ अहिलेको कस्टमा लमानो 5 अरब अथवा 7 अरब 10 अरबभन्दा बढी जाने भए पनि तपाईँले त्यो मात्र गरिदिन सक्नु भएको भए आज हाम्रो

0: यसले के जानेर भनेको छ, यो हामीले गर्नु हुँदैन भनेर हामीले प्रोग्रामहरू राख्नलाई पनि हाम्रो सरकारले बजेट छुटाउन सकेन। अब सडक विभागलाई गाली मात्र गरेर हुँदैन नि, पैसा दिनु पर्यो नि त्यसको लागि काम गर भनेर। बजेट दिनलाई त्यो कुरा हामीले गर्नु हुँदैन, यसरी राख्नु हुँदैन भनेपछि अब त्यहाँ के चलन भयो भने मन्त्रीलाई खुसी पार्न एकजना माथिल्लो लेभलको कर्मचारीले होइन होइन त्यो कराइरहन्छ नि, यस्तै हुन् यो एक साल कति भत्किन्छ हेरौँ हजुर अनि अर्को साल बनाउला भन्ने प्रवृत्तिमा चाहिँ हामी त्यसरी गयौँ। हामीले न कहिले त्यो भित्ता बनाउनु पर्छ भनी सोच्यौँ, त्यो भित्ताले हामीलाई नबनाउँदा मलाई कति घाटा लाग्छ भनी सोच्यौँ। यस्ता कुराहरूलाई चाहिँ तपाईँको बिल्कुल हामीले बाहिर राखेर बसेको। अब अहिले आएर के भन्छ भन्दा हामीले प्रत्येक मनसुनमा हाम्रा सडकमा हामीलाई हिँड्न गाह्रो छ, गाह्रो मात्रै होइन डर छ, मारिदिन्छ भन्ने डर भयो हामीलाई, कुन दिन कहाँ ढुङ्गा खस्छ कहाँनिर गाडी पुग्दिन्छ हामीलाई थाहा। त्यो किन भयो त भन्दाखेरि जुन सडकको बनाउने चलन थियो हाम्रो, थोरै गाडी चढ्ने नेपाली धेरै गाडी चढ्दैनन्, दुईजना बस कुद्छ दुईजना ट्रक कुद्छ भन्ने अवधारणामा सडक बनाउन सिकाएका अवधारणालाई जस्ताको तस्तै आज चाहिँ हाम्रो त्यो सोचमा परिवर्तन गर्न नसकेको हुनाले हाम्रो अहिले यो समस्या भएको हो। त्यसैले बिल्कुलै मैले भन्छु, म त सडक बनाउने तरिकालाई तपाईँको कार्यक्रम मार्फत म के भन्छु भने नेपाल सरकारले बिल्कुलै परिवर्तन गर्नुपर्छ। बसेर सम्पूर्ण नेपाली हामी विज्ञलाई राखेर एकजना पनि विदेशीलाई नराख्ने, तिनीहरूलाई बिल्कुल आउट गरेर हामी नेपाली प्राविधिक बसेर अब हाम्रो सडकमा के के कुराहरू चाहिन्छ, मैला कसरी मिलाउने, भित्तालाई कसरी मिलाउने, भित्ताको नि कति माथिसम्म जानुपर्छ, यो कसरी बन्यो, किनभने सडक बनाउँदाखेरि तपाईँले के कुरा जानेको हुनुपर्छ भने यो मैले जुन ठाउँमा सडक खनिरहेको छु यो भगर्भी रूपमा यो के थियो त, आजभन्दा 1000 वर्ष अगाडि कस्तो, आजभन्दा 10,000 वर्ष अगाडि कस्तो थियो, आजभन्दा 1,00,000 वर्ष अगाडि कस्तो थियो भन्ने कुरा जानेको हुनुपर्छ क्या, अनि मात्र त्यहाँ तपाईँले इन्जिनियरिङ प्रयोग गर्न सक्नुहुन्छ। त्यसैलाई हामी इन्जिनियरिङ भूविज्ञान भन्छौँ, जहाँ के हुन्छ त भूविज्ञानको कुरालाई इन्जिनियरिङमा कसरी असर पर्छ भन्ने कुरालाई हामीले प्रायोरिटाइज गरेर भन्न सक्छौँ, प्राथमिकतामा राखेर कुरा बोल्न सक्छौँ। हो यो कुरो चाहिँ गरेर हामीले कहिले सडकको डिजाइन गरेका छौँ, त्यहाँ दुईवटा चट्टान टिप्यो, दुई पोका माटो टिपेर त्यसको चाहिँ भूप्राविधिक गुण मात्र थाहा पाएर मैले यो चाहिँ सडक बनाउँदा हुन्छ भनेर सोच्नु हुँदैन क्या। नेपालमा यो हिमाल त्यस्तो होइन, हिमाल भने फरक हो, त्यसले हिमाल चलाउन ढङ्ग भएको नेपाली नै चाहियो कि, त्यसलाई त्यही अनुसारले जानुपर्छ। इन्डियनहरूले जान्दैन हेर्नुहोस्, भारतीयहरूले सडक बनाउन उनीहरूकै देशमा गएर हेर्नु न, उनीहरूले माथि हिमालमा गएर बनाएका सडक हेर्नुहोस् कस्तो छ, उनीहरूले जाने, उनले त सबै समूहमा काम गर्न जाने, ती कुरालाई हामी सोचेर सडक बनाउनु पर्छ। अब अहिले हामीले त्यो कामहरू नगरिकन हामी तपाईँको नेपाली प्राविधिकहरूलाई पर फालेर हामीले सडकका निर्माणमा अगाडि बढिराखेका छौँ। र त्यो तपाईँले भने जस्तै हामीले भुइँ कसरी बनाउने, भित्ता कसरी बनाउने भन्ने कुरो बुझ्दै नबुझिकन, मैले अघि पनि भने त्यो कसरी बनेको छ भित्ता भन्ने बुझेर मैले मेरो सडक जमिनमा कस्तो खालको जमिनमा मैले बनाइरहेको छु, कति पुरानो जमिन हो यो, आजभन्दा 500 वर्ष अगाडि कस्तो थियो अथवा 50,000 वर्ष अगाडि कस्तो थियो भन्ने कुराको आकलन गरेर हामीले सडक निर्माण गर्नुपर्ने हुन्छ। अब यो कुरालाई वास्ता गरिएको छैन, राजमार्गमा गरिएको छैन, अब फास्ट्याग बन्दैछ त्यहाँ वास्ता गरिएको छैन, अब इन्डियनहरू आएर हाम्रो फास्ट्याकमा डिजाइन गर्छन् हेर्नुहोस्, अब यसरी कसरी होला, उनीहरू त्यो सम्ममा काम गरेका मान्छेहरू आएर एकदम चाहिँ सब भित्ता सबै बुझाएको छु भनेर नेपालमा त भित्तो पहिला बुझ्नु पर्यो, त्यो भित्तो कसरी बसेको छ, कसरी कहिले बन्यो, योभन्दा अगाडि यो पहिला कस्तो थियो, अहिले किन यसरी धुजा धुजा भयो, यो चट्टानहरू किन फुटे, यसमा किन ओपन ओपन क्र्याकहरू छ, पुरै हात छिर्ने क्र्याकहरू किन छ, सबै कुराहरू बुझेर काम गर्नुभयो भने चाहिँ बल्ल यो भित्ता र भुइँ बनाउने भन्ने कुरो सही तरिकाले हुन्छ। र यो पाटोमा हामीले बिल्कुल गल्ती गरेका छौँ, त्यसैले मैले अहिले फेरि भने दोहोऱ्याउँछु यो कुरा, हामीले सडक निर्माणमा बसेर पुरै स्क्र्याचबाट काम सुरु गर्नुपर्छ भन्ने कुरामा एकदमै सबैजना इमान्दार भएर सोचौँ र काम गरौँ भन्ने चाहिँ म भन्न चाहन्छु।
1: रञ्जन सर, अब हाम्रा सडकहरू राजमार्गहरूलाई सुरक्षित बनाउन हामीले तत्कालै चाल्नु पर्ने कदमहरू के हुन सक्छन्?
0: अब अहिले तत्काल गर्नुपर्ने काम के हो भन्ने कुरामा अहिले नेपाल सरकारले त्यही जे काम गरेर त्यही नै काम गर्नु पर्छ। अहिले तपाईँको अब पानी पर्नलाई छल्न दिनु भएन, एक्सकाभेटर जहाँ जहाँ अप्ठ्यारो पर्ने ठाउँ छ त्यहाँ राख्नै पर्यो, अहिले नेपाल सरकारले त्यो काम चाहिँ जानिसकेका छन्, मजाले अहिले गरिरहेका छ। त्यही भएर पहिरो जाँदाखेरि अहिले धेरै समयसम्म सडक धेरै जाम हुँदैन नि, 1 घन्टा 2 घन्टा 4 घन्टा 8-10 घन्टासम्मको भन्दा जाम हुने अवस्था छ अहिले ठुल्ठुलो पहिरो खस्दाखेरि पनि, किनभने तयारी छ क्या। अब हो त्यही तयारी चाहिँ हाम्रो लागि जरुरी छ, त्यो अहिले ध्यान दिनु पर्यो। अनि अर्को कुरा चाहिँ अब कुन ठाउँमा कसरी अप्ठ्यारो पारिराखेको छ त, जस्तो एउटा चाहिँ तपाईँको पहिरो जाने ठाउँहरू आइडेन्टिफाई गरिसकेका छ, ठाउँ थाहा पाइसकेका छ भने त्यो ठाउँमा कसरी काम गरिराखेको छ, त्यो ठाउँमा कसरी चाहिँ अब तपाईँको निर्माण हुँदैछ, प्राथमिकता दिएर गर्ने हो भने चाहिँ जुन तरिकाले कुन कुन ठाउँमा समस्या परेको छ त्यो कुराको डिजाइनलाई सही तरिकाले बुझ्नु पर्यो। अब त्यहाँ कुनै ठाउँमा चाहिँ अहिले चाहिँ वृन्दावन घाटकै कुरा गर्नुहुन्छ भने हामीले त्यो तुइन खोलाको डिजाइन पनि गलत छ भनेर मैले भनिरहेको छु क्या। तपाईँले डिजाइनै गलत गर्नु भयो, तपाईँले त्यो जुन काम गर्न लाउनु त्यो अटोमेटिकली गलत हुन्छ है पनि भनिरहेको छ, कसैलाई मतलब छैन, कराइरहेको छौँ हामी प्राध्यापकहरू आफ्नो तरिकाले कि हामीले त्यो ठाउँमा काम गरिरहेका छौँ, हाम्रो विद्यार्थीले यता रिपोर्ट बनाएका छन्, थेसिस लेखेका छन्, एभर तपाईँले गर्नुभएको कुरामा अलिकति गल्ती भयो है यो मिलाउनु छ है भन्दा नि सुन्न कोही तयार छैन। त्यही भएर मलाई चाहिँ के लाग्छ भन्दाखेरि अहिले जुन तपाईँलाई मैले अहिले भनिरहेको छु यो कुराहरू लागू गर्नलाई पनि हामीलाई धेरै गाह्रो छ, हाम्रो सिस्टम परिवर्तनै हुन खोज्दैन क्या, जहाँको तैँ छ त्यहीँ घुमेरै बसिरहने सिस्टम हाम्रो भयो क्या, यो त पुरै हामीले गल्ती गरिरहेका छौँ, यसलाई सबै बिर्सेर अब हामी नयाँ तरिकाले जानुपर्छ भन्ने कुरा सोच्नुपर्छ। जस्तो तुइन खोलाकै कुराको मैले तपाईँलाई फेरि जोड दिएर भने त्यहाँ

0: कसरी काम गर्नुपर्छ भन्दाखेरि, यस्तो खालको ठाउँहरू जहाँ हामीले चाहिँ पहिरो नियन्त्रणको लागि काम गर्नुपर्ने छ सडकमा भने, हामीले यस्तो खालको डिजाइनहरू बनाएका छौँ भनेर एउटा प्राविधिक रूपमा चाहिँ एउटा ठुलो बहसको रूपमा लिएर आउनु पर्यो। त्यो चाहिँ त्यो डिजाइनलाई त्यस्तो चाहिँ पार्टीलाई चाहिँ देखाउनु पर्यो, अनि त्यसमा काम भएको कुरा, त्यो काम गर्न सक्ने ती ठेकेदारले काम गर्न सक्दैन सक्दैन भन्ने कुरा बोल्नु पर्यो। अब अहिले पहिला जस्तो सुपरभाइजर एउटा राखेर पहिरो नियन्त्रणको काम गर्छु भनेर सोच्नु भनेको त्यो महापाप हो, त्यसलाई रोक्नु पर्यो। हामीले विज्ञ गरेर काम गर्नु पर्यो, क्या विज्ञ आफ्नै डन्डी हातमा बोकेर काम गर्न जानु पर्यो, तैँले गरेको यो तरिका यसरी हुन्छ भनेर विज्ञ त्यो मान्छे क्वालिफाइड मान्छे बसेर काम गराउने सिस्टम बनाउनु पर्यो। सडक विभागले त्यो कुरालाई कडाइका साथ लागू गर्नु पर्यो, अनि पो बन्छ त तपाईँको सडकमा सुरक्षित। हेर्नु न, तपाईँ याद गर्नुहोला, बनेको कुरा भत्किया छ, तपाईँले याद गर्नु भएको छ कि छैन? त्यो मर्स्याङ जाने ठाउँमा हेर्नु त, मर्स्याङको त्यो हाइरो पावर पुग्दा नपुग्दै यही तल पोखरा आबु खैरेनी सडकमा आबु खैरेनी नपुग्दै मुलिङबाट बनेको भित्ता खसेन तल। त्यो किन खस्यो त भन्दा त्यो तरिकाले हामीले बनाउनलाई गल्ती गर्यो, डिजाइन तरिकाले राम्रो गरेन। डिजाइन गरे अनुसारको चाहिँ ठेकेदारले बनाइदिनु, तर अब डिजाइनमा गल्ती भयो भने त ठेकेदारको केही लाग्दैन नि। हो यस्ता कुराहरू चाहिँ हामीले हेरेकै छैन, अनि त्यो कुरा हामी भन्नै चाहँदैनौँ। हामीले यस्तो गल्ती गर्यौँ, त्यस कारणले यस्तो भयो, अब हामी यसरी काम गर्दैनौँ। हामीले खोइ तपाईँले गरेको मिस्टेकलाई स्वीकारेर हामी अगाडि बढ्न जान्छौँ। मैले गल्ती गरेँ भन्न जान्नु भएन भने तपाईँले यस्तो सडकको पहिरोहरू नियन्त्रण गर्ने कामहरू गर्न जानुहुन्न। त्यही बेला अब यी सबै कुराहरूलाई चाहिँ हामी समेटेर बिल्कुलै नयाँ सोचमा काम गर्नुपर्छ, होइन? होइन भने उही 35 वर्ष दुःख पाएको जसरी चाहिँ खालि सडकमा पहिरो गयो भने सबैले ताली बजाएर भयो, त्यस्तो खालको प्रवृत्ति थियो हाम्रो। एकदम अब ल बहुत राम्रो चाहिँ अब फ्रुटफुल समय आयो, है, अर्थ मन्त्रालयदेखि लिएर सबजना खुसी हुने समय थियो त्यो बेला। अब त अहिले त त्यस्तो छैन नि। हो त्यो कुरालाई सुधारेर अलिकति मात्र भयो भने, मेरो विचारमा थोरै मात्र भए पनि, अहिले जुन गरिरहेको काम चाहिँ एकदमै राम्रो छ। त्यो सडक विभागले ठाउँ ठाउँमा डोजरहरू राखेर मैले सुरक्षित पार्नुपर्छ भनेर उहाँहरूले गरिराख्नु भएको छ। रोक्ने गाडीलाई चल्न नदिने कामहरू छ, त्यो पनि एकदमै राम्रो छ। तर म चाहिँ सँगसँगै के भन्छु भने, निर्माण पनि अहिले गराइहाल्नु पर्यो। पहिरो नियन्त्रण गर्ने कुनै कति प्रविधिहरू चाहिँ तपाईँले बर्खा लाएर नि केही हुनेवाला छैन, त्यहाँ मजाले काम गराउन सकिन्छ। हो त्यस्ता खालका प्रविधिहरूलाई त्यहाँ लागू गर्न जान्नु, त्यसलाई राख्नु पर्यो भने विज्ञलाई सोध्नु पर्यो। विज्ञहरूको उपस्थितिको मात्र भएका विशेष कन्स्ट्रक्सन यस्ता खालका कामहरूलाई चाहिँ विशेष निर्माण भनेर एउटा विज्ञहरू बाहेकको अरू टोलीले कामै नगर्ने गरी काम लाउँदा, त्यो सुपरभाइजर त्यो ओभरसियर पढेको त्यो विचारा चाहिँ त्यो प्लस टू पढेको चाहिँ ओभरसियरलाई चाहिँ काम गर भनेर पहिरो नियन्त्रणको काम मैले जिम्मा ल्याएको छु अब म गराउँछु भन्दै काम गर्ने ठेकेदारी सिस्टमबाट यसलाई बाहिर ल्याउनु पर्यो। यस्ता कुराहरूबाट चाहिँ हामीले अलिकति ध्यान दियौँ भने मेरो विचारमा अबको केही वर्षमै हामीले सडकमा हुने पहिरोबाट धेरै हदसम्म चाहिँ छुटकारा पाउँछौँ जस्तो मलाई लाग्छ।
1: रञ्जन सर, हामी कार्यक्रमको अन्तिममा छौँ, यति बेला हामीलाई सुनिरहनु भएका श्रोतालाई बुझ्ने गरी बताइदिनुहोस् न, यदि कसैको गाउँ वा घर नजिकै पहिरो गइहालेमा कसरी ज्यान जोगाउन सकिन्छ?
0: तत्काल पहिरो गइहालेर ज्यान जोगाउने भन्ने कुरा चाहिँ तपाईँले जहिले पनि के बुझ्नु भने, पहिरो जानुभन्दा अगाडि विभिन्न निशानहरू पहिरो जानु थाहा हुन्छ, जस्तो पानीको चाहिँ कता कता पानीहरू उम्रिन थाले हुन्छन्, घर अगाडि पछाडि आँगनमै पानी उम्रिन थाल्छ, पछाडिपट्टिको जगहरूमा पानी देखिन थाल्छ, उम्रिन्छ पानी, अनि भित्ताभरि कतै कतै पछपछि सानसानो भत्किन थाल्छ, त्यो माटो गलेर सानसानो पहिरो जान थाल्छ। अनि तपाईँले राति सुतिरहनु भएको छ भने गडगड तपाईँले आवाज पहिरो बगेको बिस्तारै कमजोर हुन थाल्छ, त्यो कति आवाजहरू सुनिन्छ राति सुतेको समयमा, डाँडा पड्क्यो भन्ने आवाज सुन्यो, कस्तो डाँडा पड्क्यो आज रातभरि भनेर सुन्नु भएको छ भने त्यो पनि विचार गर्नु पर्यो। अनि त्यसपछि धाँधाहरू फाट्न थालेछन् भने त्यो विचार गर्नु पर्यो। त्यसपछि खोल्चीमा मैले अघि पनि भने, खोल्चीमा पानी सुकिसकेको छ, पानी अहिले 15 मिनट भयो, खोलाको आवाजै बन्द भयो खोल्चीको, यत्रो फलानु खरे खोलो त आवाजै आउन छोड्यो भन्ने भयो भने त्यहाँबाट चाहिँ आफूले के बुझ्नु पर्यो भने, त्यहाँ ठुलो पहिरो गयो माथि, त्यो थुन्निएको छ, त्यहाँबाट विस्फोट भएर भेल पहिरो आउँछ भन्ने कुरा बुझ्नु पर्यो। यस्ता कुराहरू वरपरको भइरहेका साइनहरूबाट हामीले थाहा पाउँछ। त्यो चाहिँ तपाईँको गाउँमा के हुन्छ भने, अलिकति पनि पहिरो जाने ठान्न चाहिँ त्यसको चेतावनी भनेको उनले चाहिँ त्यो देखाइसकेका हुन्छ, अलिअलि धाजा फाट्ने आवाज आउने, अनि तपाईँको चाहिँ रुखहरू अलिअलि ढल्किन थाल्ने, सिधा भएको रुख हिजोबाट आज ढल्किया छ, टेलिफोनको टावर ढल्किया छ, बिजुलीको टावर ढल्किया छ भनेपछि चाहिँ ती कुराहरूबाट थाहा पाउन सकिन्छ र आफूलाई सुरक्षित पार्न सकिन्छ। अलिकति त्यो पहिरोले गर्दा असरका कुराहरूलाई चाहिँ ध्यान दियो भने तपाईँले भने जस्तो सुरक्षित ठाउँमा पुग्न चाहिँ सकिन्छ।
1: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
0: हजुर, धन्यवाद।
1: अहिले सुन्नुभयो त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो।
1: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
0: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तुभाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
3: बर्खायामसँगै बाढी, पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
4: अब हामी तपाईँलाई सुनाउँछौ केही स्वदेश गानहरू। सुरुवातमा सुनाउँछौ शम्भु राई, निर्मला श्रेष्ठ र साथीहरूको स्वर, बुद्धवीर लामाको रचना अनि सङ्गीत हो मानसिंह थुलुङको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौँ भक्तराज आचार्य र रत्नबहादुरको सुर, भैरवनाथ रिमालको रचना अनि सङ्गीत हो भक्तराज आचार्यकै।

तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई स्वदेश गानहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ मीरा राणा र कुन्ती मोक्तानको स्वर, रत्न शमशेर थापाको रचना अनि सङ्गीत हो शिवशङ्करको।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नागरिकको पूर्ण सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार लागि परेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। सरकार र लघुवित्त पीडित बीच 5 बुँदे सहमति र अमेरिका र इजरायलबाट आक्रमण भए कडा प्रतिकार गर्ने इरानको चेतावनी। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तिकरण र अधिकार सम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। तराई मधेसमा पछिल्लो समय उत्पन्न परिस्थितिबारे विमर्श गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो आयोजित उच्च स्तरीय बैठकमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेशहरू पूर्ण रूपमा सशक्त बन्ने यथार्थ औल्याउनु भयो। प्रधानमन्त्री शाहले प्रदेशहरूलाई केन्द्रबाट आफ्ना अधिकार सुसम्पन्न र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गरी सक्षम बनाउन वर्तमान सरकार पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहेको प्रष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले सरकारद्वारा प्रस्तुत बजेट पूर्ण रूपमा समावेशी रहेको र त्यसले देशका सबै भौगोलिक क्षेत्र, समुदाय र सीमान्तकृत वर्गको हितलाई समेट्ने उद्देश्य राखेको बताउनुभयो। प्रधानमन्त्री शाहले वर्तमान संवेदनशील परिस्थितिमा देशको संविधानले अङ्गीकार गरेका आधारभूत मूल्यहरू, लोकतान्त्रिक प्रणाली, विधिको शासन तथा राष्ट्रिय एकतामाथि कुनै प्रकारको सम्झौता हुन नसक्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले नागरिकको पूर्ण सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार लागि परेको पनि बताउनुभयो। विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा हिजो सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले संयुक्त अपिल जारी गर्दै कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई स्वीकार गर्न आह्वान गर्नुभयो। उहाँहरूले सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका क्रियाकलापप्रति सचेत रहन पनि आग्रह गर्नुभयो। संयुक्त अपिलमा स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, संचार माध्यम तथा सम्पूर्ण सरोकारवालालाई सम्वाद, सहकार्य र जिम्मेवारी भूमिका मार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनः स्थापित गर्न सक्रिय योगदान दिन अनुरोध गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज सहित तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र पूर्व उपराष्ट्रपति प्रमानन्द झासँग छलफल गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो भएको छलफलमा उहाँहरूबीच उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल गर्नुपर्ने धारणा राख्नु भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। सुनसरीमा भएको घटनापछि धनुषामा विकसित परिस्थिति र प्रदर्शनलाई ध्यानमा राख्दै बसेको सर्वपक्षीय बैठकले आज जनकपुर धाममा सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा हिजो बसेको बैठकले सामाजिक सद्भाव, शान्ति र धार्मिक सहिष्णुता कायम गर्न सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै 4 बुँदे निर्णय गरेको हो। संघीय संसद सचिवालयमा विभिन्न विषयसँग सम्बन्धित 9 विधेयक हिजो दर्ता भएका छन्। नेपाल सरकार मन्त्री परिषदको हालैको निर्णयका आधारमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा ती विधेयक दर्ता भएको संघीय संसद सचिवालयले जनाएको छ। यस्तै राष्ट्रिय सभामा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 र संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दर्ता भएका छन्। नेपाल सरकार र लघुवित्त पीडित सङ्घर्ष समिति बीच 5 बुधे सहमति भएको छ। उक्त सहमति अनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि 15 दिनभित्र कार्यान्वयन योजना सहितको सिफारिस पेश गरिनेछ। सहमतिसँगै लघुवित्त पीडितहरूले आन्दोलन तथा अनसनका कार्यक्रम स्थगित गरेका छन्। नेपाल सरकारद्वारा गठित लघुवित्त पीडितका समस्या समाधानका लागि गठित वार्ता टोलीका पदाधिकारी र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिका पदाधिकारी बीच हिजो अर्थ मन्त्रालयमा 5 बुधे सम्झौता भएको हो। दुवै पक्ष बीच लघुवित्त पीडितहरूले समस्या समाधानका लागि विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको 2081 साउन 22 गतेको प्रतिवेदन कार्ययोजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस पेश गर्ने सहमति भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बसेको बैठकमा राष्ट्रिय विज्ञान प्रविधि प्रयोगशाला विधेयक 2081 माथि दफावार छलफल भएको छ। बैठकमा विधेयकको दफा 11 को उपदफा 1 मा रहेको पुनः परीक्षणको व्यवस्थामा कुनै अपराधको रिपोर्ट उपर चित्त नबुझे अदालतको सिफारिसमा पुनः परीक्षण गर्न सकिने र पुनः परीक्षण गर्दा फरक प्रयोगशालाको प्रयोग गर्नुपर्ने प्रावधान समावेश गर्न सांसदहरूले संशोधन राख्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाको पठन पाठनमा कुनै कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूसँगको मौखिक प्रश्नोत्तरको क्रममा मन्त्री पोखरेलले विस्थापित विद्यार्थीहरूको पठन पाठन नियमित गराउन नजिकका विभिन्न विद्यालयमा स्थानान्तरण गरिएको बताउनु भयो। मन्त्री पोखरेलले बालाजुमा रहेको बुद्ध ज्योति बाल उद्यान आधारभूत विद्यालयका 116 जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालय तथा बाल कल्याण माध्यमिक विद्यालयका 154 जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय पकनाजुलमा स्थानान्तरण गरिएको सभालाई जानकारी गराउनु भएको छ। पाकिस्तान स्थित विश्वको 12 अग्लो हिमाल ब्रोड पिकमा हिमपहिरो जाँदा सम्पर्कविहीन भएका मध्ये 4 जना आरोहीको शव फेला परेको छ भने प्रख्यात नेपाली आरोही निर्मल पूर्जा सहित 6 जना आरोही अझै बेपत्ता रहेका छन्। अल्पाइन क्लब अफ पाकिस्तान एसिपीका अनुसार 10 जना आरोहीको टोली आरोहणका क्रममा हिमपहिरोमा परेका थिए। बेपत्ता आरोहीमा 6 जना नेपाली नागरिक रहेका छन्। ठगी अपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ पर्नु भएको छ। जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पुर्जी लिएर केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको केन्द्रीय प्रहरीको समाचार कक्षले जनाएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर भङ्गा रेलखण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम धनुषाले हिजो सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी कर्फ्यू आदेशका कारण यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका 500 शैयामध्ये 350 शैयामा बिरामीलाई निशुल्क सेवा प्रवाह भएको छ। अस्पतालका कार्यकारी निर्देशक डाक्टर उमेश नेपालका अनुसार सामान्य सयमा भर्ना हुने बिरामीलाई बिहान दिउँसो र बेलुका गरी तीन पटकको खानासहित निशुल्क सेवा उपलब्ध गराइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिका र इजरायलबाट आक्रमण भए त्यसको व्यापक जवाफ दिन पूर्ण तयारी गरेको जनाएको छ। एक इरानी अधिकारीका अनुसार सम्भावित प्रतिकारमा अमेरिका र इजरायलका महत्वपूर्ण पूर्वाधारलाई समेत निशाना बनाइने योजना बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले कडा प्रहार गर्ने तयारी गरेको चेतावनी पनि दिनुभएको छ। मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागका केही स्थान र पहाडी भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहनुका साथै तराई भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नागरिकको पूर्ण सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार लागि परेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। सरकार र लघुवित्त पीडित बीच 5 सहमति र अमेरिका र इजरायलबाट आक्रमण भए कडा प्रतिकार गर्ने इरानको चेतावनी। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो।
1: हाम्रो भूगोल र भूगोल भित्रका विषयवस्तु लगायत संस्कार र संस्कृतिका बारेमा जानकारी गराउनु कार्यक्रमको उद्देश्य हो। त्यसैले हामी तपाईँहरूकै गाउँ ठाउँमा आएर त्यहाँको विविध पक्षलाई नियाल्दै कार्यक्रम तयार पार्दछौँ। यसमा तपाईँहरूको साथ पनि अवश्य चाहिन्छ हामीलाई।
0: हामी कहिले पूर्व त कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिण भेगमा बसोबास गर्नुहुने तपाईँ माझ प्रत्यक्ष भेटघाटमा आइपुग्छौ आउने कोसिस गर्नेछौ।
1: आज हामी तपाईँहरूलाई मकवानपुरको भीमफेदी इपा महादेव टार 8 स्थित लटरम्बेश्वर महादेव मन्दिर लिएर जाँदैछौ। हरियो वन जङ्गलले घेरिएको महाभारत पहाडी श्रृङ्खलामा अवस्थित लटरम्बेश्वर महादेव मन्दिर समुद्री सतहबाट झन्डै 1900 मिटर उचाइमा रहेको छ। त्यहाँ पुग्न काठमाडौँबाट करिब 64 किलोमिटरको दूरी पार गर्नु पर्दछ भने बागमती प्रदेशको राजधानी हेटौडाबाट कान्ति लोकपथ मार्ग हुँदै कच्ची बाटोबाट पनि जान सकिन्छ।
0: पौराणिक कथा अनुसार शिवलिङ्गको 64 शक्तिपीठ मध्ये लटरम्बेश्वर महादेव मन्दिर पनि एक पीठ हो। स्वस्थानी कथा अनुसार सती देवीले देह त्याग गरेपछि महादेवले उनको पार्थिव शरीर लिएर हिँड्ने क्रममा टाउकोबाट कपाल अर्थात लट्टा पतन भएका कारण उक्त स्थानको नाम लटरम्बेश्वर रहन गएको इतिहासमा पाइन्छ। यसै गरी हिमवत खण्डको 104 अध्यायमा लटरम्बेश्वर भगवान शिवको वर्णन तथा तण्डु ऋषिलाई ताण्डव नृत्य सिकाएर लोकमा ताण्डव नृत्यको प्रचार प्रसार गरेको कथन पनि वर्णित छ।
1: लटरम्बेश्वर महादेव मन्दिर आज भोलि हाइकिङ जाने पथ प्रदर्शकहरूका लागि रोजाईको गन्तव्य बन्दै गएको छ। सुन्दर प्राकृतिक दृश्यावलोकन गर्दै केही ठाडो उकालो र साँगुरो गोरेटो बाटो पछ्याउँदै यसको पदयात्रा तय गर्न सकिन्छ।
0: आजको कार्यक्रममा लटरम्बेश्वर महादेव बारे छोटो जानकारी पदयात्रामा आउनुभएका पदयात्रीहरूको अनुभव समेटेर तयार पारेको एक रिपोर्ट, ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल लटरम्बेश्वरमा हाइकिङ गर्न आउनुभएका पथ प्रदर्शकहरूलाई सेवा प्रदान गर्दै आउनुभएका लटरम्बेश्वर होमस्टेका सञ्चालकसँग गरिएको कुराकानी र पथ प्रदर्शकहरूको

0: सल्लाह र सुझाव समेटेको जनभावना प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनु होला। काठमाडौँबाट हामी मकवानपुर स्थित लटरम्बेश्वर पदयात्रामा हिँडेका थियौँ। त्यही समयमा हामीले थुप्रै मान्छेहरूले उकालो ओह्रालो गरेको पनि देखेका थियौँ। त्यो पदयात्राको लागि हामीलाई पनि निकै गाह्रो भएको थियो। पदयात्रामा हिँडेका पदयात्रीहरूलाई चाहिँ तपाईँहरूलाई कतिको गाह्रो भयो भनेर हामीले चाहिँ उहाँहरूसँग बुझ्ने कोसिस गरेका कुराहरूलाई समेटेर एउटा रिपोर्ट तयार पारेका छौँ। प्रस्तुत छ सही रिपोर्ट।
1: एकदमै थकाइ लागेको थियो, अघि लडे पनि चोट चाहिँ लागेन, अलिकति खुट्टा चाहिँ भाँगियो अनि अलिअलि दुखेको जस्तो चाहिँ भएको छ। खै लाग्छ होला मलाई त, खुट्टा दुखिरहेछ, आधी घन्टै पो लाग्ने हो कि है, बिस्तारै हिँड्छ।
2: पहाडी बाटोमा यात्रा गर्दा सचेत र सावधानी नअपनाउँदा पथ प्रदर्शक एलिनाको जस्तो चोटपटक लाग्न सक्छ। सावधानी अपनाएर यात्रा गर्नुपर्छ। यसै सन्दर्भमा कैलाली धनगढी निवासी हाल काठमाडौँ बसोबास गर्दै आउनुभएका विष्णु राज भट्ट आफ्ना साथीभाइहरूसँग लटरम्बेश्वर पदयात्रामा आउनु भएको छ। उहाँ आफ्नो अनुभव यसरी बताउनुहुन्छ।
3: बाटो चाहिँ बिचमा अवरुद्ध रहेछ, हामी त लगभग यो जङ्गलको बाटो हुँदै अप्ठ्यारो कच्ची बाटो भएर हामीलाई 4 घन्टै लाग्यो। अति गाह्रो, अति गाह्रो। कैलालीको त्यो समथर फाँडमा चाहिँ म त नहिँड्या मान्छे, यहाँ चाहिँ यस्तो कञ्चन हावा लिँदै बाली ओह्राली गर्दै मलाई त धेरै रमाइलो लागिरहेको छ। यहाँ हजुरसँग कुरा गर्दैछौँ, मलाई कति गाह्रो भइरहेछ, कहिल्यै हिँडेन है। हाम्रो कुल दुरीको हाम्रो 25% क्रस भयो दिदी, जस्तो यो स्थानीयले भन्नु भए अनुसार, अब हामीलाई त थाहा छैन, उहाँले भन्नुहुन्छ आरामले गयो भने 1 घन्टामा पुग्नुहुन्छ भन्ने। उहाँ मलाई त अति गाह्रो भयो, कहिले पहाड नहिँटेको है, यताउता जाँदा पनि मोटरसाइकलमा हिँड्नु पर्ने, पैदल यात्रा बहुत गाह्रो हुँदो रहेछ। यो राम्रो ठाउँ पदयात्रा गर्नुको लागि एकदम अनुपम र फिजिकल्ली रूपमा यो लाभदायक यात्रा छ, ल साथीहरू जाउँ भन्नुभयो। त्यही भएर म त रमाइलो गर्न सबैसँग साथीहरूसँग आएँ नि। एकदम यो हिँड्नै पर्ने प्रकृतिको अनुपम बहार र सौन्दर्यताले भरिपूर्ण ठाउँ जस्तो लाग्यो दिदी मलाई। यो हिँडिराखौँ डुलिराखौँ, यहाँका कुना कन्दराहरू काली ओह्राली घुम्न म पर्याप्त, म प्रकृति प्रेमी भएको नाताले पनि मलाई पदयात्रा औधी मनपर्ने यात्रा हो नि। भूगोलसँगै हामी लटगुडी खेल्ने, भूगोलको बाटोमै रम्ने अध्ययन गर्ने हेतुले पनि हामीलाई यो एकदम उपलब्धिपूर्ण र प्रभावकारी जस्तो लाग्छ मलाई। यो
2: ठाडो अप्ठ्यारो भिरका खुड्किला तय गर्दै हामी एउटा गुफामा पुग्यौँ। त्यहाँ एकजना मातालाई भेट्यौँ र उहाँसँग थप जानकारी लिने प्रयास गर्यौँ।
4: हजुर, हामी अहिले यो लटरम्बेश्वरमा आइपुगेका छौँ, अलिकति यहाँको बारेमा बताइदिनुहोस् हजुरको शुभ नाम सहित।
5: मेरो चाहिँ नामै सानो आमा बुवाहरूले सान नानी भनेर बोलाउनुहुन्थ्यो, त्यहाँ बाहिर सती देवी माता भनेर मलाई चिनिन्छ। म यहाँ चाहिँ बसेको 51 सालदेखि माता सती देवीले नै बानी दिनुभयो। यहाँ चाहिँ दाहिने साइडमा महादेवको गुफा छ, त्यहाँ बस तिमी, अनि यता देब्री साइडमा चाहिँ शिरमा टेक्नु हुँदैन, सती देवी आमा हुनुहुन्छ भनेर भन्नुभएको। त्यो पारिपट्टि त्यो छ नि हात्तीको सुन, त्यो अप्ठ्यारो बाटो, त्यो रेलिङबाट यता आउनु सक्दैन, पापी मान्छे भन्ने भनेरै चाहिँ यहाँको बासिन्दाहरूले पनि यहाँ आउँदाखेरि चाहिँ एउटा चिज मागेर आउँथ्यो, टक्कै फल पुग्छ भनेछ यहाँको बुढापाकाहरूले, त्यो पनि पुगेको मलाई थाहा भयो।
4: अनि हजुर यही बस्नुहुन्छ?
5: 12 वर्ष बसेँ म, होइन यहाँ भक्तै आउँदैन। म पानी खान्थे, म के भने नखाएर त बाँच्दैन, फलफुल खान्थे, शुद्ध फलफुल खान्थे, सब्जीहरू। अनि 12 वर्ष बसिसकेपछि अनि भगवान्ले के भन्नुभयो, अब दुर्गम क्षेत्र छ, अपायक ठाउँ छ, अनि के भने यहाँ तिमी नबस, प्रचारको लागि जाऊ त राजधनीमा भनेर साँगा भङ्गाल काभ्रेको सिमानामा चाहिँ लगेर प्रचार गरेर त्यत्रो मन्दिर बनाए। बनाइसकेपछि अब त्यहाँ उद्घाटन गर्यो, 10 करोड जतिको मन्दिर बनिसक्यो। अनि त्यहाँ भएर म यतै फर्क्यो, फर्किँदाखेरि के भने कहिले भक्त नआउने, किन आउँदैन, सत्य ठाउँ त छ, पापी मान्छे मात्रै छ क्या हो देशमा, यहाँ त पापी मान्छे आउनु सक्दैन भन्छ त्यहाँ भएर, अब के गर्ने, भगवान पापी त होइन, सबै भगवानको सन्तान हो। त्यसो भए पशुपति जस्तै तिम्रो पनि भक्त उलाको होस् अरू मन्दिरमा जस्तो, मलाई केही पनि चाहिएन भगवान भनेर मेरो आँखाबाट बर्र आँसु झर्यो। अनि यहाँ चाहिँ एकदम सतिलो रोएर फल माग्ने हो अरे आउँदाखेरि, ए भगवान मैले चिताको कुरा राम्रो होस्, आनन्द होस्, शान्ति होस् भन्ने माग्नु त पर्दैन भगवान थनमा, हामीलाई दिनुभएछ हात मुख किन चाहिएर, र पनि एउटा चिज माग्दाखेरि चाहिँ के हाँसेर के भनी रोएर मायो भने टक्कै पुग्छ अरे, उहाँलाई माया गरेर रुनु पर्छ अरे आँखाबाट बर्र आँसु झर्नुपर्छ, मैले अघि नै भन्यो।
4: भक्तजनहरू चाहिँ कहिलेदेखि आउन थाल्नु भएको यहाँ?
5: मैले चाहिँ काँडाघारी पेप्सी कोलामा भागवत लगाइरहेको थियो जेठमा, अनि त्यो एउटा भाइले प्रचार गरेछ टिकटकले, फेमस गरेछ। फेरि म चाहिँ भागवत लगाइरहन्छु, चारवटा भागवत लगाइरहेँ नि, पैसा भएर नि होइन, सब उधार लगाइदिने कलाकार गुरु दिनबन्धु गुरुदेखि लिएर ए गुरु भगवान्ले पुऱ्याउँछ लाउनुहोस् भयो नि ल। भागवत लाउँदा लाउँदा लाउँदा यहाँसम्म आयो, हाम्रो सनातन धर्मलाई कसरी अगाडि बढाउँ भनेर चाहिँ म बसे। म पुजारी पनि होइन, म ध्यान गरेर बोक्छु, म भगवान्को प्रचार गर्छु। चारवटा भागवत लाउँथ्यो मैले, कुनै पैसा भएर लगाएको पनि होइन, मसँग पैसा पनि छैन, के पनि छैन मेरो। मैले भगवान्को मन्दिर चाहिँ भक्तको लहरको लाग्यो, खुसी लाग्यो, मेरो समय पनि गयो। 27-28 वर्ष यही भगवान्लाई सुम्पियो, म 17-18 वर्ष खेलेर खाएँ, अनि अहिले एकदम खुसी लाग्यो भक्तको लहरको आधेर। मैले यहाँ नियममा यहाँ पुजारी बाहुनहरू नै राख्छु राम्रोसँग, भगवान्ले चाहेर राख्नुहुन्छ होइन।
2: यस्ता ओझेलमा परेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरू नेपालमा थुप्रै रहेका छन्, जुन तपाईँ हाम्रो नजरमा पर्न सकेका छैनन्। यस्ता धरोहरहरूलाई सम्बन्धित निकायले खोज अनुसन्धान गर्दै जाने हो भने देशमा पर्यटन प्रवर्धन गरी आर्थिक समुन्नत बनाउन नसकिएला भन्न सकिन्न। यात्राको क्रममा हामी भीमफेदी 8 महादेव टार स्थित लटरम्बेश्वर होमस्टे एन्ड खाजा घर पुग्यौं। त्यहाँबाट पर्यटकहरूले पानी र हल्का खाजाहरू लैजाने गरेको र हाइकिङबाट फर्किएर त्यहाँ खाना खाने गर्दछन्। उक्त होमस्टेमा के कस्तो सेवा प्रदान गर्दै आउनु भएको छ त भन्ने सन्दर्भमा होमस्टे सञ्चालक गणेश कठायतसँग गरेको छोटो कुराकानी।
0: कतिको मान्छेहरू आउनुहुन्छ त? हामीले चाहिँ निकै भ्याइ नभ्याइ देखेका थियौँ तपाईँलाई।
6: अब त थोरैमा 500 हजार 1100 हुन्छ।
0: भ्याउनुहुन्छ है?
6: सकिन सकिने भ्याउनु पर्यो नि म्याम।
0: हजुर हजुर, आज हामीलाई पनि तपाईँहरू यहाँ आज यतै बस्ने हो कि भनेर पनि सोध्नु भएको थियो, हामीले चाहिँ बस्न भ्याएनौँ त्यहाँ, अलि ढिला भए पनि हामी फर्क्यौँ, 7 बजीतिर हामी फर्किसक्यौँ त्यहाँबाट होइन। जुन अब एउटा पर्यटकीय स्थल होइन, भगवानको मन्दिर, मान्छेहरूको आवत जावत, त्यहाँ जानलाई मान्छेहरूलाई कतिको सहज छ अप्ठ्यारो छ, हजुरहरूले अनुभव गर्नुभएको कुरा, त्यहाँ त हामीले वरिपरि एउटा हजुरको मात्रै होमस्टे देख्यौँ।
6: अब आउने मान्छेहरूलाई अहिलेसम्म राम्रै छ म्याम,
0: के अरे
6: यहाँ योभन्दा माथि पनि एउटा बाटैको एउटा घरमा होमस्टे चाहिँ भनेका छौँ, व्यवस्थित चाहिँ छैन। हामी पनि त्यति व्यवस्थित गर्न सकेका त होइन, हामी नाइट राख्नु पर्यो भने राख्नलाई 20-25-30 जनासम्म भन्दा बढी राख्न सक्दैनौँ। अनि अब हामी भर्खर सुरुवात गरे हो, अब लगानी हामीसँग ठुलो लगानी छैन।
0: कति लगानीबाट सुरु गर्नुभयो हजुरले?
6: 5 लाखबाटै सुरुवात गर्दै गर्दै गरेको
0: अनि जस्तो त्यो माथि जानलाई होइन, अब जस्तो पानी पनि रहेनछ बाटो बाटोमा, तलबाट माथिसम्म लैजानलाई कति गाह्रो छ, गाह्रो त एकदम ठाडो उकालो रहेछ त्यहाँ है। हजुर, अनि के तपाईँ कहाँबाट किनेर लानुहुन्छ कि उहाँहरूले के गर्नुहुन्छ त्यो जाने पैदल यात्री तीर्थयात्रीहरूले?
6: बोग भन्ने ठाउँदेखि नै त्यहाँ केही पाइँदैन भनेर मान्छेहरूले बोकाएर पठाउँछन् है।
0: हजुर,
6: यहाँबाट पनि लानुहुन्छ, लान्छ, कोही कोहीले उता नल्याउने, धेरै जस्तो तलबाटै केही पाइँदैन त्यहाँ भनिदिन्छन्, अनि खाना पनि त्योभन्दा माथि पाइन्छ भनेर लगाइदिन्छन्, दुःख पाएर आउनुहुन्छ होइन। हामीले चाहिँ के सिस्टम गरेका छौँ भने बिहान जाने बेला यहाँ पस्नेहरूलाई खानाको अर्डर दिने लिने, अनि नम्बर कार्ड पठाउने, अनि उहाँहरूले कल गर्नुहुन्छ, अनि हामी व्यवस्था गर्ने गर्छौँ होइन। अरूहरूले चाहिँ अब त माथि नै पाइन्छ, माथि नै पाइन्छ भन्नुहुन्छ, बेलुका बिना अर्डरको हामी कहाँ बन्दैन, अनि उहाँहरू माथिबाट फर्किँदा खाना खोज्नुहुन्छ, हामीलाई अर्डर बिना हामी बनाएर अब खाइदिनु भएन भने हाम्रो सबै बिग्रिन्छ, अरू मान्छेले खाने गाउँको मान्छेले खाने कुरा होइन, त्यसो भएर अलिकति व्यवस्थित गर्न हामीलाई पनि गाह्रो पर्यो त म्याम।
0: भनेपछि आउने जुन भक्तजन अथवा पर्यटकहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ तपाईँहरू कहाँ चाहिँ बरु कमसेकम खाना खाने हो भने, नास्ताहरू केही गर्ने हो भनेदेखि चाहिँ पहिले नै अर्डर गर्नुपर्छ होइन त? हजुर, त्यो पनि सबैले
6: मलाई शुक्रबारलाई 2 दिन अगाडिदेखि नै कन्ट्याक्ट भइसकेको हुन्छ मेरो बुमा हेरेर, भिडियोमा हेरेर होइन।
0: हजुर,
6: अनि मलाई यो बास बस्नेहरूले कन्ट्याक्टै आउने हो, कन्ट्याक्ट भएन भने अलिक गाह्रो हुन्छ।
0: अझ त्यो ठाउँलाई विकास गर्नलाई, पर्यटन प्रवर्धन गर्नलाई तपाईँहरू जस्तो होमस्टे चलाएर बसेको मान्छेहरूको कतिको योगदान रहन्छ र अरूले पनि के गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई?
6: होइन, यो त मरै पछि यस्तो व्यवस्थित भइदिए भने सबैलाई सजिलो पनि हुन्छ होइन, पर्यटकहरूलाई पनि राम्रो हुन्छ, हामीलाई पनि अब जहाँ राम्रो हुन्छ त्यहाँ उहाँहरूले पनि खाना खाँदा नास्ता खानुहुन्छ होइन, भइदिएको राम्रो। मेरो लागि त अझ दुई चार होमस्टे बनिदिएको चाहिँ राम्रो। मेरो एउटै छिमेकीमा चाहिँ पाँच छ घर छ, मेरै दाजु तामाङ बस्ती हो, मेरो दाई भाइहरू भतिजाहरू छन्, तिन चार घर छन्। मलाई कुनै दिन जेठा साठमा यहाँ पानीले बिछोलेर 100-150 मान्छे पनि हुँदाखेरि चाहिँ अलि आपतै पर्छ, घर खोजेर राख्ने गरेका छु है।
0: अनि जस्तो अब त्यो 1-1.5 वर्षको अन्तरालमा कुन कुन सिजनमा चाहिँ विशेष गरेर मान्छेहरू आउनु हुँदो रहेछ त्यहाँ चाहिँ?
6: संस्थान पूर्णिमाको पूर्णेदेखि साङ्गेसम्म पुरै आउनुहुन्छ, अनि वैशाख महिनाको नयाँ वर्ष दिन प्याक हुन्छ बढी।
0: अरू बेला चाहिँ आउनुहुन्न है?
6: आउनु त अहिले त कुनै दिन पनि टुट्दैन, 50-60 जान्छ।
0: अनि त्यो वर्षा मासमा त्यहाँ चिप्लो होला नि त त्यहाँ माथि लटरामेश्वर जाने?
6: साउनमा झन् यो शिवजीको व्रत हुँदो रहेछ, साउनमा शक्तिशाली शिवजी चाहिँ माथि नै हुनुहुन्छ। 90 सालमा भूकम्पले शिवजी लडेर तल आएर बस्नु भएको छ होइन, शिवलिङ्ग चाहिँ तल हुनुहुन्छ, लिङ्ग भटा पुग्नु सक्नु भएन होइन, त्यहाँ माथि चाहिँ पुरानो स्थापना भएर मात्रै हो त्यहाँ मान्छे गएको। शिवजी चाहिँ 90 सालमै लडेर यहाँ तल आएर आधा बिचमा हुनुहुन्छ।
0: तल भनेको कतापट्टि थियो? हामीलाई हामी जाने बाटोमा त हुनु थिएन होला नि,
6: मन्दिरबाट सिधै तल जङ्गला हुनुहुन्छ, हामी चाहिँ त्यहाँ जान्छौँ होइन, हाम्रो रुद्री होम बास चाहिँ हामी तल लाउँछौँ।
0: बाटो अप्ठ्यारो छ त्यहाँ जानलाई?
6: बाटो त्यो पानी थियो नि म्याम, त्यो डोमा अलिकति सानो झर्ना हो, त्यहाँबाट सिधै जानु पर्छ, सिधै जाँदाखेरि आधा घन्टा जस्तो लाग्छ।
0: हामीलाई चाहिँ माताजीले माथि चाहिँ नजानु, शिरमा टेक्नु हुँदैन भन्नुभयो, हामी त जानै सकेनौँ कि। त्यसो भनेपछि
6: माथि हो, माताजीले नै स्थापना गर्नुभयो त्यो गुफामा, त 6 महिना माताजी त्यो गुफा भर्नुभएको गुफामा 3 महिनाको सुत्केरी मान्छे आएर गुफा बसेर बच्चा चाहिँ बुढाले लिएर त्यहाँ गुफा बसेर हामीले त्यो 6 महिनासम्म हामीले पानी ओसारेर फालफुल ओसारेर खुवाएको थियो नि उहाँलाई। यहाँ चाहिँ कस्तो भने सत्यदेव लट्टा झर्या ठाउँ भएर लट्टा रमेश्वर भन्या हो, अनि पर्ख्या चाहिँ हाम्रो लट्टा रमेश्वर नै हो। अहिले त्यही त पहिला महादेवहरू दर्ता नहुनु भएर छ अरे, 64 महादेवहरू मध्येमा लट्टा रमेश्वर महादेव दर्ता नहुनुभएको, भर्खर दर्ता भएको नि 4-5 वर्ष मात्रै भएको भएर अनि मात्रै पर्यटकहरू पनि चालु भएको हो नि।
0: पहिला कसरी थाहा भएछ त, कसले पत्ता लगाएछ कि?
6: पहिला अब पुर्खामा पुर्खा हामी त 10-12 पुस्ता भइसक्यो म्याम यहाँ होइन, पहिल्यैदेखि नै भएको हो। अनि अहिले चाहिँ यो युट्युब च्यानलहरूले भिडियो गरेर भाइरल गर्दा मात्रै हो।
0: पहिला भनेपछि युट्युबहरू नै पुगे रहेछ नि त्यसै त्यहाँ खोज्दै?
6: हजुर, त्यही बेलामै योभन्दा 2-3 वर्ष अगाडि आएर उहाँहरूले यस्तो यस्तो रहेछ है भनेर युट्युबमा हाले भएर मात्रै अहिले धेरै भाइरल भएको हो।
0: हजुर,
6: र हुन चाहिँ पहिल्यैदेखि नै हो।
0: हामीहरूको यस्तो ओझेलमा रहेका ठाउँहरू, पर्यटकीय स्थलहरू, धार्मिक स्थलहरूलाई उजागर गर्नको लागि चाहिँ कसले के कस्तो कार्य गर्नुपर्छ जस्तो लाग्छ हजुरको विचारमा?
6: होइन, यो त उत्तम हो सर, गर्नु त गर्नुपर्छ, हाम्रो गाउँ घरमा बसेका मान्छे हामीलाई यस्तो राजनीति सारनीति केही कुरो हामीलाई थाहा पनि छैन होइन, यो त अब पालिकाले सरकारले हेरिदिनु पर्ने ठाउँ हो यो चाहिँ।
0: जे भए पनि आफ्नो देशको धरोहर होइन,
6: हो नि,
0: पर्यटकहरू आउने ठाउँ।
6: अहिले पालिकाले थोर थोर गरेर पैसा हाले, समितिलाई मात्रै भयो पैसा होइन, त्यस्तो राम्रो काम हुन सकेको छैन। केबल कारको नि कुरो त आएको छ
0: हजुर, अनि केबल कार कसरी त्यहाँ अडेला, त्यस्तो चुच्चो परेको ठाउँ छ, केबल कार कसरी?
6: हजुरहरू पुग्नु भएको ठाउँमा एउटा टर थियो नि
0: हजुर,
6: हो, त्यतापट्टि चाहिँ केबल कार राखेर गरे भने राम्रो ठुलो चौर छ,
0: त्यहाँनिर चाहिँ अलिकति सम्भव ठाउँ छ हजुर,
6: अलिक ठुलो चौर छ
0: हजुर। समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद है त।
2: यो कुराकानी पछि पथ प्रदर्शकमा आउनु भएकाहरूले दिनुभएको सल्लाह र सुझाव सहितको भनाई।
7: मेरो नाम मिन मोहदर काकी, परमानेन्ट एड्रेस चाहिँ सिन्धुली हो, अहिले म कृतिपुरमा छु। आज यो यात्रा चाहिँ एकदमै गाह्रोसँग आइपुग्यो, जस्तो त्यहाँ ल्यान्डस्लाइड भइरहेको रहेछ यो बाटोतिर, त्यहाँबाट त्यो यो अर्को एउटा जङ्गलको बाटो आउँदाखेरि हामीलाई एकदमै गाह्रो पनि भयो, कठिन पनि भयो। अनि जस यहाँसम्म आइपुग्दाखेरि यो लगभग 2-3 घन्टा हिँड्थेदेखि लगभग 1.5 घन्टा त्यो उकालोको बाटो हिँड्दा चाहिँ एकदमै गाह्रो पनि भयो, तर जब यहाँ आइपुग्यो एकदमै वर्थ इट लागिरहेछ दिदी. नेपालको विकटताको केसमा हेर्दाखेरि चाहिँ अलिकति आफै पनि पहिले सजग हुनुपर्छ जस्तो लाग्छ मलाई. सबै कुराहरू आफूले चाहे जस्तो त्यो वेमा नपाउनु पनि सकिन्छ. त्यो भएर आफू प्रिप्लान्ड भएर के कति लाग्छ, के चाहिन्छ भन्ने कुराहरू चाहिँ आफैले प्रिप्लान्ड गरेर अनि बोकेर हिँड्नुपर्ने अवस्था पनि छ.
8: मेरो नाम फुलसानी रोला. मेरो गाउँको घर चाहिँ सोलो, तर यहाँको घर चाहिँ पुरानो मान्छेहरू चाहिँ सबैजना साथीहरू भएर यता लटर रम्बेश्वर महादेवको दर्शन गर्न आएको. त्यो डाँडोको भर्खरै ओह्रालो झरेको वाला मलाई त साह्रै नै डर लाग्यो. अब कसरी फर्किँदाखेरि चाहिँ कसरी चढ्ने भन्ने फिर मात्र छ. पहिला त झन् यता बार पनि थिएन रे, त्यतिखेर चाहिँ मान्छेहरू कसरी जान्थे भन्ने एकदमै मलाई कौतूहलता भइरहेको थियो. अब अहिलेको लागि त अलिकति सहजै छ, त्यस्तो गाह्रो त छैन भनौँ न. त्यही भएर ऊ त्यो होइन, मैले सुनेको अगाडि माथि शिव भक्त साथीहरू धेरै थाकिसके. अब हाम्रै इल्ला भन्ने साथी भने थाकेर साह्रै नै खुट्टा दुखेर एक ठाउँ त लड्नु पनि भयो.
9: नाम चाहिँ आयुष सुन्द्र, बसाइ चाहिँ बौद्ध चौपाटी तामाङ बस्तीको बिचमा रहेको पुरानो आध्यात्मिक ठाउँ रहेको छ. हालैमा मात्र सबैतिर थाहा हुँदै गएको थियो. नजिकको यात्रा तर सडकको सञ्जाल राम्रोसँगले नदेखिएको महाभारत अन्तर्गत गर्ने हुनाले तराईको राम्रो पाठहरू र काठमाडौँसम्म देखिने र अहिले अझ आकर्षणको रूपमा भनेको महादेव चारको त्यो जुन बन्दै गरेको फास्ट्याग टनलहरू पनि देखिने रहेछ. अब त्यो टनल पुरा भएपछि त अझ मजाले फास्ट्यागमा गाडी कुरेको समेत देख्न पाइन्थ्यो लटरमेश्वरको मन्दिरबाट. अब घुम्न आउने साथीहरूलाई म चाहिँ हाइकिङ भनेको चाहिँ जीवनको एउटा यात्रा हो भन्न चाहन्छु. बाबु बाजेको जस्तो छैन हाम्रो जीवनयापन, त्यसले गर्दाखेरि हप्तामा एक दिन चाहिँ हिँड्ने बानी बसाल्यौँ भने पनि नयाँ आफ्नै देश आन्तरिक पर्यटनको प्रवर्धन पनि रहन्छ र आफ्नो स्वास्थ्यमा पनि सेवा पुग्नु. म चाहिँ के भन्छु भन्दाखेरि जोसुकैलाई पनि हाइकिङको लागि जाँदाखेरि चाहिँ प्रपर गियरअप चाहिँ रहनु होला. किन भन्दाखेरि हाइक भनेको अब आफ्नो सोचेर अनुरूप सबै हुँदैन र त्यस स्थानमा खानको लागि हरेक हजुरले आफ्नो खाना उपयुक्त हुने सहज र सरलको हिसाबले जस्तै ड्राई फ्रुट्सहरू अब चक्लेट बारहरू स्न्याक्सहरू यस्तो बोक्न सकियो सहज रूपमा. त्यो बोकेर गइयो र सरल जुत्ता रेनकोटहरू यस्ता पावर ब्याङ्कहरू बोकेर हिँड्यो भने खासै अप्ठ्यारो छैन.
0: पथ प्रदर्शकको धारणा सँगसँगै आजको कार्यक्रम हाम्रो भूगोलबाट बिदा लिने बेला भइसकेको छ. आज हामीले तपाईँहरूलाई मकवानपुरको लटरम्बेश्वर लिएर आयौं. अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ. आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो, यसको लागि सल्लाह सुझाव र प्रतिक्रिया लेखेर पठाउन नभुल्नुहोला. हाम्रो ठेगाना हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com. ठेगाना एकपटक फेरि दोहोऱ्याउँदैछौ. कार्यक्रम हाम्रो भूगोल HAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com.
2: यो इमेल मार्फत तपाईँले हामीलाई सल्लाह र सुझाव दिन सक्नुहुनेछ.
0: यिनै जानकारीका साथै आजको कार्यक्रम हाम्रो भूगोलबाट विदा माग्ने बेला भइसकेको छ. आजलाई कार्यक्रमबाट प्राविधिक मित्र रमा कोइराला र हामी दुवै
2: म विनिता चौधरी
0: र म सावित्री केसी विदा माग्न चाहन्छौ. नमस्कार.

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ चलचित्र मानवबाट रामा मण्डलको स्वर, निश्चल श्रेष्ठको रचना अनि सङ्गीत हो विकास चौधरीको।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौँ चलचित्र सपनाबाट आशा भोसले र कुमार सानुको स्वर, कुसुम गजमेरको रचना अनि सङ्गीत हो रञ्जित गजमेरको। यसपछि यहाँहरूले ठिक 10 बजे बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तिकरण र अधिकार सम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। तराई मधेसमा पछिल्लो समय उत्पन्न परिस्थितिबारे विमर्श गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आयोजित उच्च स्तरीय बैठकमा प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेशहरू पूर्ण रूपमा सशक्त बन्ने यथार्थ औल्याउनु भयो। प्रधानमन्त्री शाहले प्रदेशहरूलाई केन्द्रबाट आफ्ना अधिकार सम्पन्न र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गरी सक्षम बनाउन सरकार पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहेको पनि प्रष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले सरकारद्वारा प्रस्तुत बजेट पूर्ण रूपमा समावेशी रहेको र यसले देशका सबै भौगोलिक क्षेत्र, समुदाय तथा सीमान्तकृत वर्गको हितलाई समेट्ने उद्देश्य राखेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजसहित तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र पूर्व उपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा उहाँहरूबीच उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल गर्नुपर्ने धारणा राख्नु भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा हिजो सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले संयुक्त अपील जारी गर्दै कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न आह्वान गर्नुभयो। सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच 5 बुधे सहमति भएको छ। उक्त सहमति अनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि 15 दिनभित्र कार्यान्वयन योजनासहितको सिफारिस पेश गरिनेछ। सहमतिसँगै लघुवित्त पीडितहरूले आन्दोलन तथा अनसनका कार्यक्रम स्थगित गरेका छन्। ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पुर्जी लिएर केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। पाकिस्तान स्थित विश्वको 12 अग्लो हिमाल ब्रोड पिकमा हिम पहिरो जाँदा सम्पर्कविहीन भएका मध्ये 4 जना आरोहीको शव फेला परेको छ भने प्रख्यात नेपाली आरोही निर्मल पूर्जासहित 6 जना आरोही अझै बेपत्ता छन्। अल्पाइन क्लब अफ पाकिस्तान ACPका अनुसार 10 जना आरोहीको टोली आरोहणका क्रममा हिम पहिरोमा परेको थियो। बेपत्ता आरोहीमा 6 जना नेपाली छन्। अब अन्तर्राष्ट्रिय समाचार। स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटामा मोरक्कोबाट ठूलो संख्यामा आएका प्रवासीहरूले सीमा पार गर्ने प्रयास गर्दा भएको भागदौड र अव्यवस्थामा 57 जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमहरूका अनुसार करिब 60,000 आप्रवासीले एकैपटक सीमा पार गर्ने प्रयास गरेका कारण स्थिति नियन्त्रण बाहिर पुगेको थियो। घटनापछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस घटनालाई मानव तस्करीमा संलग्न गिरोहहरूलाई यस घटनामा जिम्मेवार ठहर गर्नुभएको छ। उहाँले यसलाई स्पेनको क्षेत्रीय अखण्डतामाथिको उल्लङ्घन भएको बताउनुभयो। स्पेनी अधिकारीहरूका अनुसार 48,000 बढी आप्रवासी स्वेच्छाले मोरक्को फर्किएका छन्। यो घटना स्पेनको सर्वोच्च अदालतले हालै दिएको एक महत्त्वपूर्ण निर्णयपछि भएको हो। अदालतले सिउटा र मेलिला पुग्ने प्रयासका क्रममा समुद्रमा पक्राउ परेका आप्रवासीहरूलाई कानुनी प्रक्रिया पूरा नगरी सिधै मोरक्को फिर्ता पठाउन नपाइने फैसला गरेको थियो। उत्तर अफ्रिकाको तटमा रहेको सिउटा स्पेनको सानो स्वायत्त क्षेत्र हो। रोजगारीको खोजीमा युरोप प्रवेश गर्न चाहने आप्रवासीहरूका लागि यो क्षेत्र लामो समयदेखि प्रमुख प्रवेशद्वारका रूपमा परिचित छ। र इरानले अमेरिकाबाट आक्रमण भए त्यसको जवाफ कडा रूपमा दिने पूर्ण तयारी गरेको जनाएको छ। एक इरानी अधिकारीका अनुसार सम्भावित प्रतिकारमा अमेरिका र इजरायलका महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाइने योजना बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तरक्रिया स्थलगत रेडियो बहस।
1: स्थलगत रेडियो बहस,
5: स्वागत छ फेरि पनि स्थलगत रेडियो बहसमा। हामी दोलखा जिल्लाको दक्षिणी भेगमा पर्ने मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहस यहाँहरूलाई सुनाइरहेका छौँ। अघिल्लो हप्ता मेलुङ गाउँपालिकाकै कृषिका कुरा, त्यस्तै महिला सशक्तिकरणदेखि व्यावसायिकताका कुरालाई विशेष जोड दियौँ। आज स्थलगत बहसको दोस्रो भागमा भने शिक्षा स्वास्थ्य लगायतका विषयमा बहस गर्ने प्रयास गर्दैछौँ। अघिल्लो बहसमा झैँ यो बहसमा पनि हामीसँग मेलुङ गाउँपालिका अध्यक्ष हीरा कुमार तामाङ हुनुहुन्छ, त्यस्तै उपाध्यक्ष गायत्री आचार्य हुनुहुन्छ, त्यस्तै वडा अध्यक्षज्यूहरू अनि शिक्षा क्षेत्रका व्यक्तित्वहरू हुनुहुन्छ, लगायत मेलुङ गाउँपालिकाको विकासमा चासो चिन्ता व्यक्त गर्नुहुने पालिकावासीहरू यति बेला यो बहसमा सहभागी हुँदै हुनुहुन्छ। अब मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहसको दोस्रो भागको सुरुवात गरौँ।
6: धेरै जसो सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दो क्रममा छ। कतिपय सामुदायिक विद्यालयहरू मर्जरको क्रममा छन् भने कतिपय सामुदायिक विद्यालयहरूमा त दरबन्दी पनि कटौती गर्ने अवस्थासम्म आइपुगिसकेको छ। हामी मेलुङ गाउँपालिकामा रहिरहँदा यहाँका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको पाटोतर्फ शैक्षिक गुणस्तर सुधार्नको लागि मेलुङ गाउँपालिकामा भएका विद्यालयहरूले कस्तो प्रयास गरेको छ? अहिले अब स्थानीय पाठ्यक्रमको पनि पढाइ हुन्छ, त्यो स्थानीय पाठ्यक्रमको पढाइले साँच्चै अपनत्व पनि दिन्छ त, परिवर्तन के भइरहेको छ सामुदायिक विद्यालयमा? सामुदायिक विद्यालयका प्रतिनिधिज्यूहरूबाट केही बुझ्न चाहेँ।
7: धन्यवाद। नमस्कार, म सन्तोष श्रेष्ठ, त्रिभुवन माध्यमिक विद्यालयको प्रधान अध्यापक। मेलुङ गाउँपालिकाको शैक्षिक अवस्थाको कुरा गर्दा समग्रमा म भौतिक अवस्थाको जानकारी गराउँछु। भूकम्पभन्दा पछाडि लगभग सबै विद्यालयहरूको भवन चाहिँ एकदमै सुविधा सम्पन्न भवनहरू बनेका छन्। त्यसपछि भवनहरू बने विद्यार्थीको पहुँचमा चाहिँ अहिले सबैहरू स्कुलहरू चाहिँ नजिक नजिकै छन्, विद्यार्थीको पहुँचमा छ। तर गुणस्तरको हिसाबले हामीमा के कमजोरीहरू अझै पनि बाँकी रहेका कुरा म यहाँ जानकारी गराउँछौँ। शैक्षिक अवस्थामा सुधार गर्नको निम्ति पालिकाले नै अहिले सबै परीक्षाहरूको जिम्मेवारी दियोस्। पहिला विद्यार्थीबाट पैसा उठाएर परीक्षाहरू लिन्थ्यौँ, त्यो कुरा चाहिँ अहिले 4 टर्मको परीक्षा हामीले वार्षिक रूपमा गरिरहेका छौँ। त्यो चाहिँ पालिकाले क्वेसन र कपी उपलब्ध गराएर हामी विद्यार्थीलाई निशुल्क परीक्षा पनि लिइरहेका छौँ। अहिले सबै स्कुलमा हेर्ने हो भने ल्याबहरू, साइन्स ल्याबको कुरा गरौँ, त्यसपछि अरू विषयको पनि ल्याबहरू, गणितका ल्याबहरू पनि बन्दैछन्। प्रत्येक विद्यालयमा अहिले पुस्तकालयहरूको व्यवस्था छ। त्यसैले अहिले भौतिक हिसाबले हेर्ने हो भने स्कुलहरू एकदमै मजबुत बन्दै गइरहेको छ। यहाँले अहिले कुरा राखिसक्नुभयो विद्यार्थीको संख्याको हिसाबले हाम्रोमा पनि बसाई सराईको दर भनेको विद्यार्थीहरूलाई सहरमा पढाउने, बोर्डिङमा पढाउने नाममा चाहिँ सहरिने संख्या एकदमै भएकोले विद्यार्थी संख्याहरू बिस्तारै कम हुँदै गइरहेको चाहिँ छ। तर तथापि हामीले यहाँ जति विद्यार्थी हुनुहुन्छ त्यहाँ उहाँहरूलाई चाहिँ गुणस्तरीय शिक्षा प्रदान गर्नको निम्ति अहिले हामी कहाँ सबै स्कुलहरूमा हामीले आइसिटी मार्फत शिक्षण गर्ने, ल्याबहरूमा विद्यार्थीहरूलाई प्रयोगत्मक कार्यहरू गराउने, त्यस्तै गरी हामीले स्थानीय पाठ्यक्रमहरू बनाएर स्थानीय पाठ्यक्रम लागू गर्ने कुरा गरिरहेका छौँ। सबै विद्यालयमा अहिले इन्टरनेटको व्यवस्था गरिएको छ, त्यहाँ हामीलाई केही आवश्यक परेको कुराहरू खोज्ने, त्यसपछि प्रत्येक स्कुललाई हामीले आइसिटीको व्यवस्था भनेको चाहिँ कम्प्युटर ल्यापटपहरू पनि वितरण गरिरहेका छौँ। प्रत्येक स्कुलमा प्रिन्टर पुगेको छ, त्यो मार्फत पनि हाम्रा सिकाइका कामहरू भइरहेका छन्। अलिकति हाम्रो स्कुलको पाटोमा एउटा फरक कुरा चाहिँ अलिकति यो राज्यले माथिबाटै गरेको कुरा चाहिँ जम्मा वर्षभरिमा मसलन्द खर्च भनेर 30,000 दिन्छ, त्यो चाहिँ हामीलाई एक महिनालाई पनि मार्कर र शैक्षिक सामग्री बनाउनु पर्यो भने चार्ट पेपरहरू किन्न पनि पुग्दैन। तर हाम्रा बाध्यताहरू के छन् त्यसको निम्ति चाहिँ राज्यले लगानी गर्नुपर्ने छ। त्यसको निम्ति अब जस्तै हाम्रो अहिले मेरै स्कुलको कुरा गर्ने हो भने मैले मासिक रूपमा 20,000-25,000 रुपियाँ चाहिँ बिजुलीको बिल तिर्छौँ, तर त्यही 30,000 रुपियाँ आउँछ, त्योभन्दा बाहेक कहाँबाट गर्ने होला, कसरी ल्याउने होला? हामी टिचरहरू चाहिँ अलिकति भिख माग्न हिँड्नुपर्ने, त्यही खर्च चाहिँ कहाँबाट उभार्ने होला भनेर हिँड्नुपर्ने अवस्थामा छौँ। यो कुरा चाहिँ राज्यले अलिक गम्भीरतापूर्वक लिनुपर्छ भन्ने लाग्छ। त्यस्तै गरी अहिले शिक्षक छनौटको कुरा, पहिला हामी स्कुलले आफैले व्यवस्था गर्थ्यौँ, स्कुलकै खर्च हुन्थ्यो, अहिले पालिकाले शिक्षक छनौट यहीँबाट गरेर पठाइदिने व्यवस्था गरेको छ। त्यो एउटा राम्रो व्यवस्था गरेको छ। शिक्षकहरूलाई रिजल्टको आधारमा, नतिजाको आधारमा चाहिँ प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने कामको पनि अभ्यास सुरुवात भइसकेको छ। र अब बिस्तारै हामीले माग गर्नुपर्ने, अथवा अहिलेको यो भूगोललाई हेर्दाखेरि चाहिँ हामी अब बिस्तारै विद्यालयलाई आवासीय विद्यालय बनाउनु पर्ने, त्यस्तै गरी साना विद्यार्थीहरूको लागि टोल टोलमा ठाउँ ठाउँमा आवश्यकताहरू हेरेर विद्यालय राख्नुपर्ने, र ठुला विद्यार्थीको निम्ति चाहिँ सकेसम्म विद्यालय बसको व्यवस्था गरेर ल्याउने पुर्याउने गरिदिने, र अलि ठुला विद्यार्थीको निम्ति चाहिँ त्यहीँ होस्टेलको व्यवस्था गरियो भने शैक्षिक सुधारमा एउटा ठुलो टेवा पुग्नेछ भन्ने मलाई लागेको छ। यो कुरा मैले फेरि पालिका समक्ष, यो चाहिँ राष्ट्रिय रूपमै पनि एउटा बसको विषय बनिरहेको छ। अहिले मेगा स्कुलको कन्सेप्ट धेरै कुरा विद्वानहरूले बोलिराख्नु भएको छ, त्यसैले अबको शैक्षिक यात्रा चाहिँ हाम्रो त्यतातिर हुनुपर्छ होला भन्ने लाग्छ। र शैक्षिक गुणस्तरको हिसाबले हामीले थुप्रै कामहरू गरिरहेका छौँ, कहिलेकाहीँ रिजल्ट हेर्दा हाम्रो मेलुङको चाहिँ शैक्षिक सुधार के होला अथवा शैक्षिक गुणस्तर के होला भन्ने हुन्छ। सबै ठाउँको लगभग उस्तै हो, तर कसले कसरी देखाउँछ भन्ने कुरालाई चाहिँ कसैले लुकाएर हाम्रो अवस्था यस्तो हो भनेर अर्को छुट्टै देखाउने रिजल्ट एउटा हुन्छ। हाम्रो अवस्था जे छ हामीले त्यही देखाइरहेका छौँ, र त्यहीबाट हामीले सुधार गर्न खोजिरहेका छौँ। त्यसैले हाम्रो गुणस्तर कतै कमजोर हो कि भन्ने पनि लाग्छ। त्यसमा धेरै जसोले चाहिँ शिक्षकहरूलाई मात्रै गाली गर्नुभएको पनि देखिन्छ। त्यसमा 3 पिल्लर भन्छौँ हामी, 3 खम्बा भन्छौँ। विद्यार्थीको मेहनत त्यही अनुसारको चाहियो, टिचरले परिश्रम त्यही अनुसार गर्नु पर्यो, अभिभावकको चासो पनि त्यही हुनु पर्यो। तर ग्रामीण भेगमा अहिले के छ भने, जो आर्थिक रूपमा सक्षम हुनुहुन्छ, जो शिक्षित हुनुहुन्छ, उहाँहरूको बसाइ सराई दर बढी जस्तो सहरमा भएको छ, र जो आर्थिक रूपमा कमजोर हुनुहुन्छ, अलिकति चेतनाको हिसाबले नि कमजोर हुनुहुन्छ, त्यस्ता मान्छेको मात्रै गाउँमा अलिकति बस्ती चाहिँ बाक्लो हुँदै गइरहेको अवस्थामा अलिकति छोराछोरीको पढाइप्रति पनि त्यस्तै अवस्था हो कि। म यसो हाम्रो कक्षाका विद्यार्थीहरू हेर्छु, 3-4 पढ्ने भाइ बहिनीहरू चाहिँ काम गर्नको निम्ति हिँडिरहेको देख्छु, कहिले मलको भारी बोक्नको निम्ति ठेक्का लिने भनेर हिँड्दछन् भाइ बहिनीहरू। भनेको त्यो अवस्था अहिले पनि छ। राज्यले निशुल्क शिक्षा त भनेको छ, तर 1 सेट किताब दिँदैमा चाहिँ यो निशुल्क भन्ने कुरा चाहिँ त्यो गलत कुरा छ। कम्तीमा त्यसको ड्रेसको कुरा उसले ग्यारेन्टी लिइदिनु पर्यो, कपी पेनको कुरा ग्यारेन्टी लिइदिनु पर्यो। स्कुलमा कहिलेकाहीँ केही आर्थिक सहयोग गर्नुपर्ने हुन्छ, बालबालिकालाई काम गराउँदै जाँदा त्यो स्कुललाई केही तिर्नुपर्ने हुन्छ, त्यो कुरा चाहिँ राज्यले ग्यारेन्टी लिइदियो भने चाहिँ त्यसपछि हाम्रो पाटो, हामी शिक्षकको पाटो चाहिँ हामी गुणस्तरमा मात्रै लाग्न सक्छौँ। विद्यालय नपुग्ने पैसा पनि आफै खोज्नुपर्ने छ। ती साना विद्यार्थी भाइ बहिनीहरू फ्रीमा पढाइदिनु पर्यो, ड्रेस फ्रीमा दिनु पर्यो भन्दा हामी आफैले सहयोग गर्नुपर्ने अवस्था छ। त्यो कुरामा चाहिँ राज्यको ध्यान दिन जरुरी छ भन्ने कुरा राख्दै मैले अहिलेलाई यति राखेँ। धन्यवाद, नमस्कार।
6: त्यसै गरेर हामीसँग शिखर भण्डारी पनि हुनुहुन्छ, उहाँ पनि प्रधानाध्यापक हुनुहुन्छ भीमावी धनुकेबाट। यो मैले अघि स्थानीय पाठ्यक्रमको कुरा गरिराखेको थिएँ, स्थानीय पाठ्यक्रमबाट अब हामीले स्थानीय कुराहरू पढाइरहँदा त्यो स्थानीय महसुस गर्छन् बालबालिकाले भन्ने चाहिँ महसुस भएको शिक्षकहरूले चाहिँ पाउनु भएको छ कि छैन, म चाहिँ यो प्रश्न गर्न चाहन्छु।
8: म शिखर भण्डारी, प्र भीमावी धनुके। यो राज्य संहितामा गइसके पश्चात पालिका, नगरपालिका, गाउँपालिकाको कन्सेप्टमा आइसके पछाडि स्थानीय स्तरमा आफ्नो स्थानीय भूगोल, त्यसको चाहिँ संस्कार, त्यहाँको चाहिँ रीतिरिवाज, सबै कुराहरूलाई समेटेर राज्यमा एउटा चाहिँ के त्यस्तो किसिमको एउटा पाठ्यक्रम विकास केन्द्रले पनि तय गरिदिएको व्यवस्था छ, जहाँ चाहिँ एउटा 100 पूर्णाङ्कको चाहिँ पाठ्य पुस्तक आफ्नो स्थानीय तहले डिजाइन गरेर त्यो भेग भूगोल समेट्ने गरी निर्माण गर्न सक्ने क्षमताको त्यो विकास गरेको हुनाले हाम्रो मेलुङ गाउँपालिकामा पनि 2074 साल पश्चात एउटा एकाङ्की रूपमा केही एउटा चाहिँ सुरुवात भएको थियो, तर त्यो पूर्ण थिएन, स्थानीय पाठ्यक्रम निर्माण पुरा भएको थिएन। तथापि हामीले यस गाउँपालिकाको चाहिँ विशेष सहयोगमा गत वर्ष एउटा टिम बनाएर मेलुङ गाउँपालिकाको चाहिँ भेग भूगोल सुहाउँदो किसिमको पाठ्यक्रम निर्माण गरिसके पश्चात हामीले पाठ्य पुस्तक समेत निर्माण गरी विद्यार्थीको हातमा हामीले अघिल्लो वर्षबाट नै त्यो पाठ्य पुस्तक दिइसकेको अवस्था छ। र मेलुङ गाउँपालिकाको चाहिँ स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि र मेलुङ गाउँपालिका समग्र विषयवस्तु समेट्नको लागि चाहिँ मेलुङ गाउँपालिकाले चाहिँ एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको चाहिँ हामीले बुझेका छौँ। अब समय सापेक्ष रूपमा केही कुराहरू परिमार्जन गर्नुपर्ने भन्ने, पाठ्य पुस्तकमा परिवर्तन गर्नुपर्ने, यो यसलाई हामी सहयोग रूपमा लिनुपर्छ। देश परिस्थिति, राज्य, त्यसपछि राष्ट्रिय अन्तर्राष्ट्रिय कुराहरूदेखि लिएर स्थानीय स्तरमा पनि भएका कुराहरूलाई, मुख्य कुराहरू विकास निर्माणदेखि लिएर चाहिँ सबै कुराहरूलाई परिमार्जन गर्ने गरी कुनै पनि पाठ्य पुस्तक त एउटा त्यो ठोस एउटै मात्रै हुने कुरा हुँदैन, यो परिमार्जित दस्तावेज भएको कारणले गर्दाखेरि मेलुङ गाउँपालिकाको सम्पूर्ण भूगोललाई समेटेरै निर्माण गरेको पाठ्यक्रम छ। र त्यसमा कतिपय कुराहरू पाठ्य पुस्तकमा समावेश भइसकेको छ। तथापि हाम्रै गाउँघरमा यो पाठ्यक्रम र पाठ्यपुस्तक लेखनमा त्यसको एउटा सदस्य म पनि भएको नाताले गर्दाखेरि मलाई यसको एउटा के कन्फिडेन्स छ भनेदेखि हामीले धेरै कुराहरू हामीले देखेको तर त्यस विषयमा नजानेको हुँदो रहेछ। तथापि कक्षा एकदेखि कक्षा आठसम्म स्थानीय पाठ्यक्रम विषय विद्यार्थीलाई अध्यापन गराउँदै गर्दाखेरि आफ्नो पालिकाभित्र धेरै कुराहरूको चाहिँ ज्ञान हासिल त्यो विद्यार्थीले गर्ने रहेछ र त्यो विद्यार्थीले त्यसै पालिकाभित्रको चाहिँ ज्ञान हासिल गर्ने गरी निर्माण गरेको पाठ्यक्रम र पाठ्यपुस्तकले चाहिँ समग्र मेलुङको शिक्षा नीति र शिक्षाको जुन शैक्षिक अवस्थाको बारेमा चाहिँ थप जान्न र ज्ञान हासिल गर्न चाहिँ महत्त्वपूर्ण भूमिका खेलेको चाहिँ अनुभव भएको छ।
6: यो शिक्षाले सबैभन्दा ठुलो सुधार चाहिँ नैतिक सुधार ल्याउनु पर्ने कुरा हो होइन। हामी सबै जात जाति सबै मिलेर बसिरहेका हुन्छौँ तर कहिलेकाहीँ विभिन्न कारण देखाएर गाउँमा झगडा परिरहेको हुन्छ। अब यसको समाधानको लागि अहिले कहाँ आइपुग्छौँ हामी पालिकामा आइपुग्छौँ त्यहाँ न्यायिक समिति पनि हुन्छ। विशेष गरेर यो पालिकाको सामाजिक विकासको र समावेशिताको कुरा गर्दा मैले न्यायिक समिति प्रमुखलाई कसरी यो स्थानीय विवाद समाधानको लागि प्रयास गरिरहनु भएको छ जातिगत विविधता पनि रहेको छ केही चुनौतीहरू पनि होलान् अहिले म उपाध्यक्ष ज्यूतर्फ लागि
9: धन्यवाद मनुकाजी। खास गरी यहाँले जोडिहाल्नुभयो अब निकै लामो समयदेखि चाहिँ नैतिक शिक्षा हाम्रो विद्यालयमा कार्यान्वयनको अवस्था छैन चलन चल्तीको अवस्था छैन। पछिल्लो समयलाई अध्ययन गर्ने हो भने हेर्ने हो भने हामीले कर्तव्यलाई एकातिर राखेर रा, अधिकारलाई मात्रै अगाडि सारिरहेको अवस्था छ चाहे सरकारी तहबाट होस् या विभिन्न सङ्घ संस्थाबाट होस् चाहे हामी सबैले होस् हामी महिला अधिकारको कुरा गरिराख्छौँ तर कर्तव्यलाई हामीले कुनै कुनामा पठाइदिइसकेका छौँ। हामीले जनजाति दलित अधिकारको कुरा सुनिश्चितताको कुरा गरिराख्दा तर हामीले कर्तव्य कहिले पनि कसैलाई पढाएकै छैनौँ सम्झाएकै छैनौँ किन भन्दा हामीसँग नैतिक शिक्षा पनि छैन र नैतिक शिक्षाको विषयमा त्यो विद्यालयको मात्रै कुरा होइन हाम्रो अभिभावक कुरा हाम्रो घरको कुरा हाम्रो समाजको कुरा हामी जहाँ जहाँ जान्छौँ त्यहाँ त्यहाँ हामीले कर्तव्यलाई त्यति धेरै अगाडि ल्याएका छैनौँ अधिकारलाई जति ल्याएका छौँ। त्यसैले गर्दाखेरि यस्ता किसिमका समस्याहरू अघि यहाँले भनिसक्नुभयो जति पछिल्लो समय आउँदै जान्छ त्यति नै यो अलिकति विवादका कुराहरू समस्याका कुराहरू अराजकताका कुराहरू यी कुराहरूले चाहिँ घर गरिरहेको अवस्था छ। जति पनि घटनाहरू न्यूनीकरण हुँदै जानुपर्ने तर त्यतिकै घटनाहरू चाहिँ अझै बढेर आइरहेको अवस्था हामीले अनुभूति गरेका छौँ र मेलुङ गाउँपालिकामा पनि यस्ता किसिमका घटनाक्रमहरू आइरहेका छन्। कतै श्रीमान श्रीमतीको छ भने कतै छरछिमेकीबाट छ कतै ओल्लो पल्लो घरबाट छ भने कतै एउटा बस्तीबाट अर्को बस्तीमा छ। यो घटनाक्रमहरू चाहिँ निकै धेरै आउने गरेका छन्। हामीले के गरेका छौँ भने कतिपय घटनाक्रमहरू ओडाले नै व्यवस्थापन गर्नुहुन्छ। कानुनमा हेर्ने हो भने न्यायिक समितिमा आइपुगेर हेर्ने हो भने ओडाले भन्दा पनि त्यहाँ रहेका चाहिँ मेलमिलापकर्ताहरूले मेलमिलाप केन्द्रमा बसेर घटनाहरूलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। मिलापत्र गराउनेदेखि लिएर मेलमिलाप गराउने हो कि यहाँसम्मको चरणहरू हुन्छ। तर मान्छेहरूलाई जनताहरूलाई के विश्वास छ भने ओडामा गयो भने चाहिँ हाम्रो मान्छे भनेको चाहिँ ओडा अध्यक्ष हो ओडा अध्यक्षले चाहिँ हाम्रो व्यवस्थापन हाम्रो मुद्दालाई चाहिँ व्यवस्थापन गर्नुहुन्छ भन्ने छ त्यहाँ गर्नुहुन्छ। कतिपयलाई होइन त्यो त त्यही नजिकैको मान्छे हो ओडा अध्यक्षले गर्नुहुन्न भन्ने लाग्यो भने उहाँहरू फेरि पालिकामा पनि आउनुहुन्छ। र अर्को चाहिँ हामीले क्याटेगोराइज पनि गर्ने गरेका छौँ कुन मुद्दालाई ओडाले हेर्नुहुन्छ कुन मुद्दालाई मेलमिलापकर्ताले हेर्नुहुन्छ र कुन मुद्दा चाहिँ पालिकासम्म आउँछ। एउटा समस्या के छ भने हामीले के बुझाउन सकिरहेका छैनौँ आज पनि स्थानीय सरकारले या न्यायिक समितिले भन्दै गर्दा हामीले चाहिँ स्क्रिनिङ यो मुद्दालाई उजुरीलाई स्क्रिनिङ पनि गरेर आउने अवस्था चाहिँ जनतासँग नागरिकसँग पुर्याउन सकेको अवस्था आज छैन। हामीले 13 किसिमको मुद्दालाई मात्रै हामीले व्यवस्थापन गर्ने गर्छौँ हामीले सम्पादन गर्ने गर्छौँ बाँकी मुद्दाहरू हामीले हेर्न मिल्दैन। तर हामीले हेर्न नमिल्ने मुद्दाहरू पनि उहाँहरूलाई थाहा हुँदैन र हामीकोमै आउने गर्नुहुन्छ। अनि उहाँहरूलाई के लाग्छ भने यो हेरिदिनुपर्ने गाउँपालिकाले नै हो अथवा भनौँ न्यायिक समितिले नै हो तर गरिदिनु भन भन्ने लाग्छ। जुन स्थानीय सरकार सञ्चालन ऐनले हामीलाई त्यसलाई व्यवस्थापन गर्न त्यसलाई हेर्न दिएकै छैन यस्तो खालको पनि अवस्था छ। र यहाँले चुनौती अथवा भनौँ समस्याको कुरा गर्दै गर्दा हामीले जेन तेन अवस्था अनुसारको व्यवस्था त गरेका छौँ यसरी न्यायलाई चाहिँ न्याय सम्पादन गरिरहेको अवस्था त छ। यद्यपि हामीलाई चुनौती के छ भने सबैभन्दा पहिला म आफू हेर्ने भने कानुनको विद्यार्थी होइन तर पनि मैले कानुनको काम गर्नु परिरहेको अवस्था छ। सक्षम कर्मचारी अझ भनौँ कानुनी अधिकृत हुनुपर्ने स्थिति हो तर गाउँपालिकाले आफै पनि कर्मचारीहरू चाहिँ राख्न त सक्छ तर पनि के छ भने हाम्रो स्रोत साधन सीमित छ। हामीलाई प्रदेशले 6 महिनाको तलबको व्यवस्थापन गरेर एउटा चाहिँ कानुनी सहजकर्ता भनेर व्यवस्था व्यवस्थापन गरेको थियो, आजको अवस्थामा हेर्ने हो भने हामीसँग उहाँ पनि हुनुहुन्न। त्यसैले गर्दाखेरि चाहिँ हामीले कसैलाई हायर गर्दै केही मुद्दा एक दिनमा हेर्ने अर्को दिनमा हेर्ने गरेर चाहिँ हामीले जेन तेन अवस्था अनुसारको व्यवस्थापन गरेर गरिरहेको अवस्था छ कानुनको सन्दर्भमा कुरा गर्ने भने। र अर्को चाहिँ अलिकति हामीलाई भूगोलको पनि समस्या छ, हामीले जस्तै पीडितले उजुरी दिइराखेको हुन्छ, हामीले पीडकलाई बोलाउनु पर्ने हुन्छ, उसलाई चाहिँ हामीले चिठी पठाउनु पर्ने हुन्छ, यहाँसम्म बोलाउनु पर्ने हुन्छ, भूगोलको अलिकति समस्या छ, त्यो हामीले व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन, त्यो पनि अलिकति सङ्कटको हिसाबले रहेको छ। र अघि पनि मैले भने यो स्क्रिनिङको कुरा चाहिँ कुन उजुरी गाउँपालिकामा लिएर आउनुपर्ने हो, कुन उजुरी चाहिँ प्रहरी कहाँ जानुपर्ने हो, कुन उजुरी चाहिँ प्रशासनमा या अदालतमा जानुपर्ने हो, यो कुरा चाहिँ अब नागरिकले छुट्याउन सक्नुभएको अवस्था छैन। यो केही हदसम्म हामीले यसलाई चाहिँ सचेतीकरण गर्न सकेका छैनौँ, यो खालको चाहिँ समस्या छ। यद्यपि हामीले कसरी हुन्छ त्यसरी चाहिँ व्यवस्थापन गर्दै आएका छौँ आजसम्म हेर्दाखेरि, तर सँगसँगै अझै पनि समस्या भने सकिसकेको अवस्था छैन, हामीले यसलाई चाहिँ समाधान गर्न सकिरहेको अवस्था चाहिँ छैन, हामी प्रयासरत छौँ।
6: अब मेलुङ गाउँपालिकाको कुरा गरिरहँदा स्वास्थ्य क्षेत्र चाहिँ कस्तो छ त? हामीसँग यहाँ हरिराम चापागाई हुनुहुन्छ, स्वास्थ्य शाखा प्रमुख, समग्र स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराइदिनुहोस् न।
10: गाउँपालिका भइसकेपछि 7 वडा भएको छ, यसमा हाम्रो त्यो अवस्थामा 5 स्वास्थ्य चौकी मात्रै भएको अवस्था थियो, र हाल चाहिँ मेलुङ गाउँपालिकामा 11 स्वास्थ्य संस्था चाहिँ स्थापना भएको छ। नागरिकले स्थानीय तहमा पाउनुपर्ने निशुल्क रूपमा पाउनुपर्ने सेवाहरू चाहिँ उपलब्ध गराउनको लागि मेलुङ गाउँपालिकाले कम्तीमा पनि आधी घन्टाको भित्र चाहिँ आफ्नो आधारभूत स्वास्थ्य सेवा पाउनको लागि भनेर मेलुङ गाउँपालिकामा 7 सामुदायिक स्वास्थ्य केन्द्र र त्योभन्दा बाहेक आधी घन्टाभित्र स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्छ भन्नको खातिर 4 सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरेर मेलुङ गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको बेहोरा मैले जानकारी गराएँ। विशेष गरी स्थानीय तहमा भएको स्वास्थ्य संस्थाहरूले चाहिँ प्रिभेन्टिभमा चाहिँ काम गरिरहेको छ, भनेको रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनेतिर चाहिँ स्वास्थ्य सेवा लगाइरहेको कुरा पनि यहाँलाई जानकारी गराउन चाहेँ। जस्तै खोप सेवा, परिवार नियोजन, यी आदिभित्र पर्ने रोगहरू, सौरा रोगहरूलाई कसरी नियन्त्रण गर्ने भन्नेतिर चाहिँ गाउँपालिका लागिरहेको छ। जनमानस चाहिँ अलिकति के छ भने हाम्रो जुनसुकै रोगको पनि उपचार स्थानीय तहमै हुन्छ भन्ने छ, त्यसलाई चाहिँ अलिकति स्वास्थ्य सेवाको अवस्था अनुसार निर्देशिका अनुसार चाहिँ काम गर्ने अवस्था पनि रहेको छ। समग्रमा हेर्दाखेरि मेलुङ गाउँपालिकामा सर्ने रोगको अवस्था धेरै न्यूनै हुँदै गइरहेको छ। अलिकति अब हाम्रो खानपान र सबै व्यवस्थापनले गर्दा अलिकति हाम्रो नसर्ने रोगहरूको संख्या चाहिँ क्रमागत रूपमा बढ्दै आएको अवस्था पनि देखिन्छ। के अनुरोध गर्न चाहे भने मेलुङ गाउँपालिका प्रविधि मैत्री सेवा चाहिँ प्रत्येक वडाबाट सेवा पाइराख्नु भएको छ। प्रशासन सेवामा पनि कुनै पनि सेवाग्राहीले आएर कम्तीमा पनि एक दिन चाहिँ बस्नुपर्छ वडामा अथवा गाउँपालिका गएर भन्ने अवस्था अहिलेसम्म देखिएको छैन। केसम्म भइरहेको छ भने अहिले काठमाडौँबाट सेवाकारी आउनुहुन्छ, हाम्रो प्रत्येक वडामा गाडी आइपुग्छ र उहाँहरू 4:30 चाहिँ ओर्लिनुहुन्छ र आधी घन्टा 15 मिनटको समयमा उहाँले चाहिँ सेवा लिएर जान सक्ने अवस्था बनेको छ। र हामी उहाँलाई आउन नसक्ने उहाँको कागजपत्र सबै मिलेको छ भने मेल मार्फत अथवा कुनै पनि व्यक्ति मार्फत पनि उहाँलाई चाहिँ हामी डकुमेन्ट बनाएर उहाँलाई सेवा दिइरहेको अवस्था छ। आधी घन्टादेखि 15 मिनटसम्म चाहिँ सेवा उपलब्ध गराएको कुरा चाहिँ जानकारी गराउन चाहेँ।
6: यहाँलाई धेरै धेरै धन्यवाद। यहाँ अपेक्षा थापा पनि हुनुहुन्छ, अपाङ्गता भएका व्यक्तिहरू मध्येबाट प्रतिनिधि पात्र कहाँनिर हुनुहुन्छ, यहाँको समस्याहरू केही छ भने सुनाइदिनुहोस् न।
11: नमस्कार, मेरो नाम अपेक्षा थापा, म मेलुङ गाउँपालिका वडा नम्बर 5 बस्छु। मलाई चाहिँ खासै केसैमा पनि समस्या होइन, म भन्दा अलि धेरै अशक्त व्यक्तिहरू देखेको छु, उनीहरू भनेको शिक्षाहरूबाट पनि वञ्चित हुनुहुन्छ, तर मलाई कुनै पनि समस्या छैन।
6: धेरै धेरै धन्यवाद। प्रतिनिधि पात्रको रूपमा यहाँले आफ्ना साथीहरूको समस्या यहाँ राखिदिनु भयो, पक्कै पनि यो समस्याका बारेमा सम्बोधन हुन्छ नै होला। मैले बृहस्पति गोलेजीलाई पनि देखिरहेको छु, राजनीतिक व्यक्तित्व हुनुहुन्छ, आफ्ना कुराहरू राखिदिनुहुन्छ कि?
12: म पनि पहिला चाहिँ महिला विकासतर्फ सामाजिक परिचालकमा काम गर्थेँ, अहिले चाहिँ म कृषि क्षेत्रमै लागेको छु। कृषि क्षेत्रमा पनि हाम्रो यहाँ गोले गाउँ कुनिलटोल भन्ने ठाउँ चाहिँ अलि अपाइक पर्दो रहेछ, अनि पोहोर हामीले मुला रोप्यौँ, झन्नै 20 रोपानी जतिमा मुला रोपेका थियौँ, मुला बिक्री गर्न नसकेर भुङ्गुरलाई गाई बस्तु भैँसीलाई खुवाएर सिद्ध्यायौँ, 18,000 मुला रोपेका थियौँ ल्याएर बिउ, प्याजको बिउ रोप्यौँ हामी झनै 30-32 रोपनी जति पनि प्याजको बिउ रोप्यौँ। त्यो फुलाउने रहेछ, गेडा फुलाएर बङ्गाल देश पठाउनु पर्ने प्याजको बिउ। त्यसलाई पनि हामीले राम्रोसँग उ गर्न सकेनौँ, रोग लागेर त्यो पनि सब नष्ट भयो। पहिला गाउँपालिकाबाट हामीलाई 2,00,000 अनुदान दिनुभएको थियो, त्यसले पनि टनेन बनाएर गोलभेटा रोपेर हामीले यताउता त गऱ्यौँ, तर व्यापार गर्ने ठाउँ नपाएर गाडीमा पनि एक क्रेटलाई 300 लिदिने, त्यसले गर्दा हामीले ठाउँमा पनि पुर्याउन नसकेर 20 रुपियाँ केजी, 15 रुपियाँ केजी, 25 रुपियाँ केजी त्यस्तै बेच्यौँ। महिलाहरूलाई राजनीतिमा आउनु पनि पुरुषहरूलाई एकदम दबाब गर्ने, के जान्या छ र उहाँहरूलाई नबोलाउनु, पछाडि हटाउनु, उहाँहरूले केही जान्या छैन, घरको भात पकाउन र घाँस काट्नु मात्रै जान्या हो, किन बोलाउने उहाँहरूलाई, किन सहमति गर्ने उहाँहरूलाई भन्ने कुरो गर्नुहुन्छ। पुरुषहरूको ठाउँमा गयो भने हामीलाई धेरै ठाउँमा म गएँ, धेरै ठाउँमा गरेँ, तर हामीलाई बोल्न पनि नदिने, बस्न पनि पछाडि, उहाँहरूले के बोल्छ र के जाने छ अरे भन्नुहुन्छ उहाँहरूले त हामीलाई, केमा चाहिँ कमी छौँ र हामी धन सम्पत्ति, गाडी चलाउने, प्लेन चलाउने, गुड आउने, भात पकाउने, घाँस काट्ने, उहाँहरूले जस्तो बोल्ने, राजनीति गर्ने, पढ्ने, जेमा पनि आफ्नो छोरीहरूलाई पनि अगाडि बढाउने, आफू पनि अगाडि बढ्ने, उहाँहरूले जे गर्न सक्नुहुन्छ हामीले त्यही गर्न सक्नुहुन्छ, केहीमा कमी छैनौँ। महिला दिदीबहिनीहरू डराउनु पर्ने काम पनि छैन, उहाँहरूदेखि केही गर्नुपर्ने काम पनि छैन, उहाँहरूको सम्पत्तिलाई दाबी पनि गर्नु परेको छैन, हामी आफै कमाउन सक्छौँ, आफै सक्षम हुन सक्छौँ, छोरछोरीलाई शिक्षा दीक्षा सबै चाहिँ आफैबाट सिकाउनु पर्यो, स्कुल पठाउनु पर्यो। उहाँ हाम्रो वार्ड अध्यक्ष दिदीले पनि देख्नु भएको छ, हामी डोकोमै पानी बोकेर खान्छौँ प्रायः जसो, पैसा बचेट नपरेको पनि होइन, न खै मान्छे त्यस्तो न के त्यस्तो, के नमिलेको के नमिलेको जस्तो भएर अहिले फेरि केही बाटो लाएर हामी गर्न चाहिँ कृषि खेती चाहिँ सक्षाउँछौँ, 2-3 लाख चाहिँ वर्षमा कमाउँछौँ कृषि खेतीबाट हामीले।
6: अबको लागि भने म उद्यमी नै बनेर बस्नुभएको सङ्गीता भण्डारी हुनुहुन्छ हामीसँग, उहाँ गृहिणी, कृषक, कुखुरा पालन पनि गरिरहनु भएको छ। कुखुराको बजार चाहिँ कस्तो छ त बजार, अनि वार्षिक रूपमा कति आमदानी गर्नुहुँदो रहेछ, भर्खर पो सुरु गर्नुभयो कि, अनि अब यहाँ पालिकामै बसेर कार्यक्रम यो गरिरहँदाखेरि पालिकाले पनि केही सहयोग गरेको थियो कि, आफ्नो कुरा राखिदिनुहोस् न है।
13: नमस्ते, मेरो नाम सङ्गीता फुयाल भण्डारी, वडा नम्बर 7 जोगी गाउँ पर्छ मेरो घर चाहिँ। हाम्रो यही हेपर संस्थाले नै हामीलाई कुखुराको चल्ला वितरण गरेर दिनुभएको थियो, खोर बनाउन 10,000 र अनि कुखुराको चल्ला 32 चल्ला दिनुभएको थियो। त्यसैबाट हामीले अहिले लगभग यो पोहोरको वैशाख 17 चल्ला दिनुभएको सानो त्यो कुखुरा चाहिँ अब अन्डा दिने बनाउन चाहिँ हामीलाई साह्रै गाह्रो नै भयो। सुरु सुरुमा त अब चल्ला त दिनुभयो, चल्ला दिएपछि अब त्यसलाई हुर्काएर अन्डा बनाउनलाई, अन्डा दिने बेलासम्मलाई दाना खुवाउँदाखेरि ला अब त हामी डुबिनी रहेछौँ, त्यो खर्च अब आम्दानी छैन, यो अन्डा बनाउने हुनेजेल त अब 1-1.5 लाख जति

0: मेरो मलाई अब घर खर्च चलाउनलाई, यसो बच्चाहरूलाई खुवाउनलाई, यसो आफ्नो इष्टमित्र आउँदा यसो खुवाउन ओर्न, खाजा खुवाउन, अब अलिअलि घर खर्च छोराछोरीलाई कपी कलम किन्न, अहिले त भइरहेछ। अब मसँग मेरो छोरीसँग पढ्ने 13 विद्यार्थी थिए, अहिले मात्र मेरो छोरी मात्रै थियो भनेपछि त अब 12 अन्त गइदिएछन्। र मेरो बच्चाहरूको पढाइ पनि राम्रै छ। अब अहिले जेठी छोरी 5/6 गएको, फोजे पिए नै ल्याएर, कान्छी छोरी पनि दुइटै फर्स्टबाट राम्रै पढ्छन्। अब म कृषि पनि गर्छु, पहिला पनि मैले टनेल हालेको थिएँ 3-4। मेरो फेरि अब रोडको छेउमा घर नहुनेलाई नि समस्या, घर हुनेलाई नि समस्या, अनि पहिरोले सबै बारी जति रोडबाट भल छिरेर सबै बारी जति भिर बनाइदियो, टनेल हाल्ने ठाउँ पनि भएन। अनि त्यो पहिरोमा चाहिँ मैले पियर घाँसहरू, भटमासे घाँसहरू यही हेफर समूहले नै दिएर अहिले मैले लगाएको छु। अब वस्तु एउटा भैँसी बाख्रा अलिअलि, अब गाउँमा बसी सबै थोक चाहिन्छ, भैँसी पनि दुध खान चाहियो, बाख्रा पनि, अब दिवाली आउँछ, दसैँ आउँछ, खसी चाहियो, त्यही गरेर अब व्यवसायकै रूपमा नभए पनि आफ्नो जीविकोपार्जन चलाउनको लागि मैले अब वस्तु भैँसी नि पालेको एउटा, बाख्रा बस्ती नि पालेको, अब छोरीहरू नि गरेर खेती पनि अब अलिअलि थोरै खेत्छ, अब धेरै चाहिँ छैन, त्यसको लागि पनि अब पोहोर खडेरी परेर अब धानको बिउँै डढेर, अनि मैले पालिकामा माग गरेर एउटा पाइप लगेर अनि त्यो गरेर पानी व्यवस्था गरेँ। र अघि एकजना दाइले भन्नुभयो प्राविधिकको कमीले हो कि 4-5 कुलो लड्छ भन्नुभयो, मैले यस्तै एकजनाको कामहरू पनि धेरै गरेको छु, हामीले गरेका काम तपाईँहरूले गरेर अनुगमन गर्दा पनि हुन्छ। वडा नम्बर 7 इन्जिनियर सरहरू पनि जानुभएको थियो, पालिकै नमुना ट्याङ्की बनाउनु भएछ मिस, तपाईँहरूले भन्नुभयो यहाँको इन्जिनियर सरहरूले, त्यो हामीले त्यहाँभन्दा अगाडि 5-6 अगाडि कुलो पनि बनाएको थियौँ, त्यो कुलो पनि अस्ति उहाँहरूले हेर्नुभयो होला, हिँड्नुभयो होला, अहिलेसम्म केही भएको छैन हामीले गरेको काम चाहिँ। अनि अन्त चाहिँ प्राविधिकले कस्तो हेर्छन् त, हाम्रोमा त हामीले गरेको कामको मान्छेलाई ज्याला दिनै गाह्रो हुन्छ, आफूले उठाएर गर्नुपर्ने अवस्था हुन्छ, हाम्रै लगानीमा अहिले हामीले बनाएको ट्याङ्कीमा हामीले काम गरेको मान्छेलाई दिनै गाह्रो छ, हाम्रै अब त्यो साथ सहयोग पानी खानीले जम्मा गरेर एक दिन श्रमदान गरौँ भनेर सामान उठाएर अहिले हामीले 5 लाख योजनाको पोखरी बनाएर अब हामीलाई त्यो बिउ राख्न ओर्न सजिलो होस् भनेर त्यहाँ पानी जम्मा गरेर त अब खडेरी पर्यो भने त्यहाँ सानो पानी जम्मा गरेर नि बिउमा लाउन हुन्छ भनेर हामीले त्यसरी गरिराखेका छौँ। खोइ हाम्रो त राम्रै छ।
1: हस्, धेरै धेरै धन्यवाद। अब नवीन गोलेजी पनि हुनुहुन्छ यहाँ मेलुङ गाउँपालिकामा, रहेको सामुदायिक वनको अवस्था चाहिँ कस्तो छ त्यसको बारेमा केही प्रकाश पारिदिनुहोस् न।
2: धन्यवाद, म नवीन कुमार गोले, मेलुङ 4। हजुरहरूले भनेको प्रश्नको चाहिँ पछि जवाफ दिउँला होइन, मेरो मनमा आयो चाहिँ म अहिले भन्छु, किनकि यो भेटपुको तामाकोसी सैलुङ लड्के फड्के यी 4 किल्लाभित्रको जग्गामा नापी भएको छैन। कुनै पनि विकास निर्माणमा स्वास्थ्य चौकी बन्न पर्यो, प्रदेशबाट सङ्घबाट माग गर्नु पर्यो भने लालपुर चाहिँ खुद रहेछ। जस्तै मेलुङ गाउँपालिकाको स्थानीय तहमा एउटा हस्पिटल भन्ने एउटा प्रावधान अनुसार खडा गरियो, त्यसको पिलर ठड्यायो, तर बजेट मागिसकेपछि तपाईँको लालपुर चाहिँ ल्याउनुहोस् भनिसकेपछि यहाँ लालपुर चाहिँ छैन। त्यो कारणले कुनै पनि प्रहरी चौकी आयो, त्यहाँ प्रहरीले चाहिँ चौकी निर्माण गर्नको लागि जग्गा आह्वान गर्यो, लालपुर चाहिँ खोज्यो तर छैन। त्यो कारणले मेलुङ गाउँपालिकाको 4 यहाँको भेटपुको अवस्था कस्तो छ भने सामुदायिक वन छ होइन त, व्यक्तिगत होला कतिपय, तर यहाँको वनमा जे जति काठ भए पनि अन्त जान पाइँदैन किनकि यहाँको नाभी भए छैन। त्यो कारणले वन सुरक्षित छ, जुन वनमा हाम्रो जति आफ्नो समूहमा छ नि त्यसले रोयल्टीको हिसाबले यति भनेर तोकेको हुन्छ, त्यो अनुसार काट्न पाइयो, त्योभन्दा बढी काट्न पाएन। जस्तै वन अहिले मेलुङ गाउँपालिकाको 4 वार्डको चाहिँ 3 वन सामुदायिक वनमा, जस्तै सरङथली सोल्थुम भन्ने एउटा छ, एउटा माथि ढुङ्गुरदेव भन्ने एउटा छ, र तल मजुवा लटे भन्ने एउटा, 3 सामुदायिक वन छ। ती सुरक्षित छन्, त्यसका काठहरू कतै बाहिर जाने भन्ने छैन किनकि यहाँ नापी भएको छैन। वनको सम्बन्धमा चाहिँ त्यस्तो छ होइन त, यो भूगोलको अवस्थामा चाहिँ नापी भएको छैन। कोही यहाँको 2500 घरधुरी भए पनि कसैको लालपुर चाहिँ छैन, यहाँ चाहिँ नापी भएको छैन। त्यसकारण यस सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाललाई यो कुरा पनि नापी भएको रहन्छ भन्ने कुरा त्यहाँ पुगिन्छ कि भन्ने आशामा पनि छु म चाहिँ, मेरो व्यक्तिगत नभएर एउटा समूहको रूपमा एउटा गाविस नै छ नि जिउँदो। धन्यवाद।
1: यति बेला वडाध्यक्ष ज्यू तर्फ लागे म वडा नम्बर 6 को कुसुम लामा वडाध्यक्ष ज्यू हुनुहुन्छ। यहाँहरूको तर्फबाट वडामा के सम्भावना भइरहेको छ, त्यसलाई कसरी वडावासीहरू

0: मैत्री बनाउने प्रयास गरिरहनु भएको छ।
1: हामी प्रत्येक समूह अघि नै भनिसक्नु भएको छ, धेरै साथीहरूले हेफर अथवा सिडिएफ इत्यादि संस्थाहरू मार्फत हामीले वडामा करिब 25-25 समूहहरू धेरै टोल बस्तीहरूमा हामी समूह बनाएका छौँ। ती समूह मार्फत हामीले चाहिँ ती समूहहरूलाई पहिला चाहिँ हेफर नेपालले विभिन्न खालका कामहरू गर्नुभएको थियो र त्यो मार्फत पनि हामीले सेवाहरू उहाँहरूलाई दिएका थियौँ। अहिले फेरि सिडिएफ चाहिँ संस्था छ, तिनले अघि नै सिँचाइका कुराहरू, खानेपानीका कुराहरू, चाहिँ कृषिलाई चाहिने औजारका कुराहरू, मिनी टेलरहरू र तेल पिन्ने मेसिनहरू, यी विभिन्न खालका औजारहरू पनि ती संस्था मार्फत हामीले हस्तान्तरण गरेका छौँ। यो मेलुङ गाउँपालिकामा मलाई लाग्दछ कोही कोही अपवादमा अघि हाम्रो कार्यभार वडादेखि जुलले भन्नुभयो कुनै टोल बस्तीहरू छुट्टु भएको छ, त्यो हामीलाई पनि सम्पर्क नगरिकन उनीहरूको एउटा खालको सर्वे हुँदो रहेछ, त्यो सर्वेभित्र पर्ने मान्छेहरूलाई चाहिँ ती संस्थाले समेटेको भएको कारणले मेरा पनि वडामा कुनै टोल बस्तीहरू त छुटेका छन् नै, तथापि पनि ती नछुटेका बस्तीहरू टोल बस्तीहरूमा सिँचाइ नभएका, सिँचाइ नभएर खेती गर्न नसकेका मान्छेहरूलाई पनि ट्याङ्कीद्वारा, थोपासिँचाइद्वारा इत्यादि कुराहरूद्वारा चाहिँ कृषि कार्य गर्नका निमित्त सहज रूपमा अहिलेसम्म भइराखेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अन्य कुराहरू अब हामीले प्रदेश मार्फत, सङ्घीय सरकार मार्फत, अब वडाको मेलुङ गाउँपालिकाको विकासको निम्ति पनि तपाईँले भने जस्तो हामीले विभिन्न सेक्टरमा हामीले पहल कदम चलाइराखेका छौँ, हामीले माग्न पर्ने कुराहरू मागिराखेका छौँ, पर्याप्त उहाँहरूले पनि दिन सक्नु भएको छैन र हामीलाई जनताले जुन किसानहरूले अघि हामीसँग माग राख्नुभयो ती मागलाई पर्याप्त रूपमा हामीले दिन त सकेका छैनौँ, तथापि पनि गरेर खाने एउटा पाटो चाहिँ हामीले बनाइदिएका छौँ। त्यसो भएको हुनाले यो मेलुङ गाउँपालिकामा मलाई लाग्दछ छिट्टाफुट्टा टोल बस्तीहरूमा अघि नै हाम्रो कार्यवाहक अध्यक्षज्यूले भने जस्तो त छन् नै, तथापि पनि समग्र रूपमा मेलुङको कृषि क्षेत्रको विकासको निम्ति यो गाउँपालिकाले, वडाहरूले, सबै अहिले सबै सम्पूर्ण वडा अध्यक्षहरू त हुनुहुन्न, तथापि पनि समग्र रूपमा भन्नुपर्दा कृषि क्षेत्रमै हाम्रो जोडबल रहेको र अहिलेसम्म पूर्ण रूपमा चाहिँ भयो भन्ने चाहिँ हामीले गराउन सकेका छैन र उत्पादन भयो र बजारसम्म लानेको गाडी घोडाको अभावहरू र बिक्री वितरण गर्नका निमित्त पुर्याउनका निमित्त अलि असहज सडकको कुराहरू पनि छ, त्यहाँ सडक विस्तारको कुराहरूमा अहिले भर्खर राजेशज्यूले भन्नुभयो 36 करोड रुपियाँ अब शीतली मेलुङ सडक हामी पिच गराउने कुराहरूमा छ, अन्य जिना मसिनो सडक गर्नुमा हामीले सोलिङ इत्यादि ग्रेड मिलाउने कुराहरू इत्यादि त गरिराखेका छौँ। त्यस भएको हुनाले अब बिस्तारै यहाँहरूले भनेको जस्तो केही समयभित्र हुनेछ भन्ने विश्वासको साथ मेरो भनाइ यहाँ अन्त्य गर्छु।
0: अब भने म वडा नम्बर 5 तर्फ लाग्छु। ललित थापा मगर वडाध्यक्ष हुनुहुन्छ, आफ्नो ओडालाई समृद्ध बनाउन यहाँले के गरिरहनु भएको छ र ओडावासीहरूलाई पनि यहाँले केही प्रतिबद्धता दिन चाहनुहुन्छ कि?
2: जनप्रतिनिधि भएपछि हाम्रो पनि सपना थिए जनतालाई यो गर्छु त्यो गर्छु, हामीले जुन सोचेर आएको थियौँ त्योभन्दा आर्थिकमा ठोकिँदो रहेछ, आर्थिक नभएको हुनाले हामीलाई गर्न कृषिदेखि लिएर कल कारखाना, हस्पिटल, स्वास्थ्य, शिक्षामा पनि हामी तकभर नै छौँ। जे जति छ हामीले जुन हाम्रो गाउँपालिकामा आउने रकमहरू छ त्यो रकम हामीले ओडै 7 वडामा राम्रैसँग विकास गरेका छ, त्यस हुनाले केन्द्रबाट हामीलाई जुन 60-55 करोड आउँछ त्योभन्दा अब बढ्नुपर्छ। हाम्रो आशय के भने विकास सबैभन्दा प्राथमिक विकास भनेर चाहिँ सडक हो, हुन त हामीलाई शिक्षा स्वास्थ्य पनि हो मेन कुरो, त त्योभन्दा नि हामीलाई सडक चाहिँ मेन विकासको पहिलो प्राथमिकता चाहिँ सडक भएको हुनाले 2 वर्ष भयो कन्टिन्यू बस गएको, नभए हामी मेलुङबाट हिँडेर जानुपर्ने थियो, त्यो भए हुनाले हाम्रोमा सडकमा त सुधार भएकै छ, तैपनि हामीलाई कृषिमा पनि हामीले सुधार गर्ने क्रम जारी नै छ। पर्याप्त रकम नभएको हुनाले पालिकामै नभएपछि हामीले त कहाँ जाने, माग्ने ठाउँमा अघि अगाडिका वडा अध्यक्षले भने जस्तै हामीले मन्त्रालयमा सबै बागमती प्रदेशमा नि गयौँ, माथि केन्द्रमा नि गयौँ, अहिलेसम्म देखिएको नाता गोता कृपावाद राजनीति दलमा यस्तै हुँदो रहेछ, त्यो भएपछि हामीले भने जस्तो बजेट पनि ल्याउन सकेका छैनौँ विकास गर्न चाहँदा चाहँदै पनि। एउटा कुरो के भने हामीसँग जनशक्ति पनि अहिले विद्यालयदेखि लिएर के भयो भने कतिपय वैदेशिक रोजगारले मान्छे काठमाडौँ गयो, काठमाडौँ गएपछि उहाँको परिवार वैदेशिक रोजगारमा जानुभयो, अहिले के छ भने हाम्रो छोरछोरी भविष्यको लागि उच्च शिक्षा हासिल गर्ने भनेर बोर्डिङको एउटा नाम दिएर जनशक्ति एकदम गाउँमा कम छ, प्राय 60-40 भन्दाको माथिको मान्छे मात्रै गाउँमा बस्छ, 30-35 वर्षको मान्छे पाउनलाई एउटा गाउँ एउटा वडामा अत्ता गरेर खोज्यो भने 50 भेट्नु पनि गाह्रो छ अहिलेको स्थितिमा। एक त प्लस टू गरेपछि शिक्षाका लागि काठमाडौँ जानु पर्यो, रोजगारको लागि पनि जानै पर्यो। एक त हाम्रो मेलुङ गाउँपालिका मात्र होइन, 77 जिल्लामा गाउँपालिकाहरूमा कल कारखाना हुँदैन, नभइसकेपछि रोजगारको हिसाबले यही राजधानी नै जानुपर्ने बाध्यता छ। त्यसो भावनाले एक त अहिले कृषिमा काम गर्ने दिदीबहिनी बाहेक एक त पुरुष एकदम कमै छ। त्यसो भएको हुनाले हामीले हरेक हेर्ने हो भने अहिले अघि हाम्रो मेलुङ त्रिभुवनको सरले नै भन्नुभयो, जो आर्थिक सम्पन्न शैक्षिकमा अब्बल भएको मान्छे शिक्षित मान्छेहरू सहर केन्द्रित थोरै कमाइ हुने मान्छेहरू मात्रै। र एक मैले के सोचेँ भने जुन हामीका यो 72 भूकम्प भयो, भूकम्पले एउटा विनाश त भयो, विनाश पछाडि विकास पनि भयो, विकास हुँदा रोजगार पनि ल्यायो। रोजगारमा अहिले के भयो भने 1000 सिधा 9-10 बजेबाट जाने, 5 बजेसम्म काम गर्ने 1000 पाउने। अब अहिले त्यो 1000 दिनलाई कहाँ गाह्रो छ कमाइ। अघि उपभोक्ताहरूको पनि कुरा सुने, कति काम राम्रो नराम्रो गर्ने हुँदा अब हामीले के भने हुन्छ नि, विकास गर्नलाई बजेट विनियोजन गरे हुन्छ। विनियोजन गर्दाखेरि कतिपय साथीभाइहरूको चाहिँ यति कामको यति हुन्छ भनेर गर्नु खोज्छ। अहिले प्रायः के छ भने घाटामा जाने बढी उपभोक्ता देखा। त्यसो हुनाले म त के भन्छ नि, यो ठेकदार प्रणाली पनि बिलो सिस्टम भन्नेलाई बडो हटाएर सयको माल सयमा गर्नु पर्यो। उसको लाइसेन्सले कति वर्ष ग्यारेन्टी टिक्छ त के, त्यो टिक्ने वातावरण हुनु पर्यो। अब सयको माल 55 रुपियाँमा गर्छ, उसले लाटर लुटर गर्छ, हिँड्छ अनि भत्किने, 5 वर्ष टिक्ने कुरै एकै 1.5 वर्षमा भत्किने, त्यो पनि होला जस्तो लाग्छ भन्दै मेरो भनाइहरू यहीँ अन्त्य गर्छु। हस्त, धन्यवाद।
0: र अबको लागि भने म उपाध्यक्ष गायत्री आचार्यज्यूलाई अब यहाँको भूमिका अनुसार हामीले के भनेर पालिकावासीलाई प्रतिबद्धता दिन सक्छौँ? अब मनसुन पनि सुरु हुँदैछ, मनसुनमा केही प्राकृतिक विपत्तिहरू पनि पर्छन्।
3: धेरै धेरै धन्यवाद। हामी अब कार्यक्रमको अन्ततिर पनि छौँ जस्तो मैले महसुस गरेको छु। सबभन्दा पहिला चाहिँ हेफरको मात्रै कुरा आयो भन्ने सन्दर्भलाई म जोड्न चाहन्छु। हेफरबाट जति पनि तालिम, जति पनि कार्यक्रम, जति पनि अनुदान आज जहाँ जो जो सेवाग्राहीहरू लाभग्राहीहरू हुनुहुन्छ, यो सबै पालिकाको अनुदान हो, पालिकाबाट जाने बजेट हो। म यो कुरा स्पष्ट पार्न चाहन्छु। हेफर भनेको टेक्निकल सपोर्टको लागि मात्रै हाम्रो बिचमा हामीसँग सहकार्य गर्न आएको, हामीले त्यही अनुसार के गरेका छौँ भन्दा समन्वय गरेका छौँ, सम्झौता गरेका छौँ। म यो कुरा भन्न चाहन्छु। सन्दर्भ के हो भने, जो फिल्डमा पुग्छ, जो घरमा पुग्छ, जो आँगनमा पुग्छ, जो दैनिक रूपमा उहाँहरूसँग उठबस गर्छ, पक्कै पनि उहाँको नाम लिनुहुन्छ। उहाँहरूले परिचय गर्दा हेफरको कर्मचारी भन्दा पनि सिडिएफको बिचमा पार्टनर संस्था हुनुहुन्छ एकजना, उहाँको कर्मचारी त्यहाँ पुग्नुहुन्थ्यो। अब मान्छेहरूलाई के लाग्छ भन्दाखेरि चाहिँ सबैभन्दा माथिको के हो त्यसकोबाट आफ्नो परिचय दिन मन लाग्छ, अनि त्यो भनेको हेफर प्रोजेक्ट हो। बिचमा पार्टनर संस्था चाहिँ सिडिएफ छ, सामुदायिक विकास मञ्च दोलखा भन्ने, त्यहाँबाट चाहिँ उहाँहरू कर्मचारीहरू हुनुहुन्छ। कर्मचारीको तलब भत्ता सबै कुरा चाहिँ उहाँहरूले प्रोजेक्टबाट लिनुहुन्छ। तर जति पनि पब्लिकमा बजेट पुग्छ जे जे नाममा, त्यो सबै गाउँपालिकाको बजेट हो। जसले यो रेडियो सुनिराख्नु भएको छ, यो कार्यक्रम सुनिराख्नु भएको छ, उहाँहरूलाई पनि म यो विषय स्पष्ट पार्न चाहन्छु, यो गाउँपालिकाको बजेट हो। अब कुरा रह्यो मेरो जिम्मेवारी अनुसारको जवाफ भन्नुभएको छ। यो सन्दर्भमा यहाँहरू सबैजनालाई, मेलुङवासी जनतालाई के भन्न चाहन्छु भने, आजसम्म हामी जहाँ पुग्यौँ, जुन गन्तव्यमा पुग्यौँ, जुन हिसाबले हामीले जिम्मेवारी वहन गरेर आज 4 वर्षमा हामी रनिङ गरिरहेका छौँ, हाम्रो अब समय अवधि, यो जिम्मेवारीको समय अवधि अलि थोरै मात्रै छ, लगभग 9 महिना हामी काम गर्न सक्छौँ। अब त्यति मात्रै समय बाँकी छ। जुन जुन हिसाबले जुन जुन तहबाट शिक्षकहरू हुनुहुन्छ गाउँपालिकामा, गाउँपालिकावासी हुनुहुन्छ, कृषकहरू हुनुहुन्छ, बुद्धिजीवीहरू हुनुहुन्छ, विद्यार्थीहरू हुनुहुन्छ, पत्रकारहरू हुनुहुन्छ, सुरक्षाकर्मीहरू हुनुहुन्छ, उहाँहरू सबैजनाको अहम भूमिकाले गर्दा आज मेलुङ गाउँपालिका जुन अवस्थामा पुगेको छ, त्यो तपाईँहरूमै त्यो श्रेय जान्छ भनेर म भन्न चाहन्छु। र हाम्रो जति पनि कार्य अवधि बाँकी छ, जति पनि जिम्मेवारीको समय बाँकी छ, त्यसमा हामीले जुन जुन लक्ष्य बोकेर हिँडेका छौँ थियौँ, जे जे काम गर्छौँ, र विकास निर्माणकादेखि लिएर सुशासनका कामहरू जति पनि मेलुङ गाउँपालिकाले गर्छ भनेर हामीले एउटा उद्देश्य बोकेर, एउटा योजना प्लान भिजन बोकेर आएका थियौँ, त्यो योजना सफल पार्न पनि तपाईँहरूकै महत्त्वपूर्ण भूमिका रह्यो। हामी चाहिँ एउटा पात्रको रूपमा, हामी चाहिँ एउटा ड्राइभरको रूपमा रह्यौँ, बाँकी सबै तपाईँहरूले गर्दा नै भएको हो भनेर म यहाँहरूलाई भन्न चाहन्छु। र अब हाम्रो यो समय बाँकी छ, यसमा अघि यहाँ नैतिकताको कुरा उठेको थियो, जिम्मेवारीको कुरा, कर्तव्यको कुरा उठेको थियो, यो सबै आफ्नो ठाउँबाट, कोही शिक्षामा हुनुहुन्छ, कोही रोजगारीमा हुनुहुन्छ, कोही कृषिमा हुनुहुन्छ, कोही अरू अरू सेक्टरमा मिडिया कर्मीहरू हुनुहुन्छ, पत्रकारहरू हुनुहुन्छ, सुरक्षा कर्मीहरू हुनुहुन्छ, जति छ त्यो बजेटलाई, त्यो स्रोतलाई चाहिँ अर्थपूर्ण ढङ्गले लानको लागि र हामी सकेसम्म राम्रै किसिमको नीति कार्यक्रम बजेट ल्याउँछौँ भन्ने हामीले सोचेका छौँ, हामीले प्लान बनाएका छौँ, हामी त्यो गन्तव्यमा लागिरहेका छौँ र यसमा तपाईँहरूको त्यत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ, त्यत्तिकै सकारात्मक सुझाव हुन्छ, रचनात्मक सुझाव हुन्छ भन्ने कुरा हामीले महसुस गरेका छौँ। सबै कुरा सकारात्मक हिसाबले सोच्यौँ भने मात्रै हामी एउटा लक्ष्यमा पुग्छौँ, एउटा गन्तव्यमा पुग्छौँ र हामी सबै सही हिसाबले एउटा ड्राइभिङ पुरा गरेर चाहिँ गन्तव्यमा पुग्न सक्छौँ। त्यसको लागि यहाँहरूको रचनात्मक सुझाव र सकारात्मक सुझावको लागि हामीले अपेक्षा लिएका छौँ र सबैप्रति जो जसले रेडियो सुनेर बस्नु भएको छ, जो जो सहभागिताको रूपमा यहाँ उपस्थित हुनुभएको छ, तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु र म रेडियो नेपाललाई पनि असाध्यै धेरै धन्यवाद दिन चाहन्छु। स्थलगत बहस कार्यक्रम मेलुङ गाउँपालिकामा आएर गर्नुभयो, यो कार्यक्रम सुन्ने श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु, उत्पादन गर्ने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद
4: उपाध्यक्षज्यूलाई, धेरै धेरै धन्यवाद। अब हामी कार्यक्रमको अन्तिम चरणमै आइसकेका छौँ। मेलुङ गाउँपालिकामा चाहिँ स्थानीयवासीहरूसँग चाहिँ अध्यक्षज्यूको प्रतिबद्धता के छ, समग्र स्थितिका बारेमा जानकारी गराइदिनु होला।
5: हामी आर्थिक वर्ष 83-84 मुखमा छौँ। हामीले 10 गतिभित्र असारको 10 गतिभित्रमा बजेट ल्याइसक्नुपर्छ। त्यो सन्दर्भमा हाम्रो बृहत्तर हितमा हुने खालको कार्यक्रमहरू हामी छोड्न गर्छौँ। त्यसलाई हामीले सेवा प्रणाली धेरैभन्दा धेरै डिजिटल बनाएको छौँ, अनलाइन बनाएको छौँ, तर केही अफलाइन पनि छ हामीसँग। अहिले अफलाइन कामहरू पनि गर्छौँ, डिजिटल युगमा प्रवेश गरिसकेको हुनाले डिजिटलमै गर्ने भन्ने कुराहरू, तर अहिले पनि हामीसँग भरपर्दो निर्णयहरू छैन, यसलाई सुधार गर्नुपर्ने जरुरत छ। यो हामीले गरेर हाम्रो पहुँचभन्दा माथिको कुराहरू सङ्घीय सरकारले हेर्नुपर्ने कुराहरू छन्, प्रदेश सरकारले हेर्नुपर्ने कुराहरू छन्। पोस्टमार्टम यातायात निशुल्क छ र विपन्नहरूकोलाई, विशेष त सुत्केरी आमाहरूलाई नजिकको स्वास्थ्य चौकी, अहिले हामीले 5 स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर 24 घन्टे प्रसुति सेवा सञ्चालन छ। हाम्रो प्रसुति केन्द्रमा सुत्केरी हुन सकेन भने नजिकको अस्पतालसम्म पुग्ने यातायातको जुन लाग्ने भाडा, त्यो हामीले निशुल्क सञ्चालनमा ल्याएको छौँ र विपन्नहरूलाई एम्बुलेन्स निशुल्क पनि गराएको छ। एम्बुलेन्स सेवा हामीसँग छ अहिले, र औषधि थप औषधिहरू पनि हामीले नेपाल सरकारले जुन औषधिहरू दिएको छ त्यसमा थप औषधि पालिकाको तर्फबाट खरिद गरेर हामी निशुल्क वितरण गर्छौँ। सामाजिक सुरक्षा भत्ता हामीले वडाबाटै वितरण गर्ने गरेका छौँ, वडावडामा पुर्याएर वितरण गर्छौँ, वडामा पनि टोल टोलमै गएर गर्छौँ कतिपय कुराहरू सम्भव भएसम्म। सेवा प्रवाह मैले भनिहालेँ, सँगसँगै हामीले अघिको एउटा कुरा उठाएको छ, धेरै चाहिँ हेपरकै नाम आयो भन्ने कुराहरू छन्। यो स्वाभाविक किन हुन्छ भने एनजिओको एक्टिभिस्टमा लागेको साथीहरूले उहाँहरूको प्रचार धेरै गर्छन्। अहिले हेपरले त काम पनि गरेका छन्, तर धेरै एनजिओहरूले नेपालमा डकुमेन्टेसन धेरै गर्ने कुरा धेरै गर्ने प्रचार धेरै गर्ने काम थोरै गर्दै पनि थियो कुनै बेला। सरकारी कामहरू धेरै हुन्छन्, डकुमेन्टेसन र त्यसको प्रचार कम हुन्छन्। एनजिओको अथवा गैर सरकारी सङ्घ संस्थाहरूको त्यो अवस्था थियो र त्यही ट्रेन्डबाट हुर्केर आउनुभएका साथीहरूले त्यही सिकाउँछन्। अहिले हामी गयो भने हामीले के भन्छन् भने तपाईँले के दिनुभयो हामीलाई, पालिकाले के दिनुभयो, तर हामीले त हेपरले त धेरै कार्यक्रम दियो भन्ने कुरो गर्छ। पालिकाले दिएको अनुदानबाट सञ्चालित कार्यक्रम हो यो, हामीले पहिले भने उहाँहरूको पहिले त विशुद्ध हेपर मात्रै भन्ने कुरा थियो, पछि हामीले के भन्यो भने गाउँपालिका कार्यक्रम हो र गाउँपालिकासँग साझेदारी गरेपछि गाउँपालिकाको नाम लिएन भने हामी यो जुन त सम्झौता भङ्ग गर्छौँ भनेपछि अहिले पनि धेरै कुराहरू त्यो छन्। त्यसैले यो विशुद्ध गाउँपालिकाको कार्यक्रम हो, गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रम हो र गाउँपालिकाले उहाँहरूसँग आवश्यकता ठानेर एग्रिमेन्ट गरेर ल्याएको कार्यक्रम हो, साझेदारी कार्यक्रम हो। त्यसैले गाउँपालिका र हेपरमा दुइटैको स्वामित्व रहन्छ, त्यसमा दुइटैको हक हुन्छ, त्यसैले त्यसरी अगाडि बढायो। सँगसँगै हामीले किनभने विकास चाहिएको छ, विकास अहिले फ्यानसेपको पनि कार्यक्रम छ अर्को, फ्यानसेप भनेको खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम, करिब 3 वर्षमा 19 करोड उहाँहरूले लगानी गर्नुहुन्छ यहाँ, त्यो पनि कार्यक्रम छ। त्यसले पनि स्वास्थ्य र कृषि क्षेत्र विशेष स्वास्थ्य सुधारकै कार्यक्रमहरू, यो सन्दर्भमा पनि हामी अगाडि बढिरहेछौँ। हामीले दुधमा अनुदान दिने कार्यक्रमहरू सञ्चालन गरेका छौँ, दुध तथा जन्य परिकार यही बनाउने गरी एउटा कारखाना बनाएको छौँ, नमुना गोठको कार्यक्रम छ अहिले, जलवायु मैत्री नेपालको पहिलो नमुना गोठ हो, त्यसको ओपनिङ हुनु बाँकी छ, यी सन्दर्भहरू छन्। र अघि हाम्रो बृहस्पतिजीले भन्नुभएको धेरै उहाँको उत्पादनहरू बिग्रियो भन्ने कुरा छ, यसमा ध्यान आकर्षण भएको छ, यसले पालिकाले अब उत्पादन कृषि किसानको उत्पादनहरूले पालिकाले जिम्मा लिएर यसको बजारसम्म पुर्याउने कामहरू पालिकाले गर्छ, यसमा म प्रतिबद्धता जाहेर गर्छु। हामीले के खुसी लागेको छ भने कम्तीमा हामी आइसकेपछि हाम्रो दिदीबहिनीहरू र हाम्रो लक्षित वर्गहरूले, लक्षित समुदायको मान्छेहरूले आफूलाई यहाँसम्म ल्याउन सक्ने, यतिसम्म बोल्न सक्ने र म चाहिँ अब आफू पनि केही न केही आत्मनिर्भर भयो भन्ने हैसियतमा पुगेको छ। यो हाम्रो पुँजी हो, यो हाम्रो गर्व गर्ने ठाउँ हो यो, हामीले शिर उचालेर शिर छाड पारेर भन्ने आधार हो यो, र हामी राजनीति गर्ने मान्छेको सम्पत्ति पनि यही हो। मेलुङ गाउँपालिकाले सम्पादन गरेको कामहरू, गर्दै आएको विकास निर्माणको कामहरू, भौतिक पूर्वाधार कामहरू होला, मानव विकासको कामहरू हो, सामाजिक विकास क्षेत्रमा गरेका कामहरू होला, लक्षित वर्गको समुदायको क्षेत्रमा गरेका कामहरू होलान्, यी सबै कामहरू पर्याप्त छैनन्, जति हुनुपर्ने त्यो हुन बाँकी छ, अझै पहिलेको भन्दा धेरै सुधार भएको छ, केही नभएको होइन, केही भइसकेको छ। यसको जिम्मा हामी अहिले पनि हामी जनप्रतिनिधिहरू, यहाँ वडाजीहरू हुनुहुन्छ, उपाध्यक्षजी हुनुहुन्छ, म छु, हाम्रो शिक्षक प्रहरू सबैजना हुन्छ, हामी गर्वको साथ भन्छौँ, हामीले एक सुख भ्रष्टार गरेका छैन, एक सुख भ्रष्टार भएको कसैले प्रमाणित गरिदिन्छ भने प्रमाणित भएको एक मिनट पनि हामी पदमा बस्दैनौँ, पद छोडेर तयार छौँ। त्यसैले सुशासनको बाटोमा हामी दृढ छौँ, हामी सुशासन आफैबाट सुरु हुनुपर्छ, बदमासी हामीले गर्नु हुँदैन। जो अगुवा उसैले जाने बदमासी गर्न थाल्यो भने त्यो समाज बिग्रिन्छ। त्यसैले यहाँहरूसँग, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूसँग, जन्म यादव बुद्धिजीवी हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, समाजको जाने अगुवा वर्ग हुनुहुन्छ, हाम्रो कर्मचारीहरू हुनुहुन्छ, हो जनप्रतिनिधि हुनुहुन्छ, विशेष त आफ्नै खुट्टामा बिन खोज्ने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, महिलाहरू हुनुहुन्छ, विशेष त धेरै दुःख गरेर यहाँ आउनु भएको उहाँहरू समक्ष हामी तपाईँहरूसँग प्रतिबद्ध त के गर्छौँ भने चारवटा बजेट बनायो, अब एउटा बजेट तपाईँहरूकै पक्षमा बन्नेछ। अहिले पनि फेरि दोहोऱ्याउँछु, जनताको चाहना र पालिकाको वृहत हितमालाई ध्यान दिएर हामी बजेट बनाउँछौँ र सुशासनमा हामी दृढ छौँ, संकल्पित छौँ। हामीले बोलेको कुराहरू बाचा हामी पुरा गरेर निस्किन्छौँ, पुरा गरेर पालिको छोड्छौँ। तपाईँहरू ढुक्का हुनुहोस्। र अन्तिममा म रेडियो नेपाल, रेडियो नेपालबाट आउनुभएका रिता तिमिल सेना र यहीँको हाम्रो दोलखाली चेली मनको कुवार, तपाईँहरूको हामी धेरै सुन्छौँ यो लोकप्रिय कार्यक्रम। यहाँसम्म आउनुभयो, दुःख पाउनुभयो, यो दुःखलाई दुःख नमानिदिनु होला। हाम्रो पालिकालाई चिनाउने काम गर्नुभयो, हाम्रो चाहिँ भुइँ मान्छेको आवाज जुन सुन्ने जमर्को गर्नुभयो र सुनाउने कोसिस गर्नुभयो, यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उपाध्यक्ष लगायत वडाजीहरूलाई धन्यवाद दिन चाहन्छु। र अन्तिममा एउटा ध्यानाकर्षण सङ्घीय सरकारलाई, मेलुङ गाउँपालिकाको वार्ड नम्बर 4 भेटपु अहिलेसम्म नापी हुन सकेको छैन, यसमा सङ्घीय सरकारको ध्यान जाओस् भन्ने मेरो चाहिँ नि आग्रह अनुरोध राख्दै आगामी दिनमा हामी मेलुङलाई सुशासनयुक्त र एउटा सक्षम गाउँपालिका बनाउनेछौँ भन्ने प्रतिबद्धताको साथ मेरो भनाइ यहीँ समापन गर्छु। हस्त, नमस्ते, धन्यवाद।
6: हजुर, व्यावसायिक कृषिको उर्वर पालिका मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहसको हामी अन्त्यमा छौँ। यो पालिकामा गरिएको बहसलाई हामीले दुई भागमा प्रस्तुत गर्यौं। दुई हप्तामा सुनाइएको बहसले के कुरा स्पष्ट पारेको छ भने, पालिकाको विकासका लागि जनप्रतिनिधिहरू सदैव चासो चिन्तामा हुनुहुन्छ। हरेक वर्ष आउने कार्यक्रमले मेलुङ गाउँपालिकाको नागरिक र स्थानीय सरकारले जोड्ने काम गर्दछ। कृपया आफ्ना गाउँठाउँमा भएका प्रयासलाई हातेमालो गर्दै सकारात्मक परिवर्तन प्रति चासो राख्न नबिर्सनुहोला। यो आर्थिक वर्षमा गरिएका प्रतिबद्धताहरू आगामी आर्थिक वर्षमा पूरा हुनेछ भन्ने हाम्रो अपेक्षा छ। बहसका लागि समय दिनुहुने मेलुङ गाउँपालिका परिवारलाई हार्दिक धन्यवाद। त्यसै गरेर यो कार्यक्रम सञ्चालनको लागि हल उपलब्ध गराउनु भएको पनि प्रशासन परिवारलाई हार्दिक धन्यवाद। आफ्नो गाउँठाउँको चासो चिन्ता व्यक्त गर्दै उपस्थित हुनुहुने मेलुङ गाउँपालिकाका स्थानीय महानुभावहरूलाई पनि हार्दिक आभार व्यक्त गर्दछौँ। त्यसै गरेर स्थानीय पत्रकार शिव भुजेललाई पनि हार्दिक आभार। आवश्यक सहभागिता र कार्यक्रम सञ्चालनका लागि, सहजीकरणका लागि समय दिनुभएकोमा विशेष गरेर पालिका उपाध्यक्ष गायत्री आचार्य र अध्यक्ष हिरा कुमार तामाङलाई धेरै धेरै धन्यवाद। अर्को हप्ताको स्थलगत बहसमा हामी चौतारा सागाचोक गढी सिन्धुपाल्चोकमा गरिएको स्थलगत बहस राख्नेछौँ। यो बहसबाट भने दोलखा जिल्लाको दक्षिणी भेग मेलुङ गाउँपालिकाको हलबाट गरिएको यो बहसलाई टुङ्ग्याउँदै सहकर्मी रिता तिमिल सिन्हा र म मनुका कुँवर विदा हुन्छौँ। नमस्कार।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र राजकुमारबाट प्रकाश श्रेष्ठ र थुप्तेन भुटियाको स्वर, राजेन्द्र पौडेलको रचना अनि सङ्गीत हो शक्ति वल्लभको।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौ चलचित्र दैव संजोगबाट देविका प्रधान, शम्भुजित बाँसकोटा र साथीहरूको स्वर, राजेन्द्र थापाको रचना अनि संगीत हो शम्भुजित बाँसकोटाकै। यसपछि यहाँहरूले ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सिराहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठ बुधे सहमति भएको छ। लाहानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गए राति गृहमन्त्री गुरुङ यादवको घर सिराहाको औरही गाउँपालिकाको तुलसी याही पुग्नु भई मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठ बुधे सहमति भएको हो। मृतकका परिवारले राख्नु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, मृतकका परिवारका सदस्यलाई निशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायत मागमा सहमति भएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिनुभएको छ। यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको छ। गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्नुहुँदै गृहमन्त्री गुरुङले घटनामा दोषीलाई कारवाही गरिने बताउनुभयो। सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला यही साउन 14 गते गोली लागेर गणेश यादवको मृत्यु भएको हो। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रमुख जिल्लाधिकारी इन्द्रदेव प्रसाद अर्यालद्वारा जारी आदेश अनुसार आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्मका लागि कर्फ्यू आदेश हटाइएको हो। यसअघि साउन 12 गते राति 9 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो। कर्फ्यू हटाइए पनि स्थानीय प्रशासन ऐन 2028 दफा 6 उपदफा 3 बमोजिम तोकिएका क्षेत्रमा 5 भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना गर्न निषेध गरिएको छ। धनुषा र सिराहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यू आदेश कायम रहेको जनाउँदै बिहान 5 देखि 10 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने जनाएको छ। शान्ति, सद्भाव, आपसी भाइचारा बढाउनका लागि आज जनकपुर धाममा हिन्दू मुस्लिमहरूको बृहत सहभागितामा शान्ति र्याली प्रदर्शन गरिएको छ। जनकपुर धाम उपमहानगरपालिका तथा जिल्ला प्रशासन कार्यालय धनुषाको संयुक्त आयोजनामा जनकपुर धाम उपमहानगरपालिकाबाट निस्केको बृहत शान्ति र्यालीका सहभागीहरूले जनकपुर धामको विभिन्न क्षेत्रको परिक्रमा गरेको हो। र्यालीमा संघीय सांसदहरू, जनकपुर धाम उपमहानगरपालिकाका नगर प्रमुख, जनकपुर धामका व्यापारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न धार्मिक संगठनका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपाल सरकार र लघुवित्त पीडित सङ्घर्ष समिति बीच 5 सहमति भएको छ। उक्त सहमति अनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि 15 कार्यान्वयन योजना सहितको सिफारिस पेश गरिनेछ। सहमतिसँगै लघुवित्त पीडितहरूले आन्दोलन तथा अनसनका कार्यक्रम स्थगित गरेका छन्। नेपाल सरकारद्वारा गठित लघुवित्त पीडितका समस्या समाधानका लागि गठित वार्ता टोलीका पदाधिकारी र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिका पदाधिकारीहरू बीच हिजो अर्थ मन्त्रालयमा 5 सम्झौता भएको हो। पाकिस्तान स्थित विश्वको 12 अग्लो हिमाल ब्रोड पिकमा हिम पहिरो जाँदा सम्पर्कविहीन भएका मध्ये 4 आरोहीको शव फेला परेको छ भने प्रख्यात नेपाली आरोही निर्मल पूर्जासहित 6 आरोही बेपत्ता भएका छन्। अल्पाइन क्लब अफ पाकिस्तान एसिपीका अनुसार 10 आरोहीको टोली आरोहणका क्रममा हिम पहिरोमा परेका थिए। बेपत्ता आरोहीमा 6 नेपाली छन्। खराब मौसमका बीच उद्धार टोलीले फेला परेका 4 शव संकलन गर्ने प्रयास गरिरहेको छ। गिलगित बाल्टिस्तान क्षेत्रका पर्यटन विभागका उपनिर्देशक सजिद हुसेनलाई उद्धृत गर्दै अल जजिराले लेखेको खबर अनुसार बाँकी 6 बेपत्ता आरोहीको खोजी दुर्गम तथा जटिल क्षेत्रमा केन्द्रित गरिएको छ। चीनको स्वशासित क्षेत्र सिजाङ तिब्बतसँग जोडिएका रुइला र ङुइला सीमानाका सञ्चालन भएसँगै सीमावर्ती क्षेत्रका स्थानीय व्यापारी तथा दैनिक उपभोग्य सामग्री खरिदका लागि सिजाङ आवत जावत गर्न थालेका छन्। वर्षौंदेखि सीमा पार व्यापारमा निर्भर स्थानीयले यार्सा गुम्बा वन लसुन लगायत जडीबुटी तिब्बततर्फ बिक्री गर्ने तथा त्यहाँबाट खाद्यान्न लत्ता कपडा र अन्य उपभोग्य सामग्री नेपाल ल्याउने गरेका छन्। विश्व स्वास्थ्य संगठन WHO राष्ट्र संघीय बाल कोष युनिसेफ विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा प्रत्येक वर्ष अगस्तको पहिलो सातामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ। यस वर्ष जीवनको दिगो सुरुवातका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ। अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली समुदाय कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड दिएको छ। र अब अन्तर्राष्ट्रिय समाचार। स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटामा मोरक्कोबाट ठूलो संख्यामा आएका आप्रवासीहरूले सीमा पार गर्ने प्रयास गर्दा भएको भागदौड र अव्यवस्थामा 57 जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार करिब 60,000 आप्रवासीले एकैपटक सीमा पार गर्ने प्रयास गरेका कारण स्थिति नियन्त्रण बाहिर पुगेको थियो। घटनापछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस घटनाका लागि मानव तस्करीमा संलग्न गिरोहहरूलाई जिम्मेवार ठहर गर्नु भएको छ। उहाँले यसलाई स्पेनको क्षेत्रीय अखण्डतामाथिको उल्लङ्घन भएको बताउनुभयो। स्पेनी अधिकारीहरूका अनुसार 48,000 भन्दा बढी आप्रवासी स्वेच्छाले मोरक्को फर्किएका छन्। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा हार्दिक स्वागत गर्दछौ। प्रविधितर्फ लक्ष्मण विष्ट र राधिका ओझासँगै, उद्घोषणतर्फ छौ विद्या चौधरी र म अर्जुन श्रेष्ठ। अब प्रस्तुत छ दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। केही बेरमै सुन्नुहुनेछ जीवन यात्रा कार्यक्रम। ठिक 12 बजे समाचार। समाचार पछाडि 12:05 देखि करिब 1 बजेसम्म सुन्न सक्नुहुनेछ घर संसार कार्यक्रम। 1 बजे समाचार। 1:05 मा सुन्नुहुनेछ हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण। 1:30 मा नाटक समानान्तर सुन्न सक्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार। 2:15 मा प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम जीवन यात्रा।
2: कसैले देशको आकाश सुरक्षित राखेर उडान भर्नु, अनि कसैले कक्षा कोठामा देशको भविष्य कोर्नु आफैमा सुन्दर पाटो हो। तर जब यी दुई फरक पाटाहरू एउटै जीवन साथी बनेर सहयात्रामा जोडिन्छन्, अनि त्यसमा शब्द र सङ्गीतको मिठो राग थपिन्छ, तब मात्र जीवन एउटा सुखद र पूर्ण यात्रा बन्दछ। नमस्कार, रेडियो नेपालको विशेष प्रस्तुति जीवन यात्रामा स्वागत छ। म प्रस्तुता रमा ढुङ्गाना। हरेक शनिबार यसै समयमा प्रसारण हुने हाम्रो यो कार्यक्रममा तपाईँ रेडियो नेपालको अनलाइन पोर्टल www.radionepalonline.com, www.radionepal.gov.mp र हाम्रा एफएम ब्यान्डहरू 98, 100 र 103 मेगाहर्जमा देशैभरि र विश्वभरि एकैसाथ सुनिरहनु भएको छ। संसारमा देशको उड्डयन क्षेत्र सुरक्षित राख्ने प्राविधिक पाटो, कला साहित्य कोर्ने सर्जकको पाटो र देशको भविष्य निर्माण गर्ने शैक्षिक पाटो जब एउटै ठाउँमा जोडिन्छन्, तब जीवन एउटा पूर्ण काव्य बन्दछ। आजको जीवनयात्रामा हाम्रो स्टुडियोमा त्यस्तै एक उदाहरणीय आदरणीय जोडी हुनुहुन्छ। कोरोना महामारीको त्यो भयावह सङ्कटमा अन्तर्राष्ट्रिय विमानस्थलको फ्रन्ट लाइनमा रहेर महाप्रबन्धकको रूपमा नेतृत्वदायी भूमिका खेल्नुभएका 34 वर्षे लामो उड्डयन सेवाको अनुभवी व्यक्तित्व आफ्ना कालजयी शब्दहरू मार्फत नेपाली सङ्गीत आकाशलाई सजाउनु भएका आदरणीय वरिष्ठ गीतकार देवेन्द्र केसीज्यू र 15 वर्षसम्म बालबालिकाको भविष्य उज्जवल बनाउन शिक्षा क्षेत्रमा अनवरत योगदान दिनुभएकी आदरणीय पूर्व शिक्षिका चन्द्रा कुमारी भट्टराई केसीज्यू, यहाँहरू दुबईलाई रेडियो नेपालको यो केन्द्र स्टुडियोमा हार्दिक स्वागत छ।
3: एकदमै धेरै धन्यवाद रमा म्याडम, रेडियो नेपालमा बोलाइदिनु भयो, हामीलाई साक्षात्कार हुने मौका दिनुभयो, त्यसको लागि सादर।
2: हरेक ठुलो यात्राको सुरुवात एउटा सानो र सरल पाइलाबाट हुन्छ। चन्द्रा कुमारीजी र देवेन्द्रज्यू, यहाँहरूको बाल्यकाल, वैवाहिक सुरुवात र देवेन्द्रज्यूको यो साङ्गीतिक पाटोको पानाहरूबाटै कुराकानी थालनी गरौँ। यहाँहरूको बाल्यकाल कहाँ र कसरी बित्यो?
4: मेरो लेक साइड बैदाम पोखरा, मेरो स्वर्गीय योगेन्द्र बहादुर भट्टराई जगत कुमारी मुहाँको कोखबाट 2024 साल मङ्सिर 9 गते जन्म भएको हो। मेरो जन्मस्थान लेक साइड भन्छ, बैदाम पोखरा।
2: हजुर, बाल्यकाल कस्तो थियो हजुरको?
4: बाल्यकालमा रमाइलो, अब त्यही हो, लेक साइड भनेपछि फेवातालको किनारमा भएपछि अब खेल्ने पौडी खेल्नेहरूदेखि लिएर रमाइलोसँग बित्यो।
2: हजुर, परिवारमा को को हुनुहुन्थ्यो?
4: मेरो परिवारमा बुवा मुवा उहाँहरू 2 जना बसिन्थ्यो, अनि दिदीहरू 8 जना, दिदी बहिनी हामी सबै, भाइ 2 जना।
2: भने पछाडि केटाकेटी हुँदाखेरि झगडा कतिको पर्थ्यो दिदी बहिनीसँग?
4: अलिअलि, धेरै त पर्थेन। मै चाहिँ पहिल्यैबाट झगडालु खालको त म थिइनँ
2: हजुर,
4: त्यही भएर त्यस्तो झगडा त भन्न, कहिले काहीँ दिदी बहिनी त भइहाल्छ, म फेरि सानो भएँ।
2: हजुर,
4: म चाहिँ कान्छी, त्यही भएर मलाई त्यस्तो कामहरू पनि केही गर्नु परेन, दिदीहरूले नै गर्ने, पकाइ पकाइ गराउनु हुन्थ्यो, अलिअलि सजिलो काम, मैले त्यस्तो अप्ठ्यारो कामहरू त्यस्तो मलाई गर्नु परेन। हजुर,
2: हाम्रो सरको बाल्यकाल कहाँ बित्यो, कस्तो बित्यो त?
3: म चाहिँ गाउँको छोरो, भलाम भन्ने गाउँ छ, अहिले पनि गाउँ नै हो, भलै त्यहाँ अहिले बाटोघाटो पुगेको छ, दुर्गम गाउँ थियो। हामी 4 भाइ छौँ, अहिले मेरो माइलो दाजु बिरामी भइसिन्छ, उहाँको शीघ्र स्वास्थ्य लाभको कामना यहीँबाट गरेँ। म चाहिँ साइलो छोरा हुँ, बच्चैदेखि चाहिँ नि असाध्यै यो गीत सङ्गीतमा रुचाउँथेँ र स्कुलमा चाहिँ सधैँ प्रथम दोस्रो हुन्थे नै, र म घरका हरेक कामकाजहरू गर्थेँ किनभने घरमा छोरी थिएनन्। बुवा मुवाले अत्यन्त प्यारो वातावरणमा हुर्काउनु भयो, हामीलाई शिक्षित बनाउनु भयो, र अहिले बुवा स्वर्गीय भयो 2064 सालमा, मुवा अभिभक्षिन्छ। हामी एकदमै न त धेरै सम्पन्न न त विपन्न, एकदम सामान्य परिवारका।
2: र कति सालमा वैवाहिक जीवनमा बाँधिनु भयो त?
3: 2046 साल असार 13 गते, होइन, हामी दुईजनाको बिहे भयो, झमझम पानी परेको दिन थियो,
4: सम्झिरहेको।
2: पहिलो पटक चाहिँ म्यामलाई कहाँ देख्नु भयो त, भेट कहाँ भयो तपाईँहरूको?
4: एकचोटि चाहिँ मेरो साथीबाट, म घरमा एक्लै थिएँ, मुवा पनि मामा घर गइसकेको थियो, सानो भाइ थियो, मेरो एकजना साथीले लिएर आउनु भयो, अनि म सुतिरहेको थिएँ, अनि ऊ आएर उठाएर छिटो, ए तँलाई केटा हेर्न आचाउनु, ए तैँले कसरी थाहा पाइस्? मैले कुरा त मेरो आफन्तहरूले ल्याउनु भएको थियो, होइन, अनि कुरा उहाँकै हो भने मैले कसरी थाहा पाइस्? त्यस्तो कुरा भने क्या, मैले थाहा पाएँ त खुरुक्क हिँड्न केटा लिएर आएको छ। अनि मेरो मनमा के आयो भने अब केटा त हेर्छु, होइन, अब कस्तो खालको बोली हुन्छ, हुन्छ नि एकदम धनाढ्य खालको मयौँ भन्ने, अब कस्तो हुन्छ नि उहाँको बोली, त्यो भयो भने म बिहे गर्दिनँ, होइन, अनि होइन राम्रो सामान्य कुरा गर्नुभयो, एकदम ठुलो भएर कुरा गर्नु भएन भने ठिक छ, म बिहे गर्छु भन्ने मेरो मनमा आयो कि, त्यस्तो भएर ल हिँड्न त भनेर मेरो भाइलाई घरमा बसाई बाबु भनेर म उसँग गएँ, होइन, अनि अनि उहाँलाई मेरो साथीकै घरमा लिएर गएर अनि उहाँसँग कुराकानी भयो सामान्य, अनि उहाँले बोल्दाखेरि सामान्य कुरा गर्नुभयो के, मैले सोचे जस्तै, मलाई यस्तै खालको मनपर्छ भने जस्तो कुरा गर्नुभयो, त्यो उहाँको कुराले नै मेरो मन छोयो अनि मलाई मन पर्यो।
2: उहाँलाई पहिलोपल्ट देख्दा चाहिँ कस्तो लाग्यो त, ढक्क देख्दाखेरि?
4: पहिलाचोटि त एकजना मेरो आफन्तहरूले लिएर आउनु भयो, लिएर आउँदाखेरि उहाँको अनुहार मैले त्यो केही पनि हेर्ने मेसो पनि भएन मलाई त, थाहा नि भएन कि अब हेरिराख्नु नि मिलेन होइन, अनि खाजा बनाउने भन्छु अनि खाजा बनाएँ मेरो मुहाले, अनि हेर्दाखेरि नै अनि त्यो के हो त मन भन्नेको कुरा है त्यसै जाँदो रहेछ भनौँ न, केही बोली पनि मैले राम्रोसँग सुने होइन, त्यतिखेर त अब हेर्ने भन्ने पनि थिएन।
5: र त्यसरी साथीले लगेर कुराकानी गर्दा सुरुमा बोल्दाखेरि चाहिँ कतिको डर लाग्यो त, कतिको डराई डराई बोल्नु भयो?
4: डर त अब अलिअलि त लाग्ने भयो होइन, के भन्ने कसो गर्ने, अनि उहाँले चाहिँ कुरा गर्दै जानुभयो आफ्नो होइन, यस्तो रियल जस्तो लागेन क्या, हुन्छ नि म घाँस काट्छु अब अहिले हामी यस्तो दुःख गरेछु भन्ने कुरामा चाहिँ कता कता मन त छु होइन, तर उहाँको त्यो रियल होइन कि न मलाई ऊ गरे हो कि होइन, मेरो यस्तो छ उस्तो छ घमण्ड गर्नेसम्म नगर्ने भनेर गएको, अनि उहाँको त्यो भन्दाखेरि नै मेरो मन चाहिँ गयो कि ए उहाँले यस्तो यस्तो छ मेरो केही छैन होइन, काम गर्नुपर्छ सबै कुरा गर्नुपर्छ भनेर खुलेर भन्नुभयो, अनि मलाई फेरि त्यो गर्दिन सक्दिनँ भन्ने मतलब लागेन के, अनि म पढ्छु मात्रै भने उहाँले।
5: कतिमा पढ्नुहुन्थ्यो त्यति बेला?
4: म आइए
5: यो त म्यामको साइडबाट कुरा भयो, सरको मनमा चाहिँ के फुटिराखेको थियो त?
3: उनले अहिले भने जस्तै उनी के पनि बोलिन म पढ्दैछु भनिन्, म आफू जस्तो लाग्यो उहाँ चाहिँ, किनभने उनमा पनि कुनै खालको त्यस्तो दम्ब घमण्ड केही पनि लेस पनि थिएन क्या हेर्दाखेरि, अनि यो मानिस चाहिँ मेरो जीवनमा आयो भने हाम्रो पक्कै पनि जीवनमा अगाडि बढ्न सहज हुन्छ होला जस्तो लाग्यो मलाई।
5: बोलचाल भएको कति समय पछि चाहिँ वैवाहिक जीवनमा बाँधिनु भयो त?
3: एकदमै थोरै, त्यसपछि अब हाम्रो त जागिर कहरको जागिर थियो एयर ट्राफिक कन्ट्रोलरको, म जोसम गइहालेँ लु अब त बिहे गर्नै पर्छ समय जान्छ असारमा एकदम राम्रो लगन छ भनेर मेरो काकाले एकदमै प्रेसर गरिबक्स्यो, मलाई याद छ त्यो बेला लेख साइडमा हेरेको केटीलाई हुन्छ भनिदिनु भनेर लेखेर पठाएको थिएँ होइन, त्यही अनुसार हाम्रो बिहे तय भयो। एकदम रमाइलो के छ भनेदेखि बिहे हुनुको 5 दिन अगाडिसम्म पनि जोमसोममा जहाज आउँदैन, जहाज आउँदैन वेदर खराब भएको छ असारको महिना होइन हजुर, जहाज नआएपछि हिँडेर जाने भनेको अहिले जस्तो छैन, 5 डेज वक हो हजुरको, अनि हाम्रो संस्कारमा त्यस्तो बेलामा यसरी हिँड्नु हुँदैन रिस्क लिनु हुँदैन भन्ने पनि छ, अब जहाज आउँदैन आफै जहाजमा जागिर कहाँ छ। 5 दिन अगाडि मात्रै फर्चुनेटली एकजना चाहिँ नि मेरो साथी एकदमै पछि उहाँ मेरो अभिन्न मित्र हुनुभयो, तेरो बिहा मैले गरा बुझिस् भन्नुहुन्थ्यो, महेशमान डङ्गल भन्ने क्याप्टेन चाहिँ आउनुभयो, रोयल नेपालको मात्रै फ्लाइट चल्थ्यो, अनि उहाँले आएर मलाई ल्याइदिनु भयो 5 दिनभित्र सबै थोकको व्यवस्थापन गरेर हाम्रो बिहे भयो।
5: तपाईँहरूको त एकदमै फिल्मी पारामा बिहे भएको रहेछ नि त, हुन्छ भनिदिनु होला भनेर कागजमा लेखेर पठाउने, 5 दिन अगाडिसम्म फ्लाइट नभेट्ने, त्यतिखेर क्याप्टेन नआउनु भएको भए त
3: त्यो स्वस्थानीको कथा सम्झिरहेको थिएँ क्या, अब टाइम भइसक्यो होइन, अनि त्यो पार्वतीले त्यो हात चाहिँ विष्णुले चाहिँ महादेवलाई दिनुभएको छ नि होइन, त्यो के हुँदैन इट इज फाइनलाइज अन 13th होइन 10/13, तर एकदमै रमाइलो भगवान्ले जुराएको होला, फर्चुनेटली फ्लाइट अपरेट भयो बिहे भयो।
5: अनि पछि म्यामलाई भन्नुभयो यस्तो यस्तो भएको थियो नि भनेर, सुनाउनु भयो कि सुनाउनु भएन त?
3: मैले सुनाएँ, मैले किन नसुनाएँ, अहिले पनि सुनाइरहन्छु।
5: त आफ्नो माइती छोडेर पराईको घरलाई चाहिँ आफ्नो घर भनेर अपनाएर भित्र छिर्दाखेरि तपाईँलाई कस्तो लाग्यो?
4: अन्माएर जब मेरो दाईको म पिटुमा बसेँ नि, अन्माउने बेलामा त मान्छेको अलरेडी आँसु आउँछ नि, अहिले मलाई कतै पनि बाजा बज्यो भने आफै आँसु आउँछ कि, त्यो बेलामा के भयो थाहै छैन कि, आँसु त झर्दै झर्दै मनमा फेरि त्यस्तो डर त्रास पनि केही पनि छैन, आँसु निकाल्छु भन्छु पछाडि फर्केर हेर्छु त मुहाहरू जम्मै रोएका छन्, दिदी बहिनी सबै रोएका छन्, अब म आफैलाई अप्ठ्यारो भइसक्यो आँसु नै आउँदैन, अहिले म आफै दङ्ग पर्छु कि, पानी पऱ्यो म ट्याक्सीमा बसेको पनि थाहा छ है कारमा, अनि बसेर अलिकति गएपछि मैले के भने उहाँहरूलाई भने मेरो साथी यता बस्छ यताबाट जाउँ यताबाट लाने भनेको थियो बाटो होइन माथिबाट, म यताबाट जाउँ भन्न आएछ क्या मलाई, भित्र पस्दा पनि मन खिन्न छैन, भोलिपल्ट पर्सिपल्ट बल्ल अलिअलि कता कता बल्ल हुन्छ नि मान्छेलाई बल्ल पिर लाग्न थाल्यो क्या अलिअलि बल्ल।
5: र वैवाहिक जीवनका सुरुवाती दिनहरू कस्ता थिए त?
4: यस्तो हुँदो रहेछ अब हामी घरमा मेरो बानी फेरि कस्तो छ, बिहानमा बढी सुत्ने राति बरु जति नि बस्ने बिहानमा उठ्ने कसरी भनेर एकदम चिन्ता भयो, अनि उहाँलाई मैले भने म बिहान चाँडै उठाइदिन्छु है मलाई थाहा छैन नि भने, त्यो मुहाहरूको संस्कार सिकेको नि त बिहे गरेपछि यसो गर्नुपर्छ भन्ने मात्रै छ दिमाग, अनि उठ्छु अहिले उठ्ने बेला भएको छैन भन्छ फेरि झसङ झसङ भइराख्दो रहेछ क्या, अनि त्यो चाहिँ हुन्छ, अनि बिहान उठेर अब दैलो पोत्नु पर्यो पोत्या छैन पोत्दै जान्छु, अनि त्यो साडी लगाएको हुन्छ नि त्यो त्यसले फेरि पुस्दै आउँदो रहेछ क्या त्यो जम्मै, अब म त यसरी पुस्दै पुस्दै गर्दा आउँदैन नि त राम्रोसँग, अनि गर्दै गएर छिट छिट अनि देख्नुहुन्छ भनेर फेरि गएर कपडा फेरेर त्यो पानी लिन जाँदाखेरि लैजाउँला भनेर अनि फेरेर राखिहाल्ने।
5: सरलाई सोध्न चाहिँ कसैको छोरीलाई आफ्नो श्रीमती बनाएर लिएर आएको छ होइन, बाउले दुःख पो पाउँलिन् कि मैले उसलाई सुख पो दिन सकौँला कि नसकौँला, त्यस्तो आउँथ्यो कि आउँदैन त्यो सोच?
3: कहिल्यै लागेन, एउटा छोरी चाहिँ जसरी पनि पाल्छु भन्ने मनमा, उनलाई चाहिँ नि मन नदुखोस्, म भन्दा सम्पन्न परिवार कि अलिकति डेभलप्ड एरिया कि मान्छे थिइन् यिनको मन दुखाउनु हुँदैन भन्ने खालको। तर अब त्यो धेरै परिवेश मैले उनलाई सोध्नै पाइनँ, त्यही बेलादेखि नै मेरो मुहा एकदम बिराम भइसिन्थ्यो, अहिले 87 वर्ष भइसक्यो मुहा भइसिन्छ, त्यो बेला नै मेरो मुहा हे भगवान् ईश्वरले केही नगरिदियोस् भन्ने मात्रै, आमा भन्दा प्यारो केही छैन। अनि मेरो एउटै उहाँसँग बिन्ती के हुन्थ्यो भने, हेर राजा, अरू जेसुकै गर, जबसम्म मेरी आमा जीवित छिन् उनको सेवा गरिदेऊ, मेरो बिन्ती यति हो। अब मेरो त जागिर त जोम्छौँ होइन, अनि सुरुमा त लिएर गएँ मुक्तिनाथ, गएर आएँ, फेरि मलाई दार्चुला खटाइयो, दार्चुला पुगेँ, अनि ऊ चिठी लेखेर पठाउनु त उनीहरू के थियो र मिन सजको होइन, दुःखका पोकाहरू लेख्दै पठाउँदै गर्ने भयो। दार्चुलाबाट बलेवा आएँ बागलुङ एयरपोर्टमा, त्यहाँ 3.5 वर्ष बसेँ, त्यसपछि भलै अरू पनि मानिसहरू घरमा बसिन्थ्यो, तर मलाई चाहिँ मेरो जिम्मेवारी के हो भने, म नहुँदाखेरि चाहिँ मेरी श्रीमतीले मेरो आमा बुवाको सेवा गर्नुपर्छ भन्ने थियो, तर तिम्रो पढाइ चाहिँ कन्टिन्यू गर्नुपर्छ है भन्ने सोच पनि छ अर्कोतिर।
5: र अहिले 36 वर्ष भइसक्यो होइन हजुरहरूले सँगसँगै यात्रा गर्नु, 36 लाग्यो होइन, र यो 37 वर्षको यात्रामा भर्खर 10-15 वर्ष मात्रै भयो तपाईँहरू सँगै बस्न पाउनु भएको।
3: पोखरामा बस्यौँ,
4: पोखरामा पनि बस्यौँ, घरमा त त्यति म बसिनँ, बाहिर
3: गाउँमा बस्ने समय कम भयो भन्न खोजेको
5: हजुर। र अहिले फर्केर हेर्दाखेरि चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ त, हामीले त्यस्तो दुःख पनि गऱ्यौँ है र आज हामी स्थानमा छौँ भने जस्तो त लाग्छ नि त फर्केर हेर्दाखेरि त होइन, हो त्यो कुन चाहिँ दुःख कुन चाहिँ सङ्घर्ष चाहिँ हामीमा साट्न चाहनुहुन्छ सुनाउन चाहनुहुन्छ?
3: दुःख र सुखका कुरा के हुन् भने, सँगै बस्न पाउनु अहोभाग्य हुन्थ्यो, सँगै बस्न नपाउँदा पनि हामीमा हुनुपर्ने जुन आदर भाव प्रेम भाव थियो त्यो कतै कम भएन। दुःखका कुरा के हुन् भने, जुम्ला बस्या छ, उनले एकचोटि चाहिँ डायलग दिएकी छिन्, प्रसव वेदनामा पनि नआउने तिमी भनेपछि, म काठमाडौँमा चाहिँ नि एमपिएको जहाज दिन बसेको मान्छे, त्यो जहाज क्विट गरेर म तुरुन्तै हवाई जहाज चढेर पोखरा गएको छु,
5: पहिलो सन्तानको होइन
3: जन्म लाग्यो, किनभने त्यो त सबैभन्दा ठुलो वेदनाको समय रहेछ, ओहो यो बेला नि, फेरि सानो बाबु जन्मियो म जुम्लै छु होइन, त्यो बेला पनि म हुन पाइनँ। सो उनको टाइम ज्ञान उनको चाहिँ नि गुनासो के हुन्छ भने, हत्तेरी हजुर त मेरो प्रसव वेदना देख्नै पाएछन् हजुरले होइन, त्यति बेला हजुरसँगै हुनु पर्थ्यो, भाउजू पो भइसक्यो मेरो त, अब त्यो भगवान्ले लेखेकै त्यही थियो होइन, फेरि पनि बाबुहरू असल छन् राम्रा छन्। दुःखका कुराहरू त्यति साह्रो आएनन् जस्तो लाग्छ, किनभने जस्तो सुकै दुःख पनि सहन सक्ने थियौँ, उतार चढाव लाइफमा आउँछन्, दुःखका कुराहरू सुखका कुराहरू त भइरहे होलान्, तर मैले त्यो व्यक्त गर्ने एउटै माध्यम साहित्यलाई भेटेँ। आज चाहिँ नि सामान्यतया हेर्दाखेरि मानिसहरूका लेभल जुन देखिन्छन् ती लेभलसम्म आफ्नै बाहुबलले मेहनतले छलछाम नगरिकन पुग्दाखेरि चाहिँ नि सन्तुष्टि हुन्छ, दुःख छैन जीवनसित।
5: हजुर, र जीवनमा जति पनि दुःख आए पनि त्यो दुःखलाई दुःख नमानिकन आजको दिनसम्म आइपुग्नु भएको छ। तपाईँहरूसँग कुराकानी गर्न अझै बाँकी नै छ, तर यति बेला पनि पालो भएको छ साङ्गीतिक विश्रामको। अब हामी गीत सुन्छौँ, तपाईँहरूकै रोजाइमा गीत सुन्छौँ र हाम्रो आदरणीय श्रोताहरूलाई पनि सुनाउँछौँ। कुन चाहिँ गीत सुनाउन चाहनुहुन्छ?
3: फतिमान दाईको सुनौ न मर्नु परु।

गीतपछि फेरि स्वागत छ। तपाईँ सुनिरहनु भएको छ कार्यक्रम जीवन यात्रा मात्र रेडियो नेपालमा। यदि भर्खरै रेडियो खोल्नु भएको हो भने हाम्रो एफएम ब्यान्ड 98.1 र 103 MHz हामीसँग जोडिन सक्नुहुन्छ। भनिन्छ, जीवनका सक्रिय वर्षहरू कर्तव्य पुरा गर्दै बित्छन्, अवकाश पछिका वर्षहरू ती कर्तव्यका मिठा फलहरू चाख्नका लागि हुन्। देवेन्द्रज्यू र चन्द्रकुमारीजी, अहिले तपाईँहरू दुवैजना आफ्नो

0: यसमा निकै मेहनत गरेर रिटायर पछाडि एभिएसन म्यानेजमेन्ट कोर्स फर ब्याचलर एन्ड मास्टर्स लेभल भनेर त्यसपछि पोखरामा गएर स्कुलमा पढाएर बसेँ। चारवटा हाई स्कुलमा एभिएसन अवेरनेस कोर्स भनेर युनिकर्न नेपाल भन्ने एउटा संस्था छ त्यहाँ, युनाइटेड कम्युनिटी नेपाल, त्योसँग मिलेर पढाएर बसेँ। मलाई समय खोइ फुर्सद भए जस्तै लाग्छ।
1: र यसै गरी हाम्रो म्यामको रिटायरमेन्ट लाइफ चाहिँ कसरी बित्यो त?
2: मेरो घरमै खाना बनाउने, यताउता काम, घरकै काममा, अनि यताउता पढ्दा जाने, नातिनीको ड्युटी।
1: कति महिनाकी छिन् नातिनी?
2: दुई वर्ष।
1: ए, दुई वर्ष
2: दुई महिना भइसक्यो।
1: भनेपछि बोल्न थालिन्?
2: राम्रो मिठो बोल्छिन्, प्रष्ट बोल्छिन्।
1: नातिनी घरमा नहुँदा कस्तो लाग्छ?
2: सुन्न लाग्छ मलाई त, एकचोटि माइत जाने बित्तिकै कतिखेर आउने होला, कतिखेर खेलाउने होला भनेर एकदम
1: नातिनीको प्रतीक्षा गरेर
2: गरिबस्छु। अफिसबाट नि कतिखेर फर्किने होला भनेर, अहिले चाहिँ अफिसमै लिएर जान्छन्।
1: र अब छोरी नभएको घरमा तपाईँहरूले नातिनी पाउनु भयो,
2: साह्रै
1: पहिलोपल्ट नातिनीको मुख हेर्दा, नातिनीलाई बोक्दाखेरि चाहिँ कस्तो अनुभव भयो?
2: साह्रै खुसी। आज छोरी नहुँदा मलाई छोरीको दिनुभयो, भगवान् प्रति एकदम आस्था राखेको छु एकदम।
0: अब खुसीले सीमै छैन नातिनी भयो भन्दा। भरे नानु त सिवेर 1.7 केजी, टु स्मल के, सात महिनामा जन्मेको र हुर्काउँदै जाँदा आज चाहिँ नि ती साँच्चीकै गुडिया जाती छिन्।
1: हिजो जागिरको बेला दुईजना आफ्नो कार्यक्षेत्रमा व्यस्त हुनुहुन्थ्यो, होइन, सायद एक अर्काको लागि पर्याप्त समय पनि निकाल्न सक्नु भएन, दिन सक्नु भएन, चाहेर पनि दिन सक्नु भएन, तर अहिले 24 घन्टा सँगै हुनुहुन्छ, होइन, कस्तो अनुभव लाग्छ अहिले 24 घन्टा सँगै बस्न पाउँदाखेरि? चाहिँ
0: 24 घन्टा सँगै छौँ, अहिले पनि त्यति धेरै सँगै छैनौँ भन्दा हुन्छ। म एनी टाइम म पोखरा गइहाल्छु
1: भने पछाडि हाम्रो म्यामसँग बिताएका क्वालिटी टाइम छन् त सम्झना लायकका।
0: द बेस्ट टाइम वाज पोखरा, तर त्यही समयमा द्वन्द्वकाल थियो, आफू हाकिम भए पनि टावरमा जान पर्थ्यो त्यो बेला। त्यसो भए पनि दुवै बाबुहरूलाई अत्यन्त नजिकबाट हेर्ने अवसर मिल्यो, दुवैजनाले मिलेर स्याहार्यौँ, हुन सक्नेसम्म राम्रो खालको शिक्षा, पारिवारिक वातावरण दिन प्रयत्न गर्यौँ। अब यहाँ त अहिले त सँगै छौँ भगवान् कृपाले, अब रिटायरमेन्ट पछि
1: एकदमै थोरै मात्र तपाईँहरूले एकअर्कालाई समय दिन पाउनु भएको छ, सँगै बस्नु भएको छ, त्यति थोरै समय दिँदाखेरि पनि तपाईँहरूको सम्बन्ध एकदम मजबुत छ, होइन, एकले अर्कालाई बुझ्नुहुन्छ, माया गर्नुहुन्छ, के रहेछ यो सम्बन्ध भनेको, खास के रहेछ त?
0: सम्बन्ध भनेको ट्रस्ट हो। अब यो ट्रस्टमा के छ भने, मैले अघि नै निवेदन गरेँ, मभन्दा उनी धेरै शालिन्छन्, म जो मान्छेसँग पनि बोलिदिन्छु उनलाई पिर हुन्छ, यो जोसँग नि बोल्छ भन्ने पिर पनि हुन्छ, यता कता साहित्य सङ्गीतमा लागेको मान्छेसँग भेटघाट पनि हुन्छन्, होइन, कतिपटक सोध्छन् उनले यो फोटो कसको हो नि भन्छन्, त्यस्तो छैन, मैले उहाँलाई चाहिँ एकदम हृदयले सम्मान गरेको छु,
2: कोमलो मनको होइसिन्छ, सानो कुरामा पनि उहाँलाई एकदम उच्च, उहाँको एउटा बानी चाहिँ के छ भने झडङ्ग रिसाउने, त्यो बानीमा रिसाउँदा म पनि रिसाएँ भने त राम्रो हुँदैन, म चाहिँ हँसाउने, त्यो रिसलाई चाहिँ कन्ट्रोल गराइदिने क्या तुरुन्तै, किन रिसाएको, सानो सानो कुरामा नि रिसाएर काम हुन्छ, अब कोल कोल कोल भनिदिने, अनि यस्तो के आफ्नो हँसाउने पाराले, म 2 घन्टा कन्टिन्यू नबोलेको रेकर्डै छैन।
1: अब एक त तपाईँ शिक्षिका पनि हुनुभयो,
2: होइन,
1: तपाईँमा त्यो काउन्सिलिङ क्यापेसिटी पनि छ, त्यसले पनि तपाईँले सरको रिसलाई चाहिँ शान्त पार्नुहुन्छ।
2: हजुर, मेरो चाहिँ बानी नै त्यही भएर होला,
0: मैले
2: भने नि एकछिन हो कि, म एकछिन नबोलिदिँदा त राम्रो भइहाल्यो नि।
1: म्यामले अध्यापन गराउनु भयो त्यत्रो 15 वर्ष, होइन, तपाईँले अध्यापन गराउँदाखेरिको त्यो समय र अहिलेका केटाकेटीले जुन पढ्छन् नि, के फरक पनि पाउनुहुन्छ त्यो समयको पढाइ र अहिलेको पढाइमा?
2: धेरै फरक छ, अब बुझाउने सुनाउने आफ्नो आफ्नो तरिका हुन्छ, अनि कस्तो भने बच्चाहरूको साइकोलोजी बुझ्ने प्रयत्न बढी गर्थे,
1: प्रविधि मैत्री छन् अहिले, होइन, टिचर भन्दा स्टुडेन्ट नै पनि अगाडि तयारी गरेर जाने,
2: त्यस्तो छ, त्यो भएर अलि गाह्रो छ होला अहिले मेरो विचारमा।
1: हजुर, र सरलाई सोध्न चाहे, सरले त्यत्रो 34 वर्ष सेवा पुर्याउनु भयो, होइन, कस्ता थिए ती दिनहरू? हुन त अघि नै भनिसक्नुभयो जागिर जीवनलाई मैले एकदमै उच्च सम्मानका साथ बिताएँ भनेर, तर पनि फर्केर हेर्दा,
0: नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा म काम गर्थेँ त्यहाँको चिफ भएर, त्यसलाई चाहिँ नेपालको नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको फुल फ्लेजेड सर्टिफिकेट हामीले पाइसकेका थिएनौँ, त्यसका पार्सियल मेम्बरसिप थियो, त्यसको लागि एउटा कोर्स डिजाइन गर्नु पर्थ्यो, एकदम ठुलो मेहनत गरेर त्यसलाई चाहिँ त्यो सर्टिफिकेट पाइयो, देशले एउटा इज्जत पायो, एकदम खुसीको कुरा भयो हो, त्यसमा पनि निकै मेहनत गरियो र एयरपोर्ट गएको, इट वाज भेरी सर्ट टाइम, हजुरको म सेकेन्ड म्यान भएर त म 5-6 वर्ष बसेको थिएँ, तर फर्स्ट म्यान भएर कोरोना कालमा बसियो, कोरोना काल जति बेला आफ्नै ज्यान जोगाउन गाह्रो थियो, डेली जानु पर्थ्यो, अपार्टमेन्टमा कोरोना ल्याउँछ यसको गाडीले भनेर गाडी छिर्न दिँदैन थियो, फेरि पनि मैले अनेस्ट भएर काम गरेँ, सबै साथीभाइहरूसँग सहयोग लिएर सबैले सहयोग गर्नुभयो, काम गरेँ, त्यस्तो बेलामा गरिएका कामहरू डेभलपमेन्ट वर्क्सहरू, त्यसको पनि रिकग्निसन गर्न

0: किन कन्जुस्याइ हुँदो भन्ने लाग्छ। भलै मैले त्यो मेरो ड्युटी गरेको थिएँ, उहाँहरूप्रति किन गुनासो गर्नु र ठिकै छ, उहाँहरूले जे सोध्नुभयो त्यही गर्नुभयो।
1: हजुर, 34 वर्ष देशको आकाश सम्हाल्ने र 15 वर्ष देशको भविष्य कुर्ने यहाँहरूको सयात्रा साँच्चै एकदमै लोभ लाग्दो र उदाहरण छ। कुराकानीलाई केही बेर फेरि विश्राम दिउँ र यति बेला फेरि पनि पालो भएको छ साङ्गीतिक विश्रामको नै। अघि हामीले सरको रोजाइमा गीत सुन्यौँ, अब म्यामको रोजाइमा गीत सुन्छौँ। कुन चाहिँ गीत सुन्न र सुनाउन चाहनुहुन्छ?
2: नारायण गोपालको जुनसुकै भएको
1: हजुर, उहाँहरूकै रोजाइमा नारायण गोपालको सुरमा अब हामी यो गीत सुन्छौँ।

0: ब्रेकपछि पुनः स्वागत छ रेडियो नेपालको विशेष कार्यक्रम जीवन यात्रामा। गम्भीर संवादहरू भइरहेका छन्, अब लागौं थोरै मुस्कान र छिटो जवाफहरूको संसारतर्फ। यो हाम्रो ऱ्यापिड फायर राउन्ड हो। म प्रश्न सोध्छु, तपाईँहरूले धेरै नसोची तुरुन्तै एक शब्द र एक वाक्यमा जवाफ दिनु होला। सुरु गरौँ
1: प्लिज।
0: सम्बोधित बास्कोटा कि डाक्टर कृष्ण हरि बराल?
1: कृष्ण हरि बराल।
0: गीत लेख्न सजिलो कि गीतलाई कालजयी बनाउनु?
1: गीतलाई कालजयी बनाउनु।
0: प्रेम गीत कि देशभक्ति गीत?
1: देशभक्ति।
0: लोक कि आधुनिक?
1: आधुनिक।
0: शास्त्रीय कि सुगम संगीत?
1: सुगम संगीत।
0: तपाईँले लेख्नु भएको कुन गीतले तपाईँलाई सबैभन्दा बढी चिनायो?
1: मलाई त्यस्तो पुरै चिनाएको छैन, तर मलाई मन परेको चाहिँ नि स्वरूप राजा आचार्यले गाएको यो जुनीमा यस्तै भयो।
0: तपाईँले लेख्नु भएको गीत सबैभन्दा पहिला कसलाई सुनाउनुहुन्छ?
1: पहिलो सुनाउने भनेको त श्रीमती।
0: गीत हिट हुन शब्द बलियो हुनुपर्छ कि गायकको स्वर?
1: दुवै हो, तर चाहिँ मैले आम रूपमा हेर्दाखेरि गाएको स्वरलाई देखेँ।
0: नारायण गोपालका गीत कि भक्तराज आचार्यका गीत?
1: बाफ्रे, दुवै देवता।
0: हैन, एउटा त
1: दुवै देवता, त्यही पनि अब नारायण दाईलाई नै सम्मान गरे दुवैलाई गर्दा गर्दै।
0: एउटा ट्राफिक कन्ट्रोलको कमान्ड मान्न सजिलो कि चन्द्रा कुमारी जीको आदेश?
1: ट्राफिक कन्ट्रोलको।
0: पोखराको अन्तर्राष्ट्रिय विमानस्थल बढी सुन्दर कि काठमाडौँको त्रिभुवन विमानस्थल?
1: अहिले हेर्दा यो अन्डर कन्स्ट्रक्सन भएकोले पोखरै देखिन्छ, काठमाडौँ डेभलप भइरहेछ क्या।
0: कक्षा कोठाका बदमास विद्यार्थी फकाउन सजिलो कि कहिले काहीँ रिसाउने देवेन्द्रज्यूलाई फकाउन?
2: कक्षा कोठाको।
0: देवेन्द्रज्यूले तपाईँको लागि लेख्नु भएको पहिलो गीत कुन हो?
2: 46 साल असार 13 गते बिहे भएको बारेमा लेखेको।
0: अलिकति सम्झना छ?
2: गीत होइन, त्यो
0: कविता सम्झना छ?
2: छैन।
0: 15 वर्ष चक र डस्टर समातेका औँलाहरूले अहिले नाति नातिनाको हात समात्दा कस्तो लाग्छ?
2: एकदम खुसी लाग्छ।
0: गृह कार्य नगर्ने विद्यार्थीलाई सजाय दिँदा बढी डर लाग्थ्यो कि देवेन्द्रज्यूको ड्युटीबाट ढिलो घर आउँदा?
2: कति अप्ठ्यारो।
0: कुनै न कुनै बेला त काहीँ न काहीँबाट त ढिला आउनु भएको हुन्छ नि त,
2: होइन? विद्यार्थी के भन्दैन।
0: एउटा असल शिक्षकमा हुनुपर्ने पहिलो योग्यता ज्ञान कि धैर्यता?
2: ज्ञान।
0: स्कुलको हेड सरको कचकच बढी हुन्थ्यो कि घरमा देवेन्द्रज्यूको?
2: के भन्ने, हेड सरकै हुन्छ भन्नु, देवेन्द्रज्यूको त थिएन।
0: रेडियो नेपाल कि सोसल मिडिया?
2: सोसल मिडिया।
0: सरको लागि?
1: मेरो लागि रेडियो नेपाल।
0: पछिल्लो समयको मनपर्ने गायक गायिका को हुनुहुन्छ?
1: मलाई त्यति साह्रो छैन, अब मलाई त एम्बराल मनपर्छ अहिलेलाई चाहिँ, होइन?
0: गायिका चाहिँ
2: अन्जु पन्त।
1: मलाई बानीका प्रधान।
0: सुभाष नेमवाङ कि डोलप्रसाद अर्याल?
1: सुभाष नेमवाङ।
0: बालेन शाह कि रविलाल मिछाने?
1: बालेन।
2: बालेन शाह।
0: पोखराको लेक साइड बढी मनपर्छ कि काठमाडौँको बालुवाटार दरबार मार्ग?
2: लेक साइड।
1: नेचुरली लेक साइड।
0: बिहान उठ्ने बित्तिकै पहिलो चियाको कपसँगै कसको अनुहार हेर्न मनपर्छ?
1: म त खान्न चिया, उहाँलाई सोध्नु।
2: नातिनीको।
0: श्रीमान त भन्नु भएन त,
2: नातिनी आउँछ नि।
0: टेलिभिजनमा समाचार हेर्न बढी रुचि कि पुरानो नेपाली गीत सुन्न?
2: मलाई पुरानो गीत सुन्न।
0: सरको लागि
1: पुरानै गीतै हो।
0: विवाहको सुरुवाती दिनको देवेन्द्र र चन्द्रा कुमारी बढी रोमान्टिक कि अहिलेको परिपक्व हुँदाखेरिको?
2: जवानीकै हो नि।
1: मलाई त अहिलेको।
0: अहिलेको भने चाहिँ पहिला खासै रोमान्टिक लाइफ बितेन,
1: सँगै बस्न त थिएन,
0: पाइएन, होइन? घरको भान्सामा चन्द्र कुमारीजीले बनाएको कुन परिकार देवेन्द्रज्यूलाई सबैभन्दा बढी मनपर्छ?
1: आलुको अचार।
0: आलुको अचार कि मुहारी लाउनुहुन्छ? नाति नातिनीहरूले जिद्दी गर्दा बढी कसले चक्लेट किनिदिन्छ?
1: चक्लेट त अहिलेसम्म किन्न परेकै छैन, अब फकाउन चाहिँ मैले छिटो सक्छु।
0: बुहारीहरू आएपछि घरको जिम्मेवारी घट्यो कि अझ थपियो जस्तो लाग्छ?
1: थपियो। थपियो नि, उनीहरू छोरी नै हो, अब उनीहरूको रिस्पोन्सिबिलिटी त मेन्टेन गर्नै पर्यो नि।
2: हजुर, जागिर खाने भएपछि अनि हामीले उनी गर्नुपर्छ।
0: हजुर, मुवाको हातको आशिष थाप्दा मनमा आउने पहिलो शब्द के हो?
1: मुवा नै सधैँ जीवित भइदिए हुन्थ्यो।
0: सानोतिनो कुरामा मतभेद हुँदा सबैभन्दा पहिला सरी भनेर कुरा गर्न अगाडि को तम्सिन्छ?
1: उनै तम्सिन्छ।
0: तपाईँजी म श्रीमान हुँ भनेर बस्नुहुन्छ भने पछाडि एकदमै लामो समयसम्म नबोलिकन बस्नु भएको छोड छैन?
2: छैन, 2 घन्टा मध्ये त्यसपछि म बोलिहाल्थेँ, फेरि मै बोलाउँथेँ।
0: एक अर्काको जीवनमा तपाईँहरू के हुनुहुन्छ, के लाग्छ तपाईँहरूलाई, साथी हो कि एउटा गाइड हो कि बलियो खम्बा हो कि के हो?
2: बलियो खम्बा।
0: सरको मन नपर्ने बानी?
2: चढङ्ग रिसाउने सानो कुरामा।
0: म्यामको मन नपर्ने बानी?
1: ढिलो बुझ्ने।
0: मन पर्ने बानी पनि त होला नि त, मन पर्ने बानी?
1: मन पर्ने त अघि त्यत्रो भने,
0: एउटा
1: सी इज टु अनेस्ट।
0: म्यामलाई
2: उहाँको सम्झाउने बानी?
0: अब एनिभर्सरी कसले बिर्सिन्छ भनेर सोधौँ भने अघि नै भनिसक्नुभयो डेटै. विस चाहिँ कसले गर्नुहुन्छ सुरुमा?
1: उनीले गर्छिन्, मैले बिर्सन्छु भने म
2: एकचोटि
1: गाली गर्छिन् उनले.
2: मलाई चाहिँ मतलबै नगरिकन एनिभर्सरी छ होइन,
1: थाहा छैन,
2: अफिस गइसियो आइसियो केही गर्छिन्छ कि भने म लुलाई जस्ती भएर पनि बसेँ
0: है,
2: अनि त्यस्तो पनि गराएँ क्या उहाँलाई. त्यति गर्दा बल्ल झल्यास बसिन्छ कि.
1: ड्युटीले यसरी डुबायो नि हजुरको, होइन त्यो एयरपोर्टको जागिर भनेको कहरको जागिर हो, जिएम हुँदाको कुरा हो त्यो.
2: 28 वर्ष भयो होला त्यतिखेर, म सम्झिन्छु क्या त्यो बेला, त्यति हो
1: असाध्यै कहरका जागिर.
2: नत्र भने पहिला त मिलेसम्म त्यो मलाई पनि कहिले काहीँ फेरि बिर्सनी हुन्छ नि त. आउँदै 13 गते अनि 11 गते 12 गते नै आइसिन्थ्यो क्या टाढाबाट. ए किन आइसियो अहिले भने, ए एनिभर्सरी बोलाउनु, मैले खुसी हुन्थेँ क्या. हो बुढो त
1: बढी
0: रोमान्टिक को हुनुहुन्छ?
1: रोमान्टिक त मनै छ नि उनी, अब
0: म्याम पनि हुनुहुन्छ जस्तो लाग्यो. अब अघि बेहुली जस्तो बनेर बसे यता त्यता.
1: तर एउटा एउटा सत्य कुरा के हो भने त्यो परिवेशलाई रोमान्टिक बनाउन उनी असाध्यै खपिस.
2: अहिले चाहिँ त्यस्तो छैन फेरि.
0: यो 37 वर्ष लामो सफल सहयात्राको मुख्य मन्त्र चाहिँ के हो त?
2: विश्वास, भरोसा, के भन्नु,
1: एक अर्कालाई सम्झने, बुझ्ने,
2: विश्वास, भरोसा, त्याग,
1: शङ्काबाट टाढा रहनु सक्नु पर्यो.
0: जीवन साथीलाई परिभाषित कसरी गर्नुहुन्छ?
2: एकअर्कामा सुख दुःख साट्ने, एकअर्काको सहयोग, सद्भावना, भावनाहरू बुझ्ने र त्यसरी बुझेर अगाडि जाने, एउटा खम्बा, दुई आत्माको मिलन भएर अगाडि बढ्नु, दुःख सुखमा साथ दिनु, एक अर्कामा कहिल्यै नछुट्ने.
0: एक शब्दमा भन्नुपर्दा, अब यत्रो बयान गर्नुभयो, अब लास्टमा एक शब्दमा भन्नुहोस्.
2: एक शब्दमा त्यही हो, विश्वास, भरोसा.
0: सरको लागि
1: असल मान्छे.
0: जीवन भनेको के रहेछ?
2: जीवन भनेको एउटा दुःख सुखको चक्र हो.
0: सरको लागि
1: सङ्घर्षको मैदान.
0: हजुर, ऱ्यापिड फायर राउन्ड पनि सकिसकेको छ र हामी यति बेला हाम्रो आदरणीय र उदारणीय जोडीसँग कुराकानी गरिरहेका छौँ. आज हामीसँग हुनुहुन्छ वरिष्ठ गीतकार देवेन्द्र केसीज्यू र उहाँको जीवन सङ्गिनी चन्द्रा कुमारी भट्टराई केसीज्यू. हामी उहाँहरूसँग रमाइलो कुराकानी गरिरहेका छौँ. कुराकानी अब अलिकति बाँकी नै छ, फेरि पनि पालो भएको छ साङ्गीतिक विश्रामको नै. अब चाहिँ आफ्नै गीत सुनाउनु पर्दा कुन चाहिँ गीत सुनाउन चाहनुहुन्छ?
1: एउटा यो मलाई खै किन बेला बेलामा छुन्छ क्या भन्नु थियो, उता रुकुम घटना भएको थियो नि जातपातको सम्बन्धमा, र सबै मनपर्छन् आफ्ना सिर्जना. फेरि पनि शिशिर योगीले के भन्नुभयो भने त्यो गीतलाई चाहिँ नि गाइसकेपछि मैले गाएका हजारौँ गीतमध्ये 10 वटा गीत अलिकति राम्रो छान्नु पर्यो भने यो गीतलाई छान्छु भन्नुभयो. त्यसलाई थोरै गुनगुनाउँ. त्यो चाहिँ एकजना सो कल हामी सेड्युल कास्ट भन्छौँ नि, ओपल्लो जातको ठकुरीको छोरीलाई चाहिँ नि उनीहरू त्यो ग्याङ भएर धावा बोल्न गएको थियो नि रुकुममा, त्यसको शिशिर योगीले गाउनु भएको. मैले गाउन त के सक्थेँ. फेरि पनि मान्छे मान्छे बिचको भेद मेट्न अझै बाँकी नै छ, कहिले फिर्छ राम राज्य भेट्न अझै बाँकी नै छ, भेट्न अझै

बच्न चाहनेलाई घेरा हाल्छ छेक छ समाज चेतन अझै बाँकी नै छ कहिले फिर्छ राम राज्य भेट्न अझै बाँकी नै छ भेट्न

मान्छे रगत सबको रातै हुन्छ, लेख्न अझै बाँकी नै छ, कहिले फिर्छ राम राज्य भेट्न अझै बाँकी नै छ, भेट्न अझ

0: भन्दा ठुलो अर्को कुनै पुस्तक हुँदैन। कार्यक्रम जीवन यात्राको यो अन्तिम मोडमा जहाँ हामी रेडियो नेपालको अनलाइन र एफएम ब्यान्डहरू 98, 100 र 103 MHz सँगै छौँ। कुराकानी यति मिठो भयो कि समय गएको पत्तै भएन। कार्यक्रमको बिट मार्नु अघि अन्तिम तर निकै महत्वपूर्ण प्रश्न सोध्न चाहन्छु। आज भोलिको नयाँ पुस्ताले प्रेम सम्बन्धलाई विश्वासिलो बनाएर विवाहमा बदल्न र पारिवारिक जीवनलाई लामो समयसम्म टिकाइ राख्न कुन कुरामा ध्यान दिनुपर्छ होला?
1: यस्तो यो अहिले के भइरहेछ भने चटमग्नी पट बिहा, क्या लभ गर्यो, बिहा गर्यो, फेरि छिनमै छुट्यो, त्यो बिहे भएन। त्यो बिहे भनेको दिगो हुनु पर्यो, एउटाले अर्कालाई बुझ्ने हुनु पर्यो। क्या बिहे भनेको कुनै त्यस्तो त्यो चटक्क चुडिने सम्बन्ध होइन। त्यसो हो भने सुरुमै सम्बन्ध नगाँस्नु नि, होइन? सम्बन्ध गर्ने, प्रेम गर्ने अनि छिनमा छोड्ने त्यो चाहिँ सही हुँदैन। एकअर्कालाई बुझेर गर्नु पर्यो र त्यो सधैँको लागि दिगो हुनु पर्यो, मृत्यु पर्यन्त पनि दुनियाँले सम्झोस् न जोडी भनेर।
0: र म्यामको तर्फबाट
2: यो एक आपसमा विश्वास, भरोसा, त्याग हुनु पर्यो, दुःख सुखमा साथ दिनु पर्यो, सधैँ अहम्ता र घमण्ड गर्नु भयो।
0: हजुर, र अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुहुने हाम्रो आदरणीय श्रोताहरूलाई चाहिँ के सल्लाह सुझाव दिन चाहनुहुन्छ?
1: रेडियो नेपाल नेपालको एउटा त्यस्तो संस्था हो, मेरा लागि यसैसँग जन्मे जस्तो लाग्छ, यसैसँग खेले जस्तो लाग्छ। हिजोका ती एकदम मूर्धन्य गायकहरू अथवा कार्यक्रम सञ्चालकहरू उहाँहरूलाई चाहिँ नि अहिले त्यो जुन पुस्ताले अहिले मलाई रमा म्याडमले यहाँ सोधिराखेको छ, यो पुस्ताहरूलाई सम्मान गर्दै, यो त राष्ट्रको निधि हो नि। हिजो चाहिँ नि राज्यले आवश्यक ठानेर खडा, अहिले बग्रेलती चाहिँ नि विभिन्न खालका एफएम रेडियोहरू थुप्रै निस्के, सुविधायुक्त पनि होलान् किनभने पैसाको सबैसँग खेलो खेलो छ। तर यो संस्थालाई जोगाइराख्नुपर्छ मेरो सोचमा, र यो राष्ट्रको सम्पत्ति हो, यसलाई अझै मजबुत कसरी बनाउने यो चाहिँ हिस्ट्री हो, होइन? हिस्ट्री कहिले मर्दैन, हिस्ट्रीलाई जोगाउनु हाम्रो कर्तव्य हो, जोगाउनु पर्छ। म सबै सबैसँग दुई हात जोडेर विन्ती गर्छु, यो संस्था जीवित रहनुपर्छ र यसको माथि माथि जानुपर्छ, यो मेरो सबैसँग एकदम विनम्र आग्रह।
0: हजुर, एउटा बलियो समझदारी भयो भने कार्यक्षेत्र जति सुकै व्यस्त र चुनौतीपूर्ण भए पनि जीवन र देशका लागि कति सुन्दर काम गर्न सकिन्छ भन्ने कुरा आज यहाँहरूबाट बुझियो। व्यस्त समयका बावजुद स्टुडियोमा आएर आफ्ना अनुभवहरू, सुन्दर भावनाहरू बाँडिदिनु भएकोमा आदरणीय देवेन्द्र केसी र आदरणीय चन्द्रकुमारी भट्टराईज्यू दुवैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: हामीलाई त रेडियो नेपालमा आउनु पाउनु अहौभाग्य भयो,
2: एकदम
1: रमा म्याडमले बोलाइदिई बक्स्यु। रेडियो नेपालमा आएर हाम्रा तिता मिठा दुःखका कथाहरू सुनाउने अवसर जुन रेडियो नेपालले दियो, त्यसको लागि रेडियो नेपालको प्राविधिक साथी लगायत रमा म्याडम लगायत मैले त बिनु म्याडमलाई सम्झाउनु पर्छ, सबै सबैलाई हृदयदेखि हामी दुवैको तर्फबाट हार्दिक हार्दिक धन्यवाद।
0: हजुर श्रोताहरू, देवेन्द्र केसीज्यूको सुखद अवकाश जीवन र चन्द्रकुमारीजीको पारिवारिक सुख अझै प्रगाढ बनोस्। प्रत्येक शनिबार यसै समयमा प्रसारण हुने जीवन यात्राको अर्को श्रृङ्खलामा अर्को जीवन कथाका साथ भेट्ने बाचासहित प्राविधिक मित्र सुलोचना बज्राचार्य र म प्रस्तुता रमा ढुङ्गाना बिदा माग्छु। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सिराको गोल बजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग 8 बजे सहमति भएको छ। लाहानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गइराती गृहमन्त्री गुरुङ यादवको घर सिराको औरही गाउँपालिकाको तुलसी यही पुग्नु भई मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा 8 बजे सहमति भएको हो। मृतकका परिवारले राख्नु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायत मागमा सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो। यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको उहाँले बताउनुभयो। गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्नुहुँदै गृहमन्त्री गुरुङले घटनामा दोषीलाई कारवाही गरिने बताउनुभयो। सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला यी साउन 14 गते गोली लागेर गणेश यादवको मृत्यु भएको हो। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रमुख जिल्लाधिकारी इन्द्रदेव प्रसाद अर्यालद्वारा जारी आदेशअनुसार आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्मका लागि कर्फ्यू आदेश हटाइएको हो। यसअघि साउन 12 गते राति 9 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो। कर्फ्यू हटाइए पनि स्थानीय प्रशासन ऐन 2028 बमोजिम तोकिएका क्षेत्रमा 5 जनाभन्दा बढी व्यक्ति एकै स्थानमा

पछि एक बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू, हाम्रो एफएम ब्यान्ड 98.1 MHz, www.radionepalonline.com.np, फेसबुक पेज र मोबाइल एपमा पनि सहजै सुन्न सक्नुहुनेछ। हामीले व्यतीत गर्ने हरेक समय अमूल्य छ। समयसँगै हामी निरन्तर बगिरहेका हुन्छौँ। के गर्ने, के नगर्ने, अरू प्रति कस्तो व्यवहार गर्ने भन्ने कुराले ठूलो महत्त्व राख्ने गर्छ। जब हामी सकारात्मक सोचसहित अगाडि बढ्छौँ, सबै कुरा सहज हुँदै जान्छ जीवन जिउने क्रममा। हामीले प्रत्येक पल गरिने कामले नै हो हामीलाई समाजमा चिनाउने। त्यसैले एउटा सुन्दर परिवार हुनका लागि घरका प्रत्येक सदस्यले आफ्नो जिम्मेवारी वहन गर्न सके त्यो घर स्वर्ग बन्छ, अनि त बन्छ सुन्दर घर संसार।

0: आजको कार्यक्रम घर संसारमा हामी तपाईँलाई सुनाउनेछौ अतिथिसँग गरिएको संवाद, साथमा जानकारीमूलक सामग्री अनि गीत संगीत पनि। कार्यक्रमको अवधिभर सुनेर साथ दिनुहोला। अब भने कार्यक्रमलाई अगाडि बढाउँछौ। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल सीएमसी का कार्यकारी निर्देशक, जो विगत 21 वर्षदेखि मानिसको जीवनलाई सरल, सहज र तनावरहित कसरी बनाउन सकिन्छ भन्ने विषयमा परामर्श दिने काम गर्दै आउनु भएको छ। अब सुनौ कार्यक्रममा उहाँसँग गरिएको संवाद। यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद। मेरो नाम चाहिँ रामलाल श्रेष्ठ। मेरो घर चाहिँ गण्डकी प्रदेश लमजुङ जिल्ला मध्य नेपाल नगरपालिकामा पर्छ, सूर्यपाल भन्ने गाउँ छ। अब बाल्यकालको कुरा गर्दै गर्दाखेरि मैले स्कुल जीवनसम्म चाहिँ मैले त्यही स्थानमा मैले बिताएँ
0: जहाँ जन्म भयो त्यही नै बित्यो।
1: हजुर, मेरो माध्यमिक स्तरको पढाइ चाहिँ मैले आफू जन्मेको ठाउँमा नै मैले पढेँ।
0: पारिवारिक पृष्ठभूमि भन्नुपर्दा
1: संयुक्त परिवार हुँदासम्म अब निकै ठुलो परिवार, हामी 4 दाजुभाइ, 5 दिदीबहिनी, बुवा म, बुवा चाहिँ अहिले हुनुहुन्न। अहिले चाहिँ हामी यता काठमाडौँ नागार्जुन नगरपालिका बसाइ छ। मेरो श्रीमती, 2 छोरी र एउटा बाबु र आमा हामी सँगै छौँ अहिले।
0: आमाको साथमै हुनुहुन्छ।
1: हजुर।
0: यहाँको शैक्षिक यात्रा जुन ठाउँमा जन्म भयो त्यही ठाउँबाट सुरु भयो
1: लमजुङ
0: जन्म।
1: हजुर,
0: जन्म भयो, बाल्यकाल त्यही बित्यो।
1: बाल्यकाल त्यही नै बित्यो। 2046 सालमा एसएलसी उत्तीर्ण गरेको, त्यसपछि म पोखरामा चाहिँ फरेस्ट्री चाहिँ मैले पोखराबाट गरेँ।
0: हजुर।
1: अनि बिस्तारै जीवन अगाडि बढ्दै गयो। मैले त्यसपछि म्यानेजमेन्ट यता बिकम पढेँ, त्यसपछि विशेष गरेर मेरो वनको पढाइ भएको भएर, फरेस्ट्री भएको भएर मलाई त्यतिखेर धादिङमा काम गर्ने अफर आयो। मैले बिकम गर्दा गर्दै अब जागिरको जीवन चाहिँ धादिङ जिल्लाबाट सुरु भएको हो 2051 सालमा।
0: धादिङबाट जागिरको जीवन सुरु भयो, अहिले बसाई काठमाडौँ।
1: काठमाडौँमा। हजुर हजुर।
0: जसलाई हामी राजधानी भनेर बुझ्छौँ, प्रदेशको कुरा गर्नुपर्दा बागमती प्रदेशभित्र अहिले यहाँको बसाइ छ। कस्तो लाग्छ यसरी ठाउँ ठाउँ जाँदाखेरिका अनुभव के छन्?
1: फरक फरक ठाउँको फरक फरक खालको अनुभव छ।
0: हजुर।
1: पक्कै पनि बाल्यकाल सहजै थियो। मैले जब म सम्झिन्छु बाल्यकाल सहजै बितेको मलाई अनुभव हुन्छ। पढाइ विशेष गरेर मेरो आइएससी फरेस्ट्री पढ्दै गर्दाखेरि त्यति सहज थिएन, अब मध्यम लेभलको
0: पढ्नको
1: लागि होइन। त्यतिखेर हामी एसएलसीको मार्क्सको आधारमा चाहिँ स्कलरसिप मैले पनि प्राप्त गरेँ। त्यतिखेर 47 सालको 2000 रुपियाँ भनेको निकै ठुलो हुन्थ्यो। लगभग 500 रुपियाँले मासिक हाम्रो सबै खर्च, पढाइको खर्च, खान बस्न हामी सबै पुर्याउँथ्यौँ। कहिलेकाहीँ सम्झिने गर्छु, आज यतिका वर्ष बित्दै गर्दाखेरि अहिले हामी 500-1000 हाम्रै केटाकेटीलाई पनि
0: दिनको 1000 जति खर्च चाहिन्छ भनौँ न, एक प्रकारले
1: चाहिन्छ, अहिले चाहिन्छ। अब हामी 500 त्यतिखेर पढेको भनेपछि, अब त्यतिखेरको जमाना, अब जागिरको जीवनमा प्रवेश गरिसकेपछि बिस्तारै त्यो मेच्युरिटी अलिक बढेको महसुस चाहिँ हुँदै गयो। र अब अहिले कामकै सिलसिलामा गर्दै गर्दाखेरि त्यो मेच्युरिटी अझै बढ्दै गएको छ, जीवनलाई थप बुझ्ने चाहिँ मौका चाहिँ भएको जस्तो महसुस भइरहेछ।
0: हजुर। त्यति बेला जुन बेला साँच्चीकै अलिकति यतिले पुर्याउनु पर्छ भन्ने अवस्था हुँदाको दिन होइन, त्यो बेलामा खास भन्नु पर्दाखेरि बुवा आमाले पनि अब त एसएलसी गरे है त आफै कमा आफै पढ भन्ने खालको वातावरण पनि थियो। अहिले चाहिँ बुवा आमाले के भन्ने गर्नु छ भने, अहिले पछिल्लो अवधिका बच्चाहरूलाई, तिमीहरू मास्टर्स गर न, म जो हो गर्छु, दुःख सुख जे भए पनि, चाहे दुध बेचेर होला, चाहे घिउ बेचेर होला, गाउँघरमा पनि होइन, सहरको त अलिक वातावरण फरक छ, त्यस्तो

0: त्यो भने त्यो समयको परिवर्तन पनि ठुलो भएको छ। समयलाई कसरी बुझ्नु चाहिँ?
1: पक्कै पनि हजुरले एकदमै राइटली औल्याउनु भएको छ। एसएलसी गरेपछि म सम्झिन्छु ती दिनहरू, एसएलसी गरेपछि त्यो जिम्मेवारी तिमी आफै कमाऊ आफै पढ भन्ने हिसाबले अभिभावकहरूले त्यसरी लिनुहुन्थ्यो। अहिले हामी सामान्यतया कम्तीमा ब्याचलर्स अथवा मास्टर्सै भन्न थालिसकेका छौँ। कम्तीमा त्यति त छोराछोरीको लागि गर्नु पर्यो नि त बुवा आमाले भन्ने कुराहरू चाहिँ छ। त्यो हिसाबले अब अहिले अलिअलि बढी हामीले स्वतन्त्र चाहिँ छोडिदिएका छौँ केटाकेटी, तर अब निगरानी पनि त्यो अभिभावक पछि पनि फरक कुराहरू हुन्छ। स्वतन्त्रता सँगसँगै अलिकति निगरानी पनि बुवा आमाको कर्तव्य
0: बढाउनु पर्ने
1: देखिन्छ, अहिलेको अवस्थामा त देखिन्छ जस्तो लाग्छ मलाई।
0: अहिले व्यस्त केमा हुनुहुन्छ?
1: अहिले व्यस्त चाहिँ मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल भन्ने, यो चाहिँ विक्रम सम्बत 2060 साल वैशाख 18 गते स्थापना भएको राष्ट्रिय स्तर गैर सरकारी संस्था हो। म एउटा संस्थापक सदस्य पनि हो त्यो संस्थाको। म त्यो संस्थामा कार्यकारी निर्देशकको भूमिकामा छु, लगभग 21 वर्षको समय अवधि भइ नै सकेको छ। म त्यही संस्थामा विशेष गरेर परियोजना प्रस्तावहरू लेख्ने, रिपोर्टिङका कुराहरू, फन्डिङ एजेन्सिजहरूसँग गभर्मेन्टसँग सहकार्य गर्ने कुराहरू, स्टाफ्सहरूलाई अलिकति ओरिएन्ट गर्ने कुराहरू, कार्यक्रमको अनुगमन गर्ने कुराहरू, यिनै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने, यो सेवाको पहुँच चाहिँ स्थानीय स्तरसम्म दूर दराजका जनताहरूको पुर्याउनलाई प्रयास चाहिँ गर्ने र यो नेपाल सरकारकै स्वास्थ्यको प्रणालीभित्र शिक्षाको प्रणालीभित्र एकीकृत गरेर लैजानुपर्छ भनेर पैरवी गर्ने, वकालत गर्ने काममा म लगायत हाम्रो सम्पूर्ण टिमहरू हामी त्यसैमा लागिरहेका छौँ।
0: हजुर, नेपाल सरकारसँग पनि
1: सहकार्य साझेदारी गरेर कार्यक्रम
0: साझेदारी गरेर काम गरिरहनु भएको छ मानसिक स्वास्थ्यको क्षेत्रमा। यसरी काम गरिरहँदाखेरि होइन, नेपाल सरकारले हेर्ने दृष्टिकोण अथवा उसले गरेको काम र तपाईँहरूले जुन संस्थाबाट गरेको काममा कतिको फरकता छ अथवा कतिको सहज छ के छ?
1: वास्तवमा यो मानसिक स्वास्थ्य परामर्श केन्द्र नेपाल अब गैर सरकारी संस्थाको हिसाबले आफ्नो भूमिका निर्वाह गरिरहँदा सरकारकै नीति कार्यक्रमहरूमा यसले योगदान पुर्याउने हो। वास्तवमा
0: हजुर,
1: सरकारकै अहिले पछिल्लो पटकको विक्रम सम्बत 2075 सालको जनस्वास्थ्य सेवा नियमावलीमा यो मानसिक स्वास्थ्यको सेवा सबै जनताको लागि सर्वसुलभ पुर्याउने भन्ने कुरा छ र त्यसरी उल्लेख भएको छ। यो चाहिँ निशुल्क उपलब्ध गराउने कुराहरू गरिएको छ। त्यसपछि 2077 सालमा जब राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति आयो, त्यो रणनीतिले पनि मानसिक स्वास्थ्यको विषयवस्तुको कुराहरूलाई बोलेको छ। यसको पहुँच अभिवृद्धि गर्ने कुराहरू, पहुँच बढाउनको लागि विशेष गरेर स्वास्थ्य कर्मीहरूको क्षमता अभिवृद्धि गर्ने कुराहरू, जनचेतना अभिवृद्धि गर्ने कुराहरू, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको मानव अधिकारको संरक्षण गर्नलाई ऐन कानून बनाएर लागू गर्ने कुराहरू, यी कुराहरू चाहिँ रणनीतिले नै बोलेको छ। र सिएमसी नेपालले विशेष गरेर सरकारकै यही नीति रणनीति र चाहिँ ऐनलाई नै सपोर्ट गर्ने काममा हामीले योगदान चाहिँ गरिरहेछौँ। र 2072 सालको भैँचालो पछाडि चाहिँ नेपालमा चाहिँ मानसिक स्वास्थ्यको क्षेत्रमा चाहिँ काम गर्नुपर्छ भनेर सरकारी क्षेत्रबाट त्यसपछि मात्रै प्रयास भएको चाहिँ देखिन्छ। त्यति लामो इतिहास चाहिँ छैन। 2072 साल भने केही केही प्रयासहरू भएको छ। अहिले पछिल्लो पटक चाहिँ स्वास्थ्य सेवा विभाग, इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा एउटा नसर्ने रोग तथा मानसिक स्वास्थ्यको शाखा सुरु भए पछाडि विशेष गरी त्यो 2075 सालकै जनस्वास्थ्य सेवा नियमावली अलि निर्देशन गरे जस्तो बुझिन्छ। 75 ऐनले चाहिँ त्यसपछि चाहिँ अलिक काम चाहिँ हुन सुरु गरेको देखिन्छ। विशेष गरी वीर अस्पतालको एउटा ओपिडीबाट चाहिँ मानसिक स्वास्थ्यको सेवा सुरु भएको भनेर देखिन्छ। त्यो भनेको लगभग विक्रम सम्बत 1950 सालबाट चाहिँ त्यो ओपिडीबाट एउटा सुरु भएको सेवा र अहिले समय समय आइपुग्दाखेरि अब नेपालमा यो जुन मानसिक अस्पताल छ, लगन केन्द्रीय स्तरको अस्पताल होइन, केही अहिले मेडिकल कलेजहरू, त्यसपछि गएर यो त्रिभुवन युनिभर्सिटीमा पनि अब अरू जनरल ओपिडीजहरू मार्फतै पनि मानसिक स्वास्थ्यको सेवा दिएको छ। तर पनि यथेष्ट रूपले जति यसको प्रदेशहरूमा पहुँच हुनुपर्ने अझै पनि हुन सके जस्तो चाहिँ लाग्दैन।
0: हजुर, यही क्षेत्रमा काम गरिरहँदाखेरि होइन, मानसिक रोगीका व्यक्तिहरू कति जति जस्तो भेटाउनु भयो यहाँले, कतिको पाइन्छ हाम्रो समाजमा?
1: समाजमा अथवा समुदाय स्तरमा काम गर्दै जाँदाखेरि डेटा चाहिँ एउटा आफ्नो ठाउँमा छ होइन। नेपालको अहिले पछिल्लो पटकको यो राष्ट्रिय अनुसन्धान परिषदको डेटा अनुसार चाहिँ 13-17 वर्षको उमेर समूहको किशोर किशोरीहरूमा टोटल जनसङ्ख्याको 5.2% कुनै न कुनै खालको मानसिक स्वास्थ्य समस्याको कुरा गरिएको छ भने 18-100 माथिको हकमा चाहिँ 10% जनसङ्ख्याको 10% कुनै न कुनै खालको मानसिक स्वास्थ्य समस्याको कुरा गरिएको छ। तर आम जनमानसमा चाहिँ मानसिक स्वास्थ्य समस्या भनेको सडकमै आइसके पछाडि होइन, उसको व्यवहार चाहिँ सामान्य मानिसको भन्दा अलिक फरक हुन थाल्यो होइन, लवाई खवाई बोली बोली चालीमा चाहिँ अलि अस्वाभाविक खालको चाहिँ त्यस्तो देखिन थाल्यो,
0: जुन दैनिकी हुने व्यवहार भन्दा अलिकति फरक
1: फरक भयो भने हजुरलाई म एउटा उदाहरण दिएर म बुझाउँछु। जस्तो हिजोसम्म चाहिँ ठिक टाइममा खाने, ठिक टाइममा आफ्नो कामहरू गर्ने त्यस्तो व्यक्ति चाहिँ एकाएक चाहिँ अब उसको खानाको सेड्युल चाहिँ बिस्तारै परिवर्तन हुन थाल्यो। सरसफाइमा पहिला एकदमै ध्यान दिन्थ्यो, अब चाहिँ एक्लै बस्ने पुरुष मान्छे हो भने दारी काट्नेदेखि लिएर आफ्नो कामहरूमा उसले ध्यान दिन चाहिँ छोड्यो। मलाई लिङ्क गर्नु पनि मन लाग्छ, मेरै परिवारमा पनि मेरै घरमा पनि म एउटा सम्झिन्छु घटना। जस्तो एकदमै गर्मीको समय छ तर झ्याल ढोका थुनेर ऊ चाहिँ बसिया छ, होइन अब त्यो गर्मीको प्रवाह छैन, त्यो खालको के मतलब दैनिकी अथवा व्यवहार सामान्य मान्छेको भन्दा फरक हुन थाल्यो। उसले बोलेका कुराहरूमा चाहिँ कुनै खालको चाहिँ सत्यता नहुने जस्तो असामान्य खालको त्यस्तो व्यवहारहरू देखाउन थाल्यो भने त्यहाँनिर कुनै न कुनै खालको चाहिँ उसको मनसँग सम्बन्धित समस्या छ कि भनेर बुझ्नु अथवा आकलन गर्नु चाहिँ पर्दछ।
0: यहाँ संस्थापक सदस्य हुँदै कार्यकारी निर्देशक हुँदासम्म यो काम गरिरहँदाखेरिको कस्तो कस्तो खालको समस्या देख्नुभयो? यो मानसिक क्षेत्रमै काम गरिरहँदाखेरिको समस्या,
1: मानसिक सुस्वास्थ्यको अभियानमा लाग्दै गर्दाखेरि आम जनमानसमा चाहिँ अब 20 वर्ष 21 वर्षको अगाडि कुरै गर्दा चाहिँ यो चाहिँ उपचार हुन्छ र भन्ने खालको सोचाइ थियो, होइन गलत खालको विश्वास, अन्धविश्वास, होइन अब अझै पनि छ कतिपय ठाउँमा, अझै केही भइहाल्यो भने धामी झाँक्रीमा विश्वास गर्ने प्रचलन छ। तर त्यतिखेरको अवस्थामा चाहिँ ज्वरो गाडेको भन्छौँ नि हामी, त्यो खालको अवस्था थियो। म सम्झिन्छु हामी डडेलधुरामा काम गर्दै गर्दाखेरि त्यहाँबाट इन्डिया पूर्वी भाग चाहिँ अलि नजिक पर्ने अनि डडेलधुराका मान्छेहरू चाहिँ, अनि एकपटक जाँदा उपचारकै लागि जाँदा 10,000, 15,000, 20,000 चाहिँ खर्च हुने गर्थ्यो। जब हामी स्थानीय स्तरमै स्वास्थ्य कर्मीहरूलाई तालिम दिएर उहाँहरूलाई हामी सुपरभिजन भन्छौँ, क्षमता अभिवृद्धिको क्रियाकलापहरू गरिसके पछाडि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीमा नि त्यो उपचार हुन थालेपछि कतिपय बिरामीहरू मानसिक स्वास्थ्य समस्याको व्यक्तिहरू निको हुन थालेपछि अनि मानिसहरूमा विश्वास चाहिँ हुँदै गयो, यो चाहिँ निको हुँदो रहेछ नि त, हाम्रै स्वास्थ्य संस्थामा पनि यसको उपचार सम्भव रहेछ, औषधि उपलब्ध हुँदो रहेछ, हामी त इन्डिया त जानै नपर्ने रहेछ, हामीले एकपटकमा 20,000 हामीले 25,000 खर्च गर्दोरहेछौँ, हाम्रै ठाउँमा 100 रुपियाँ 50 रुपियाँ पनि हामीले उपचार सेवा पाउने रहेछ। त्यो खालको विश्वास मैले जोड्न खोजेको चाहिँ जनमानसहरूमा यो उपचार हुन्छ र भन्ने खालको
0: जुन सोचाइ
1: थियो त्यो एकदमै गहिरो थियो, अहिले त बिस्तारै कम हुँदै जान थालेको छ। अर्को चाहिँ स्वास्थ्य कर्मीहरूमा पनि यो हामीले उपचार गर्ने हो र यो त काठमाडौँमा उपचार गर्ने, नेपालगञ्जमा गर्ने, सुर्खेत गर्ने, हामी स्वास्थ्य चौकीमा हामी सामान्य हो सामान्य जस्तो हेल्थ असिस्टेन्टहरू ईएचडब्ल्यूले उपचार गर्ने हो र भन्ने खालको थियो। त्यो उहाँहरू चाहिँ सामान्य खालको दिगदारी पनि चिन्ताजन्य समस्या अथवा शारीरिक केही सामान्य समस्या हुँदाहरू पनि विशिष्ट खालको अस्पतालमा रेफर गर्ने चाहिँ परिपाटी थियो। स्वास्थ्यमा काम गर्ने अब त्यतिखेर त जिल्लाको सिस्टम थियो, जिल्ला विकास समिति होइन, ती निकायहरूमा जो हामी सरकारसँग समन्वय गरेर काम गर्थ्यौँ, सरकारका निकायका व्यक्तिहरूलाई बुझाउन कठिन थियो एकदमै धेरै। त्यो हिसाबले चाहिँ यसको स्थायित्वको हिसाबले, नियमितताको हिसाबले अलि बढी जटिल चाहिँ परिपाटी, असजिलो परिपाटी बुझाउन एकदमै धेरै कठिन थियो। अब अहिले यो 4-5 वर्ष अगाडिदेखि अलि माहौल चाहिँ अलि फरक हुन थालेको आभास चाहिँ भइरहेको छ।
0: यो समस्या मेरा छोराछोरीलाई भएकै हो र मान्न पनि बाबामा तयार नभएको अवस्था पनि थियो
1: थियो मैले
0: त्यस्ता घटनाहरू छन्।
1: त्यो चाहिँ मानसिक स्वास्थ्य समस्या पनि समस्या हो र भन्ने हिसाबले यसलाई, यो चाहिँ स्वास्थ्यकै समस्या होइन, जनस्वास्थ्यकै समस्या होइन, यो चाहिँ भूत प्रेतले गर्दा अथवा पूर्वजन्ममा कुनै कुकर्म गर्यो भने यो निस्किन्छ त्यसको कारणले भएको हो कि भन्ने हिसाबले चाहिँ आमा बाबामा त्यो खालको विश्वास थियो। अनि अलि बढी धामी झाँक्रीमा विश्वास गर्ने, झारफुकतिर लाग्ने, सूचना चाहिँ हामीले सम्प्रेषण गर्न नसकेको भन्ने आभास चाहिँ भइरहन्छ।
0: शिक्षाको जुन पहुँच हुनु पर्थ्यो त्यो पनि कमी हो,
1: शिक्षाको पनि हो, शिक्षाको पनि हो। इभन अब शिक्षाको कुरा गर्दै गर्दाखेरि विद्यालयमा पढाउने प्रहरू होइन शिक्षकहरूमा पनि यो विषयवस्तुमा ज्ञानको कमी थियो त्यतिखेरको 15-20 वर्षको अगाडि कुरा गर्दै गर्दाखेरि। अहिले पनि हजुरले एकदमै राम्रो प्रसङ्ग ल्याउनु भयो, शारीरिक हिसाबले यातना नदिकन पढायो भने बाल बालिकाहरू ट्र्याकमा आउँछन् र हामीलाई त टेर्दैनन्, त्यस कारणले बाल बालिकालाई चाहिँ कुट्नै पर्छ, पिट्नै पर्छ भन्ने बलियो मानसिक शिक्षकता शिक्षकहरूमा थियो। हामीले अभ्यास चाहिँ कसरी गर्यौँ भन्दाखेरि नपिटिकन पनि, शारीरिक हिसाबले यातना नदिनिकन पनि, मनोवैज्ञानिक हिसाबले दण्ड नदिनिकन पनि बालबालिकालाई पढाउन सकिन्छ, होइन नन भायोलेन्ट टिचिङ मेथड्स भन्छौँ, पोजिटिभ डिसिप्लिनरी अप्रोच, सकारात्मक अनुशासन पद्धतिको प्रयोग गरेर बालबालिकालाई कक्षा कोठामा रमाइ रमाइ पढाउने खालको वातावरण चाहिँ हामीले सिर्जना गर्नलाई विश्वविद्यालयले नै सहयोग गरिरहेका छौँ। र यो प्रसङ्गमा कुरा गर्दै गर्दाखेरि हामीले विशेष गरेर माध्यमिक विद्यालय अथवा अहिले आधारभूत विद्यालयका 1-8, 1-10 का विद्यालयहरूमा चाहिँ एकजना मेल टिचर एकजना फिमेल टिचरहरूलाई मनोसामाजिक फोकल टिचर्सको हिसाबले हामीले विकास गरेका छौँ। हजुर, बालबालिका जस्तो म बालबालिका भए मलाई अप्ठ्यारो भयो, असजिलो भयो, मनमा पीडा भयो, मलाई साथीले कुट्यो, बुवा आमाले चाहिँ मलाई हेला गर्नुभयो, मेरो कुरा बुझिदिनु भएन, अथवा टिचर्सले मलाई चाहिँ गाली गर्नुभयो भने मैले मेरो मनका कुराहरू भन्नलाई त्यसरी मनोसामाजिक फोकल टिचर्सको माध्यमबाट मेरो मनको पीडा, मेरो नरमाइलोहरू भन्नलाई चाहिँ अहिले हामी जहाँ जहाँ जुन जुन विद्यालयमा कार्यक्रम गरेका छौँ अहिले त्यो मौका छ। अहिले भाइ बहिनीहरू मनमा भएको पीडा सजिलै सर म्यामहरूसँग मलाई हजुरसँग कुरा गर्नु छ है, मेरो मन नरमाइलो भएको छ, नमिठो भएको छ, म हजुरको समय लिन सक्छु भन्ने हिसाबले सेल्फ त्यसरी रेफरलको प्र्याक्टिसेसहरू पनि हुन सुरु गरिरहेको छ।
0: हजुर, जुन फोकल टिचरको कुरा यहाँले उठाउनु भयो, ल्याउनु भयो होइन, यो पहुँच कहाँ कहाँसम्म होला त?
1: हामीले विशेष गरेर बाल मानसिक स्वास्थ्य कार्यक्रम पछिल्लो पटक हामीले विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम भनिरहेको छ, यो चाहिँ त्यतिखेर द्वन्द्वको बेलामा जुन आन्तरिक द्वन्द्व थियो बालमा त्यो बेलामा हामीले दोलखाबाट सुरु गरेको, दोलखाको 32 विद्यालय त्यतिखेर भीमेश्वर नगरपालिका हुँदै अनि हामी काभ्रे गयौँ, त्यसपछि सल्यान, कैलाली, गोर्खा रसुवा। गोर्खा रसुवाको प्रसङ्ग सम्झिँदै गर्दाखेरि 2072 भुइँचालोको कुरा गऱ्यौँ, त्यतिखेर हामीले शिक्षा विभाग, अहिले चाहिँ त मानव स्रोत तथा विकास केन्द्र भन्छ, शिक्षा विभागले नै यो विशेष गरेर बालबालिकामा त डर त्रास पैदा भयो, स्कुलका
0: भूकम्पपछि
1: होइन, आफू पढिरहेको विद्यालय भत्किसकेपछि होइन, आफ्ना साथीहरूको मृत्यु भइसके पछाडि अनि तुरुन्तै बालबालिकाहरू विद्यालयमा फर्किन समय लाग्यो, त्यो भइसके पछाडि विद्यार्थी मनोसामाजिक परामर्शको कन्सेप्ट चाहिँ त्यस पछाडि हामीले शिक्षा विभागकै अनुरोधमा चाहिँ त्यसरी लिएर आयौँ, अनि हजुरले भन्नुभएको अघि जस्तो फोकल टिचर्सको कन्सेप्ट पनि त्यो पछाडि चाहिँ सुरु भएको, त्यो विभिन्न मोडुलर्स ट्रेनिङ अब 15 दिन 18 दिन 20 दिनको त्यस्तो ट्रेनिङ प्याकेज छ। अहिले पछिल्लोपल्ट राम्रो के भएको छ भन्दा 5 दिनको चाहिँ विद्यार्थी मनोसामाजिक परामर्श भनेर यो चाहिँ त्यो शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नै त्यो प्याकेज चाहिँ सिएमसीले त्यसलाई प्राविधिक सहयोग गर्ने काम गर्यो, अहिले चाहिँ गभर्मेन्टले चाहिँ त्यसलाई धेरै विद्यालयमा लानलाई चाहिँ सुरु गरिरहेको छ, धेरै ब्याचहरू ट्रेनिङ गरिरहेको छ। हजुरले विद्यालय सङ्ख्याको कुरा गर्दै हामी लगभग अहिले त्यतिखेर 2061-62 अहिलेसम्म आउँदै 500 हाराहारीको विद्यालयमा चाहिँ हामी पुगेका छौँ। शिक्षकहरूमा पनि हामीले कुनै न कुनै खालको अभिमुखीकरणको कार्यक्रमहरू लगाएका छौँ। विद्यार्थीको कुरा गर्दै लगभग 60,000-65,000 हाराहारीमा विद्यालयका विद्यार्थीहरू चाहिँ लाभान्वित भएको देखिन्छ।
0: हजुर, मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल जुन सिएमसी छ यसले काम गर्ने क्षेत्रहरू कुन कुन होला?
1: धन्यवाद धेरै धेरै। हामीले विशेष गरेर हाम्रो लक्षित समुदाय भनेको मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, परिवारका सदस्यहरू, बालबालिकाहरू, लैङ्गिक हिंसामा परेका व्यक्तिहरू, अनि वैदेशिक रोजगारमा गएका, गएर फर्किएका यहाँ आश्रित परिवारका सदस्यहरू, त्यसपछि यो विपदको अवस्थाको कारणले गर्दाखेरि सृजना भएको चाहिँ आघात जन्य अवस्थामा रहेका व्यक्तिहरूमा चाहिँ हामीले चाहिँ काम गरिरहेको अवस्था छ भने, अर्को चाहिँ हजुरले भन्नुभएको जस्तै विभिन्न तिनै समुदायका अथवा तिनै लक्षित समुदायले सम्बोधन गर्नकै लागि हामीले विभिन्न कार्यक्रमहरू, जस्तो सर्वप्रथम त जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू के हो त, मानसिक स्वास्थ्य के हो, मानसिक स्वास्थ्य समस्या के हो, यसका लक्षणहरू के हुन सक्छ, कसरी आउँछ, कसरी चिन्ने, चिनिसके पछाडि त्यस्तो व्यक्ति घरमा, परिवारमा, समुदायमा देखियो भने कहाँ त्यसलाई रेफर गर्ने, उपचारको सेवा कहाँ पाइन्छ भन्ने खालको एउटा त महत्त्वपूर्ण काम छ भने, अर्को चाहिँ यो चाहिँ मानसिक सुस्वास्थ्य, हामी खालि रोगको मात्रै कुरा नगरिकन व्यक्ति स्वयं चाहिँ मानसिक हिसाबले स्वस्थ हुनको लागि उसको जीवनचर्या, दिनचर्या कस्तो हुनुपर्छ, शारीरिक व्यायामका कुराहरू, डाइटका कुराहरू, अथवा बोल्ने कुराहरू, बोली वचन व्यवहारका कुराहरू पनि धेरै महत्त्वपूर्ण रहेछ। मैले एउटा प्रसङ्ग अलिकति समय लिएँ, जस्तो कतिपय कुराहरू मानसिक स्वास्थ्य समस्या हाम्रो अनुभवको हिसाबले हेर्दै गर्दाखेरि लगभग धेरै चाहिँ यो अरू जस्तो जैविक भन्दा पनि अरू अरू खालको के, जस्तो सामाजिक बनावट, पारिवारिक वातावरण, कलह, झैझगडा, साथी भाइ, सङ्गत होइन, यो वातावरणको कारणले चाहिँ हुँदो रहेछ। विशेष गरेर यो बेहोस हुने समस्या हुन्छ कि, एक तरी मानसिक स्वास्थ्यकै समस्या कुरा गर्दा हामी कन्भर्जन डिसअर्डर भन्छौँ, त्यो चाहिँ तनावजन्य समस्याको कारणले उत्पन्न हुने मनोवैज्ञानिक समस्या हो। त्यो चाहिँ शारीरिक लक्षण दिएर त्यो अभिव्यक्त गरिरहेको हुन्छ कि, त्यो के हो भन्दाखेरि त्यो शरीरले थ्याक्न नसकेर
0: त्यस्ता खालका लक्षण पनि देखा पर्छ।
1: कन्भर्जन डिसअर्डर भन्छौँ, व्यक्तिगत हिसाबले एकजना भयो भने हजुरले कतिको सुन्नु भएको छ, एउटा चाहिँ मासमा विशेष गरेर हामी भाइ बहिनीकै कुरा गरिरहँदा विद्यालयमा कहिलेकाहीँ मास कन्भर्जन डिसअर्डर भन्छौँ नि, 10 विद्यार्थी बेहोस भए, 15 बेहोस भए विद्यालय नै बन्द गर्नुपर्ने हो त, त्यो चाहिँ कस्तो हुँदो रहेछ भन्दा गर्दाखेरि जस्तो विशेष गरेर नानीहरूमा किशोरीहरूमा जस्तो मेन्सुरेसनको साइकल्स होइन 11-12 वर्षको उमेरमा सुरु हुँदै जाँदाखेरि अब अहिले त हिजोआज अलि सोसियल मिडियाजहरूले अब पढाइको कुराहरूले नै होला अलि सहज छ त्यो बारेमा अलिकति जानकारी छ आफ्नो तयारी प्रिपेयरनेस चाहिँ हुन्छ तरै पनि शरीरमा एकाएक खालको परिवर्तन आउँदै जाँदा चाहिँ कतिपय किशोरीहरूले त्यसलाई सजिलै स्वीकार गर्न चाहिँ सकिरहेको हुँदैन एउटा अनि पढाइको कुरा गर्दै जाँदाखेरि अघि हामीले पनि कुरा गऱ्यौँ नेपालमा पढाइ पठन पाठन अथवा शिक्षण सिकाइको क्रियाकलापको कुरा गर्दै गर्दाखेरि त्यति धेरै बालमैत्री छैन होइन बालबालिकाको मनको कुरा बुझेर उनीहरूको इच्छा आकाङ्क्षा भावना बुझेर पढाइ गर्ने परिपाटी छैन जबरजस्ती होइन अब टिचर्स भनेपछि अगाडि गएर आफ्नो सेसन्स के हो त्यो डेलिभर गर्ने परिपाटी छ बुझ्यो बुझेन होइन भनेपछि पढाइसँग सम्बन्धित अथवा टिचरसँग सम्बन्धित कुराहरूले पनि उसलाई तनाव भइरहेको हुन्छ भने अब घर गइसके पछाडि त्यहाँनिर दाजु छैन दिदी छैन सिकाउने बुवा आमाले सिकाउन सक्नुहुन्न त्यस्तो परिवेशमा फेरि होमवर्क त गरेर लैजानु नै छ नि कसले सिकाइदिने होइन अनि त्यो नगरिसके पछाडि अब मैले होमवर्क गरिनँ भने त मलाई फेरि भोलिपल्ट जाँदाखेरि त सर म्यामहरूले फेरि सबैको अगाडि
0: गाली गर्नुहुन्छ
1: पनिसमेन्ट पाउँछु भन्ने त्यो मानसिकता चाहिँ विकास भइरहेको हुन्छ हेर्नुहोस् न तनाव विद्यालयमा पनि त्यो खालको तनाव छ घरमा तनाव छ आफ्नो शारीरिक हिसाबले पनि त्यो परिवर्तनहरू भइरहेको हुँदाखेरि त्यो किशोरी चाहिँ त्यो सबै कुराहरू चाहिँ सहन नसके पछाडि अनि फर इक्जाम्पल उसलाई म्याथको विषय चाहिँ एकदमै गाह्रो लागिरहेछ भने म्याथ टिचर्सको अगाडि ऊ चाहिँ ढलिदिन्छ ढलिसके पछाडि अनि उसको नजिक उसँग जुन इमोसनल एट्याचमेन्ट भने नजिकको म साथी भएँ भने म चाहिँ अब मेरो साथी ढलेको देखि त म त नजिक जान्छु अनि म ढल्छु अनि मलाई मन पराउने अथवा त्यो ढलेको साथीलाई मन पराउने फेरि बिस्तारै त्यहाँ भकाभक ढल्ने परिपाटी हुन्छ रुने कराउने चिच्याउने होइन हात खुट्टाहरू फाल्ने त्यो चाहिँ एक खालको लक्षण हो त्यो शारीरिक लक्षणको हिसाबले चाहिँ त्यो भावना चाहिँ अत्य गरेको
0: कतिपय स्कुलमा ड्रेस लगाएका बहिनीहरू परेछ बहिनीहरू त्यस्तो लडेको
1: तर यहाँनिर मेसेज चाहिँ म के दिन चाहन्छु भन्दा यो सामान्य खालको मनोवैज्ञानिक समस्या हो तनावजन्य खालको सामान्य मनोवैज्ञानिक समस्या हो त्यस्तो अवस्थामा धेरै भिडभाड गर्नु भएन होइन धेरै भिडभाड गर्नु भएन अनि जो नानी अथवा बाबु लडिरहेको हुन्छ ऊ चाहिँ यसरी हातखुट्टा फाल्दै गर्दाखेरि अरू हतियारहरू अथवा

0: एम्बुलेन्समै राखेर चाहिँ उपचारको लागि लानुपर्ने अवस्था चाहिँ हुँदैन, त्यो चाहिँ बुझ्न चाहिँ एकदमै जरुरी छ।
1: यो चाहिँ समस्या अति जटिल, तर समस्या ल्याउने भने सानो सानो कुराबाट
0: देखियो है, एकदमै।
1: तर हामी अब सचेत हुनुपर्ने वर्ग भन्नाले हामी घरको परिवार, परिवारको बुझेका सदस्य सबै, स्कुलको शिक्षक, अभिभावकहरू होइन, र समाजमा रहेका छिमेकी, घरका ओल्ला घर पल्ला घरका, हामी सबैजनालाई अलिकति सूचना प्रवाह भएर हामी सचेत भयो भने यसलाई चाहिँ न्यूनीकरण गर्न
0: सकिन्छ। आत्महत्या रोकथाम गर्न सकिन्छ भन्ने अभियानमा चाहिँ हामी सबै लागिरहेका छौँ होइन। मानसिक स्वास्थ्य समस्या उपचार गर्न सकिन्छ, आत्महत्या रोकथाम गर्न सकिन्छ। त्यस कारणले यसमा जरुरी के हुँदो रहेछ भन्दाखेरि, दुई तिनवटा अहिले कारणहरूको कुरा गर्दै गर्दा चाहिँ सबभन्दा ठुलो भनेको चाहिँ जस्तो मन हुन्छ नि,
1: मन
0: होइन, मान्छेको मन चाहिँ यो चतुर छ, छिटो छिटो भाग्ने, ठुला ठुला सपना देख्ने होइन, अनि
1: इच्छा
0: आकाङ्क्षाहरू आफ्नो हैसियत भन्दा अलिक फरक हुँदै जाने, बढ्दै जाने, कहिले काहीँ हिंसक खालको व्यवहार गर्न मन पर्ने खालको, त्यो मनलाई मतलब कसरी तह लगाउने त भन्ने कुराहरूमा पनि त्यो चाहिँ व्यक्तिगत लेभलमा चाहिँ काम गर्नुपर्ने हुन्छ। त्यति सजिलो त छैन फेरि, म मेरो मन चाहिँ बाँधेर राख्छु भनेर अथवा कसैले भन्यो भने त त्यति सजिलो छैन, जटिल हुन्छ। त्यस कारण सर्टेन एक्सर्साइजहरू, सर्टेन टेक्निक्सहरू, टिप्सहरू होइन, त्यो चाहिँ जरुरी छ एउटा कुरा। अर्को चाहिँ अलिअलि बढी हामी महत्त्वकाङ्क्षी पनि हुँदै गइरहेछौँ होइन, बुवा आमा पनि, छोराछोरीहरू पनि होइन, महत्त्वकाङ्क्षीले पनि हामीले समस्या चाहिँ निम्ताउँदो रहेछ कि, हामी एकदमै धेरै हाम्रो हैसियत भन्दा धेरै ठुलो कुरा गर्न थाल्यौँ होइन, यो ठाउँमा घडेरी लिने, घर बनाउने, गाडी किन्ने, छोराछोरीहरूलाई एकदमै एकदम महँगै खालको, अस्ति मैले सुनिरहेको थिएँ मासिक फी नै 1,00,000 कति मैले तिरिरहेको छु भनेर एउटा मिडियामा पनि आइरहेको थियो बच्चाको, भनेपछि त्यो खालको फलानुले गरिरहेको छ, म किन नगर्ने, तुलना गर्ने, त्यसले गर्दा पनि मनमा चाहिँ त्यो समस्या पार्छ। त्यहाँनिर फेरि कनेक्टेड छ नि त, मेरो मात्रै कुरा गर्दा मात्रै भएर भएन, मसँग मेरो श्रीमती, छोराछोरीहरू सबैजना हुनुहुन्छ, मैले श्रीमती कुरा पनि सुन्नु पर्यो, छोराछोरीलाई पनि त्यही खालको संस्कार दिनु पर्यो, भनेपछि म एकदमै धेरै महत्त्वकाङ्क्षी राख्न थालेँ भने त मेरो मेरो कमाई होइन, मैले जुन संस्थामा काम गरिरहेको छु मेरो तलबले त्यो कुराहरू सबै सम्भव छैन नि त। त्यस कारणले त्यो कुराहरूलाई चाहिँ बिस्तारै आफूले बुझ्ने र परिवारको सदस्यहरूलाई पनि बुझाउँदै जानुपर्छ जस्तो लाग्छ। मैले यहाँनिर एउटा प्रसङ्ग मैले धेरै ठाउँमा भन्ने पनि गर्छु, हामी घर परिवारमा छोराछोरी, श्रीमान श्रीमती सँगै बसेर कतिको कुराकानी गर्ने गरेका छौँ होइन, साँझ खाना खाइसके पछाडि जस्तो सबैजना एकछिन 5 मिनट 10 मिनट हामी बस्ने, कुराकानी गर्ने, मैले के काम गरेँ त आज, मेरो कामबाट के सिकाइ भयो, अथवा असजिलो भएको छ, अप्ठ्यारो भएको छ भने मलाई यो अप्ठ्यारो भएको छ है भन्ने हिसाबले त्यो पनि सेयर गर्ने होइन, श्रीमतीले के काम गरिरहेछ होइन, उहाँकोबाट पनि केही सिकाइहरू हुनसक्छ, अनि छोराले के गर्यो, छोरीले के गर्यो होइन, आजको हामी कुरा गर्ने, साँझ भेट भइसके पछाडि, अनि भोलि के गर्ने त, मैले के गर्ने, श्रीमतीले के गर्ने, छोराले के गर्ने, छोरीले के गर्ने भनेर त्यसरी हरेक दिन बस्ने, कामको समीक्षा गर्ने, भोलिको योजना बनाउने, सेयर गर्ने, परिपाटी विकास गर्न सकियो भने मेरो छोरा अथवा मेरो छोरी सही मार्गमा लागेको छ कि छैन त, होइन, पढ्न भनेर जाने, पढ्न नगइकन अन्तै गइरहेछ कि, कुलतमा लागिरहेछ कि, अथवा छोरीको कुनै खालको पीडा छ, समस्या छ, बुवा आमालाई उसले भनिरहेको छैन, त्यसरी हामी दिनौँ, त्यसरी बसेर छलफल गर्न थाल्यौँ भने त सुरुको दिन नभन्ला होइन, दोस्रो दिन नभन्ला, 7 दिन 10 दिन पछि त छोरीमा भएको समस्या त बुवालाई थाहा हुन्छ, आमालाई थाहा हुन्छ, त्यो जेन्युन खालको समस्या हो भने त बुवा आमाको कर्तव्यको हिसाबले त्यसलाई सम्बोधन गर्न जरुरी भयो,
1: घरमा नगरी नहुने,
0: गरी नहुने, यो त म सबैलाई के भन्न थाल्छु, यो त आजैबाट सुरु गर्नुहोस्, समय धेरै लागेन,
1: परिवारभित्रै
0: तपाईँ मोबाइल चलाएर बस्नुहुन्छ, टेलिभिजन हेरेर बस्नुहुन्छ, तपाईँको 5 मिनट 10 मिनट दैनिक घर परिवारमा हामी समय दिउँ न, हामी
1: अहिले त मोबाइलमै व्यस्त भावनाले पनि होइन, यसो हेर्दाखेरि यो दूरी बढाइरहेछ,
0: दूरी घटाउन चाहिँ जरुरी छ।
1: जस्तो अघि यहाँले भन्नुभयो नि, यसलाई कम गर्नको लागि जुन मानसिक समस्या छ त्यसलाई कम गर्नको लागि खानपानको पनि महत्त्वपूर्ण रोल हुन्छ भन्नुभयो, जस्तो खानपानलाई चाहिँ कसरी हामीले परिवारभित्रै घरैभित्र जे चिजहरू उपलब्ध हुन्छ त्यसलाई चाहिँ कसरी खाने ब्यालेन्स गर्नुपर्छ, कसरी व्यवस्थापन गर्न सकिन्छ,
0: यो खानेकुरा पनि गजब छ। यो चाहिँ जस्तो हामी अहिले खानेकुराहरूको आफू विज्ञ चाहिँ होइन, तर मेरो अनुभवले चाहिँ के भन्छ,
1: काम गरेको
0: हिसाबले अनुभवले के भन्दै भन्छ भन्दाखेरि, जस्तो माटोबाट जे उपलब्ध हुन्छ होइन, रोपेको कुराहरू मात्रै कि, जस्तो भनेको साग सब्जी होइन, रेसादार खानेकुराहरू त्यस्तो भयो भने त्यसले चाहिँ शरीरमा सकारात्मक किसिमको भाइब चाहिँ त्यसले उत्पन्न गर्छ। जस्तो मांसाहारी व्यक्तिहरूको कुरा गर्दै गर्दाखेरि त्यसले चाहिँ जस्तो एकदमै धेरै अत्यधिक मासु खाइरहने मान्छेहरूमा एक खालको मैले सुनेको मेरो अनुभवले भनेको एकदमै हिंसक खालको चाहिँ व्यवहारहरू चाहिँ उहाँहरूले देखाउने होइन, छिटो रिसाउने, झैझगडा गर्ने, त्यो खालको प्रवृत्ति चाहिँ अलिक बढी हुन्छ भन्छ। त्यस कारणले शाकाहारी किसिमको भोजन

0: होइन त मनलाई शान्त गराउँछ होइन, त्यो हर्मोनहरूलाई त्यही खालको ब्यालेन्स गर्छ होइन, सकारात्मक खालको त्यो इन्जाइमहरू त्यसले चाहिँ प्रड्युस गर्छ, अलिक सहज चाहिँ बनाउँछ, शान्त किसिमको स्वभावमा चाहिँ मानिसलाई चाहिँ त्यसले रूपान्तरण गर्छ भन्ने चाहिँ बुझिन्छ। त्यस कारणले त्यो कुराहरू अब अहिलेको खानपानको कुरै गर्दाखेरि, अब हाम्रो छोराछोरीको कुरै गर्दाखेरि, अब अहिले त्यति सहज छैन उनीहरू घरका खानेकुराहरू, हाम्रो मौलिक खानेकुराहरू, रैथाने बालीहरूमा उहाँहरू त्यति धेरै अभ्यस्त चाहिँ हुनुहुन्न, तर जरुरी चाहिँ बिस्तारै बुवा आमाको कर्तव्य चाहिँ त्यसलाई कोसिस चाहिँ गर्नुपर्छ भन्ने लाग्छ।
1: गाउँघरतिर त अझ पनि सम्भव छ, तर सहर बजारतिर चाहिँ अलिकति यो खानपानलाई पनि अव्यवस्थित जस्तो किनेका कुराहरू बढी खाने देखिएको छ नि त होइन,
0: धेरै रासायनिक मलको प्रयोग होइन, कीटनाशक औषधिको प्रयोग, यी कुराहरूले गर्दाखेरि त्यो फेरि स्वास्थ्यसँगै जोडिएको, प्रत्यक्ष हिसाबले जोडिएको चाहिँ नै हुन्छ।
1: हजुर, यति जटिल विषय छ यो।
0: हजुर,
1: अब त्यति बेला त्यो अप्ठ्यारो परिस्थिति आउँदाखेरि घरभित्रको सम्बन्ध पहिला त आफ्नै घरलाई असर गर्छ, परिवारलाई असर गर्छ होइन, बिस्तारै समाजलाई गर्ला, एउटा राष्ट्रलाई गर्ला, त्यो आफ्नो ठाउँमा भयो, जटिल हुँदै गयो भने त्यहाँनिरको बाउ आमा अथवा दिदीभाइ दाजुबहिनी जो छ घरमा, दाई भाइ भाउजूहरू जो हुनुहुन्छ होइन, गर्नुपर्ने कर्तव्य के हुन्छ?
0: एकदमै राम्रो यहाँहरूको जिज्ञासाको लागि धेरै धेरै धन्यवाद। जस्तो व्यक्ति स्वयंको कारणले यो सबै भएको होइन, बुझ्न चाहिँ जरुरी छ। मानसिक स्वास्थ्य समस्याको जब हामी कुरा गरिन्छ नि, व्यक्तिको कारणले मानसिक स्वास्थ्य समस्या भएकै होइन, त्यहाँनिर हामी अलिकति सिस्टमिक सर्कलमा हामी काम गर्छौँ, एउटा सिस्टम प्रणाली हुन्छ नि। जस्तो अघि हामीले भाइ बहिनीहरूको कुरा गरिरहेको थियौँ नि, जस्तो एकजना किशोरीमा किन समस्या हुन्छ भनेर हेऱ्यौँ भने घरको वातावरणको कुराहरू, बुवा आमाहरू मिलिरहनु भएको छैन, झैझगडा गरिरहनु भएको छ होइन, छोराछोरीको अगाडि चाहिँ तथानम गाली गर्नुहुन्छ, रक्सी खाने कुटपिट गर्ने त्यो खालको वातावरणमा त हुर्किरह्यो नि त, आज त्यही देखाएछ, भोलि त्यही देखाएछ, त्यो मानस पटलमा कस्तो खालको असर पर्छ? विद्यालय गयो, विद्यार्थीमा फेरि टिचर्सले के गर्नुहुन्छ, गाली गर्नुहुन्छ, हप्की हप्की लगाउनुहुन्छ, साथीले बुलिङ गर्छ, गिज्याउँछ, उहाँ गएर पनि भन्ने ठाउँ भएन भनेपछि त्यो चाहिँ सर हेर्दाखेरि होइन, बुवा आमाको कारणले, समाजको कारणले, साथीको कारणले, विद्यालयको कारणले नि त्यो किशोरीलाई समस्या आएको हो नि त,
1: उसको भित्रको
0: मन त, मेरो घरमा पनि कसलाई भन्नु, सहयोगी वातावरण छैन होइन, विद्यालय गयो, मलाई साथीले पनि सहयोग गर्दैन, सरले पनि मेरो कुराहरू सुन्नुहुन्न, घरमा झन् सुन्दै सुन्दैन भन्ने हिसाबले, अब मेरो को छ र, मेरो कुरा सुनिदिने को छ र, म बाँचेर के गर्ने भन्ने खालको चाहिँ कतिपय त्यो एक्सट्रिम अवस्थामा गइसके पछाडि उसले अन्धकारै अन्धकार देख्छ कि, जीवन चाहिँ अब निराशाई निराशा, एकदम होइन, बादलले ढाकिएको, असजिलो, अप्ठ्यारो, अब म बाँचेर के गर्ने, म कसका लागि बाँच्ने, बुवा आमाहरूसँग झगडा गर्नुहुन्छ, भाइले पनि मलाई माया गर्दैन, दाइहरू दिदीहरू बिहा गरेर गइसके, मलाई फर्केर हेर्ने होइन भन्ने खालको त्यो बलियो मानसिकता वृद्धि हुँदै जाँदाखेरि आत्महत्यासम्मको सोचाइ चाहिँ आउन सक्छ। त्यस कारणले यहाँनिर महत्त्वपूर्ण कुराहरू चाहिँ व्यक्ति स्वयंकै कारणले समस्या नभएको हिसाबले चाहिँ त्यहाँनिर मेरो कारणले हो कि यो समस्या आएको, विद्यालयको कारणले समस्या आएको हो कि होइन, बुवाको कारणले समस्या, म बुवा भएको नाताले मेरो कारणले हो कि, आमा भएको नाताले मेरो कारणले हो कि भनेर परिवारको सदस्यले त्यो बुझिदिन चाहिँ जरुरी हुन्छ, र बुझिसके पछाडि त्यसको व्यवस्थापनको पाटो चाहिँ एकदमै धेरै महत्त्वपूर्ण हुन्छ। उसको कुरा सुन्नै पर्छ, यहाँनिर जति कुराहरू सुन्न सकियो उसले चाहिँ बिस्तारै भन्न थाल्दछ भनिसके पछाडि, अनि त्यहाँनिर त भन्ला होइन, आमाको विषयमा पनि त्यहाँ कुरा होला, हजुर सधैँ झगडा गर्नुहुन्छ बुवासँग, अथवा बुवाको विषयमा कुरा गर्ला, हजुर आमालाई सधैँ कुटपिट गर्नुहुन्छ, हजुरले सुधार गर्नु पर्यो नि त वातावरण,
1: उसको मनमा
0: मनमा त्यो कुराहरू
1: गहिरो
0: छाप परिरहेछ, हजुर सुध्रिनुहोस् न। दुई तिनवटा कुराहरू अलिकति महत्त्वपूर्ण, घर परिवारको सदस्यले कुरा सुन्नु पर्यो, मेरो भूमिका चाहिँ मेरो छोरा अथवा छोरीको उपचारको लागि मैले गरेन भने कसले गर्ने भन्ने खालको सोचाइ चाहिँ अलिक बलियो बनाउन सकेर त्यो अनुसारले सहयोग गर्न सकियो भने कुरा सुनिदिँदै मात्रै आधाभन्दा बढी समस्या चाहिँ कम भएर जान्छ। अनि एकदमै कडा खालको अवस्थामा चाहिँ छ भने फेरि उपचारको लागि मानसिकको विशेषज्ञ अथवा मनोसामाजिक परामर्शकर्ताको सहयोग पनि लिन चाहिँ जरुरी हुन्छ।
1: हजुर, मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालमा कार्यकारी निर्देशकको रूपमा काम गरिराख्दाखेरि र धेरै अनुभव बटुलिराख्दाखेरि चाहिँ खासमा हामी नेपालीहरूको परिवेशमा कुरा गर्नु पर्दाखेरि हाम्रो देश, हाम्रो आय स्रोत होइन, हाम्रो वातावरण अनुसार कुरा गर्नुपर्दाखेरि हाम्रो जीवनशैली कस्तो हुनुपर्छ जस्तो लाग्छ?
0: एकदम राम्रो प्रश्न गर्नुभयो। हाम्रो जीवनशैली अब यो पछिल्लो 10-15 अथवा 15-20 वर्ष गाडीदेखिको कुरा गर्दै गर्दाखेरि जीवनशैलीमा एकदमै धेरै परिवर्तन भएको छ। हामी पढाइको कुराहरू गरियो होइन, जस्तो म विद्यालय उमेर समूहमा पढ्दै गर्दाखेरि हामी क्याम्पस पोखरामा बसेर पढ्दै गर्दा पनि त्यतिखेर विशेष गरेर त्यो कृषिको बेलामा चाहिँ छुट्टी हुन्थ्यो होइन, युनिभर्सिटीहरू छुट्टी हुने, हामी सहयोग गर्थ्यौँ घर परिवारलाई, धान रोप्ने बेलामा, धान थन्क्याउने बेलामा होइन, घर गृहस्थीको काममा हामी एकदमै धेरै सहयोग गर्थ्यौँ। तर म आफै पनि अब अहिले 15-20 वर्ष जस्तो भयो, म त कृषि पेसा गर्नलाई फेरि लमजुङै जान त म सक्दिनँ। भनेपछि मेरो दिनचर्या चाहिँ अफिसको काम गर्ने, बस्ने होइन, त्यसैमा बितिरहेछ। भनेपछि हामी कहाँ शारीरिक हिसाबले परिश्रम गर्ने बानी चाहिँ अहिले हटेको छ, अधिकांश नेपालीहरूमा त्यो हटिरहेको चाहिँ छ। अरू अहिले खानपानको कुराहरू पनि गरियो, खानपानमा पनि सुधार गर्नुपर्ने कुराहरू छ र अरू कुराहरू चाहिँ जीवनलाई म जति समय भयो बुझ्दै पनि बिस्तारै जान थालिरहेछु। जीवन मतलब सङ्घर्ष अथवा यस्तै हो भन्ने हिसाबले महत्वाकांक्षी धेरै राख्ने, सरल जीवन, उच्च विचार होइन, अहिले वर्तमानको समय जस्तो हजुरले मेरो अन्तर्वार्ता लिइरहनु भएको छ, मैले केही मेसेजहरू केही कुराकानी
1: गरिरहेको
0: छु भनिरहेछु। अब भन्छ यो समय हामी जुन कुरा गरिरहेछौँ यसैमा इन्जोय गर्नु पर्यो कि, वर्तमानमा जे छ होइन, हामीलाई त भगवान्ले दुईटा हात दुईटा खुट्टा होइन सबै शारीरिक अङ्गहरू हामीसँग छ, भनेपछि केही न केही छ हामीसँग, खुबी छ, क्षमता छ, हामी दुःख गरेर हामी खाना कमाइरहन सकिरहेछौँ अनि घर परिवारलाई रेख्दै गर्न सकिरहेछौँ। यसैमा हामी इन्जोय गर्नु पर्यो, खुसी हुन हामी जान्नु पर्यो,
1: जे छ हामी त्यहीमा
0: ढाल्न सक्नु पर्यो, खुसी हुन जान्नु पर्यो, रमाउनु पर्यो होइन। हामी हाँस्नै जाने छैनौँ अरे, अरूको प्रशंसा गर्नै जाने छैनौँ भन्छौँ कि, हामी अरूको बारेमा चाहिँ अलिक बढी कुराहरू गर्ने, आफ्नो बारेमा आफूमा भएको राम्रो पक्ष सबल पक्षहरू गुणहरूको बारेमा पनि कुरा नगर्ने त्यो परिपाटी छ। हामी विगतमा अलि बढी जान्छौँ, भविष्यमा अलि बढी जान्छौँ, ठुला ठुला सोचाइ राख्छौँ, नपुग्न सक्छ, हामी गुमेका कुराहरू छौँ, गर्न नसकेको कुराहरू गर्छौँ, विगत सम्झिन्छ त फर्केर आउँदैन नि त फेरि, त्यसले त हामीलाई पीडा दिन्छ, असजिलो बनाउँछ, भविष्य पनि अनिश्चित छ, त्यस कारण वर्तमानमा अहिले जे छ त्यसैमा रमाउन चाहिँ जान्नुपर्छ जस्तो लाग्छ।
1: एउटा सुन्दर परिवार भयो भने हाम्रो संसारै सुन्दर हुन जान्छ, सबभन्दा पहिला परिवार सुन्दर हुन पर्यो, त्यसपछि संसार सुन्दर हुन्छ। खासमा घर परिवार सुन्दर हुनको लागि होइन, एउटा परिवारै सुन्दर हुनको लागि के चाहिन्छ जस्तो लाग्छ यहाँको विचारमा?
0: एकदमै राम्रो सम्बन्ध, राम्रो असल पक्ष त मतलब विश्वासको वातावरण हुनु पर्यो, सम्बन्ध चाहिँ घनिष्ठ हुनु पर्यो, प्रगाढ हुनु पर्यो, हार्दिकता हुनु पर्यो, नम्रता मिसिएको हुनु पर्यो, विश्वासिलो हुनु पर्यो, सम्बन्धको कुरा चाहिँ धेरै महत्त्वपूर्ण रहेछ होइन। एक एउटा श्रीमानले श्रीमतीसँगको त्यो खालको विश्वासिलो सम्बन्ध होइन, नजिकको सम्बन्ध, नजिकबाट बुझ्ने सम्बन्ध, त्यो खालको हुनु पर्यो, विश्वासिलो सम्बन्धको कुराहरू हुनु पर्यो, माया प्रेम स्नेह। अघि मैले अलिकति हाम्रै परियोजनाको कुरा गर्दै गर्दाखेरि लैङ्गिक हिंसाको कुराहरू गरिरहँदाखेरि जस्तो हामी कहाँ कामको बाँडफाँड नगर्ने परिपाटी अलिक बढी छ नि त
1: होइन,
0: विभिन्न परिवेशमा अहिले त्यो डिटेलमा नजाऊ, मैले जोड्न खोजेको चाहिँ काममा सहयोग गर्नु पर्यो होइन, एक्लै अर्कालाई सहयोग गर्नु पर्यो। जस्तो किचनमा काम गर्ने, किचनको काम खाना बनाउने काम छ भने एउटाले चाहिँ तरकारीहरू काटकुट गरिदिने, एउटाले काटकुट गर्ने, अर्कोले पकाउने, भाँडा धुन सहयोग गर्ने हो कि कपडा धुन सहयोग गर्ने हो, श्रीमानले श्रीमतीलाई सहयोग गर्नु पर्यो, श्रीमान श्रीमती मिलेर सँगै काम गर्ने, त्यसरी परिपाटी विकास गर्न सकियो भने त त्यहाँनिर त एकदमै धेरै त्यो चाहिँ नजिकको सम्बन्ध हुन्छ। मैले एउटा मात्रै जोड्न खोजेको, जस्तो धेरै जसो अहिले नेपाली परिवेश चलनमा चाहिँ श्रीमतीले चाहिँ जस्तो दुईटा श्रीमान श्रीमती अफिसमा काम गर्दै गर्दा पनि एउटै समयमा पुगे पनि घर फर्किए पनि श्रीमतीले पानी टक्र्याउनु पर्ने, चिया बनाएर दिनुपर्ने होइन, कहिले काहीँ त श्रीमानले पनि ल तिमी बस, तिमी पनि थाकेकी होली, तिमी बस, तिमीलाई म पानी ल्याइदिन्छु, चिया बनाएर दिन्छु, तिमी बस, म आज मेरो पालो म गर्छु भनेर त्यो त्यो त्यो हिम्मत, त्यो साहस, त्यो भित्रैदेखि मन लाएर त्यो गर्ने परिपाटी त छैन। त्यसले चाहिँ त्यो एकदमै धेरै मैले दुई तिनवटा कुराहरू चाहिँ अलिअलि नजिकको सम्बन्ध बनाउने ती कुराहरू पनि धेरै महत्त्वपूर्ण हुँदो रहेछ। मेरो श्रीमानले मलाई आज चाहिँ यस्तो गर्नुभयो, मलाई पानी ल्याइदिनु भयो, चिया बनाएर मलाई दिनुभयो, मलाई कति खुसी लाग्यो। त्यो अहिले उसले एक्सपेक्टै नगरेको कुरा
1: हामीले सोध्दाखेरि सानो
0: भयो, तर श्रीमतीको लागि
1: बडा ठुलो कुरो छ,
0: बडा ठुलो कुरो हुन्छ, त्यो मन छुने कुरो हुन्छ। त्यसले चाहिँ मलाई लाग्छ नजिकको सम्बन्ध बनाउनलाई एकदमै ठुलो भूमिका चाहिँ खेल्छ जस्तो लाग्छ।
1: अब अन्त्यमा आइसकेका छौँ हामी यति बेला, जीवन के हो?
0: जीवन मलाई कस्तो लाग्छ मेरो अनुभवमा, यो यात्रा,
1: हजुर,
0: एक खालको यात्रा हो, अनवरत यात्रा हो, र हरेक क्षण क्षणमा सिकाइ हुन्छ, त्यो सिक्न चाहिँ जान्न जरुरी छ, त्यो आत्मसात गर्दै त्यो यात्रालाई अझै अगाडि बढाउँदै जानुपर्छ। हामी सङ्घर्ष पनि भन्छौँ होइन, तरै पनि यो मेरो आफ्नो अनुभवको हिसाबले यो अनवरत यात्रा हो, हामी यात्रा गर्दै गर्दाखेरि सिक्नुपर्छ, जीवनलाई अगाडि बढाउनुपर्छ, र चाहिँ यो सुख साथ होइन, आत्मीयता हार्दिकता जुन कुराहरू गऱ्यौँ हामी, त्यो साथ हामी बाँच्न सक्यौँ, आफू बाँच्न सक्यौँ, परिवारको सदस्यहरूलाई खुसी पार्न सक्यौँ। म कार्यालयमा काम गर्दै गर्दाखेरि, संस्थामा काम गर्दै गर्दाखेरि, म कार्यकारी निर्देशक भएको हिसाबले मैले मेरा समक्ष पक्षीहरू साथीहरूलाई मैले खुसी पार्न सकेँ, मैले मेरो परिवारको सदस्यहरूलाई, म जुन समाजमा बस्छु मैले सबैलाई खुसी पार्न सकेँ भने जीवनको सार्थकता नै त्यही नै हो जस्तो लाग्छ।
1: थाहा छैन
0: त्यस कारणले यो वर्तमानमा हुँदै गर्दाखेरि होस् हुँदै गर्दाखेरि हामीले त्यो मौका चाहिँ गुमाउनु हुँदैन भन्ने गरिन्छ। त्यस कारणले यो पुण्य काममा हामी सबै जुटौँ, जीवनलाई बुझौँ, आजैदेखि बुझौँ र त्यही अनुसारले आफ्नो विकास सँगसँगै अरूको पनि विकासको लागि हामी समर्पित हुन सकौँ नै भन्ने लाग्छ।
1: हजुर, हामी अब एकदमै अन्त्यमा आइसकेका छौँ। मैले सोध्न छुटाएका र यहाँले यो भन्न पाए हुन्थ्यो भने जस्तो केही छ? रेड नेपालको कार्यक्रम घर संसार सुनेर बस्नुभएका हाम्रा आदरणीय समस्त श्रोता हुनुहुन्छ, उहाँहरूलाई केही भन्नुहुन्छ?
0: त्यस्तो धेरै कुराहरू चाहिँ छैन, मात्रै हजुरले अघि अन्तिममा सोध्नु भएको कुराहरू मेरो पनि मन छ। यो मतलब यो चाहिँ जीवनलाई बुझ्ने तरिका चाहिँ आफ्नो हुँदै गर्दा चाहिँ जीवन सकिन अघि नै जीवन जिउन सिकौँ भन्ने खालको यो जीवन हजुरले नि ल्याउनु भयो नि, यो त कति कति अगाडि जान्छ हामीलाई थाहा छैन। त्यो सकिन अगाडि नै जीवनलाई बुझ्न सकौँ है, जीवन एउटा जुन यात्रा हो यसलाई बुझेर त्यही अनुसारको आफूलाई पनि ढाल्ने, परिवारको सदस्य अरू छरछिमेक समाज सबैलाई त्यही अनुसारको आफूले जानेका कुराहरू सेयर गर्न सकियो भने त्यो धेरै महत्त्वपूर्ण हुन्छ, सार्थकता हुन्छ। र मैले छोटो एउटा मेसेज चाहिँ यो मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहँदा, मानसिक स्वास्थ्य समस्या उपचार पछाडि निको हुने खालको स्वास्थ्य समस्या हो, यसमा घर परिवारको भूमिका एकदमै ठुलो हुन्छ, महत्त्वपूर्ण हुन्छ। घर परिवारका सदस्यहरूले आफ्नो परिवारमा यो खालको समस्या छ भने लुकाएर नराखौँ, अहिले उपचारहरू धेरै ठाउँमा चाहिँ उपलब्ध छ, उपचारको लागि चाहिँ लैजाउँ र तपाईँहरूले एकदमै धेरै सहयोग गर्न सक्यौँ भने अरू स्वास्थ्य समस्या जस्तै यो समस्या पनि निको हुन्छ, त्यसको लागि सहयोग गरौँ भनेर म सबैजनालाई अपिल गर्न पनि चाहन्छु।
1: हजुर, यस्तो अमूल्य समय दिएर हाम्रो रेड नेपालको स्टुडियोसम्म आएर होइन यस्ता गहकिला कुराहरू जुन मानसिक स्वास्थ्य समस्याका बारेमा यहाँले बुझ्नुभएका बुझाइ र त्यो समाजमा गएर काम गर्दाका अनुभव सहित हामीलाई सल्लाह सुझाव दिनुभएको छ, यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम घर संसारको तर्फबाट।
0: हस्, धेरै धेरै धन्यवाद घर संसारमा यहाँले बोलाइदिनु भयो, मेरो जीवनको बाल्यकाल युवा अवस्था होइन र चाहिँ यो जागिरी सेवाको बारेमा र मानसिक स्वास्थ्यको विषयमा यो आफ्नो अनुभवहरू साटासाट गर्ने मौका दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद। नमस्कार।
1: हस्त, नमस्कार।
0: नमस्कार।
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठसँग गरिएको संवाद। अब भने कार्यक्रममा राख्दैछौ जानकारीमूलक सामग्री सातुको शक्तिका बारेमा। ड्राई फ्रुट्स प्रयोग गरेर बनाइने मल्टिग्रेन सातु बजारमा किनेको भन्दा आफैले घरमा तयार गरेको अति उत्तम हुन्छ। पहिला पहिला पेट भर्न सातु खाइन्थ्यो भने अचेल धेरैले खाना भनेको पेट भर्न मात्र होइन स्वस्थ तन्दुरुस्त र दीर्घ जीवनका लागि खानुपर्छ भन्ने बुझाइ छ। सातु नेपालीको धेरै पुरानो र मौलिक परिकार हो। सातु बिहानको खाजा मानिने भए पनि पछिल्लो समय यसलाई बिहान दिउँसो बेलुका कुनै पनि समय खान थालिएको छ। सातु आफैमा सन्तुलित पौष्टिक आहार भएका कारण बच्चादेखि वृद्ध वृद्धा सबैलाई यो उत्तम मानिएको छ। परम्परागत रूपमा सातुलाई महीसँग खाने गरिन्थ्यो भने पछिल्लो समय तातो वा चिसो पानी, तातो या चिसो दुधसँग मात्र नभई विभिन्न फलफुलको रस या दहीसँग समेत खान थालिएको छ। कर्णफ्लेक्स, मुसली, चोकोज, ओट्स जस्ता पूर्ण प्रशोधित खाद्य वस्तु भन्दा सातु कैयौं गुणा स्वास्थ्यवर्धक छ। सातुमा भिटामिन, खनिजहरू, क्याल्सियम, प्रोटिन र फाइबर समेत पर्याप्त मात्रामा हुने भएकोले सबै उमेर समूहका लागि यो एक सन्तुलित आहार मानिन्छ। अचेल व्यावसायिक समूहले सातुलाई बजारीकरण समेत गरेका छन्। काजु, बदाम जस्ता महँगा वस्तु मिसाएर सातु बनाई बजारमा पठाउने गरिएको देखिन्छ। तर सबैभन्दा स्वस्थकर सातु चाहिँ हामीले परम्परागत रूपमा बनाउने सातु नै हो, जुन माटोको हाँडीमा भुटेर ढुङ्गाको जाँतोमा पिसिन्थ्यो र ताजा ताजा खाने गरिन्थ्यो। अचेलका व्यावसायिक सातु धेरै दिन बजारमा रहने हुँदा त्यसको प्रभावकारिता र स्वस्थता समेत ह्रास भएको हुन्छ, तिनमा फाइबर पनि कमै पाइन्छ। सातु एकै दिन पटक पटक खानु राम्रो मानिँदैन र सुत्ने बेलामा पनि सातु नखाँदा राम्रो हुन्छ। सातु खाँदा खाँदै पटक पटक पानी पिउनु पनि राम्रो होइन र चपाइरहनु पनि उत्तम मानिँदैन। मिठो भयो भनेर धेरै सातु खानु पनि राम्रो हुँदैन। सातुको महत्वको कुरा गर्नुपर्दा अक्षय तृतीयामा जौको सातु र शर्बत खाने चलन परापूर्वकालदेखि चल्दै आएको छ। सातुको महत्व आयुर्वेदमा समेत प्रष्ट पारिएको छ। सातुलाई कण्ठरोग, नेत्ररोग, भोक, प्यास, थकान, उल्टी आदि नाशक भनेर उल्लेख गरिएको छ। नियमित सातु खाने मानिसलाई मधुमेह, कुष्ठरोग, क्षयरोग नहुने बताइएको छ। लामो यात्रामा हिँड्दा या कामकाजमा व्यस्त हुनेले नियमित रूपमा सातु खाने परम्परा विगतमा पनि थियो। सातुको शर्बत नेपालमा मात्र नभई भारतमा समेत लोकप्रिय छ। शीतलताका लागि पनि सातु निकै राम्रो खाद्य वस्तु मानिन्छ। चनाको सातु, कागती र चिसो पानी घोलेर पिउँदा पर्याप्त मात्रामा शीतलता मिल्छ। कुनै पनि सातुमा दुध या दही हालेर खाँदा त्यसको स्वाद बढ्छ र थप पोसिलो पनि हुन्छ। दही र केरामा मिसाएर खाँदा पनि सातुको स्वाद बढ्न जान्छ। शर्बतका रूपमा उपभोग गर्न सातुमा नुन, पानी र कागती मिसाउँदा राम्रो हुन्छ। गुलियो मन पराउनेले सक्खर, मिश्री, मह या फलफुलको रस मिसाउँदा उत्तम मानिन्छ। मकै, भटमास, गहुँ, चना, केराउ, जौ, गहुँ भुटेर बनाइएको सातु उत्तम र सर्वप्रिय सर्वोत्तम सातु मानिन्छ। कडा शारीरिक व्यायाम गर्ने खेलाडी, सैनिक तथा कडा परिश्रम गर्नेका लागि सातुको शर्बत उत्तम पेय पदार्थ हुन्छ। सातुले तत्काल ऊर्जा सञ्चार गर्ने हुँदा बिहान जिम, व्यायाम र योग गर्नेले पनि सातुको शर्बत पिउन सक्छन्। गाउँघरमा बिहानै मेलापात, घाँस दाउरा गर्नेले पनि सातु शर्बत पिउने गरेको हामी देख्छौँ। स्कुल र कलेज अध्ययन गर्ने विद्यार्थीले पनि नियमित रूपमा सातुको शर्बत पिउन सक्छन्। पानीको तुम्लेटमा सातु शर्बत घोलेर दिनभरि थोरै थोरै पिउँदा पनि उत्तम मानिन्छ। बच्चामा सातुको शर्बत पिउन बानी पार्नका लागि काजु, बदाम, स्ट्रबेरी सिरप मिसाएर शर्बत बनाउन सकिन्छ। सातुबाट परोठा पनि बनाउन सकिन्छ। मैदामा नुन हालेको सातु भरेर बेल्ने अनि तावामा सेकेर परोठा बनाउने गरिन्छ। पाकेको परोठामा थोरै घिउ हाली डामेर गोलभेडाको अचार या छोपसँग नास्ताका रूपमा लिन यो परोठा खान सकिन्छ। यो व्यञ्जनका लागि पिठो मुस्दा थोरै नुन हालेर मुस्नुपर्छ र मुछेको पिठोलाई आधा घण्टा छोपेर राख्नुपर्छ। सातु भरेको परोठा गुलियो मन पराउनेले सातुको साथमा सक्खर पनि हाल्न सकिन्छ। अहिले यहाँलाई सुनायौं स्वास्थ्यवर्धक, शक्तिवर्धक सातुको बारेमा जानकारीमूलक सामग्री।

हामी कार्यक्रम घर संसारमा छौँ। यति बेला हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो हामीलाई सर सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा सुमधुर साङ्गीतिक कोसेली तपाईँका माझमा राख्न चाहन्छु। जगदीश समाल र रजिना रिमालको स्वरमा रचना रहेको छ हेम कुमार राईको अनि सङ्गीत रहेको छ महेश खड्काको। यो साङ्गीतिक कोसेली तपाईँलाई सुम्पदै कार्यक्रमको यही बिट माने अनुमति चाहन्छु। म रुक्मिणी पोखरेल पनि बिदा हुन्छु। हवस्त नमस्कार। जाँदा जाँदै यो साङ्गीतिक कोसेली केवल तपाईँका लागि।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सिराहाको गोल बजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठपुँदे सहमति भएको छ। लाहानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गैराती गृहमन्त्री गुरुङ यादवको घर सिराहाको औरही गाउँपालिकाको तुलसीयाई पुग्नुभई मृतक यादवका बुवा र आमा तथा आफन्तसँग भएको छलफलमा आठपुँदे सहमति भएको हो। मृतकका परिवारले राख्नु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायत मागमा सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो। यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निःशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको उहाँले बताउनुभयो। गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्नुहुँदै गृहमन्त्री गुरुङले घटनामा दोषीलाई कारवाही गरिने बताउनुभयो। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रमुख जिल्लाधिकारी इन्द्रदेव प्रसाद अर्यालद्वारा जारी आदेश अनुसार आज बिहान 8:30 बजेदेखि बेलुकी 5 बजेसम्मका लागि कर्फ्यू आदेश हटाइएको हो। यसअघि साउन 12 गते राति 9 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो। जिल्ला प्रशासन कार्यालय धनुषाले पनि जारी गरेको कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्लाधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार आज बिहान 10 बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो। यसअघि साउन 14 गते दिउँसो 2:30 बजेदेखि जारी गरिएको कर्फ्यू आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार आज बिहान 10 बजेदेखि हटाइएको प्रशासनले जनाएको छ। सिराहाको गोलबजारमा गत बिहिबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवको परिवारलाई 10 लाख रुपियाँ राहत उपलब्ध गराइने भएको छ। गृह मन्त्रालयका अनुसार यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने साथै स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिग पनि स्थापना गरिने भएको छ। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको 71 वर्ष आज पुरा भएको छ। यस अवसरमा नेपालका लागि चीनका राजदूत चाङ माओमिङले दुई देशबीचको परम्परागत मित्रता, पारस्परिक सम्मान र पारस्परिक हितमा आधारित सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राजदूत चाङले जारी गर्नुभएको शुभकामना सन्देशमा चीन नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको 71 वर्षगाँठका अवसरमा जारी शुभकामना सन्देशमा विगत 71 वर्षदेखि दुवै मुलुकबीच दिगो मित्रता, पारस्परिक सम्मान र आपसी लाभमा आधारित सहकार्य निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरिएको छ। सन् 1955 अगस्त 1 नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यस यता दुवै मुलुकबीच राजनीतिक, आर्थिक, पूर्वाधार, व्यापार, शिक्षा, संस्कृति तथा जनस्तरीय सम्बन्ध लगायत विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ। अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। काभ्रे प्लाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कुट नेपाल थोक कटुन्जे बेसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी कान्ति लोकपथमा पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको अरनीको राजमार्गका 0 किलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। दोलखाको लामा साँगु रामेछाप सडक खण्ड र सुवाको पासाङ लामो सडक खण्ड सामाकोशी खोलाको बाफले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार अवेकेशन विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। रुसले आज बिहान युक्रेनको राजधानी कियेभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। कियेभका मेयर भिताली क्लिट्सकोका अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा 5 तले आवासीय भवनमा क्षति पुगेको छ भने भवनभित्र केही व्यक्ति फँसेको आशंका गरिएको छ। जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा फत्किँदा त्यहाँ पनि केही व्यक्ति फँसेको अनुमान गरिएको छ। 2 दिन अघि रुसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा 10 जनाको मृत्यु भएको थियो भने 50 जनाभन्दा बढी घाइते भएका थिए। सोही क्रममा एउटा रुसी मिसाइल पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेको थियो। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
3: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौँ।
4: यो बारीमा पनि मकै पाकिसक्यो। अब बारीमा अब यो मकै निकालेर केही तरकारी लाउन पाए हुन्थ्यो। बारी पनि खाली नरहने, यो छिट्टै तरकारी लगाउन पाए, यसो आफूलाई पनि तरकारीको दुःखमा तरकारी किन्न पर्दैन थियो। अलिक बढी भयो भने त बेचेर पैसा पनि आउँथ्यो मलाई। अब यो मकै निकालेर के पो लाउने होला।
5: होइन आमा, बारीमा बसेर एक्लै के को कन्थन मन्थन हो। नमस्कार है।
4: नमस्कार नानी, नमस्कार। ओहो, अनि कहाँबाट पाल्नु भयो आज नानी?
5: यसै गाउँतिर डुल्न निस्केको थिएँ आमा। आमालाई बारीतिर देखेर एकछिन गफ गरौँ भनेर आएको नि।
4: ए, नानी आएपछि म नै खुसी भएर आउँछ के नानी। कहिले देखौँ कहिले भेटौँ हुन्छ नि, यसो बेला बेलामा आउनुहुन्छ र हामीलाई पनि केही नयाँ कुरा सिक्ने अवसर पाउँछौँ, त्यसैमा हामी त एकदम खुसी हुन्छौँ नानी। हामी के गन्थन मन्थन गर्नु न नानी, यो बारीमा बसेर हेर्नु न, यो मकै पनि पाक्न लाग्यो। अब यो मकै निकालेर यो बारीमा केही तरकारी सरकारी लगाउन पाए हुन्थ्यो। हामी किसानी मोरालाई त त्यही त हो नि, जहिले खेतीपातीकै तनाव त हो नि, त्यही तरकारी के लाउने होला भनेर नानी सोचिरहेको थिएँ नि।
5: किन तनाव लिनुहुन्छ र आमा, खेतीपाती गर्दा जस्तो रमाइलोहरू केमा हुन्छ र? आमाको बारीमा मकै पनि भाँच्ने बेला भइसकेछ। मकै भाँचिसकेपछि अबको सिजनमा आमाले काउली लगाउनु भयो भने त भइहाल्यो त, किन तनाव लिएको आमा?
4: ओहो नानी, ढुङ्गा खोज्दा देउतै मिले जस्तो भयो नि आज त। म त के लाउने होला भनेर सोचिरहेको थिएँ, नानीले ठ्याक्कै ल यो तरकारी लाउने बारेमा कुरा गर्नुभयो, म त एकदम खुसी भएँ नानी। बरु यो हाम्रो ठाउँमा चाहिँ के तरकारी हुन्छ होला नानी यति बेला?
5: अब यो असार साउनको महिनामा आमा, मकै भाँचिओरी तपाईँले काउली बन्दा जस्ता बारी लगाउनु भयो भने, अहिले लाउनु भयो भने छिटै छिटै फल्छ, अलि छिटो बजारमा निकालौँ भने पनि अगौटे तरकारीको रूपमा निकाल्न मिल्छ, त्यो हुँदाखेरि धेरै पैसा पनि पाउँछ। अबको यो हाम्रो जस्तो पहाडमा चाहिँ अहिले तपाईँले यो असार साउनको बेलामा अगौटे तरकारीको रूपमा काउली बन्दा लगाउन सक्नुहुन्छ नि आमा।
4: ए हो र नानी, अहिले पनि काउली बन्दा लाउन सकिँदो रहेछ?
5: सकिन्छ नि आमा, हामीले काउली लाउनको लागि कात्तिकै कुर्न पर्दैन, थरी थरीका जातहरू निस्केका छन्, ती जात अनुसार हामीले अगाडि पछाडि काउली लगाएर फलाउन सकिन्छ।
4: अनि मैले त कस्तो जात चाहिँ लाउँदा ठिक होला? थुप्रै थरीका बिउहरू पाइन्छन् रे बजारमा, अनि कुन बिउ लाउँदा ठिक हुन्छ होला? मलाई त त्यसको बारेमा नि केही थाहा छैन नानी, लौ न बताइदिनु।
5: अब आमाले काउलीको लागि हाइब्रिड जात लाउनुहुन्छ भने बजारमा रेमी, स्नो वेभ, नेपा 60 जस्ता हाइब्रिड जात पनि पाउँछन्। अब होइन हाइब्रिड लगाउँदिन भन्नुहुन्छ भने पनि, अहिले लगाउनको लागि यो पहाडमा लगाउनको लागि सर्लाही दिपाली भन्ने जात पनि पाइन्छ आमा। अब आमालाई के लगाउन मन लागेछ छानी छानी लाउन पाइन्छ।
4: ए, त्यस्तो त्यस्तो जातहरू हुँदो रहेछ है नानी, मलाई त यो जातको बारेमा त केही थाहा थिएन नि नानी। अनि यस्ता यस्ता जातहरू चाहिँ कहाँ पाइन्छन्, कहाँबाट ल्याउनु पर्छ, थाहा पनि छैन मलाई त।
5: अब आफ्नो भेग हेरिकन आफ्नो भेगको हावा पानी हेरिकन हामीले जात छान्न सक्छौँ। त्यसमा पनि अब तपाईँहरू जस्तो किसानहरूलाई जात छान्न गाह्रो हुन्छ भने कृषि सेवा केन्द्र नजिकको कृषि शाखाहरूमा गएर हामीले यो सम्बन्धी जानकारी पनि लिन सक्छौँ। यसको बिउ चाहिँ कहाँ पाइन्छ भन्दा बजारमा अहिले थुप्रै एग्रोभेटहरू छन्, हामीले एग्रोभेटबाट बिउ किनेर ल्याउन सक्छौँ।
4: ए नानी, त्यो एग्रोभेट भनेको बजारमा पाउने त्यो बिउ बेच्ने पसल हो नानी? हामी त्यही पहिले त्यहाँबाट अरू बिउ पनि ल्याउँथ्यौँ, त्यहीँबाट ल्याउनु पर्ला त्यसो भए।
5: हुन्छ आमा, तपाईँले अब काउली हाइब्रिड लाउने भए मैले भनिहालेँ, हाइब्रिड नलाउने भए पनि अब सर्लाही दिपारी ल्याउनु। अब हाम्रो जस्तो पहाडमा हामीले असार साउनमा काउली लाएर अगौटे तरकारीको रूपमा निकाल्न सक्छौँ। त्यस्तै अब अलि माथिल्लो पहाडतिर वैशाखदेखि असारसम्म लाउन सक्नुहुन्छ। अनि तराईको क्षेत्रमा उहाँहरूले भदौदेखि असोज अथवा कार्तिकसम्म पनि लाएर अगौटे तरकारीको रूपमा निकाल्न सक्नुहुन्छ। अब जातको कुरा गर्दा आमा, मैले अघि भनि पनि हाले, अब हामीले काठमाडौँ स्थानीय भन्ने एउटा जात छ आमा, हाम्रो जस्तो मध्य पहाडको क्षेत्रको लागि सिफारिस गरेका पनि छन्, त्यो लाउँदा पनि हुन्छ, त्यसले 100-110 दिनमै तरकारी दिन्छ नि आमा।
4: ए भनेपछि त यस्तै जात लाउनु पर्छ कि क्या हो?
5: त्यस्तै अब बजारमा ज्यापु, किबो जायन, डोल्पास नोबल, खुमल ज्यापु जस्ता थुप्रै जातहरू पाउँछ आमा।
4: ओहो, यत्रो धेरै जात हुँदो रहेछ नानी काउलीको पनि?
5: छ नि आमा, अझै धेरै छ
4: है, मलाई पो थाहा नभएको त। त्यही त नानीसँग भेट्दा यस्तै कुराहरू जान्न पाइन्छ, सिक्न पाइन्छ, अनि मलाई त अति खुसी लाग्छ नानीलाई भेटेपछि।
5: हो आमा, अब एग्रोभेट गएर बिउ किनेर ल्याएर बेर्ना जमाउने अनि काउली लगाउने।
4: ओहो नानी, अनि यो बेर्ना जमाउनु पर्ने रहेछ, मैले त 2-3 साल भइसक्यो के नानी बेर्ना जमाउनलाई कोसिस गरेको, हुँदै हुँदैन, सबै कहिले कुहिन्छ कहिले उम्रिँदैन। अनि बजारबाट ल्याएर पो लगाउँछु नानी, म त 1-2 बेर्नाहरू ल्याउँछु, त्यहाँ बेच्न राखेका हुन्छन्। बरु यो बेर्ना चाहिँ कसरी जमाउने होला नानी, त्यसको बारेमा अलिक राम्रोसँग भनिदिनु न। म त यो बजारमा गएर किनेर ल्याउनु भन्दा आफ्नै बारीमा आफ्नै हातले बेर्ना उमारेर लगाउँदाखेरि धेरै राम्रो होला नि नानी, होइन?
5: बजारबाट किनेर ल्याउने पनि ठिकै छ आमा।
4: हजुर,
5: तपाईँले अब आफ्नै बारीमा बेर्ना उमार्न सक्नु भयो भने बेर्ना बेच्न नि पाउनु भयो, त्यसले तपाईँलाई अलिकति आर्थिक आमदानी पनि दिने भयो। म तपाईँलाई अलिकति काउलीको बेर्ना कसरी जगाउने भन्ने भनिदिन्छु है त।
4: ए हुन्छ नानी, हुन्छ, राम्रोसँग भन्नु है नानी, म त राम्रोसँग सुन्छु अनि आफै बेर्ना उमार्छु। अब
5: पहिला आमाको बेर्ना नजमेको नसप्रेको कारण चाहिँ आमाले अलिकति कहाँ कस्तो ठाउँमा नर्सरी बनाउने भन्ने कुरामा अलिक ध्यान पुगेन होला आमा।
4: होला नानी, होला।
5: अब हजुरले नर्सरी राख्दाखेरि चाहिँ सबभन्दा पहिला त पानी नजम्ने ठाउँ चाहियो, त्यसपछि अलिक माटो बुर्र बनाउन सक्ने बलौटे दोमट खालको माटो चाहियो। ठुल्ठुला डल्ला भयो भनेर डल्ला फुटालिएन भने त त्यो मसिनो बिउ उम्रेर बाहिर निस्किन सक्दैन। त्यस पछाडि तपाईँले अलिकति घाम लाग्ने खालको पनि चाहियो आमा, अलिक पारिलो ठाउँमा बेर्ना राख्नु पर्यो।
4: हजुर,
5: त्यसपछि पानी लगाउनको सुविधा भएको ठाउँ पनि हुन पर्यो, फेरि बेर्नालाई त पानी पनि दिन पर्यो नि समय समयमा।
4: पर्यो नि नानी,
5: यति कुरामा अलिकति ध्यान दिएर आमा अलि पर भन्दा आफ्नो घर नजिकैको ठाउँमा बेर्ना जमाउनु भयो भने तपाईँलाई बेर्नाको रेखदेख गर्न पनि सजिलो हुन्छ, बुढी मान्छेलाई टाढा टाढासम्म जानु पनि परेन। बेर्ना बनाउँदा चाहिँ आमा अब बर्खाको बेलामा, अहिले हामी बर्खाको बेलामा बेर्ना राख्दैछौँ भने चाहिँ अलिकति उठाएर अलिकति माटो खनेर अलिकति उठाएर नर्सरी ब्याड राख्नुपर्छ, धेरै होइन आमा, 1 जति उठाउँदा हुन्छ। त्यो उठाइसके पछाडि हजुरले त्यो नर्सरी ब्याडको चौडाइ चाहिँ 1 राख्नु होला।
4: हजुर,
5: त्यसको लम्बाइ चाहिँ अब तपाईँलाई कति बेर्ना चाहिएको छ, कति राख्न पर्नेछ, त्यो अनुसार लम्बाइ राख्न पाउनुहुन्छ।
4: ए त्यसरी राख्ने रहेछ नानी, मैले त यो उठाउने भन्ने कुरा पहिले गरिनँ, त्यही भएर सबै बिउ कुहिएको त त्यसरी पो रहेछ नानी, बल्ल जाने नि मैले त नर्सरी, हुन त यो वर्षायाम छ त्यही भएर नि होला, होइन नानी?
5: त्यही हो आमा, वर्षायाममा नर्सरी राख्दाखेरि अलि सचेत भएर नर्सरी राख्नु पर्यो, आकाशबाट पानी आउँछ, पानी जम्ने ठाउँ भयो, पानीको निकास राम्रो भएन भने त हाम्रो ती बिउ त कुहिएर जान्छन् त्यहीँ। त्यही भएर अब आमाले अलिकति उठाएको ब्याडमा राख्नु पर्यो। त्यो राख्दाखेरि चाहिँ माटो एकदमै मसिनो बनाउनु पर्यो, मसिनो बनाइसके पछाडि कुटो वा काठको छेस्काले 5-5 सेन्टिमिटरको फरकमा चौडाइतर्फ सिधा सिधा थर्सा कोरेर बिउ छर्न सक्नुहुन्छ। बिउ यत्तिकै छर्न भन्दा बालुवामा अथवा माटोमै मिसाएर छर्नु भयो भने बिउ पातलो पनि हुन्छ, एकै ठाउँमा धेरै बाक्लो पनि उम्रिन्न। त्यो छरिसकेपछि आमा हल्का हातले त्यो बिउ पुरेर माथिबाट कसैको छापो दिने, स्याउला स्याउला कसैको छापो दिएर सिँचाइ गर्नुहोस्। त्यो भइसके पछाडि तपाईँको बेर्ना राम्रोसँग हुर्किन्छ आमा।
4: ए भनेपछि नानी, त्यसलाई त त्यो 5-5 सेन्टिमिटरमा कोरेर त्यसरी पो लाउनु पर्ने रहेछ, हामी त हातले जस्तो पाए त्यस्तै गरेर लाउँथ्यौँ नि नानी।
5: हो नि आमा, बजारमा गएर कति महँगो छ काउलीको बिउ, त्यत्रो पैसा हालेर काउलीको बिउ ल्यायो, ल्याएको बिउ सबै उम्र भन्ने पो फाइदा भयो त, नभए त घाटा हुन्छ नि आमा। आमा
4: हामीले त्यही नजानेर नानी दुःख पाएको रहेछ क्या। यो पहिलेको मान्छे केही जान्दैनौँ नानी हामी, त्यही भएर यो हजुर आउनु भयो भने हामीलाई एकदमै राम्रो हुन्छ, धेरै कुराहरू सिकाउनुहुन्छ।
5: अब बेर्ना राखिसकेपछि आमा, अब तपाईँले जात अनुसार 18-30 दिनका बेर्नाहरू बारीमा सार्न सक्नुहुन्छ, तर फेरि बेर्ना उक्काउने बेलामा पनि ध्यान दिनुपर्छ।
4: के ध्यान दिनुपर्ने रहेछ नानी?
5: त्यो बेलामा आमा तपाईँले बेर्नालाई बेला बेला राम्रोसँग भिजाउनु पर्छ, र अब 2-3 दिन पछाडि बेर्ना उखाल्ने हो भनेपछि 2-3 दिन अगाडिदेखि सिजाइ दिन बन्द गर्नु पर्यो। त्यसलाई हामीले जर्खराउने भन्छौँ, अलिकति बलियो बनाउनु पर्यो बेर्ना। र बेर्ना उखालेर आमा जहिले पनि हामीले साँझको समयमा मात्र उचित दूरीमा राम्रोसँग तयार भएको जग्गामा हामीले काउली सार्नुपर्छ आमा।
4: ए, यो जर्खर्याउने भन्ने त मलाई त थाहै थिएन नानी, अब चाहिँ यसै गर्नु पर्ला। अनि नानी, यो जर्खर्याएको बेर्ना सार्नलाई चाहिँ त्यो जग्गा चाहिँ कसरी तयार पार्ने होला नानी? कस्तो जग्गामा लाउँदा राम्रो हुन्थ्यो?
5: काउली खेती त्यति गाह्रो छैन आमा, काउली खेती लगभग सबै खालको माटोमा हामीले काउली फलाउन सक्छौँ। तर पनि ध्यान दिनु पर्यो के भन्दाखेरि, माटोमा पानी जम्न भएन, माटो बलौटे दोमट भयो भने अझै राम्रो। माटोमा प्रशस्त मात्रामा यो हामीले गोबर मल अनि स्याउला स्याउली भन्छौँ नि, त्यो पनि राम्रोसँग त्यो माटोमा मिलाइएको हुन पर्यो। त्यस्तो खालको माटोमा काउली लगाउनु भयो भने राम्रो उत्पादन दिन्छ आमा। तपाईँले चाहिँ काउली लगाउँदाखेरि सबैभन्दा पहिला त त्यो जग्गालाई 3-4 चोटि जोति गरी त्यसलाई समाएर त्यसको माटो मसिनो बनाउनु पर्छ। त्यसपछि त्यहाँ करिब करिब एक एक हातको फरकमा खाल्डा खाल्डी बनाएर अनि त्यो खाल्डामा काउली सार्न पर्छ। र काउली सार्न भन्दा पहिला त्यो खाल्डामा सिफारिस मात्रामा मलखाद मिलाएर अनि काउली सार्ने हो आमा।
4: हाम्रोमा त मल यहाँ टन्नै छ नानी, गाई गोठको मल, त्यही मल हाल्नु पर्ला नि। अब मलको त मलाई कुनै समस्या नै छैन नानी।
5: त्यसो भए त आमालाई सजिलो भइहाल्यो नि, आफ्नै घरमा पनि रहेछ। अब त्यो राम्रोसँग पाकेको गोठको मललाई जग्गा तयारी गर्ने बेलामै छरेर माटोमा राम्रोसँग मिलाएर तपाईँले मलको प्रयोग गर्न सक्नुहुन्छ।
4: हजुर,
5: अझै त्यसमा पनि छ भने त नाइट्रोजन, फस्फरस, पोटास जस्ता तत्त्व दिने खालका मल पनि प्रयोग गर्न सक्नुहुन्छ आमा। छैन भने पनि गोठे मलले राम्रो काम गर्छ, तर आमा फेरि अब त्यो नाइट्रोजन, फस्फरस जस्तो मल दिँदा पनि अब त्यो नाइट्रोजन सजिलै हावामा उडेर जाने, माटोबाट चुहिएर जाने भएको भएर एकैचोटि चाहिँ नहाल्नु होला। त्यसलाई फरक फरक समयमा सुरुमै रोप्नभन्दा अगाडि अलिकति, त्यस पछाडि काउली अलिकति हुर्किसके पछाडि मकैमा दोहोरो खन्ने बेलामा प्रयोग गरे जसरी नै प्रयोग गर्न सक्नुहुन्छ।
4: ए, म त मेरो घरमा गोबर मल, गोठको मलहरू धेरै छ नानी, म त त्यही मल प्रयोग गर्छु नानी। मसँग त गोठको मल धेरै छ, अनि बरु यो पाकेको चाहिँ एकतिर छुट्याएर राखेको छु, त्यो मल हाल्दा पनि हुन्छ होला होइन नानी?
5: हामीले खेतबारीमा त आमा पाकेकै मल हाल्न पर्छ, नपाकेको आलो काँचो मल हाल्दाखेरि त हाम्रो खेतबारीमा राता कमिला, खुम्रे किरा यिनीहरूले त हाम्रो बालीलाई सखाप पार्छ नि आमा। अझ त्यो काउलीको बेर्नाको जरा त यति नरम हुन्छ आमा, रातो कमिलाले त त्यसलाई त सखापै पार्छ, सबैबाट ओइलाएर जान्छ। त्यही भएर मल त पाकेकै हाल्नुहोस् है।
4: ए हुन्छ नानी, हुन्छ, म त्यो मल त पाकेकै हाल्छु नि।
5: त्यसपछि आमा सबै मल खाद यताउता सबै मिलाएर तपाईँले बेर्ना रोपिसके पछाडि सिधै जगले सल्ल सल्ल पानी पाइपले फिर्र हालेर पानी चाहिँ नदिनु होला नि।
4: ए कसरी लाउने त नानी पानी चाहिँ?
5: साँझको समयमा बेर्ना सार्ने, बेर्ना सारे पछाडि त्यसलाई पानी दिनु पर्यो।
4: हजुर,
5: पानी दिने कुरामा पनि ध्यान पुर्याउनु पर्छ। फेरि
4: के कुरामा ध्यान पुर्याउनु पर्ने रहेछ नानी?
5: त्यो हामीले भर्खर सारेको बिरुवा राम्रोसँग नसर्ने बेलासम्म चाहिँ हजारीले बिस्तारै पानी दिनुपर्छ, र एकैचोटि धेरै पानी पनि दिन हुँदैन। त्यसको जरा माटोमा माथि माथि नै हुने भएको भएर हामीले हरेक दिन थोरै थोरै पानी दिँदा पुग्छ। कहिले पनि आमा बेर्ना नसर्ने बेलासम्म अथवा बेर्ना सरिसके पछाडि पनि जगले बगाउने गरी वाल्ल वाल्ल पानी हाल्नुहुन्न, पाइपको सहायताले फिर्रा हानेर पनि पानी हाल्नुहुन्न। सकेसम्म चाहिँ त्यो बोटलाई जोगाउनको लागि र त्यसलाई चाहिने मात्रामा पानी दिनको लागि चाहिँ हजारीको प्रयोग गर्नु राम्रो हुन्छ आमा।
4: ए नानी, मसँग हजारी छ नि, गत साल किनेर लिएर आएको छु, त्यही हजारीले दिनु पर्ला अब।
5: हो आमा, बेर्ना नसर्ने बेलासम्म चाहिँ हजारीले हरेक दिन पानी दिनु।
4: हजुर,
5: बेर्ना राम्रोसँग सरिसके पछाडि चाहिँ त्यसको माटो छाम्ने, माटो चिसो छ कि छैन, माटोको चिसो पनि हेरिकन 10-15 दिनको फरकमा पानी दिँदा हुन्छ।
4: ए हुन्छ नानी, हुन्छ, म अब त्यसै गर्छु नि, नानीले सिकाए जसरी नै।
5: आज कुरा गरे जति सबै कुरामा ध्यान पुर्याएर काउली लाउनु भयो भने त आमा राम्रो काउली फल्छ। तपाईँको काउलीले त बजारमा टप गर्छ आमा।
4: हो है नानी, म त पहिले काउली लगाउँदाखेरि कहिले मर्ने, कहिले के हुने, कहिले रोग लाग्ने हुन्थ्यो नानी। अब हजुरले यसरी सिकाउनु भएको छ, अब यही अनुसार लगाएर अब मेरो उद्देश्य भनेकै धेरै काउली फलाउने हो नि त नानी। अनि नानी, यसरी लगाएको काउली चाहिँ कति दिनमा टिप्छ? टिप्न हुन्छ नानी?
5: अब आमा काउली फलेर हेर्दाखेरि आकर्षक भइसकेपछि हेर्दाखेरि नै खाम खाम मान्छेहरूलाई पनि किनम किनम जस्तो भएपछि त्यो चाहिँ लगभग आमा तपाईँले रोपेको जात हेरिकन 90 दिनदेखि 120 दिनमा तपाईँले काउली टिप्दा हुन्छ। काउली टिप्ने बेलामा पनि आमा
4: हजुर
5: 3-4 कलिला पात राखेर टिप्नु होला
4: हजुर
5: है, र कहिले पनि आमा शीत भएको बेलामा नटिप्नु होला, सकेसम्म बेलुकै टिप्नु होला, बेलुका टिपेर बिहान बजार लैजाँदा भयो, आफूले खाँदा पनि त्यसरी नै टिप्नु होला, होइन बिहानमै टिप्न पर्यो त्यस्तो टिप्नै पर्ने भयो भने पनि पातका शीतहरू काउलीका फुलका शीतहरू ओभाइसकेपछि मात्र टिप्नु होला, यसो गर्दाखेरि तपाईँको काउली बजारसम्म पुग्दाखेरि राम्रै रहन्छ।
4: ए भनेपछि 3-4 पात राख्नु पर्यो नानी काउली टिप्दाखेरि?
5: हो आमा त्यसरी नै टिप्नु होला, र यसरी हजुरले सबै कुरा ध्यान पुर्याएर राम्रो जात छानेर यसरी काउली लगाउनु भयो भने चाहिँ 1 रोपनीमा 1000 किलो जति काउली फल्छ आमा।
4: ओहो त्यत्रो काउली फल्छ नानी?
5: फल्छ नि आमा, ल सबै कुरा ध्यानमा राख्दै राम्रो काउली फलाउनु अनि हामीलाई पनि चखाउनु है।
4: ए त्यो त भइहाल्छ नि नानी, त्यो त भन्ने कुरै होइन नि नानी, फल्यो भने त म त पहिलोचोटि फलेको काउली टिपेर नानीलाई नै दिने हो क्या।
5: हुन्छ आमा हुन्छ, फेरि भेट्दै गरौँला, काउली फलेपछि सम्झिनु होला, अलि पर पल्लो गाउँसम्म पनि जानु छ, आमासँग भेट्दै गरौँला नि है।
4: ए हो र नानी, मैले त यहाँ धेरै समय अल्म ल्याएँ कि क्या हो नानीलाई त, अघिदेखि गफ गर्दा गर्दै हामी त कहाँ पुग्यौँ पुग्यौँ है। ल ल नानी, अब हजुरलाई हतार छ भने पल्लो गाउँ जाने भन्नुहुन्छ कि नानी, चिया खाएर जाउँ त?
5: होइन होइन आमा, उतातिर गएर आउँछु, फेरि फेरि खाँदै गरौँला नि।
4: ए हुन्छ नानी हुन्छ, ल राम्रोसँग जानु है नानी।
6: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो, यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो,
7: त्यसैले च्याउ खेती गरौँ समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौँ स्वस्थ रहौँ।
6: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्, यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ,
7: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौ नगराऊ, दुर्घटनाबाट बचौ र बचाऊ।
6: व्यवसायिक कीट विकास केन्द्र हरियर भवन।
8: हवस् त यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै, कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ, नमस्ते।

0: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
1: कोशी प्रदेशमा
2: भेडेटार धनकुटा,
1: आइतबारे इलाम,
2: पत्ताले डाँडा सोलुखुम्बु
1: र सिलौटी डाँडा पाँच थर,
2: मधेस प्रदेशमा
1: जितपुर बारा
2: र गौरी डाँडा महोत्तरी,
1: बागमती प्रदेशमा
2: खुमलटार ललितपुर,
1: सिमभन्ज्याङ मकवानपुर
2: र चरीकोट दोलखा,
1: गण्डकी प्रदेशमा
2: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
1: दुर्लुङकोट पर्वत,
2: पोखरा कास्की,
1: जोमसोम मुस्ताङ
2: र बन्दीपुर तनहु,
1: लुम्बिनी प्रदेशमा
2: सातदो बाटो रोल्पा,
1: बगनास काली पाल्पा,
2: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ,
2: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला,
2: खलङ्गा जुम्ला,
1: मानमा कालीकोट,
2: मुर्माटप मुगु,
1: जुफाल डोल्पा,
2: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
2: सुदूरपश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली,
2: खोडपे बैतडी,
1: छापरी दार्चुला,
2: हेमन्तबाडा बजाङ,
1: उडीतोला डोटी
2: र काला जाग्रा पोरखेगढी बाजुरा।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: बिर्सन त सकेकी रहेनछौ।
1: तिमी किन आयौ यहाँ?
0: थाहा छैन मलाई, सायद मलाई मेरो तृष्णाले यहाँ लिएर आयो।
1: यो कस्तो निर्लज्ज र नैतिक तृष्णा! थाहा छैन तिमीलाई म विवाहित।
0: मैले आफूलाई धेरै नियन्त्रणमा राखेँ सरु, तर म भित्रको चाहना नियन्त्रित हुन सकेन। के भित्र बोलाउँदिन?
1: मेरो चरित्र हत्या भएको साबित गर्न चाहन्छौ? जाऊ तिमी यहाँबाट जाऊ, गेट आउट।
0: म आज आफ्नो आग्रह पोख्न आएको सरु।
1: यस्तो नसामा,
0: यो आफैलाई सम्हाले भयो। सरु, तिमीले यति चाँडै किन वैवाहिक जीवनलाई अप्नायो?
1: म सौन्दर्यको सिनो लिएर सधैँ गिद्धहरूलाई वरिपरि घुमाइरहन चाहन्नथे। तिनीहरूको अनावश्यक ढुङ्गाईलाई सहन सक्दिनथे, त्यसैले।
0: तर म त तिम्रो सौन्दर्यसित आवरुद्ध थिइन।
1: गलत! नत्र कलेजमा तिमी भन्दा सिनियर हुँदा हुँदै म प्रति तिम्रो यस्तो भावना कसरी पलायो? कसरी तिमीले आफूलाई मेरो प्रेमको उत्तराधिकारीको कल्पना गर्यौ? निश्चय नै मेरो रूपको आकर्षणले तिमीलाई बेरेको थियो र मसम्म आइपुग्ने सजिलो बाटो थियो प्रेमको ठोङ।
0: यो तिम्रो रूपको घमण्ड क्षणिक खोजहरू, तिमी सधैँ एकनाश भइरहन सक्दिनौ र भविष्यले तिमीलाई यत्तिकै रूपवान रहिरहन मद्दत पनि गर्दैन। मैले त तिम्रो भविष्यसम्मलाई सोचेको थिएँ,
1: तर मेरो निर्णय र वास्तविकता तिमीले थाहा पाइसक्यौ।
0: त्यसले म विचलित भएको छैन।
1: यसको मतलब तिमी अझै पनि?
0: हो सरु, मेरो आशा अझै डगमगिएको छैन। मलाई थाहा छ तिमी विवाहित अनि पढाइ र उमेरमा पनि मेरो भन्दा धेरै छ, तैपनि तिमीसँगको जीवनयापनमा मैले आफ्नो प्रेमको उत्कृष्टता पाउँछु।
1: यो तिमी बोलिरहेका छैनौ, तिम्रो नसा बोलिरहेको छ। नसा! म आफूलाई तिमी जति घृणित बनाउँदिन। तिमीप्रति न त मेरो कुनै प्रेम थियो, न त रहनेछ। नाउ गेट लस्ट फ्रम हियर।
0: आई नो, मलाई थाहा छ म यहाँबाट जानुपर्छ, तर सरु, यो तिम्रो विवाहित नारीको व्यवहारिक बोली हो। यसरी मेरो प्रेमको अपमान नगर।
1: प्रेम प्रेम प्रेम, कुन प्रेमको अपमानको कुरा गर्दैछौ तिमी? त्यही प्रेम जसलाई मैले आफ्नो बेखुसीमा पनि अपनाउनु पर्छ, त्यही प्रेम जसको स्वार्थपूर्ण पर्खालभित्र म गुम्सनु पर्छ। तिम्रो म प्रतिको धारणा जस्तो छ, त्यस्तै मेरो पनि तिमी प्रति हुनै पर्छ भन्ने के जरुरी छ? ठिकै छ, तिमी प्रेम गर्छौ भने आफ्नै प्रेमलाई प्रेम गर, त्यसमा कुनै विवाहिताको काल्पनिक रूप नहोस्। म कुनै हस्तक्षेप गर्दिनँ त्यसमा।
0: हस्तक्षेप होइन सरु, सरल रूपमा भन्ने हो भने तिमीले त्यसलाई अपहरण गरिराखेकी छौ। नत्र तिम्रो घृणामा मेरो चाहना अङ्कुराउने थिएन, तिम्रो कठोरतामा मेरो कोमलता उग्रने थिएन। ठिक छ, मलाई यति जवाफ देऊ, मेरो हृदयको उत्सर्ग किन तिमीसम्म आइपुग्छ? तिम्रो यो स्थिति देख्दा देख्दै पनि किन मलाई यो उपेक्षित प्रेमको संवाद बोल्न मन लाग्छ? सरु,
1: चुप लाग तिमी। यो सब तिम्रो म प्रतिको विरोधाभासको आक्रमण हो विकल्प। मैले राम्रोसँग बुझेको छु त्यो बनावटे भाषालाई। यी प्रश्नहरू तिमी आफै गर र आफै जवाफ देऊ। तिम्रो यहाँको उपस्थिति मसँग निरापराध बदला लिने हेतुले भएको छ। मैले कल्पनै नगरेको कुराको सकारात्मक जवाफ तिमीले कदापि पाउन सक्दैनौ, कदापि पाउन सक्दैनौ।
0: म आफैले आफूदेखि बदला लिँदैछु सर। मेरो उद्देश्यको विपरीत म आफैले जान परिरहेको छु, तर यसमा म आफ्नो भाग्य र कर्मलाई होइन तिमीलाई दोष दिन्छु। तिम्रै लागि मैले आफ्नो खुसीलाई समर्पित गरिसकेँ, त्यसैले म अन्तिम आग्रह फेरि गर्छु।
1: म आफ्नो चरित्र र

0: सामाजिक इज्जतलाई भत्काइदेऊ अनि त्यो खण्डहर तिम्रो खुसी बन्छ। म आँखा चिम्लेर लाजको घुम्टो फाल्दै जाऊ, त्यो तिम्रो खुसी बन्छ? यही हो तिम्रो आशय? तिमी हजार पल्ट मिठो शब्दले आग्रह गर, त्यो तितो अवास्तविकतालाई म स्वीकार्न सक्दिन। अब तिमी जान्छौ कि म चिच्याउँ।
1: बाहिर पानी परिरहेको छ।
0: तिमी पानीमै भिजेर आएका थियौ।
1: अलिकति दया राखोस् अरू, केही क्षणलाई भए पनि
0: भित्र मेरो श्रीमान हुनुहुन्छ। तिम्रो उपस्थिति उहाँका लागि आपत्तिजनक साबित हुन सक्छ। जाऊ जाऊ तिमी, आइन्दा आफ्नो खुसीको लागि मेरो खुसीको जरा निमोट्ने काम नगर। तिमी जाऊ यहाँबाट, जाऊ।

0: यसो सरु खै कति सुतिरहेको भने उठ। ओहो, यस बेलासम्म पनि कस्तो निद्रा आएको होला।
1: अनि के त, हिजो तिमीलाई कुर्दा कुर्दा अबेला सुतेकीले अहिले यस बेलासम्म निद्रा लागेको नि। अनि खोइ चिया बनाएनौ?
0: तिमी उठेर बनाऊ न।
1: तिमी त्यति चाँडै उठेर त्यति पनि नगरेर के गरेर बसिरहेको त?
0: हो, मेरो सेमिनार तयार पार्नु छ सर।
1: अनि चिया त तिमीलाई पनि चाहिन्थ्यो होला नि,
0: त्यसैले त उठेर बनाऊ भनेको।
1: मेरो पनि कलेजको कापीहरू जाँच्नु छ।
0: उसो भए हामी दुवै चिया नपिउने आज।
1: कस्तो निर्दय, घरको काममा एकल सियर हुनुपर्छ नि।
0: कलेजमा लेक्चर दिँदा सबै यसै भन्छन्।
1: म यसलाई प्र्याक्टिकल लाइफमा पनि ल्याउन चाहन्छु।
0: तर मलाई चिया बनाउन आउँदैन सर।
1: मैले पनि त आमाको पेटबाट सिकेर आएकी होइन?
0: तिमी सधैँ यस्तै माइनर कुराहरूमा अलमल लिइरहन्छौ। यो अलमलाइमा म पनि आफू हराए जाइ लाग्छ।
1: अनि तिमीलाई सुपेरियर कम्प्लेक्स हुन्छ होइन?
0: खै के हुन्छ, तर एउटा कुरा सधैँ अचम्म लाग्छ। विवाह भएको यत्तिका महिना भइसक्यो, मैले विवाह पश्चात के पाएँ कि के गुमाएँ, यी अन्यल आकस्मिक होला भन्न पनि सकिरहेको छैन।
1: तिमीले सोचे जस्तो म नभएर हो कि?
0: केही हदसम्म यो पनि सत्य हुन सक्छ, तर होइन, तिमी एजुकेटेड छौ। एजुकेटेड व्यक्ति समझदार अवश्य हुन्छ। भएको छोडिदेऊ, पर्सि मलाई एउटा सम्मेलनमा जानु छ, त्यहाँ मैले नारी स्वतन्त्रता र आधुनिकताको बारेमा केही बोल्नु छ। अनुभवको हिसाबले तिमी यसमा मलाई के बोल्नको लागि सल्लाह दिन्छौ?
1: पहिले मलाई यो बताऊ कि आधुनिकता केलाई मान्छौ?
0: परिवर्तनलाई।
1: तर अहिले पश्चिमी नक्कल आधुनिकता भएको छ। तिमी आधुनिक विशेषणको गीत सुन, म्युजिक पश्चिमी, पोसाक छाना डिजाइन पश्चिमी, यो वेस्टर्नाइजेसनको परिवर्तनलाई म मोडर्नाइजेसन मान्दिन। त्यसैले आधुनिकतासँग नारी स्वतन्त्रताको कुनै सम्बन्ध छैन।
0: अनि तिमी केलाई नारी स्वतन्त्रता मान्छौ त?
1: म सही निर्णयमा पुरुषको अहस्तक्षेप, समाजको पुनर्चेतना र नारीको अहमवादलाई नारी स्वतन्त्रता मान्छु।
0: अहम घमण्डको पर्याय हो।
1: हरेक कुराको एउटा अहम हुन्छ, बिना अहमको कुनै कार्य नै हुँदैन। के तिमी कल्पना गर्न सक्छौ?
0: त्यहाँ तिमीले होइन मैले बोल्नु पर्छ सर। त्यसैले पुरुष हस्तक्षेपलाई
1: तिमी सत्य लुकाउन चाहन्छौ आफ्नो बडप्पनको लागि। तर यो बडप्पन रातमा लगाएको बिजोडी जुत्ता जस्तै हो, अध्ययारोमा कसैले देख्दैन, अलिकति उज्यालोमा।
0: बडप्पन होइन सर, सम्मानको सन्तुष्टि, जुन सबैले चाहन्छन्। तिमीले जुन कुरालाई हस्तक्षेप भन्छौ त्यो उनीहरूको मुक्ति मार्गको लागि अभ्यास हो, बुझ्यौ? यो अभ्यास बुझ्न सक्ने क्षमता सायद कसैमा छैन।
1: यसलाई बुझ्नुभन्दा अगाडि तिमीहरू सहनशीला सुशीला जस्ता आदर्श अल्झाइदिन्छौ। मेरो सल्लाह मान्छौ भने तिमी त्यो सम्मेलनमा नजानु नै बेस होला।
0: किन?
1: तिमी त्यहाँ बोल्न जाँदैछौ जसको कुनै व्यवहारिक मूल्य र मान्यता नै छैन। तिमी बोक्रो साधनाको परिभाषा दिन्छौ जसको जोरदार ताली बाहेक कुनै अस्तित्व नै रहँदैन।
0: यो तिमी मेरो वैचारिक प्रभावलाई हस्तक्षेप गर्दैछौ। किन तिमी सधैँ मलाई यस्तै नेगेटिभ सल्लाह दिन्छौ? I don't understand you.
1: So do I. तिमीसँग शिक्षा छ तर ज्ञान छैन। तिमीले आफैलाई बुझ्न पाएका छैनौ।
0: अनि तिमीले चाहिँ आफूलाई के बुझेकी छौ? यही कि मेरो आग्रहको उपेक्षा, तिम्रो आफ्नोपन, मेरो तर्कमा वितर्कको तिम्रो उच्च ज्ञान, तिम्रो यो बोल्ने म्यारको कमी कहिलेकाहीँ मेरो तातो रगतको कारण बन्छ सर।
1: बनाऊ, मलाई के फरक पर्छ, आफै उठ्ने आफै बाँच्ने।
0: भाइको चुप लाग, शान्तमा हुनुपर्छ, किनकि नारी स्वतन्त्रताको बारेमा मैले बोल्नु छ।

0: सरु लाओ यो कोट राखिदेऊ न।
1: ओहो आफै राख न, त्यति कोट पनि मैले राखिदिनु पर्छ।
0: धन्यवाद। कहाँ जाँदैछौ?
1: कलेज।
0: यति चाँडै?
1: अन्त पनि जानु छ।
0: मैले थाहा पाउनुहुन्न,
1: सानो कुरामा किन समय बर्बाद गर्न चाहन्छु?
0: सरु म कुनै विवेकहीन र अचेतन भएर बोलिरहेको छैन।
1: मैले पनि त कुनै क्यासेट भएर उत्तर दिइरहेकी छैन।
0: ओहो तिमी बुझेर बुझ पचाउँछौ वा बुझ्दै बुझ्दिनौ मलाई थाहा छैन, तर तिम्रो सामु हरेक क्षण आफूलाई बिना तिर्का खोला थाउरी यात्री सम्झन्छु।
1: यो तिम्रो म प्रति विश्वासको पलायन हो।
0: मेरो अनुभूतिलाई तिमी सधैँ यसै गरी शीर्षक दिने गर्छौ,
1: नत्र हरेक कुरामा तिमीलाई अनावश्यक रूपमा सामेल गर्नुपर्छ भन्ने ठान्छौ।
0: त्यो म ठान्दिन, तर मलाई यो म्यारिड लाइफ कता कता अपुग भएको महसुस हुन्छ।
1: ओहो यो कुरा तिमीले मलाई धेरै पटक सुनाइसक्यौ। मलाई थाहा छैन तिमी मसँगै के खोज्छौ र मैले के दिन सकिरहेकी छैन।
0: ठिकै छ, आखिर निचोड सन्तोष हो। एउटा कुरा, पर्सि एउटा पार्टीमा जानु छ, आफ्नो रुटिन मिलाइराख।
1: पर्सि शनिबार?
0: त्यसैले त मैले अग्रिम सूचना दिएको।
1: शनिबार त मेरो कलेजको पिकनिकमा जानु छ।
0: तर पार्टीमा हामी दुवै जानु आवश्यक छ, सबका श्रीमान श्रीमती आउँछन्।
1: आई एम सरी, हेर न मैले स्टुडेन्टहरूलाई अस्ति नै प्रमिस गरिसकेको छु।
0: छोड्देऊ त्यो प्रमिस रमिस, सर कमसेकम एक पटक त मैले भनेको मान। आई एम योर हस्बेन्ड।
1: यस मलाई थाहा छ, त्यसैले त तिमीले भनेको नमान्दा रिसाउने तिमी एकजना मात्रै हुन्छौ। तर स्टुडेन्टले भनेको नमान्दा त्यहाँ रिसाउने कति हुन्छन् थाहा छ? तर तिमी रिसाउँदैनौ किनकि तिमी मेरो आदर्श पति हौ। तिम्रो विवेकले मेरो निर्णयको शङ्का गर्दैन। ल त अहिले म जान्छु।
0: कति सहने सरो, कति सहने तिम्रो यो एकाधिकारलाई। मेरो अनुरोध र निर्णयले तिमीलाई केही कुराबाट रोक्न सक्दैन, किनकि शिक्षित भएको नाताले यो संसारलाई तिमीले पनि बुझेकी छौ भन्ने महल अभिनय मैले गर्नु परेको छ। यो दाम्पत्य जीवनको कान्ति त मलाई टाढाको क्षितिज जस्तो भइसक्यो सरू।

0: त भन्दछ। यस्तो थकाइ लागेको बेलामा झन् खाजा साजा बनाएर खुवाउली भनेको त आफै बेपत्ता। आज फेरि कहाँ गयो होला? ठिकै छ, ढोका त खुल्लै पर्यो। साँचो पनि यो चिट्ठी
1: रमेश, मैले आज अचानक एकजना साथीको बर्थडे पार्टी एटेन्ड गर्नुपर्ने भएकोले यो नोट लेखेर छोडेकी हुँ। तिमीले खाना साना बनाएर खाए हुन्छ, म आउन केही ढिलो हुन्छ होला।
0: यो हद भयो सरु, अति भयो। कुनै दिन कुनै रातले मलाई निर्धक्कसँग शान्तिको सास फेर्न नदिने बनायो। यस्तै हो भने मैले आफू कसैको पति हुँ भन्ने कुरा बिर्सन बाध्य हुनुपर्छ। यति अबेला भइसक्यो, अझै पनि ठिकै छ, केही उत्तरदायित्व त देखाउनै पर्छ, तर यो पनि निराश हुन्छ।

0: हेलो, म सरुको हस्बेन्ड बोल्दैछु। सरु त्यहाँ आएकी छिन्?
1: ए, सरु त यहाँ आएन, विक्रम सरको घरमा हुनुहुन्छ।
0: हस् त, थ्याङ्क यू।

0: हेलो
1: हेलो, विक्रमजीको घर हो? सर छिन् होला त्यहाँ?
0: ए, सर र विक्रम सर त अघि नै जानुभयो। सायद सरजीले ड्रप गर्नु
1: हस् त, त्यही बुझौँ भनेर। थ्याङ्क यू।
0: सर र विक्रम सर त अघि नै जानुभयो। सर र विक्रम सर त अघि नै जानुभयो। सर र विक्रम सर त अघि नै जानुभयो।
2: रमेश, ए रमेश, आइएम सरी, एरन लेट भयो।
1: सर हो यो नसा? अनि विक्रम सर आउनु भएन?
2: पिउँदिनँ भन्दा भन्दै पनि अलिकति नफी सुखै पाइएन।
1: नटच्यु मसँग यसरी, पर बस सर। आइ से गो अवे फ्रम मी।
2: किन, तिमीसँग बस्नु हुँदैन र?
1: यही हो तिम्रो शिक्षित नारी हुनुको प्रतिष्ठा? यसले तिमीलाई नैतिक पतनको कुन गोरेटोतिर लैजान्छ थाहा छ?
2: मलाई राम्रोसँग थाहा छ। यो हाम्रो व्यवहारलाई तिमीहरूले चरित्रको पातलो काँचसँग तुलना गर्छौ। हरेक कुरामा आफू अग्रणी बन्न चाहन्छौ, त्यसैले हाम्रो खुसीलाई इज्जतको पर्खालले घेरेर राखिदिएका छौ। त्यसभित्र हामी उन्मुक्त भएर हाँस्न सक्दैनौ, भक्कानो फुटाएर रुन सक्दैनौ। गृहिणीको प्यारो शब्दको डोरीमा बाँधिनु पर्छ हामीले।
1: के गर्न चाहन्छौ त तिमी? बिना उचाइको सगरमाथा बनेर भोक्रो प्रतिष्ठा चाहन्छौ? मसँग वाक युद्ध गरेर व्यक्तिगत विजय चाहन्छौ, अथवा आफूलाई बिगारेर पुरुष विजयको कृत्रिम पुष्पको माला लगाउन चाहन्छौ?
2: मेरो चाहना नितान्त एक्लो छैन। तिमी कुनै दिन यो भन्दा धेरै नसामा थियौ, तर मैले केही बोलिन। शिलासँगको अङ्क माललाई मैले कुनै आपत्तिजनक मानिन। तर आज यो स्थितिमा किन ज्वारभाटा बन्न चाहन्छौ तिमी? ईर्ष्याको बाढीले किन आफ्नो इगोलाई बगाउँछौ? मौनतामा स्वागत गर्नुपर्छ तिमीले मेरो कार्यलाई, किनकि यो तिम्रै पाठ हो। यदि यसलाई गल्ती मान्छौ भने तिमी आफै गलत छौ।
1: हरेक क्षण आफ्नो वाकपटुताको चक्रव्यूहमा मलाई अभिमन्यु बनाउन खोजिरहेकी छौ, तर तिम्रो यो इम्प्रेसनलाई प्राउडी र स्वार्थी बाहेक केही भन्न सक्दिन म। गल्ती बाटोको यात्रालाई तर्कद्वारा सही बनाउन सक्दिन म। मेरो यही कमजोरीले तिम्रो अहमलाई साथ दिइरहेको छ सरू, तर अब यो समझदारीको भित्ता तिम्रो बदलाको भावनाले छेद विच्छेद भइसक्यो।
2: तिमी आफ्नो शंकाको घुमरी आफै बनाउँदैछौ। आखिर केमा कमी देख्छौ तिमी मलाई, र आफू त्यो भन्दा बढी भएको पाउँछौ? कस्तो प्रतियोगिताको परीक्षा लिन्छौ तिमी मसँग, र आफ्नो पूर्ण सफलता जाहेर गर्छौ?
1: चुप लाग तिमी।
2: होइन भने तिमीले पिउनु हुन्छ भने मैले किन हुँदैन? तिम्रो प्रिय साथी चिला हुन सक्छ भने मेरो विक्रम किन हुन सक्दैन?
1: चुप लाग तिमी सरू, चुप लाग। मेरो सहनशीलताले आजसम्म कुनै भार महसुस गरेको थिएन। तिम्रो स्वच्छताको बाटोमा कुनै काँडा उमारेको थिएन त्यसले। मेरो चेतनाले कहिले वुमेन आर लङ हेयर बट सर्ट प्रिन्टको पक्षमा वकालत गरेन। त्यसैको शीत लहरको प्रभाव आज मैले महसुस गर्नु परेको छ सरू। तिमी सब कुराले पूर्ण भएर नै धेरै कुरामा अपूर्ण भयो।
2: के म गान्धारी भएर पतिव्रताको नाममा अन्धोपनलाई धर्म मानौ, अथवा तिम्रो हातको कलात्मक मोनालिसा भएर चित्रित हौ अनि मात्र मेरो अपूर्णताको पूर्णता पाउँछौ? होइन तिमी
1: धेरै थाकिसके सरू, म धेरै थाकिसके। मेरो उमङ्गलाई तिम्रो व्यवहारको खसरा पन्जाहरूले निमोटिसके। केही बुझ्न खोजेर पनि बुझ्न चाहेर तिम्रो उत्शृङ्खल आत्माले म अन्धो पतिव्रताको भावमा किमार्थ छैन, तर कुनै दिन आफ्नो पतिप्रतिको सम्मानको झिल्को प्रदर्शन गरेकी छौ तिमीले? एउटा पतिले आफ्नो पत्नीबाट के चाहन्छ बुझ्ने चेष्टा गर्यो तिमीले? हाम्रो आपसी प्रेमलाई सम्झ्यौ?
2: म परम्परागत स्वास्नी भएर तिम्रो खुट्टा मिचौ, सबै घरको काम गरेर कमारी बनौ, यही तिम्रो भाषामा आपसी प्रेम थियो होइन? तर यो तिमीहरूको हामी माथिको सांस्कारिक शोषण हो। शोषण, यही शोषणको उपयोग तिमीले गर्न पाएनौ, त्यसैले तिमी असन्तुष्ट छौ। तर तिम्रो यस्तो अहंकार म कहिले पूरा गर्न दिन्न, किनकि मैले पश्चिमी र आधुनिक होइन, स्वतन्त्र नारी भएर बाँच्नु छ। स्वतन्त्र नारी
1: सरू, मेरो आवेशका छालहरू तिमीसम्म आएर ठक्कर नखाओस्। नसाको क्षणिक आटमा आफूलाई शक्तिवान साबित गर्न नखोज, नत्र
2: के गर्छौ तिमी मलाई? पिट्छौ? अन्तिम हतियार यो भन्दा के हुन सक्छ तिमी लोग्ने मान्छेहरूसँग? प्रकृतिको पक्षपातपूर्ण विभाजनमा तिमीहरूलाई दिएकी अधिकार यही बलको प्रयोग न हो? तर यसमा पनि म पछि हट्ने छैन। पिट, पिट तिमी मलाई
1: सरु सरु नजिक नआऊ सरु सरु
2: आफ्नो पुरुषार्थको उपयुक्त पुरस्कार दियौ तिमीले लाऊ तिमीलाई पनि ला तिमीलाई पनि
1: सरु धेरै धन्यवाद तिम्रो हिम्मतलाई ठिक गर्यौ तिमीले ठिक गर्यौ यसले हाम्रो भविष्यलाई धराशायी बनाएको छ
2: वर्तमान पनि त तिम्रो असन्तुष्टिले धराशायी नै थियो
1: आज थाहा भयो मलाई आज थाहा भयो मलाई हामी पवित्र नाताभित्रको जीवनमा पृथक पृथक बाँचेका रहेछौँ भनेर मेरो व्यथित समय एकाङ्की जीवनको छाया मात्र रहेछ
2: मैले पनि तिम्रो मायाको अनुभूति पाएँ विश्वासको कोमल धड्कनमा मेघको गर्जन बोकेका रहेछौ तिमीले
1: तिमीले मलाई सधैँ उल्टो बुझ्यौ कुन दिन मैले तिम्रो चाहनामा तगारो खडा गरेको थिएँ आफ्नो स्वास्नीसँग हाँस्दै मिलेर हिँड्ने एउटा लोग्नेको रहरलाई तिम्रो व्यस्तताले स्वीकृति दिएन मैले त्यसको प्रतिफल तिमीबाट यस्तो अनुशासनहीनता पाएँ सायद अब यो ग्लानीभित्रको तिम्रो निगाहको दिन बाँच्न सक्दिनँ म
2: ठिकै छ आत्मनिर्भरताको उपलब्धि मसँग पनि छ

0: लो यो कागज पढ।
1: यो आखिर तिमीले निर्णय नै गर्यौ? मैले त अझ समझदारीको मौका पर्खेको थिएँ।
0: व्यर्थ छ, हामी समानान्तर रेखाका दुई लाइन हो, सँगै रहेर पनि मिल्न असमर्थ। भोलि 10 बजे कोर्टमा जानुपर्छ।
1: कोर्टमा जानु आवश्यक छैन, तिम्रो निर्णय नै पर्याप्त छ।
0: यो कोठा छोडेर जान्छु म, मेरो अन्तिम दया यति हो।
1: सरुको हात त्यति कायर छैन, कसैको दयाको भिख चाहिँदैन उसलाई। मै जान्छु यहाँबाट
0: अहिले,
1: कसैको घृणाको कारण किन बनिरहौँ म?
0: पानी रोकिन देऊ सरु, कहाँ जान्छौ?
1: जहाँसुकै जाउँ, मेरो आफ्नो विकल्प छ। ठिकै छ, तिम्रो जीवन सुखमय होस्। बस
0: मलाई शान्ति त हुँदैन सरु, तर सधैँ आत्मा ग्लानी र हिंता भूत पनि त हुँदैन।

0: को तिमी तिमी किन यहाँ आएको?
1: थाहा छैन मलाई, मेरो अचेतन मैले किन तिम्रो ढोकातिर डोर्यायो। यो एक रात म यही बस्न चाहन्छु विकल्प।
0: स्वरूप, यो कस्तो निलज र नैतिकहीन आग्रह? थाहा छैन तिमीलाई, म एउटा पुरुष, त्यो पनि विवाहित।
1: विवाहित केही छैन, भित्र बोलाउँदैनौ?
0: किन, मेरो चरित्र हत्या भएको साबित गर्न चाहन्छौ तिमी?
1: ठिकै छ, राम्रो बदला लियो। आखिर स्वार्थको घुम्टो नउटे को रहेछ र?
0: धेरै प्रतीक्षा गर्ने स्वरूप, मेरो प्रतीक्षामा धमेरा लाग्न थालिसकेको थियो। मैले शून्यता र फोसो कुराई बाहेक केही पाउन सकिनँ, त्यसैले यो वैवाहिक अनुबन्धनलाई स्वीकारे। स्वरूप, यसरी यस्तो समयमा एक्लै खोइ तिम्रो सामाजिक इज्जत र चरित्रको धाडस।
1: विकल्प, मैले रमेशलाई छोडिदिएँ।
0: तर म अपनाउन सक्दिनँ तिमीलाई। मैले त्यसै दिनदेखि आफ्नै प्रेमलाई प्रेम गर्न थालेँ, तिम्रो विवाहित आत्मालाई छोडेर।
1: त्यो पनि समयकै खेल रहेछ, तर मेरो धैर्य अझै टुटेको छैन।
0: ठिक छ, जाऊ अब तिमी।
1: विकल्प, बाहिर पानी परिरहेछ।
0: तिमी पानीमै त भिजेर आएकी थियौ।
1: केही क्षण म
0: भित्र, मेरी श्रीमती छिन्, तिम्रो उपस्थिति उनको लागि आपत्तिजनक हुनसक्छ। जाऊ, बरु ट्याक्सी चढ्ने पैसा छैन भने म दिन्छु।
1: धेरै धेरै धन्यवाद विकल्प, धेरै धन्यवाद। आखिर तिमी पनि त रमेश जस्तै रहेछौ। रमेश जस्तै।

0: ओ विकल्प तिमी आऊ आऊ आऊ न बस
1: रमेश तिम्रो यो नसा
0: नेभर माइन्ड माई फ्रेन्ड नेभर माइन्ड धेरै दिनपछि कहाँबाट सम्झ्यो आज
1: मैले एउटा खबर लिएर आएको छु जसले तिमीलाई दुखी त अवश्य बनाउँदैन तर सुखी हुन पनि दिँदैन
0: सुनाऊ के रहेछ त्यस्तो
1: सरूले आत्महत्या गरिन्
0: घमण्ड पालेर एक्लै बाँच्न गाह्रो छ विकल्प ठिकै छ समानान्तर रेखाको एउटा रेखा भेटियो
1: तर दोषी तिमी छौ
0: आत्महत्या उनी गर्छिन् दोषी म
1: उनले तिमीबाट कहिले माया पाइन बौद्धिक वा युद्धमा तिमीले सधैँ आफूलाई तयार राख्नु पर्थ्यो तिमीले उनीसँग सामाजिक रित त पुर्यायौ तर विवाह गरेका थिएनौ
0: अनि मैले चाहिँ के पाएको थिएँ त मेरो इच्छाका मुनाहरू अवहेलनाका कैचीले निर्दयतापूर्वक काटिन्थे तर सर त्यति हिम्मत हार त थिइन साँच्चै आत्महत्या गरिन् उनले
1: उनको दृढतालाई चरित्रहीनताको संज्ञा दिए सबले यहाँ उनको सङ्घर्षको वस्त्रलाई सबको उपहासले अङ्ग प्रत्यङ्ग देखिने गरी च्यातिदिए
0: तिमीले रोकेन उनलाई
1: म पनि त्यही मध्ये एक र प्रथम व्यक्ति थिएँ रमेश
0: विकल्प सरू साँच्चै विद्वान थिए उनको सल्लाह र सुझाव दूरदर्शी थिए म भित्रको पुरुषपनले स्वीकारेन त्यसलाई त्यसको पश्चाताप म भोगिरहेको छु विकल्प सरूको गमन पछिको मेरो साथी नशा भएको छ विकल्प नशा तर यो प्रतिस्थापन मेरो बाँच्ने सहारा बन्न सक्दैन मलाई सरू चाहिन्छ विकल्प मेरो विद्वान सरू स्वतन्त्र नारीको एकमात्र उदाहरण सरू मेरो माया गर्ने सरू
1: यो आँसु झार्न तिमीले धेरै ढिला गर्यौ रमेश अब शून्यता मात्र तिम्रो साथ छ पश्चाताप त मलाई पनि छ मलाई पनि
2: सुन्दै हुनुहुन्थ्यो नाटक समानान्तर लेखक राजेश लामिछाने पात्रहरू राजेन्द्र दाहाल बाबा बस्नेत मुक्ता बाबु आचार्य र नारायण रिजाल रेकर्डिङ तथा ध्वनि सम्मिश्रण प्रदीप खनाल निर्देशन लोकमणि सापकोटा

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो बा?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: डाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
2: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
2: एक मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
3: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
2: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
2: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम 792 किलो हर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.3 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा देवकी भण्डारी, लक्षण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ सदेशकानबाट। त्यसपछि करिब 3 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीतमाला। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 सुनाउनेछौँ नेपाली चलचित्रका गीतहरू। 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ दोहोरी गीतहरू। 5:45 समय रहनेछ उर्दू भाषाको समाचारको। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्दैछौँ सुदेशकानबाट, जसमा स्वर दिनुभएको छ कमल सौराग मनमाया पङ्गेनीले भने गीत रचना रहेको छ मनमाया पङ्गेनीको। यो सुदेशकानपछि करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। सुन्दै रहनुहोला रेडियो नेपाल।

हजुर, सेवाको आरम्भ गरिसक्यौँ स्वदेश कानबाट। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब करिब 3 बजेसम्म यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यति बेला हामी दुईजना उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी अनि म विद्या चौधरी। आज यो शनिबारको बसाइमा बिदाको दिन रहेको छ, त्यसकारण यहाँहरू चाहिँ एकदमै यादगार पल बिताइरहनु भएको छ, साथीहरूसँग घुम्न जानुभएको छ, घरमै बसेर आफन्तहरूसँग आफ्नो घर परिवारका सदस्यहरूसँग एकदमै क्वालिटी टाइम स्पेन्ड गरिरहनु भएको छ। कतिजना चाहिँ कार्य व्यस्तताको कारणले पनि हामीलाई मजाले सुनेर साथ दिँदै हुनुहुन्छ होला भने, कतिजना चाहिँ घुम्न निस्किनु भएको छ होला, कतिजना चाहिँ यात्रामै हुनुहुन्छ होला, कतिजना भने चाहिँ आफ्नो करियरको लागि पढ्दै हुनुहुन्छ होला, इक्जाम दिँदै हुनुहुन्छ होला, यहाँहरू जहाँ जस्तोसुकै व्यवस्थामा हुनुहुन्छ, एकदमै स्वस्थ व्यस्त अनि खुसी भएर बस्न आग्रह गर्न चाहन्छौँ। बर्खाको मौसम रहेको छ, त्यसकारण चाहिँ सुरक्षित यात्रा गर्न पनि एकदमै आग्रह गर्न चाहन्छौँ। प्रशस्त मात्रामा पानी पिउन आग्रह गर्न चाहन्छौँ, किनकि यो बर्खाको सिजनमा चाहिँ एकदमै प्रदूषित पानीहरू हुन्छ, त्यसकारण सकेसम्म चाहिँ उमालेर पानी पिउन आग्रह गर्न चाहन्छौँ। जङ्क फुडहरू धेरै नखानु होला, आफ्नो स्वास्थ्यको आफैले चाहिँ ख्याल गर्नुपर्छ, समयको महत्त्व बुझ्नुपर्छ। समयको जसले महत्त्व बुझेको हुन्छ त्यही नै सक्सेसफुल लाइफ चाहिँ बिताउँछ, जिउँछ, यही आग्रह गर्न चाहन्छौँ। र अब भने हामी करिब करिब 3 बजेसम्म यहाँलाई निरन्तर नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ चलचित्र इच्छाबाट, अभिन विके को स्वरमा रहेको यो गीत राख्दैछ भने लोकराज अधिकारीको गीत रचना रहेको छ, कर्णराज कार्कीको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ।

हजुर, यति बेला यहाँहरूलाई निरन्तर रूपमा नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। भर्खरै मात्र चलचित्र दिव्यानीबाट दीपक लिम्बू अन्जु पन्तको स्वरमा रहेको गीत राख्यौँ भने डाक्टर कृष्ण हरि बरालको सङ्गीतमा रहेको थियो लक्ष्मण सेसको सङ्गीत र डाक्टर कृष्ण हरि बरालको गीत रचनामा रहेको थियो। यहाँलाई करिब करिब 3 बजेसम्म निरन्तर रूपमा नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराउँदैछौँ भने रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट यति बेला हामीलाई सुन्दै हुनुहुन्छ। अब अर्को गीत राख्दैछौँ चलचित्र चक्लेटबाट मिलन नमात्तेको स्वरमा रहेको यो गीत राख्दैछौँ भने आनन्द अधिकारीको गीत रचना रहेको छ शिखर सन्तोषको सङ्गीतमा।

0: अब सुन्नुहोस् पुरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

हजुर, यति बेला यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट विभिन्न कलाकारहरूको स्वरमा सजेका नेपाली चलचित्रका गीतहरू। आज शनिबार बिदाको समय रहेको छ, त्यसकारण यहाँहरू जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त अनि खुसी भएर बस्नुहोला यही आग्रह गर्न चाहन्छौँ। यात्रामा हुनुहुन्छ भने सुरक्षित यात्रा गर्न हुन अनुरोध गर्न चाहन्छौँ। जुन ठाउँको यात्रा गर्दै हुनुहुन्छ त्यस ठाउँको यात्रा तय गर्नुभन्दा अगाडि चाहिँ राम्रोसँग त्यस ठाउँको बारेमा जानकारी लिनुहोला। त्यो भयो भने थोरै भए पनि दुःख हुँदैन, यहाँहरूलाई गाह्रो हुँदैन। अहिले चाहिँ धेरै ठाउँहरूमा चाहिँ बाटोहरू अवरुद्ध भएको खबर समाचारहरू प्राप्त गर्नुहुन्छ यहाँहरू, त्यही भएर सुरक्षित यात्रा गर्न अनुरोध गर्न चाहन्छौँ। र आज यो बिदाको दिनलाई चाहिँ एकदमै भरपूर समय चाहिँ बिताउनु होला, यादगार बनाउनु होला। कतिपय चाहिँ कार्यालयमा हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ भने कतिजना चाहिँ मजाले हामीलाई काम गर्दै सुन्दै हुनुहुन्छ। यहाँहरू जहाँ जस्तो सुकै व्यवस्थामा हुनुहुन्छ स्वस्थ सुरक्षित र मेहनत गरेर अगाडि बढ्नुहोला। पढ्ने जतिजना विद्यार्थी हुनुहुन्छ आफ्नो पढाइलाई फोकस गर्नुहोला, बाँकी समय चाहिँ आउने गर्छ जाने गर्छ। इभन त फेरि अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा, जुनु रिजाल रामचन्द्र काफ्लेको स्वरमा रहेको छ भने यो गीत हामीले चलचित्र जन्मभूमिबाट लिएका छौँ, चेतन कार्कीको स्वरमा रहेको छ भने रमेश खड्काको सङ्गीतमा।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
0: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
0: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
0: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। बजारमा खाना पकाउने ग्यासको अभाव नभएको नेपाल आयल निगमको भनाई। ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योगीलाई आयल निगमको निर्देशन। मौसमले साथ दिँदा गत वर्ष भन्दा यस वर्ष बढी क्षेत्रमा रुपाई। र युक्रेनको राजधानी कियेभलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल र ड्रोनबाट गरेको आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु, दर्जनौ घाइते। अब समाचार विस्तारमा। नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन विभिन्न 5 कम्पनीको ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ। निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल एचपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योग मार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान 11 अपराह 5 बजेसम्म 14.2 केजीका ग्यास सिलिन्डरको बिक्री वितरण गर्नेछ। गत जुलाईमा मात्रै करिब 49,000 मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। उद्योगीले यही साउन 1 गतेदेखि 15 गतेसम्म 26.5 मेट्रिक टन ग्यास आयात गरेका छन्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा ग्यासको अभाव देखिएको छ। उपभोक्ताबाट बजारमा ग्यास अभाव भएको भन्ने गुनासो आइरहेका तर्फ उद्योगीको ध्यान आकर्षण गराउँदै निगमले ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योगीलाई निर्देशन दिएको छ। दैनिक रूपमा माग अनुसार ग्यासको आपूर्ति भइरहेको प्रश्न पार्दै निगमले ग्यास नपाएको अवस्थामा हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। मौसमले साथ दिँदा यस वर्ष गत वर्षको तुलनामा मुख्य खाद्यान्न बाली धान रोपाईँको क्षेत्र बढेको छ। ढिलो गरी मनसुन सुरु भएका कारण असार संहितासम्म सुस्त रहेको यस वर्षको रोपाईँ साउन लागेपछि भने उल्लेख्य रूपमा बढेर मध्य साउनसम्म आइपुग्दा झन्डै 93% हाराहारीमा पुगेको छ। केशव ढुङ्गानाको यो रिपोर्ट।
1: साउन लागेदेखि लगातार वर्षा हुँदा यस वर्ष विगतको तुलनामा धान रोपाई हुने क्षेत्र बढेको छ। आकाशे पानीमा निर्भर धेरै क्षेत्रमा विगतमा रोपाई हुनै नसक्ने गरेकोमा यस वर्ष भने किसानलाई मौसमले केही ढिलै भए पनि साथ दिएको छ। साउनको 15 गतेसम्म आइपुग्दा नेपालमा धान रोपाई हुने करिब 13,70,000 हेक्टर क्षेत्रमध्ये झन्डै 93% अर्थात् 12,70,000 हेक्टर क्षेत्रमा रोपाई भइसकेको छ। गएको वर्ष भने साउनको 18 गतेसम्ममा जम्मा 83% क्षेत्रमा मात्रै रोपाई भएको थियो। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा।
2: असारको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म पानी राम्रो पर्यो, त्यसले गर्दाखेरि रोपाई बढ्यो। गत वर्ष श्रावण 18 गते लगभग 84% चाहिँ रोपाई भएको थियो। अहिले चाहिँ सुदूरपश्चिममा चाहिँ लगभग रोपाई सिद्धिएको छ। कर्णाली प्रदेशमा पनि अब लगभग सकिने क्रममा छ।
1: कृषि विभागका अनुसार साउन 15 गतेसम्ममा सुदूरपश्चिम प्रदेशका लगभग सबै क्षेत्रमा रोपाई भइसकेको छ भने कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा 95% भन्दा बढी क्षेत्रमा रोपाई भइसकेको छ। धान उत्पादनको पकेट क्षेत्र मानिने मधेस र कोशी प्रदेशको तराईका जिल्लामा भने साउन महिना भरि नै रोपाई हुने गरेका कारण केही ठाउँमा अझै रोपाई हुन बाँकी छ। फेरि एकपटक बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा।
2: मधेसमा त साउन भरि नै धान रोप्ने चलन हुन्छ। एल निनोको प्रभावले गर्दा मौसममा चाहिँ गडबडी हुन सक्छ, पानी चाहिँ कम पर्न सक्छ भनेर मधेसमा चाहिँ बियाड चाहिँ ढिलो राखेको अवस्था थियो। त्यसले गर्दा यो मधेसको रोपाई चाहिँ यो साउन लागेपछि बेर्ना तयार भइसकेपछि रोप्दाखेरिमा चाहिँ यो मधेसको चाहिँ रोपाई वातै बढ्यो र पानी पनि पर्यो, त्यस कारणले गर्दाखेरिमा चाहिँ यो रोपाईको प्रतिशत चाहिँ पोहोरको भन्दा अहिले बढेको चाहिँ पाइयो।
1: धानको राम्रो उत्पादन लिन असार महिनाभित्र नै रोपाई गरिसक्नुपर्ने हुन्छ, तर जमिनको तयारी नहुने, मौसमले साथ नदिने जस्ता विविध कारणले नेपालको तराई क्षेत्रमा साउन महिनाभरि नै रोपाई हुने गरेको छ। यस्तो अवस्थामा राम्रो उत्पादन लिन छिट्टो पाक्ने प्रजातिको धान रोप्नुपर्ने सुझाव दिनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ बाली विज्ञ डाक्टर प्रदीप शाह।
3: खास हेर्ने हो भने असारभित्र रोपी सक्नुपर्ने हो, तर फेरि जमिनहरू तयारी भएको हुन्न तराईमा, जति ढिलो रोपाई गर्यो त्यति नै अब उत्पादन चाहिँ अलिक कम नै हुन्छ, जुन नर्मल रोपाई भन्दा चाहिँ अलिक कम नै हुन्छ। ढिलो रोपाई गर्नु छ भने सर्ट ड्युरेसनको रोप्ने, जस्तो कि कुनै भेराइटी हर्दिना एक भनेर भेराइटी छन् त्यो चाहिँ 110-115 दिनमै पाक्छ।
1: नेपालमा आन्तरिक उत्पादनले नपुगेर वर्षेनी अर्बौंको धान आयात हुने गर्दछ, त्यसैले नेपालीको प्रमुख खाद्य बाली धानको उत्पादन बढाउन सके देशको अर्थतन्त्रमा नै ठूलो योगदान पुग्न सक्दछ। यसका लागि वर्षेसँगै चैते धान खेतीको क्षेत्र विस्तार गर्नुपर्ने र निर्माणाधीन कोशी मरिन डाइभर्सन लगायतका ठूला सिंचाइ आयोजनाहरूको निर्माणलाई तीव्रता दिनुपर्ने कृषि क्षेत्रका विज्ञहरूको सुझाव छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
0: मौसमले साथ दिँदा गत वर्षभन्दा बढी क्षेत्रमा रोपाई सम्बन्धी रिपोर्टपछि अब बाँकी समाचार। सिराको गोल बजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठ पुदे सहमति भएको छ। लानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गइराती गृहमन्त्री गुरुङ यादवको घर सिराको औरै गाउँपालिकाको तुलसी आइपुग्नु भए मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठ बुधे सहमति भएको हो। मृतकका परिवारले राख्नु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायत मागमा सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो। यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको उहाँले उल्लेख गर्नुभयो। गोल बजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्नुहुँदै गृहमन्त्री गुरुङले घटनामा दोषीलाई कारवाही गरिने बताउनुभयो। सुनसरीको देवानगंजमा भएको घटनाको विरोधमा गोल बजारमा प्रदर्शन गरिरहेका बेला साउन 14 गते गोली लागेर गणेश यादवको मृत्यु भएको हो। सिराको गोल बजारमा गत बिहिबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई 10 लाख रुपियाँ राहत उपलब्ध गराइने भएको छ। गृह मन्त्रालयका अनुसार यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने साथै स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिग पनि स्थापना गरिने भएको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालद्वारा जारी आदेश अनुसार आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्मका लागि कर्फ्यू आदेश हटाइएको हो। यसअघि साउन 12 गते राति 9 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो। कर्फ्यू हटाइए पनि स्थानीय प्रशासन ऐन 2028 बमोजिम तोकिएका क्षेत्रमा 5 जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना गर्न निषेध गरिएको छ। यसै गरी जिल्ला प्रशासन कार्यालय धनुषाले पनि जारी गरेको कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा जारी सूचना अनुसार आज बिहान 10 बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो। यसअघि साउन 14 गते दिउँसो 3:30 बजे जारी गरिएको कर्फ्यू आदेश जिल्ला सुरक्षा समिति बैठकको निर्णय अनुसार आज बिहान 10 बजेदेखि हटाइएको प्रशासनले जनाएको छ। हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घर दैलोमा सवारी चालक अनुमति पत्र लाइसेन्स घर दैलोमा ढुवानी गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत यातायात व्यवस्था सेवा केन्द्र रुकुम पश्चिम र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमति पत्र हुलाक मार्फत नागरिकको घर दैलोमा ढुवानी सुरु भएको हो। यसका लागि कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय सुर्खेतका सचिव अर्जुन कुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्द प्रसाद पाण्डेले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरी सो कार्यको औपचारिक आरम्भ गर्नुभएको थियो। नेपाल सरकार मन्त्री परिषदको गत चैत 13 गतेको बैठकबाट स्वीकृति शासकीय सुधार सम्बन्धी सरकारी सेवा घर घरमा नै उपलब्ध गराउने उल्लेख भए बमोजिम हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिनुभयो। घर दैलोमा सवारी अनुमति पत्र पुर्याउने भएपछि कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले ठूलो रकम खर्च गरी लाइसेन्स लिन सुर्खेत, जुम्ला र रुकुम पश्चिम जानुपर्ने झन्झट अब समाप्त भएको उहाँले बताउनुभयो। अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकहरू राति सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। काभ्री पलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथोक कटुन्जे बेसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी कान्ति लोकपथमा पनि बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको अरनीको राजमार्गका 0 किलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। दोलखाको लामा साँखु रामेछाप सडक खण्ड, रसुवाको पासाङ ल्यामु सडक खण्ड, सामा खोसी खोलाको बाबले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको 71 वर्ष आज पूरा भएको छ। यस अवसरमा नेपालका लागि चीनका राजदूत चाङ माओ मिङले दुई देशबीचको परम्परागत मित्रता, पारस्परिक सम्मान र पारस्परिक हितमा आधारित सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राजदूत चाङले जारी गर्नुभएको शुभकामना सन्देशमा चीन नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको 71 वर्षगाँठका अवसरमा जारी शुभकामना सन्देशमा विगत 71 वर्षदेखि दुवै मुलुकबीच दिगो मित्रता, पारस्परिक सम्मान र आपसी लाभमा आधारित सहकार्य निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरिएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
4: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
5: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
4: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
5: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
4: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
5: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
4: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। रुसले आज बिहान युक्रेनको राजधानी कियेभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। कियेभका मेयर भिताली क्लिस्टोका अनुसार सोलोमियास्की जिल्लामा मिसाइलका भग्नावशेष खस्ता 5 तले आवासीय भवनमा क्षति पुगेको छ भने भवनभित्र केही व्यक्ति फँसेको आशंका गरिएको छ। जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तल्ला आंशिक रूपमा भत्किँदा त्यहाँ पनि केही व्यक्ति फँसेको अनुमान गरिएको छ। 2 दिनदेखि रुसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा 10 जनाको मृत्यु भएको थियो भने 50 भन्दा बढी घाइते भएका थिए। सोही क्रममा एउटा रुसी मिसाइल पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेको थियो। यसैबीच राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको मिसाइल आक्रमणको सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। शुक्रबार अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भएको कुराकानीमा उहाँले यस्तै सत्ता वासिङटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेट सकारात्मक र फलदायी रहेको बताउनु भएको थियो। स्पेनको उत्तरी अफ्रिकी भूभाग सिउटामा मोरक्कोबाट ठूलो संख्यामा आएका प्रवासीहरूले सीमा पार गर्ने प्रयास गर्दा भएको भागदौड र अव्यवस्थामा 57 जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार करिब 60,000 आप्रवासीले एकै पटक सीमा पार गर्ने प्रयास गरेका कारण स्थिति नियन्त्रण बाहिर पुगेको थियो। घटनापछि स्पेनका प्रधानमन्त्री पेट्रो सान्जिनले यस घटनाका लागि मानव तस्करीमा संलग्न गिरोहहरूलाई जिम्मेवार ठहर गर्नुभएको छ। उहाँले यसलाई स्पेनको क्षेत्रीय अखण्डता माथिको उल्लङ्घन भएको बताउनुभयो। स्पेनी अधिकारीहरूका अनुसार 48,000 भन्दा बढी आप्रवासी स्वेच्छाले मोरक्को फर्किएका छन्। यो घटना स्पेनको सर्वोच्च अदालतले हालै दिएको एक महत्त्वपूर्ण निर्णयपछि भएको हो। र देशभरि मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसै गरी आज राति कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली पहाडी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। बजारमा खाना पकाउने ग्यासको अभाव नभएको नेपाल आयल निगमको भनाई। ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योगीलाई आयल निगमको निर्देशन। मौसमले साथ दिँदा गत वर्ष भन्दा यस वर्ष बढी क्षेत्रमा रोपाई। र युक्रेनको राजधानी कियेभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु, दर्जनौ घाइते। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

ए रेडे नेपाल हो, दनवारी भाषा क्षमता भेष बहादुर दनवारबाटै सुन। सिराहा गोल बजारमा गोली लागेको उमर लख्ला गणेश यादवक परिवार सँगै 8 बुधे सहमति अख्लर छट। लाहानमा जिल्ला सुरक्षा समितिको बैठकपछि जैलराति गृहमन्त्री गुरुङ क सिराक औराई गाउँपालिका तुलसी आयोग पुगेको उमरला यादव बाब्याक तसु मायक अन्छु आफ्ने सङ्घी हकला कुरोकानीमा 8 बुधे सहमति अख्ल हो। मर लख परिवार धरला घटनाको निष्पक्ष छानबिन अखे पर्लार, दोषी लागि कारवाही गर्या पर्ला, नाश पुल उपलब्ध गर्या पर्ला, मर्ला लखक परिवारक सदस्यलाई पैसो नै लाग्ला, शिक्षा सुनिश्चित गर्या पर्ला लगायत मागमा सहमति अख्ल गृहमन्त्री गुरुङक जानकारी दिएर छट। यी बाहेक सरकारको तर्फबाटै मर्ला लखक बाबेक तसु मायक पैसो नै लाग्ला उपचार गर्ला परिवार सदस्यलाई रोजगारी सुनिश्चित गर्ला सहमति अख्ल ओख्रिक बाजलर छट। गोल बजार घटना छानबिन कुन्नु कमजोरी नायक प्रतिबद्धता व्यक्त कर्टी गुरुङ घटनामा दोषीलाई कारवाही गर्ल बाजलर छट। यसनिकै गणेश यादव परिवारलाई 10 लाख उपलब्ध गराएर लछट। गृह मन्त्रालयका अनुसार यादव लागि सहित घोषणा गर्ल प्रक्रिया चाँडसुको आगु बढ्याला, साथै स्थानीय सरकारसँग समन्वयमा गाउँपालिका उपयुक्त ठाउँमा स्मृति उद्यान बनाला गरेको उचित शालिक पनि खडा गरेको धरला बाजलर छट। सुनसरी जिल्ला प्रशासन कार्यालय भिन्न भिन्न क्षेत्रमा जारी कर्फ्यू आदेश हटाटे निषेधाज्ञा निरन्तरता दिलर छट। मुलुकक जिल्ला अधिकारी इन्द्र देव प्रसाद अर्यालबाट जारी आदेश अनुसार आज बिहान 8:30 बजेदेखि अर्को बिहारको 5 बजेसम्मलाई कर्फ्यू आदेश हटालो। यी आगो साउन 12 गते राति 9 बजेदेखि अर्को सूचना जारी नयाँलासम्मलाई कर्फ्यू आदेश जारी गर्ल हो। कर्फ्यू हटाएर पनि स्थानीय प्रशासन ऐन 2028 बमोजिम तोक्ला क्षेत्रमा 5 जनाभन्दा धेरै मानुस एकै ठाउँमा भेला अकेलाई जुलुस डिठालार सभा बैठक अन्छु धरना कार्यालय निषेध गर्ल छट। यसनिकै जिल्ला प्रशासन कार्यालय धनुषाक जारी गर्ल कर्फ्यू आदेश हट्याएको निषेधाज्ञा लागू गर्ल छट। मुख्य जिल्ला अधिकारी प्रेम प्रसाद लुटेलबाट जारी गर्ल सूचना अनुसार आज बिहान 10 बजेदेखि अर्को आदेश नै अहिलेसम्मलाई निषेधाज्ञा लागू गर्ल हो। यही आगु साउन 14 गते दिनकन 3:30 बजेदेखि जारी गर्ल कर्फ्यू आदेश जिल्ला सुरक्षा समिति बैठक निकल अनुसार आज बिहान 10 बजेसम्म हटाएला प्रशासन जनाला छट। नुवाकोट क्षेत्र नम्बर 1 चुनाव जित्ला प्रतिनिधि सभा सदस्य अन्छु सूचना अन्छु सञ्चार मन्त्री डाक्टर विक्रम तिमलसिनाक जिल्ला लिखु गाउँपालिका सभ्य विकास बनाला स्थानीय पुराता तसु नागरिक अपेक्षा जानकारी लिँदा लड्छट। आज सञ्चार मन्त्रालयमा लिखु गाउँपालिका स्थानीयवासी जनप्रतिनिधि अन्छु राष्ट्रिय स्वतन्त्र पार्टी रासोबाग नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेले पार्टी भिन्न भिन्नै वडा सभापति अन्छु पदाधिकारीसँग कुराकानी गरेको उयो ठाउँ तहमा डिठाला समस्या तसु विकासक चाहिलो अवस्थाबारे विस्तृत जानकारी लिला हो। कुरोकानी क्रममा स्थानीय वार्षिक जिल्लामा रासायनिक मलक अभाव हकेको किसान खेतीपातीमा गाह्रो अक्ल, स्थानीय स्तरमा उत्पादन अक्ल, कृषि उपजक चाहिला बजार नै पाइला, किसान निरुत्साहित भएरला, चाहिला सिँचाइ सुविधा नअक्ल, कृषि उत्पादन प्रभावित अक्ल, साथै बाट पूर्वाधार स्तरोन्नति चाहिला रहला विषय उठालर छन्। यी अवसर सञ्चार मन्त्री डाक्टर तिम्रचन्द उही ठाउँ तहमा डिठाला समस्या सल्टाइ लागि सबैभन्दा पहिले उचित जनप्रतिनिधि तसु एक ठाउँबाट चाहिला पहल तसु सक्रियता हके पर्लार बाजलर छट। बर्खे पर्ल वर्षा पहिरा अंश 12 कारण देशक भिन्न भिन्न जिल्लाक मुख्य राजमार्ग अंश बाटखण्डमा सवारी आइल जैलमा प्रभावित अख्लर छट। नेपाल पुलिसका अनुसार मनेक बाट सेभ रूपमा रोकन्जेल अख्लर तसु मनेक बाटमा राति सवारी साधन चलाइलामा प्रतिबन्ध लगालर छट। काभ्रे प्लाञ्चोक तसु सिन्धुली जोडला बिपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसिक बाटमा सम्भावित बारक जोखिम लागि दृष्टिगत गरेको बिहारको 6 देखि बिहानी 4 बजेसम्म सेभ्य प्रकारक सवारी साधन चलाइलामा रोक लगालर छट। यसनिकै गरेको कान्ति लोकपथमा पनि बिहारको 5 बजेदेखि बिहानी 5 बजेसम्म सबै प्रकारको सवारी साधन चलाइनामा रोक लगालर छट। इलाम नगरपालिका 9 मेची राजमार्ग सिन्धुपाल्चोक अर्नीको राजमार्ग 0 किलो तसु क्षेत्रमा पहिरा खसला पाछु बाट सबै रूपमा रोकन्जेलर छट। दोलखाक लामसाङ रामेछाप बाटखण्ड रसुवाक पासाङ लामो बाटखण्डमा तामाकुसी लहरिक भाव बाट काटला पाछु उयो बाट पनि रोकन्जेल अख्लर छट। कृषि वन अंशो पर्यावरण मन्त्री गीता चौधरी चिया अंशो कफी क्षेत्रको सुधारक लागि कार्यदल गठन गर्न निकल कलर छट। राष्ट्रिय चिया कफी विकास बोर्डका अध्यक्ष समेत रहन मन्त्री चौधरी शुक्रबार कीर्तिपुर ठाउँ राष्ट्रिय चिया अंशो कफी विकास बोर्ड केन्द्रीय कार्यालयमा बोर्ड पदाधिकारीसँग कुराकानी गर्न क्रममा कार्यदल गठन गर्न निकल कार्यदल छट। बैठकमा नेपाल चिया अंशो कफी क्षेत्रको उत्पादन फैलाइला सफा कर्ला बजारीकरण अनि सेवे प्रबन्धनका लागि चाहिला नीतिगत अंश संस्थागत सुधारक विषयमा कुराकानी अख्ला हो। मन्त्री चौधरी चिया अंशु कफी क्षेत्रलाई थप प्रभावकारी व्यावसायिक मुखी अंशु किसान मैत्री बनाइला दिशामा बोर्ड प्रभावकारी भूमिका निर्वाह गर्या पर्लामा जोड दिलर छट। चिया अंशु कफी क्षेत्र आइल कार्यदिशा
अन्सोर राष्ट्रिय चिया कफी विकास बोर्डक फेरि संरचनागत मोडालिटी लागि अन्तिम रूप दिन दुई हप्ताभित्र प्रतिवेदन पेश गरेलाई मन्त्री चौधरीको निर्देशन दिन रहेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग भूमि प्रशासन कार्यालय लगेनफल खेलमा काम गरिरहेका कर्मचारी अन्सो लेखापढी व्यवसायिक रु 3 लाख घुस माग्ला बाजलामा 5 जनालाई शुक्रबार नियन्त्रणमा लिएर छ। उही कार्यालयका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तसु, लेखापढी व्यवसायी शैलेन्द्र राणा मगर तसु, समीर कटवाल समेतक मिलेको जग्गा बकसपत्र कार्यालय कामका लागि दुःख हैरानी दिएको सेवाग्राहीसँगै रु 3 लाख घुस रिश्वत माग गर्न बाजला सूचना अनुसार उजुरीको आधारमा उही लेखकको लागि नियन्त्रणमा लिएर आयोग जनाएको छ। पाकिस्तानक ब्रड पिकमा हिम पहिरामा परेको सम्पर्कविहीन अक्ला दोलखा गौरीशङ्कर गाउँपालिकाको वडा नम्बर 9 बेदिङ 45 वर्षीय किली पेम्बा शेर्पा किलुक पनि शुक्रबार सब भेटाला ओखी काका हिमाल चल्ला दावा छिरिङ शेर्पा बाजला छ। यी आगो अर्कै नेपाली आरआई पूर्वबहादुर कुरुङ युक्ताक सब भेटाला विवरण सार्वजनिक अक्ला रहेछ। नेपाल सरकार भने अग्निसम्म आरआई लखा कुन पनि नयाँ र पुष्टि नयाँ अक्ला रहेछ। पहाड चल्ला निर्मला पूर्जा निम्स दाजेक नेतृत्वमा 10 जना ब्रड पिक चल्ला टोलीमा नेपालक निर्मल पूर्जासँगै किली पेम्बा शेर्पा, पूर्वबहादुर गुरुङका युक्ता निमा शेर्पा, नावाङ थिन्दु शेर्पा तसु ग्यालु शेर्पा रहर छ। किली पेम्बा शेर्पा किलु संसारको उप्र हिमाल सगरमाथा 15 पटक सजिलो सँगी चढिसिद्धा रहेछ। 18 वर्षको उमेरदेखि पर्याप्त रूपमा हिमाल चढ्लमा सहभागीक किली पेम्बा शेर्पा किलु हिमाल चढ्ला गाइड हकेको हिमाल चढ्ला चेतक संसार कीर्तिमानी समेत बन्न रहेछ। मर्ल लखक सब नेपाल ल्याएला कुरोमा ओडाक पनि सम्बन्धित ठाउँमा चाइला पहल कर्ला ओडा अध्यक्ष निमा गेलजी बाजला रहेछ। म्याग्दिक अन्नपूर्ण गाउँपालिका 7 स्थानक पाइकण्डो भीर चर्केको बर्खे पैराग जोखिम अक्ला पाछु दोसल्ला गाउँ भीर खाल्टा बस्ती उप्र जोखिममा पर्ला छ। पैराग जोखिममा पर्ला सँगै बस्तीलाई सुरक्षित ठाउँमा सारेलाई कर्ल छ। दोसल्लादेखि उप्र तसु टिकौट गाउँदेखि हेट र अग्लो भीर चर्केको पैराग खस्ला जोखिम बढ्ला। भीर खाल्टाक 9 घर पेर लागि सुरक्षामा सारलाई स्थानक वडा अध्यक्ष मैलन पूर्जा पुनः जानकारी गराएर छ। अग्लो भीरसँगै पहाड चर्केको खस्लो थाल्न उही ठाउँ जानकारी गराएर पछि अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारत कुमार पुनक, मुख्य जिल्ला अधिकारी रविन्द्र आचार्य, पालिकाका मुख्य प्रशासनिक अधिकारी कपिल पाण्डे, वडाध्यक्ष पूजा सङ्घिक, प्राविधिक सशस्त्र पुलिस, नेपाल पुलिस, उद्धार कर्लार इन्द्रसिंह सेचन सङ्घिक उही ठाउँ टोलीलाई पैराक उही ठाउँको रूपमा डिठाला कर्लर छ। ठगी आपराधिक विश्वासघात अनुसार संगठित अपराध सम्बन्धी कसुर लाग्ला आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणको अग्नि कार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ पर्ला छ। जिल्ला अदालत काठमाडौँबाट उही मुद्दामा पक्राउ पुर्जी लिएको केन्द्रीय अनुसन्धान ब्युरोबाट कटक पुलिसक टोल्ला भण्डारीलाई पक्राउ गर्ला केन्द्रीय पुलिस समाचार कक्ष जनाएको छ। स्मार्ट टेलिकम सभ्य सम्पत्ति तसु दूरसञ्चार पूर्वाधार संरचना दूरसञ्चार सञ्जाल प्राधिकरणका नाममा आइलामा नेपाल इन्भेस्टमेन्ट ब्याङ्क, मेगा ब्याङ्क, एनसेल, आजियाटा लिमिटेड मिलेको गैर कानूनी रूपमा लिलाम गरेको सरकार हक रोक्का गरेको गैर कानूनी रूपमा लिलाम गर्ला आरोपमा उही लेखक लागि पक्राउ गर्ला रहेछ। ठग्ला आरोपमा विश्वासघात अनुसार संगठित अपराध मुद्दामा भण्डारी जोड्ल रहन प्रारम्भिक अनुसन्धान क्रममा खुलेर आएल रहेछ। प्राधिकरणबाट 2070 वैशाख 2 गते स्मार्ट टेलिकम प्रणालीमा नाममा दिएर कर्ला आधारभूत टेलिफोन सेवा अनुमति नियम अनुसार नवीकरण नैकला कारणबाट 2080 वैशाख 2 गतेदेखि स्वतः रद्द अक्लर छ। आजलाई धनवारी भाषा चम्चा सिद्धिलेख हस्त शिवा डोकरिनु।

नमस्कार। कार्यक्रम सङ्गीतमालाको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम सङ्गीतमालाको तर्फबाट यहाँहरू सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट हजुर प्रत्येक शनिबार यसै समयमा करिब 4 बजेसम्म विभिन्न गीत सङ्गीतहरू लिएर उपस्थित हुने गर्छौँ। आज पनि कार्यक्रम सङ्गीतमालामा आधुनिक गीत, लोकगीत, लोकदोरी लगायत विभिन्न गीत सङ्गीतहरू समेटेर उपस्थित भएका छौँ। कार्यक्रम सङ्गीतमालाको शुभारम्भ गर्दैछौँ देशभक्तिपूर्ण गीतबाट। राजेश पायल राईको स्वर, बुद्धवीर लामाको रचना, चन्द्रदुङको सङ्गीत।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराउँदै आइरहेका छौँ। निकै चर्चामा रहेको गीत राख्दैछौ अब निर्मला खतेउडा, सुरेश पायल राई र साथीहरूको स्वर नारायणी खतेउडाको रचना रहेको छ, मनोज राईको संगीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। अब राख्दैछौँ हिमाल घरती मगरको स्वर, सुनिल गिरीको रचना रहेको छ, हिमाल घरती मगरको सङ्गीत रहेको छ। तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ कार्यक्रम सङ्गीत माला मार्फत। हामीलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। अब राख्दैछौँ निकै चर्चामा रहेको गीत, खुमन अधिकारी र सपना गहको सुर रहेको छ, केशव नेउपानीको रचना हो सपना गहको सङ्गीत।

रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट कार्यक्रम संगीत माला सुन्दै हुनुहुन्छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। पुरानो गीत निकै चर्चामा रहेको गीत अब राख्दैछौ। एम बरालको सुर रहेको छ, काली प्रसाद रिजालको रचना हो, आलोक श्रीको संगीत।

गीत चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ कार्यक्रम सङ्गीत माला मार्फत। हामीलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आजलाई कार्यक्रम सङ्गीतमालाको निर्धारित समय सकिने लागेको छ। अन्तमा अन्जु पन्तको सुर, रोशन सिंहको रचना र सङ्गीतमा रहेको गीत यहाँहरूका माझमा छोड्दै कार्यक्रम सङ्गीतमालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेशबाट बिदा माग्छु। नमस्कार।

0: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
1: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
0: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
1: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला
0: सिलसिला

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्रालयले कुवेतमा भएको आक्रमणमा परिनिधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागि जनाएको छ। उत्तरी कुवेतमा बिहिबार भएको आक्रमणमा परिनिधन भएका तेह्रथुम निवासी नेपाली नागरिक सोम कुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेज मार्फत नेपाल ल्याउन लागि हो। यस दुःखद घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको। गृहमन्त्री सुदन गुरुङले सिराहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठ बुधे सहमति भएको बताउनु भएको छ। लहानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गृहमन्त्री गुरुङ यादवको घर सिराहाको औरही गाउँपालिकाको तुलसी याही पुग्नु भएको थियो। मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठ बुधे सहमति भएको गृहमन्त्रीले बताउनुभयो। मृतकका परिवारले राख्नु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायतका मागमा सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो। यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको पनि उहाँले जानकारी दिनुभयो। उक्त घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई 10 लाख रुपियाँ राहत उपलब्ध गराइने भएको छ। गृह मन्त्रालयका अनुसार यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। यसैबीच सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अरियालद्वारा जारी आदेश अनुसार आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्मको लागि कर्फ्यू आदेश हटाइएको हो। यसअघि साउन 12 गते राति 9 बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको थियो। सामाजिक सद्भाव खलबल्याएको अभियोगमा पर्साबाट 4 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको हो। उनीहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथुल्ने प्रयास गरेका थिए। खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल ओइल निगमले टेको स्थित कार्यालयबाट विभिन्न 5 कम्पनीको ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ। निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल एलपी एभरेस्ट सुगम र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योग मार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको हो। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान 11 बजेदेखि साँझ 5 बजेसम्म 14.2 केजीका ग्यास सिलिन्डरको बिक्री वितरण गर्नेछन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो र छरितो ढङ्गले न्याय निरूपण गर्नको लागि सहकारीको सुरहेने समर्पित इजलास गठन गर्न भन्दै सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई प्रतिवेदन पेश गरेको छ। सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढिरहेकाले सो मुद्दा फर्सुटको लागि समर्पित इजलास गठन गर्न अनुरोध गरिएको हो। मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औचित्यको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधान न्यायाधीशलाई बुझाइएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि बाँकी समाचार। हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घर दैलोमा सवारी चालक अनुमति पत्र लाइसेन्स घर दैलोमा ढुवानी सुरु गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम पश्चिम र जुम्लाको वितरण गर्ने सवारी चालक अनुमति पत्र हुलाक मार्फत नागरिकको घर दैलोमा ढुवानी सुरु गरिएको हो। यसको लागि कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय सुर्खेतका सचिव अर्जुन कुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्द प्रसाद पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरी सो कार्यको औपचारिक शुभारम्भ गर्नुभएको थियो। नेपाल सरकार मन्त्री परिषदको गत चैत 13 गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको बुदा नम्बर 27 सरकारी सेवा घरमा नै उपलब्ध गराउने उल्लेख भए अनुरूप हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालय निर्देशक पाण्डेले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रुसले आज बिहान युक्रेनको राजधानी कियेभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु भएको छ, दर्जनौ घाइते भएका छन्। कियेभका मेयर भिताली क्लिस्टोकका अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा 5 तले आवासीय भवनमा क्षति पुगेको छ भने भवनभित्र केही व्यक्ति फँसेको आशंका गरिएको छ। जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किँदा त्यहाँ पनि केही व्यक्ति फँसेको अनुमान गरिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

ti radio nepal yena grisma sherpa ne sherwike ki sagyur senonang siraki gol bazala me ofangni nasa golof ganesh yadav ki khangbi mitwa tang khyanu buda gyaki parla thunam chungo shenkwa landa jongki sungyop chokpi kyau chokdo jugla tangomo nangsitlon posudan gurung yadav ki khangba siraki aura yusupal femni nasa golof yadav ki famati jena nangpi mitwi parla tungo kyani buda gyaki parla thunlam kyanangof gena nasa golof yadav ki khangbi mitwi घटना की कोला ट्याङ्बु क्यानङ्याम सेप किगो क्युन फोको कोर्की क्षतिपूर्ति तिर्गो सिकी जोसालेन्सी यादव नासा गलोभियन ग्याम सेप क्याने ठिम तोङ्गो यादव कि खाङ्बी मिला टेङ्गा मालव क्यान लोभजुङ तिर्गो चिङै जको सुवा पला थुनलम छुङ्गो लन्पो गुरुङकी ख्यान्तोक टाङसोङ तुरङ क्याने सुङकी छोक्ने नासा गलोभ यादव कि पपतङ आमाला टेङ्गा मालव क्यान मेन्जु ख्यान तेरुप तङ याम्बा खाङ्बी मिला लाकी खोकफ तेरुप थाक्छो त्याउ लन्पो गुरुङकी सुङसोङ तुरङ क्याने गोल छुङ्गोप घटना कि ङ्याम्सिफ केट्याङ्बु ख्यान कितुप लोन्पो गुरुङकी ख्यालेन ख्यानाङ सोङ तुरङ क्याने सुङकी नासगलोप गणेश यादव कि खाङमी मिला टेङ्गा बुमुची थम्बा तेरुसङ थाक्छो क्यान ग्वा नाङसित लोन खाङकी सेतुप नाङसिन यादवला सहित घोषणा कितुप लाकासङ तुछोलारङ गोजु तुप्ताङ सान्दे छेन सुङताङ क्यान थुलम क्याने यो छोपी दासा तेन तेन ख्याने यादव कि सालिक जोपसङ सेन ग्वा सुनसरीकी देवान गन्जला छुङ्गोप घटना कि खप्तेला गोलबजाला ख्याउ कोल्की जिम्बाला दिसा वनला कि कते चुपजिक छेन्मो मेवाक फङ्ने गणेश यादव नासगलोभियन सुनसरी जोङखी प्रशासन ल्याखुङकी जोङखी सखुल नासोक्ला लग्लेन क्यान गोतुप कर्फ्यू आदेश लोकोतङ निषेधाज्ञा तिरङ ख्याफेल कितुप सिन ग्वा जोङखी चो इन्द्रदेव प्रसाद अर्यालकी ख्याफेल क्याउ आदेश नाङसी नारिङ टोप्ला छुजो ग्याने चुनु गमो छुजोङा सेक्की तन्दोक्ला कर्फ्यू लख्लेने मिकितुप थाक्छो क्याउ येन सुनसरी जोङखी सखुल नासोक्ला गलुप साउनला कि गते चुङी गमो छुजो गुने चुनु कर्फ्यू कि आदेश ख्याफेल क्याउ येन तुगरङ क्याने सान्दे सुन प्रशासन ऐनिङितोङ ङिसु ग्यार नाङसिन तेन्तेन क्याउ सखुल्ला मेरा ङासि नङ लाग्पा मि दासा चिग्ला सोम्बु म्याङ्गु जुलुस प्रदर्शन सभा छोक्दो तेजिर धर्ना चिङै लाकातिवा कितुप म्याङ्गु सेनक्वा पाकिस्तान कि ब्रोड फिग्ला खाकी टोकपला स्वर्णे तरुप मेटिवी नाङला दोलखा जोङखी गौरीशङ्कर यो छोकपा वरा आङ्गु बेदिङ कि लोसिप जुस्याङ्गा कि किलि फेम्बा शेर्पा किलो कि फुङबु दाङ यौ खोङकी औ दावा सिरे शेर्पा कि सुङसुङ दिसिनाङ गमला याम्बा खाङरी जेको मि पूर्वादुर गुरुङ युक्ता कि फुङबुङ यौ किन यम्बी सुङकी सिसी तन्दा सेक्ला खाङरी जेको तिवी सिटिङ फुङबुङ यौ कोला लेन ख्याफेल माके गोतो सेन्क्वा खाङरी जेको मि निर्मल फुर्जा निम्स्ताई कि गोठिला राजी थम्बा ब्रोड फिक्स जोकोला गलुफ नाङला एम्बी मि निर्मल पूर्जा किलि शेर्पा किलि पेम्बा शेर्पा पूर्वादुर गुरुङ युक्ता निमा शेर्पा ङङ थिन्दु शेर्पा ताङ गेलु शेर्पा गोदब येन दाङ फुङबुङ यौ किलि पेम्बा शेर्पा किलुकि जमलोङमा खाङ्दे थेङमा च्याङा ज्याउ ताङ खोङ लो चाप गेने जुन टोछम सखुला छोक्सु क्या नङ्गो सेनक्वा दलेन तेजिन ग्याङसिङ लोनपो तेजिन नुवाकोट सखुला आङचुक थेमा गेलु प्रतिनिधि सभा छोकमै डाक्टर विक्रम तिमल सिनाकी नुवाकोट जोङखी लिखु यु छोकपी मितिवी रेवाकी कोला ख्यान्थोक ला नगोप सेनक्वा लोनपो तिमल सिनाकी लिखु यु छोकपी सान्देसुन मितिवा कुछप्तिवा राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा नुवाकोटकी जोङखी छोकचो रामेश्वर गजुरेल सोखी ताङ वडा छोकचो तेजिन कुछप्तिवा ताङ ख्यान टोङ्गु ख्यानङनी साने देसुनला गोतुप कले ताङ यार्गेकी तोदोकला खाक्सेन तोप्ला कतिबी कोला ख्यान्तोक ला नगोभियन कृषि नाथुङ्गु तङ फराफरन लोनपो गीता चौधरीकी चा तेजेन कफीकी सखुल्ला ग्यार्ग्या जब तन्दग्ला लाकी छोकपा जब थाक्छ क्यानङ्गवा ग्यालुङ्गु चा तेजेन कफी यार्ग्या छोकपी छोकचोसँग यदोप लोनपो चौधरीकी दाङ किर्तिपुर कि ग्यालुङ्गु चा तेजेन कफी यार्ग्या छोकपी उले ल्याखुङ्ला छोकपी कुछप्ती वाताङ क्यान यम्बी चा तङ कफी सखुल ग्यार्ग्या जबला खाक्सेन पोसिजु जबको ला टुङ्गु क्यानगोफ सेनग्वा म्याग्देकी अन्नपूर्ण यो छोकपा वरा आङ दिन हिस्थान कि फेकान्डो ठक्कानी टोकपा हुङथोपो काले गोतुप्ताप कि दोसालले यो छोक युल्की बिरखाल्टा सिरोप दासी मितिवा तिरी यम्बा सुङ्क्यप वतुप दासाला पौ सेनक्वा दासा थेन्बोला वतुप टक्कानी दोपासीमा ती दासकी मितिवी लेन ख्याफेल क्यासीमा नपुर्ना यु छोपी वडा छोकचो भरत कुमार पुन जोङखी चो अधिकारी रविन्द्र आचार्य पालिका कि प्रशासकीय चो कपिल पाण्डे सशस्त्र मग्मी यम्बी कोर्सुङ मग्मी सान्देछेन मितिवाताङ यम्बा सुङ्क्यप छोकपा तिवी टक्काउ दासा तिवालानी ती दासकी मितिवला यम्बा सुङ्क्यप गोतुप दासाला पौ 现在
छेर्वा बङ्गे गेम्ने स्वतङ्ग टोकपि जोसालेन्सी ग्यालखप्की दासा जोङखे नाछोकी गेलामा छो तेजिन लाम्ला डिमडुलतिर झिन्क्यङ खिमा थपु सेन्गुवा छेर्वी जोसालेन्सी स्वतङ्ग टोकपा हुङथपु दासी लाम्तिवा डिमडुल झिन्क्यङ खिमा छु एम्बी कोर्सुङ माख्मी सेतुबेन स्वतङ्ग टोकपा तेमा सुङ्ग्यप कितुप थन्दोग्ला काभ्रे प्लाञ्चोकतङ सिन्धुली थितु बिपे गेलाम नङ्गे खुडकोट नेपाल थोक कटुन्जे बेसी लामो गमो छुजो ठुक्ने जुनु टोप्ला छुजो जिसेक भन्दा क्यानो गोतो सेन्गुवा तुरङ क्याने कान्ति लोकपदलासङ गमो छुजोङ्गाने जुन टोप्ला छुजो जेस्याक डिमडुल झिन्क्योङ खिमा छु सेन्गुवा दिपलाङ छेर्वी जोसालेन्सी दोलखाकी लामासाङ्गु रामेछाप लाम रसुवाकी पासङ नमु लामसाङ नागलो सेन्गुवा नेपाल आयल निगमकी टेकुकी ल्याखुङने समासोतो एलपी ग्यास सुङ्गु फ्लाका टरिक कितुब्ला कम्पनी गाला ग्यास सिलिन्डर चुङ्गु टरिक क्यानुका निगमकी आरिङले जुन काठमाडौँ उपत्यकालाई ग्यासकी टरिक ग्याछा जबला एसपी नेपाल एभरेज सुगमताङ श्रीराम ग्यासकी सिलिन्डर डेल्वा वतुप जुक्टुन तेमा चुङ्गु टरिक क्याउ सेन्गुवा सेवा लङ्गुब्ला हुङ्गु मितिवी थो माङ्बु फरुप सी राहदानी विभागकी सिफ निताङ सार्वजनिक कुङसाङकी छेन्मोसाङ सेवा जिन्क्योङ केतो सेन्गुवा विभागकी साउनलाकी गते छुप्जी छेन्मोने चुन सिफ निला सेवा तेरी हौताङ इमे ठेङ्बा मेरा तोङ चिक्ताङ सैङाकी आवेदन फारम पेउ सेन्गुवा इपिएसकी तन्दोक्ला आवेदन बिन्दु यमी मितिओला जोलोमो जब्ला विभागकी सिफ नि जोनि सेवा तेउ सेतोगेन अख्तियर दुरुपयोग अनुसन्धान आयोगकी भूमि प्रशासन ल्याखुङ लगन खेला लाका कितुब लेचुपा तिचिरे लेखापति छोङमेनकी टेङ्गा बुमुसुम गुस्लाउ खम्जुला मेराङला दाङजिम्बो सेन्गुवा ल्याखुङकी नाव सुब्बा उत्तम कुमार कुवार विशाल सुन्दास राजकुमार मगरताङ लेखापति छोङमेन शैलेन्द्र राणा मगरताङ समीर कटुवाल तिवी सिङ्की बकस पत्र कितुब लाखी थन्दोग्ला दुक्पा बिनी मितेवला टेङ्गा बुमुङा लाउ लेन ह्वासिमा खोङतिवाला जिम्बु आयोगकी सेतुबेन चिकेला लोनखाङकी छुक्याला लोनखाङकी कुबेला छुङ्गुप गोखोला सोर्नी नासा गलोप यम्बी मि फुङबु ग्याल्युङ खुर्नी हुङ्गुप सेन्गुवा कुबेला खर्नु ड्रोन गोखोला सोर्नी नासा गलोप तेराथुमकी सोमकुमार तामाङकी फुङबु आरिङ कुबेत एयरवेज सेमा यम्बु खुर्नी हुङ्गुप लोनखाङकी सेतुबेन रेडियो नेपालनी सेर्वी साङ्गिर डुप्सुङ थुचुछे

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला यहाँहरूलाई दोहोरी गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। भर्खरै सुनायौँ कुमार केसी शान्तिशिर बरियारको स्वरमा रहेको दोहोरी गीत, प्रह्लाद सुवेदीको शब्दमा रहेको थियो कुमार केसीको सङ्कलनमा। अब राख्दैछौँ अर्को गीत, रायन बस्याल मेलिना राईको स्वरमा रहेको यो दोहोरी गीत राख्दैछौँ। सूर्य कुमार परियार रायन बस्यालको शब्दमा रहेको छ, रायन बस्यालको सङ्कलनमा।

अहिले सुनायो खेमसेन्चुरी सुमन थापा मगरको स्वरमा रहेको दोहोरी गीत नेत्र अर्यालको शब्दमा रहेको थियो खेमसेन्चुरीको संकलनमा. अब अर्को गीत राख्दैछौँ अर्जुन सापकोटा प्रिया भण्डारीको स्वरमा रहेको छ भने सन्तोष सापकोटाको शब्दमा अर्जुन सापकोटाको संकलन रहेको छ.

अहिले सुनायौ शान्ता रानी परियार, विशाल सुनीको स्वरमा रहेको दोहोरी गीत, नेत्र हरियालको शब्दमा रहेको थियो नन्दीप परियारको संकलनमा। अब अन्तिम गीत राख्दैछौँ यहाँहरू माझमा, कमल खनाल पूर्णकला विशीको स्वरमा रहेको छ भने कमल खनालको शब्द संकलनमा।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। दुई समुदाय बीच उत्पन्न तनावको स्थिति साम्य पार्न र शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री सुदन गुरुङ धनुषा पुग्नु भएको छ। अवस्थालाई सामान्य बनाउन र धार्मिक सामाजिक सद्भाव कायम राख्नको लागि गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय धनुषामा स्थानीय हिन्दूवादी संगठनका प्रतिनिधिसँग आज वार्ता सुरु गर्नु भएको हो। वार्तामा जिल्लाको समग्र शान्ति सुरक्षा अमन चयन कायम राख्ने विषय र दुवै पक्षबीचको असमझदारी अन्त्य गर्ने बारे छलफल भइरहेको छ। छलफलमा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह, प्रतिनिधि सभा सदस्य मनिष झा, हिन्दू सम्राट सेनाका प्रतिनिधि लगायतको उपस्थिति रहेको छ। गृहमन्त्री सुदन गुरुङले सिराहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठ बुधे सहमति भएको बताउनु भएको छ। लहानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गृहमन्त्री गुरुङ यादवको घर सिराहाको औरही गाउँपालिकाको तुलसी याही पुग्नु भएको थियो। मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठ बुधे सहमति भएको गृहमन्त्रीले बताउनुभयो। मृतकका परिवारले राख्नु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायतका मागमा सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो। यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको छ। गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्नुहुँदै गृहमन्त्री गुरुङले घटनामा दोषीलाई कारवाही गरिने बताउनुभयो। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रमुख जिल्लाधिकारी इन्द्रदेव प्रसाद अरियालद्वारा जारी आदेश अनुसार आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्मको लागि कर्फ्यू आदेश हटाइएको हो। यसअघि साउन 12 गते राति 9 बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको थियो। सामाजिक सद्भाव खलबेलाएको अभियोगमा पर्साबाट 4 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको हो। उनीहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव विथुल्ने प्रयास गरेका थिए। प्रहरीले साम्प्रदायिक सद्भाव बिग्रने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गर्दै त्यसो गरेमा कडा कारवाही गरिने चेतावनी दिएको छ। परराष्ट्र मन्त्रालयले कुवेतमा भएको आक्रमणमा परि निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागि जनाएको छ। उत्तरी कुवेतमा बिहिबार भएको आक्रमणमा परि निधन भएका 13 थुम निवासी नेपाली नागरिक सोम कुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेज मार्फत नेपाल ल्याउन लागि हो। यस दुखद घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल ओइल निगमले टिएको स्थित कार्यालयबाट विभिन्न 5 कम्पनीको ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ। निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल एलपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योग मार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको हो। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान 11 बजेदेखि साँझ 5 बजेसम्म 14.2 केजीका ग्यास सिलिन्डरको बिक्री वितरण गर्नेछन्। हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घर दैलोमा सवारी चालक अनुमति पत्र लाइसेन्स ढुवानी सुरु गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम पश्चिम र जुम्लाको वितरण गर्ने सवारी चालक अनुमति पत्र हुलाक मार्फत नागरिकको घर दैलोमा ढुवानी सुरु भएको हो। घर दैलोमा सवारी अनुमति पत्र पुर्याइने भएपछि कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले ठूलो रकम खर्च गरी लाइसेन्स लिन सुर्खेत, जुम्ला र रुकुम पश्चिम जानुपर्ने झन्झट अब समाप्त भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार. संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मध्य पूर्वका सबै क्षेत्रमा चलिरहेको युद्ध यथाशीघ्र रोक्नुपर्ने बताउनु भएको छ. यस क्षेत्रमा युद्धको अन्त्य भइदिएको शान्ति स्थापना हुनुपर्ने र हुर्मुज र जलमार्गमा र वरपरका अन्तर्राष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रताहरू पूर्ण रूपमा पुनर्स्थापित हुनुपर्ने बताउँदै गुटरेसले कूटनीतिक उपाय नै विजयको विश्वासिलो माध्यम हुनुपर्ने बताउनु भएको हो. खाडीमा सैन्य वृद्धि भएको छ महिना भइसक्यो के को बताउँदै क्षेत्रीय द्वन्द्वको रूपमा सुरु भएको यो युद्ध विश्वव्यापी अस्थिरताको चालक बनिरहेको उहाँले बताउनु भएको छ. संयुक्त राष्ट्रसंघका प्रमुख गुटरेसले हुर्मुजको जलमार्गबाट हुने व्यापार ध्वस्त भएको, ऊर्जा बजार उक्लिएको, खाद्यान्न र मलको मूल्य बढेको र आपूर्ति श्रृङ्खलामा कमी आएको उल्लेख गर्नु भएको छ. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार. सकियो, हवस् त, नमस्कार.
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौं. अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार.

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौँ, विपदबाट जोगिन पूर्व तयारी गरौँ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो।
2: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोकदोहोरी गीत सुनाउने क्रममा पहिलो गीत राख्यौं रामजी खाँड, संगीता थापा र मुना थापाको स्वरमा, शिव हमालको र सिपी थापाको लय संकलनमा। अब राख्दैछौ विरही कार्की र देवी घरतीको स्वरमा, अमृत विश्वकर्मा र विरही कार्कीको लय संकलनमा।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोकदोहोरी गीत सुनाउने क्रमको अन्तिम गीत राख्यौं रेशम उदासी, नेत्र लामा, पार्वती कार्की, आशिका र गोपी दनुवारको स्वरमा, बेगम गोफिकेको र रेशम उदासीको लय संकलनमा। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै राख्यौं स्वदेश गान भक्तराजा आचार्यको स्वरमा बमबहादुर थापा जितालीको रचना गायक स्वयंकै संगीतमा।
1: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। छ दसको समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भनी साँझको छ बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। अशोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्दै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज बसेको लुम्बिनी प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री आचार्यले पछिल्ला समय तराई मधेसका केही जिल्लामा घटेका घटना दोहोरिन नदिन र शान्ति सुरक्षा कायम राख्न आपसी सहकार्य र समन्वय गरेर सुरक्षा निकाय थप संवेदनशील हुनुपर्ने बताउनुभयो। उहाँले सामाजिक सञ्जाल मार्फत हुने दुष्प्रचार, अफवाह र उत्तेजनात्मक गतिविधिमाथि प्रभावकारी निगरानी बढाउन निर्देशन पनि दिनुभयो। यसैबीच आजै मुख्यमन्त्री आचार्यले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपिल गर्नुभएको छ। कोशी प्रदेशको सुनसरीको देवानगंज सहित क्षेत्रमा हालै भएको घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उहाँले आपसी संयमता अपनाउन सबैमा आग्रह समेत गर्नुभएको छ। उता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा हुन सक्ने सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गरी त्यस विरुद्ध तयारी अवस्थामा रहन सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ। धनगढी स्थित मुख्यमन्त्री निवासमा आज समसामयिक सुरक्षा स्थिति र विपद व्यवस्थापनका विषयमा सुरक्षा निकायसँगको बैठकमा उहाँले सम्भावित चुनौतीको मिलेर सामना गर्नुपर्ने बताउनुभयो। मुख्यमन्त्री शाहले सुनसरी सहित तराई मधेसका जिल्लामा भइरहेका घटनाबाट सुदूरपश्चिममा पर्न सक्ने सम्भावित जोखिमबारे सचेत रहँदै सामाजिक सद्भाव कायम गर्ने गराउने सम्बन्धमा सक्रिय हुन सबैलाई निर्देशन दिनुभयो। सिराहाको गोल बजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग 8 बुधे सहमति भएको छ। लहानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गैराती यादवको घर सिराहाको औरही गाउँपालिकाको तुलसियाहीमा सरकार र मृतक यादवका बुवा र आमा तथा आफन्तसँग भएको छलफलपछि 8 बुधे सहमति भएको हो। घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई 10 लाख रुपैयाँ उपलब्ध गराउने, यादवलाई सहित घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाइने र उहाँको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिक स्थापना गर्नेछ। मृतक परिवारले राख्नु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायत मागमा सहमति भएको छ। सुनसरीको देवानगंजमा भएको घटनाको विरोधमा गोल बजारमा प्रदर्शन गरिरहेका बेला यही सावन 14 गते गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ भने धनुषामा कर्फ्यू कायम रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाए पनि स्थानीय प्रशासन एन बमोजिम आरको सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा 5 जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुनु, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना गर्न निषेध गरिएको छ। यसै गरी धनुषा जिल्ला प्रशासनले भने जिल्लाका विभिन्न भागमा जारी कर्फ्यू आदेश आज पनि कायम रहेको जनाएको छ। कर्फ्यू जारी रहे पनि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, सबवाहन, पानी तथा दूध बोकेको सवारी साधन लगायतका अति आवश्यक सेवाहरू सुचारू रहने प्रशासनले जनाएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय सिराहाले लहान नगरपालिकामा जारी गरिएको कर्फ्यू आदेश हटाएको छ। प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेलले आज सूचना जारी गरी जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा लगाइएको कर्फ्यू आदेश हटाइएको जानकारी दिनुभएको हो। भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर स्थित राप्ती आँखा अस्पतालको नयाँ अपरेसन थिएटर भवन निर्माण गरिएको छ। लुम्बिनी प्रदेश अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका 4 स्थित निर्माण गरिएको अस्पतालको 2 तले अपरेसन थिएटर भवनको काठमाडौँ स्थित भारतीय दूतावासका काउन्सिलर गीताञ्जली ब्यान्ड्रेन्ड र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संयुक्त रूपमा उद्घाटन गर्नुभएको भारतीय दूतावासले जनाएको छ। भारत सरकारको सहयोगमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत भवन निर्माण गरिएको नयाँ भवनले यस क्षेत्रको आँखा उपचार सेवा थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताइएको छ। भारतीय दूतावासले नेपाल र भारतबीच रहेको बहुआयामिक सहकारी अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास र सेवा विस्तारमा सहयोग पुर्याउँदै आएको र 7 वटै प्रदेशमा करिब 600 परियोजना अघि बढाएको जनाएको छ।
सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न त्रिपुरेश्वर स्थित राहदानी विभागले दुई सिफ्टका साथै बिदाका दिनमा पनि सेवा सञ्चालन भइरहेको जनाएको छ। विभागमा यही सावन 14 गतेदेखि दुई सिफ्टमा सेवा दिँदै दैनिक 1500 आवेदन फार्म खुलाएको छ। कोरियाको रोजगार अनुमति प्रणाली ईपिएसका लागि आवेदन दिएका नेपाली सेवाग्राहीलाई सहायता प्रदान गर्न विभागले विद्युतीय राहदानी सम्बन्धी सेवा सावन 14 22 गतेसम्म दुई सिफ्टमा सञ्चालन गरिएको विभागले जनाएको छ। जीवनको दिगो सुरुवातका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ। विश्व स्वास्थ्य संगठन WHO, राष्ट्र संघीय बाल कोष, युनिसेफ तथा विभिन्न देशका स्वास्थ्य मन्त्रालय र नागरिक समाजका संस्थाको सहयोगमा प्रत्येक वर्ष अगस्तको पहिलो सातामा विश्व स्तनपान दिवस मनाइने गरिन्छ। यस वर्षको सप्ताहका अवसरमा WHO र युनिसेफले मातृत्व तथा नवजात शिशुका लागि गुणस्तरीय स्तनपान सेवा विस्तार गर्न, समुदायमा आधारित परामर्श कार्यक्रम सुदृढ बनाउन, आमाको दुधको विकल्पका रूपमा प्रयोग हुने उत्पादनको अन्तर्राष्ट्रिय आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न, सशुल्क प्रस्तुति विदा र स्तनपान मैत्री कार्यस्थल सुनिश्चित गर्न तथा गर्भावस्था, प्रसूति र प्रसूतिपछिका स्वास्थ्य सेवासँग स्तनपान प्रवर्धनलाई एकीकृत गर्न सबै देशलाई आग्रह गरेका छन्। सन् 2012 करिब 37% रहेको जन्मदेखि 6 महिनासम्मको पूर्ण स्तनपानको दर हाल 47% भन्दा माथि पुगेको छ। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। छ 25 को समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन, 6:40 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:25 को समय रहनेछ आधुनिक गीतको, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 को समय रहनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रमको, 8:30 विपदका कुराको पूर्ण प्रसारण, 9 बजे समाचार, 9:20 को समय रहनेछ साहित्य संसार कार्यक्रमको पूर्ण प्रसारणको, 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम घर देश परदेश, 10:40 पुराना आधुनिक गीत, 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो।
2: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
2: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
1: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 6:40 करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
2: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ 6:25 बजेदेखि सुन्न सक्नुहुन्छ।
3: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन र घाँसे बाली सम्बन्धी सल्लाह समेट्दैछौ।
2: कृषि मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
4: देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। साताको सुरुमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास नै रहनेछ भने साताको मध्यबाट सरदर स्थानबाट केही माथि सर्नेछ हिमाली भूभाग। देशभर साताको सुरुमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशमा साताको मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरुमा एक दुई स्थानमा, मध्य र अन्त्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पहाड़ी भूभाग, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताभर धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा केही स्थानमा, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरुमा एक दुई स्थानमा, मध्य र अन्त्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना। साताको मध्य र अन्त्यमा एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताभर एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। तराई भूभाग, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरुमा केही स्थानमा, मध्य र अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशमा साताभर केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको सुरु र मध्यमा एक दुई स्थानमा, अन्त्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशमा साताभर एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
2: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
4: भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकै बाली, तरकारी तथा फलफूल बगैँचा लगायत प्लास्टिक घर, पशु पक्षीका खोर, गोठहरू वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्नुहोस्। रोपेको धान बालीमा झारपात व्यवस्थापनको लागि प्रोटिलाक्लोर 25 लिटर पानीमा 50 ml दरले एक रोपनीमा वा 17 लिटर पानीमा 34 ml दरले एक कठ्ठामा धान रोपेको 5 दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फेन नोजलको सहायताले मौसमको अवस्था हेरेर मात्र छर्कनुहोस्। सुक्खा छरुवा धानमा साथै रोपेको धानमा झारपात व्यवस्थापनको लागि बिस्पाइरी बेग 25 लिटर पानीमा 12 ml दरले एक रोपनीमा वा 17 लिटर पानीमा 8 ml दरले एक कठ्ठामा धान छरेको 15 दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्। लाइनमा लगाइएको धान गोडमेल गर्न कोनो विडर प्रयोग गर्नुहोस्। धान खेतमा गबारो किराको कारण गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। खेतमा 5% मृत गुबा वा प्रतिमिटर किराको फूलको एउटा झुण्ड वा प्रतिमिटर एउटा वयस्क किरा भएमा मात्र व्यवस्थापनका विधिहरू अप्नाउनुहोस्। वयस्क गबारो किरा साँझको समयमा खेतमा वा राति बत्तीको आसपास देखिन्छ। यिनीहरूले पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस्। 25 देखि 30 दिन भइसकेका कोदोका बेर्ना रोप्नुहोस्। जग्गा तयारीको बेला 1.5 केजी युरिया, 3.3 केजी डिएपी, 1.7 केजी क्युरेट अफ पोटास प्रतिरोपनीका दरले माटोमा राम्ररी मिलाउनुहोस्। तराई, भित्री मधेस तथा मध्य पहाड़का टार तथा होचा क्षेत्रहरूमा मास लगाउने समय भएकोले खेतको आली तथा पानी नजम्ने जग्गा सिफारिस गरिएका वा उपलब्ध स्थानीय जातहरू लगाउनुहोस्। गहत बालीको लागि 1.5 केजी प्रतिरोपनी वा 1 केजी प्रति कठाको दरले एक हारदेखि अर्को हारको दूरी 30-40 सेन्टिमिटर र एक बोटदेखि अर्को बोटको दूरी 5 सेन्टिमिटर कायम गरी रोप्नुहोस्। गहत बाली लगाउन जग्गा तयारीको बेला 500 केजी कम्पोस्ट, 470 ग्राम युरिया, 4.4 केजी डिएपी, 2.1 केजी क्युरेट अफ पोटास प्रतिरोपनीका दरले अथवा 350 केजी कम्पोस्ट, 300 ग्राम युरिया, 3 केजी डिएपी, 1.4 केजी क्युरेट अफ पोटास प्रति कठाका दरले माटोमा राम्ररी मिलाउनुहोस्।
2: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
4: मनसुनी वर्षाको समय भएकोले सबै फलफूलका बगैँचामा सरसफाई र झारपात व्यवस्थापनका साथै पानी निकासको उचित व्यवस्था गर्नुहोस्। सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा विषादी राख्नै पर्ने भएमा मौसमको अवस्था हेरेर कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी मात्र विषादी छर्कनुहोस्। बर्सातको समयमा विषादी छर्कनै पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्कदा विशेष सावधानी अपनाउनुहोस्। सुन्तला जातका फलफूल बालीमा लाग्ने कत्ले किरा व्यवस्थापनको लागि सामान्य प्रकोप भएका हाँगापातहरू जलाइदिने तथा किरा लागेको ठाउँमा कपडा कपासले राम्ररी पुछ्नुहोस्। प्रकोप ज्यादा भएमा खनिज तेल 5-8 ml प्रति लिटर पानीको दरले घोली 7 दिनको फरकमा कत्ले किरा लागेको स्थानमा छर्कनुहोस्। सुन्तला जातका फलफूल बालीमा हरियो गनाउने पतेरो किराका वयस्कहरूले फलको सतह र फलको भेट्नोनी र बसेर रस चुस्ने गर्दछन्। फलस्वरूप किराले रस चुसेका फलहरू केही दिनमै भुइँमा झर्छन्। चुसेका फलहरू परिपक्व नहुँदै 100% झर्दछन्। किरा व्यवस्थापनको लागि अण्डा अवस्था, पहिलो, दोस्रो र तेस्रो बच्चा अवस्था रहेकै समयमा इमिडाक्लोप्रिड नामक विषादी 0.5 ml प्रति लिटर पानीको दरले मिसाएर 15 दिनको फरकमा पुरै बोट भिज्ने गरी छर्कनुहोस्। जुनार तथा सुन्तलाको फल चुस्ने

0: तथा घुन किराबाट हुने नोक्सानी कम पार्न बगैँचाको सरसफाई गर्ने, एउटा गाँजमा तीनवटासम्म मात्र बोट राख्ने र प्रत्येक गाँजमा फिप्रोनिल 0.3 GR 30 ग्राम गाँजको वरिपरि रिङ आकारमा कुलेसो बनाई माटोमा राम्ररी मिलाइदिनुहोस्। स्याउको रातो सुलसुले किरा व्यवस्थापनको लागि स्पाइरोमेसिफेन 22.9% SC 1 ml प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नुहोस् वा डाइमेथोएट 25% EC 1.5 ml प्रति लिटर पानीमा मिसाई बोट भिज्ने गरी छर्कनुहोस्। त्यसै गरी कफी बाली अन्तर्गत 4 देखि 5 वर्ष पुराना कफी बगैँचामा घुसुवा तथा अन्तरबालीको रूपमा कोसे बाली वा मसला बाली लगाउनुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली।
0: झरी पर्ने समय भएकोले तरकारी बालीका बेर्नालाई जोगाउन खर पराल वा प्लास्टिकको छानो राख्नुहोस्। मध्य पहाडमा भदौमा लगाउने आलु बालीका लागि खुमल सेतो 3, खुमल रातो 4, कुफ्री ज्योति, डेजिरे, जनकदेव, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातको बिउ स्वस्थ भरपर्दो स्रोतबाट व्यवस्था गर्नुहोस्। मध्य पहाडी क्षेत्रका बारीमा सुन्तलाले सखरखण्ड 1, सुन्तले सखरखण्ड 2 लगायत अन्य उपलब्ध सखरखण्डका जातहरू रोप्नुहोस्। मुला तथा गाजर लगाइएको स्थानमा पानी जमेमा कुहिने समस्या देखिन सक्ने हुनाले पानी निकासको उचित व्यवस्था गर्नुहोस्। मध्य पहाडी जिल्लाहरूमा सिमी र बोडीको बिउ उत्पादनका लागि सिफारिस गरिएका जातका बिउहरू मौसमको अवस्था हेरी ड्याङ उठाएर मात्र रोप्नुहोस्। मध्य पहाडी जिल्लाहरूमा काउलीका अगौटे जातहरू सिल्भर कप 60, व्हाइट टप, सुपर व्हाइट टप, तराई 1 र तराई 2 तथा खुमल ज्यापु काउलीको नर्सरी राख्नुहोस्। प्रति वर्ग मिटर ब्याडमा बेबिस्टिन 5 देखि 6 ग्रामका दरले माटोमा मिसाई बिउ राख्नु, 3 देखि 4 दिन अगाडि माटोको उपचार गर्नुहोस्। नर्सरी राख्दा एक बित्ता 15 देखि 20 सेन्टिमिटर अग्लो ब्याड बनाई 4 अङ्गुलको फरकमा लाइन कोरेर पातलो गरी बिउ राखी हल्का माटोले पुरेपछि छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन नर्सरीमा खर पराल वा प्लास्टिकको छानो राख्नुहोस्। त्यसै गरी सयपत्री फूल खेती गरिने जग्गा राम्रोसँग तयार गरी प्रतिरोपनी 1.5 देखि 2 मेट्रिक टन राम्रोसँग पाकेको गोबर मल, 6 केजी युरिया, 9 केजी DAP, 7 केजी क्युरेट अफ पोटास मल प्रयोग गरी हारदेखि हार 50 सेन्टिमिटर र बोटदेखि बोट 40 देखि 50 सेन्टिमिटरको दूरीमा तयार भएको बेर्ना सार्नुहोस्।
1: अब पशुपालन।
0: भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मूत्रबाट मानिसमा सर्ने प्लेटोस्पाइरोसिस नामक जुनोटिक रोगको प्रकोप बढी हुने भएकोले धान खेत बारीमा बुट लगाएर मात्र जानुहोस्। बर्सातको समयमा पशु चौपायाको खुट्टाको कापमा घाउ हुने, पाक्ने, औँसा पर्ने, खुर कुहिने आदि समस्या देखिन सक्ने हुँदा पशु चौपायाको हिँडुल चाल आदिको राम्रो निरीक्षण गरी समयमै भेटेरिनरी प्राविधिकसँग सम्पर्क राख्नुहोस्। साथै पशु चौपायालाई हिलो र ओसिलोबाट जोगाउनुहोस्। पानी जमेको अथवा सिमसार क्षेत्रमा शङ्खेकिराको प्रकोप बढी हुने र सो स्थानका घाँसपात पशु चौपायाले खाँदा नामले रोग लाग्न सक्ने हुँदा ती स्थानहरूमा चराउन नलैजाने र घाँसलाई घाममा ओइलाएर मात्र खुवाउनुहोस्। पशु चौपायाले धेरै पातलो छेरेमा गोबर परीक्षण गराई प्राविधिकको सल्लाहमा जुका विरुद्धको औषधि खुवाउनुहोस्। बर्सातको समयमा खोर र गोठ वरिपरि पानी जम्ने, झाडी बढ्ने र दुलोहरूमा पानी भरिने हुनाले सर्पहरू सुरक्षित ओत खोज्दै गोठभित्र पस्ने सम्भावना निकै हुन्छ। यस्तो बेला पशु चौपायालाई सर्पदंशबाट जोगाउन गोठको बाहिरी भागमा वा कुना काप्चामा कार्बोलिक एसिड वा कडा गन्ध आउने फिनाइल छर्कनुहोस्। साथै गोठको वरपर बाबरी, कागती वा मरिच जस्ता कडा गन्ध आउने बिरुवाहरू रोप्नुहोस्।
1: कृषि मौसम सल्लाह बुलेटिनमा अब मत्स्य पालन।
0: भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा माछा पोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। साथै माछा बगेर जान नदिन निकास द्वारमा माछाको साइज अनुसारको जाली लगाउनुहोस्। तराई र मध्य पहाडका सरकारी तथा निजी कार्प ह्याचरीहरूमा भुरा बिक्री भइरहेको हुँदा भुराको ढुवानी बिहान वा रातिको समयमा मात्र गर्नुहोस्। यसरी ढुवानी गरिएका भुरालाई लगेर पोखरीको पानीमा प्याकेट नखोली कम्तीमा 25 देखि 30 मिनटसम्म वा पोखरीमा भएको पानीको तापक्रमसँग ढुवानी प्याकेटको पानीको तापक्रम 2 देखि 3 डिग्री भन्दा कम फरक हुने गरी तापक्रम अनुकूलन गराएर मात्र बिस्तारै हुर्कौला पोखरीमा खन्याउनुहोस्। यसरी खन्याएको भुराहरूलाई 2 घण्टा दाना नदिनुहोस्। माछालाई खुवाउने दानालाई सफा ओभानो र सुक्खा तथा हावा खेल्ने कोठामा जुट वा प्लास्टिकको बोरामा प्याक गरी काठको प्याकमाथि राखी भण्डारण गर्नुहोस्। चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको संक्रमण हुन सक्ने र यस्तो दाना खुवाउँदा कलेजो सुन्निने रोग बेला बेलामा लाग्न सक्ने भएकोले हेपाटोमा भण्डारण गरेको दानाको निरीक्षण गर्नुहोस्।
1: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
2: विश्व बाघ दिवस 29 जुलाईको विशेष अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय बाघ सर्वेक्षण 2082 अन्तिम नतिजा सार्वजनिक गरिएको छ। नेपालमा बाघको अनुमानित संख्या 429 पुगेको सार्वजनिक गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वैज्ञानिक बाघ संरक्षण एवं संख्या वृद्धिका लागि संघ प्रदेश र स्थानीय तह एवं समुदायको प्रत्यक्ष संलग्नता महत्वपूर्ण हुने बताउनुभयो। सरकारले मानव बाघ सहअस्तित्व समस्याग्रस्त बाघको नियन्त्रण र बाघमा आधारित पर्यापर्यटन मार्फत शून्य मानवीय क्षतिको अवधारणामा काम गर्ने लक्ष्य राखेको उहाँको भनाइ थियो।
3: नेपालमा बाघ संरक्षित वन्यजन्तु तथा 37 सूचीकृत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको उपजाति नेपालले सन् 2019 टाइगर कन्जर्भेसन एक्सन प्लान कार्यान्वयन गर्दै विभिन्न संघ संस्थाहरूको सहयोगमा बाघको बासस्थान तथा आहार संरक्षणका लागि निरन्तर प्रयासहरू जारी गरिराखेको छ। यसै गरी नेपाल इपका जीटीएफ जस्ता संस्थाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रीय संयन्त्रहरूमा समेत सहभागी भई बाघ संरक्षणमा सक्रिय रहेको छ। अन्तर्देशीय संरक्षण कार्यक्रमको रूपमा रहेको तराई भूपरिधि कार्यक्रम ताल मार्फत बाघको आनुवंशिकता संरक्षण तथा दीर्घकालीन अस्तित्वको लागि भएका प्रयासहरू सराहनीय छन्। बाघ संरक्षण ल्यान्ड स्केल लेभल कन्जर्भेसन संघ प्रदेश र स्थानीय तह समुदाय र साझेदारी बहुपक्षीय सहकार्यबाट भागदारी रोजगार सृजना आय आर्जन र सामुदायिक अपनत्व अभिवृद्धि गर्न सरकार जहिले पनि प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु। सन् 2010 3000 रहेको बाघको संख्या नेपालको समेत भुटानबाट अहिले 5500 भन्दा बढी पुगेको सुखद पक्ष हो। हाम्रो निरन्तरको प्रयास जस्तै नियमित गस्ती चोरी शिकार नियन्त्रण बासस्थान व्यवस्थापन र समुदाय साझेदारीका कारण नेपालमा बाघको संख्या निरन्तर वृद्धि भएकोमा दुईगत छैन र हालको प्राथमिकता बाघको संरक्षण नेपाल सरकार बाघ संरक्षण सँगै यससँग सम्बन्धित चुनौतीहरूको वैज्ञानिक तथा सन्तुलित व्यवस्थापनका लागि सम्पूर्ण र पूर्ण रूपमा प्रतिबद्ध भएको छ। वैज्ञानिक बाघ गणनाबाट आज प्राप्त भएको तथ्याङ्क अहिले भविष्यका संरक्षण नीति र योजनाहरूलाई प्रभावकारी बनाउन सहमति छ। मानव सुरक्षा र बाघ संरक्षण बीच सन्तुलन कायम गर्दै प्रकृतिको यस अमूल्य उपहारबाट सामाजिक तथा आर्थिक लाभ प्राप्त गर्ने लक्ष्य र उद्देश्य रहेको छ।
2: सन् 2009 नेपालमा बाघको संख्या जम्मा 121 मात्र रहेकोमा 2 दशक भन्दा कम समयमै यो संख्यामा उल्लेख्य वृद्धि भई 429 पुगेको हो। स्थानगत रूपमा स्पष्ट क्याप्चर पुनः प्राप्ति एससीसीआर वैज्ञानिक विधि अपनाएर गरिएको विश्लेषण अनुसार चितौन राष्ट्रिय निकुञ्जमा 145, बर्दिया राष्ट्रिय निकुञ्जमा 112, पर्सा राष्ट्रिय निकुञ्जमा 71, सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा 50, बाँकी राष्ट्रिय निकुञ्जमा 51 रहेका छन्। कुल बाघ मध्ये 36 बाघ संरक्षित क्षेत्रभन्दा बाहिर भेटिएका छन्। साथै भालेको तुलनामा पोथी बाघको संख्या बढ़िरहेको पाइएको छ। वासस्थान संरक्षण तथा व्यवस्थापन, चोरी सिकारी नियन्त्रण, आहारा प्रजातिको संरक्षण र जैविक मार्गको प्रभावकारी व्यवस्थापनका कारण बाघको संख्या बढाउन सफलता मिलेको हो। विक्रम सम्बत 2082 पुष एकदेखि 2083 वैशाख 10 गतेसम्म नेपालका 5 निकुञ्जहरू पर्सा, चितौन, बाँके, बर्दिया र शुक्लफाँट तथा आसपासका वन क्षेत्रमा यो सर्वेक्षण सञ्चालन गरिएको थियो। सोही अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले बाघको संख्या बढाउनु चुनौतीपूर्ण रहेको बताउँदै संवेदनशील क्षेत्र वर्गीकरण गरेर अनुसन्धानमा जोड दिनुपर्ने र वन्य जन्तु मानव द्वन्द कम गर्दै आमदानीको स्रोत बढाउनु पर्नेमा जोड दिनुभयो।
4: अबको दिनमा हामी सबै बसेर संवेदनशीलताका विभिन्न लेयरहरू वर्गीकरण गरेर अगाडि बढ्नुपर्ने हुन्छ र त्यो अनुसार कार्यक्रमहरू र हाम्रा प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने हुन्छ, त्यो उपलब्धिलाई जोगाउन। अब दोस्रो प्रयास भनेको अनुसन्धान, त्यो बढ्दाखेरिको क्लाइमेक्समा पुग्दाखेरि हाम्रा कार्यक्रमहरू, हाम्रा प्रयासहरू, हाम्रो सम्पूर्ण मेहनत केमा केन्द्रित गर्नुपर्ने हुन्छ त्यो बेला, किनकि इको सिस्टममा बुमा बस साइकलहरू चलिरहन्छ, बुल साइकलको पार्ट पार्ट नपुग्दाखेरि हाम्रो म्यानेजमेन्ट, हाम्रा प्रयासहरू, हाम्रो समुदायको एलर्टनेस कहाँ पुग्नुपर्छ भन्ने कुरामा हामीले विश्लेषण गर्नै पर्ने हुन्छ। त्यसरी अनुसन्धान कर्मी साथीहरूलाई यसमा अब प्रयास केन्द्रित गरिदिन अनुरोध गर्छु। अब तेस्रो पार्ट भनेको समुदाय र यसको बिचको जुन कन्फ्लिक्ट आउँदैछ त्यसलाई मिनिमाइज कसरी गर्ने हो, मैले भने यो कन्जर्भेसनको उपलब्धि समुदायको ठुलो त्यागको उपलब्धि हो भने त्यसलाई मेन्टेन गर्न हामीले लगानी कहाँ कहाँतिर गर्ने हो, कस्तो कस्तो किसिमको लगानी गर्ने हो, कस्ता कस्ता किसिमका इन्टरभेन्सन गर्ने हो भन्ने कुरा आइडेन्टिफाई गरौँ, प्लान गरौँ, ताकि समुदायलाई कुनै किसिमको नोक्सान नहुने गरिकन हामीले बाघको संख्याको जुन ग्रोइङ फेजमा छौँ त्यसलाई मेन्टेन गरेर अगाडि बढ्न सकौँ, यसमा हामी सबै विकास साझेदार लगायत हाम्रा सबैका प्रयासहरू केन्द्रित हुनुपर्छ, अनि मात्रै हामी त्यो सफल संरक्षणको काम गर्न सक्छौँ। र अन्तिम पार्टमा के हो भने अब यसबाट इन्कम जेनेरेसन पहिलो कुरा हो, यसको इकोनोमी कसरी बनाउने, अब त्यो बाघ कस्तो हुन्छ भने चितवन, बर्दिया या पर्सा राज्य पुग्नु पर्ने या कुनै महानगरमा अब जू बाहेक अर्को महानगरले पनि जू चलाउन सक्छ भने।
2: कार्यक्रममा वन तथा भू संरक्षण विभागका महानिर्देशक धीरेन्द्र कुमार प्रधान, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय जङ्गी अड्डाका सहायक रथी पूरण घले र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी पोखरेल लगायत संरक्षण साझेदार निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
5: हामीले गरेको कमिटमेन्टलाई चाहिँ निरन्तरता दिएर आजको अवस्थामा हामी पुगेका छौँ, त्यो भनेको एकल प्रयासले होइन, हामीले यो कन्जर्भेसनको कुराबाट गर्दा जिरो पोचिङ चाहिँ हामीले सेलिब्रेट गरेको अवस्था पनि हो कन्जर्भेसनको काम गर्दा, त्यस्तै हामीले जिरो इन्सिडेन्टको रूपमा चाहिँ हामीले काम गर्नुपर्ने छ र त्यो चाहिँ ठुलो चुनौती छ, यसमा चाहिँ हामी सबै चाहे संस्थाको तर्फबाट हुँदाखेरि मैले सबैको तर्फबाट एउटा कमिटमेन्ट पनि गर्छौँ, नेपाल सरकारको एउटा जुन पोलिसी छ, जुन चाहिँ नीति छ, जुनमा हामीले कमिटमेन्ट गरेर गरिरहेछौँ।
6: यो प्रकृति संरक्षण वन्यजन्तु संरक्षणमा चाहिँ नेपाली सेना जर्नीमा चाहिँ हामी त्यही हो सँगै भूमिले आएको पनि 50 पुगेको छ र मा चाहिँ हामी अझ हामी कटिबद्ध हुनेछौँ भन्ने चाहिँ म यहाँ पुनः कटिबद्धता जाहेर गर्न चाहन्छु।
7: नेपालले चाहिँ कन्जर्भेसनमा चाहिँ एकदमै ठुलो एचिभमेन्ट गरेको छ, यो सँगसँगै एउटा च्यालेन्ज पनि हो र अवसर पनि हो। अहिले हामी चाहिँ यो टाइगर कन्जर्भेसन वाइल्ड कन्जर्भेसनमा चाहिँ दुई जेनेरेसनमा छौँ, र फर्स्ट जेनेरेसन चाहिँ के हो भन्दाखेरि हामीले चाहिँ टाइगर पपुलेसन बढायौँ, ह्युमन वाइल्ड कन्ट्रोल पनि घटायौँ, सँगसँगै चाहिँ अरू विभिन्न मेगा स्पिसिजहरू पपुलेसन बढाएका छौँ, भनेपछि हाम्रो फर्स्ट जेनेरेसनको हाम्रो के हो भन्दाखेरि हामी कसरी चाहिँ पपुलेसन बढाउने, कसरी चाहिँ मेगा स्पिसिजको पपुलेसन बढाउने भन्ने थियो, त्यो अब अवस्था हामी पार गरिसकेको अवस्था छ। अब हामी चाहिँ सेकेन्ड जेनेरेसनमा बढ्न जरुरी छ, त्यो मैले के हो भन्दाखेरि हामी कसरी ह्युमनसँग चाहिँ कोएक्सिस्टेन्स भएर बाँच्ने हो र सँगसँगै ह्युमन वाइल्ड कन्ट्रोलले चाहिँ कसरी चाहिँ मिनिमाइज गर्दै जाने हो र हामीले चाहिँ कसरी चाहिँ मोडर्न
2: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका प्रवक्ता एवं उपमहानिर्देशक बेदु कुमार ढकालले स्वागत मन्तव्य तथा बाघ दिवसको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो। विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले राष्ट्रिय बाघ दिवस 2082 सम्बन्धी विस्तृत प्रस्तुतिकरण गर्नुभएको थियो।
8: फिल्डमा एकदमै रिगरस काम गरेर यो एउटा साइन्टिफिक एक्सर्साइजको रिजल्ट हो, यसबाट हामीलाई बाघको संख्या मात्रै आएको छैन, हामी अलिकति संख्यामा चाहिँ बढी कुरा गर्छौँ, तर यसबाट हामीलाई त्यसको आहारा प्रजातिको बारेमा, त्यसको वासस्थानको बारेमा, र अन्य अवैध क्रियाकलापहरूको बारेमा पनि हामीले धेरै ठुलो र धेरै डाटाहरू परीक्षण गरेका छौँ।
9: बाघ संरक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबैको एउटा संयुक्त प्रयासमा, संयुक्त लगानीमा विभिन्न खालका प्रयासहरू भएका छन्। नेपाल सरकारले स्थानीय समुदायसँगको सहकार्यमा बाघ संरक्षणसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू लागू गराएको छ। यसमा वासस्थान सुधारका विषयहरू, आहार प्रजाति संरक्षण, चोरी सिकारी नियन्त्रण, अवैध व्यापार नियन्त्रण लगायतका कार्यक्रमहरू हामीले सञ्चालन गर्दै आएको व्यवहार म निवेदन गर्न चाहन्छु। यस कार्यमा सबैभन्दा बढी सहयोग, सबैभन्दा बढी सहकार्य, सबैभन्दा बढी एउटा लगानी स्थानीय समुदायको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रम मार्फत होस् अथवा सामुदायिक वन मार्फत कार्यक्रम हो, हामीले 2009 औपचारिक रूपमा 4-4 वर्षमा बाघ गणना गर्दै आएको व्यवहार यहाँहरू सबैलाई अवगत छ। यो वर्ष पनि हामीले 22 4 वर्षको अन्तराल भएपछि 2026 टार्गेट गरेर बाघ र यसका आठ प्रजातिको अनुगमनको नतिजा सार्वजनिक गर्ने कार्यक्रम हो। विविध खालका कार्यक्रमहरू सञ्चालन गरिसकेका छौँ। उसको उदाहरणको लागि जस्तो बिहेभियर क्याम्पेन भन्ने हिसाबले हामीले लगाएका सञ्चालन गरेका थियौँ। यसमा मुख्य बाघको आनी बानीसँग सम्बन्धित विषयहरू हामीले स्थानीय समुदायलाई जानकारी गराएर वनमा जाँदाखेरि कस्तो सावधानी अप्नाउनु पर्छ भन्ने खालको, बिहान बेलुका नजाने, दिउँसो जाने, रुखमा जाने लगायतका अलिकति प्रिकसनको व्यवस्था अप्नायौँ भने मानवीय क्याजुअलिटी धेरै नै घटाउन सकिन्छ भन्ने खालको हाम्रो 22 अहिलेको मानवीय क्याजुअलिटीको तथ्याङ्कहरूले पनि देखाउँछ। त्यसले गर्दा यो विषयमा अझ हामी राष्ट्रिय निकुञ्ज विभाग, वन विभागको नेतृत्वमा जुन प्रदेशको विभिन्न डिभिजन वन कार्यालयदेखि संरक्षण क्षेत्र कार्यालयहरूले स्थानीय समुदायको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ। यस्ता खालका बिहेभियर चेन्ज कार्यक्रमहरूदेखि लिएर कुनै ठाउँमा प्रब्लम टाइगर हामीले देखिहाल्यौँ भने त्यसलाई हामीले टाइमली एड्रेस गर्ने खालका कार्यक्रमहरू लगायतका कार्यक्रमहरूमा अनि हाम्रो संस्थागत क्षमता, मुख्य प्रब्लम टाइगरलाई ह्यान्डलिङ गर्ने खालको क्षमता विकास गर्न जुन राष्ट्रिय प्रकृति संरक्षण कोष र राष्ट्रिय निकुञ्ज विभागको टिमले गरेको छ, त्यसलाई अझ हामीले सशक्त रूपमा अगाडि बढायौँ भने भोलिका दिनमा अब मानवीय क्याजुअलिटी अझ घटाएर बाघ संरक्षणलाई जुन पर्यटनको हिसाबले हामीले एउटा अन्तर्राष्ट्रिय स्तरमा एउटा ब्रान्डिङ गरेर गुणस्तरीय पर्यटकहरू ल्याउन हामी सफल भएका छौँ।
2: विश्वका बाघ पाइने 13 देश मध्ये नेपाल पनि एक हो।
10: च्याउ बहुउपयोगी, पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
11: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
10: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
11: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौ नगराउ, दुर्घटनाबाट बचौ र बचाउ।
10: व्यवसायिक किट विकास केन्द्र, हरियर भवन।
2: कृषक दाजुभाइ तथा दिदीबहिनी, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागको सहकार्यमा साउन 15-21 जारी गरेको कृषि मौसम सल्लाह बुलेटिन प्रस्तुत गर्न गइरहेका छौँ। गत साता देशभर नै मनसुनी वायुको प्रभावका कारण धेरै ठाउँमा वर्षा मापन भएको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा 100 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ भने सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशको कास्के स्थित लुम्लेमा 406.2 मिलिमिटर रेकर्ड गरिएको छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अब कुरा गरौँ यो सताको मौसम पूर्वानुमान। हिमाली र पहाडी भेगमा साताको मध्य र अन्त्यतिर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रका धेरैजसो भागमा मध्यम र थोरै स्थानहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ। साताभरि नै अधिकतम र न्यूनतम तापक्रममा खासै ठूलो परिवर्तन हुने छैन। मौसमको यो अवस्थालाई ध्यानमा राख्दै हाम्रा कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले खेतीपाती र पशुपालनका के कस्ता सावधानी अपनाउने त भन्ने बारेमा एकछिन चर्चा गरौँ। भारी वर्षाले जोखिममा भएको मकै, तरकारी, फलफूल, बगैँचा र प्लास्टिक वरिपरि पानी नजम्ने गरी निकासको उचित प्रबन्ध मिलाउनु पर्छ। धान खेतमा हरियो मलको रूपमा तयार भएको योजना 20 केजी प्रति कट्ठा वा 30 केजी प्रति रोपनीका दरले प्रयोग गर्नुपर्छ। योजना फस्टाउन खेतमा 5-10 सेन्टिमिटर पानी कम्तीमा 10 दिनसम्म कायम राख्नुपर्छ। धानमा झार नियन्त्रण गर्न बिस्पाइर बेग सोडियम 10% SC नामक औषधि छर्न सकिन्छ। धान रोपेको 2 तीन हप्तापछि फेद कुहिने रोग लाग्न सक्ने भएकोले नियमित अवलोकन गर्नुपर्छ। रोग देखिएमा पानी निकास गरी बेबिस्टिन 2 ग्राम प्रति लिटर पानीमा मिसाएर बोट भिज्ने गरी छर्कनु पर्छ। खुर्सानी ओइलाउने रोगबाट जोगाउन कपरयुक्त विषादी जरा वरिपरिको माटो बिज्ने गरी प्रयोग गर्नुपर्छ। सुन्तला र जुनारमा फल चुस्ने पुतलीको प्रकोप हुन सक्छ। झरेका फलहरू सङ्कलन गरी नष्ट गर्नुपर्छ। साँझपख बत्तीको पासो अथवा धुवाको व्यवस्था गर्नुपर्छ। कडा प्रकोप भएमा मालाथियन 2 ml र 100 ग्राम सक्खर प्रति लिटर पानीमा मिसाएर छर्कनुपर्छ। झरीको बेला गोठमा सर्प पस्न सक्ने भएकोले गोठको कुना काप्सामा फिनाइल छर्कनुपर्छ अथवा बाबरी, कागती र मरिच जस्ता कडा गन्ध आउने बिरुवा रोप्नुपर्छ। सिमसार अथवा पानी जमेको ठाउँमा घाँस खुवाउँदा पशुमा नाम्ले रोग लाग्न सक्छ। घाँसलाई घाममा अलिकति ओइलाएर मात्र खुवाउनु पर्छ। चिसो ठाउँमा राखिएको माछाको दानामा ढुसी लागेर कलेजो सुनिने रोग हुन सक्छ। त्यसैले दानालाई सफा, ओभानो र काठको फ्ल्याकमाथि राखेर मात्र भण्डारण गर्नुपर्छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, यदि तपाईँलाई मौसम अथवा कृषि सम्बन्धी कुनै पनि जिज्ञासा अथवा समस्या छ भने प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ। जल तथा मौसम विज्ञान विभागको पैसा नलाग्ने टेलिफोन नम्बर 1155 सम्पर्क गर्न सक्नुहुन्छ। त्यसै गरी कृषि तथा पशुपालन सम्बन्धी सल्लाहका लागि कृषि सूचना तथा प्रशिक्षण केन्द्रको किसान कल सेन्टरको फोन नम्बर 1660195000 र नार्कको पैसा नलाग्ने टेलिफोन नम्बर 1135 फोन गरेर आवश्यक परामर्श लिन सक्नुहुन्छ।
12: घरको भान्सासम्म पुग्ने विषादयुक्त तरकारी र फलफुलले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ। त्यसैले उपभोक्तालाई स्वच्छ उत्पादन उपलब्ध गराउन र प्रयोगकर्तालाई विषादीको जोखिमबाट जोगाउन विषादीको समुचित प्रयोग गर्नुपर्दछ। त्यसका लागि रोग किराको व्यवस्थापन गर्दा सकेसम्म जैविक र वानस्पतिक उपायहरू प्रयोग गर्ने बानी बसालौं। विषादीको प्रयोग गर्नै परेमा सधैं प्राविधिकको सल्लाह अनुसार मात्र प्रयोग गरौं। यसको लागि नजिकैको कृषि कार्यालयहरूमा सम्पर्क गरौं। विषादी छर्किनु पर्ने अवस्थामा मास्क, पन्जा, एप्रोन, बुट र चस्मा प्रयोग गरी शरीर पूर्ण रूपमा ढाक्ने गरौं र छर्किसकेपछि ती सामग्रीको समुचित व्यवस्थापन गरौं। विषादी सधैं हावा नचल्ने साँझको बेलामा छर्ने गरौं। विषादी प्रयोग गरे पश्चात तोकिएको पर्खिने अवधि पूरा भएपछि मात्रै टिपेर बजार लैजाउँ र उपभोग गर्ने गरौं। सम्झनुहोस्, विषादी भनेको विष नै हो। यसको गलत प्रयोगले उपभोक्ता र उत्पादक दुवैको स्वास्थ्यमा समेत हानि पुर्याउन सक्छ।
2: हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र मोहदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।
13: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपैह्रोमा परि प्रसिद्ध आरोही निर्मल पूर्जा सहित 6 नेपालीको मृत्यु। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त। सुनसरी लगायत तराई मधेसका जिल्लाको जनजीवन सामान्य बन्दै सुनसरी र सिरहामा कर्फ्यू हट्यो, धनुषामा कायमै। यस वर्ष साउन मध्यसम्ममा 93% धान रोपाई सम्पन्न। र मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। पाकिस्तानको काराकोरम क्षेत्र स्थित ब्रोड पिक हिमालमा बिहिबार गएको हिम पहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा सहित 10 आरोहीको मृत्यु भएको छ। हिम पहिरोमा परि बेपत्ता भएका उनीहरूमध्ये 4 शव हिजो फेला परेको थियो भने बाँकी 6 बेपत्ता रहेका थिए। आज मात्रै सबै आरोहीको मृत्यु भएको पूर्जाको कम्पनी एलिट एक्सपेडिसनले सामाजिक सञ्जाल मार्फत जनाएको हो। आरोहणका क्रममा म्याग्दीको दानामा जन्मिएका पूर्व बेलायती गोर्खा सैनिक निर्मल पूर्जा निम्स दाईसँगै जम्मा 6 नेपालीले ज्यान गुमाएका छन्। मृत्यु भएका नेपाली आरोहीहरूमा पूरबहादुर गुरुङ गोर्खाका हुन् भने किली पेम्बा शेर्पा दोलखा, गेलु शेर्पा ओखलडुङ्गा, नवाङ थिन्डु शेर्पा र निमा शेर्पा सङ्खुवा सभाका हुन्। त्यसै गरी विदेशी आरोहीहरू सोहेल साखी पाकिस्तान, वाङ झोङ चीन, नादिरा अहमद ओमान, म्यालोरी गेस अमेरिकाका छन्। सन् 2019 निर्मल पूर्जाले संसारका 8,000 अग्ला 14 हिमाल 6 महिना 6 दिन भित्र आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। हिम पहिरोले उनीहरूलाई 6,000 भन्दा माथिबाट करिब 800 तलसम्म बगाएको थियो। ब्रोड पिक हिमाल संसारकै अग्लो हिमाल मध्ये 12 नम्बरमा रहेको छ भने आरोहणका लागि निकै कठिन मानिन्छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत पाकिस्तानको काराकोरम पर्वत श्रृङ्खलामा अवस्थित विश्वको 12 अग्लो 8,051 उचाइको ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पूर्जा सहित 6 नेपाली आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। सुनसरी लगायत तराई मधेसका जिल्लाहरूमा जनजीवन सामान्य बन्दै गएको छ। जनजीवन सामान्य बन्दै गएपछि सुनसरी र सिराहामा कर्फ्यू हटाइएको छ भने धनुषामा कर्फ्यू कायमै रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाए पनि स्थानीय प्रशासन ऐन बमोजिम अर्को सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा 5 भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना गर्न निषेध गरेको छ। यसअघि साउन 12 राति 9 अर्को सूचना जारी नभएसम्मका लागि सुनसरीमा कर्फ्यू आदेश जारी गरिएको थियो। त्यसै गरी धनुषा जिल्ला प्रशासन कार्यालयले भने जिल्लाका विभिन्न भागमा जारी कर्फ्यू आदेश आज पनि कायम रहेको जनाएको छ। कर्फ्यू जारी रहे पनि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, श्रम वाहन, पानी तथा दूध बोकेका सवारी साधन लगायतका अत्यावश्यक सेवाहरू सुचारू रहने प्रशासनले जनाएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय सिराहाले लहान नगर पालिकामा जारी गरिएको कर्फ्यू हटाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज सूचना जारी गरी जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा लगाइएको कर्फ्यू हटाइएको जानकारी दिनुभयो। यसअघि जिल्लामा उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले साउन 14 लहान नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। गृहमन्त्री सुदन गुरुङ र विभिन्न माग सहित आन्दोलनमा रहेका हिन्दू सम्राट सेनाका प्रतिनिधि बीच धनुषामा वार्ता भएको छ। विगत केही दिन सुनसरी लगायत मधेस प्रदेशका जिल्लाहरूमा उत्पन्न असहज परिस्थितिको समाधान गर्न मधेस प्रदेशमा रहनुभएका गृहमन्त्री गुरुङले 12 माग सहित आन्दोलनमा रहेको धार्मिक संस्थाका प्रतिनिधिहरूसँग वार्ता गर्नुभएको हो। वार्तामा गृहमन्त्री सहित धनुषा निर्वाचन क्षेत्र नम्बर 3 प्रतिनिधि सभाका सदस्य मनिष झा, धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेल, जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह, हिन्दू सम्राट सेनाका पदाधिकारीहरू सहभागी हुनुहुन्छ। गृहमन्त्री सुदन गुरुङले सिराहाको गोल बजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग 8 सहमति भएको बताउनु भएको छ। लाहानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गैराती यादवको घर सिराहाको औरही गाउँपालिकाको तुलसी याहीमा मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा 8 सहमति भएको गृहमन्त्री गुरुङले बताउनुभयो। घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई 10 राहत उपलब्ध गराइने यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने र उहाँको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिग पनि स्थापना गरिनेछ। मृतकका परिवारले राख्नु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायत मागमा सहमति भएको छ। सुनसरीको देवानगंजमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला यही साउन 14 गते गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो छरितो न्याय निरूपण गर्नका लागि सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न भन्दै सर्वोच्च अदालतका प्रधान न्यायाधीश समक्ष प्रतिवेदन पेश गरेको छ। मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्य सहित प्रतिवेदन सर्वोच्च अदालतका प्रधान न्यायाधीश शर्मालाई बुझाउनु भएको हो। प्रतिवेदनमा पीड़ितलाई समयमै न्याय दिलाउन, सहकारी क्षेत्रप्रतिको जनविश्वास पुनः स्थापित गर्न तथा वित्तीय सुशासन कायम गर्न समर्पित इजलास गठन अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ। प्रतिवेदनमा सहकारी ठगीका मुद्दा लामो समयसम्म विचाराधीन रहँदा पीड़ित बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन नसक्ने, न्यायमा ढिलाइ हुने तथा दोषीलाई विभिन्न प्रकारका संरक्षण हुने जोखिम बढ्ने पनि उल्लेख गरिएको छ। सर्वोच्च अदालतले 2082 माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्ने आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। मौसमले साथ दिँदा यस वर्ष गत वर्षको तुलनामा मुख्य खाद्यान्न बाली धान रोपाईको क्षेत्र बढेको छ। ढिलो गरी मनसुन शुरू भएका कारण असार सकिदासम्म सुस्त रहेको यस वर्षको रोपाई साउन लागेपछि भने उल्लेख्य रूपमा बढेर मध्य साउनसम्म आइपुग्दा झण्डै 93% हाराहारीमा पुगेको छ। केशव ढुङ्गानाको रिपोर्ट।
0: साउन लागेदेखि लगातार वर्षा हुँदा यस वर्ष विगतको तुलनामा धान रोपाई हुने क्षेत्र बढेको छ। आकाशे पानीमा निर्भर धेरै क्षेत्रमा विगतमा रोपाई हुनै नसक्ने गरेकोमा यस वर्ष भने किसानलाई मौसमले केही ढिलै भए पनि साथ दिएको छ। साउनको 15 गतेसम्म आइपुग्दा नेपालमा धान रोपाई हुने करिब 13,70,000 हेक्टर क्षेत्रमध्ये झन्डै 93% अर्थात् 12,70,000 हेक्टर क्षेत्रमा रोपाई भइसकेको छ। गएको वर्ष भने साउनको 18 गतेसम्ममा जम्मा 83% क्षेत्रमा मात्रै रोपाई भएको थियो। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा।
4: असारको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म पानी राम्रो पर्यो, त्यसले गर्दाखेरि रोपाई बढ्यो। गत वर्ष श्रावण 18 गते लगभग 84% चाहिँ रोपाई भएको थियो। अहिले चाहिँ सुदूरपश्चिममा चाहिँ लगभग रोपाई सिद्धिएको छ। कर्णाली प्रदेशमा पनि अब लगभग सकिने क्रममा छ।
0: कृषि विभागका अनुसार साउन 15 गतेसम्ममा सुदूरपश्चिम प्रदेशका लगभग सबै क्षेत्रमा रोपाई भइसकेको छ भने कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा 95% भन्दा बढी क्षेत्रमा रोपाई भइसकेको छ। धान उत्पादनको पकेट क्षेत्र मानिने मधेस र कोशी प्रदेशको तराईका जिल्लामा भने साउन महिना भरि नै रोपाई हुने गरेका कारण केही ठाउँमा अझै रोपाई हुन बाँकी छ। फेरि एकपटक बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा।
4: मधेसमा त साउन भरि नै धान रोप्ने चलन हुन्छ। याल निनोको प्रभावले गर्दा मौसममा चाहिँ गडबडी हुन सक्छ, पानी चाहिँ कम पर्न सक्छ भनेर मधेसमा चाहिँ बियाड चाहिँ ढिलो राखेको अवस्था थियो। त्यसले गर्दा यो मधेसको रोपाई चाहिँ यो साउन लागेपछि बेर्ना तयार भइसकेपछि रोप्दाखेरिमा चाहिँ यो मधेसको चाहिँ रोपाई वातै बढ्यो र पानी पनि पर्यो, त्यस कारणले गर्दाखेरिमा चाहिँ यो रोपाईको प्रतिशत चाहिँ पोहोरको भन्दा अहिले बढेको चाहिँ पाइयो।
0: धानको राम्रो उत्पादन लिन असार महिनाभित्र नै रोपाई गरिसक्नुपर्ने हुन्छ, तर जमिनको तयारी नहुने, मौसमले साथ नदिने जस्ता विविध कारणले नेपालको तराई क्षेत्रमा साउन महिनाभरि नै रोपाई हुने गरेको छ। यस्तो अवस्थामा राम्रो उत्पादन लिन छिटो पाक्ने प्रजातिको धान रोप्नुपर्ने सुझाव दिनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ बाली विज्ञ डाक्टर प्रदीप शाह।
5: खास हेर्ने हो भने असारभित्र रोपिनै सक्नुपर्ने हो, तर फेरि जमिनहरू तयारी भएको हुन्न तराईमा, जति ढिलो रोपाई गर्यो त्यति नै अब उत्पादन चाहिँ अलिक कम नै हुन्छ, जुन नर्मल रोपाई भन्दा चाहिँ अलिक कम नै हुन्छ। ढिलो रोपाई गर्नु छ भने सर्ट ड्युरेसनको रोप्ने, जस्तो कि कुनै भेराइटी हर्दिना एक भनेर भेराइटी छन् त्यो चाहिँ 110-15 दिनमै पाक्छ।
0: नेपालमा आन्तरिक उत्पादनले नपुगेर वर्षेनी अर्बौंको धान आयात हुने गर्दछ। त्यसैले नेपालीको प्रमुख खाद्य बाली धानको उत्पादन बढाउन सके देशको अर्थतन्त्रमा नै ठूलो योगदान पुग्न सक्दछ। यसका लागि वर्षेसँगै चैते धान खेतीको क्षेत्र विस्तार गर्नुपर्ने र निर्माणाधीन कोशी मरिन डाइभर्सन लगायतका ठूला सिंचाइ आयोजनाहरूको निर्माणलाई तीव्रता दिनुपर्ने कृषि क्षेत्रका विज्ञहरूको सुझाव छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
3: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले विपदका बेला भावनाले मात्र काम नगर्ने हुँदा सिप र क्षमता विकास गरेर सहयोग गर्न पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ। विपद व्यवस्थापनका लागि पूर्व तयारी र प्रतिकारमा केन्द्रित रहेर कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले राजनैतिक नेतृत्वमा करूणा सबैभन्दा ठूलो गुण हुने बताउनुभयो। कंग्रेसका उपसभापति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले विगतमा पार्टी विपदमा परेका मानिसको उद्धार गर्न नसकेर टुलु टुलु हेर्नु परेको अवस्थाको उदाहरण दिँदै अबका दिनमा पार्टी विपद लगायत सामाजिक काममा क्रियाशील हुने बताउनुभयो। हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको सवारी चालक अनुमति पत्र लाइसेन्स घर दैलोमा ढुवानी सुरु गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम पश्चिम र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमति पत्र हुलाक मार्फत नागरिकको घर दैलोमा ढुवानी सुरु भएको हो। घर दैलोमा सवारी अनुमति पत्र पुर्याइने भएपछि कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले ठूलो रकम खर्च गरी लाइसेन्स लिन सुर्खेत, जुम्ला र कुम पश्चिम जानुपर्ने झन्झट समाप्त भएको छ। सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न त्रिपुरेश्वर स्थित राजधानी विभागले दुई शिफ्टका साथै बिदाका दिन पनि सेवा सञ्चालन भइरहेको जनाएको छ। विभागले यी साउन 14 गतेदेखि दुई शिफ्टमा सेवा दिँदै दैनिक 1500 आवेदन फारम खुलाइएको छ। कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिएका नेपाली सेवाग्राहीलाई सहजता प्रदान गर्न विभागले विद्युतीय राजधानी सम्बन्धी सेवा साउन 14 गतेदेखि 22 गतेसम्म दुई शिफ्टमा सञ्चालन गरिएको विभागले जनाएको छ। सो अवधिमा पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म सञ्चालन हुनेछ। सार्वजनिक बिदाका दिन शनिबार र आइतबार समेत बिहान 10 बजेदेखि बेलुकी 4 बजेसम्म विभागबाट सेवा प्रवाह हुनेछ। जीवनको दिगो सुरुवातका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ। यस वर्षको सप्ताहका अवसरमा डब्ल्युएचओ र युनिसेफले मातृ तथा नवजात शिशुका लागि गुणस्तरीय स्तनपान सेवा विस्तार गर्न, समुदायमा आधारित परामर्श कार्यक्रम सुदृढ बनाउन, आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने उत्पादनको अन्तर्राष्ट्रिय आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न, सशुल्क प्रसूति विदा र स्तनपान मैत्री कार्यस्थल सुनिश्चित गर्न तथा गर्भावस्था, प्रसूति र प्रसूतिपछिका स्वास्थ्य सेवासँग स्तनपान प्रवर्धनलाई एकीकृत गर्न सबै देशलाई आग्रह गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्य पूर्वमा सबै क्षेत्रमा चलिरहेको युद्ध अन्त्य गर्न आह्वान गर्नुभएको छ। युद्धको अन्त्य भई दिगो शान्ति स्थापना हुनुपर्ने र होर्मुज र बाब अल मण्डवको जलमार्गमा र वरपरका अन्तर्राष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रताहरू पूर्ण रूपमा पुनस्थापित हुनुपर्ने बताउँदै गुटेरसले कूटनीतिक उपाय नै विजयको विश्वासिलो माध्यम हुनुपर्ने बताउनु भएको हो। खाडीमा सैन्य वृद्धि भएको 6 महिना भइसकेको बताउँदै क्षेत्रीय द्वन्द्वको रूपमा सुरु भएको यो युद्ध विश्वव्यापी अस्थिरताको चालक बनिरहेको उहाँले चेतावनी दिनुभयो। संयुक्त राष्ट्रसंघका प्रमुख गुटेरसले होर्मुजको जलमार्गबाट हुने व्यापार ध्वस्त भएको, ऊर्जा बजार उक्लिएको, खाद्यान्न र मलको मूल्य बढेको र आपूर्ति श्रृङ्खलामा कमी आएको उल्लेख गर्नुभयो। विश्व खाद्य कार्यक्रमले 45 करोड मानिसहरूले द्वन्द्वको परिणाम स्वरूप तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको चेतावनी दिँदै बढ्दो मूल्य वृद्धिले लाखौंलाई फेरि गरिबीमा धकेल्ने खतरा बढेको जनाएको छ। यसैबीच इरानले अमेरिकाबाट आक्रमण भए त्यसको व्यापक जवाफ दिन पूर्ण तयारी गरेको जनाएको छ। सम्भावित प्रतिकारमा अमेरिका र इजरायलका महत्वपूर्ण पूर्वाधारलाई समेत निशाना बनाइने योजना बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिका कडा प्रहार गर्न तयार रहेको चेतावनी दिनुभएको छ। इरान पुग्ने प्रयास गरेका 14 अफगान आप्रवासीको शव दक्षिण पश्चिमी अफगानिस्तानको मरूभूमिमा फेला परेको अधिकारीहरूले बताएका छन्। उनीहरूको सवारी साधन बिग्रिएपछि हप्तौं अघि उनीहरू पैदल हिँडेका थिए। निम्रोज अफगानिस्तानका सबैभन्दा तातो र सुक्खा प्रान्तहरूमध्ये एक हो। यो समय त्यहाँको तापक्रम करिब 45 डिग्री सेल्सियससम्म पुग्ने गर्दछ। गत डिसेम्बरमा इरान तर्फको जोखिमपूर्ण यात्रा गर्ने क्रममा कम्तीमा 18 अफगानीको चिसोबाट मृत्यु भएको थियो। स्पेनको उत्तर अफ्रिकी भूभाग स्युटामा मोरक्कोबाट ठूलो संख्यामा गएका आप्रवासीहरूले सीमा पार गर्ने प्रयास गर्दा भएको भागदौड र अव्यवस्थामा परि मृत्यु हुनेको संख्या 57 पुगेको छ। स्थानीय सञ्चार माध्यमका अनुसार करिब 60,000 आप्रवासीले एकै पटक सीमा पार गर्ने प्रयास गरेका कारण स्थिति नियन्त्रण बाहिर पुगेको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: कोदोबालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी साउन 16 गतेलाई कोदो दिवसको रूपमा मनाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णय अनुसार प्रत्येक वर्ष साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने गरिएको छ। गत वर्षदेखि प्रत्येक वर्ष साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउन सुरु गरिएको हो। कोदो दिवस मनाउँदै गर्दा करोडौं मूल्यको कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने कृषि विज्ञहरूले बताउनु भएको छ। राम्रोसँग भण्डारण गरेमा लामो समयसम्म सुरक्षित रहने भएकोले कोदो भविष्यमा खाद्य संकट हटाउन सहयोगी हुने कृषि विज्ञ कृष्ण प्रसाद पौडेलले बताउनु भएको छ। कोदोलाई सम्मान गर्न र त्यसलाई स्थानीय तहमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउन आवश्यक रहेकोमा विज्ञ पौडेलले जोड दिनुभयो। कोदोमा अन्य बालीमा जस्तो विषादी रासायनिक मल जस्ता कुनै पनि पदार्थ प्रयोग गर्न नपर्ने भएकोले यो स्वास्थ्य र देशका लागि नै फाइदाजनक हुने कृषि विज्ञहरूको भनाइ छ। कृषि मन्त्रालय सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले कुपोषणबाट बच्नका लागि कोदोजन्य बालीको उत्पादन प्रवर्धन गर्नुपर्नेमा जोड दिनु भएको छ। नेपालका 77 जिल्लामा कोदो खेती हुने गरे पनि खोटाङ, सिन्धुपाल्चोक, कास्की, बागलुङ, स्याङ्जा, पर्वत लगायतका पहाडी जिल्लाहरू कोदो उत्पादन मुख्य जिल्लाका रूपमा चिनिन्छन्। आर्थिक वर्ष 2079-80 2,27,934 हेक्टर क्षेत्रफलमा 3,10,847 टन कोदो फलेको थियो। आर्थिक वर्ष 2080-81 कोदो खेती गर्ने क्षेत्रफल खुम्चिएर 2,24,935 हेक्टरमा 3,07,32 टन मात्र कोदो उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 भारत र चीनबाट 61,74,90,000 रुपियाँ बराबरको 1,21,42,594 किलो कोदो नेपालमा आयात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट हुने अलैँचीको निर्यातमा उल्लेख्य मात्रामा वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 12,63,69,70,000 मूल्य बराबरको अलैँची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको निर्यात 4,96,29,33,000 रुपियाँले बढी हो। प्रतिशतका आधारमा अलैँची अघिल्लो वर्षको तुलनामा गत वर्षको निर्यात 64.65% वृद्धि भएको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 त्यस नाकाबाट 7,67,40,37,000 मूल्यको अलैँची निर्यात भएको थियो। गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट 63,85,870 किलोग्राम अलैँची निर्यात भएको छ। अघिल्लो वर्ष 2081-82 भने 42,94,550 किलोग्राम अलैँची मात्र निर्यात भएको थियो। खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकु स्थित कार्यालयबाट विभिन्न 5 कम्पनीको सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ। निगमले शनिबारदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योग मार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले ती उद्योगहरूले बिहान 11 बजेदेखि अपरान्न 5 बजेसम्म 14.2 केजीका ग्यास सिलिन्डरको बिक्री वितरण गर्नेछन्।
3: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
8: बङ्गलादेशमा आगामी नोभेम्बर 4-17 तारिकसम्म हुने साप च्याम्पियनसिप 2026 समूह विभाजन गरिएको छ। शनिबार भुटानको थिम्पूमा सार्वजनिक गरिएको ड्रमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेकाले नेपाललाई समूह विभाजनमा भने समावेश गरिएको छैन। प्रतियोगिता सुरु हुनु अघि नै फिफाको निलम्बन फुक्वा भए नेपाल समूह एमा रहने साफले जनाएको छ। सार्वजनिक गरिएको समूह विभाजन अनुसार समूह एमा आयोजक बङ्गलादेश सहित श्रीलंका र भूटान रहेका छन्। फिफाको निलम्बन फुकुवा भए नेपाल पनि यही समूहमा समावेश हुनेछ। यस्तै समूह बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख प्रतियोगिताहरूको व्यावसायिक अधिकारको 20% सेयर निजी लगानीकर्ताहरूलाई बेच्ने विवादित योजना रद्द गरेको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विज्ञप्ति जारी गर्दै चौतर्फी विरोध भएपछि परियोजनालाई अघि नबढाउने घोषणा गर्नुभएको हो। फिफाका अध्यक्ष इन्फान्टिनोले पुरुष तथा महिला विश्वकप सहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरे बापत सबै सदस्य राष्ट्रहरूलाई 4 करोड अमेरिकी डलर दिने प्रस्ताव गर्नुभएको थियो। युरोपेली फुटबल महासंघ युईएफएले यो योजना अघि बढे विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनोले प्रस्तावबाट पछि हट्ने निर्णय गर्नुभएको हो। उहाँको प्रस्तावमा उत्तर मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल संस्था कन्काकाफ र एसियाली फुटबल महासंघ एएफसीले पनि प्रस्तावको कडा विरोध गरेका थिए। विवाद बढेपछि इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले प्रस्ताव फुटबलको भविष्यका लागि घातक रहेको भन्दै राजीनामा समेत दिनुभएको थियो।
3: अब मौसम। आज राति बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानका साथै कोशी प्रदेशका हिमाली पहाड़ी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 5.1 मिलिमिटर, पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 23.3 डिग्री सेल्सियस, वर्षा फाटफुट, वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 32.3 मिलिमिटर र दिपायलको अधिकतम 34.3 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 7.8 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपैह्रोमा परि प्रसिद्ध आरोही निर्मल पूर्जा सहित 6 नेपालीको मृत्यु। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त। सुनसरी लगायत तराई मधेसका जिल्लाको जनजीवन सामान्य बन्दै सुनसरी र सिरहामा कर्फ्यू हट्यो, धनुषामा कायमै। यस वर्ष साउन मध्यसम्ममा 93% धान रोपाई सम्पन्न र मध्य पूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ नरेन्द्र प्यासीको स्वरमा, अनिल जोशीको रचना, नवराज बरालको संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ त्रिलोक राणाको स्वरमा त्रिविक्रम पाण्डेको रचना शक्ति बल्लभको सङ्गीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ एम बरालको स्वरमा सुभाष चन्द्र डङ्गोलको रचना राम थापाको सङ्गीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ मन्जु उपासना विकीको स्वरमा दीपक सिलवालको रचना र सङ्गीतमा।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 38 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ विपदका कुराको पुनः प्रसारण। समाचार पछिको समय रहनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रमको। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 र 103 मेगाहर्ज, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। बर्सातको समयमा बढ्दैछ पहिरोको जोखिम, पहिरोको जोखिमबाट बच्न के गर्ने?
1: पहिरो जानुभन्दा अगाडि विभिन्न निशानहरू पहिरो जानुभन्दा थाहा हुन्छ, जस्तो पानीको चाहिँ कता कता पानीहरू उम्रिन थाले हुन्छन्, घर अगाडि पछाडि आँगनमै पानी उम्रिन थाल्छ, पछाडिपट्टिको जगहरूमा पानी देखिन थाल्छ, उम्रिन्छ पानी, अनि भित्ताभरि कतै कतै पछपछि सानसानो भत्किन थाल्छ, त्यो माटो गलेर सानसानो पहिरो जान थाल्छ। अनि तपाईँले राति सुतिरहनु भएको छ भने गडगडगड तपाईँले आवाज पहिरो बगेको बिस्तारै कमजोर हुन थाल्छ, त्यो कति आवाजहरू सुनिन्छ। राति सुतेको समयमा डाँडा पड्क्यो भन्ने आवाज सुन्यो, कस्तो डाँडा पड्क्यो आज रातभरि भनेर सुन्नु भएको छ भने त्यो पनि विचार गर्नु पर्यो।
0: त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ।
2: बाढी बारे चासो राखौं, चनाखो बनाऊ।
0: बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं।
2: वर्षा याममा सधैं मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौं।
0: वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं।
2: प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौं, सकिन्छ भने कण्ठ पारौं।
0: आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
2: आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
0: फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौं।
2: नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
0: घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
2: टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
0: नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
2: विपद बारे चासो राखौं, चनाखो बनाऊ।
0: नेपाल विश्वमै प्राकृतिक प्रकोप, विशेष गरी भूकम्प, बाढी र पहिरोको उच्च जोखिममा रहेको देश हो। हाम्रो भौगोलिक बनावट तुलनात्मक रूपमा कमजोर छ, जसमाथि छिटो छिटो भइरहेको जलवायु परिवर्तन र अव्यवस्थित मानवीय गतिविधिले विपदको जोखिमलाई कयौं गुणा बढाइदिएको छ। हरेक वर्ष मनसुन सुरु भएसँगै पहाडी भेकमा ठुल्ठुला पहिरो जाने, लेदोसहितको बाढी आउने र जनधनको अपूरणीय क्षति हुने क्रम रोकिएको छैन। विकासका नाममा बिना इन्जिनियरिङ र बिना भूगर्भीय अध्ययन जथाभावी डोजर चलाएर खनिएका सडकहरूले हाम्रा पहाडहरूलाई थप कमजोर बनाएका छन्। विपद आइसकेपछि उद्धार र राहतमा मात्र केन्द्रित हुने हाम्रो परम्परागत परिपाटीका कारण हामीले वर्षेनी ठूलो मूल्य चुकाउनु परिरहेको छ। यस्तो अवस्थामा विपद आउनु पूर्व नै वैज्ञानिक अध्ययन गर्ने, जोखिमयुक्त बस्तीहरूको पहिचान गर्ने र रैथाने प्रविधिसँगै आधुनिक इन्जिनियरिङको प्रयोग गरी सङ्कट न्यूनीकरण गर्नु आजको मुख्य चुनौती र आवश्यकता दुवै हो। मनसुन सुरु भएसँगै देशभरका मुख्य सडक तथा राजमार्गहरू किन बारम्बार अवरुद्ध भइरहन्छन्? हिमाली तथा पहाडी भूभाग किन कमजोर छ? विकास गर्दा हामीले के गल्ती गरिरहेका छौँ र पहिरोबाट बस्न आम नागरिकले तत्काल के कस्ता तयारीहरू गर्नुपर्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग। रञ्जन सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: यसपालि मनसुनमा औसत भन्दा कम पानी पर्ने प्रक्षेपण गरिए पनि ठाउँ ठाउँमा ठूला पहिरोहरू गइरहेका छन्। थोरै समयमा एकै पटक धेरै पानी पर्ने यो नयाँ मौसमी प्रवृत्तिले पहाडको भूबनोटमा कस्तो असर गरिरहेको छ?
1: यसलाई तपाईँले भन्नुभएको कुरालाई लिने हो भने मुख्य रूपमा हामीले के बुझ्नु पर्यो भने हाम्रो हिमालयको यो क्षेत्र भनेको नयाँ बन्दै गरेको पहाडको रूपमा हामी भौगोलिक रूपमा लिन्छौँ। भनेको अरू पहाडहरू, अरू विश्वका अरू पहाडहरू चाहिँ धेरै करोडौँ वर्ष पुरानाका कुराहरू हुन्थ्यो भने नेपालमा हामी त्यसरी धेरै पुरानो धेरै पहिलेको पहाडहरू भनेर हामी यसलाई लिन सक्दैनौँ। त्यस कारणले यो नयाँ पहाड भयो, भिरालो जमिन, एकदमै चाँडो चाँडो उठेका जमिनहरू भएको हुनाले यो पहाडको भिराला जमिनहरूमा चाहिँ मनसुनको पानीले प्रशस्त रूपमा बाढी पहिरो आउने, पहिरो जाने घटनाहरू पहिले हुने गर्दथ्यो। तर अहिले पछिल्लो चरणमा आइसकेपछि के भयो भने कुनै ठाउँमा धेरै पानी पर्ने, कुनै ठाउँमा पानी धेरै कम पर्न जाने अवस्थाहरू अहिले सिर्जना भएको छ। जलवायु परिवर्तनसँग कुरा जोडेर हेर्दाखेरि यो कुरा के प्रश्न बुझिन्छ भने हाम्रो नेपालमा बाढी पहिरोको कुराहरू चाहिँ अब पहिलेको जस्तो पहाडले थेगेर एउटा किसिमको आफ्नो तरिकाले जुन त्यसलाई बिहोरिरहेको थियो त्यो तारै हटेको छ र नयाँ नयाँ समस्याहरू अब हामीले बिहोर्नु पर्ने अवस्था सिर्जना भएको छ।
0: अचेल सामान्य पहिरो मात्र नभई ढुङ्गा, माटो र काठ सहितको लेदो बग्ने क्रम बढेको देखिन्छ। यो लेदो भाव सामान्य पहिरो भन्दा कसरी फरक र बढी विनाशकारी हुन सक्छ?
1: यस्तो छ, लेदो बग्ने कुरा चाहिँ के हुन्छ भने पहाडको स्लोपमा माथिपट्टि सानो ठाउँमा पहिला पानीले माटो गलाउँछ, माटो गलाइसकेपछि त्यो माटो आफू लेदो बिस्तारै तल

0: भन्छन् होइन, त्यो बनाइन्छ के भन्दा त्यो माथिपट्टि चाहिँ त्यो ड्रम एकैचोटि खनाएको जस्तो क्या, ड्रममा पानी हालेर तपाईँले एकैचोटि भिरमा खसालिदिनु भने कति बग्छ, त्यस्तै किसिमको त्यहाँ ड्याम फुटेर चाहिँ बाढी आएको हुन्छ। हो त्यो समस्या त हामीले यसलाई ल्यान्डस्लाइड ड्याम आउटबर्स्ट फ्लड भनेर हामी भन्ने गर्छौँ। सानो सानो ड्याम फुट्ने त्यसलाई तपाईँलाई धेरै ठुलो पानी जम्मा हुनै पर्दैन त्यो माथिपट्टि भिरमा, अनि त्यो भिरमा त्यो सानो सानो पहिरोहरूले थुनेका पानीहरू चाहिँ एक्कासी फुटेर तल आइसकेपछि चाहिँ त्यसले प्रशस्त मात्रामा ठुलो भेल पहिरो लिएर आउँछ, जुन भेल पहिरो तपाईँले भनेको माटो ढुङ्गा र काठहरू सबै मिसिएर चाहिँ तल बगेर आउँछ। अब यसको कुरो के छ भने यसले चाहिँ कति खराब पार्छ भन्नुहुन्छ भने यस्तो किसिमको भेल पहिरोले हिमालयमा अहिले धेरै ठाउँमा झन्झनको जेदि गरेको छ, नेपालमा मात्र नभएर भारतमा, भुटानमा, पाकिस्तानमा पनि यस्तै किसिमको समस्याहरू देखिएको छ। यो भेल पहिरो भनेको चाहिँ तपाईँको खोल्चीमा मात्र पनि आउँछ, साना साना खोलाहरूमा पनि आउँछ र नदीहरूमा पनि आउन सक्छ। त्यही भएर हामीले के बुझ्नु पर्यो भने कुनै पनि नदीहरूमा चाहिँ पानी लगातार बगिरहेको छ, तर अहिले पानी एकछिन रोकियो, तल नदीमा माछा मार्न मिल्ने गरी पानी रोकिया छ, बर्खाको समय छ भनेपछि चाहिँ माथिपट्टि त्यो खोल चाहिँ थुनियो, त्यो सुसाइरहेको खोल्ची सुसाउन छोड्यो, यस्ता कुराहरूले के देखाउँछन् भन्दा तिनीहरू केही समयलाई माथि थुनिए, अब एकैचोटि यो विस्फोट हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। हो त्यसरी अध्ययन गर्न सक्यो, त्यसरी चाहिँ गाउँमा चाहिँ त्यसरी हामीले कुराहरू बुझ्यौँ भने चाहिँ धेरै झन्झनको क्षति चाहिँ हामीले रोक्न सक्छौँ। यसको समस्या त्यही नै हो
1: रञ्जन सर। खास गरिकन जसरी हामीले अहिले हिमाली र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको देख्छौँ, यो पहिरोको जोखिम बढ्नुको पछाडि कतै अव्यवस्थित रूपमा गरिने विकास निर्माणले गर्दा पनि त जोखिम बढेको हो।
0: अब यस्तो छ, तपाईँले भने जस्तो पहिला सडकहरू चाहिँ खनिदिन्थ्यो त्यसरी होइन, अब अहिले चाहिँ त्यो ठुल्ठुलो डोजरहरू प्रयोग गरेर गाउँ गाउँमा स्थानीय सरकारहरूले लोकल गभर्मेन्टहरूले सडकहरू खनेका छन्, सबैजनालाई सडक चाहिएको छ, सडक नभए पनि हुँदैन। तर हामीले के गर्यो भने सडकलाई व्यवस्थित तरिकाले बनाउन जानेनौँ। हामीले चाहिँ डोजरले सडक खनेर बनेको सडक नै सबै कुरा हो, त्यहाँ ड्रेनेज पनि चाहिँदैन, खोल्ची पनि चाहिँदैन। हामीले हिजो पनि रहेको खोल्चीलाई चाहिँ हामीले बिगार दिन्छौँ, पहिरा भइरहेको खोल्चीकोमा बग्ने पानीको बहावलाई बाटोमा पानी बग्ने बनाइदिन्छौँ, दायरा बायाँ निकास बनाउने ड्रेन बनाउँदैनौँ। त्यसले गर्दा के हुन्छ त भन्दा त्यो पानी बर्खामा पानी परिसकेपछि त्यो पानीले कतै जान नपाए पनि त्यसले विनाश गर्ने भनेको त्यही बाटोमा हुन्छ, अनि त्यही बाटोमा उसले बेसरी पानी जम्मा भएर बस्छ, त्यहीबाट पहिरो लाग्छ। जुन हाम्रो प्र्याक्टिस तपाईँले त्यसलाई अव्यवस्थित भन्दा पनि इन्जिनियरिङ बिनाको भन्नु पर्छ क्या, हामीले ग्रामीण सडकहरू चाहिँ यसरी बनाउनु हुँदैन भनेर हामीले अब अहिले मैले देखेको छ। मिल्छ भन्दा नेपाल सरकारले यसलाई अहिले बन्दै गराइदिनुपर्छ, कसै गरी पनि ग्रामीण सडकमा पैसा लगानी गर्न पाइँदैन स्थानीय सरकारले, र ग्रामीण सडक भनेको यसरी बनाउनु हुँदैन, यसमा चाहिँ हामीले नाला बनाएकै हुनुपर्छ। र अहिले चाहिँ हामीले एउटा प्रविधि विकास गरी त्यो ग्रामीण सडकमा पनि पिच गर्ने नै गरी गर्नुपर्छ, ताकि भोलि त्यसले चाहिँ भूक्षयको समस्याहरू नल्याउन्, जनताहरूले सजिलो तरिकाले एक ठाउँबाट अर्को ठाउँमा पुग्न सकुन्। त्यो काम न काजे त्यो बोलेरो जिप चलाउने गरी बनाएको बाटोलाई मेरो गाउँमा बाटो पुग्यो भनेर चाहिँ मक्ख पर्नुपर्ने जुन त्यो एउटा वातावरण हुन्छ त्यसलाई बन्द गराउनु पर्यो। अहिले तपाईँले भनेको अव्यवस्थित सहरीकरण अव्यवस्थित संरचनाहरूको कुरा भनेको यही नै हो। अब चाहिँ हामीलाई कस्तो छ भने तपाईँलाई अहिले गाउँमा तिम्रो गाउँमा बाटो पुग्यो भनेर सोध्यो भने तपाईँ याद भयो होला, हामी कहाँ त गाडी जान्छ भन्छ, गाडी जान्छ भनेर गयो तपाईँ त्यहाँ पुग्नुहुन्छ, तपाईँले त्यो इन्डियन त्यो काम न काजे त्यो सलाइको बट्टा बोलेरो जिपमा हामीलाई चाहिँ लिएर जान्छन् होइन। अनि त्यस्तो त्यो घन्टौँ लगाएर त्यो फोर व्हिल लगाएर त्यो बाटोमा चलाएर त्यो गाउँबाट तल एक ठाउँबाट अर्को ठाउँमा पुग्ने त्यस्ता बाटा बनाएर हामीले नेपालमा बाटो बनायौँ विकास गर्यौँ भनेर भन्नु भनेको त सबैलाई उल्लु बनाउनु काम हो क्या, त्यस्तो काम गर्नु भएन। यो कुरालाई रोक्नु पर्थ्यो। अब एउटै पार्टीले अहिले यति राम्रो सरकार बनाएको छ, नेपाली जनताले छानेका सरकार, त्यही भएर अब अहिलेको सरकारले चाहिँ यो कुरामा चाहिँ तत्कालै मेरो विचारमा यस्ता किसिमका रुरल रोडहरू जुन नाम दिएका छौँ ग्रामीण सडक भनेर, र यो जनतालाई जुन भ्रम छ नि मेरो गाउँमा सडक पुग्यो भन्ने भ्रम, त्यो भ्रमबाट बाहिर ल्याउनलाई भए पनि यो तपाईँले भने जस्तो विनाशको कामलाई कम गराउनलाई चाहिँ हामीले यस्ता खालका सडकहरूलाई चाहिँ प्रतिबन्ध गर्नु पर्यो, र यो सडकलाई बनाउनु प्रतिबन्ध गरेर यसलाई चाहिँ मोडिफाई गर्नु पर्यो भने यसलाई चाहिँ नयाँ तरिकाले नयाँ डिजाइनमा मिनिमम यस्तो क्वालिटीको हुनै पर्छ, दायाँ बायाँ नाला हुनै पर्छ, भित्तामा जहाँ तपाईँ पहिरो जाने किसिमको नजानको लागि त्यहाँ केही उपचारहरू गरेकै हुनुपर्छ भन्ने किसिमको हामीले सडक बनाउन सक्यौँ भने तपाईँले भनेको जस्तो समस्याबाट हामी छुटकारा पाउँछौँ। अहिलेसम्म चाहिँ हामीलाई के भयो भने हामी नेपाललाई थोरै भए पनि धेरै भएको जस्तो हुन्छ होइन, अनि के भयो भने बाटो पुग्यो भने मेरो त संसारै भयो जस्तो हामीलाई लाग्छ। अनि त्यो बोलेरो कुद्ने बाटोमा त्यो फोर व्हिल कुद्ने बाटो चाहिँ म मेरो बाटो भनेर हामी भनिराखेका छौँ भने त्यसलाई बाटो भनेर भन्नै पाइँदैन, त्यो सडक हुनलाई त पिच गरेको हुनु पर्यो, साना साना कार पनि पुग्ने हुनु पर्यो नि भन्ने कुरो चाहिँ हामीले जनतालाई बुझाउन जानु पर्यो। त्यसपछि उहाँहरूले त्यो डिमान्डलाई त्यही अनुसारको लिएर आउनुहुन्छ, हो यसरी जानुपर्छ, एक एक साल यो सडक बनाऊ, जति बजेट छ अर्को साल यो सडक बनाऊ भनेर त्यो स्थानीय पालिकाहरूले नै यो कुरालाई चाहिँ परिमार्जित गर्दै लान सक्यो भने तपाईँले भने जस्तो समस्याहरू चाहिँ पक्कै पनि कम हुँदै जान्छ।
1: रञ्जन सर, पृथ्वी राजमार्ग, नारायणगढ मुगलिन सडक खण्ड, बिपी राजमार्ग, कर्णाली राजमार्ग जस्ता मुख्य सडकहरूमा सामान्य वर्षा हुँदा पनि ठुला पहिरो खस्छन्। सडक बनाउँदा

0: अर्थात् सडकको सतह मात्र पिच गर्ने तर भित्तो व्यवस्थापन नगर्ने हाम्रो इन्जिनियरिङ कमजोरी कहाँनिर देखिन्छ?
1: यो त तपाईँले मेरो कुरा भन्नुभयो कि ठ्याक्कै, मैले सधैँ यही भन्ने गर्छु, हामी भुइँ बनाउँछौँ भित्ता बनाउँदैनौँ। अब यो कार्य सुरु भयो भने हामीले पहिला सुरु सुरुमा हाम्रा सडकहरू चाहिँ 100 दिनमा 100 वटा गाडी चल्दैन, त्यही भएर यसो अलिकति ढुङ्गा सुङ्गा छापेर चलायो भने एउटा सडक बनाइदियो भने एउटा गाउँबाट अर्को गाउँ जाने बाटो बन्छ भन्ने कन्सेप्टमा हामीले सडक बनायौँ। त्यो हाम्रो सोच त्यसैमा आधारित भयो। यहाँसम्म कि हाम्रो राजमार्गमा गाडी धेरै कुद्दैन भनेर तपाईँले याद गर्नु होला, पुलसम्म 1 लेनको 1.5 लेनको पुल बन्थ्यो, 2 लेनको पुल बन्दैनथ्यो। हाम्रो पहिलाको हाम्रो चाहिँ जुन नीति निर्माण गर्ने तरिकाहरू थियो त्यो आफैमा हास्यास्पद थियो जस्तो मलाई लाग्छ। हामीले कहिले पनि नेपाली जनताले प्रगति गर्छन्, उनीहरूले 2000 पैसा कमाएर भए पनि आफ्नै गाडी किनेर हिँड्न सक्ने हैसियत राख्छन् भन्ने हामीले कहिल्यै सोचेनौँ। केही लागेन भने उनीहरूले चाहिँ मोटर बाइकै मात्र भए चलाएर हिँड्छन् भन्ने कुरा पनि हामीले सोच्छौँ। अनि त्यो के भयो भने त्यसपछि हाम्रो कस्तो खालको सडकको डिजाइनहरूमा हामी गयौँ भने भुइँ बनाइदिने अनि भित्तामा चाहिँ जसरी हुन्छ यसो टालटुल गर्यो, तलतिर यसो फेदी पर्खालहरू लगाइदियो अनि अर्को साल केही बढी भत्कियो, काहीँ दुःख दियो भने मेजर मेजर दुःख दिएको ठाउँ बनाउने सोचै, यही सोचमा मुगली नारायणघाट सडकको डिजाइन गरिएको। वर्ल्ड ब्याङ्कले पैसा लगाउँदाखेरि त्यस्तै पैसा लगाएर काम गर्यो, जुन चाहिँ आफैमा एकदमै इन्जिनियरिङ प्रतिकै एउटा प्रहार थियो, क्या सडक इन्जिनियरिङ प्रतिकै प्रहार हो। तपाईँको भित्तामा मजाले किला ठोकेर एङ्करहरू गरेर राख्नुपर्छ, तलपट्टि वालहरू गर्नुपर्छ, ठुल्ठुला लामा लामा किलाहरू ठोक्नुपर्ने, तारैको किला ठोक्नुपर्छ भन्यो भने ठोक्नुपर्छ भनेर हामीले अलिकति सडकको कस्टलाई तपाईँले चाहिँ अहिलेको कस्टमा लमानो 5 अरब अथवा 7 अरब 10 अरब द्वारा बढी जाने भए पनि तपाईँले त्यो मात्र गरिदिन सक्नु भएको भए आज हाम्रो प्रत्येक दिन मुङ्गी नारायणघाट सडकमा पहिरो गयो, प्रत्येक दिन सडकले सोरिरहेका छौँ भनेर हाम्रो सडक विभागको भरतपुर डिभिजनले चाहिँ आफ्नो फेसबुक पेजभरि हालिराख्नु भएको छ। क्या भने मतलब यसले के देखाउँछ भन्दाखेरि हामीले गर्नुपर्ने काम हामी गर्न तयार छौँ। अनि यहाँसम्म कि यो भएन, 2018 त्यो सडक बनिसकेपछि ए तपाईँहरूले सडक बनाउँदाखेरि यो भीमका पहिरोको फेद काट्नुभयो, अब तपाईँहरूले यो गरेको कुरो गल्ती भयो, अब तपाईँहरूले नयाँ सबै डिजाइनहरू गरेर भित्ता पनि बनाउनु पर्छ भनेर हामी विश्वविद्यालयका प्राध्यापकहरूले भनिसकेपछि ए बाबा यसले के बुझेर त बोल्यो, यसले के जानेर भनेको छ, यो हामीले गर्नु हुँदैन भनेर हामीले प्रोग्रामहरू राख्नलाई पनि हाम्रो सरकारले बजेट छुटाउन सकेन। अब सडक विभागलाई गाली मात्र गरेर हुँदैन नि, पैसा दिनु पर्यो नि त्यसको लागि काम गर्नु भनेर, बजेट दिनलाई त्यो कुरा हामीले गर्नु हुँदैन, यसरी राख्नु हुँदैन भनेपछि अब त्यहाँ के चलन भयो भने मन्त्रीलाई खुसी पार्न एकजना माथिल्लो लेभलको कर्मचारीले होइन होइन त्यो कराइरहन्छन् यिनीहरू यस्तै हुन्, यो 1 साल कति भत्किन्छ हेरौँ हजुर अनि अर्को साल बनाउला भन्ने प्रवृत्तिमा चाहिँ हामी त्यसरी गयौँ। हामीले न कहिले त्यो भित्ता बनाउनु पर्छ भन्ने सोच्यौँ, त्यो भित्ताले हामीलाई नबनाउँदा मलाई कति घाटा लाग्छ भन्ने सोच्यौँ, हो यस्ता कुराहरूलाई चाहिँ तपाईँको बिल्कुल हामीले बाहिर राखेर बस्यौँ। अब अहिले आएर के भन्छ भन्दा हामीले प्रत्येक मनसुनमा हाम्रा सडकमा हामीलाई हिँड्न गाह्रो मात्रै होइन डर छ, मारिदिन्छ भन्ने डर भयो हामीलाई, कुन दिन कहाँ ढुङ्गा खस्छ, कहाँनिर गाडी पुरिदिन्छ हामीलाई थाहा। त्यो किन भयो त भन्दाखेरि जुन सडकको बनाउने चलन थियो हाम्रो, थोरै गाडी चढ्ने नेपाली धेरै गाडी चढ्दैनन्, 2 बस कुद्छ, 2 ट्रक कुद्छ भन्ने अवधारणामा सडक बनाउन सिकाएका अवधारणालाई जस्ताको तस्तै आज चाहिँ हामीले त्यो सोचमा परिवर्तन गर्न नसकेको हुनाले हाम्रो अहिले यो समस्या भएको हो। त्यसैले बिल्कुलै मैले भन्छु, म त सडक बनाउने तरिकालाई तपाईँको कार्यक्रम मार्फत म के भन्छु भने नेपाल सरकारले बिल्कुलै परिवर्तन गर्नुपर्छ। बसेर सम्पूर्ण नेपाली हाम्रो विज्ञहरूलाई राखेर एकजना पनि विदेशीलाई नराख्ने, तिनीहरूलाई बिल्कुल आउट गरेर हामी नेपाली प्राविधिक बसेर अब हाम्रो सडकमा के के कुराहरू चाहिन्छ, मैला कसरी मिलाउने, भित्तालाई कसरी मिलाउने, भित्ताको नि कति माथिसम्म जानुपर्छ, यो कसरी बन्यो, किनभने सडक बनाउँदाखेरि तपाईँले के कुरा जानेको हुनुपर्छ भने यो मैले जुन ठाउँमा सडक खनिरहेको छु यो भगर्भी रूपमा यो के थियो त, आजभन्दा 1000 वर्ष अगाडि कस्तो, आजभन्दा 10,000 वर्ष अगाडि कस्तो थियो, आजभन्दा 1,00,000 वर्ष अगाडि कस्तो थियो भन्ने कुरा जानेको हुनुपर्छ क्या, अनि मात्र त्यहाँ तपाईँले इन्जिनियरिङ प्रयोग गर्न सक्नुहुन्छ। त्यसैलाई हामी इन्जिनियरिङ भूविज्ञान भन्छौँ, जहाँ के हुन्छ त भूविज्ञानको कुरालाई इन्जिनियरिङमा कसरी असर पर्छ भन्ने कुरालाई हामीले प्रायोरिटाइज गरेर भन्न सक्छौँ, प्राथमिकतामा राखेर कुरा बोल्न सक्छौँ। हो यो कुरो चाहिँ गरेर हामीले कहिले सडकको डिजाइन गरेका छौँ, त्यहाँ 2 चट्टान टिप्यो, 2 पोका माटो टिपेर त्यसको चाहिँ भूप्राविधिक गुण मात्र थाहा पाएर मैले यो चाहिँ सडक बनाउँदा हुन्छ भनेर सोच्नु हुँदैन क्या। नेपालमा यो हिमाल त्यस्तो होइन, हिमाल भने फरक हो, त्यसले हिमाल चलाउन ढङ्ग भएको नेपाली नै चाहियो कि, त्यसलाई त्यही अनुसारले जानुभयो। इन्डियनहरूले जान्दैन हेर्नुहोस्, भारतीयहरूले सडक बनाउन उनीहरूकै देशमा गएर हेर्नु न, उनीहरूले माथि हिमालमा गएर बनाएका सडक हेर्नुहोस् कस्तो छ, उनीहरूले जाने, उनले सबै समूहमा काम गर्न जाने, ती कुराहरूलाई हामी सोचेर सडक बनाउनु पर्छ। अब अहिले हामीले त्यो कामहरू नगरिकन हामी तपाईँको नेपाली प्राविधिकहरूलाई पर फालेर हामी सडकका निर्माणमा अगाडि बढिरहेका छौँ। त्यो तपाईँले भने जस्तै हामीले भुइँ कसरी बनाउने, भित्ता कसरी बनाउने भन्ने कुरो बुझ्दै नबुझिकन, मैले अघि पनि भने त्यो कसरी बनेको छ भित्ता भन्ने बुझेर मैले मेरो सडक जमिनमा कस्तो खालको जमिनमा मैले बनाइरहेको छु, कति पुरानो जमिन हो, यो आजभन्दा 500 वर्ष अगाडि कस्तो थियो अथवा 50,000 वर्ष अगाडि कस्तो थियो भन्ने कुराको आकलन गरेर हामीले सडक निर्माण गर्नुपर्ने हुन्छ। अब यो कुरालाई वास्ता गरिएको छैन, राजमार्गमा गरिएको छैन, अब फास्ट ट्र्याक बन्दैछ त्यहाँ वास्ता गरिएको छैन, अब इन्डियनहरू आएर हाम्रो फास्ट ट्र्याकमा डिजाइन गर्छन् हेर्नुहोस्, अब यसरी कसरी होला, उनीहरू त्यो सम्ममा काम गरेर मान्छे आएर एकदम चाहिँ सब भित्ता सबै बुझेको छु भनेर नेपालमा त भित्तो पहिला बुझ्नु पर्यो, त्यो भित्तो कसरी बसेको छ, कसरी कहिले बन्यो, योभन्दा अगाडि यो पहिला कस्तो थियो, अहिले किन यसरी धुजा धुजा भयो, यो चट्टानहरू किन फुटे, यसमा किन ओपन ओपन क्र्याकहरू छ, पुरै हात छिर्ने क्र्याकहरू किन छ, सबै कुराहरू बुझेर काम गर्नुभयो भने चाहिँ बल्ल यो भित्ता र भुइँ बनाउने भन्ने कुरो सही तरिकाले हुन्छ। र यो पाटोमा हामीले बिल्कुल गल्ती गरेका छौँ। त्यसैले मैले अहिले फेरि भने दोहोऱ्याउँछु यो कुरा, हामीले सडक निर्माणमा बसेर पुरै स्क्र्याचबाट काम सुरु गर्नुपर्छ भन्ने कुरामा एकदमै सबैजना इमान्दार भएर सोचौँ र काम गरौँ भन्ने चाहिँ म भन्न चाहन्छु।
0: रञ्जन सर, अब हाम्रा सडकहरू राजमार्गहरूलाई सुरक्षित बनाउन हामीले तत्कालै चाल्नुपर्ने कदमहरू के हुन सक्छन्?
1: अब अहिले तत्काल गर्नुपर्ने काम के हो भन्ने कुरामा अहिले नेपाल सरकारले जे काम गरेर त्यही नै काम गर्नु पर्छ। अहिले तपाईँको अब पानी पर्लाएपछि छल्न दिनु भएन, एक्सकाभेटर जहाँ जहाँ अप्ठ्यारो पर्ने ठाउँमा त्यहाँ राख्नै पर्यो। अहिले नेपाल सरकारले त्यो काम चाहिँ जानिसकेका छैन, मजाले अहिले गरिरहेका छ। त्यही भएर पहिरो जाँदाखेरि अहिले धेरै समयसम्म सडक धेरै जाम हुँदैन नि, एक घन्टा, दुई घन्टा, चार घन्टा, आठ दस घन्टासम्मको मात्र जाम हुने अवस्था छ अहिले ठुल्ठुलो पहिरो खस्दाखेरि पनि, किनभने तयारी छ क्या। अब हो त्यही तयारी चाहिँ हाम्रो लागि जरुरी छ, त्यो अहिले ध्यान दिनु पर्यो। अनि अर्को कुरा चाहिँ अब कुन ठाउँमा कसरी अप्ठ्यारो पारिराखेको छ त, जस्तो एउटा चाहिँ तपाईँको पहिरो जाने ठाउँहरू आइडेन्टिफाई गरिसकेका छ, ठाउँ छापाइसकेका छ भने त्यो ठाउँमा कसरी काम गरिराखेको छ, त्यो ठाउँमा कसरी चाहिँ अब तपाईँको निर्माण हुँदैछ, प्राथमिकता दिएर गर्ने हो भने चाहिँ जुन तरिकाले कुन कुन ठाउँमा समस्या परेको छ त्यो कुराको डिजाइनलाई सही तरिकाले बुझ्नु पर्यो। अब त्यहाँ कुनै ठाउँमा चाहिँ अहिले चाहिँ वृन्दावन घाटकै कुरा गर्नुहुन्छ भने हामीले त्यो तुइन खोलाको डिजाइन पनि गलत छ भनेर मैले भनिरहेको छु क्या। तपाईँले डिजाइनै गलत गर्नु, तपाईँले त्यो जुन काम गर्न लाउनु त्यो अटोमेटिकली गलत हुन्छ है पनि भनिरहेको छ, कसैलाई मतलब छैन। कराइरहेको छौँ हामी प्राध्यापकहरू आफ्नो तरिकाले कि हामीले त्यो ठाउँमा काम गरिरहेका छौँ, हाम्रा विद्यार्थीले यता रिपोर्ट बनाएका छन्, थेसिस लेखेका छन्, एउटा तपाईँले गर्नुभएको कुरामा अलिकति गल्ती भयो है, यो मिलाउनु छ है भन्दा नि सुन्न कोही तयार छैन। त्यही भएर मलाई चाहिँ के लाग्छ भन्दाखेरि अहिले जुन तपाईँलाई मैले अहिले भनिरहेको छु यो कुराहरू लागू गर्नलाई पनि हामीलाई धेरै गाह्रो छ। हाम्रो सिस्टम परिवर्तनै हुन खोज्दैन क्या, जहाँको तै छ त्यहीँ घुमेरै बसिरहने सिस्टम हाम्रो भयो क्या। यो त पुरै हामीले गल्ती गरिरहेका छौँ, यसलाई सबै बिर्सेर अब हामी नयाँ तरिकाले जानुपर्छ भन्ने कुरा सोच्नुपर्छ। जस्तो तुइन खोलाकै कुराको मैले तपाईँलाई फेरि जोड दिएर भने त्यहाँ कसरी काम गर्नुपर्छ भन्दाखेरि यस्तो खालको ठाउँहरू जहाँ हामीले चाहिँ पहिरो नियन्त्रणको लागि काम गर्नुपर्ने छ सडकमा भने हामीले यस्तो खालको डिजाइनहरू बनाएका छौँ भनेर एउटा प्राविधिक रूपमा चाहिँ एउटा ठुलो बहसको रूपमा लिएर आउनु पर्यो। त्यसमा चाहिँ त्यो डिजाइनलाई त्यस्तो चाहिँ पार्टीलाई चाहिँ देखाउनु पर्यो, अनि त्यसमा काम भएको कुरा त्यो काम गर्न सक्ने ती ठेकेदारले काम गर्न सक्दैन सक्दैन भन्ने कुरा बोल्नु पर्यो। अब अहिले पहिला जस्तो सुपरभाइजर एउटा राखेर पहिरो नियन्त्रणको काम गर्छु भनेर सोच्नु भनेको त्यो महापाप हो, त्यसलाई रोक्नु पर्यो। हामीले विज्ञ गरेर काम गर्नु पर्यो क्या, विज्ञ आफै डन्डी हातमा बोकेर काम गर्न जानु पर्यो, तैँले गरेको यो तरिका यसरी हुन्छ भनेर विज्ञ त्यो मान्छे क्वालिफाइड मान्छे बसेर काम गराउने सिस्टम बनाउनु पर्यो। सडक विभागले त्यो कुरालाई कडाईका साथ लागू गर्नु पर्यो, अनि पो बन्छ त तपाईँको सडकमा सुरक्षित। हेर्नु न, तपाईँ याद गर्नु होला बनेको कुरा भत्किया छ, तपाईँले याद गर्नु भएको छ कि छैन, त्यो मर्स्याङ्जी जाने ठाउँमा हेर्नु त, मर्स्याङ्जीको त्यो हाइरो पावर पुग्दा नपुग्दै यही तलका पोखरा आबु खैरेनी सडकमा आबु खैरेनी पुग्न नपुग्दै मुलिङबाट बनेको भित्ता खसेन तल, त्यो किन खस्यो त भन्दा त्यो तरिकाले हामीले बनाउनलाई गल्ती गर्यो, डिजाइन तरिकाले राम्रो गरेनौँ। डिजाइन गरे अनुसारको चाहिँ ठेकेदारले बनाइदिनु, तर अब डिजाइनमा गल्ती भयो भने त ठेकेदारको केही लाग्दैन नि। हो यस्ता कुराहरू चाहिँ हामीले हेरेकै छैन क्या, अनि त्यो कुरा हामी भन्नै चाहँदैनौँ, हामीले यस्तो गल्ती गर्यौँ त्यसकारणले यस्तो भयो, अब हामी यसरी काम गर्दैनौँ। हामीले खोइ तपाईँले गरेको मिस्टेकलाई स्वीकारेर हामी अगाडि बढ्न जान्छौँ। मैले गल्ती गरेँ भन्न जान्नु भएन भने तपाईँले यस्तो सडकको पहिरोहरू नियन्त्रण गर्ने कामहरू गर्न जानुहुन्न। त्यही भएर अब यी सबै कुरालाई चाहिँ हामी समेटेर बिल्कुलै नयाँ सोचमा काम गर्नुपर्छ, होइन होइन भने उही 35 वर्ष दुःख पाएको जस्तरी चाहिँ खालि सडकमा पहिरो गयो भने सबैले ताली बजाएर बस्यो, त्यस्तो खालको प्रवृत्ति थियो हाम्रो एकदम। अब ल बहुत राम्रो चाहिँ अब फ्रुटफुल समय आयो है, अर्थ मन्त्रालयदेखि लिएर सबजना खुसी हुने समय थियो त्यो बेला, अब त अहिले त त्यस्तो छैन नि। हो त्यो कुरालाई सुधारेर अलिकति भित्र भयो भने मेरो विचारमा थोरै मात्र भए पनि अहिले जुन गरिरहेको काम चाहिँ एकदमै राम्रो छ, त्यो सडक विभागले ठाउँ ठाउँमा डोजरहरू राखेर मैले सुरक्षित पार्नुपर्छ भनेर उहाँहरूले गरिराख्नु भएको छ, रोक्ने गाडीलाई चल्न नदिने कामहरू छ त्यो पनि एकदमै राम्रो छ। तर म चाहिँ सँगसँगै के भन्छु भने निर्माण पनि अहिले गराइहाल्नु पर्यो, पहिरो नियन्त्रण गर्ने कुनै कति प्रविधिहरू चाहिँ तपाईँले बर्खा लाएर नि केही हुनेवाला छैन, त्यहाँ मजाले काम गराउन सकिन्छ। हो त्यस्ता खालका प्रविधिहरूलाई त्यहाँ लागू गर्न जान्नु, त्यसलाई त राख्नु पर्यो नि, विज्ञलाई सोध्नु पर्यो, विज्ञहरूको उपस्थितिको मात्र भएका विशेष कन्स्ट्रक्सन यस्ता खालका कामहरूलाई चाहिँ विशेष निर्माण भनेर एउटा विज्ञहरू बाहेकको अरू टोलीले कामै नगर्ने गरी काम लाउनु, त्यो सुपरभाइजर त्यो ओभरसियर पढेको त्यो बिचरा चाहिँ त्यो प्लस टू पढेको चाहिँ ओभरसियरलाई चाहिँ काम गर भनेर पहिरो नियन्त्रणको काम मैले जिम्मा ल्याएको छु अब म गराउँछु भन्दै काम गर्ने ठेकेदारी सिस्टमबाट यसलाई बाहिर ल्याउनु पर्यो। यस्तो त कुराहरूबाट चाहिँ हामीले अलिकति ध्यान दियौँ भने मेरो विचारमा अबको केही वर्षमै हामीले सडकमा हुने पहिरोबाट धेरै हदसम्म चाहिँ छुटकारा पाउँछौँ जस्तो मलाई लाग्छ।
0: रञ्जन सर, हामी कार्यक्रमको अन्तिममा छौँ, यति बेला हामीलाई सुनिरहनु भएका श्रोतालाई बुझ्ने गरी बताइदिनुहोस् न, यदि कसैको गाउँ वा घर नजिकै पहिरो गइहालेमा कसरी ज्यान जोगाउन सकिन्छ?
1: तत्काल पहिरो गइहालेर ज्यान जोगाउने भन्ने कुरा चाहिँ तपाईँले जहिले पनि के बुझ्नु भने पहिरो जानुभन्दा अगाडि विभिन्न निशानहरू पहिरो जानुभन्दा थाहा हुन्छ, जस्तो पानीको चाहिँ कता कता पानीहरू उम्रिन थाले हुन्छन्, घर अगाडि पछाडि आँगनमै पानी उम्रिन थाल्छ, पछाडिपट्टिको जगहरूमा पानी देखिन थाल्छ, उम्रिन्छ पानी, अनि भित्ताभरि कतै कतै पछि पछि सानसानो भत्किन थाल्छ, त्यो माटो गलेर सानसानो पहिरो जान थाल्छ, अनि तपाईँले राति सुतिरहनु भएको छ भने गडगडगड तपाईँले आवाज पहिरो बगेको बिस्तारै कमजोर हुन थाल्छ नि, त्यो ती आवाजहरू सुनिन्छ राति सुतेको समयमा, डाँडा पड्क्यो भन्ने आवाज सुन्यो, कस्तो डाँडा पड्क्यो आज रातभरि भनेर सुन्नु भएको छ भने त्यो पनि विचार गर्नु पर्यो, अनि त्यसपछि धाजाहरू फाट्न थालेछन् भने त्यो विचार गर्नु पर्यो, त्यसपछि खोल्चीमा मैले अघि पनि भने खोल्चीमा पानी सुकिसकेको छ, पानी अहिले एक पन्ध्र मिनट भयो खोलाको आवाजै बन्द भयो खोल्चीको, ए त्यो फलानु खरे खोलो त आवाजै आउन छोड्यो भन्ने भयो भने त्यहाँबाट चाहिँ आफूले के बुझ्नु पर्यो भने त्यहाँ ठुलो पहिरो गयो माथि त्यो थुन्निएको छ, त्यहाँबाट विस्फोट भएर भेल पहिरो आउँछ भन्ने कुरा बुझ्नु पर्यो, यस्ता कुराहरू वरपरको भइरहेका साइनहरूबाट हामी थाहा पाउँछ, त्यो चाहिँ तपाईँको गाउँमा के हुन्छ भने अलिकति पनि पहिरो जाने ठान्न चाहिँ त्यसको चेतावनी भनेको उसले चाहिँ त्यो देखाइसकेका हुन्छ, अलिअलि धाजा फाट्ने आवाज आउने अनि तपाईँको चाहिँ रुखहरू अलिअलि ढल्किन थाल्ने, सिधा भएको रुख हिजोबाट आज ढल्किया छ, टेलिफोनको टावर ढल्किया छ, बिजुलीको टावर ढल्किया छ भनेपछि चाहिँ ती कुराहरूबाट थाहा पाउन सकिन्छ र आफूलाई सुरक्षित पार्न सकिन्छ, अलिकति त्यो पहिरोले गर्दा असरका कुराहरूलाई चाहिँ ध्यान दियो भने तपाईँले भने जस्तो सुरक्षित ठाउँमा पुग्न चाहिँ सकिन्छ।
0: हस्, यहाँलाई समय र सम्वादको लागि धन्यवाद।
1: हजुर, धन्यवाद।
0: अहिले सुन्नुभयो त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा भूगर्भ विज्ञ डाक्टर रञ्जन कुमार दाहालसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा बिदा भयौं। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दाघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 9 बजेको समाचारपछि सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारण। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। पाकिस्तानको ब्रोड पिक हिमालमा हिम पहिरोमा परी प्रसिद्ध आरोही निर्मल पूर्जा सहित 6 नेपालीको मृत्यु। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आरोही प्रति श्रद्धाञ्जली व्यक्त। सुनसरी लगायत तराई मधेसका जिल्लाका जनजीवन सामान्य बन्दै यस वर्ष साउन मध्यसम्ममा 93% धान रोपाई सम्पन्न। र मध्य पूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान। अब समाचार विस्तारमा। पाकिस्तानको काराकोरम क्षेत्र स्थित विश्वको 12 अग्लो हिमाल ब्रोड पिकको आरोहणका क्रममा हिम पहिरोमा परी प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा सहित 10 जनाको मृत्यु भएको छ। बिहिबार हिम पहिरोमा परी बेपत्ता भएका उनीहरू मध्ये 4 जनाको शव हिजो फेला परेको थियो भने 6 जना बेपत्ता थिए। आरोही पूर्जाको कम्पनी एलिट एक्सपेडिसनले आज घटनामा सबै आरोहीको मृत्यु भएको सामाजिक सञ्जाल मार्फत आधिकारिक जानकारी गराएको हो। म्याग्दीको दानामा जन्मिएका पूर्व बेलायती गोर्खा सैनिक निर्मल पूर्जा निम्स दाईसँगै 6 जना नेपालीले ज्यान गुमाएका छन्। ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पूर्वबहादुर गुरुङ, निमा शेर्पा, किलिपेम्बा शेर्पा, गेलु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन्। मृत्यु भएका नेपाली आरोहीहरूमा पूर्वबहादुर गुरुङ गोर्खाका हुन् भने किलिपेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओकलढुङ्गा, नवाङ थिन्डु शेर्पा र निमा शेर्पा सङ्खुवासभाका हुन्। सन् 2019 निर्मल पूर्जाले संसारका 8,000 मिटर अग्ला 14 हिमाल 6 महिना 6 दिनभित्र आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको थियो भने अर्का पर्वतारोही पूर्वबहादुर गुरुङले सर्वोच्च शिखर सगरमाथा 10 पटक आरोहण गरिसक्नु भएको थियो। अन्य 4 आरोही पनि हिमाल आरोहणका निकै कुशल आरोहण गाइडका रूपमा प्रसिद्ध छन्। त्यसै गरी मृत्यु हुनेमा विदेशी आरोहीहरू सोहेल साखी पाकिस्तान, वाङ जोन चीन, नादिरा अहमद ओमान र म्यालोरी गेइस अमेरिकाका रहेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत पाकिस्तानको काराकोरम पर्वत श्रृङ्खलामा अवस्थित विश्वको 12 अग्लो 8,051 मिटर उचाइको ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पूर्जा सहित 6 जना नेपाली आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। सुनसरी लगायत तराई मधेसका जिल्लाहरूमा जनजीवन सामान्य बन्दै गएको छ। जनजीवन सामान्य बन्दै गएपछि पर्सा, सुनसरी, धनुषा र सिराहामा जारी कर्फ्यू हटाइएको छ भने निषेधाज्ञा जारी गरिरहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाएपछि स्थानीय प्रशासन ऐन बमोजिम अर्को सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा 5 जना भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन सभा, बैठक तथा धरना गर्न निषेध गरेको छ। यसअघि साउन 12 गते राति 9 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सुनसरीमा कर्फ्यू आदेश जारी गरिएको छ थियो। त्यसै गरी पर्सा र धनुषा जिल्ला प्रशासन कार्यालयले जारी कर्फ्यू हटाए पनि निषेधाज्ञा कायम रहेको जनाएको छ। गृहमन्त्री सुदन गुरुङ र विभिन्न मागसहित आन्दोलनमा रहेका हिन्दू सम्राट सेनाका प्रतिनिधि बीच धनुषामा वार्ता भएको छ। विगत केही दिन सुनसरी लगायत मध्य प्रदेशका जिल्लाहरूमा उत्पन्न असहज परिस्थितिको समाधान गर्न मध्य प्रदेशमा रहनुभएका गृहमन्त्री गुरुङले 12 बुधे मागसहित आन्दोलनमा रहेका धार्मिक संस्थाका प्रतिनिधिहरूसँग वार्ता गर्नुभएको हो। वार्तामा गृहमन्त्री सहित धनुषा निर्वाचन क्षेत्र नम्बर 3 प्रतिनिधि सभाका सदस्य मनिष झा, धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह, हिन्दू सम्राट सेनाका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो। गृहमन्त्री सुदन गुरुङले सिराहाको गोल बजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग 8 बुधे सहमति भएको बताउनु भएको छ। लहानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गैराती यादवको घर सिराहाको औरही गाउँपालिकाको तुलसी याहीमा मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा 8 बुधे सहमति भएको गृहमन्त्री गुरुङले बताउनुभयो। घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई 10 लाख राहत उपलब्ध गराइने, यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने र स्थानीय सरकारसँगको समन्वयमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिक पनि स्थापना गरिने सहमतिमा जनाइएको छ। मौसमले साथ दिँदा यस वर्ष गत वर्षको तुलनामा मुख्य खाद्यान्न बाली धान रोपाईको क्षेत्र बढेको छ। ढिलो गरी मनसुन सुरु भएका कारण असार सकिँदासम्म सुस्त रहेको यस वर्षको रोपाई साउन लागेपछि भने उल्लेख्य रूपमा बढेर मध्य साउनसम्म आइपुग्दा झण्डै 93% हाराहारीमा पुगेको छ। केशव ढुङ्गानाको रिपोर्ट।
1: साउन लागेदेखि लगातार वर्षा हुँदा यस वर्ष विगतको तुलनामा धान रोपाई हुने क्षेत्र बढेको छ। आकाशे पानीमा निर्भर धेरै क्षेत्रमा विगतमा रोपाई हुनै नसक्ने गरेकोमा यस वर्ष भने किसानलाई मौसमले केही ढिलै भए पनि साथ दिएको छ। साउनको 15 गतेसम्म आइपुग्दा नेपालमा धान रोपाई हुने करिब 13,70,000 हेक्टर क्षेत्र मध्ये झण्डै 93% अर्थात् 12,70,000 हेक्टर क्षेत्रमा रोपाई भइसकेको छ। गएको वर्ष भने साउनको 18 गतेसम्ममा जम्मा 83% क्षेत्रमा मात्रै रोपाई भएको थियो। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देव कोटा।
2: असारको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म पानी राम्रो पर्यो, त्यसले गर्दाखेरि रोपाई बढ्यो। गत वर्ष श्रावण 18 गते लगभग 84% चाहिँ रोपाई भएको थियो। अहिले चाहिँ सुदूरपश्चिममा चाहिँ लगभग रोपाई सिद्धिएको छ। कर्णाली प्रदेशमा पनि अब लगभग सकिने क्रममा छ।
1: कृषि विभागका अनुसार साउन 15 गतेसम्ममा सुदूरपश्चिम प्रदेशका लगभग सबै क्षेत्रमा रोपाई भइसकेको छ भने कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा 95% भन्दा बढी क्षेत्रमा रोपाई भइसकेको छ। धान उत्पादनको पकेट क्षेत्र मानिने मधेस र कोशी प्रदेशको तराईका जिल्लामा भने साउन महिना भरि नै रोपाई हुने गरेका कारण केही ठाउँमा अझै रोपाई हुन बाँकी छ। फेरि एकपटक बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा।
2: मधेसमा त साउन भरि नै धान रोप्ने चलन हुन्छ। याल निनोको प्रभावले गर्दा मौसममा चाहिँ गडबडी हुन सक्छ, पानी चाहिँ कम पर्न सक्छ भनेर मधेसमा चाहिँ ब्याड चाहिँ ढिलो राखेको अवस्था थियो। त्यसले गर्दा यो मधेसको रोपाई चाहिँ यो साउन लागेपछि बेर्न तयार भइसकेपछि रोप्दाखेरिमा चाहिँ यो मधेसको चाहिँ रोपाई वात्तै बढ्यो र पानी पनि पर्यो, त्यस कारणले गर्दाखेरिमा चाहिँ यो रोपाईको प्रतिशत चाहिँ पोहोरको भन्दा अहिले बढेको चाहिँ पाइएको।
1: धानको राम्रो उत्पादन लिन असार महिनाभित्र नै रोपाई गरिसक्नु पर्ने हुन्छ, तर जमिनको तयारी नहुने, मौसमले साथ नदिने जस्ता विविध कारणले नेपालको तराई क्षेत्रमा साउन महिनाभरि नै रोपाई हुने गरेको छ। यस्तो अवस्थामा राम्रो उत्पादन लिन छिटो पाक्ने प्रजातिको धान रोप्नु पर्ने सुझाव दिनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ बाली विज्ञ डाक्टर प्रदीप शाह।
3: खास हेर्ने हो भने असार भित्र रोपिनी सक्नु पर्ने हो, तर फेरि जमिनहरू तयारी भएको हुन्न तराईमा, जति ढिलो रोपाई गर्यो त्यति नै अब उत्पादन चाहिँ अलिक कम नै हुन्छ, जुन नर्मल रोपाई भन्दा चाहिँ अलिक कम नै हुन्छ। ढिलो रोपाई गर्नु छ भने सर्ट ड्युरेसनको रोप्ने, जस्तो कि कुनै भेराइटी हर्दिना एक भनेर भेराइटी छन् त्यो चाहिँ 110-115 दिनमै पाक्छ।
1: नेपालमा आन्तरिक उत्पादनले नपुगेर वर्षेनी अरबौंको धान आयात हुने गर्दछ, त्यसैले नेपालीको प्रमुख खाद्य बाली धानको उत्पादन बढाउन सके देशको अर्थतन्त्रमा नै ठूलो योगदान पुग्न सक्दछ। यसका लागि वर्षेसँगै चैते धान खेतीको क्षेत्र विस्तार गर्नुपर्ने र निर्माणाधीन कोशी मरिन डाइभर्सन लगायतका ठूला सिंचाई आयोजनाहरूको निर्माणलाई तीव्रता दिनुपर्ने कृषि क्षेत्रका विज्ञहरूको सुझाव छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
4: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
5: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
4: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
5: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
4: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
5: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
4: सेवा सुचारु गर्नका लागि *14## डायल गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचारमा अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्य पूर्वमा सबै क्षेत्रमा चलिरहेको युद्ध अन्त्य गर्न आह्वान गर्नुभएको छ। युद्धको अन्त्य भई दिगो शान्ति स्थापना हुनुपर्ने र होर्मुज र बाब अल मण्डपको जलमार्गमा र वरपरका अन्तर्राष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रताहरू पूर्ण रूपमा पुनर्स्थापित हुनुपर्ने बताउँदै गुटेरेसले कूटनीतिक उपाय नै विजयको विश्वासिलो माध्यम हुनुपर्ने बताउनुभयो। खाडीमा सैन्य वृद्धि भएको 6 महिना भइसकेको र क्षेत्रीय द्वन्द्वको रूपमा सुरु भएको यो युद्ध विश्वव्यापी अस्थिरताको चालक बनिरहेको उहाँले चेतावनी दिनुभयो। संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेरेसले होर्मुजको जलमार्गबाट हुने व्यापार ध्वस्त भएको, ऊर्जा बजार उक्लिएको, खाद्यान्न र मलको मूल्य बढेको र आपूर्ति श्रृङ्खलामा कमी आएको उल्लेख गर्नुभयो। विश्व खाद्य कार्यक्रमले 45 करोड मानिसहरूले द्वन्द्वको परिणाम स्वरूप तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको चेतावनी दिँदै बढ्दो मूल्य वृद्धिले लाखौंलाई फेरि गरिबीमा धकेल्ने खतरा बढेको जनाएको छ। स्पेनको उत्तर अफ्रिकी भूभाग स्युटामा मोरक्कोबाट ठूलो संख्यामा गएका आप्रवासीहरूले सीमा पार गर्ने प्रयास गर्दा भएको भागदौडमा परि मृत्यु हुनेको संख्या 57 पुगेको छ। स्थानीय संचार माध्यमका अनुसार करिब 60,000 आप्रवासीले एकैपटक सीमा पार गर्ने प्रयास गरेका कारण स्थिति नियन्त्रण बाहिर पुगेको थियो। घटनापछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस घटनाका लागि मानव तस्करीमा संलग्न गिरोहहरूलाई जिम्मेवार ठहर गर्नुभएको छ। उहाँले यसलाई स्पेनको क्षेत्रीय अखण्डतामाथिको उल्लङ्घन भएको बताउनुभयो। स्पेनी अधिकारीहरूका अनुसार 48,000 भन्दा बढी आप्रवासी स्वेच्छाले मोरक्को फर्किएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
7: कोदोबालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी साउन 16 गतेलाई कोदो दिवसको रूपमा मनाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णय अनुसार प्रत्येक वर्ष साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने गरिएको छ। गत वर्षदेखि प्रत्येक वर्ष साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउन सुरु गरिएको हो। कोदो दिवस मनाउँदै गर्दा करोडौं मूल्यको कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने कृषि विज्ञहरूले बताउनु भएको छ। राम्रोसँग भण्डारण गरेमा लामो समयसम्म सुरक्षित रहने भएकोले कोदो भविष्यमा खाद्य संकट हटाउन सहयोगी हुने कृषि विज्ञ कृष्ण प्रसाद पौडेलले बताउनु भएको छ। कोदोलाई सम्मान गर्न र त्यसलाई स्थानीय तहमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउन आवश्यक रहेकोमा विज्ञ पौडेलले जोड दिनुभयो। कोदोमा अन्य बालीमा जस्तो विषादी रासायनिक मल जस्ता कुनै पनि पदार्थ प्रयोग गर्न नपर्ने भएकोले यो स्वास्थ्य र देशका लागि नै फाइदाजनक हुने कृषि विज्ञहरूको भनाइ छ। कृषि मन्त्रालय सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले कुपोषणबाट बस्नका लागि कोदोजन्य बालीको उत्पादन प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभएको छ। नेपालका 77 जिल्लामा कोदो खेती हुने गरे पनि खोटाङ, सिन्धुपाल्चोक, कास्की, बागलुङ, स्याङ्जा, पर्वत लगायतका पहाडी जिल्लाहरू कोदो उत्पादन मुख्य जिल्लाका रूपमा चिनिन्छन्। आर्थिक वर्ष 2079-80 227,934 हेक्टर क्षेत्रफलमा 310,847 टन कोदो फलेको थियो। आर्थिक वर्ष 2080-81 कोदो खेती गर्ने क्षेत्रफल खुम्चिएर 224,935 हेक्टरमा 307,032 टन मात्र कोदो उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 भारत र चीनबाट 61,74,90,000 रुपियाँ बराबरको 1,21,42,594 किलो कोदो नेपालमा आयात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट हुने अलैँचीको निर्यातमा उल्लेख्य मात्रामा वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 12,63,69,70,000 मूल्य बराबरको अलैँची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको निर्यात 4,96,29,33,000 रुपियाँले बढी हो। प्रतिशतका आधारमा अलैँची अघिल्लो वर्षको तुलनामा गत वर्षको निर्यात 64.65% वृद्धि भएको छ। काँकड भित्ता भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 त्यस नाकाबाट 7,67,40,37,000 मूल्यको अलैँची निर्यात भएको थियो। गत आर्थिक वर्षमा काँकड भित्ता नाकाबाट 63,85,870 किलोग्राम अलैँची निर्यात भएको छ। अघिल्लो वर्ष 2081-82 भने 42,94,550 किलोग्राम अलैँची मात्र निर्यात भएको थियो। खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकु स्थित कार्यालयबाट विभिन्न 5 कम्पनीको सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ। निगमले शनिबारदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योग मार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले ती उद्योगहरूले बिहान 11 बजेदेखि अपरान्न 5 बजेसम्म 14.2 केजीका ग्यास सिलिन्डरको बिक्री वितरण गर्नेछन्।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
8: बंगलादेशमा आगामी नोभेम्बर 4-17 हुने साफ च्याम्पियनसिप 2026 समूह विभाजन गरिएको छ। भुटानको थिम्पूमा शनिबार सार्वजनिक गरिएको ड्रमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेकाले नेपाललाई समूह विभाजनमा समावेश गरिएको छैन। प्रतियोगिता शुरू हुनु अघि नै फिफाको निलम्बन फुकुवा भए नेपाल समूह एमा रहने साफले जनाएको छ। सार्वजनिक गरिएको समूह विभाजन अनुसार समूह एमा आयोजक बंगलादेश, श्रीलंका र भुटान रहेका छन्। फिफाको निलम्बन फुकुवा भए नेपाल पनि यही समूहमा समावेश हुनेछ। यस्तै समूह बीमा भारत, पाकिस्तान र मालदिप्स रहेका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख प्रतियोगिताहरूको व्यावसायिक अधिकारको 20% शेयर निजी लगानीकर्ताहरूलाई बेच्ने विवादित योजना रद्द गरेको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विज्ञप्ति जारी गर्दै चौतर्फी विरोध भएपछि परियोजनालाई अघि नबढाउने घोषणा गर्नुभएको हो। फिफाका अध्यक्ष इन्फान्टिनोले पुरुष तथा महिला विश्वकप सहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरे बापत सबै सदस्य राष्ट्रहरूलाई $4 करोड दिने प्रस्ताव गर्नुभएको थियो। युरोपेली फुटबल महासंघ UEFA यो योजना अघि बढे विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनो प्रस्तावबाट पछि हट्नु भएको हो। उहाँको प्रस्तावमा उत्तर, मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल संस्था कन्काकाफ र एसियाली फुटबल महासंघ AFCले पनि कडा विरोध गरेका थिए। विवाद बढेपछि इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले प्रस्ताव फुटबलको भविष्यका लागि घातक रहेको भन्दै राजीनामा नै दिनुभएको थियो।
0: अब मौसम। आज राति बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान, कोशी प्रदेशका हिमाली पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागका साथै लुम्बिनी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपैह्रोमा परि प्रसिद्ध आरोही निर्मल पूर्जा सहित 6 नेपालीको मृत्यु, प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आरोही प्रति श्रद्धाञ्जली व्यक्त। सुनसरी लगायत तराई मधेसका जिल्लामा जनजीवन सामान्य बन्दै, यस वर्ष साउन मध्यसम्ममा 93% धान रोपाई सम्पन्न र मध्य पूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 से 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार डाक्टर दिव्य प्रियम्बदा काफ्ले। साहित्यकार काफ्लेको प्रकाशित कृतिमा कविता संग्रह सपना रहेको छ। यसका साथै उहाँका फुटकर कविता अनुसन्धानात्मक लेखहरू पनि विभिन्न समयमा प्रकाशित हुँदै आएका छन्। उहाँ प्राध्यापन पेसामा रहेर नेपाली भाषा साहित्यको क्षेत्रमा समेत योगदान दिइराख्नु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ र समकालीन नेपाली साहित्यको अवस्था के छ भन्ने विषयमा चर्चा परिचर्चा गर्ने कोसिस गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार डाक्टर काफ्लेलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धन्यवाद।
0: हजुर, अब कुराकानीको सुरुवात गरौँ। तपाईँको साहित्य लेखनको यात्रा कसरी प्रारम्भ भयो, लेखनतर्फ तपाईँ कसरी आकर्षित हुनुभयो, एकपटक विगतलाई सम्झौँ न।
1: यस्तो थियो, अब साहित्यकार आदिकवि भानुभक्त आचार्यकै वंशमा भनौँ न, भानुभक्त आचार्यको साइलो काकापट्टिको शाखामा मेरो जन्म भयो। मेरो हजुरबा बुवाहरू होइन सबैजना लेख्ने पढ्ने विद्वान हुनुहुन्थ्यो, होइन कवि पनि हुनुहुन्थ्यो। त्यो कारणले गर्दा फेरि सानै बेलादेखि मेरो आमाहरूलाई पनि त्यसको प्रभाव थियो। विशेष किसिमले औपचारिक शिक्षा नपाए पनि उहाँहरूलाई पूर्ण प्रभाव थियो र मेरो आमाले हामीहरूलाई चिठी लेख्दा फेरि पनि शार्दूल विग्रेडित छन्दमा लेख्नुहुन्थ्यो। अब त्यो खालको प्रभाव मलाई, छन्दको प्रभाव चाहिँ अत्यन्तै बाल्यकालदेखि भनौँ न, मैले थाहा नपाउँदै बेलादेखि नै मलाई त्यो छन्दको चाहिँ प्रभाव थियो। अब मैले त्यो छन्द पढ्ने सुन्ने गर्दा गर्दै अब त्यो लेख्ने भन्ने कुरा चाहिँ मलाई त्यो बच्चा बेलामा चाहिँ थाहा थिएन क्या। मैले पनि लेखेर लेखिन्छ भन्ने नै थाहा थिएन मलाई। अनि म घरमै पढेँ, मेरो शिक्षा दीक्षा सबै घरैमा भयो, होइन मेरो माता पिताको उसमा भयो। त्यस पछाडि गएर म 2041 साल विक्रम सम्बतमा वाल्मीकि विद्यापीठमा भर्ना भएँ। कलेजमा भर्ना भइसके पछाडि त्यहाँ चाहिँ साथीहरूले लेखेको देखेँ, कविताहरू, सिर्जनाहरू, सानसानो लेख्ने भित्ते पत्रिकाहरू निकाल्ने। त्यहाँ देखिसकेपछि ए, हामीले पनि लेख्ने रहेछ भनेर मैले त्यसरी सुरु गरेँ। त्यसरी सुरु गर्दै जाँदा फेरि चाहिँ अनि मैले अब त्यो आफ्नो छन्दको प्रभावले, मेरो पिताजीको एउटा वृत्त नक्षत्रमाला भन्ने छन्दको सिद्धान्त ग्रन्थ छ, त्यो ग्रन्थमा भएका छन्दहरू चाहिँ म राम्रैसँग खेलाउन सक्ने भएँ। त्यस पछाडि चाहिँ अनि छन्दमा मेरो चाहिँ गति चल्यो भनौँ न। 42 सालदेखि चाहिँ मैले छन्दमा लेखेँ। मेरो चाहिँ सुरुमा गोर्खापत्रमा र कान्तिपुरमा पनि कविताहरू प्रकाशित भए। मैले विभिन्न कविगोष्ठीहरूमा कविता सुनाएँ। अब तर पनि त्यसमा चाहिँ हाम्रो कस्तो भयो त भन्दा फेरि यो प्राज्ञिक क्षेत्रमा अनुसन्धानमा चाहिँ बढी लाग्नुपर्छ भनेर यो सिर्जनापट्टि अलिकति छाया जस्तो पर्यो। सिर्जना गरे पनि त्यसलाई प्रकाशित गर्ने, ग्रन्थाकारमा ल्याउने भन्ने कुराहरू चाहिँ त्यति आएन, होइन। तर चाहिँ पछिल्लो समयमा के भयो त भन्दा फेरि अब हामी फुर्सदिलो पनि हुँदो रहेछौँ कि, एउटा कालखण्डमा आइसके पछाडि अब हामीले चाहिँ अब घर गृहस्थीबाट अलिकति बाहिर आएर हामी अब फेरि पनि त्यो लेखनलाई चाहिँ निरन्तरता दिँदै चाहिँ अगाडि बढ्न सकिँदो रहेछ। यो साहित्य भनेको चाहिँ बुढेसकालमा पनि हाम्रो साथी हुँदो रहेछ। मेरो हजुरबाले एउटा कविताको अंश लेख्नु भएको, जुन कविता उहाँको म सुनाउँछु। हुन्छ

0: को पनि भने जस्तो यो कविताहरू चाहिँ सधैँ हामीलाई साथी हुने एउटा चाहिँ कोही नहुँदाखेरि पनि एक्लो महसुस नगर्ने यो चाहिँ साहित्यले ठुलो चाहिँ उद्दिदो रहेछ आफ्नो कुराहरू लेख्न पाइने होइन अब विभिन्न पात्रका माध्यमले गद्यमा पद्यमा लेख्न पाइने त्यो कुराले त्यसको रुचिले गर्दाखेरि विभिन्न मान्छेहरूको चाहिँ म विशेष गरी चाहिँ संस्कृतमा इतिहास पुराणमा प्राध्यापक भएको हुनाले मेरो चाहिँ अब भनौँ न रामायण वाल्मीकि रामायण महाभारत 18 पुराणहरू मेरो अध्ययनका विषयहरू तिनीहरू हुनाले अब त्यसबाट त धेरै कुरा लेख्न सकिन्छ भन्ने मलाई लागेर यो पछिल्लो समयमा फेरि म चाहिँ अब साहित्यमा अलिकति सक्रिय बनाऊ भन्ने मेरो चाहिँ त्यसरी भइरहेछ अहिले।
1: हजुर, विशेष गरी तपाईँ साहित्य क्षेत्रमा अगाडि बढिराख्दाखेरि तपाईँले कविता लेखनलाई अगाडि ल्याउनु भएको छ, त्यसमा पनि छन्द कविता बढी लेख्नु भएको छ। यो कविताले जीवनमा कस्तो भूमिका निर्वाह गर्दो रहेछ अथवा कविता चाहिँ समाजको प्रतिबिम्ब बन्दै गर्दाखेरि त्यसले सर्जकलाई नै पार्ने प्रभाव चाहिँ कस्तो हुँदो रहेछ, कस्तो पाउनु भएको छ?
0: अब साहित्यमा भन्न त नौ रस मध्ये श्रृङ्गार रसलाई नै रसको राजा मानिन्छ होइन, तर विभिन्न रसमा लेखिन्छ। वीर रसमा त्यत्तिकै बेजोड लेख्न सकिन्छ, शान्त रसमा वैराग्यमा पनि त्यति नै लेख्न सकिन्छ, करुण रस हास्य अरू धेरै रसहरूमा लेख्न सकिन्छ। तर तथापि अत्यन्तै चोटिलो मान्छेलाई छुने जहिले पनि मान्छेको हृदयभित्र पसेर छुने भनेको चाहिँ एउटा श्रृङ्गार रस नै भएको हुनाले यसलाई रसराज पनि भनिएको होला होइन। विभिन्न किसिमका मान्छेहरू विभिन्न किसिमको अवस्थालाई चाहिँ यो कविताले बोक्छ। जस्तो के भन्छ भनेदेखि हाम्रो संस्कृत साहित्यको सिद्धान्ततालाई हेर्ने हो भनेदेखि कान्ता सम्मित तयो पदेश युजे भन्या हुनाले एकदम मिठो तरिकाले सन्मार्गमा हिँडाउने साधनको रूपमा पनि यो साहित्यलाई लिएको छ। त्यसले गर्दाखेरि के हुन्छ त भन्दाखेरि मान्छेलाई सकारात्मक कुराहरू सिकाउनको निमित्त नकारात्मक कुराहरूलाई बहिष्कार गर्नको निमित्त पनि यो समाजमा जोरदार काम चाहिँ साहित्यले गर्न सक्छ। कतिपय अवस्थामा गरिरहेको पनि हामीले देख्छौँ, पुरानोमा त देख्छौँ नै होइन, नयाँमा पनि एउटा जुन आफ्नो बुद्धि अनुसार आफ्नो सोच अनुसार विचार अनुसार लेखकहरूले लेखिरहनु भएको म देख्छु। उहाँहरूले कहाँ चाहिँ विद्रोहको लेख्नु पर्छ, कहाँ के गर्नुपर्छ, आफ्नो सोच अनुसार विचार अनुसार चाहिँ व्यक्त गरिरहनु भएको हुन्छ।
1: त्यसमा तपाईँले यसरी बताइराख्दाखेरि विशेष त एकजना महिला सर्जकलाई नारी चेतना सँगसँगै समाजका कृति विसङ्गतिमाथि पनि प्रहार गर्दै एक हिसाबले समाजलाई सचेत बनाउँदै अगाडि बढ्नको लागि कति सहज छ?
0: यस्तो छ, अब नारीहरूले आफ्नो उद्धार आफैले गर्नुपर्छ भन्ने गीतामा भनिएको छ क्या होइन, आफ्नो शत्रु पनि आफै हो, आफ्नो मित्र पनि आफै हो भनेपछि आफू सक्रिय नभइकन अरूले पनि समर्थन गर्दैनन्, सहयोग गर्दैनन्, अवसर पनि दिँदैनन्, तर म गर्छु भन्ने एउटा आँट अठोट चाहिँ भित्र आफैबाट निस्किन पर्छ होइन। अरूले उचाले कुकुरले मृग मार्दैन भने जस्तो अरूले भनेर मात्रै गरेको चिजहरू त्यो कालजयी पनि हुँदैन। कालजयी होस् अथवा नहोस् आफ्नो मुटुबाट आएको चिज, जस्तो भनौँ न मलाई सबैभन्दा छुने ग्रन्थ काव्य साहित्य भनेको भानुभक्त आचार्यको रामायण हो। किन हृदय छ त त्यो भन्दाखेरि भानुभक्तले मान्छेले बोल्ने भाषामा लेखे, बोल्ने भाषामा लेखेको कारणले त्यो हृदय भयो, हृदयलाई छुने खालको भयो। अब हामीले त्यहाँ कृत्रिमता भरेर लेख्यौँ भनेदेखि त्यो पढ्नै अल्छी लाग्दो खालको पनि हुँदो रहेछ। मैले कति साहित्यहरू लेख्दाखेरि म मान्छेहरूलाई त्यही भन्छु, मैले यस्तो शब्द प्रयोग तपाईँहरूले जस्तो शब्द प्रयोग गरे पनि त्यसले मलाई छोयो, हृदयमा प्रभाव पार्यो भनेदेखि म त्यो अन्तिमसम्म पढ्छु, होइन मलाई त्यो प्रभावै पारेन भनेदेखि चाहिँ म पढ्दिनँ। त्यसकारण सफल साहित्य कुन हो त भन्दाखेरि मान्छेलाई छुन सक्नु पर्यो भन्ने मेरो चाहिँ मान्यता त्यो।
1: हजुर, अब हामी तपाईँको प्रकाशित कृतितर्फ अगाडि बढ्छौँ, त्यसपछि हामी अन्य विषयमा पनि प्रवेश गर्नेछौँ। विशेष त तपाईँको कविता संग्रह सपना प्रकाशित भइसकेको छ, यो सपना कविता संग्रहभित्र कस्ता भावका कविताहरूलाई बढी समेट्नु भएको छ यसबारेमा थोरै चर्चा गरौँ, शीर्षकबाटै अगाडि बढौँ न। यो शीर्षक सपना राख्नु भएको छ।
0: हजुर, अब यो सपना शीर्षक मैले किन राखेँ त भन्दाखेरि एउटा सपना मान्छेको कस्तो हुन्छ भनेदेखि सकारात्मकता देख्ने सपना हुन्छ, सुख पाउने सपना हुन्छ होइन, त्यो सपना सबैलाई प्राप्त होस्। साहित्यको मलाई एउटा के पनि लाग्छ भनेदेखि दुःखान्त र सुखान्त साहित्य हुन्छ होइन। हाम्रो पूर्वीय दर्शनले चाहिँ अब सुखान्त साहित्यलाई बढी उ गरेको छ, किन भनेदेखि मान्छेलाई साहित्य पढ्दा आह्लादित गर्नु पर्यो, आनन्द आउनु पर्यो, त्यसले गर्दा फेरि थाहै नपाइकन ती भन्नपर्ने कुराहरू त्यहाँ भनिसकिएको हुनपर्छ भन्ने चाहिँ मान्यता पनि हो।
1: सुन्दा
0: मधुर होस्, अनि त्यसकारण यी नराम्रा नराम्रा यस्ता छन् मात्रै भनेर मान्छेलाई त के हुने भयो त भन्दा फेरि डिप्रेसन एन्जाइटी मात्रै हुने भयो। सकारात्मकता के हो त भन्दा फेरि सपना हो, हामी सपना त देख्न सक्छौँ नि त, त्यो हामीले राम्रो सपना देख्यौँ भने त्यो एक दिन साकार हुन्छ। यो सपनाको सन्देश के हो त भन्दा फेरि हामीले यति चाहिँ राम्रो सपना दुनियाँमा देख्न सकिन्छ, हामीले जति चाहिँ राम्रो आँखाले हेर्छौँ यो दुनियाँ त्यति नै राम्रो लाग्छ हामीलाई, होइन? यहाँ हामीले धेरै अवसरहरू प्राप्त हुने, धेरै चाहिँ सकारात्मक मान्छेहरू हुने, अद्भुत देवतुल्य मान्छेहरू हुने हामीले सोच्छौँ, त्यस्तै मान्छेसँग हाम्रो सङ्गत पनि हुन्छ, होइन? अब हामी नकारात्मक सोच्छौँ भने त्यस्तै चाहिँ नकारात्मक मान्छेहरूको हाम्रो सङ्गत हुन्छ, त्यही नकारात्मक दुःखहरू हामीमा आइपर्छ। त्यस कारण हामी के देख्छौँ, के हेर्न चाहन्छौँ त्यो कुरा चाहिँ हाम्रो सपना हो। त्यसले गर्दा फेरि चाहिँ एउटा हरेक मान्छेको चाहिँ राम्रो सपना हुन्छ, सुख पाउने सपना हुन्छ। एउटा दर्शनले पनि, साहित्यले पनि, चाहे जेसुकै दर्शन होस्, त्यसले चाहिँ अन्तिम उद्देश्य भनेको सुख छ, सच्चित आनन्द भन्छ नि, आनन्द प्राप्तिको चाहिँ सपना हो। अब यो देश राम्रो हुने सपना, होइन, दुनियाँमा मान्छेले सुख पाउने सपना, होइन, प्रेमीले प्रेमिका पाउने सपना, प्रेमिकाले प्रेमी पाउने सपना, होइन, बाबा आमाले चाहिँ छोराछोरी पाउने सपना, होइन, नाति नातिना पाउने सपना, एउटा आर्थिक समृद्धिको सपना, देशमा एउटा सुव्यवस्था भएको सपना, हरेक किसिमको सपना देख्न सकिन्छ नि त। ती सपनाहरू चाहिँ मैले यो आफ्नो चाहिँ सपना कविता सङ्ग्रहभित्र समेट्ने प्रयास गरेकी छु।
1: समाजमा जसरी नकारात्मकता हावी भइरहेको अवस्थामा तपाईँले सपना कविता सङ्ग्रह मार्फत एक हिसाबले भन्ने भने ऊर्जा र सकारात्मक सोच अगाडि बढाउन सक्यौँ भने हरेक कुरामा पनि नराम्रो भित्र पनि राम्रो देख्न सकिन्छ भन्ने भावमा त्यो शीर्षक रोजे भनेर त भर्खरै बताउनु भयो। अब यो सँगसँगै यस कृतिभित्र कतिवटा कविता छन् र कस्ता कस्ता कविताहरू छन्, मूल प्रतिनिधि कविताका रूपमा तपाईँ आफै सर्जकले भन्नुपर्दा के भन्नुहुन्छ यसमा?
0: यसमा झन्नै 50 वरिपरि कविताहरू छन्, होइन? यहाँभित्र मैले बाल्यकालदेखि भनौँ न 42 नै पनि लेखेका कतिपय कविताहरू छन्, केटकेटी पाराका कविताहरू पनि छन्। आफ्नो सिर्जना कस्तो हुँदो रहेछ भने जस्तो भए पनि माया लाग्दो रहेछ कि, जस्तो भए पनि सङ्ग्रह गर्न मन लाग्दो रहेछ। त्यो अर्थमा धेरै एउटा चाहिँ केटकेटी खालका भनौँ न त्यो कविता तत्त्व के हो त भन्दाखेरि त्यहाँनिर रस हुन्छ, त्यहाँनिर चाहिँ अलङ्कार हुन्छ, होइन, छन्दोबद्ध मात्रै भएर त कविता हुँदैन, अभिधा लक्षणा व्यञ्जना हुन्छन्, कतिपय अभिधामा पनि छन्, होइन, कतिपय लक्षणा व्यञ्जनामा पनि छन्, कतिपय सुक्तिमय पनि छन्, आफैलाई मनपर्ने खालका पनि छन्, कतिपय सामान्य पनि छन्। अब कोही प्रतिभाशाली सन्तान हुन्छन्, होइन, अगाडि बढ्छन्, कोही सामान्य हुन्छन्, गर्न सक्दैनन्, तर जस्ता सन्तानलाई पनि एउटा आमाले बोकेर हिँड्नुपर्छ नि। त्यस कारण म एउटा महिला हुँ, म एउटा आमा हुँ, म एउटा सर्जक हुँ, त्यसले गर्दा फेरि मैले सबै चाहिँ मेरा सिर्जनाहरूलाई लगभग भनौँ न लगभग कति त हराए, पहिला कस्तो भयो भनेदेखि लेख्यो अनि कता हराए भयो धेरै कविताहरू। पछि मैले अलिकति कलेजहरूमा भाग लिने, प्रथम हुने कविता प्रतियोगितामा भएपछि चाहिँ ए तिमीले राम्रो लेख्छौ भन्ने थाहा पाएपछि, मान्छेहरूले भन्न थालेपछि चाहिँ अनि ए राख्नु पर्दो रहेछ भनेर राख्न थालेका कविताहरू प्राय मेरो यसमा छन्। अब यसमा सामान्य भन्दा दर्शन सम्बन्ध पनि छ, आत्मानुभूतिको कुराहरू पनि छ। अब त्यसलाई कसरी बुझ्ने भन्छ, कवितामा एक थोक हुन्छ भनेदेखि अब त्यो बुझ्नेले जसरी पनि बुझ्न सक्छ, कविता एउटै अर्थ दिँदैन, धेरै अर्थहरू दिन सक्छन्। त्यसलाई कसरी बुझ्ने भने अभिधामा मात्रै बुझ्यो भने एउटा अर्थ हुन्छ, त्यसको लक्षणा गऱ्यौँ भने अर्को अर्थ हुन्छ, व्यञ्जना गऱ्यौँ भने अझ अर्को अर्थ निस्किन्छ, तर त्यो भावकले कसरी त्यसलाई लिने भन्ने कुराहरूमा भर पर्छ। त्यसले गर्दा फेरि मैले ए लेखेको हो, के लेखेको हो भन्ने कुराहरू, अब यो सानो कार्यक्रममा हरेक कविताको त मैले सबै कुराहरू समेट्न सक्दिनँ, होइन? अब जस्तो म शिवभक्त, एउटा शिवप्रति मेरो अत्यन्तै निकट सम्बन्ध भएर मैले एउटा परम शिवको अर्चना गरौँ भनेर मैले यो धेरै पहिला विद्यार्थी कालमै लेखेको कविता हो, मलाई आज पनि त्यति नै मनपर्छ।
1: विशेष त तपाईँले शिव भक्तिको कुरा गर्नुभयो, हामी श्रावणको महिनामा यो कार्यक्रम रेकर्ड पनि गरिरहेका छौँ, यही मौकामा शिव भक्तिसँग सम्बन्धित रहेको कविता पनि सुनौ, त्यसपछि हामी फेरि संवादलाई अगाडि बढाउने।
0: मलाई असाध्यै मनपर्ने छन्द पनि हो शिखरिणी छन्द। यसमा चाहिँ मैले परम शिवको अर्चना गरौँ, यो शिवसँग कसरी सम्बन्ध गरेर मैले लेखेँ भन्दाखेरि, कतिपय चाडबाडमा हामी पशुपतिनाथ जाँदाखेरि पनि पहिला त्यसरी दर्शन गर्ने एउटा सुव्यवस्था हुन्थेन, क्या दर्शन गर्नै नसकेर फर्किन पर्ने पनि परिस्थिति हुन्थ्यो, होइन? त्यहाँ चाहिँ अब सुरक्षाकर्मीहरूले पनि त्यहाँ सुव्यवस्था गर्न सकेका हुन्थेनन्। त्यो भएपछि हामी के गर्छौँ त, हाम्रो हृदयमै हुनुहुन्छ नि त भगवान् शिवजी त। त्यसरी मैले यो कविता जन्माएको हो, होइन, शिखरिणी छन्दमा छ, परम शिवको अर्चना गरौँ।

पटुली अञ्जुली भरू म मेरै आस्थाका परम शिवको अर्चना गरू म चाहन्थे उनकै स्वरूपसँगमा साथ रहन।

0: नगरौँ।
1: हजुर, भर्खरै शिवको महिमा गाउँदै कविता वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब विशेष त नेपाली समाजमा पछिल्लो समय समालोचना र समीक्षाको विषयमा काहीँ न काहीँ त्यो बेमेल जस्तो देखिन थालेको छ। कतिपयले समीक्षालाई नै समालोचना भनेर बुझ्न पनि थालिएको अथवा समाजले त्यसरी बुझिरहेको अवस्था पनि हामी देख्न सक्छौँ। नेपाली साहित्यको कुरा गर्दाखेरि समालोचनामा हुनुपर्ने के छ अथवा के थियो, के हुँदै गइरहेको छ? सर्जकले अहिलेसम्म तपाईँले बुझ्नु भएको हिसाबले अथवा समाज कतातिर गइरहेको छ समालोचनामा, पहिला त्यहाँ प्रवेश गरौँ, त्यसपछि हुनुपर्छ कस्तो भन्ने विषयमा पनि चर्चा गरौँला।
0: अहिले चाहिँ कस्तो छ भनेदेखि, अब समालोचना समीक्षा गर्ने क्रममा

0: युवतीलाई देखाइदिउँ भने उनीहरूलाई प्रभावित गर्दैन. त्यसले गर्दा आफ्नो प्रभावमा बसेर समीक्षा समालोचना गरेको जस्तो लाग्छ मलाई, मैले हेर्दा फेरि होइन. अनि अर्को एउटा पक्ष कस्तो पनि छ भनेदेखि प्रशंसा गरिदिने के, जस्तो लेखा छ भए पनि राम्रो छ यस्तो उस्तो भनिदिने. अब यो एउटा चाहिँ विभिन्न अवस्थाले अब मलाई कतिपय कुराहरू चाहिँ अलिकति भन्न मन लाग्दैन होइन, म भन्न मन लाग्दैन. म अब कस्तो कुराहरू आउँछ भनेदेखि मान्छेको दृष्टिकोण, मैले भने नि प्रत्येक मान्छेको मैले देख्दा फेरि त्यो कसरी हेर्छु र अर्को मान्छेले कसरी हेर्छ, हेराइमा फरक पर्छ क्या त्यो कृतिलाई. जस्तो कतिपय कृति मेरो हेराइमा कस्तो देख्छु मैले भने, मैले अघि नै पनि भने एउटा साहित्यले हामीलाई सभ्य बाटोमा हिँडाउनु पर्छ, सुसंस्कार दिन सक्नुपर्छ. हामीले कस्तो चाहिँ जीवन रोजेको हो, हाम्रो छोराछोरी कस्तो होउन्, हाम्रो समाज कस्तो होस् भनेर चाहेको हौ हामीले भन्ने कुरा स्पष्ट हुनपर्छ. र त्यो एक प्रकारले भन्दा फेरि कस्ता हुन्छन् भनेदेखि परिवर्तन, सानसाना परिवर्तनहरूको परिणाम कस्तो आउँछ भन्ने कुरा धेरै चाहिँ त्यो हजारौँ वर्षबाट खारिएर आएको छैन. अहिले तत्काल गरिरहेको काम आज गरिरहेछ, ए भोलि त हामीलाई जहाँ त्यस्तो त गर्न नहुने रहेछ, त्यसले यसको परिणाम त राम्रो देखिएन भन्ने खालको साहित्यहरू, भन्ने खालका समालोचनाहरू पनि हामीले देख्न सक्छौँ आजको दिनमा होइन. त्यसले गर्दा फेरि अब यो कालजयी हुनको निमित्त सम्पूर्ण सृष्टिदेखि, मानव सभ्यतादेखि नै कस्तो छ भनेदेखि, अब भनौँ न एउटा धर्म विवाह गरेका पति पत्नीहरूको जीवन पनि चिरकालसम्म जाँदैन, टुट्छ. साहित्यमा पनि त्यो छापहरू आउँछ नि त होइन. पुरुषको कमी कमजोरीहरू पनि औँलाइएको हुन्छ कतिले. अनि मैले चाहिँ के पनि कतिजनालाई भने, यस्तो खालको साहित्य सिर्जना नगर्नुहोस्, किन यो तपाईँको छोरीहरूले पढ्दाखेरि कस्तो चाहिँ सुनिन्छ त होइन. बलात्कारी पिता भनेर चाहिँ कविता नलेख्नुहोस् तपाईँहरूले. पिता भनेको बलात्कारी रहेछ भन्ने सन्देश जान सक्छ होइन. पिता भनेको बलात्कारी होइन. अब बलात्कार गर्ने कुनै एकाध मान्छे देखियो भने त्यो चाहिँ बदमास हो, त्यो अपराधी हो, त्यसलाई पिताको दर्जा दिएर कविता लेख्नु हुँदैन. त्यस्तो हाम्रो छोरीहरूलाई दुष्प्रभाव पर्न सक्छ भनेर मैले भनेको थिएँ होइन. त्यसले गर्दा फेरि एकाध नराम्रा कुराहरूलाई लिएर हाम्रो पुरै समाज चाहिँ त्यस्तै नराम्रो छ कि भने जस्तो देखाइदिँदा फेरि राम्रो मान्छेहरूलाई पनि त्यसको दुष्प्रभाव पर्न सक्छ. त्यसले गर्दा फेरि नराम्रा घटनाहरूलाई भन्दा राम्रो घटनाहरूलाई, सभ्य मान्छेहरूलाई कस्तो हुनुपर्छ त, के हो त आदर्श हाम्रो, त्यो आदर्शवादी भनेर भनिन्छ नि. आदर्शवादी होइन, अब कानुनले होइन, राज्यले, देशले, समाजले, परिवारले चाहेको कुरा के हो भन्ने कुराहरू, जस्तो भनौँ एउटा मान्यता कस्तो छ भनेदेखि, पत्नी प्रति पतिको दृष्टिकोण र पतिको पत्नी प्रतिको दृष्टिकोण र पत्नीको पति प्रतिको दृष्टिकोण, एक आपसको दृष्टिकोणलाई लिएर हाम्रो पुराणहरूमा, साहित्यमा धेरै कुराहरू छन्. महिलाहरूलाई जहिले पनि दमन भयो पनि होइन, अब किन भयो, त्यो हुन हुन्छ कि हुँदैन, पुरुष कुन आधारमा कसरी सुध्रिन पर्छ, छोरालाई हामीले कसरी सिकाउनु पर्छ, छोरीलाई हामीले कसरी सिकाउनु पर्छ भन्ने कुराहरू पनि हामीले राम्रोसँग बुझ्न आवश्यक छ. जस्तो भनौँ प्रकृतिले नै कतिपय कुराहरूमा महिला र पुरुषलाई फरक बनाएर सिर्जना गरेको छ भनेदेखि, कतिपय सकारात्मक विभेदहरूलाई हामीले सकारात्मक रूपमै लिन पर्ने हुन्छ होइन. अब नकारात्मक कुराहरूलाई चाहिँ हामीले हटाउँदै जानुपर्छ. जस्तो म एउटा चाहिँ म पुराणकै श्लोक यहाँनिर प्रस्तुत गर्न चाहन्छु. भोजनाच्छादने पुष्प भूषणादेर निज स्त्रियम आलापै सरसरे नित्यम तोषयताम सपेन्न च भन्ने चाहिँ पुराणको, स्कन्द पुराणको श्लोक हो. यसमा के भनिएको छ त भन्दाखेरि, एउटा पुरुषले आफ्नो पत्नीलाई भोजन आच्छादन, लुगा कपडा, घरका सामग्रीहरू राम्रो दिन प्रयत्न गर्नुपर्छ आफ्नो गच्छ अनुसार, र पुष्प भूषणादेर फुलहरू दिने, गजराहरू दिने, गहनाहरू दिने आफ्नो गच्छ अनुसार, र आलापै सरसरी नित्यम, नित्य सरस वार्तालापले सन्तुष्ट बनाउने, नसराप्ने, गाली नगर्ने र कठोर शब्दहरूको प्रयोग नगर्ने महिलाहरूप्रति भनेर चाहिँ निर्देशन गरेको छ. यो कुराहरू त हामीले सिकाएनौँ नि त, हाम्रो छोराहरूलाई सिकाएनौँ होइन. अनेक किसिमका घरेलु हिंसा जन्मिए, त्यो हिंसाबाट प्रभावित मान्छेहरूले त्यस्तै खालका साहित्यहरू लेखे, त्यो साहित्यले अझ हिंसा बढाउन सक्ने भयो, यो हिंसा बढाउनु हुँदैन है भन्ने चाहिँ कहाँ आयो त होइन, यसो गर्नु हुँदैन, यस्तो भइरहेछ तर यसो गर्नु आदर्श के हो त, पुरुषले गर्ने के हो त, महिलाले गर्ने के हो त, त्यो कुराहरू चाहिँ देखाइदिनु पर्यो क्या साहित्यमा, ऐना हो साहित्य. त्यसले गर्दा फेरि यस्तो पति पत्नी चाहिँ आदर्श पति पत्नी हुन्, यस्तो हुन प्रयत्न गर्नुपर्छ है हाम्रा घरका पुरुष र महिलाहरू भन्ने खालको साहित्यहरू नभएर, खालि यस्तो नराम्रो भयो, उस्तो नराम्रो भयो भनेर नकारात्मक बखान गरेर अब जस्तो पढ्दा फेरि पनि रमाइलो नआउने, साहित्य भनेर त रमाइलो पनि आउनु पर्यो नि त होइन, त्यो खालको नभएर एकदम चाहिँ कटु खालको, कटु अनुभूति हुने खालको, त्यो खालको चाहिँ साहित्यहरू पनि जन्मिरहेछ कतिपय साहित्यकारहरूबाट होइन.
1: यो विशेष त तपाईँले अहिले जसरी व्याख्या गरिराख्नु भएको छ, साहित्य सिर्जना होस् या समाजको प्रवृत्ति जसरी अगाडि बढिरहेको छ पछिल्लो समयमा, यो प्रविधिको विकासले पारेको नकारात्मक प्रभाव अथवा प्रविधिमा पनि हामीले अहिले पछिल्लो समय

0: प्रयोग गर्दै आएका सामाजिक सञ्जालहरूको प्रयोग र त्यसको सहजताले निम्त्याएको त्यो नकारात्मक पाटोको रूपमा हामीले बुझ्न सक्छौँ त्यसलाई, कि त्यो हाम्रो संस्कार संस्कृतिबाटै हुर्कँदै आएको हो, त्यसलाई कसरी बुझ्ने?
1: संस्कार संस्कृतिले पनि कतिपय हुर्काइदियो, किनभनेदेखि हुनपर्ने जस्तो त भएन नि त, महिलाहरू थिचोमिचोमा परे नि त होइन, अब त्यो महिलाहरू थिचोमिचोमा हिजो परे, अब आज पुरुषहरू पनि परिरहेछन्, महिलाहरू चाहिँ एकदम सज्जन देवी जस्तो सबैजना त छैनन् नि त, महिलाहरूले पुरुषलाई उत्पीडन पनि गरिरहेछन्, पुरुषहरूले महिलालाई उत्पीडन पनि गरिरहेछन्, भनेपछि त यहाँ त दुवैजनाको शिक्षा र संस्कारमा कमी कमजोरीहरू देखियो नि त, त्यो कमी कमजोरीलाई पूर्ति गर्ने काम त साहित्यले पनि गर्न पर्यो नि, परे कि परेन, पक्कै पर्यो नि त होइन। हो त्यसैको निमित्त आदर्श जीवनचर्या कस्तो हो, आदर्श भोजन कस्तो हो, आदर्श क्रियाकलाप कस्तो हो भन्ने कुराहरू, अब जस्तो भनौँ न खुला साहित्यकारहरूले खुला लेख्नेहरूले पनि ती सबै खुला कुराहरूलाई लेखिदिन पर्यो क्या, होइन कस्तो हो त अवस्था भन्ने खालको कुराहरू एकदम चाहिँ छल्कपट नगरिकन। मैले एउटा सानो बेलामा पढाएको थिएँ कि विश्व रचैया कुनियत गर्ला काव्य रचैया गर्दैन भन्ने ढुक्क छ चित्त जगतको अनि विधिसँग पनि डर्दैन, सपनामा निर्दय कपटी बन्न तिमी त सुहाउन्न धोका पाउँछ बान्धव जनले अय्या भन्नै पाउन्न भन्ने एउटा को साहित्यकारको हो, मैले चाहिँ धेरै वर्ष अगाडि पढाएको थिएँ बाल्यकालमा। यसले के भनेको हो त भन्दा फेरि साहित्यमा जे लेखिन्छ त्यो प्रति त जनमानसको विश्वास हुन्छ नि त, यो त आदर्श चिज हो, महान व्यक्तिले लेखेको हो, महान मान्छेको कलमले लेखेको हो भन्ने देखिन्छ नि त, अब त्यो देख्दा फेरि त मान्छेले त त्यसको दुष्प्रभाव पर्न गयो भनेदेखि त त्यो साहित्य त सही भएन नि, सत् साहित्य भएन नि, असत् साहित्य भयो नि त, त्यसले गर्दा फेरि सत् साहित्य सिर्जना गर्न पर्यो, पाठकहरूले हाम्रो जीवन कतापट्टि मोडिनु पर्छ भन्ने कुरा राम्रोसँग बुझ्न पर्यो, यो कुरा चाहिँ अत्यन्तै शोचनीय कुरा हो। यो जस्तो भने धोका पाउँछ अय्या भन्न पाउँदैन, कस्तो मिठो लेखा छ होइन, बान्धवजनहरूले पाठकहरूले धोका पाउँछन् त अय्या भन्न पाउँदैन, उनीहरूलाई थाहै नपाइकन चाहिँ नकारात्मकताले
0: गाजिसकेको हुन्छ। हजुर, यसरी हेर्दै गर्दाखेरि अब एउटा फेरि चुनौती पनि थपिन्छ, एकजना सर्जक या कवि या लेखक समाजलाई कसरी चित्रित गर्ने र त्यो समाजमा आफूले दिन खोजेको सन्देश कसरी सही ढङ्गले पाठक श्रोता सम्म पुगोस् भन्ने ध्येय र त्यो चुनौती पनि थपिराखेको हुन्छ।
1: अब सर्जक एक प्रकारले कस्तो हो भने न्याय दिने क्षेत्रमा सर्जक पनि एक प्रकारले न्याय दिने नै क्षेत्रको भन्न पर्छ होइन, कलम चलाउने मान्छेलाई
0: बाटो देखाउने एउटा दिशा निर्देश गर्ने पात्रको रूपमा,
1: त्यसकारण न्याय दिने ठाउँमा चाहिँ झुटो बोल्नु हुँदैन होइन, सर्वधर्मेभ्यो गरीय प्राणविवाके सत्यवदनम भन्छ, न्याय दिने ठाउँमा चाहिँ सत्य बोल्नु सबै धर्मभन्दा ठुलो धर्म हो भनेको छ, त्यहाँ झुट बोलिदियो भने त अपराधी छुट्छ, निरपराधले सजाय पाउँछ नि त होइन। हो त्यस्तै गरेर समाजका पाठकहरूलाई पनि हामीले भ्रममा राख्नु भएन, सत्य तथ्य कुराहरू भनिदिन पर्यो क्या, साहित्य मार्फत पनि हामीले सत्य तथ्य कुराहरू भनिदिन पर्यो। अब जस्तो भनौँ न, अब राजा दिलीपले कर कसरी उठाए जनताबाट र जनतालाई नै कर दिए, पृथ्वीमा जनताबाट कर लिए जनतालाई नै दिए, इन्द्रले पनि सबै चाहिँ समुद्रबाट पानीहरू शोषण गरेर फेरि बादल बनाएर वर्षा गरेर पृथ्वीलाई नै फर्काइदियो। जस्तो अब यो साहित्यले के दियो त भन्दा फेरि शासकहरूले जनतासँग लिएको करबाट देश र जनताकै सुव्यवस्थामा खर्च गर्नुपर्छ भन्ने सन्देश दियो नि त, हो क्या नि, यसमा कहिल्यै पनि यो कालोजयी भयो कि भएन, कहिले यसमा दुई मत हुनपर्छ कि कर लिएको सम्पत्ति चाहिँ आफ्नो मोजमस्तीमा खर्च गर्ने जनताको लागि होइन भन्ने कसैले भन्छ र कहिले पनि भन्दैन, यो त सधैँ नै शाश्वत कालोजयी साहित्य भयो नि त, महाकवि कालिदासले लेखेको त सम्पद विनिमय नैव, यो सम्पत्ति चाहिँ आदान प्रदान गरेर लिएर फेरि फर्काएर चाहिँ उनीहरूले यो लोकलाई राम्रोसँग पालन गरे भन्ने कहानी कथा अथवा चाहिँ श्लोक जे भन्नुहोस् त्यो कालजयी छ नि त, जुनै युगमा पनि यो कुरालाई असत्य हो कसैले पनि भन्न सक्दैन, त्यसकारण साहित्य भनेको यस्तो हुनुपर्छ क्या, कहिल्यै पनि त्यो झुट नहुने।
0: हजुर, अब हामी एउटा कविता सुन्छौँ
1: अलिकति प्रेमिल खालको भनौँ न, प्रेमिल खालको, अब मैले चाहिँ श्रृङ्गार रसकै लेख्न खोजेँ भने पनि त्यो अलिकति अध्यात्मपट्टि गइहाल्छ क्या, युनिभर्सल अरू अरू कुरालाई जान्छ, जस्तो मैले एउटा चुम्बन शीर्षकमा पनि यहाँ कविता लेखेकी छु होइन, जस्तो यहाँनिर सुरु कसरी हुन्छ त भन्दा तिम्रा शुद्ध कपोलमा प्रणयले गर्दैछु यो चुम्बनबाट सुरु हुन्छ होइन, तर अन्तिममा पुग्दै जाँदा फेरि यो चुम्बन कहाँ कहाँ कस कसले गर्छ त, यो प्रेमी प्रेमिकामा मात्रै सीमित छैन, यही कविता सुनौ,
0: हुन्छ,
1: तिम्रा शुद्ध कपोलमा प्रणयले गर्दैछु यो चुम्बन घटतैनन्।

0: चुम्बना
1: सामिप्यतालाई विशेषत जोड दिएर लेखिएको रचना गरिएको कविता भर्खरै वाचन गर्नुभयो। अब हामी समयको पाबन्दीले गर्दा यो बसाइलाई धेरै लम्ब्याउनै सक्दैनौँ, छोटो समय छ, यो समयभित्र धेरै कुरा हामी समेट्न सक्दैनौँ। तर यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय जुन आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय?
0: अब आज मलाई भन्न मन लागेको कुरा चाहिँ महाकवि कालिदास, महाकवि कालिदासलाई कसरी लिइन्छ त भन्दाखेरि पुरा कवि नाम गणना प्रसङ्गे कनिष्ठिकाधिष्ठित कालिदास अद्यापि तत्तुल्य कवेर भावात अनामिका सार्थवती बहुव। उहिले जमानामा चाहिँ कविहरूको गणना गर्दा कान्छी औँलामा कालिदासको नाम लिइसकेपछि कालिदास जत्तिकै अर्को कवि कोही पनि नभए हुनाले अनामिका दोस्रो औँलाको नाम अझै पनि सार्थक भइरहेछ भन्ने जुन मान्यताले हामीले महान कवि कालिदास, विश्व प्रसिद्ध कालिदास भनेर भन्छौँ, उहाँको विनम्रता कस्तो छ त काव्य सिर्जना गर्ने क्रममा भने, मन्दः कविय सब प्रार्थी गमिष्याम्युपहास्यताम् प्रांशुलभ्ये फले लोभा दुध्वा हुरिव वामनः। यो चाहिँ मन्द बुद्धिवाला छु म, मन्दः कविको यस चाहनेवाला छु, त्यस्तो अवस्थामा म त अग्लो मान्छेले टिप्न सकिने फललाई बामन अलि होचो मान्छेले प्रयास गर्दा फेरि जस्तो उपहास्य देखिन्छ त्यस्तै उपहास्य पो हुन्छ कि, अथवा कृत वागद्वारे वंशेस्मिन पूर्व सूरी मणौ वज्र समुत्कीर्णे सूत्र सेवास्ति मे गति, अथवा चाहिँ महान विद्वानहरूले जुन लेख्नु भएको छ त्यसमै अनुसरण गर्दै गर्दै एउटा चाहिँ मोतीहरूमा चाहिँ प्वाल परिसकेको छ भने धागोहरू सर छिर्छ नि, त्यसरी नै सर म अगाडि बढ्न सक्छु, महान व्यक्तिहरूले बाटो कोर्दिसक्नु भएको छ भनेर चाहिँ त्यति महान कालिदासले आफ्नो विनम्रता प्रकट गर्नु भएको छ होइन। त्यसले गर्दा फेरि हामी अलिकति दुई लाइन लेख्ने बित्तिकै अब के न कवि भइयो भन्ने खालको अहङ्कार नगरिकन होइन, जति आफ्नो छ के मन्डुक कराउनु प्रकृतिमा पापीपना हुन्छ र भने हाम्रो देवकोटाजीले भने जस्तो जस्तो आफ्नो गच्छ छ त्यस्तो चाहिँ हामी लेख्दै जाउँ लेख्दै गरौँ। महिलाहरूको निमित्त मैले अन्तिममा भन्न पर्ने कुरा के छ भनेदेखि, लेख्नुको साथसाथै महिलाहरूले अध्ययन गर्ने र पैसा पनि कमाउने, यो गरिएन भने महिलाहरू पछि पर्ने सम्भावना छ, किनभनेदेखि अहिलेको सामाजिक वातावरण पारिवारिक वातावरणहरूले महिलाहरूको वास्तविकतालाई नबुझेको कारणले होइन एउटा चाहिँ जुन चाहिँ मध्ययुगीन कालमा चाहिँ अन्धकार अज्ञान अन्धकार अशिक्षाको समय हो त्यसमा घसेटिएको प्रवृत्तिबाट बाहिर आउन सकेको छैन समाज, त्यसले गर्दाखेरि महिलाहरूले आफ्नो चाहिँ आफूलाई नै निखारेर आफ्नो खुट्टामा चाहिँ आफू उभिन प्रयत्न गर्नुपर्छ। म आज यति नै भन्न चाहन्छु, धन्यवाद यहाँ बोलाउनु भयो त्यसको निमित्त पनि यहाँलाई र रेडियो नेपाललाई पनि धेरै धेरै हार्दिक धन्यवाद दिन चाहन्छु, धन्यवाद।
1: हस्, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस्, अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार डाक्टर दिव्य प्रियम बदा काफले। हस् त आजलाई यति, तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु, नमस्कार।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, अब करिब 10 बजेसम्म सुनाउनेछौ सदाबहार गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ पुष्प नेपालीको स्वरमा, राममान तिर्सितको रचना, नातिकाजीको संगीतमा।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। अहिले राति 10 बजेको हिन्दीमा समाचारपछि यहाँहरूले सुन्न सक्नुहुनेछ घर देश परदेश कार्यक्रम रेडियो नेपाल। सुन्दै रहनुहोला। यस बेला रातको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: यहाँलाई घर देश परदेश कार्यक्रममा स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: सन्चै हुनुहुन्छ?
1: हजुर, ठिक छु।
0: हुन त यसपालि युरोपमा कुनै कुनै ठाउँमा निकै गर्मी भएको समाचारहरू पनि सुनिए, तर माथि अब मस्कोमा होइन, रसियाको मस्कोमा यहाँहरू बसेको ठाउँतिर पनि केही अनुभव रह्यो कि? यहाँको ग्लोबल वार्मिङको पनि चर्चा छ होइन?
1: यस्तो छ, रसिया चाहिँ युरोप भए पनि अलि युरोपको पूर्वी कुनामा परेको हुनाले यहाँ चाहिँ क्लाइमेट त्यति धेरै गर्मी छैन। यद्यपि जुन जुलाई अगस्त चाहिँ गर्मी हुने समय हो, तर मस्कोमा जनरली 23-25 डिग्री भन्दा बढी टेम्परेचर पुगे पनि छैन, र अहिले त झन् वर्षा पानी आइरहेको छ। त्यस कारणले त्यो युरोपमा भएको गर्मी मस्कोसम्म आइपुगिसकेको छैन। यद्यपि यो ग्लोबल वार्मिङको कारणले गर्दाखेरि रसियाका धेरै भागहरूमा अनएक्सपेक्टेड यो नदीहरू बढ्ने, धेरै ठाउँमा चाहिँ डुबाउने, ती कुराहरू चाहिँ भइरहेका छन्। तर जस्तो गर्मी अहिले इटाली फ्रान्समा भइरहेको छ, स्पेनमा भइरहेको छ, त्यस्तो चाहिँ रसियामा अहिले छैन।
0: अब सन् 1990 एउटा विद्यार्थीका रूपमा मस्को उत्रिँदा अब 36 वर्षसम्म अझ त्योभन्दा बढी यतै स्थापित भइएला भन्ने कतै मन मस्तिष्कको कुनै कुनामा थियो कि त्यो बेला?
1: वास्तवमा कलेज पढ्दाखेरि चाहिँ मलाई रसिया पढ्न जान पाए हुन्थ्यो भन्ने खालको एउटा भित्री इच्छा चाहिँ थियो, र भाग्यले नै मलाई, मैले जब मेरो आइएससी सकेँ तुरुन्तै मैले रसियामै स्कलरसिप पाएँ। तर यहाँ रसियामै लामो समय बस्ने त्यस्तो कुनै पनि योजना थिएन। उच्च शिक्षा रसिया पढ्न जान पाए हुन्थ्यो भन्ने कामना बाहेकहरू केही पनि थिएन, र नेपालबाट आउँदाखेरि यहाँ जति सक्दो चाँडो पढाइ सकेर नेपाल फर्कने नै मेरो इच्छा थियो। तर समय अनुसार चाहिँ परिस्थिति अनुसार सबै प्लानहरू पनि परिवर्तन हुँदै गए, र अन्त

0: 1991 चाहिँ सोभियत सङ्घ टुक्रियो। सोभियत सङ्घ टुक्रिएपछि सबै राज्यहरू आफ्नो हिसाबले चल्न थाले र यो जुन राजनीतिक अस्थिरताको कारणले गर्दाखेरि र जुन ट्रान्सफर्मेसन पिरियड छ त्यो पिरियडमा यहाँ आर्थिक हिसाबले साँच्चिकै यहाँका जनताहरूलाई पनि असाध्यै अप्ठ्यारो अवस्था पर्यो र हामी विदेशी विद्यार्थीहरू जो पढ्न आएका थियौँ हामीहरूलाई त झनै गाह्रो अवस्था सिर्जना भयो किनभने त्यो बेला यहाँको चाहिँ करेन्सी असाध्यै तीव्र रूपमा चाहिँ करेन्सी डिभ्यालुएसन भयो इन्फ्लेसन चाहिँ असाध्यै बढ्यो र जुन पैसा हामीले चाहिँ स्टिपेन्जीको रूपमा रसिया सरकारले हामीलाई उपलब्ध गराउँथ्यो त्यो सोभियत सङ्घ हुँदाखेरि त्यो पैसाले हामीलाई आरामले महिनावारी रूपमा खाना बस्न राम्रैसँग पुग्थ्यो भने जब सोभियत सङ्घ टुक्रियो त्यसपछि त्यो पैसाले हामीलाई एक हप्ता पनि नपुग्ने अवस्था भयो र त्यस्तो अवस्थामा यहाँ चाहिँ धेरै देशका विद्यार्थीहरू पढ्थे र धेरै देशहरूले आफ्ना विद्यार्थीहरूलाई सहयोगको प्रोग्रामहरू पनि ल्यायो किनभने विद्यार्थीहरूलाई यहाँ बाँच्न नै गाह्रो हुने स्थिति भयो। हामीले पनि हाम्रो दूतावासमा हाम्रा समस्याहरू राख्यौँ तर हाम्रो सरकारले विद्यार्थीहरूलाई आर्थिक रूपमा कुनै पनि सहयोग गरिएन र हाम्रो अधिकांश नेपाली विद्यार्थीहरूको र मेरो पनि घर परिवारबाट पैसा पठाएर यहाँ पढाउन सक्ने स्थिति थिएन खान बस्नको लागि भनेर मात्रै पनि घर परिवारबाट पैसा पठाउन सक्ने स्थिति थिएन र यो अवस्थामा कि पढाइ छोडेर यहाँबाट हिँड्नु पर्यो कि चाहिँ यही सङ्घर्ष गरेर पढाइ पनि कन्टिन्यू गर्नु पर्यो र कमसेकम आफूलाई पढ्नको लागि पढ्ने समयमा खाना बस्नको लागि चाहिँ खर्च थ्याक्ने व्यवस्था गर्नु पर्यो त्यो हरेक विद्यार्थीको आफ्नो जिम्मेवारी भयो यो मेरो पनि जिम्मेवारीमा आयो त्यस कारणले त्यही बेलामा पढ्दा पढ्दै चाहिँ पार्ट टाइम काम गर्न थालियो त्यो बेलामा काम पनि सहजै पाइने थिएन त्यस कारणले जे पाइन्छ त्यही काम गर्न थाल्यो पछि समय बिस्तारै बित्दै गएपछि हाम्रा अग्रजहरूले गर्नुभएको व्यवसायमा काम गर्न थाल्यो र त्यहीबाट अलिअलि सिकेर कमसेकम यहाँ पढाइ मेरो मास्टर सकिनुन्जेल चाहिँ आफूलाई खान बस्ने पैसा आफैले कमाउन थालियो।
1: अब सर त्यतिखेर अग्रजहरूले चाहिँ इलेक्ट्रोनिक्सका व्यापार पनि गरेको छिटफुट रूपमा अनि त्योबाट चाहिँ व्यापार गर्ने चाहिँ एउटा माहौल तयार भएको भन्ने पनि सुनिन्छ नि होइन
0: हो त्यहाँ चाहिँ इलेक्ट्रोनिक्स मात्रै होइन त्यो बेलामा मेनली हाम्रा नेपाली अग्रजहरू चाहिँ इलेक्ट्रोनिक्समा हुनुहुन्थ्यो तर मैले चाहिँ व्यवसाय भनेको जे गर्दा पनि हुन्छ भन्ने म थिएँ म मास्टर्स सकिँदाखेरि हामीले औषधिको व्यवसाय सुरु गरेका थियौँ त्यसपछि इलेक्ट्रोनिक्सको व्यवसाय पनि गरेँ र विभिन्न व्यवसायहरू हामीले गर्यौँ र मास्टर्स सकिना साथै म चाहिँ यहाँ भएका अलिकति व्यवसाय सबै छाडेर होइन म चाहिँ आफ्नै क्षेत्रमा काम गर्नुपर्छ भन्ने नै मेरो थियो र मास्टर्स सकेपछि म नेपाल फर्किएँ। त्यो बेलामा 1996 मैले चाहिँ मास्टर्स सकिएको थिएँ र नेपालमा करिब 6-7 महिना म बसेँ नेपालमा। त्यो बेलामा मैले पढेको विषयमा न काम गर्ने क्षेत्र थियो न अध्यापन गर्ने क्षेत्र थियो म सकेसम्म कतै युनिभर्सिटीतिर कुनै त्यस्तो मेरो सब्जेक्टहरू छन् भने पढाएर भए पनि बस्छु भन्ने खालको आफ्नो त्यस्तो इच्छा थियो तर त्यो विषय पढाउने ठाउँ पनि थिएन र त्यो विषयमा काम गर्ने ठाउँ पनि थिएन र त्यस कारणले म फेरि त्यही बेलामा फेरि मास्टर्स सकिन साथै मलाई युनिभर्सिटीले पिएचडी अफर गरेको थियो र म पिएचडी गर्नको लागि फेरि रसिया नै फर्केँ र पिएचडी गर्ने समयमा पनि पढाइ र व्यवसायलाई निरन्तरता दिइयो। यदि मास्टर्स पढ्ने बेलासम्म चाहिँ खालि खान बस्नलाई पुग्ने पैसा मात्रै कमाए हुन्छ भन्ने ध्यान नथ्यो भने मास्टर्स सकिसकेपछि पिएचडी गर्ने बेलामा अलिकति मानसिक सोच पनि बदलिँदै गयो र पढाइ र व्यवसायलाई बराबर रूपमै समय दिँदै गयो र पिएचडी गर्दाखेरि तपाईँको मिनिमम 3 वर्ष म्याक्सिमम 5 वर्षसम्म समय लगाए हुने भएको कारणले गर्दाखेरि मास्टर्स जस्तो चाहिँ डेली युनिभर्सिटी पनि जानु नपर्ने अलिकति पढाइबाट चाहिँ समय निक्लन थाल्यो। त्यस कारणले व्यवसायमा पनि त्यो बेलामा अलिकति केन्द्रित भयो र जानी नजानी व्यवसायमा हुमियो।
1: हजुर अब हुन त त्यो बेला सोभियत सङ्घ विघटन पछिको एउटा उदारवादको संक्रमणकालीन अवस्था होइन ग्लासनोस्ट पेरेस्ट्रोइका पनि भन्ने सुनिन्थ्यो त्यो बेला होइन अब थुप्रै परिवर्तनका साक्षी पनि यहाँ हुनुभयो त्यो बेलाका घटनाक्रम विद्यार्थीहरूलाई भएका चुनौती अवसर होइन गाह्रो सजिलो कस्तो थियो होला केही स्मरणहरू आउँछ कि त्यो बेलाको विद्यार्थीका दैनिकीहरू अलिकति सम्झिदिनुहोस् न संक्रमणकालका।
0: मलाई अचम्म लागेको के थियो भने हामी रसिया उत्रन साथै ठ्याक्कै सेप्टेम्बरको सुरु थियो, एकदमै त्यो बर्खाको समय जस्तो घामै देख्न नपाइने त्यो समयबाट चाहिँ सुरुवात भयो। हामी नेपालको जुन क्लाइमेट छ सधैँ घाम लाग्ने उज्यालो ठाउँमा बसिरहेको, यहाँ चाहिँ बिहान 8-9 बजीकन चाहिँ उज्यालो भएको जस्तो पनि नलाग्ने, बेलुका 4 बजिसकेपछि त्यो चिसो समयमा फेरि अँध्यारै हुन्छ। यसले चाहिँ एक खालको अलिकति डिप्रेसन जस्तो क्रिएट गर्छ घाम कम भएपछि, र त्यसपछि अर्को चाहिँ तपाईँको त्यही बेलामै यहाँ खानाको सामानहरू अभाव भइसकेको थियो, तपाईँको ब्रेड किन्नको लागि पनि आधा घन्टा लाइनमा बस्नुपर्ने हुन्थ्यो, चामल कतै पाइने थिएन, काहीँ सहरमा कतै चामल पाइएको छ भन्ने खबर सुन्यो भने दौडेर गएर, कतिपय साथीहरू त क्लासै छोडेर गएर चाहिँ चामल किन्नको लागि लाइन लाग्थे, दुध किन्नको लागि लाइन लाग्नु पर्थ्यो, खाद्य पदार्थ किन्न समेत चाहिँ लाइन लाग्नु पर्थ्यो। चिनी जस्तो कुरो एकजना व्यक्तिलाई महिनाको 1 केजी बराबरको चाहिँ एउटा टालोन दिइन्थ्यो र त्यो 1 केजी मात्र किन्न पाइन्थ्यो, त्योभन्दा बढी चाहिँ फेरि किन्न त पाइन्थ्यो तर ब्ल्याक मार्केटमा महँगो पर्थ्यो। यी अभावका कुराहरूले चाहिँ अलिकति असहज स्थिति भयो। तर म यहाँ पढ्न आउँदाखेरि एकदमै यङ अवस्था भएको कारणले गर्दाखेरि त्यस्तो कुनै अप्ठ्यारो भएन। र अर्को, यहाँ हामी नेपाली विद्यार्थीहरू जति थियौँ, हाम्रा पुराना साथीहरूले नयाँ साथीहरूलाई सधैँ चाहिँ अभिभावकत्व प्रदान गर्ने त्यो चलन थियो, र हामीलाई अप्ठ्यारो अवस्थामा पनि हाम्रा सिनियर दाजुहरूले हामी आउँदाखेरि नै एयरपोर्टमा भेट्नेदेखि लिएर होस्टेलमा एरेन्जमेन्ट गर्नेदेखि लिएर सुरुमा चाहिँ यहाँ हामी भाषा बुझ्ने थिएनौँ, त्यस कारणले यहाँ अङ्ग्रेजी भाषा पटक्कै बोलिने थिएन, त्यस कारणले यहाँको रहन सहन अनि यहाँ ट्राभल गर्ने कुराहरूदेखि लिएर खानपिनको लागि सुरुमा चाहिने चिजहरूको बन्दोबस्त यी सबै कुराहरूमा सिनियरहरूले गाइड गर्नुभयो, हेल्प गर्नुभयो। त्यस्तै यहाँ चाहिँ असाध्यै चिसो हुने थियो र नेपालबाट हामीले चिसोको लागि भनेर ल्याएको कपडाहरू त्यो कुनै पनि त्यसले चिसो नथेक्ने हुँदो रहेछ, त्यस कारणले यहाँका न्याना कपडाहरू अनि एकदमै अचम्म लाग्ने खालको त्यति न्यानो त्यति बाक्लो कपडाहरू कहिले जीवनमा नलागेका कपडाहरू लगाउन अलि असजिलो जस्तो लाग्थ्यो, तर पछि बानी परिया नै हाल्यो, त्यस कारणले यहाँको दैनिक जीवनमा सहज रूपमै चाहिँ ट्रान्सफर्मेसन भइयो, त्यसको अप्ठ्यारो भएन। र त्यही माथि पनि यहाँ पढ्दाखेरि चाहिँ तपाईँको सानो सानो ग्रुपमा पढाइ हुन्थ्यो र एकजना टिचरको चाहिँ 8 जना मात्र विद्यार्थी हुन्थ्यो, र टिचरले पनि हरेक विद्यार्थीलाई एउटा टिचर मात्रै नभएर अभिभावकै जस्तो रूपमा चाहिँ टिचरले पहिलो 6 महिना चाहिँ बिहेभ गर्नुहुन्थ्यो। पढाइको क्रममा मात्रै नभएर दैनिक जीवनमा केही समस्या छ कि, स्वास्थ्यमा केही समस्या छ कि, हेल्थ पोस्ट जानुपर्ने हो कि, यी सबै कुराहरू विद्यार्थीको प्राइभेट लाइफमा पनि बुबा आमाले जसरी चाहिँ टेक केयर गर्नुहुन्छ त्यसै गरी चाहिँ रसियन ल्याङ्ग्वेजको टिचरले टेक केयर गर्नुहुन्थ्यो। त्यो हाम्रो लागि मात्र होइन, त्यो खालको जिम्मेवारी हरेक टिचरको हुँदो रहेछ, त्यस कारणले पनि हामीले अहिलेसम्म पनि सुरुको रसियन ल्याङ्ग्वेजको टिचरलाई असाध्यै सौहार्दको साथै असाध्यै चाहिँ श्रद्धाको साथ सम्झन्छौँ। अझसम्म पनि हामी उहाँहरूसँग चाहिँ कन्ट्याक्टमै रहिरहन्छौँ। त्यो खालको चाहिँ वातावरण त्यहाँको टिचरले पनि प्रदान गर्थ्यो र अनि हाम्रा सिनियर दाजुहरूले यहाँ चाहिँ कहिले पनि अप्ठ्यारो परिस्थिति बनाउन दिनु भएन, त्यस कारणले यहाँ चाहिँ जीवन अप्ठ्यारो भए पनि रसियन साथीहरू, नेपाली साथीहरू, यहाँको टिचरहरू सबैको एउटा न्यानो माया थियो, त्यो मायाले त्यो गाह्रो समयलाई ओभरकम गर्न चाहिँ गाह्रो भयो।
1: हजुर, अब विभिन्न देशबाट पुगेका विद्यार्थीहरूलाई अलि विशेष किसिमले केयर गरिन्थ्यो कि, अलि विशेष किसिमले हेरिन्थ्यो कि, कस्तो छ त्यो अनुभव?
0: होइन, यस्तो थियो, यहाँ चाहिँ 130-140 भन्दा बढी देशका विद्यार्थीहरू त्यो समयमा पढ्थे। हाम्रै ग्रुपमा भनौँ, हाम्रो युनिभर्सिटीमा, हाम्रो होस्टेलमै भनौँ, हामी चाहिँ जम्मा 104 जना विद्यार्थीहरू थियो हाम्रो होस्टेलमा, र 104 जना विद्यार्थीहरू 52 देशबाट आउनुभएको विद्यार्थीहरू थिए। कुनै देशबाट 1-2 जना मात्रै, कुनै देशबाट हामी नेपालीहरू 4 जना थियौँ, र एकैचोटि यो 52 देशका साथीहरूसँग भेट हुने, 52 देशको चाहिँ फरक फरक रहन सहन कल्चरहरू चिनिने जानिने, र त्यो एकदमै महत्त्वपूर्ण एकदमै अद्भुत त्यो एक्सपिरियन्स थियो। त्यो चाहिँ तपाईँको एक देशभन्दा अर्को देशको रहन सहन फरक, कति देशको मिल्थ्यो कति देशको मिल्ने थिएन, कति देशका साथीहरूको खाना फरक हुन्थ्यो, बिहेभियर फरक हुन्थ्यो, र तर घुलमिल चाहिँ हामी एकैचोटि भयौँ, त्यस कारणले त्यो खानाको हाहाकार हुने समय भए पनि हामीहरू फरक फरक देशका साथीहरू सँगै बसेर खाना खान्थ्यौँ, एकअर्काले खाना पकायो भने बोलाएर खाना खुवाउँथ्यौँ, खाना जान्थ्यौँ, अन्य देशका खानाहरू चाखिन्थ्यो, आफ्नो देशका खानाहरू अरूलाई चखाइन्थ्यो। त्यस कारणले त्यो सुरुमा नै यति ठुलो चाहिँ घुलमिल र हेलमेल भयो कि त्यसले एउटा नयाँ जीवनमा चाहिँ नयाँ एक्सपिरियन्स पनि दियो र अन्य साथीहरूलाई बुझ्ने तरिका, अन्य देशका कल्चर बुझ्ने तरिका, धेरै देशका चाहिँ फरक भाषाहरू, कुनै कुनै ल्याङ्ग्वेजका धेरै नसिके पनि दुई चारवटा शब्दहरू सिक्न पाइयो, त्यस कारण त्यो असाध्यै राम्रो चाहिँ एक्सपिरियन्स थियो।
1: त्यो बेला 36 वर्ष अगाडि जाने विद्यार्थी र अहिले जाने विद्यार्थीहरूले चाहिँ व्यावहारिक रूपमा होइन कस्तो अनुभव उनीहरूले लिन सक्लान्, सजिलो अप्ठ्यारो के होला पहिले र अहिले, तुलनात्मक रूपमा केही भन्न सकिन्छ?
0: वास्तवमा विद्यार्थीहरूको लागि 36 वर्ष अगाडि जुन च्यालेन्ज थियो, त्यो हरेक डे टु डेको च्यालेन्ज, ती च्यालेन्जहरू छैनन्। युनिभर्सिटीमा पहिला होस्टेलहरू पनि पुराना थिए भने अहिले सबै युनिभर्सिटीहरूमा होस्टेलहरू सबै रिपेयर भएर नयाँ खालका कम्फोर्टेबल होस्टेलहरू बनिसकेका छन् होइन। अनि जुन खालको टिचरले गर्ने बिहेभ र सिनियरहरूले दिने जुन माया ममता मात्रै नभएर जुन टेक केयर छ, त्यो आजको दिनसम्म पनि रसियामा त्यो कन्टिन्यू नै छ। आजको दिनसम्म पनि जुनियर विद्यार्थीहरूलाई सिनियरहरूले टेक केयर गर्ने, अरू सबै कुराहरू सिकाउने कुराहरू त्यो नै छ र अहिले चाहिँ त्यो बेलाको जस्तो आर्थिक रूपमा समस्या भोग्नु पर्दैन। पहिलो कुरो, दोस्रो कुरो, यदि कोही व्यक्तिले काम गर्न चाह्यो भने अफिसियली त छुट्टीको समयमा मात्रै काम गर्न पाइन्छ, अरू समयमा काम गर्न पाइँदैन, तैपनि विद्यार्थीहरूसँग रिलेटेड कामहरू थोर दिन पाइन्छन्। रसिया चाहिँ धेरै परिवर्तन भइसकेको छ। त्यो बेलामा हामी आउँदाखेरिको एक्सपेक्टेसन के थियो भने होइन, हामी गए मात्रै पुग्छ, खाना बस्नदेखि लिएर सबै टेक केयर चाहिँ गभर्मेन्टले गर्छ भनेर भनिएको थियो र त्यही अनुसार चाहिँ हामी तयार भएर आइएको थियो। तर अहिलेको विद्यार्थीहरूको लागि सरकारले चाहिँ स्टिपेन्जी यति दिन्छ र यति स्टिपेन्जीले अलिकति पुग्दैन, महिनाको चाहिँ $150 घरबाट ल्याएर खर्च गरेर पढ्नुपर्छ भन्ने खालको त्यो स्कुलिङ, त्यो चाहिँ आउनुभन्दा अगाडि नै विद्यार्थीहरूलाई थाहा हुन्छ।
2: अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
1: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
2: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
1: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ फर्पिङ काठमाडौँमा जन्मी हुर्की, 36 वर्ष अघि रसिया पुग्नुभई व्यावसायिक र समाजसेवीका रूपमा सुपरिचित एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष डाक्टर बद्री केसीसँगको अन्तरङ्ग कुराकानी। पछिल्लो समय रुसमा नेपाली विद्यार्थीहरूको विषयगत रुचि, एकजना सामाजिक व्यक्तित्व हुँदाका दिनचर्या, पारिवारिक पृष्ठभूमि र स्कुलको सम्झना, काठमाडौँको 46 सालतिरको विद्यार्थी जीवन, विदेश पढ्न जाने पृष्ठभूमि लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। हजुर, अहिले चाहिँ यो पछिल्लो दशक चाहिँ भनौँ न, अथवा 1-2 वर्ष यता चाहिँ रसियामा के पढ्न नेपाली विद्यार्थीहरू गइराखेको अथवा त्यहाँ पुगिराखेको देखिन्छ?
0: अहिले पनि इन्जिनियरिङ अलि धेरै विद्यार्थीहरू मेडिसिनमा पढ्न आउनुहुन्छ र त्योभन्दा अहिले साधारण नेपालमा पढाइ नहुने अन्य विषयहरू जस्तै एरोनटिकल इन्जिनियर भयो, त्यस्तो विषयहरूमा पनि धेरै विद्यार्थीहरू आउँछन्। बढी चाहिँ यहाँ अहिले पनि मेडिसिनमा पढ्न विद्यार्थीहरू आइरहनु भएको छ।
1: अब अन्तरङ्ग कुराकानीको यो कार्यक्रम अब अलि अन्तरङ्गतिरै जाउँ। एकजना उद्यमशील र व्यावसायिक व्यक्तित्व, सामाजिक संस्थाहरूसँगको पनि संलग्नता, आफ्नो व्यक्तिगत दिनचर्या चाहिँ यहाँको कस्तो रहने गर्छ? हिजो आज त्यहाँ दिनचर्या, आफ्नो समय तालिका केही बताइदिनुहोस् न।
0: वास्तवमा म अहिले पनि व्यवसायभन्दा बढी समय म सामाजिक कामकै लागि नै दिने गर्छु। यो एनआरएनमा यति लामो समय काम गरेको कारणले गर्दाखेरि संसारभरिका साथीहरूले कुनै न कुनै केही समस्या हुना साथै मलाई अहिले पनि कन्ट्याक्ट गर्नुहुन्छ, त्यस कारणले ती साथीहरूका समस्याहरू समाधान गर्ने कुराहरूदेखि लिएर अब एनआरएनको जुन हाम्रो विदेशमा बसेका नेपालीहरूलाई नेपालको समृद्धिसँग जोड्नको लागि के गर्नुपर्छ, के गर्न सकिन्छ भन्ने विषयमा पनि समय दिइ नै रहेको हुन्छु। त्यसै गरी अब हरेक देश बनाउने भनेको त्यो देशको नेटिभ त्यो देशकै बासिन्दाहरूले हो वास्तवमा। त्यस कारणले पनि आफ्नो देश आफै नै बनाउनु पर्छ र हामी नेपालीहरू विदेशमा गएर विदेशमा पैसा कमाउने हो, विदेशमा त्यहाँको टेक्नोलोजी सिक्ने हो र त्यो कुरो चाहिँ नेपालमा लानु पर्छ र विदेशमा कमाएको पैसाको कुनै न कुनै हिस्सा चाहिँ नेपालमा लगानी गर्नुपर्छ भन्ने अभिप्रायबाट म अहिले पनि प्रेरित छु र अहिले पनि व्यावहारिक रूपमा म त्यो काम गरिरहेको छु। त्यस कारणले मेरो बिहानको ब्रेकफास्ट हुनुभन्दा अगाडि पहिला नेपाली अनलाइन पत्र पत्रिकाहरू पढ्छु, नेपालमा के भइरहेको छ, रसियामा के भइरहेको छ, देशको अन्य देशमा के भइरहेको छ भन्ने कुरो सेकेन्डरी हुन्छ मलाई। पहिला नेपालमा के भइरहेको छ, नेपालको स्थिति के छ भन्ने बुझेर अनि त्यसपछि यतातिरको न्युज हेरिन्छ र अफकोर्स म बिहान ब्रेकफास्ट खाना साथै अफिस जान्छु, तर अफिसमा पनि मेरा पार्टनरहरू हुनुहुन्छ, अरू काम गर्ने साथीहरू हुनुहुन्छ, त्यस कारणले अलिकति समय म्यानेज गर्न मलाई सजिलो नै छ र व्यवसाय र यो सामाजिक कामलाई अहिले पनि प्यारेलल रूपमा दिइरहेको हुन्छु। र मस्कोमा नेपालीहरू कम हुनुहुन्छ, त्यति धेरै संख्यामा अन्य देशको जस्तो हुनुहुन्न, त्यस कारणले हरेक हप्ता कुनै न कुनै साथी

0: म काठमाडौँको दक्षिण भेगमा फर्पिङको सोखेल भन्ने ठाउँमा मेरो जन्म भएको हो। म एउटा साधारण किसानको परिवारमा जन्मेका हुँ। मेरो बुवा आमाले खेतीपाती नै गर्नुहुन्थ्यो, कृषकै भएर जन्मे र म स्कुल पढुन्जेलसम्म बुवा आमालाई खेतीपातीमा सघाउने, गाईबस्तु चराउनलाई सहयोग गर्ने गरेर नै गर्थेँ। हामी यो लगभग नेपालीहरू सबैको कथा त्यही नै हो, सधैँ चाहिँ बुवा आमाहरूलाई सघाएर खेतीपातीमा पनि सघाउने र आफ्नो पढाइलाई पनि अगाडि गराउने, त्यो दुवै काम मेरो प्यारलले भयो। यद्यपि मलाई चाहिँ मेरा बुवा आमा दाजुभाइहरूले, म परिवारको चौथो छोराहरू मध्ये दोस्रो र परिवारमा हाम्रो छजना बालबच्चाहरू थियौँ, परिवारको चौथो भएको कारणले गर्दाखेरि र मेरो ठुलबुवाका छोराहरू पनि हुनुहुन्थ्यो, उहाँहरूले त पढाइमै अलिकति मेहनत गर्नुपर्छ भनेर मलाई सानै उमेरदेखि नै स्कुल सँगसँगै लाने गर्नुभयो। त्यस कारणले मलाई प्रेसर चाहिँ कतैबाट पनि भएन, सजिलैसँग रमाइलैसँग चाहिँ मेरो बाल्यकाल बित्यो। बुवा आमाको असाध्यै न्यानो माया, दाजुभाइ दिदीबहिनीहरूबाट असाध्यै पुलपुल्याएरै हुर्किए। यद्यपि म चाहिँ बुवा आमालाई खेतीपातीमा पनि सहयोग गर्नको लागि रमाउँथे नै, त्यसरी नै मेरो बाल्यकाल बित्यो र त्यसरी नै स्कुल काल बित्यो।
1: स्कुल चाहिँ कहाँ कहाँ रहेछ?
0: मेरो पहिलो, म चाहिँ वास्तवमा एक र दुई कक्षा पढिनँ, म र मेरो दाजुसँगै म चाहिँ सँगै स्कुल जाने भएको कारणले गर्दाखेरि एक र दुई कक्षा नपढिकन म तिन कक्षामा एकै पटक पढेँ। क्लास चाहिँ मेरो गाउँ नजिकै भन्ज्याङमा श्री गणेश प्रावि भन्ने थियो, तिन कक्षासम्म त्यहाँ पढ्यो। त्यसपछि अरुणोदय मावि गाउँबाट अलिकति टाढा 3 किलोमिटर जति हिँडेर जानुपर्ने थियो, तिन कक्षादेखि सात कक्षासम्म अरुणोदय माविमा पढ्यो र त्यसपछि 8 देखि 10 सम्म फर्पिङ बोर्डिङ त्रिभुवन आदर्श माविमा पढियो। र स्कुल पढ्दा पनि म चाहिँ राम्रो विद्यार्थी भएको कारणले गर्दाखेरि र म र दाजु हामी म सँगै पढ्थ्यौँ, एउटै क्लासमा पढ्थ्यौँ, हामी 3 वर्षको फरक भए पनि, त्यस कारणले फुच्चे केटो सँगसँगै खुरखुरु दाजुसँगै दौडी दौडी स्कुल आउने भएको कारणले गर्दाखेरि मलाई टिचरहरूले पनि माया गर्नुहुन्थ्यो। त्यस कारणले मलाई असाध्यै स्कुलको बेला होस् त्यो अथवा चाहिँ जुनसुकै स्कुलमा तिनैवटा स्कुलमा पढ्दाखेरि टिचरहरूको पनि राम्रो सहयोग र माया पाइयो। त्यस कारणले मेरो बाल्यकाल, म चाहिँ नेपालको स्थितिमा बाल्यकाल भनेको चाहिँ के हो भने तपाईँको मानसिक रूपमा त्यो बच्चा कतिको फिट छ भन्ने कुरो चाहिँ महत्त्वपूर्ण हुन्छ, उसले भौतिक रूपमा कति दुःख गर्यो गरेन भन्ने कुरो त्यो सेकेन्डरी हुन्छ, मानसिक रूपमा चाहिँ म असाध्य सन्तुष्ट भएर नै मेरो बाल्यकाल बित्यो।
1: हजुर, अब बाल सुलभ बेलाका, केटाकेटीका बेलाका होइन केही क्रियाकलापहरू होइन, अब त्यस्तै त्यो बेला मन पर्ने नपर्ने कुराहरू, अब त्यस्तो केही उपद्रव गरेका कुराहरू पनि भनौँ न, अथवा शिक्षकहरूले कुनै विशेष क्रियाकलापमा सहभागी गराएका कुराहरू, शिक्षकहरूसँगको व्यवहार, केही त्यस्तो स्मरणीय कुराहरू छन् जुन बेला बेला सम्झिन्छ नि?
0: म चाहिँ मैले भनिहालेँ, मेरो दाजु र म सँगै स्कुल जाने भएको कारणले गर्दाखेरि सँगै पढ्ने साथीहरू चाहिँ मभन्दा 3 वर्ष समथिङ सबै साथीहरू चाहिँ मभन्दा एजेड हुनुहुन्थ्यो एउटै क्लासमा भएको भए पनि। त्यस कारणले मलाई सुरु सुरुमा सबै अरू साथीहरूले चाहिँ मलाई जिस्काउँथे, म सानो थिएँ जिस्काउँथे, तर जब क्लासमा गइसकेपछि जब अनि पढ्न अन्य टिचरहरूबाट क्वेसनहरू सोधिन्थ्यो त्यसमा म राम्रै थिएँ, त्यस कारणले त्यो ओभरकम अरूहरूभन्दा एक बित्तै होचो भएको, अरूहरूभन्दा सानो भएको, अरूहरूभन्दा अन्य गेमहरूमा चाहिँ म सानो भएको कारणले गर्दाखेरि उहाँहरू जतिकै खेल्न सक्ने थिएन होला, दौडिन सक्ने थिएन होला, फिजिकल रूपमा सानो भए पनि पढाइमा उहाँहरूभन्दा राम्रो भएको कारणले गर्दाखेरि त्यसलाई कम्पेन्सेसन हुन्थ्यो। बल्ल चाहिँ क्लासमा पुगेपछि मात्रै ए यसलाई त जिस्काउनु हुँदैन रहेछ भनेर त्यो खालको बिहेभ हुन्थ्यो, नत्र मलाई अलि सानो भएको कारणले आफ्नै क्लासका साथीहरूले सुरुमा चाहिँ धेरै हेप्थे, तर त्यो एक दुई दिन पछि त्यो आफै सकिन्थ्यो। त्यो बाहेक म अलिकति सानो भएको कारणले गर्दाखेरि किन आफै चाहिँ असाध्यै डिसिप्लिन थिएँ, मैले थाहा भएसम्म मैले एक दिन पनि स्कुल छोडेको छैन, कुनै पनि दिन म चाहिँ स्कुलमा एब्सेन्स भइनँ। 3 कक्षादेखि 10 कक्षासम्म पढ्दाखेरि

0: रेकर्डमा स्कुल नगएको भन्ने रेकर्ड एक दिन पनि छैन। त्यस कारण त्यस्तो मलाई असामान्य दिनहरू केही पनि आएनन्, राम्रैसँग बाल्यकाल बित्यो।
1: हजुर, त्यसपछि यहाँको शैक्षिक यात्रा कसरी अगाडि बढ्यो?
0: मैले स्कुल सकिन साथै अस्कल क्याम्पसमा म भर्ना भएँ। त्यो बेलामा चाहिँ अहिलेको जस्तो दुई वर्षमा पढाइ सकिने थिएन, तीन वर्ष जति लाग्यो। र यो 2046 आन्दोलनको अगाडिका समयहरू थियो। अमृत साइन्स कलेजमा 2043 सालमा भर्ना भए, 43-45 हाम्रो ब्याच भए पनि हाम्रो पढाइ चाहिँ 2046 सालसम्म लाग्यो। त्यो दुई वर्षको पढाइ तीन वर्षमा सकिन्थ्यो त्यो बेलामा विभिन्न हडतालको कारणले गर्दाखेरि। र यो 2046 आन्दोलनमा विद्यार्थीको रूपमा आन्दोलनमा पनि हामीले साथ दियौँ, विभिन्न जुलुसहरूमा चाहिँ सहभागी हुने। 46 आन्दोलन पनि सकियो र तुरुन्तै हाम्रो आइएसको रिजल्ट पनि भयो र रिजल्ट हुन साथै पहिलो स्कलरसिप रसियाबाट आएको थियो र मैले स्कलरसिप पाइ नै हालेँ।
1: त्यो बेला चाहिँ छात्रवृत्ति पाउँदा यो बायोटेक्नोलोजी भन्ने विषय चाहिँ केही नौलो पनि थियो कि सर, कस्तो थियो?
0: वास्तवमा नौलो विषय थियो, त्यस कारणले पनि मैले त्यो विषय रोजेको हो। म चाहिँ ह्याप्पीली त्यो विषयमा पढ्न आएँ। वास्तवमा बायोटेक्नोलोजी अहिले पनि अरू विषयहरूभन्दा चाहिँ यो नयाँ टेक्नोलोजी नयाँ विषय हो। 21 शताब्दीको विषयहरूमध्ये चाहिँ एउटा बायोटेक्नोलोजी हो। यसले चाहिँ संसारको परिवर्तनमा धेरै ठुलो रोल खेल्छ भन्ने विषयबारे मलाई त्यो बेलामा जानकारी थियो। त्यस कारणले पनि मैले अरू विषयहरू धेरै विषयहरूमा चाहिँ मैले फारम भर्न सक्थेँ त्यो बेलामा, तर त्यो मध्ये मैले चाहिँ बायोटेक्नोलोजी नै रुचाएको कारण चाहिँ यसले चाहिँ संसारलाई परिवर्तन गर्नको लागि नयाँ आयामहरू खोल्ने विषयवस्तु हो। अहिलेसम्म मतलब संसारमै कम विकसित भएको विषय जसको चाहिँ पर्सपेक्टिभ असाध्यै ठुलो छ भन्ने विषय मलाई जानकारी भएरै मैले बायोटेक्नोलोजी रोजेको हो।

आजको कार्यक्रममा प्रस्तुत गर्यौं फर्फिङ काठमाडौँमा जन्मी हुर्की 36 वर्ष अघि विद्यार्थीका रूपमा रसिया पुग्नुभई व्यावसायिक र समाजसेवी व्यक्तित्वका रूपमा सुपरिचित एनआरएनएका पूर्व अध्यक्ष डाक्टर बद्री केसीसँगको अन्तरङ्ग कुराकानी। कुराकानीका अरू थुप्रै प्रसङ्ग बाँकी नै छन्, अर्को हप्ताको कार्यक्रममा राख्नेछौँ। बायोटेक्नोलोजी विषयले संसारलाई दिएका उपलब्धिहरू, बायोटेक्नोलोजीको विद्यावारिधि, तर त्योभन्दा फरक विषयका व्यावसायिकता र समाजसेवा, चिया उद्योग र नेपाली चिया, एनआरएनए अभियानको पृष्ठभूमि, उपलब्धि र अपेक्षा, रसियामा नेपाली, स्वदेशमा नरहँदा र विदेशमा हुँदा पाएका गुमाएका कुरा, सफल जीवन के लगायतका प्रसङ्ग आउँदो हप्ताको कार्यक्रममा रहनेछन्। कार्यक्रम कस्तो लाग्दैछ प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, दिपेश किशोर भट्टराईको स्वर, रमण घिमिरेको रचना र न्यू बद्राचार्यको सङ्गीतको योगीतसँगै कार्यक्रम घर देश परदेशबाट प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै विशेष सहयोगका लागि सहकर्मी भुवन आचार्यप्रति धन्यवाद व्यक्त गर्दै प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 11 बजेसम्म सुनाउनेछौ पुराना आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछु नारायण गोपालको स्वरमा, कालीप्रसाद रिचालको रचना, गायक स्वयंकै संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल पुराना आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ तारा देवीको स्वरमा राममान तिर्सितको रचना गायिका स्वयंकै सङ्गीतमा

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। पाकिस्तानको काराकोरम क्षेत्रस्थित विश्वको 12 अग्लो हिमाल ब्रोड पिकको आरोहणका क्रममा हिम पहिरोमा परि प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जासहित 10 जनाको मृत्यु भएको छ। बिहिबार हिम पहिरोमा परि बेपत्ता भएका उनीहरूमध्ये 4 जनाको शव हिजो फेला परेको थियो भने 6 जना बेपत्ता रहेका थिए। आरोही पूर्जाको कम्पनी एलिट एक्सपिडिसनले आज घटनामा सबै आरोहीको मृत्यु भएको सामाजिक सञ्जाल मार्फत आधिकारिक जानकारी गराएको हो। म्याग्दीको दानामा जन्मिएका पूर्व बेलायती गोर्खा सैनिक निर्मल पूर्जा निम्स दाइसँगै 6 जना नेपालीले ज्यान गुमाएका छन्। ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पूर्वबहादुर गुरुङ, निमा शेर्पा, किलिपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन्। मृत्यु भएका नेपाली आरोहीहरूमा पूर्वबहादुर गुरुङ गोर्खाका हुनु भने किलिपेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओखलढुङ्गा, नुवाङ थिन्डु शेर्पा र निमा शेर्पा सङ्खुवासभाका हुन्। सन् 2019 निर्मल पूर्जाले संसारका 8,000 मिटर अग्ला 14 हिमाल 6 महिना 6 दिनभित्र आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको थियो भने अर्का पर्वतारोही पूर्वबहादुर गुरुङले सर्वोच्च शिखर सगरमाथा 10 पटक आरोहण गरिसक्नु भएको थियो। अन्य 4 आरोही पनि हिमाल आरोहणका निकै कुशल आरोहण गाइडका रूपमा प्रसिद्ध छन्। यसै गरी मृत्यु हुनेमा विदेशी आरोहीहरू पाकिस्तानका साहिल साखी, चीनका वाङ झोङ, ओमानका नारिदा अहमद र अमेरिकाका म्यालोरी गेइस रहेका छन्। यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत पाकिस्तानको काराकोरम पर्वत श्रृङ्खलामा अवस्थित विश्वको 12 अग्लो 8,051 मिटर उचाइको ब्रोड पिक हिमालय आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित 6 जना नेपाली आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। सुनसरी लगायत तराई मधेसका जिल्लाहरूमा जनजीवन सामान्य बन्दै गएको छ। जनजीवन सामान्य बन्दै गएपछि पर्सा, सुनसरी, धनुषा र सिराहामा जारी कर्फ्यू हटाइएको छ भने निषेधाज्ञा जारी रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाए पनि स्थानीय प्रशासन ऐन बमोजिम अर्को सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा 5 जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना गर्न निषेध गरेको छ। यसअघि साउन 12 गते राति 9 बजेदेखि अर्को सूचना जारी भएसम्मका लागि सुनसरीमा कर्फ्यू आदेश जारी गरिएको थियो। यसै गरी धनुषा जिल्ला प्रशासन कार्यालयले जारी कर्फ्यू हटाए पनि निषेधाज्ञा कायम रहेको जनाएको छ। गृहमन्त्री सुदन गुरुङ र विभिन्न मागसहित आन्दोलनमा रहेका हिन्दू सम्राट सेनाका प्रतिनिधि बीचमा धनुषामा वार्ता भएको छ। विगत केही दिन सुनसरी लगायत मधेस प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिको समाधान गर्न मधेस प्रदेशमा रहनुभएका गृहमन्त्री गुरुङले 12 बुधे मागसहित आन्दोलनमा रहेका धार्मिक संस्थाका प्रतिनिधिसँग वार्ता गर्नुभएको हो। र गृहमन्त्री सुदन गुरुङले सिराहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग 8 बुधे सहमति भएको बताउनु भएको छ। लाहानमा जिल्ला सुरक्षा समितिको बैठकपछि गएराती यादवको घर सिराहाको औरही गाउँपालिकाको तलसियाहीमा मृतक यादवका बुवा र आमा तथा आफन्तसँग भएको छलफलमा 8 बुधे सहमति भएको गृहमन्त्री गुरुङले बताउनुभयो। घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई 10 लाख राहत उपलब्ध गराइने, यादवलाई सहित घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने र स्थानीय सरकार सँगको समन्वयमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिक पनि स्थापना गरिनेछ। यसका साथै रेडियो नेपालबाट राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: अहिले सुन्नुभयो राति 11 बजेको समाचार। लौ त यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि यहाँहरूले रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी राजु श्रेष्ठ र उद्घोषक बलराम कोइरालालाई बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
3: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल। नेपाली माटोको आवाज रेडियो नेपाल।

0: अलिना, हामी बिहे गरौँ न।
1: भर्खर त पढ्दैछौँ, कहाँ बिहेको कुरा गरेको?
0: हामी लिभिङ टुगेदरमा पनि बस्न सक्छौँ नि।
1: पछि गएर धोका त दिँदैनौ नि।
0: या यस्तो कुरा नगरौँ न।

0: दादा भाउजू लग्यो त
1: यो कुराको प्याङ

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

मजा लीजिए ए हुजूर।

नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सब

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ

0: संगीत तथा अभिवादन कार्यक्रम जीवन यात्रामा प्राविधिक मित्रद्वय सुरेन्द्र पौडेल मिनरवा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको कार्यक्रम जीवन यात्राको आजको अङ्कमा हामी पाटन अस्पतालमा कार्यरत पोषणविद योगिता सापकोटासँग कुराकानी गर्नेछौ। पोषणविद सापकोटा झन्डै एक दशकदेखि पोषण तथा आहार विज्ञानको क्षेत्रमा कार्यरत हुनुहुन्छ। पछिल्लो समय प्रशोधित खानेकुराको बिगी बिगी स्वास्थ्य प्रवर्धक वस्तुको उत्पादनमा कमी जस्ता कारणले मानिसको जीवन शैली असन्तुलित भइरहेको छ। खास गरी आम उपभोक्तामा के खाने र कसरी खाने भन्ने विषयमा समेत आवश्यक ज्ञान भएको पाइँदैन। धेरै खाने कि थोरै खानेकुरा मिलाएर खाने भन्ने सवाल आजका दिनमा महत्वपूर्ण बन्दै गएको छ। यी सबै विषयको बारेमा चिरफार गर्दै अब हामी पोषणविद योगिता सापकोटासँग उहाँको जीवन यात्रा कार्य अध्ययन र अभ्यासका बारेमा कुराकानी गर्नेछौ। सर्वप्रथम कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: कुराकानीको सुरुवातमा यहाँको जन्मबाट गर्छु। यहाँको जन्म चाहिँ कहाँ भएको थियो?
1: मेरो जन्म चाहिँ झापा जिल्लामा भएको थियो 2051 सालमा।
0: यहाँको बाल्यकाल चाहिँ कसरी बित्यो त?
1: मेरो चाहिँ खासमा भन्नु पर्दाखेरि चाहिँ मम्मी बाबाको बिहे नै यतै भएको हो कि काठमाडौँमै। त्यसपछि चाहिँ अब जन्माउन मात्रै झापा जानुभएको हो। सो जन्म चाहिँ त्यहाँ भयो, तर अब मेरो सम्पूर्ण म हुर्किने, मैले पढ्ने एभ्रिथिङ यतै काठमाडौँमै भएको हो। मेरो बाबा चाहिँ सरकारी स्कुलको हाई टिचर हुनुहुन्थ्यो निमावी लेभलको, अनि त्यसपछि मम्मी चाहिँ अब हाउस वाइफ, त्यसपछि हामी दुईजना छोरीहरू हो। एउटा मिडियम मध्यम वर्गीय परिवारमै हुर्किएको
0: हो। हजुर हजुर। यहाँले शैक्षिक यात्रा कसरी अगाडि बढ्यो? यहाँको
1: मेरो स्कुलिङ चाहिँ यहाँ किर्तिपुरको पाङ्गा सेकेन्डरी बोर्डिङ स्कुलबाट भएको। त्यसपछि मैले प्लस टू चाहिँ लिटल एन्जल्स कलेज हात्तीबनबाट सकाएँ। त्यसपछि चाहिँ मैले चाहिँ धरानको सेन्ट्रल क्याम्पस अफ टेक्नोलोजीबाट चाहिँ बिएससी न्युट्रिसन एन्ड डाइटेटिक्स सकाएँ। त्यसपछि चाहिँ मास्टर्स चाहिँ मैले एमएससी न्युट्रिसन एन्ड डाइटेटिक्स चाहिँ यहाँ क्याफोडेट कलेज छ पूर्वाञ्चल युनिभर्सिटी अन्तर्गत, त्यहाँबाट मैले सकाएको हुँ। त्यसको अलावा चाहिँ म चाहिँ सानैदेखि नै फर्चुनेटली पढाइमा अलिकति सबैले अब्बल नै भन्नुहुन्थ्यो, त्यो हुँदाखेरि चाहिँ स्कुलदेखि नै मैले स्कलरसिपमै पढेँ। प्लस टू सबै स्कलरसिपमै, इभन धरानमा ब्याचलर्स पनि मैले सबै स्कलरसिपमै पढेको हो। त्यसपछि चाहिँ मास्टर्समा पनि मैले चाहिँ अब सबै टप गरेको भएको भएर चाहिँ राम राजा मेमोरियल स्कलरसिप अवार्ड पनि पाएको हो। पछि चाहिँ फेरि पनि फर्चुनेटली यो आफ्नो पोषणको क्षेत्रमा चाहिँ अब्बल भएको भनेर चाहिँ

0: छैन रहेछ है भन्ने कुरा मलाई त्यो फिल भएपछि चाहिँ अनि म पनि अब डक्टर नै बन्ने भन्ने थियो कि मेरो माइन्डमा. तर अब पछि अब यो डेस्टिनी भन्ने कि अब यो कुराले म पछि चाहिँ पोषणविद हुन पुगेँ. हजुर,
1: यो पोषण तथा आहार विज्ञान सम्बन्धी क्षेत्रमा चाहिँ कसरी आइपुग्नु भयो त यहाँ?
0: खासमा चाहिँ यो अनेस्टली भन्दाखेरि चाहिँ मैले यो विषयको बारेमा बुझेर जानेर मैले यो पढ्नलाई म पुगेको चाहिँ होइन. होइन, मेरो चाहिँ एकदम इन्ट्रेस्टिङ छ कुरा चाहिँ, मेरो ससुरा र मेरो बाबा चाहिँ स्कुल फ्रेन्ड, अनि मेरो देवर चाहिँ उहाँ चाहिँ न्युट्रिसन एन्ड डाइटेटिक्स पढ्नु भएको रहेछ धरानको पहिलो ब्याच भएर. त्यति बेला 67 सालमा चाहिँ धरानमा नेपालमा पहिलो पटक नेसनल प्लानिङ कमिसनको डिमान्डमा चाहिँ बिएससी न्युट्रिसन एन्ड डाइटेटिक्स भन्ने विषय चाहिँ टियु अन्तर्गत सुरु भएको थियो. अनि मेरो देवरले चाहिँ त्यहाँ पढ्नु भएको रहेछ. अनि त्यसपछि बाबाहरू चाहिँ अब एज अ फ्रेन्ड फोनमा कुरा गर्दाखेरि चाहिँ मेरो छोराले यो पढ्यो, अब छोरीलाई के पढाउने त प्लस टू पछि भन्ने भयो. अनि म चाहिँ ठ्याक्कै एमबिबिएसको ट्राई गरेको थिएँ एकचोटि, तर म चाहिँ इयर लस नगर्ने, अर्को वर्ष इयर लस नगर्ने भन्ने हिसाबले चाहिँ अब अरू नै केही विषय पढ्छु भनेर म सोचिरहेको थिएँ. त्यही बेला ठ्याक्क त्यो रातारात कुरा भयो. त्यसपछि ल नि त कहाँ इन्ट्रान्स दिन जाने त भन्दाखेरि धरानमा इन्ट्रान्स दिन जाने भन्ने कुरा भयो. अनि इन्ट्रान्स दिएँ मैले, होइन, फ्यामिली फ्रेन्डको सजेसनबाट. त्यसपछि इन्ट्रान्समा चाहिँ मेरो एक नम्बरमै नाम निस्क्यो, स्कलरसिप पाएँ. त्यसपछि चाहिँ म न्युट्रिसन पढ्न पुग्या हो. तर बिफोर द्याट मलाई त्यो न्युट्रिसन भनेको के हो, त्यो विषयले के, मलाई अनेस्टली केही पनि थाहा थिएन. नयाँ विषय छ, राम्रो हुन्छ भन्ने एउटा फ्यामिली
1: यसमा त तपाईँले पिएचडी पनि त गर्न सक्नुहुन्छ.
0: अफकोर्स पिएचडी गर्न सक्छ,
1: तपाईँ राम्रो पढ्ने मान्छे.
0: हजुर हजुर, अब त्यसको प्लान पनि छ
1: भनेर हैन. सङ्घर्ष चाहिँ कतिको गर्नु पर्यो?
0: सङ्घर्षको डेफिनेसन कस्तो भन्दा अब पहिला बाबाहरूले गरेको सङ्घर्षको अगाडि त हाम्रो सङ्घर्ष केही पनि होइन. तर पनि म अहिले अब 30 भएँ, होइन, तर मेरो उमेरको मान्छेहरूसँग कम्पेयर गर्दाखेरि चाहिँ अभियसली मेरो पनि आफ्नै सङ्घर्ष छ. अब मेरो मिडल क्लास फ्यामिलीबाट हुर्केको, प्लस अब अहिले मलाई चिन्ने मान्छेहरूले देख्दाखेरि सायद तत्याउनु पनि हुन होला, मैले एक्सट्रिमली इन्ट्रोभर्ट, प्लस टूसम्म एक्सट्रिमली इन्ट्रोभर्ट, यसरी बोल्न सक्छु भन्ने त कहिले पनि थिएन. इभन फ्यामिलीसँग पनि एक्सप्रेस गर्न नसक्ने क्या. अब मलाई केही कुरा चाहिएको छ भने, केही कुरा छ अब स्कुलमा कलेजमा यस्तो छ भने घरमा आएर सिधै भन्न नसक्ने, एकदमै त्यस्तो टाइपको नेचरको. अनि अब फ्यामिली पनि मिडल क्लास भएपछि त्यति बेला मैले फ्यामिलीको स्ट्रगल, अब अहिले बुझ्दा चाहिँ स्ट्रगल रहेछ फ्यामिलीमा, सायद त्यो बेला मेरो उमेरले पनि मलाई त्यो बुझ्ने क्यापासिटी दिएन. अहिले सोच्दाखेरि चाहिँ सङ्घर्ष चाहिँ रहेछ मेरो बाबाले स्पेसली धेरै, मम्मी बाबाले एकदम धेरै नै सङ्घर्ष गरेर, अनि त्यसपछि सबै स्कलरसिपमा पढेँ, होइन, त्यो महसुस चाहिँ मलाई गराउन दिनु भएन. तर मैले पछि फिल गर्दाखेरि चाहिँ एकदम सङ्घर्ष नै रहेछ पनि भयो.
1: हजुर, यहाँलाई गीत सङ्गीतमा चाहिँ कतिको रुचि छ? सुन्नुहुन्छ गीतहरू कि गाउनुहुन्छ आफै पनि?
0: सुन्न चाहिँ म सुन्छु, तर गाउन चाहिँ म गाउँदिन. हजुर, गाउन चाहिँ
1: कसको स्वर मनपर्छ? हामी रेडियो नेपालबाट एउटा गीत बजाउँछौँ.
0: मैले चिनेको सिङ्गर्स भनेको अलिक पहिलाको भने त्यो मनिला सोताङहरूको गीतहरू मलाई मनपर्छ.
1: हजुर, हामी रेडियो नेपालबाट मनिला सोताङले गाउनु भएको गीत एउटा रेडियो नेपालबाट बजाउँछौँ.

0: रेडियो नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु पोषणविद योगिता सापकोटासँग। हाम्रो प्रसारण एफएम 98.1 से 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुन्छ, साथै www.onlineradionepal.gov.np www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी केही पारिवारिक कुराकानीहरू गर्नेछौँ। पारिवारिक अवस्था कस्तो छ, परिवारमा को को हुनुहुन्छ यहाँहरू अहिले?
1: सासू ससुरा, म र श्रीमान।
0: श्रीमान के गर्नुहुन्छ नि?
1: मेरो श्रीमान चाहिँ नोबेल ब्याङ्कमा अफिसर
0: हुनुहुन्छ। विवाह चाहिँ के, प्रेम विवाह गर्नुभयो?
1: होइन, मेरो माघे विवाह।
0: तपाईँलाई परिवारबाट चाहिँ सहयोग कतिको छ त?
1: मलाई त एकदमै नै छ। होइन, बिहे हुनु अगाडिसम्म चाहिँ मेरो मम्मी बाबाले अब मलाई एउटा के भन्ने, अब त्यो बिरुवा रोपेर बिरुवा ठुलो बनाउनु भयो, त्यसपछि त्यहाँ फल फुलहरू फलेको चाहिँ बिहे पछि नै हो। मैले यति नै भन्छु कि मैले, किन भन्दाखेरि त्यो पढेर मात्र पनि हुँदैन, त्यो कुरालाई मैले जसरी स्कोप एउटा क्रिएट गर्ने अथवा विभिन्न अपर्च्युनिटिजहरूमा जानलाई पनि फ्यामिलीको सपोर्ट त चाहिन्छ। एकदम अहिले इभन यति बिहानै स्टुडियोमा आउनलाई पनि त फ्यामिलीको सपोर्ट बिना त हुँदैन नि त। एउटा म्यारिड फिमेललाई बिहान चुरुक उठेर सबै कुरा घरमा यतिकै, प्रोफेसनल्ली मलाई एभ्री कुरामा सपोर्ट छ,
0: तपाईँको प्रगतिमा उहाँहरूको पुरा साथ छ,
1: पुरा साथ छ।
0: तपाईँको बुवा आमाको नाम चाहिँ के होला त?
1: मेरो बाबाको नाम चाहिँ तीर्थराज सापकोटा, मम्मीको नाम चाहिँ मुना देवी सापकोटा।
0: अनि जस्तो तपाईँको परिवारका सदस्यहरू चाहिँ के गर्छन् त
1: यता हजुरमा? अब मेरो ससुरा बाबा चाहिँ पहिला क्याम्पेन एकाडेमीको एडमिनिस्ट्रेसनमा हुनुहुन्थ्यो, अहिले रिटायर्ड हुनुहुन्छ। आमा पनि हिमाल मिडिया भन्नेमा काम गर्नुहुन्थ्यो। यो लकडाउन पछि चाहिँ सबैजना एकदम वर्क,
0: जस्तो तपाईँ व्यस्त हुनुहुन्छ नि, होइन, तपाईँको तबियत ठाउँ ठाउँमा गइरहनु पर्छ, काउन्सिलिङहरू पनि गर्नुपर्छ, अब हस्पिटलमै पनि भयो, होइन, कहिले कहिले चाहिँ समय दिन नसकेला, होइन, नसकेको अवस्था पनि त हुन्छ नि। अब सासु ससुराहरूको घरमा के के चाडपर्वहरू परिरहन्छ, कता कता के के परिरहन्छ, त्यस्तो बेलामा कहिले कहिले केही विरोध यस्तो हुन्छ कि हुँदैन?
1: फर्चुनेटली हुँदैन, किन भन्दाखेरि यो चाहिँ म एकदमै आफूलाई एकदम फर्चुनेट मान्छु, होइन। कस्तो हुन्छ भन्दाखेरि मेरो स्केड्युल अनुसारले घरमा प्रोग्रामहरू बन्छ क्या। अब जस्तो यति गति तिम्रो के छ, तिमी अफिस जानुपर्छ कि पर्दैन, त कोहीलाई बोलाउँ कि नबोलाउँ, त यसरी नसोधिकन चाहिँ त्यस्तो हुँदैन नै प्रायः।
0: श्रीमानको दाजुभाइ कतिजना हुनुहुन्छ?
1: एकजना हुनुहुन्छ, भाइ र बहिनी हुनुहुन्छ, देवर र
0: सानो परिवार रहेछ।
1: हजुर, तर सबैजना म्यारिड,
0: मिलेकै राम्रो,
1: सबैजना म्यारिड, सबैजना वर्किङ, त्यो भएर पनि
0: कामको महत्त्व बुझ्नु,
1: कामको महत्त्व, हजुर,
0: कामको महत्त्व बुझेको ठाउँमा चाहिँ नि
1: समयको
0: सजिलो हुन्छ काम गर्नलाई
1: एकदमै।
0: अनि फुर्सदको समयमा के गर्नुहुन्छ त?
1: फुर्सदको समय मलाई चाहिँ इन्डोर प्लान्ट्सहरूमा एकदमै इन्ट्रेस्ट लाग्छ, अनि त्यसपछि त्यही प्लान्ट नै कि, अब डिफ्रेन्ट खालको प्लान्टहरू कलेक्सन गर्ने, त्यसैलाई हेर्ने, त्यसमै त्यो बेग्लै खालको पिस हुन्छ नि, त्यो भयो। अनि अहिले चाहिँ मैले कति भयो, 1-2 वर्ष भयो, अलिकति यो माछाहरू एक्वेरियम, म चाहिँ त्यस्तै खालको छु कि, अलिकति बिदामा पनि घरमै बसिराख्न पाए हुन्थ्यो भन्ने खालको, अनि त्यो हुँदाखेरि चाहिँ म स्पेसली मेरो प्लान्ट,
0: परिवारले धेरै माया गर्यो भने घरमै बस्नु मन लाग्छ, होइन,
1: हजुर,
0: अनि पीडा भयो, दुःख दियो, टर्चर दियो भने घरबाट कहिले भागौँ, बाहिर गएर साथीहरूसँग समय बिताउँ भन्ने पनि हुन्छ, होइन, त्यस्तो पनि हुन्छ नि, एकछिन पनि नबसौँ जस्तो पनि हुन्छ। महिलाहरूलाई अगाडि बढ्न धेरै गाह्रो छ। अब फेरि हामी एउटा गीत रेडियो नेपालबाट बजाउँछौँ।

0: नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु पोषणविद योगिता सापकोटासँग। अब हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौँ होइन, यस खण्डमा हामी यहाँसँग विषयवस्तुमा आधारित कुराकानीहरू गर्नेछौँ। जस्तो नेपालमा होइन पोषण बारे चाहिँ नि आम मानिसको बुझाइ के कस्तो छ, कुन तहमा छ त?
1: हजुर, नेपालमा चाहिँ अब यस्तो छ है, पोषण भनेको चाहिँ अलिकति यो भेग खालको फिल्ड हो क्या। त्यसभित्र पनि म चाहिँ क्लिनिकल न्युट्रिसनिस्ट परे होइन, अब यसमा चाहिँ जस्तो यो कम्युनिटी लेभलको पोषणको अवस्था त हामीले अब तपाईँलाई डाटा नै त अलिकति सम्झिन अलिक मलाई गाह्रै पर्छ, निकै गाह्रो पर्छ होइन। तपाईँलाई यो कुपोषणको अवस्था चाहिँ नेपालमा अझै पनि एकदम सिग्निफिकेन्ट नै छ। अब तपाईँको बालबालिकाको कुपोषणदेखि लिएर महिलामा होइन विभिन्न फर्ममा छ, त्यो पनि रक्त अल्पतादेखि लिएर तपाईँको अब यो एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गराउने कि नगराउने, यी सबै कुराहरू हेर्दाखेरि नेपालमा अहिले पनि कुपोषण चाहिँ एकदमै विद्यमान नै छ। म चाहिँ फेरि यो पोषणमा पनि अलिकति बेग्लै पाटोतिर भएँ क्या, हस्पिटल भनिसकेपछि चाहिँ त्यहाँ चाहिँ जस्तो बिरामीको रोग अवस्था अनुसारको कुपोषणलाई हामीले म्यानेज गर्नुपर्छ। त्यस्तै गरेर अहिले बढिरहेको यो ओभरवेट, ओबिसिटी, यो सबै कुराहरूलाई चाहिँ फेरि क्लिनिकल न्युट्रिसनिस्टले चाहिँ एड्रेस गर्नुपर्ने भयो। अब अहिले पनि पोषणको अवस्था त्यति राम्रो चाहिँ छैन, धेरै कामहरू भइराखेको पनि छ होइन, तर स्टिल पनि पोषणको अवस्था राम्रो छैन।
0: हजुर, जस्तो यो नेपालीहरूले चाहिँ नि खाना खाने परम्परा पनि आफ्नै किसिमको छ होइन, प्राय मानिसहरूले खाने कुरामा चाहिँ नि भात धेरै खान्छन् होइन, धेरै खाने कि खानेकुरा मिलाएर खाने, यसबारे पनि बताइदिनुहोस् न।
1: हजुर, यस्तो हो, पहिलो कुरा चाहिँ स्वस्थ हुनको लागि चाहिँ खानेकुराको चाहिँ यो दुईटा कुरा हुन्छ, एउटा चाहिँ मात्रा मिलाएर खाने, अर्को चाहिँ भेराइटी भनेको धेरै प्रकार मिलाएर खाने। मात्रा र प्रकार मिलाएर खायो भने सबैभन्दा उचित बेस्ट नै हुने भयो होइन। अब जुन यो हजुर नेपालीको कुरा गर्नुभयो, भात एकदमै राम्रो कुरा हो, यो जुन मान्छेले अब अहिले चाहिँ भातलाई अलिकति दोष दिने चलन
0: आयो,
1: भात एकदमै राम्रो कुरा हो। पहिलादेखि हामी त नेपालीहरू त झन् छ महिना हाम्रो त पास्नी नै भात खाएर हुन्छ होइन, सो भात खाने खालको पेट हो हाम्रो। तर कस्तो छ भन्दाखेरि हामीले जति खान्छौँ त्यो अनुसारको चाहिँ खर्च शरीरले गर्छ कि गर्दैन, त सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ त्यो हो कि। अब अहिले भात त्यही भात खाएर मान्छे किन मोटाउँछ त भन्दाखेरि चाहिँ जुन पहिला पहिला मान्छेले जसरी शरीरले खर्च गर्थ्यो नि, धेरै खेतीबारीमा काम गर्ने, अब त्यो अब शारीरिक सक्रियता धेरै हुन्थ्यो त्यति बेला। अब अहिलेको लाइफ स्टाइल मोडर्नाइजेसन यो सबै कुराले गर्दाखेरि चाहिँ हाम्रो शरीरले खर्च गर्न सकेको छैन कि, त्यो हुँदाखेरि चाहिँ हामीले जति मात्रामा खाइरहेको छौँ त्यो नै हाम्रो शरीरको लागि बढी भइराखेको छ। त्यसैले गर्दा मोटाउने भयो, र अब अल्टिमेटली नेपालीहरूको स्ट्यापल फुड हुन्छ नि जुन मेजर खाने भनेको भात नै हो, अनि त्यही भातलाई नै दोष जान्छ क्या। तर भात मात्र नभइकन जस्तो अब कुनै ठाउँमा ढिँडो खानु होला, कुनै ठाउँमा च्याख्ला, कुनै ठाउँमा रोटी खानु होला, आफ्नो आफ्नो अब ठाउँ चाल चलन परम्परा अनुसार, त त्यो पनि जे खायो पनि आफ्नो शरीरले खर्च गर्ने क्षमता भन्दा बढी शरीरले खाइरहेको छ भने चाहिँ त्यसले स्वास्थ्यलाई नकारात्मक असर नै गर्छ।
0: हजुर, नेपालमा चाहिँ नि खास गरी प्रशोधित खानेकुराको बिगिबिगी छ होइन, यसले चाहिँ नि स्वास्थ्यमा असर पार्छ पनि भन्ने गरिन्छ होइन।
1: हजुर,
0: प्रशोधित खाना खाँदा के कस्तो असर पर्छ?
1: अब यस्तो हो है, यो प्रशोधितलाई चाहिँ मैले चाहिँ कसरी हेर्छु भन्दाखेरि चाहिँ समय अनुसारको, जस्तो तपाईँले अब संसारभरि नै हेर्नुभयो भने जस्तो यो एउटा फार्म टु फर्क भनेको खेतबाट हामीले प्लेटसम्म खाँदाखेरि चाहिँ खेतबाट फलाएको कुरा चाहिँ आफ्नो प्लेटसम्म आइपुग्दाखेरि त अब प्रशोधित नगरिकन त्यो रियल टु रियल खानलाई त त्यो असम्भव नै कुरा हो होइन। अब एउटा मोडर्नाइजेसन त्यसले कति कुराहरू सजिलो पनि भएको छ, मान्छेलाई इन्स्ट्यान्टली खान सकिन्छ, अब सबै काममा मान्छेहरू बिजी भयो अहिले, अब खानालाई पनि समय छैन, त्यो हिसाबले त्यो एउटा टेक्नोलोजीको माग हो कि यो प्रशोधित खानेकुराहरू भनेको चाहिँ। तर यसमा एउटा राम्रो पक्ष चाहिँ के छ भन्दाखेरि चाहिँ संसारभरि नै र हाम्रो नेपालमा पनि चाहिँ फुड टेक्नोलोजिस्टहरू हुनुहुन्छ, उहाँहरू चाहिँ यस्तो जनशक्ति हो जसले चाहिँ यो प्रशोधित खानेकुरा जुन भन्नुहुन्छ यसको प्रोडक्सन, यसको क्वालिटी सबै कुराहरू चाहिँ उहाँहरूको नियमनमा हुन्छ क्या, उहाँहरूले चेक गर्ने, उहाँहरूको गाइडेन्समा, उहाँहरूको सुपरभिजनमा हुने हो। त्यो हुँदाखेरि चाहिँ यदि राम्रो तरिकाले जसरी हुनुपर्ने त्यही प्रोसेसमा एकदम अथोराइज तरिकाले भइराखेको छ, उहाँहरूको त्यो निकायबाट राम्रो काम भइराखेको छ भने चाहिँ प्रशोधित खानेकुराहरूलाई पनि त्यस्तो साह्रो हामीले चाहिँ खेदो नै खन्नुपर्ने चाहिँ मलाई लाग्दैन। किन भन्दाखेरि तपाईँको अहिले अब देश विदेश तपाईँ जानुभयो भने इन्स्ट्यान्टली त्यो मार्केटमा तपाईँले त्यो मार्टहरूमा पकाएको खानेकुराहरू प्लेटमा चाहिँ राखिराखेको, अनि त्यसपछि चाहिँ त्यसलाई त्यति बेलै ओभनमा तताएर मान्छेले दिइराखेको हुन्छ नि त। सबैजनासँग घरमा बसेर दुई घन्टा लगाएर खाना पकाएर खाने समय पनि हुँदैन, अब समय पनि अहिले त्यस्तो छैन होइन। त्यो हुँदाखेरि चाहिँ प्रशोधित खानेकुरालाई चाहिँ त्यस्तो साह्रो खेदो खन्ने भन्दा पनि समयको माग हो। टेक्नोलोजी जुन यो फुड टेक्नोलोजिस्टहरू हुन्छ उहाँहरूको निकाय छ, र हाम्रो देशमा पनि डिपार्टमेन्ट अफ फुड टेक्नोलोजी एन्ड क्वालिटी कन्ट्रोल, यसको रिजनल डिपार्टमेन्टहरू पनि छन् होइन। ठाउँ ठाउँमा चेकिङ हुने, खानेकुरा कहाँबाट इन्ट्री हुन्छ, कसरी चेक हुन्छ, बजारमा कसरी वितरण भइरहेछ, त्यसको हरेक कुराहरू चाहिँ उहाँहरूले चेक गरिरहनु भएको हुन्छ कि। सो एक्ज्याक्टली त्यो राम्रोसँग काम भइरहेको छ भने चाहिँ हामीले त्यति साह्रो यसको अगेन्स्टमा पनि जानु पर्दैन। र अर्को कुरा भने चाहिँ प्रशोधितलाई चाहिँ अब अलिकति डाइटिसियनको पोइन्ट अफ भ्यूबाट भन्दा चाहिँ प्रशोधित खानेकुरालाई हामीले किन अनहेल्थी अस्वस्थ भन्छौँ भन्दाखेरि चाहिँ यसमा बढी नुनको प्रयोग, बढी चिनी र नराम्रो खालको चिलो पदार्थको प्रयोग चाहिँ अत्याधिक मात्रामा भएको हुन्छ, जसले गर्दाखेरि चाहिँ यसको चाहिँ फेरि स्वास्थ्यमा विभिन्न किसिमका नकारात्मक असरहरू छन् होइन। सो त्यो एस्पेक्टबाट हेऱ्यो भने चाहिँ सकेसम्म प्रशोधित भन्दा चाहिँ हामीले चाहिँ रियल फुड नै, जस्तै एक्जाम्पलमा जुस, त्यो बट्टाको पेलेको जुस भन्दा चाहिँ रियल फ्रुट खाएको राम्रो होइन, सिङ्गो फल खाएको राम्रो, पेलेको जुस भन्दा सिङ्गो फल खाएको राम्रो, जस्तो मैदाको कुनै प्रोडक्ट खानुभन्दा आटाबाट बनेको कुरा खानु राम्रो, त्यस्तो खालको चाहिँ हामीले यसरी चाहिँ रिलेटिभली खानेकुरा।
0: हजुर हजुर, यसै सन्दर्भमा चाहिँ नि यो चिसो पेय पदार्थको प्रयोग पनि उत्तिकै हुने गरेको छ होइन।
1: हजुर,
0: बरु मानिसले चाहिँ यो दुध मही जस्ता खानेकुरा खान बिस्तारै छाड्दै गएका छन् होइन।
1: हजुर,
0: खासमा परम्परागत पेय पदार्थ नै राम्रो हुने देखियो होइन र?
1: हो एकदमै, यो त एकदमै हजुर एकदमै राम्रो कुरा गर्नुभयो होइन। अब यो चिसो पेय पदार्थ चाहिँ एकदम कम्प्लिटली नै अनहेल्थी, एकदम अस्वस्थ गर्ने कुरा हो, किनभने यसमा फललाई नै रियल पेलेर त्यसको जुस निकालिएको हुँदैन। त्यसमा त्यो फलको जस्तो स्वाद दिने कुनै फ्लेभरिङ एजेन्टहरू, त्यस्तै कलर दिने कलरिङ एजेन्टहरू र चिनीको अत्याधिक मात्रामा प्रयोग हुन्छ, त्यसलाई एज अ प्रिजर्भेटिभ्सहरू, केही एसिडहरू पनि प्रयोग भएको हुन्छ टेक्नोलोजिकल्ली भन्दाखेरि चाहिँ। तर पनि अब त्यसमा त्यही कारणले चाहिँ अब तपाईँको हाम्रो शरीरलाई चाहिँ त्यसले एकदम नकारात्मक असर हुने भयो, अत्याधिक मात्रामा चिनी होइन। अब फुड प्रिजर्भेटिभहरू हुन त मान्छेलाई त्यो चेक गरेर, लेभल चेक गरेर यतिसम्म प्रयोग हुँदाखेरि चाहिँ सेफ हुन्छ है भन्ने हिसाबले नै प्रयोग भएको होला हुन चाहिँ। तर पनि त्यो जुस, त्यस्तो खालको जुस पेय पदार्थ खानुभन्दा चाहिँ हामीले पहिलादेखि खाँदै आएको दुध, मही, कागती पानी, सर्बतहरू, यस्तो कुराहरू चाहिँ प्रिफर गर्न सकियो।
0: हजुर, जस्तो यो मैदाजन्य पदार्थलाई चाहिँ त्यति राम्रो मानिएको छैन होइन, तर धेरै मानिसहरू चाहिँ नि मैदाजन्य खानेकुरा बढी खान्छन्। कति खाँदासम्म असर हुँदैन या कसरी खान सकिन्छ, कुन मात्रामा खानु हुँदैन?
1: अब यस्तो छ, मैदाजन्य खानेकुरा चाहिँ यति मात्रासम्म खाँदाखेरि चाहिँ स्वस्थ, त्योभन्दा बढी खायो भने अस्वस्थ भन्ने होइन होइन। यो मैदाको कन्सेप्टै के हो भन्दाखेरि चाहिँ यसमा भएको चाहिँ खस्रो पदार्थ फाइबरलाई चाहिँ रिमुभ गरिएर बनाएको पिठो हो यो होइन। त्यही गहुँको तपाईँको खस्रो पदार्थ सहित बनाउँदाखेरि चाहिँ त्यो आँटा भयो, त्यसैको फाइबरलाई हटाएर पिठो बनाइएको छ भने चाहिँ त्यो मैदा भयो। त्यो हुँदाखेरि चाहिँ कम फाइबर भएको खानेकुराहरू खाँदाखेरि चाहिँ मैदा मात्र नभएर अरू पनि कुराहरू, जस्तो अरू पनि कुनै अन्नहरू चाहिँ त्यसको फाइबर हटाएर त्योबाट बनाइएको कुरा छ भने चाहिँ त्यसले चाहिँ मान्छेलाई कब्जियत हुने होइन। शरीरमा फाइबरको एकदम अत्याधिक इम्पोर्टेन्ट रोल हुन्छ कि, जस्तै फाइबर बढी खाएको मान्छेलाई चाहिँ सुगरहरू कन्ट्रोल गर्न मद्दत हुन्छ, त्यस्तै गरेर शरीरमा भएको नराम्रो कोलेस्ट्रोलहरूलाई त्यसले एब्जर्ब गरेर हाम्रो शरीरबाट चाहिँ वेस्टको माध्यमबाट बाहिर निस्किन्छ। त्यही भएर फाइबरको आफ्नै रोल छ, र त्यो जुन खानेकुरामा चाहिँ फाइबर हटाइएर एकदमै रिफाइन बनाएर गरेको छ भने त्यसले चाहिँ अब शरीरलाई असर गर्ने भयो। तर यति नै मात्रै मैदा खान मिल्छ भन्ने होइन, मैदा खानै नमिल्ने पनि होइन, तर रेगुलर कन्जम्सन चाहिँ नगर्ने, किन भन्दाखेरि यसले चाहिँ अब रिसर्चहरूले पनि देखाउँदाखेरि चाहिँ धेरै मैदाको प्रोडक्टहरू अत्याधिक खाँदा र रेगुलरली खाँदा चाहिँ कोलनहरूको क्यान्सरहरू हुने, अनि तपाईँको अब यो कब्जियत हुने बित्तिकै तपाईँलाई विभिन्न खालको आन्द्राको रोगहरू निस्किने, यस्तो खालको चाहिँ रिसर्चहरूले चाहिँ देखाएको छ। त्यो हुँदाखेरि मैदालाई सकेसम्म प्रिफर नगर्ने कि, हामीले छान्दाखेरि चाहिँ मैदाको सट्टा आँटालाई छान्ने कोसिस गर्ने। तर कहिलेकाहीँ ओकेजनली तपाईँले मैदाको प्रोडक्ट खानुहुन्छ भने त्यस्तो साह्रो, त्यति साह्रो पनि डराउनु पर्दैन।
0: हजुर, जस्तो यो आम मानिसहरूका लागि चाहिँ नि खानेकुरा बारेमा ज्ञान अर्थात् होइन फुल लिटरेसी के कस्तो आवश्यक छ?
1: यो चाहिँ एकदमै आवश्यक छ होइन, यो चाहिँ अब फुड लिट्रेसी भनेपछि हामी दुईवटा एस्पेक्टबाट हेर्न सक्छौँ। एउटा चाहिँ स्कुलमा तपाईँको फर्मल एजुकेसनमा चाहिँ यो फुड र अलिकति पोषणको विषयमा थोरै सब्जेक्टहरू चाहिँ सानैदेखि नै इन्क्लुड गर्न सकियो भने पनि केही हदसम्म चाहिँ बालबालिकाहरूमा स्पेसली स्वास्थ्य रहने र यो अस्वस्थकर खाने बानीलाई चाहिँ हामीले कम गर्न सक्छौँ। किन भन्दाखेरि कुनै पनि व्यक्ति स्वस्थ हुनलाई चाहिँ सानैदेखि नै त्यो हेबिट बस्नुपर्छ क्या, बानी चाहिँ सिक्नुपर्छ त्यो के अरे बच्चाहरूले होइन। अनि त्यो अर्को भनेको चाहिँ जस्तो इन्फर्मल एजुकेसन जुन चाहिँ एउटा कम्युनिटी लेभलमा हामीले चाहिँ विभिन्न कार्यक्रमहरू गरेर जस्तो अब भइ पनि राखेको छ, एकदम धेरै राम्रो कामहरू पनि भइराखेको छ, जस्तो महिला स्वयंसेविकाहरूलाई युज गरेर गाउँ गाउँमा जनचेतना कार्यक्रमहरू भइराखेको छ, अब यसरी फुड लिटरेसीको काम चाहिँ भइरहेको छ। तर यसरी नेपालमा ठ्याक्कै यो लिटरेसी नै भनेर कति छ के छ भन्ने कुरा चाहिँ सायद अलिकति यो यसमा अलिक रिसर्च हुन चाहिँ अझै बाँकी नै छ।
0: नेपालको हकमा होइन खानेकुरा मिलाएर मात्र खान के कति सम्भव देख्नुहुन्छ? कतिपयलाई सामान्य जीवन निर्वाह गर्न पनि त गाह्रो छ नि।
1: हजुर, यो चाहिँ अब फुड सेक्युरिटीतिरको कुरा गयो होइन, हजुरले भन्नुभएको एकदमै ठिक हो। जहाँनिर चाहिँ खानालाई नै पुग्दैन त्यहाँनिर चाहिँ के खाने कति खाने भन्ने कुराको खासै अर्थ पनि रहँदैन। यो फुड सेक्युरिटीको कुरा र फेरि यतापट्टि यो फुडको नलेजको कुरा अलिकति डिफ्रेन्ट फरक पाटो भयो कि। जहाँनिर इनसेक्योर ठाउँ छ भनेपछि त्यहाँको पहिलो प्रायोरिटी भनेको चाहिँ त्यहाँको मान्छेले चाहिँ खानेकुरा चाहिँ पाउँछ कि पाउँदैन। अब हाम्रो संविधानमा त लेखेकै पनि छ नि त, हरेक व्यक्तिलाई चाहिँ खाद्य फुड सेक्युरिटीको हक छ, फुड सेफ्टीको हक छ भनेर लेखेको पनि छ। त्यो कुरा चाहिँ गभर्मेन्टले नै एड्रेस गर्नुपर्छ र अलिकति जस्तो मैले देखेको चाहिँ प्रोडक्सनलाई अलिकति प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ क्या। जहिले पनि बाँडेर अथवा अर्काकोबाट डोनेसन ल्याएर त्यसरी फुड सेक्युरिटीलाई एड्रेस गर्न गाह्रो हुन्छ। आफ्नै देशमा प्रोडक्सन गरायो भने चाहिँ त्यो चाहिँ सस्टेनेबिलिटी भयो, त्यसले चाहिँ अब अलिकति फुड इनसेक्युरिटीलाई पनि एड्रेस गर्छ होइन। यतापट्टि चाहिँ अब जहाँनिर खान पुग्छ अब त्यहाँनिर चाहिँ कति खाने के खाने भन्ने मिलाउने भन्ने कुराहरू आउँछ, जसमा चाहिँ यसको एउटै मात्र प्रिन्सिपल के हो त भन्दाखेरि मान्छेको उमेर कति हो, आफ्नो हाइट वेट कति छ र के काम गरिन्छ, शारीरिक रूपले कस्तो काम गरिन्छ, शारीरिक रूपले सक्रिय छौँ कि छैनौँ र कुन कुन रोग अवस्था के छ त आफ्नो शरीरमा, यो कुरालाई ख्याल गरेर हरेक व्यक्तिको आफ्नो आफ्नो व्यक्तिगत खानाको आवश्यकता हुन्छ क्या। फुडको रिक्वायरमेन्ट, न्युट्रिसन, पोषणको आवश्यकता चाहिँ हरेक व्यक्ति नै पछि फरक हुन्छ। जहाँनिर फुड सेक्योर खानेकुरा सजिलैसँग एभाइलेबल छ अब त्यहाँनिर चाहिँ बल्ल हामीले चाहिँ मान्छेलाई एजुकेट गर्न सक्यौँ, अवेर गर्न सक्यौँ। र अहिलेको राम्रो पक्ष भनेको चाहिँ हरेक अस्पतालमा अब कति तपाईँको हेल्थ पोस्टहरूमा पनि पोषणविदहरू हुनुहुन्छ अहिले पनि। जसरी हामीलाई रोग लाग्दाखेरि हामी डाक्टरसँग परामर्श लिन जान्छौँ, रोग जचाउन जान्छौँ, त्यसरी नै पोषणविदहरू हुनुहुन्छ, त्यहाँ गएर हामीले परामर्श पनि लिन सकिन्छ।
0: हजुर, अब हामीले धेरै बेर कुराकानी गरौँ, अब एउटा राष्ट्रिय गीत हामी रेडियो नेपालबाट बजाउँछौँ।

0: आएर शारीरिक फिजिकल एक्टिभिटीहरू गर्ने छ भने त्यो छुट्टै कुरा भयो, होइन भने चाहिँ एकदमै सेडेन्ट्री भयो लाइफ मान्छेको, त्यो भयो। र अर्को कुरा चाहिँ यो व्यस्तता होइन मोडर्नाइजेसन, यसले गर्दाखेरि चाहिँ अघि नै हजुरले भन्नुभयो जस्तो हामी चाहिँ घरमा पकाएर खाने भन्दाखेरि पनि बाहिरको खानेकुराहरू बढी प्रिफर गर्ने, त्यसमा पनि बाहिर खाने बित्तिकै तपाईँको पकाउने तरिका फरक हुन्छ। घरमा पकाएको त्यही कुरा कम्पेरिटिभली रिलेटिभली स्वस्थ हुन्छ भने चाहिँ बाहिर खाएको त्यही कुरा चाहिँ रिलेटिभली अस्वस्थ हुनसक्छ। यो सबै ट्रेन्डहरूले गर्दाखेरि चाहिँ मान्छे अलिकति यो भयो, त्यही भएर यो रोगहरू बढेको, नसर्ने रोगहरू जस्तो डायबिटिज, हाइपरटेन्सन, मुटुका रोगहरू बढेका छन् अहिले होइन। घर घरमा मान्छेलाई रोग छ, मान्छे पछि केही न केही समस्या छ। पहिला पहिला हामीले देख्दाखेरि चाहिँ डायबिटिज भनेको त 50 कटेपछि लाग्छ भन्ने सुनिन्थ्यो भने अहिले तपाईँ अस्पतालमा हेर्नुभयो भने 14-15 वर्षदेखिको बच्चाहरूलाई डायबिटिज भइरहेको छ। अब यो सबै के हो त भन्दाखेरि खानपान र एउटा फिजिकल इनएक्टिभिटी यसकै रोल छ।
1: यसमा यो व्यायामको चाहिँ कस्तो भूमिका रहन्छ?
0: व्यायामको चाहिँ एकदमै महत्त्वपूर्ण रोल छ होइन आफ्नो शरीरको लागि। एउटा चाहिँ मान्छे मेन्टल्ली ह्याप्पी हुने भयो व्यायाम गर्दाखेरि, आफ्नो लागि मैले केही गरिरहेको छु भन्ने भयो। र अर्को कुरा चाहिँ व्यायाम गर्दाखेरि चाहिँ शरीरले खर्च गर्ने बाटो हो कि, शरीरले जति खान्छ तपाईँले व्यायाम गर्नुभयो भने चाहिँ शरीरले खर्च गर्न सक्छ त्यहाँबाट, त्यो हुँदाखेरि चाहिँ आफ्नो वेटहरू मेन्टेन गर्न सक्छ।
1: शारीरिक व्यायामको चाहिँ
0: आवश्यकता छ। र अन्तर्राष्ट्रिय गाइडलाइन्सहरूले पनि के भन्छ भन्दाखेरि दैनिक चाहिँ एउटा वयस्क व्यक्तिले चाहिँ 30-45 मिनट चाहिँ मध्यम खालको एक्सर्साइज चाहिँ कम्तीमा पनि हप्ताको 5 दिन गर्नुपर्छ भनेर भनेको छ।
1: स्वस्थ रहनको लागि एकजना मानिसले चाहिँ कति क्यालोरी ग्रहण गर्नुपर्छ त?
0: एकजना मानिस भन्ने भन्दा पनि यो महिला र पुरुषकै फरक हुन्छ होइन, उमेर अनुसार फरक हुन्छ। र पनि तपाईँको यो अहिले चाहिँ यो के भन्छ रिकमेन्डेड डाइटरी अलायन्स भन्ने छ क्या, आरडिए भन्ने एउटा भ्यालु हुन्छ, जुन चाहिँ हाम्रो नेपालको भ्यालु होइन, नेपालबाट यो कुराहरू बाहिर पब्लिस भइसकेका छैन। नेपालको छिमेकी राष्ट्र इन्डियाको आरडिए भ्यालु हेर्छौँ, त्यो हुँदाखेरि एउटा महिलालाई चाहिँ अराउन्ड 1600-1700 किलो क्यालोरी, जो चाहिँ एकदमै कम शारीरिक रूपले सक्रिय भएको महिलालाई, पुरुष छ भने चाहिँ तपाईँको 1900-2100 क्यालोरीको छ। त्यसरी चाहिँ अब ठ्याक्कै यति नै यो मान्छेले चाहिँ यति नै क्यालोरी खाने भन्दा पनि हरेक व्यक्तिको हाइट वेट अनुसारले त्यो चाहिँ हामीले क्यालकुलेसन गर्नुपर्छ कि, हाइट अनुसारले, वेट अनुसारले, उमेर अनुसार।
1: यो अहिलेको सन्दर्भमा चाहिँ नि के कस्ता खानेकुरा खाँदा शरीरलाई चाहिने तत्त्व प्राप्त हुन्छ त?
0: अब यो पनि अलिकति ट्रिकी नै कुरा भयो है। यो कस्तो छ भन्दाखेरि संसारमा कुनै पनि यस्तो खानेकुरा हुँदैन कि जुनमा चाहिँ सम्पूर्ण पोषक तत्त्वहरू भएर चाहिँ त्यो सुपर फुड हुने भन्ने कुरा हुँदैन होइन। यदि कसैले चाहिँ यो फलानु कुरा चाहिँ सुपर फुड हो भनेर भन्छ भने चाहिँ त्यो चाहिँ मिसलिडिङ कुरा हो है, गलत कुरा हो। त्यो हुँदाखेरि चाहिँ यही नै खानेकुरा खाएर यो सबै किसिमको पोषण तत्त्व पुग्छ भन्ने हुँदैन। हामीले चाहिँ मैले अघि नै सुरुमा यो कार्यक्रमको सुरुमा नि के भनेको थिएँ भन्दा, जति भेराइटी मिलाउनुहुन्छ नि, जति भेराइटी आफ्नो प्लेटमा चाहिँ जस्तो बिहान बेलुका खाना खाँदाखेरि चाहिँ भात र दाल मात्र होइन कि, अथवा मासु र भात मात्र होइन कि, त्यहाँनिर फुड ग्रुप्सहरू हुन्छ कि, जस्तो अन्न खायो भने त्योबाट कार्बोहाइड्रेट पाइन्छ, दाल गेडागुडी खायो भने प्रोटिन पाइन्छ, तरकारी फलफुल खायो भने भिटामिन एन्ड मिनरल्स पाइन्छ, र खाना पकाउँदा प्रयोग गरिने तेलबाट चाहिँ चिल्लो पदार्थ आउँछ। सो एउटा बेसिकली एउटा शरीरलाई चाहिने पोषक तत्त्वहरू भनेको यिनै हुन्, कार्बोहाइड्रेट, प्रोटिन, फ्याट र भिटामिन एन्ड मिनरल्स। सो हरेक प्लेटमा चाहिँ हामीले यी कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र मिनरल्स चाहिँ 5 तत्त्वहरू पुग्ने को स्रोतको खानेकुराहरू चाहिँ हरेक प्लेटमा, जस्तो दिनमा हामी 4 खान्छौँ भने 4 त्यसका स्रोतहरूलाई आफ्नो प्लेटमा समावेश गर्न सकियो भने चाहिँ हामीले कम्तीमा पनि आफूलाई शरीरलाई चाहिने मिनिमल पोषक तत्त्वहरू चाहिँ पुर्याउन सकिन्छ।
1: जस्तो कम पैसा खर्च गरेर पनि शरीरलाई चाहिने खानेकुरा प्राप्त गर्न सक्ने अवस्था छ त?
0: एकदमै छ। तर मार्केटमा हामीले हेऱ्यौँ भने, र मैले एक दुईवटा रिसर्चहरू पनि हेरेको थिएँ, के छ भन्दाखेरि चाहिँ जति धेरै हेल्थी खानेकुरा त्यति महँगो छ कि, जति प्रशोधित खानेकुराहरू चाहिँ त्यो चाहिँ सस्तो पाइराखेको छ बजारमा होइन। तर जस्तो कम पैसामै पनि अब हामी चाहिँ एकदमै हेल्थी हुने चक्करमा चाहिँ महँगो महँगो कुराहरू खोज्छौँ, अप्ठ्यारो अप्ठ्यारो कुराहरू मार्केटमा खोजेर किन्ने त्यो प्रयासमा हुन्छौँ, तर हाम्रै घर वरिपरि फलेको, हाम्रै ठाउँमा फलेको, आफ्नै इन्भाइरोमेन्टमा बाहिर उब्जनी भएका यी खानेकुराहरू पनि प्रशस्त मात्रामा पोषक तत्त्व हुन्छन् यिनीहरूमा पनि। जस्तै फर इक्जाम्पल तपाईँको बारीमा कर्कल्लो छ होइन, अब त्यो मान्छेले खाँदैन कि, कति ठाउँमा नखाने तरकारीहरू घिरौँला इस्कुस फलेको छ भने बरु काटेर गाईलाई खोलिदिने अनि त्यसपछि बजारबाट अरू नै केही कुराहरू किनेर ल्याएर खाने अथवा मासु छ भने मासु र भात मात्र खाने तरकारी नखाने यस्तो खालको हेबिटहरू छ होइन मासु पकायो भने दाल नखाइदिने अनि जस्तो अब तपाईँको दुर्गम ठाउँहरूमा चाहिँ सबै ठाउँमा चामल फल्छ भन्ने पनि छैन कति ठाउँमा कोदो फापरहरू फल्छ ती नै खानेकुराहरू पनि पोषक तत्त्व एकदम भरिपूर्ण हुन्छ त्यो खानेकुराहरूमा पनि त्यही भएर चाहिँ मेन चाहिँ लोकली एभाइलेबल खानेकुरा

0: अब हाम्रो नेपालमा त जियोग्राफिकल्ली पनि हेऱ्यो भने एकदम भेरिएसन छ नि त, तराई पहाड हिमाल भनेर छ, सो डिफ्रेन्ट ठाउँमा फरक ठाउँमा चाहिँ फरक किसिमका खानेकुराहरू फल्छन्, त्यहाँको फरक किसिमको क्लाइमेट वेदरहरू छ, त्यो हुँदाखेरि जुन ठाउँमा जे कुरा एभाइलेबल छ त्यो नै सबैभन्दा पोषक तत्त्व युक्त हुन्छ के। सिजनल खानेकुराहरू खानु पर्यो, जस्तो त्यही फल चाहिँ तपाईँले त्यही सिजनमा खाँदाखेरि त्यसमा भएको न्युट्रिएन्ट कन्टेन्टहरू डिफ्रेन्ट हुन्छ भने बेसिजनमा खाँदाखेरि फरक हुनसक्छ इन्भाइरोमेन्टल फ्याक्टर्सले गर्दाखेरि। त्यही भएर चाहिँ जुन ठाउँमा जे फल छ त्यो कुरा चाहिँ हाम्रो घरै वरिपरि हाम्रै बारीमा हुनसक्छ त्यो कुराहरू, अप्ठ्यारो ठाउँमा गएर धेरै महँगो किनेर खानु चाहिँ पर्दैन।
1: व्यस्तताको बावजुद पनि यहाँ हाम्रो कार्यक्रममा सहभागी भइदिनु भयो, हाम्रो निम्तोलाई स्वीकार्दै रेडियो नेपालको स्टुडियोमा आएर पोषण सम्बन्धी कुराहरू बारे जानकारी दिनुभयो, आफ्ना जीवनका भोगाइहरूको बारेमा जानकारी दिनुभयो। यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद, र रेडियो नेपाल सुनिरहनुभएका हाम्रा श्रोतालाई केही भन्न चाहनुहुन्छ?
0: हजुर धन्यवाद, मलाई यहाँ बोलाउनु भयो होइन, एउटा मौका दिनुभयो, यसको लागि पनि धेरै धेरै धन्यवाद। र मैले चाहिँ अब सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई चाहिँ के भन्छु भन्दाखेरि चाहिँ म एउटै मात्रै कुरा भन्छु, अहिले भनेको चाहिँ एकदमै धेरै यो पोषणको विषयमा र पोषणको फिल्डमा चाहिँ धेरै नै माल प्र्याक्टिसहरू नराम्रो प्रविधिहरू आइरहेको छ कि, कस्तो भन्दाखेरि चाहिँ परामर्श नलिने आफ्नो शरीरमा आफै एक्सपेरिमेन्ट गर्ने होइन, जस्तो अब एउटा सिम्पल कुरा जस्तो वेट लसहरूकै कुरा भयो, एउटा विज्ञसँग परामर्श नलिकन चाहिँ फलानुले यसो गर्यो, मेरो छिमेकीले यसो गर्यो, त्यही भएर उसको चाहिँ वेट घट्यो, मेरो चाहिँ म पनि अब यस्तो गर्छु घट्छ भन्ने खालको, र आफ्नो शरीरमा आफै त्यो त खेलबाड हो नि त होइन। जसरी तपाईँलाई ज्वरो आयो भने तपाईँ डक्टरलाई जचाउन जानुहुन्छ नि त होइन, त्यस्तै किसिमले परामर्श लिन एकदम महत्त्वपूर्ण छ, आफ्नो शरीरलाई आफै एक्सपेरिमेन्ट गर्नु हुँदैन। र अर्को चाहिँ मान्छेले नबुझेको कुरा चाहिँ के हो भन्दाखेरि, जसरी एउटा डक्टरले चाहिँ तपाईँको ज्वरो आएको व्यक्ति पाँचवटा बिरामी छ भने चाहिँ त्यसलाई पाँच किसिमको ट्रिटमेन्ट हुन्छ के, भनेको पाँचैजनालाई एउटा होलिस्टिक वेमा चाहिँ ल त तिमी सिटामोल खाऊ भनेर पाँचैजनालाई दिँदैन नि, एउटालाई टाइफाइडको ज्वरो हुनसक्ला, अर्कोलाई मलेरियाको होला, अर्कोलाई डेङ्गुको होला, सो त्यसको मोड अफ ट्रिटमेन्ट त डिफ्रेन्ट छ नि। त्यसरी नै पोषणको पनि चाहिँ हरेक व्यक्तिको आफ्नो आफ्नो शरीरको आवश्यकता र आफ्नो आफ्नो अवस्था हुन्छ क्या शरीरको, त्यसको लागि चाहिँ हामीले चाहिँ फलानुले यो गर्यो त्यही भएर मलाई पनि यसले मिल्छ भन्ने खालको चाहिँ त्यो गर्न हुँदैन होइन। जो विज्ञ हो उसँग गएर परामर्श लिने बानी बसाल्ने, किन भन्दाखेरि पहिला पोषणविदहरू भन्ने हुँदैन थिए, अब अहिले छ भनेपछि त्यसको फाइदा उठाउन सक्नु पर्यो। र अर्को कुरा चाहिँ यो माल प्र्याक्टिस अहिले चाहिँ सोसियल मिडियाहरूले चाहिँ अलिकति धेरै मान्छेको ब्रेन वास गरिरहेछ कि, सोसियल मिडियाको राम्रो पक्ष पनि छ नराम्रो पक्ष पनि छ, के कुरा अथोराइज्ड इन्फर्मेसन हो के कुरा होइन यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। हरेक कुराको पछाडि इभिडेन्स र रिसर्च आजकल चाहिँ अनुसन्धान र इभिडेन्सहरू हुनुपर्छ, आजकल चाहिँ मान्छेको आफ्नो विचार भन्ने भन्दा पनि त्यसको पछाडिको तपाईँको बेस चाहिन्छ कि, र स्पेसल्ली पोषण भनेको चाहिँ विज्ञान हो, यो साइन्स हो, यो कसैको ओपिनियन होइन, कसैको आफ्नो पर्सनल विचार होइन नि त, म यति नै भन्न चाहन्छु।
1: यहाँलाई स्वास्थ्य सेवाको क्षेत्रमा सफलता मिल्दै जाओस्, जीवनयात्राको तर्फबाट यही नै शुभकामना।
0: थ्याङ्क यू सो मच।
1: अहिले हामी कुराकानी गर्दै थियौँ पोषणविद योगिता सापकोटासँग। आजलाई जीवनयात्रा कार्यक्रमको समय सकिएको छ, अर्को हप्तासम्मका लागि कार्यक्रमबाट प्राविधिक मित्र द्वय सुरेन्द्र पौडेल मिनर्वा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनी बिदा माग्छौ। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98, 100 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 17 गते आइतबार, श्रावण कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार अगस्त 2 तारिक सन् 2026, नेपाल सम्बत 1146, दिल्ला गा चतुर्थी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ अध्यात्म सन्देश कार्यक्रम 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार 6 बजे नेपालीमा समाचार नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ 6:30 समय हो कार्यक्रम अन्तरसंवादको 7 बजे समाचार समाचारपछि केही स्वदेश गानहरू सुन्न सक्नुहुनेछ 8 बजे अङ्ग्रेजीमा समाचार अङ्ग्रेजीमा समाचारपछि हामी तपाईँलाई जागरण गीतहरू सुनाउँछौँ 9 बजे नेपालीमा समाचार नेपालीमा समाचारपछि सदाझैँ सुन्नुहुनेछ नेपाल भाषामा समाचार 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम ज्येष्ठ नागरिक 9:45 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौँ 10 बजे समाचार समाचारपछि नेपाल भाषाको कार्यक्रम हिउँपा हगु सुन्न सक्नुहुनेछ 11 बजे समाचार 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: मानिस दुःखबाट सम्मोहित छ। जहाँ दुःख छ मानिस त्यहीँ जान्छ, दुःख नै मन पराउँछ। अब यसो भन्दा अचम्म लाग्छ, यो संसारमा दुःख मन पराउने मान्छे को होला र? सबै मान्छेलाई सुखै मनपर्छ, सुखै खोजिरहेको छ भन्ने लाग्ला। तर के गर्नु, मनले चाहेर मात्रै हुँदैन, एकातिर मन हुन्छ अर्कोतिर व्यवहार हुन्छ। हाम्रो आन्तरिक चाहना एउटा छ, बाहिरी व्यवहार अर्को छ। एउटा मनले एउटा सोचेको छ, अर्को मनले अर्कै गरिरहेको छ। समस्या यहीँ छ। भित्री मनले त सुख चाहेको छ, तर बाहिर हाम्रा व्यवहारहरू व्यवहार गर्ने चाहिँ मन दुःखतिर गइरहेको छ। जहाँ जहाँ दुःख छ त्यहाँ त्यहाँ हामी आकर्षित हुन्छौँ। कुनै व्यक्तिले के छ खबर, तपाईँको हाल खबर कस्तो छ भन्यो भने राम्रो भएको कुराहरू सुनाउन हामीलाई अप्ठ्यारो लाग्छ। जे जे दुःखदायी घटनाहरू छन्, दुःख पाएको छ त्यो चाहिँ सुनाउँछौँ। बिरामी भएको कुरा, आफूले कहीँ सङ्कटमा परेको कुरा, अप्ठ्यारो परेको कुरा, त्यस्तो कुरा सुनाउन हामीलाई रस हुन्छ। कहीँ पनि कुरा पर्यो, विगतका कुराहरू, पहिला पहिलाका घटनाहरू, जीवनमा कस्तो कस्तो भोगेर आइयो, यो कुराहरू बताउनु पर्यो। कहीँ कहीँ कुराकानी पर्यो भने हामी दुःखदायी घटना नै सम्झिन्छौँ। मलाई फलानु बेलामा यस्तो दुःख परेको थियो, यो योबाट म यसरी आएँ, यो गरेँ। कहिल्यै हामी सुखदायी कुरा भन्दैनौँ, मैले यो बेलामा यति सुख पाएको थिएँ, यति मानिसहरूले मलाई प्रशंसा गरे, यति माया गरे, यहाँ फलानाले यस्तो सहयोग गर्यो मलाई, मैले यस्तो मनस्थिति बनाएँ, यति प्रगति गरेँ। प्रगतिको कुरा सुनाउन हामीलाई लाज लाग्छ। जहाँ दुर्गतिको कुराहरू छ, दुःखदायी कुराहरू छ, हामी त्यही सुनाउन थाल्छौँ। म पहिला कस्तो बिरामी भएको थिएँ, यस्तो यस्तो दुःख पाइयो नि, डक्टरले पनि राम्रो कहाँ हेऱ्यो र, यहाँको डक्टर त बदमास, उतापट्टिको डक्टरले मात्रै राम्रो हेऱ्यो। जहाँ जहाँ बिग्रियो भत्कियो त्यही भन्ने, राम्रो कुराहरू नगर्ने, अनि मन प्रसन्न होस्, मेरो मनमा राम्रो विचार चलोस् भनेर हुन्छ र। अब कुरा गर्ने बेला नराम्रो नराम्रो कुरा गर्ने, दुःखदायी दुःखदायी कुरा छान्ने, अरू सबैले नराम्रो गरे भनेर नराम्रोको मात्रै गुणगान गाउने, त्यसपछिबाट मेरो मनमा राम्रो विचार चलोस्, सकारात्मक विचार आओस् भनेर हुन्छ र। हामी बिल्कुल उल्टो दिशामा छौँ। एउटा व्यवहार गर्छौँ, इच्छा अर्कै राख्छौँ। म जस्तो इच्छा राख्छु मेरो व्यवहार त्यस्तै हुनुपर्छ। यो इच्छा र व्यवहारमा तालमेल मिल्यो भने जीवन सुखदायी हुन्छ, आनन्ददायी हुन्छ। म जे भित्र इच्छा राख्छु, म सुखको इच्छा राख्छु भने म कुरा गर्दा सुखको मात्रै गर्छु। एउटै सङ्कल्प गरौँला, आजदेखि म दुःखदायी कुरा गर्दिनँ, विगतका दुःखदायी कुरा सम्झन्न। किनभने विगतका मैले दुःखदायी कुराहरू सम्झेँ भने त्यो दुःखमा आफू पुग्नुपर्छ। फेरि पहिला एकपटक दुःखदायी घटनाले दुःख दिएको थियो, फेरि त्यही कुरा सम्झेर फेरि दुःखी हुने? आज पनि त्यही सम्झियो दुःखी, भोलि पनि त्यही सम्झियो दुःखी। एउटा मान्छे आयो त्यही सुनाएको छ, अर्को मान्छे आयो उही सुनाएको छ, बिग्रिएका कुरा मात्रै सुनाउने। जहाँ जहाँ नराम्रो गर्यो त्यसकै मात्रै गुणगान गाउँछौँ, अनि हामी सुख खोज्छौँ। अचम्म छ, यहाँ सुख कसैले मन पराउँदैनन्, प्रगति कसैले मन पराउँदैन। मैले कहीँ प्रगति गरेको छ भने अर्कोलाई जलन हुन्छ। कसैले प्रगति गर्यो, एउटाले घर बनायो अग्लो, छिमेकीको मुठु पोल्छ, भत् भत्ती हुन्छ। उसको बसमा चल्थ्यो भने गएर भत्काइदिन्थ्यो घर, त्यस्तै लाग्छ मनमा। मेरो अगाडि यत्रो घर बनाउने, मेरो सानो छ यसको ठुलो, भत्काइदिन पाए पनि हुन्थ्यो। अरूले प्रगति गरेको देखिसाँदैनौँ हामी, यसको अर्थ के हो? प्रगतिप्रति हाम्रो घृणा छ। आफू प्रगतिप्रति घृणा गर्ने अनि प्रगति खोजेर पाइन्छ, जेलाई घृणा गर्छौँ त्यो नजिक आउँछ र प्रेम गर्नु पऱ्यो नि नजिक ल्याउनको लागि। कसैले उन्नति गर्यो, आहा कस्तो राम्रो, कति राम्रो प्रगति गर्यो है, उसबाट प्रेरणा लिने, के गरी गर्यो म पनि त्यस्तो गर्छु, अर्कालाई भत्काउन खोज्ने होइन, बिगार्न खोज्ने होइन। हामी आफ्ना दुःखदायी कुरा किन सुनाउँछौँ अरूलाई भने सहानुभूति पाइएला भनेर। आमै तैँले त कस्तो दुःख पाइछ है, बिचारले कस्तो दुःख पाएको नि यो मान्छेले त, कति मान्छेले यसलाई दुःख दिएछन् सताएछन्, त्यति भन्देला बिचरा भन्देला, त्यति बिचरा भन्ला भनेर हामी त्यो दुःखमा फेरि फर्केर जान्छौँ। एकपटक भोगिसकेका दुःख फेरि भोग्न थाल्छौँ, कति ठुलो गल्ती गर्छौँ हामी, अनि खोज्छौँ सुख कहाँ सुख पाउनु र। जे को अभ्यास गरिन्छ जे सम्झिन्छ त्यसको प्रभाव नै पर्छ, म जहाँ ध्यान लगाउँछु त्यसैको मलाई प्रभाव पर्छ। सुखमा ध्यान लगाएँ सुखको प्रभाव पर्छ, दुःखमा ध्यान लगाएँ दुःखको प्रभाव पर्छ। जे सम्झना आयो त्यही नै हुन्छ। सुख पाउनको लागि एउटै सूत्र समातौँला, म आजबाट विगतका दुःखदायी कुरा न कसैलाई गर्छु न सम्झन्छु, गर्दिन जा सकियो, किन सम्झिनु, जे बित्यो सो बित्यो, अब बाँकी दिन राम्रा आउँदैछन् नि, अब राम्रो बनाउँछु नि, नराम्रो भए पनि राम्रो भए पनि गएको कुरा गयो। प्रेरणा लिनु छ भने राम्रा प्रगति भएका कुराहरू सम्झन्छु, जसलाई सम्झेर मलाई पीडा मात्रै हुन्छ दुःख मात्रै हुन्छ त्यस्ता घटना आजदेखि म सम्झन्न म सङ्कल्प गर्छु। एकपटक सङ्कल्प गर्नै पर्छ र सङ्कल्पले हामीलाई सजग बनाउँछ। मैले गर्दिनँ गर्दिनँ गर्दिनँ भनेर सङ्कल्प गरेको छु भने पछाडि सट्ट विचार आयो भने म झस्किन्छु, हत्तेरिका यस्तो कुरा सम्झिन्न भनेको थिएँ, कहाँ सम्झना आयो, म सजग भइहाल्छु। अर्को, जे पनि म बोल्छु जे व्यवहार गर्छु आजदेखि नकारात्मक बोली त म बोल्दिनँ। फलानाले नराम्रो गर्यो, यसले नराम्रो गर्यो, त्यसले बिगार्यो, यसले गर्दा बर्बाद भयो, यस्ता नकारात्मक कुराहरू म आजबाट गर्दिनँ सङ्कल्प गरौँ। हेरौँ त मनमा कसरी नकारात्मक विचार आउँछ, आउनै सक्दैन, किनभने हाम्रो व्यवहारले विचार बनाउने हो। हामी दिनभरि जे काम गर्छौँ एकछिन बस्यौँ भने त्यही काम सम्बन्धी विचार आउँछ, भोलि पनि हिजो गरेको कामको आज गरेको कामको भोलि पनि विचार आउँछ। एउटै सङ्कल्प, म नकारात्मक कुरा आजबाट गर्दिनँ, यति गर्ने। र मैले सङ्कल्प गरेँ भने मलाई होस के रहन्छ भने कहिल्यै नराम्रो कुरा कसै गर्न थालेँ भने झस्किन्छु, है मैले गर्दिनँ भनेको थिएँ, है कसैको पनि कुरा काट्दिनँ भनेको थिएँ, नराम्रो कुरा गर्दिनँ भनेको थिएँ, आज कसरी गरेँ, गर्दिनँ अब, मान्छे झस्किन्छ। अनि आज पनि सकारात्मक कुरा गर्यो, भोलि पनि त्यही गर्यो, भोलि पनि त्यही बोल्यो, गर्दा गर्दै जहिले पनि कुराहरू परे कि गफ गर्नु पऱ्यो कि सकारात्मक कुरा मात्रै आउँछ। सकारात्मक कुरा सधैँ गरेपछि नकारात्मक विचार कसरी आउँछ, असम्भव हुनै सक्दैन। हामी जे बोल्छौँ विचार त्यही आउँछ, हाम्रो विचारबाट बोली आउँछ, बोलीबाट विचार बन्छ। हाम्रो व्यवहारले हाम्रो विचार बनाउने हो, हाम्रो व्यवहारले हाम्रो मन बनाउने हो। व्यवहार सपारौँ मन सप्रियो, व्यवहारलाई प्रगतिमुखी बनाऊ मन प्रगतिमुखी हुन्छ। हामी पहिला सोच राम्रो बनाऊ भनेर भन्छौँ, सोच राम्रो भन्दा पनि महत्त्वपूर्ण व्यवहार राम्रो बनाउनु रहेछ। व्यवहार राम्रो बनाउँदै जानु सोच बन्दै जान्छ, तर सोच चाहिँ राम्रो छ व्यवहार चाहिँ नराम्रो छ भने के काम लागेर, केही अर्थै छैन। त्यसकारण व्यवहार सुधारौँ। जहाँ पनि म जान्छु कहिल्यै कसैसँग नकारात्मक कुरा गर्दिनँ। कसैले सोध्यो मलाई कस्तो छ स्वास्थ्य, हो अलिअलि ज्वरो आएको छ, थोरै जिउ दुखिया होला, टाउको दुखिया होला, हुनसक्छ, तर के गर्नु, कसैले सोध्यो तपाईँलाई के भएको छ कस्तो छ स्वास्थ्य सोध्यो भने मलाई टाउको दुखिया छ, कस्तो बिमारी भएको छ भनेर के गर्नु, त्यो कठैबाट भन्ला आज त त्यति हो, के गर्नु, त्यो काम लाग्छ, त्यसले च्याप्पसम्म मात्र हस्पिटल लाँदैन, हस्पिटल लगेर खर्च गर्दैन, अनि त्यसको अगाडि किन मलाई बिला नगाउनु पर्यो, कस्तो छ स्वास्थ्य, हे गजब छ, बडो राम्रो, पुरै फिट छु म त लगाएर से भन्दै भइहाल्छ नि भनेर के जान्छ। जब फिट छु भनेर भन्यो नि भनेपछि ऊ फिट हुन बाध्य हुन्छ, मैले जे भने त्यो भन्न बाध्य हुन्छु, कसैले भन्यो मलाई स्वास्थ्य कस्तो छ, मैले भने एकदम राम्रो छ, अब म हिँड्दाखेरि नराम्रो स्वास्थ्य भएको जसरी हिँड्न मिल्यो, आइआइया गर्न मिल्यो, टाउको दुख्यो भने ह गर्न मिल्यो, तर जसले भन्यो अलिअलि दुखिया छ तैपनि के भन्यो, कस्तो जिउ दुखिया छ मलाई हेर न सन्चो छैन भन्यो भने अब त्यहाँ फुर्ती लगाएर हिँड्न अप्ठ्यारो हुन्छ, गाह्रो हुन्छ। अनि त्यहाँ अलिकति मजाले हिँड्यो भनेदेखि अलि फुर्ती देखायो भने अघि भन्ने बेला टाउको दुखिया छ भने त केही भएर हिँड्छ नि, देखिस् भन्छ त्यसले, त्यसो भन्छ भनेर ऊ के गर्छ, अब बिरामी भएको जस्तो कस्तो बिरामी भयो भन्न थाल्छ। अब साँच्चै बाध्य हुन्छ दुखेको अभिनय गर्न। कहिल्यै पनि दुःखदायी कुरा नगर्ने, आफ्नो बिग्रेको भत्केको कुरा कहिल्यै नगर्ने, अस्वस्थताको कुरा गर्न जरुरी छैन, अनावश्यक, जहाँ आवश्यक छ त्यहाँ गर्ने। डक्टर कहाँ जानुभयो भन्नै पर्यो, यस्तो बिरामी छु यस्तो यस्तो भएको थियो, यति यति भएको थियो भन्नुपर्छ। त्यहाँ आवश्यक छ के, जहाँ आवश्यक छ त्यहाँ भन्नुपर्छ, जहाँ आवश्यक छैन त्यहाँ नभन्ने है। यति सङ्कल्प गरौँ, अनावश्यक ठाउँमा, आवश्यक नभएको ठाउँमा म नराम्रा कुरा गर्दिनँ। एउटा नराम्रो कुरा नगर्ने सङ्कल्प, अर्को विगतका दुःखदायी कुरा या आउनेवाला नकारात्मक कुरा जसले दुःख दिन्छ त्यो म सम्झन्न, यति सङ्कल्प, दुईवटा मात्रै सङ्कल्प। लौ त जीवन कसरी राम्रो हुँदैन, ल हेरौँ सुन्दर जीवन कसरी हुँदैन, प्रगति कसरी हुँदैन हेरौँ। जहिले पनि प्रगतिको मात्रै चर्चा गर्नुपर्छ, यति गरे पुग्छ। अब यसको लागि कति मानिसहरू लाग्छ गर्न खोज्यो फेरि हुँदैन, दुईवटा कुरा गरौँ ल, एउटा अभ्यास गरौँ, आज गरौँ भोलि गरौँ पर्सि गरौँ, निरन्तर राम्रोको अभ्यास गरेपछि राम्रो मात्रै हुन्छ। आज पनि मैले बोल्दाखेरि मुस्कुराएर बोलेँ, भोलि पनि मुस्कुराएर बोलेँ, पर्सि पनि कसरी अभिवादन गर्दा मुस्कुराएर अभिवादन गर्ने बानी लाग्छ। केही समयपछि मान्छे देख्यो कि आफै हात उठ्छ, हात उठ्न पाएको छैन आफै मुस्कुराहट सुरु हुन्छ, मुसुक्क हाँस्छ व्यक्ति, किन बानी लाग्यो। तर आज पनि मान्छे देख्यो ठुस्स ठुस्क्यो, भोलि पनि ठुस्क्यो, अर्को दिनदेखि मान्छे देख्यो कि ठुस्स हुन थाल्छ, बानी हो, जस्तो बानी लगायो त्यस्तै लाग्छ। त्यसकारण एउटा चाहिँ राम्रो बानी लगाउने, दोस्रो के हो भने नि सजिलो बाटो चाहिँ, बानी लगाउनु अलिकति गाह्रो होला, निकै दिन अभ्यास गर्नु पर्ला। अर्को चाहिँ के हो भने जब व्यक्ति भित्रबाट शान्त हुन्छ नि, उसको मन शान्त हुन्छ, शान्त मनमा नकारात्मक कुरा बस्दै बस्दैन। तपाईँको मन शान्त भएको बेलामा कसैको नराम्रो कुरा गर्नै सक्नुहुन्न, कसैको आलोचना गर्नै सक्नुहुन्न। मन शान्त भएको बेलामा, आनन्दित भएको बेलामा दुःखदायी कुरा याद पनि आउँदैन, सम्झना पनि आउँदैन। त्यसकारण मनलाई शान्त बनाउने अभ्यास गरौँ। मनलाई शान्त बनाउने अभ्यास भनेको ध्यानको अभ्यास। त्यसैले यो नकारात्मकताबाट बस्ने सबैभन्दा सुन्दर तरिका ध्यानको अभ्यास। अर्को तरिका राम्रो गर्ने अभ्यास। बिना अभ्यास चाहिँ केही पनि हुँदैन। सित्तै केही पाइएला भनेर आशा गऱ्यौँ भने सित्तै पाइन्न केही पनि। यो संसार अथवा यो मनुष्य योनि कर्मयोनि हो, काम गरे पाइन्छ नगरे पाइन्न। या कसैले तथास्तु भन्ला र मेरो मन शान्त होला भन्नुभयो भने जीवनमा कहिल्यै मन शान्त हुँदैन। सित्तै पाउने आशै नगरौँ, भगवान्सँग पनि सित्तै माग्ने प्रवृत्तिलाई त्यागी नै दिउँ। आफ्नो श्रममा भरोसा गरौँ, मेहनतमा भरोसा गरौँ। मेहनत गरे सबै कुरा हुन्छ, र मैले मेहनत गरेँ भने मेरो मनलाई जस्तो चाह्यो म त्यस्तै बनाउन सक्छु। नकारात्मकताबाट पूर्ण रूपमा हामी मुक्त हुन सक्छौँ। बस दुःखको चिन्तन छोडिदिनुहोस्, सुखको चिन्तन सुरु गर्नुहोस्।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

राम भगति चिंतामणि सुंदर बसई गरुड़ जाके उर अंतर। रामचरितमानस। भगवान राम का अनन्य भक्त कागभूषुण्डी जी भन्नुहुन्छ, हे पक्षीराज गरुड़ जी, जसको हृदयमा परब्रह्म श्री राम को भक्तिले निवास गर्छ, ऊ माया रूपी अन्धकारबाट सदा सदाको लागि मुक्त हुन्छ र बिना घिउ र बत्ती दिनरात स्वतः प्रकाशमय हुन्छ। लादिनी शक्ति श्री जानकीजी सहित श्री रामचन्द्रका चरणमा सभक्ति प्रणाम गर्दै प्रभातकालीन सत्सङ्गमय कार्यक्रम अध्यात्म सन्देशमा हार्दिक स्वागत एवं राधे राधे। आदरणीय श्रोताहरू, कार्यक्रम अध्यात्म सन्देश रेडियो नेपालको राष्ट्रिय प्रसारणका ब्यान्ड लगायत मुलुकभरका यसका अलग अलग एफएम फ्रिक्वेन्सी र आधुनिक सञ्चार प्रणाली इन्टरनेटबाट पनि विश्वभरि नै एकसाथ सुन्न सक्नुहुनेछ। हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य यहाँहरूलाई आध्यात्मिक ज्ञानको बोध गराई त्यसको प्रयोगात्मक साधना गर्न प्रेरित गराउँदै नैतिकवान समाजको निर्माण गरी दिगो शान्तिको मार्ग प्रशस्त गर्नु हो। हरेक दिन बिहान 5:25 बजे प्रसारण हुने यो कार्यक्रममा यहाँहरूले विशेष रूपले जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजीको प्रवचन लगायत जगद्गुरु श्रीद्वारा प्रणीत रसमय सङ्कीर्तनका साथै अन्य लाभदायक जानकारीहरू पनि प्राप्त गर्न सक्नुहुनेछ। आउनुहोस् कार्यक्रम प्रारम्भ गरौँ महामन्त्र हरिराम नाम सङ्कीर्तनबाट।

0: अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। प्रवचन धारावाहिक हुने भएकोले नियमित रूपमा श्रवण गरी पूर्ण रूपमा लाभ लिनुहोला।
1: यस प्रवचन श्रृङ्खलामा मैले अहिलेसम्म यहाँहरूलाई सम्झाएँ कि मानव देह जुन हामीलाई प्राप्त छ महत्त्वपूर्ण छ। वेद भन्छ, इह चे दवेदि दथ सत्यमस्ति न चेदिहा वेदिन महति विनष्टिः। अर्थात् यो मानव देहको केही लक्ष्य छ, त्यसलाई जान, त्यसलाई प्राप्त गर, त्यसको निमित्त नै यो मानव देह हो, व्यर्थ नगुमाऊ, अन्यथा महान हानि हुनेछ। कति हानि हुनेछ मैले तपाईँहरूलाई बताएँ कि वेद वंश यी हचे दशकद बोधुम प्राक शरीरस्य विश्रसः ततः सर्गेषु लोकेषु शरीरत्वाय कल्पते। कठोपनिषद 2-3-4। अर्थात् यो मानव देहलाई तिमीले सफल बनाएनौ भने, लक्ष्य प्राप्ति हेतु लगाएनौ भने महान हानि हुनेछ। कति हानि कि कल्पौँसम्म दुःखदायी योनिमा जानुपर्नेछ, कुकुर बिरालो किट पतङ इत्यादि बन्नुपर्नेछ। कल्पको हिसाब किताब मैले तपाईँहरूलाई सम्झाएँ, याद होला। कलियुगको आयु 4,32,000, द्वापरको 8,64,000, त्रेताको 12,96,000, 17,28,000 सत्ययुगको। यो चार युग चतुर्युग जब बित्त छ त 43,20,000 वर्ष हुन्छ। जब यो 71 पटक बित छ, चारै युग 43,20,000 वर्ष, त 30,67,20,000 वर्ष हुन्छ। जब यो 14 पटक बित्छ त एक कल्प हुन्छ, जुन भनेको 4,29,40,80,000 वर्ष। एक कल्प यानि कि ब्रह्माजीको एक दिन। यो हिसाबले ब्रह्माजीको आयु 100 वर्षको हुन्छ, यानि कि हाम्रो वर्षको हिसाबले 31,53,60,00,000 हुन्छ। त एक कल्प अर्थात 4,29,40,80,000 वर्ष, त्यस्तो हजारौँ हजार वर्ष कल्प दुःखदायी योनिमा जानुपर्छ। बताउनुहोस् कति हो कति। त्यसैले यो अमूल्य मानव देहलाई जान, लक्ष्य प्राप्ति हेतु लाग। वेद भन्छ, वेद वेद के हो, वेदो नारायण साक्षात, वेद साक्षात भगवान हो, भागवत 6:1-40। त्यसैले वेद बार बार भन्छ, उत्तिष्ठत जाग्रत प्राप्य बरान निबोधत। कठोपनिषद 1:3-14। यही वेद अन्तर्गत रहेका शास्त्र रूपनी एक सुरमा त्यही चिज बताउँछन्। गीता, भागवत, रामायण मैले सिद्ध गरे, यहाँसम्म कि कुरान बाइबल पनि त्यही भन्छन् मैले सिद्ध गरे। यहाँ मानव देह महत्त्वपूर्ण छ, हामी लापरवाही गर्छौँ यसको मूल्य नजान्नुको कारण। त्यसैले कागभुसुण्डीजीलाई प्रश्न सोधे गरुडजीले, कागभुसुण्डीजीले बताए, नरतन सम नै कब न्यू देही। 84 लाख प्रकारका शरीरमा मानव देह समान सर्वश्रेष्ठ देहहरू कुनै छैन। त्यसैले दुर्लभम मानुषम जन्म प्रार्थ्यते त्रिदशैरपि। देवताहरू पनि प्रार्थना गर्दछन् कि हामीलाई मानव देह प्राप्त होस्। देवताहरू पनि, मैले बताएँ किन, जबकि देवताहरूको शरीर तेजस शरीर हुन्छ। 9 प्रकारको शरीरको मैले वर्णन गरे, 6ठौँ प्रकारको शरीर देवताहरूको, जसमा मल मूत्र इत्यादि त्याग गर्नु पर्दैन, भोक लाग्दैन जुन शरीरमा, जुन शरीरमा धुलो टाँसिँदैन, यति सुगन्ध हुन्छ कि त्यो सुगन्ध सुँघेर हामी बेहोश हुन्छौँ, त्यस्तो शरीर त्यागेर देवताहरू मानव देह चाहन्छन् तै पनि पाउँदैनन्। यति अमूल्य छ यो मानव देह, जबकि हाम्रो शरीर मलमूत्रको पिटारा, हर समय गन्दगी उत्पन्न हुन्छ यस शरीरमा, तै पनि देवता चाहन्छन्। किन? मैले बताए कि यो मानव देहमा हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौँ, चाहे स्वर्ग चाहूँ, चाहे नरक चाहूँ, चाहे मुक्ति चाहूँ, चाहे भगवानलाई गुलाम बनाऊ, गुलाम यहाँसम्म हुन सक्छ। मैले बताए भगवानकै मुखारविन्दबाट बोलाइदिए मैले, अहम् भक्त पराधीनो, म भक्तको अधीनमा छु, यानी कि भगवानलाई गुलामसम्म बनाउन सक्ने यो मानव देहमा ताकत छ, अरू कुनै देहमा छैन। स्वर्गका देवी देवता पनि सक्दैनन् यो कार्य गर्न, किनकि त्यो भोग योनि हो, यो कर्म योनि हो, र मृत्यु लोकमा नै यो सम्भव छ। एक पटक बलि राजाले इन्द्रलाई जिते युद्धमा, जिते त इन्द्रको सिंहासनमा गएर बसे,

को राजा या देवता बनेर पनि हुँदैन, त फेरि बलि यो संसारमा आए मृत्यु लोकमा, यहाँ आएर गरे तमाम यज्ञ यज्ञादि, अन्त्यमा भगवान स्वयं भिखारी बने बलिको अगाडि, तपाईँ सबलाई ज्ञान छ। तीन पाउ जमिनको लागि भगवान भिखारी बन्नु पर्यो बलि राजाको अगाडि, यो मृत्यु लोक र यो देहको महत्त्व भ्यालु त यति महत्त्वपूर्ण छ यो मानव देह। तर यो देव दुर्लभ मानव देहमा एक खतरा छ, त्यो हो क्षणभङ्गुरता। कुनै पनि बेला यो देह हामीबाट खोसिन सक्छ, बिना चिट्ठी बिना खबर कुनै पनि बेला हाम्रो मृत्यु हुन सक्छ। दुर्लभो मानुषो देहो देही नाम क्षणभङ्गुर, क्षणभङ्गुर छ। त्यसैले हामीलाई तुरन्त प्रयत्न गर्नु छ आफ्नो लक्ष्य जान्न र प्राप्ति हेतु। दिस लाइफ इज सर्ट, बाइबल पनि भन्छ, अत्यन्त छोटो छ है यो तिमीहरूको देह, कुनै पनि बेला खोसिन सक्छ। त्यसैले भोलि भोलि पनि भन्नु छैन, भोलि गरौँला यो पनि न भन, वेद भन्छ न स्व स्व उपासित, भोलि पर्सि गरौँला न भन, भोलि तिमीले देख्छौ कि देख्दैनौ के थाहा, भोलि के एकछिन पछि तिमी नरहन सक्छौ, त्यसैले तुरन्त गर। किनकि मृत्यु अवश्यम भावी छ, कोही बच्न सक्दैन मृत्युबाट, मर्नै पर्छ एक दिन। त्यसैले यी सबलाई याद राखेर तुरन्त लागि पर, जान लक्ष्य के हो र प्राप्ति गर। त फेरि बताइयो कि यो मानव देहको लक्ष्य के हो त, के हुनुपर्छ? त फेरि मैले बताएँ कि हामी के चाहन्छौँ, हामी के चाहन्छौँ यस सम्बन्धमा मैले बताएँ कि हामी यही चाहन्छौँ, यसको कुनै निश्चित छैन, सबको अलग अलग रुचि छ, चाहना छ, इच्छा छ। कोही धन चाहन्छन्, कोही स्वास्थ्य चाहन्छन्, कोही घर चाहन्छन् इत्यादि। तर मैले बताएँ होइन, सब एक चिज चाहन्छन्, यद्यपि लक्ष्य सबको अलग अलग देखिए तापनि, कार्य अलग अलग देखिए तापनि लक्ष्य एक हो। मैले तमाम उदाहरणद्वारा सिद्ध गरे कि लक्ष्य एक नै छ। हेर्नुहोस्, एकपटक स्वामी विवेकानन्दजी अमेरिका यात्रामा थिए, उनको समयमा हवाई जहाज थिएन, पानी जहाजबाट जानु पर्थ्यो अमेरिका जानलाई। त भारतवर्षबाट अमेरिकातर्फ जाँदै थिए पानी जहाजमा, महिनौ लाग्थ्यो। त त्यस पानी जहाजमा एक विद्यार्थी पनि थिए, विद्यार्थी। त्यति बेलाको समयमा अमेरिका पढ्न जाने त्यो विद्यार्थीको हैसियत जुन छ, त्यस अनुसार उसमा अहंकार पनि थियो कि म अमेरिका जाँदैछु शिक्षा हासिल गर्नलाई। संत महात्माको त काम नै हो कि जीवको अहंकार कम गराएर घटाएर उसको लक्ष्य बताइदिनु। त स्वामी विवेकानन्दले उसलाई जिज्ञासा राखे, प्रश्न राखे, तिमी कहाँ जाँदैछौ? उसले भने अमेरिका। फेरि स्वामी विवेकानन्दले सोधे, किन जाँदैछौ? उसले भने म उच्च शिक्षा हासिल गर्न चाहन्छु अमेरिका गएर। स्वामी विवेकानन्दले फेरि सोधे, उच्च शिक्षा हासिल गर्न किन चाहन्छौ? त उसले भने कि म उताबाट फर्केर आएर भारतवर्षमा कुनै ठुलो कम्पनीमा नोकरी गरौँ, नोकरी। स्वामी विवेकानन्दले त्यही बताए जुन मैले हिजो अस्ति तपाईँहरूलाई बताथेँ, नोकर बन्नको लागि तिमी अमेरिका जाँदैछौ पढ्न, नोकर बन्न। त उसले भने कि नोकरी गरेर म धन पाउँछु, धन। त फेरि सोधे, धन किन चाहन्छौ? उसले भने कि मेरो छोराछोरी इत्यादि हुनेछन्, त म उच्च शिक्षा इत्यादिको निमित्त फेरि विदेश पठाउन सकूँ, सब सुख सुविधा घर परिवारलाई दिन सकूँ त्यस कारण। स्वामी विवेकानन्दले सोधे, त्यसपछि? त्यसपछि के हुन्छ? उसले भने, त्यसपछि म उच्च ओहदामा पुग्छु,

0: फेरि सोधे त्यसपछि? उसले भने कति त्यसपछि? त्यसपछि बाबाजी त पछि लागेका छन् एकदम। विवेकानन्दले भने भन भन त्यसपछि के गर्छ? उसले भने त्यसपछि म रिटायर्ड हुन्छु, बुढो हुन्छु, त गाउँको घरमा गएर बस्छु। त्यसपछि? फेरि सोधे त्यसपछि मर्छु खतम। त विवेकानन्दजीले भने कि यही संसारमा जन्मिनु हुर्किनु, यत्रो मेहनत गर्नु अनि शरीर पाल्नु, परिवार पाल्नु, त्यसपछि मर्नु, के यतिकै लागि तिम्रो जीवन हो? यो त कुकुर बिरालोले पनि गर्छ। यसैको निमित्त होइन तिम्रो जीवन। तिम्रो जीवन हो केही प्राप्त गर्नको निमित्त। त के प्राप्त गर्नको निमित्त? मैले यहाँ सिद्ध गरे कि हरेक जीवात्मा सुख चाहन्छ, सुख। दुःख कोही चाहँदैन। सुख नै लक्ष्य हो सबको। त्यसैले वेद व्यासजीले बताए, सुखाय कर्माणि करोति लोको। सुखकै निमित्त लोकमा हरेक व्यक्ति प्रयत्नशील छ, दुःख कोही चाहँदैन। एक लक्ष्य, कार्य अनेक देखिए तापनि, लक्ष्य अनेक देखिए तापनि, अल्टिमेटम गोल भनेको, परम चरम लक्ष्य भनेको सबको हो सुख, सुख, सुख। तर फेरि यसमा पनि मैले प्रकाश पारे कि होइन, यहाँ त व्यक्तिहरू धन सम्पत्ति पुत्र पोस्ट चाहन्छन्, सुख चाहन्छौँ, यो त कसैले भन्दैन। त मैले बताएँ, सर्वेषामपि भूतानां नृप स्वात्मैव बल्लभः, इतरे पत्य वित्ताद्यास्तद्बल्लभतयैवहि। भागवत 10:14:50 अनुसार कि हो, सब व्यक्ति यही भन्छन्, म धन चाहन्छु, पोस्ट चाहन्छु, डिग्री चाहन्छु, परिवार चाहन्छु। तर परिवारकै निमित्त परिवार चाहँदैन ऊ, धनकै निमित्त धन चाहँदैन, पोस्टकै निमित्त पोस्ट चाहँदैन, त्यसद्वारा सुख चाहन्छ। चियर अफ, त्यो त भर्याङ हो, परिवार धन सम्पत्ति सब त भर्याङ हो, लक्ष्य सुख प्राप्ति नै हो।
1: भर्खरै सुन्नुभयो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा अवश्य श्रवण गर्नुहोला। आदरणीय श्रोताहरू, प्रवचन सुनेर प्राप्त ज्ञानलाई प्रयोगात्मक रूप दिनु पनि अनिवार्य हुन्छ। अन्यथा केवल ज्ञान मात्र प्राप्त गर्नुले अहङ्कारको वृद्धि हुन जान्छ, त्यसमा भक्ति पनि जोडिएको छैन भने दीनता, नम्रता आदि सद्गुणबाट निकै पर पुग्न सक्छौँ। यसको लागि जगद्गुरु श्रीद्वारा निर्देशित क्रियात्मक भक्ति साधना पनि गर्नु अनिवार्य हुन्छ। यसको लागि श्यामा श्याम धाम ठिमीमा सम्पर्क गरी सुझाव प्राप्त गर्नुहोला। सम्पर्क 01-663-0059। यसका साथै हाम्रो कार्यक्रमको समय आजका लागि यही नै समाप्त हुन्छ। भोलि पुनः प्रभातकालीन सत्सङ्ग प्रदान गर्नका लागि यहाँहरू समक्ष उपस्थित हुनेछौँ। तबसम्मका लागि आज्ञा दिनुहोस्। जय